श्रोताहरू, कार्यक्रम सुनेर सत्सङ्गको लाभ लिनु नै भयो होला। श्यामाश्याम धाम टिमीद्वारा सञ्चालित यो कार्यक्रम यहाँले भोलि पनि ठिक 5:25 बजे रेडियो नेपालको राष्ट्रिय प्रसारण अन्तर्गत सुन्न सक्नुहुनेछ। तबसम्मका लागि कार्यक्रमबाट बिदा चाहन्छु। आजको दिन यहाँ

0: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
1: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
0: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट अझै जीवन्त।
1: एचडी भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
0: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
1: र अझ रमाइलो कुरा,
0: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
1: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
0: सेवा सुचारू गर्न आफ्नो फोनमा #444 हास डायल गर्नुहोस्। 4G बोल्टे
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। समाचारपछि विभिन्न पत्र पत्रिकाको सङ्गालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। 6:30 सुनाउँछौँ कार्यक्रम अन्तर्संवाद। अब सुन्नुहुनेछ संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। देशमा व्याप्त भ्रष्टाचार, नातावाद, बेरोजगारी, सार्वजनिक सेवा र अवसरको असमानता विरुद्ध आयोजना गरिएको जीएनजी आन्दोलनको आज एक वर्ष पूरा भएको छ। गत वर्ष भाद्र 23 गते नयाँ पुस्ताले गरेको प्रदर्शन आन्दोलनमा परिणत भएको थियो। जीएनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक विदा दिएको छ। प्रदर्शनका क्रममा उठाइएका सुशासन र जवाबदेहिताका सवाल अहिले राज्य सञ्चालनको मूल बहसको हिस्सा बनेको छ। भ्रष्टाचार नियन्त्रण, राजनीतिक जवाबदेहिता, सार्वजनिक संस्थामा सुधार, रोजगारीको सिर्जना, अवसरमा समानता, पारदर्शिता र राज्य सञ्चालनमा नयाँ पुस्ताको सहभागिता युवा पुस्ताको मुद्दा थियो। लामो समयदेखि मुलुकमा व्याप्त राजनीतिक अस्थिरता, बेरोजगारी, महँगी, सार्वजनिक सेवा प्रवाहमा सुस्तता, भ्रष्टाचार, अवसरमा पहुँचको असमानता र राजनीतिक संरक्षणको संस्कृतिले युवामा बढाउँदै लगेको निराशा सडकमा केन्द्रित भएको थियो। सोही व्यवस्थाको विरोधमा आन्दोलनको आह्वान गरिएको थियो। गत फागुन 21 गते सम्पन्न निर्वाचनमा जीएनजी आन्दोलनका पक्षपाती राजनीतिक शक्तिले जनादेश प्राप्त गरेको छ। निर्वाचन परिणामलाई धेरैले पुरानो राजनीतिक कार्यशैलीप्रतिको असन्तुष्टि, नयाँ नेतृत्वप्रतिको अपेक्षा र परिवर्तनको चाहनाको अभिव्यक्तिका रूपमा विश्लेषण गरेका छन्। सुशासनको प्राथमिकतामा प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र प्रशासनिक सुधार प्राथमिकतामा राखेर काम गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट घरबार विहीन भएका, आफन्त गुमाएका, विस्थापित भई पीडामा रहेका नागरिकलाई राज्यको साथ र भरोसा चाहिएको बताउनु भएको छ। विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रको निरीक्षण गर्नुभएपछि हिजो राष्ट्रको नाममा सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले यो कठिन घडीमा राष्ट्रिय एकता र ऐक्यबद्धता आवश्यक रहेको बताउनुभयो। राष्ट्रपति पौडेलले बाढी पीडितको उद्धार, खोज, राहत, पुनर्निर्माण र पुनस्थापनाका कामलाई अझ प्रभावकारी ढंगले अघि बढाउन राज्यका सबै तह, निकाय, संरचना र पक्षसँग आवश्यक समन्वय गरी काम भइरहेकोमा आफू विश्वस्त रहेको बताउनुभयो। बाढी प्रभावितका गुनासो र मागलाई आलोचना नसम्झी समस्या समाधानको संकेतका रूपमा बुझ्न उहाँले आग्रह गर्नुभयो। राष्ट्रपति पौडेलले पीडाबाट गुज्रिरहेको कठिन समयमा आफू सबै प्रभावित नागरिकको साथमा रहेको पनि उल्लेख गर्नुभयो। राष्ट्रपति पौडेलले निरन्तर बढ्दै गएको तापक्रम र उत्पन्न जोखिमप्रति गम्भीर रूपमा सचेत गराउनुभयो। अन्तर्राष्ट्रिय समुदायलाई जलवायु न्याय सुनिश्चित गर्न ठोस कदम चाल्न अपील पनि गर्नुभयो। राष्ट्रपति पौडेलले बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला बढी जोखिममा रहेकाले अस्थायी आश्रय स्थलहरू सुरक्षित र मर्यादित बनाउन राज्य सचेत रहनुपर्नेमा सुझाव पनि दिनुभयो। गत भदौ 10 गते भोटेकोशी नदीमा आएको बाढीसहित मुलुकभर बाढी, पहिरो र प्राकृतिक विपदमा परि ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै पशुपतिनाथमा हिजो दीप प्रज्वलन गरिएको छ। पशुपति क्षेत्र विकास कोषको आयोजनामा दिवंगत आत्माको चिरशान्तिको कामना तथा शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरी पशुपतिनाथ मन्दिर परिसरमा दीप प्रज्वलन गरिएको सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो। बाढीमा परि घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभ र बेपत्ता भएकाहरूको अवस्था छिटो पत्ता लागोस् भन्ने कामना पनि दीप प्रज्वलनमा गरिएको उहाँले बताउनुभयो। आराध्य देव पशुपतिनाथमा गरिएको दीप प्रज्वलनमा हजारौं भक्तजनको सहभागिता रहेको थियो। पशुपतिनाथ स्थित बागमती तटमा हिजै विभिन्न धर्मग्रन्थ पाठ पारायण पनि सम्पन्न गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग अमेरिकी विदेश मन्त्री मार्को रुबियोले हिजो टेलिफोन वार्ता गर्नुभएको छ। टेलिफोन वार्ताका क्रममा विदेश मन्त्री रुबियोले भोटेकोशी बाढीमा भएको जनधनको गहिरो क्षतिप्रति दुःख व्यक्त गर्नुभयो। नेपाल सरकार र नेपाली जनतासँग अमेरिका सरकारले ऐक्यबद्धता जनाएको त्यस क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। सभापति लामिछानेले टेलिफोन वार्तामा नेपाल सरकारले खोज, उद्धार र राहत कार्य जारी राखेको भन्नुहुँदै त्यसमा सबै स्रोत साधन परिचालन गरिएको जानकारी गराउनुभयो। सभापति लामिछानेले अहिलेको कठिन समयमा अमेरिकी सरकारले पुर्याएको सहयोगका लागि कृतज्ञता व्यक्त गर्नुभयो। विदेश मन्त्री रुबियोले अमेरिका नेपाल सरकारलाई थप सहयोग उपलब्ध गराउन तयार रहेको जानकारी दिनुभएको थियो। नेपाली सेनाले जलविद्युत आयोजनाका टनेलहरूमा खोजी र उद्धारको कार्य जारी राखेको जानकारी दिएको छ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा हिजो आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका सहायक रथी सुभाष जङ थापाले प्रभावित क्षेत्रहरूमा उद्धारसँगै राहत तथा पुनस्थापना र पुल तथा अस्थायी संरचना निर्माणको कार्य प्रारम्भिक रूपमा अघि बढेको जानकारी दिनुभयो। सहायक रथी थापाले बाढीका कारण प्रभावित जलविद्युत आयोजनाका सुरुङमा ठूलो ढुङ्गा र लेदो साथै प्रवेश स्थलमा हेलिकप्टरबाट मात्र पुग्न सकिने स्थानमा अहिले खोजी कार्य जारी रहेको र टनलमा ब्रेक थ्रु नभएसम्म खोजी कार्य जारी राखिने जानकारी दिनुभयो। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बाढीका कारण प्रभावित भएका जलविद्युत आयोजनाका सुरुङहरूमा बाढीको समय धेरैजसो कर्मचारीहरू सुरुङभित्र नै नभएको जानकारी प्राप्त भएको बताउनुभयो। उहाँले सरकारको निर्देशन बमोजिम विपदसँग सम्बद्ध सबै निकायसँग समन्वय र सहकार्य गरी खोजी र उद्धारको कार्य भइरहेको जानकारी दिनुभयो। त्यसक्रममा प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बाढी आउँदा चीनतर्फ भागेर ज्यान जोगाएका 100 बढी नेपाली नागरिकलाई चिनिया र नेपाली पक्षको समन्वयमा सकुशल फर्काइएको जानकारी पनि दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवागढी जलविद्युत आयोजनामा हेडबक्सका सम्पूर्ण संरचना पावर हाउस बाहिर र अन्डरग्राउन्ड पावर हाउसभित्र भएका अधिकांश सामग्रीमा क्षति पुगेको जानकारी दिनुभएको छ। प्रधानमन्त्री शाहले लाङटाङ जलविद्युत आयोजनामा बाढी आएकै दिन खोज कार्यका लागि रेकी गरी भदौ 13 नेपाली सेना र भारतीय टोलीले सुरुङको प्रवेशबिन्दुबाट दलदल पन्छाउँदै करिब 60 मिटरभित्र पुगेको जानकारी दिनुहुँदै अहिले पछिल्लो दिनमा खोज कार्यलाई थप प्रभावकारी बनाइएको बताउनु भएको छ। सामाजिक सञ्जालमा जानकारी दिनुहुँदै उहाँले नेपाली सेनाको टोली भदौ 10 नै चिलिमे जलविद्युत आयोजना क्षेत्रमा पुगेको बताउनुभयो। दलदलका कारण सुरुङभित्र जान समस्या भएको र नेपाली सेनाले भदौ 13 भारतबाट आएको विशेषज्ञ टोलीसहित उक्त क्षेत्रको रेकी गरेको प्रधानमन्त्रीले जानकारी दिनुभएको छ। माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजना क्षेत्रमा भदौ 10 नै खोजी कार्य जारी राखिएको, चीनबाट आएको विशेषज्ञ टोलीले भदौ 13 त्यहाँ रेकी गरेको प्रधानमन्त्रीले जानकारी दिनुभयो। भदौ 14 नेपाली सेना र चिनिया विशेषज्ञको टोलीले खोजी उद्धारलाई तीव्रता दिएको उहाँले बताउनुभयो। त्रिशुली 3B जलविद्युत आयोजनामा भदौ 10 खोजी कार्यको प्रयास अगाडि बढाइएको र त्यस क्रममा दलदलले गर्दा खोजीका उपकरणहरू भने लग्न नसकिएको अवस्था रहेको उहाँले जानकारी दिनुभएको छ। बाढीका कारण प्रभावित विद्युत आयोजना क्षेत्रबाट धेरै मानिसहरू सम्पर्कविहीन भएको उहाँले उल्लेख गर्नुभएको छ। त्यस क्षेत्रमा तदारुकताका साथ खोजी र उद्धार प्रयास जारी राखिएको उहाँले बताउनु भएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सम्बद्धहरूको संयुक्त टोलीले जोखिमपूर्ण स्थितिमा पनि निरन्तर रूपमा काम गरिरहेको बताउनु भएको छ। मित्र राष्ट्रहरूसँग समेतको समन्वयमा विशेष विशेषज्ञ टोलीले काम गरिरहेको प्रधानमन्त्रीले जानकारी दिनुभएको छ। भोटेकोसी बाढीका कारण मृत्यु भएका मध्ये हालसम्म 1,356 शव फेला परेको गृह मन्त्रालयले जनाएको छ। शव फेला परेकाहरूको पहिचानका लागि डिएनएको नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1,114 शव व्यवस्थापन अर्थात् माटोमुनि गाडिएको पनि गृह मन्त्रालयले जानकारी दिएको छ। शव पहिचानका लागि मृतकका 1,280 र आफन्तका 1,290 गरी 2,570 डिएन नमुना हालसम्म सङ्कलन भइसकेको छ। पहिचान नभएको 1,311 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ। भोटेकोसी बाढी पश्चात प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोजी तथा उद्धार अभियानबाट 13,396 जनाको उद्धार गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। उद्धार गरिएका मध्ये 3,533 रसुवा, नुवाकोट र धादिङका 39 होल्डिङ सेन्टरमा सुरक्षित रूपमा आश्रयमा बसिरहेका छन्। हालसम्म 98 शवको शनाखत भई आफन्तलाई बुझाइएको पनि प्राधिकरणले जनाएको छ। विभिन्न अस्पतालमा उपचाररत 323 228 डिस्चार्ज भइसकेका छन्। भोटेकोसी बाढीमा परेर 34 देशका 587 विदेशी पर्यटक अझै हराइरहेका छन्। भारतका 184, अमेरिकाका 67, मलेसियाका 55, युक्रेनका 54, अस्ट्रेलियाका 33, बेलायतका 32, क्यानाडाका 30, नाटभियाका 33, चीनका 26 अझै बेपत्ता रहेको पर्यटन विभागले जनाएको छ। रसियाका 8, सिङ्गापुरका 9, दक्षिण अफ्रिकाका 6, जापानका 5 लगायत अन्य देशका समेत गरी 161 पुरुष र 27 महिला हराइरहेको विभागले जनाएको छ। हालसम्म 307 विदेशी पर्यटकको भने सफल उद्धार गरिएको विभागले जानकारी दिएको छ। स्थानीय प्रशासन र सुरक्षा निकायले बेपत्ता भएका पर्यटकको खोजी र राहत कार्यलाई तीव्रता दिए
मालिकको विभागले जानकारी दिएको छ। भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा आर्थिक गतिविधिलाई पुनः सञ्चालनमा ल्याउन सरकारले व्यवसाय पुनरुत्थान प्याकेजको घोषणा गरेको छ। अर्थ मन्त्रालयको प्रस्तावमा बाढी प्रभावित व्यवसायहरूका लागि राहत, कर छुट, भन्सार महसुल छुट, ऋण तथा ब्याजमा सहुलियत र बिमा दावी भुक्तानीलाई सहज बनाउने लगायतका निर्णय गरिएको छ। रसुवा, नुवाकोट र धादिङ लगायतका क्षेत्रमा उद्योग, व्यापार, व्यवसाय र ढुवानी क्षेत्रमा ठूलो क्षति पुगेको सन्दर्भमा सरकारले व्यवसाय पुनरुत्थानको पहिलो चरण अन्तर्गत यस्तो प्याकेज ल्याएको जानकारी दिएको छ। व्यवसाय पुनरुत्थानको पहिलो चरण अन्तर्गतको प्याकेजमा क्षतिग्रस्त व्यावसायिक सवारी पुन आयातमा महसुल छुट दिने, प्लान्ट, मेसिनरी र उपकरणको आयातमा महसुल छुट दिने, बाटोमै नष्ट भएका आयातित वस्तुको महसुल समायोजन गर्ने, कर विवरण र कर दाखिलाको म्याद 2083 कार्तिक 25 गतेसम्म थप गर्ने लगायतका निर्णय सरकारले गरेको छ। त्यस्तै क्षतिग्रस्त सम्पत्तिको मूल्य वृद्धि कर दावी सहज बनाउने, प्रभावित व्यक्तिलाई आयकरमा पूर्ण छुट दिने, स्थानीय कर र शुल्कमा सहुलियत दिने, बैंक कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण गर्ने, सवारी र उपकरण पुनः खरिदका लागि सहुलियतपूर्ण कर्जा दिने, बिमाको दावी भुक्तानी सहज बनाउने,

0: टेलिफोन वार्ता भएको छ। त्यसक्रममा भोटेकोशी बाढीबाट भएको ठूलो जनधनको क्षतिका विषयमा द्विपक्षीय छलफल भएको थियो। सभामुख टोलप्रसाद अर्यालले प्राकृतिक विपदबाट प्रभावित नागरिकले राज्यको उपस्थितिको अभाव महसुस नगर्ने गरी उद्धार राहत र पुनस्थापनाका काम अघि बढाउन हिजो धादिङमा आयोजित कार्यक्रममा तीनै तहका सरकारसँग आग्रह गर्नुभएको छ। नेपाल राष्ट्र ब्याङ्कले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि 1,38,99,000 रकम प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। कर्णाली राजमार्ग अन्तर्गत झ्यारी गमगढी र गमगढी छाए बगर लगायतका सडक खण्डमा एक महिनादेखि यातायात अवरुद्ध हुँदा मुगुको जनजीवन प्रभावित भएको हाम्रा समाचारदाताले जनाएका छन्। ताप्लेजुङको मेरिङदेन गाउँपालिका 3 दोभान बजार स्थित मौवा खोलामा ट्र्याक्टर दुर्घटना हुँदा 2 बेपत्ता भएका छन्। इन्टरनेट सेवा प्रदायक ओल्ड लिङ्क कम्युनिकेसन लिमिटेडले प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा 1,01,00,000 रुपियाँ सहयोग प्रदान गरेको जानकारी दिएको छ। बिहान 6 समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
2: राष्ट्रिय रेडियो राष्ट्रको संचार

नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2083 साल भदौ महिनाको 23 गते मंगलबार, भाद्र कृष्ण पक्ष द्वादशी तिथि, तदनुसार सेप्टेम्बर 8 तारिक सन् 2026, नेपाल सम्बत 1146। आज जेएनजी विद्रोहको एक वर्ष पूरा भएको छ। राजधानीबाट प्रकाशित सबैजसो पत्र पत्रिकाले यो प्रसङ्गलाई प्रमुखताका साथ खबर बनाएका छन्। पहिलो समाचार गोर्खापत्रबाट लिँदैछौँ। जेएनजी आन्दोलनको एक वर्ष पूरा हुँदै सुशासनको सपना शीर्षकमा गोर्खापत्रले मुख्य समाचार छापेको छ। गत वर्ष भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनपछि आम नागरिकमा सुशासन, पारदर्शिता र जवाफदेहितासहित शासकीय शैलीमा सुधार हुने अपेक्षा बढेको छ। लामो समयदेखि देखिँदै आएको राजनैतिक अस्थिरता, भ्रष्टाचार, सेवा प्रवाहमा ढिलासुस्ती र सार्वजनिक निकायप्रतिको अविश्वास अन्त्य गर्दै राज्य संयन्त्र नागरिकमुखी, प्रभावकारी र उत्तरदायी बन्ने आशा बलियो बनेको छ। मन्त्री परिषदको 2082 चैत्र 13 गते बसेको पहिलो बैठकबाट शासकीय सुधार सम्बन्धी 100 कार्यसूची सार्वजनिक गरिएको थियो। सरकारको समग्र कार्य सम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउन तथा नागरिक जीवनमा प्रत्यक्ष सुधार ल्याउन नतिजामा आधारित शासकीय प्रबन्ध लागू गरिएको थियो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जेएनजी आन्दोलनपछि भएको चुनावबाट पाएको जनादेश बमोजिम वर्तमान सरकारले कार्यसूचीलाई कार्यान्वयन गरिरहेको बताउनु भएको छ। पुराना राजनैतिक दलले जनताको अपेक्षा पूरा गर्न सकेनन्, यस किसिमको काम गरेर भएन है भनेर जेएनजी युवाले जुन सन्देश दिनुभएको छ त्यो सन्देश यो सरकारले कहिल्यै भुल्दैन, डाक्टर तिमिल सेनाले भन्नुभयो। यो कुरालाई केन्द्रमा राखेर हामी नीति निर्माण गर्नेछौँ र कार्यान्वयन गर्दै गइरहेका छौँ। खास गरी समग्र युवालाई अझ बढी आशावादी बनाउने गरी सरकारले काम गरिरहेको बताउनुहुँदै उहाँले नेपाललाई बस्न योग्य देश बनाउन खोजिएको बताउनुभयो। यो देशमा बस्न नपाए हुन्थ्यो भन्ने जस्तो जुन एउटा मनोविज्ञान निर्माण भइरहेको थियो त्यसबाट रूपान्तरित हुनुपर्छ। आफ्नो देश आफ्नै जस्तो बनाउनु पर्छ, त्यसका लागि सबैभन्दा धेरै राजनीति सच्चिनु जरुरी थियो।

उहाँले भन्नुभयो, सुधारका लागि हामीले कोसिस गरिरहेका छौँ। राजनीति सुध्रिसकेपछि मात्रै त्यो राजनीतिले प्रशासनलाई सुधार्न सक्छ, सुरक्षा निकायलाई सुधार्न सक्छ, सरकारका अन्य अङ्ग प्रत्यङ्गलाई सुधार्न सक्छ, संस्थालाई बलियो बनाउन सक्छ। राजनीतिक विश्लेषक प्राध्यापक डाक्टर राजेन्द्र शर्माले सामाजिक सञ्जाललाई माध्यम बनाएर गरिएको आन्दोलनले अनियमितता, भ्रष्टाचार र लुटतन्त्र विरुद्धको असन्तुष्टिलाई सशक्त रूपमा प्रस्तुत गरेको बताउनुभयो। जेएनजी आन्दोलनलाई सत्ता परिवर्तनको साँचोको रूपमा सदुपयोग गरियो। लामो समयदेखि भएको अनियमितता, भ्रष्टाचार र लुटतन्त्र विरुद्ध जनताको असन्तुष्टि आन्दोलनका रूपमा प्रकट भएको उहाँले बताउनुभयो। आन्दोलनदेखि नयाँ सरकारसम्म भएका गतिविधिलाई गोर्खापत्रले यहाँ समावेश गरेको छ। 2082 भदौ 24 गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राजीनामा संसद विघटन भई भदौ 27 गते पूर्व प्रधान न्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त, सोही दिन फागुन 21 गतेका लागि प्रतिनिधि सभाको निर्वाचन घोषणा। असोज 5 गतेको मन्त्री परिषद बैठक मार्फत जेएनजी आन्दोलन घटना छानबिन गर्न पूर्व न्यायाधीश गौरी बहादुर कार्कीको संयोजकत्वमा आयोग गठन। कार्तिक 17 गते जेएनजी आन्दोलनमा मृत्यु भएका 45 जनालाई शहीद घोषणा। फागुन 21 गते सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई 182 सिटको जनादेश। चैत्र 13 गते बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन र शासकीय सुधार सम्बन्धी 100 कार्यसूची सार्वजनिक र 2083 भदौ 21 गते सिंहदरबारमा जेएनजी शहीद स्मारक पार्क तथा शालिक र स्तम्भको शिलान्यास गरिएको छ। जेएनजी आन्दोलनको एक वर्ष पूरा हुँदै सुशासनको सपना, गोर्खापत्रको मुख्य समाचार हो यो। यसै प्रसङ्गलाई यता अन्नपूर्णले जेएनजी विद्रोहको एक वर्ष, सत्ता फेरियो, शासनको शैली फेरिएन शीर्षकमा खबर छापेको छ। सडकमा पोखिएको जेएनजी आक्रोशमा गत वर्षको भदौ 23-24 84 अर्बभन्दा बढीको भौतिक क्षति मात्र भएन, 76 जना युवाले जीवन गुमाए। मुलुकले नयाँ राजनीतिक मोड त लियो, तर सुशासन र चुस्त सेवा प्रवाहको अनुभूति भने अझै नागरिकले गर्न पाएका छैनन्। नागरिकहरू फेरि पनि सत्ताको अनुहार मात्रै फेरिएको हो कि भन्ने चिन्तामा रहेका छन्। जेएनजी विद्रोहको एक वर्ष, सत्ता फेरियो, शासनको शैली फेरिएन, अन्नपूर्णले मुख्य खबर छापेको छ। कान्तिपुरले सत्ता बदलेका जेएनजी घाइते र शहीद परिवार सोध्छन्, हाम्रो भविष्य कहिले बदलिन्छ। यो खबर कान्तिपुरले प्रमुख समाचारका रूपमा छापेको छ। कालीमाटी स्थित स्पार्क केयर हेल्प अस्पतालको बेडमा पल्टिरहनुभएका सर्लाहीका राकेश महतोको एउटै सपना छ, जुरुक्क उठौँ अनि टुलु टुलु टुकु टुकु हिँडेर घर जान सकौँ। भ्रष्टाचार विरुद्ध आवाज उठाउँदै सडकमा उत्रिनुभएका उहाँ सुरक्षाकर्मीको गोली लागेर घाइते हुनुभएपछि एक वर्षदेखि अस्पतालको शैयामा हुनुहुन्छ। तत्कालीन सरकारले केही सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि 23 भदौ 2083 भएको जेएनजी आन्दोलन र 24 भदौको प्रदर्शनमा 76 जनाले ज्यान गुमाए भने 2638 जना घाइते भए। तिनै घाइते मध्येका 25 वर्षीय महतो आफैलाई सोधिरहनुहुन्छ, अब त्यसै गरी उठेर हिँड्न सक्ने दिन कहिले आउला। सत्ता बदलेका जेएनजी घाइते र शहीद परिवार सोध्छन्, हाम्रो भविष्य कहिले बदलिन्छ, कान्तिपुरले मुख्य समाचार बनाएको छ। नागरिकले जेएनजी आन्दोलनको एक वर्ष, परिवर्तन भयो, आशा अनुरूप काम भएन शीर्षकमा खबर बनाएको छ। यसै गरी नयाँ पत्रिकाले जेएनजी आन्दोलनको एक वर्ष, सरकारी आयोगकै प्रतिवेदन अलपत्र शीर्षकमा खबर छापेको छ। पन्ध्र वर्षे जलवायुका कुरा कागजमा
अरबौं व्यवहारमा अधुरा, अन्नपूर्णले अग्रपृष्ठमा प्राथमिकताका साथ छापेको समाचार हो यो। सन् 2009 डेनमार्कको कोपन हेगनमा भएको संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलन COP15 विश्व जलवायु राजनीतिमा ठूलो आशा जगाएको थियो। त्यति बेला विकसित देशहरूले विकासशील तथा अल्प विकसित देशलाई सघाउने प्रतिबद्धता जनाएका थिए। सम्मेलनपछि सार्वजनिक भएको कोपेन हेगन सम्झौतामा विकसित देशहरूले सन् 2020 विकासशील तथा अल्प विकसित देशका लागि वार्षिक 100 अर्ब अमेरिकी डलर सहायता जुटाउने लक्ष्य राखेका थिए। शुरूवाती चरणमा छिटो सहयोगका रूपमा 3 वर्षभित्र लगभग 30 अर्ब डलर दिने सहमति भएको थियो, तर यो सम्झौता कानूनी रूपमा बाध्यकारी नभएर स्वैच्छिक घोषणा मात्र थियो। यसको कार्यान्वयनका लागि स्पष्ट संयन्त्र नै बनाइएको थिएन। यही कारण विश्वले ठूलो बाचा त गर्यो, तर त्यसलाई पूरा गर्ने जग भने कमजोर भयो। COP16 र पेरिसको COP21 सम्मेलनले 100 अर्ब डलरको वार्षिक सहयोग प्रतिबद्धतालाई पुनः पुष्टि गरेका थिए। पेरिस सम्झौताले यो लक्ष्यलाई निरन्तरता दिए पनि विकसित देशहरूले सन् 2020 उक्त लक्ष्य पूरा गर्न सकेनन्। यो लक्ष्य सन् 2022 मात्र पूरा भयो। 15 वर्षसम्म सम्मेलनहरू भइरहे, नयाँ शब्दावली थपिँदै गए, तर मूल समस्या उही रह्यो। वाचा गरिए पनि कार्यान्वयन हुन सकेन। यस्तो समस्या हुनुको प्रमुख कारण नै स्वैच्छिक घोषणा वा प्रतिबद्धता भएकाले क्षतिपूर्ति पाउन कठिन भएको राजनैतिक विश्लेषक डाक्टर सुरेन्द्र केसी बताउनुहुन्छ। उहाँले भन्नुभयो, पहिलो कुरा त जसले बढी कार्बन उत्सर्जन गर्छ तिनीहरूले त्यसको जवाफदेहिता बेहोर्ने भन्ने कानूनी र नैतिक दबावको विषय हो। केसीले प्रति प्रश्न गर्दै भन्नुभयो, त्यो परिपालना गरे पनि आफ्नै तरिकाले गर्ने हो, नगरे पनि आफ्नै तरिकाले नगर्ने हो। अमेरिकाले यो कुरा मान्छ भन्ने लाग्छ। 15 वर्षे जलवायुका कुरा कागजमा अरबौं, व्यवहारमा अधुरा, अन्नपूर्णले अग्रपृष्ठमा खबर बनाएको छ। जेएनजी विद्रोहको 1 वर्ष, क्षति बापतको बिमा रकम नपाउँदा पुननिर्माणमै सकस, अन्नपूर्णको अर्थपृष्ठमा खबर छ। जेएनजी आन्दोलनका क्रममा निजी क्षेत्रमा 33 अर्ब 54 करोड रुपियाँ भन्दा बढीको क्षति भएको थियो। आन्दोलनमा ध्वस्त भएका उद्योग, व्यापारिक प्रतिष्ठान र अन्य निजी संरचनाको पुननिर्माण सुरु भए पनि बिमा दावीको रकम समयमा नपाउँदा व्यवसायीहरू आर्थिक संकटमा परेका छन्। कतिपय व्यवसायीले ब्याङ्कबाट कर्जा लिएर र आफ्नै स्रोत परिचालन गरेर उद्योग तथा व्यवसाय पुनः सञ्चालनमा ल्याएका छन्, तर सरकारले क्षतिग्रस्त निजी क्षेत्रको पुनरुत्थानका लागि ल्याउने भनेका योजना, राहत र सहजीकरणको प्रभाव भने अझै स्पष्ट रूपमा देखिएको छैन। राष्ट्रिय योजना आयोगको अध्ययन अनुसार भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनमा सरकारी, निजी तथा सामुदायिक क्षेत्रमा गरी 84 अर्ब 45 करोड 77 लाख रुपियाँ बराबरको भौतिक क्षति भएको थियो, जसमध्ये निजी क्षेत्रतर्फ मात्रै 33 अर्ब 54 करोड 87 लाख रुपियाँ बराबरको क्षति भएको सरकारी अध्ययनले देखाएको छ। जेएनजी विद्रोहको 1 वर्ष, क्षति बापतको बिमा रकम नपाउँदा पुननिर्माणमै सकस, अन्नपूर्णले अर्थपृष्ठमा खबर बनाएको छ। रसुवामा राहतको चाङ, तर पीडितले पाएनन् आवश्यक सामान, यो खबर हो। कारोबारको मुख्य समाचारको भोटेकोसी बाढीपछि रसुवाका विभिन्न होल्डिङ सेन्टरमा थुप्रिएका राहत सामग्रीको व्यवस्थापन यति बेला चुनौतीपूर्ण बनेको छ। सरकार सहित निजी क्षेत्र तथा गैर सरकारी संस्था र व्यक्तिगत रूपमा नागरिकहरूले प्रभावित क्षेत्रमा राहत पुर्याएका छन्, तर त्यसको प्रभावकारी रूपमा सम्बन्धित पीडितसम्म वितरण हुन सकेको छैन।
सरकारी निकायले अधिकांश प्रभावित क्षेत्रमा राहत पुगिसकेको दावी गरिरहेका छन्। बाढीबाट प्रभावित कतिपय परिवार भने अझै राहत नपाएको गुनासो गरिरहेको पाइएको छ। दाताहरूले पनि राहतका लागि न्यूनतम आवश्यकताका वस्तुभन्दा खाद्यान्नमा बढी जोड दिँदा आवश्यकता र आपूर्तिबीच असन्तुलन देखिएको छ। एकातिर स्थानीय पालिका र प्रशासनले राहत वितरण भइरहेको विवरण दिइरहेका छन्, अर्कोतिर प्रभावित बस्तीमा पुग्दा केही पीडितले राहत नपाएको गुनासो गरिरहेका छन्। यसले राहत पुग्नमै समस्या हो कि पुगेको राहत वास्तविक पीडितसम्म पुग्न नसकेको हो भन्ने प्रश्न खडा गरेको छ। रसुवामा राहतको चाङ तर पीडितले पाएनन् आवश्यक सामान, कारोबारको मुख्य खबर हो यो। बाढी प्रभावित क्षेत्रमा बिजुली पुनः जोडियो, सहज बन्दै जनजीवन, कान्तिपुरले अर्थपृष्ठमा समाचार छापेको छ। भोटेकोसी बाढीले रसुवा, नुवाकोट र धादिङमा अवरुद्ध बनेको विद्युत आपूर्ति सुरु भएपछि राहत वितरण, उद्धार व्यवस्थापन लगायतको काममा केही सहज भएको जनाएको छ। यद्यपि गोसाईकुण्ड र उत्तर गयाका चार ओडामा विद्युत आपूर्ति सहज नभएको जनप्रतिनिधिहरूले बताएका छन्। बिजुली अवरुद्ध बनेका तीन जिल्लाका पालिकाका 75 भन्दा बढी क्षेत्रमा विद्युत प्रसारण सुरु भइसकेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। अवरुद्ध भएका पालिकामा 75% भन्दा बढी बिजुली सप्लाई सुरु भइसकेको प्राधिकरणका कार्यवाहक कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताउनुभयो। बाढी प्रभावित क्षेत्रमा बिजुली पुनः जोडियो, सहज बन्दै जनजीवन, कान्तिपुरले अर्थपृष्ठमा छापेको खबर हो यो। कान्तिपुरले नै अर्थपृष्ठमा बाढीले सम्पर्क टुटाएका बस्ती जोड्दै बेली ब्रिज शीर्षकमा खबर छापेको छ। 10 भदौमा भोटेकोसी बाढीले ठाउँ ठाउँमा पुल बगाएपछि जिल्ला जिल्ला र गाउँ गाउँ बीच टुटेको सम्पर्क बेली ब्रिज जडानसँगै जोड्न थालिएको छ। बाढीले रसुवादेखि धादिङसम्म 41 मोटरेबल पुल बगाएको थियो। बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट बीचको सम्पर्क टुटेको छ। बाढीले सम्पर्क टुटाएका बस्ती जोड्दै बेली ब्रिज कान्तिपुरको अर्थपृष्ठको समाचार हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: अब पत्र पत्रिकाले छापेका बाँकी प्रसङ्ग। करोडौंको स्याउ बोकेका ट्रक अलपत्र, किसान र व्यापारी चिन्तामा, यो खबर कारोबारले अग्रपृष्ठमा छापेको छ। अविरल वर्षापछि आएको ढुङ्गा सहितको पहिरोले कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। गगने खोलामा आएको लेदो सहितको पहिरोले राजमार्ग अवरुद्ध भएको हो। गगने खोलासँगै एसमोड, सेराबाडा, पिली लगायतका स्थानमा पहिरो खसेपछि राजमार्ग कम्तीमा 3 दिनसम्म पूर्ण रूपमा अवरुद्ध हुने देखिएको छ। राजमार्ग अवरुद्ध भएपछि जुम्लाबाट बाहिरी जिल्लामा निर्यात भएको करोडौंको स्याउ बीच बाटोमै अलपत्र परेको छ। करोडौंको स्याउ बोकेका ट्रक अलपत्र, किसान र व्यापारी चिन्तामा, कारोबारले अग्रपृष्ठमा खबर बनाएको छ। दैनिक 1,00,000 ग्यास सिलिन्डरको माग, तर मुस्किलले 30,000 मात्रै आपूर्ति, नयाँ पत्रिकाको अर्थपृष्ठको खबर हो यो। सामान्य अवस्थामा 50,000 ग्यास सिलिन्डरको खपत हुने काठमाडौँ उपत्यकामा अहिले दोब्बर अर्थात् दैनिक 1,00,000 ग्यास सिलिन्डरको माग छ, तर आपूर्ति भने मुस्किलले 30,000 सिलिन्डरको मात्रै भइरहेको छ, जसकारण उपत्यकामा यति बेला ग्यासको चरम अभाव छ। प्रत्येक डिलर र उद्योगमा उपभोक्ताको लाइन थेगी नसक्नु छ। दैनिक 1,00,000 ग्यास सिलिन्डरको माग, तर मुस्किलले 30,000 मात्रै आपूर्ति, नयाँ पत्रिकाले अर्थ पृष्ठमा छापेको खबर हो यो। भ्रामक पोस्टले पुर्याउला जेलमा शीर्षकमा अन्नपूर्णले अग्रपृष्ठमा खबर बनाएको छ। काठमाडौँको चन्द्रागिरी नगरपालिका 12 बलम्बु बस्दै आएका बैतडी सुर्नाया गाउँपालिका 7 का 24 वर्षीय वीरेन्द्र मडै आइतबार पक्राउ पर्नु भएको छ। उहाँलाई साइबर ब्युरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। मडैले भोटेको सीमा आएको बाढीबाट भएको जनधनको क्षतिबारे विभिन्न जात जातिलाई लक्षित गरी होच्याउने, अपमान गर्ने तथा विपत्तिमा खुसी व्यक्त गर्ने खालका भिडियो सामग्री बनाएर सामाजिक सञ्जाल फेसबुकको रिलमा प्रसारण गरेका थिए। भ्रामक पोस्टले पुर्याउला जेलमा अन्नपूर्णको अग्रपृष्ठको खबर हो यो। र अमेरिकाले फेरि थाल्यो रुस युक्रेन युद्ध अन्त्यका लागि मध्यस्थता शीर्षकमा कान्तिपुरले खबर बनाएको छ। रुस युक्रेन युद्ध अन्त्य गर्ने प्रयास स्वरूप किप पुगेका अमेरिकी विदेश दूतहरू स्टिभ विटकफ र जारेद कुस्नरले आइतबार युक्रेनका राष्ट्रपति भलोदोमिर जेलेन्स्कीसँग भेटवार्ता गर्नुभएको छ। उक्त भेटवार्ता सकारात्मक भएको उहाँहरूले बताउनु भएको छ। अमेरिकाले फेरि थाल्यो रुस युक्रेन युद्ध अन्त्यका लागि मध्यस्थता, कान्तिपुरको खबर हो यो। पत्र पत्रिकाले छापेका यिनै प्रसङ्गसँगै कार्यक्रम अखबारबाट विदा हुन्छौं। प्रविधिमा मोहम्मद असलमलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्संवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। आज भदौ 23 गते। गत वर्ष भदौ 23 गते काठमाडौँसहित देशभरि नवा युवाहरूले प्रदर्शन गरेको आज एक वर्ष पुरा भएको छ। झिन्जी आन्दोलन भएको एक वर्ष पुरा आज हुँदै गर्दा मूलत सुशासनको सपना आम तहबाट देखिएको छ, जुन वर्तमान सरकारले पूरा गर्ने भनी प्रतिबद्धता व्यक्त गरेको छ। तदनुरूपका काम अघि बढाइरहेको सरकारले जनाएको छ। सिंहदरबारमा जेन्जी शहीद स्मारक पार्क तथा शालिगको एवं स्तम्भको शिलान्यास गरिएको छ। त्यस क्रममा सरकारले जेन्जी युवा पुस्ताले गरेको आन्दोलन र त्यो आन्दोलनको मुख्य एजेन्डा मुद्दा सम्बोधन गर्न वर्तमान सरकार लागि परेको प्रतिबद्धता पुनः व्यक्त गरेको छ। आजको अन्तरसंवादमा हामी जेन्जी आन्दोलनको एक वर्षमा केन्द्रित हुनेछौँ। एकजना राजनीतिक विश्लेषक समाजशास्त्री डाक्टर विष्णु दाहाल हामीसँग कुराकानीमा प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। डाक्टर साहब
1: हजुर नमस्ते। सन्तोष
0: हजुर, जस्तो अब मूलत एक वर्ष पुरा भयो जेन्जी आन्दोलनको, नयाँ यसबीचमा थुप्रै चाहिँ परिवर्तनहरू भए, खास गरी तत्कालीन सरकारले राजीनामा दिएसँगै अन्तरिम सरकार बन्यो, अन्तरिम सरकारले नयाँ निर्वाचनको घोषणा गर्यो, नयाँ निर्वाचनपछि नयाँ जनादेश प्राप्त भयो र नयाँ जनादेशका आधारमा चैत्र 13 गते बनेको सरकारले अहिले काम गरिरहेको छ। यसबीचमा भएका मुख्य उपलब्धिहरू या परिवर्तनहरू यी हुन्। अब यो एक वर्षलाई आन्दोलनको मुद्दाका हिसाबले कसरी लिने डाक्टर साहब?
1: यसो छ सन्तोषजी, यसलाई चाहिँ दुईवटा कुराले हेर्नुपर्छ होइन। जस्तो आजभन्दा ठिक एक वर्ष अगाडि हो, आजभन्दा ठिक एक वर्ष अगाडि आजैको दिन एउटा उद्देश्यका लागि चाहिँ नवयुवाहरू जस जो कलिला बच्चाहरू थिए उनीहरूको अधिकार भनेको आफ्नो भविष्य आफ्नो देशमा सुरक्षित गर्ने र यो सम्पूर्ण देशको उत्पादन र हाम्रो माइग्रेसन सबैको जड चाहिँ के भने भ्रष्टाचार हो र सिन्डिकेट हो होइन। तिनवटा दलको शीर्ष नेताहरूको म्युजिकल चेयरमा रहेको राजनीतिको त्यो लाइक क्रम भङ्ग नगर्ने भनेर हाम्रो ज्याक डेरिडाले भन्छन् कि होइन, यसलाई चाहिँ ज्याक डेरिडाले चाहिँ ठिक के भन्छन् भने यो रिकन्स्ट्रक्सन भन्छन् अथवा डिकन्स्ट्रक्सन भन्छन् उनी के होइन, पहिला डिकन्स्ट्रक्सन अनि त्यसपछि रिकन्स्ट्रक्सन। एउटा कोर्स के भयो भने आजको दिनको आन्दोलनले दुई दिनभित्रमै संसद भङ्ग गर्यो, राजनीतिक रूपले चाहिँ त्यसलाई चाहिँ अर्को अन्तरिम सरकार बनायो आन्दोलनले, आन्दोलनको म्यान्डेटले, र त्यसलाई चाहिँ के गर्यो डिकन्स्ट्रक्सन गर्यो, पहिले पुरानो राजनीतिक परिवेशलाई डिकन्स्ट्रक्ट गर्यो र त्यसले एउटा निर्वाचन घोषणा, निर्वाचन घोषणा गरेपछि आएको कुराहरू चाहिँ त्यसको उद्देश्य थियो सुशासन जस्तो आफ्नै डेभलपमेन्ट मोडल बनाउने, त्यसपछि युवाहरूको रोजगार होइन लगायतका धेरै कुराहरू थियो। त्यो सबै केसँग जोडिया थियो भने योभन्दा अगाडि पनि नगरिएका भन्ने गरिएका थिए, तर के थियो भने एउटा सिन्डिकेट थियो, एउटा वर्गहरूको मात्र पहुँच थियो, यसलाई चाहिँ हामी के भन्छौँ भने कोलोनिजम भन्छौँ क्या होइन, एउटा हेजिमोन थियो, एउटा दलहरूको आफ्नो हेजिमोन थियो नि। यो तहलाई चाहिँ ब्रेक नगरिकन आम जनताहरूको पहुँचमा र त्यो अवसर सिर्जना हुन्न भन्ने मान्यताका साथ यसमा चाहिँ आम जनता भन्दा युवाहरूको, युवाहरूले चाहिँ किनभने नेपालमा कुनै पनि सबै कुराको चाहिँ उमेर हद तोकिएको छ, जागिर खाने छ सबै छ, तर राजनीतिको तोकिँदो हुन त संसारभर तोकिन्न त्यो होइन, तैपनि त्यसको समावेशिता हुन्छ नि। जस्तो जनसङ्ख्याका आधारमा युवाहरूको पहुँचहरू, जनसङ्ख्या ठुलो भोलोमा युवाहरूले लिन्छ, तर त्यही युवा चाहिँ आफ्नो भविष्य सुरक्षित गर्नलाई विदेश जानुपर्छ, विदेश पलायनको ब्रेनको सबै कुराहरू, यति रिसोर्सेसहरू चाहिँ प्रशस्त भएको मुलुकमा चाहिँ युवाहरू माइग्रेसन हुनु भनेको चाहिँ अब बाध्यताले कि अवसर अरू योभन्दा बेटरमेन्टलाई भन्ने, यी सब आम कुराहरू जोडिएको कुरा के थियो भने भ्रष्टाचार र सुशासन थियो होइन, भ्रष्टाचार निर्मूल गर्नुपर्छ, भ्रष्टाचार पनि सिन्डिकेटमा थियो, तिनवटा दलको मात्र पहुँचमा थियो, उसको हेजिमोन थियो, हो त्यसलाई ब्रेक गर्नको लागि चाहिँ के यो गरिएको आन्दोलन हो र त्यसका केही अवयवहरू अंशहरू बाँकी नै छन्। जस्तो अख्तियारको नियुक्ति हेर्नुहोस् होइन, संवैधानिक नियुक्तिहरूमा अझ पनि धेरै छन् नि त, हटाउन सकेका छैन, भनेको यो प्रक्रियाहरूको सुरुवात भएको आज एक वर्ष भयो र यो यो एक वर्षको पूर्व सन्ध्यामा केही डिकन्स्ट्रक्ट भएका छन्, केही रिकन्स्ट्रक्सनको लागि चाहिँ आधारहरू सृजना भएका छन् कि भन्ने देख्दछु।
0: जस्तो अब यसमा भनौँ न, आशाको जुन सन्दर्भ छ, आशाको जसरी सञ्चार भयो तत्लगत्तै युवा समुदायमा कि अब केही हुनेछ, यहाँले अघि उठाएका विषयहरू भन्न विदेश पलायन अथवा राजनीतिकमा सहभागिताको चाहिँ सम्भावनाको न्यूनता, सिन्डिकेट, यी यावत कुराहरूको सम्बोधनका सन्दर्भमा यो एक वर्षले के आधार एउटा तयार गर्यो त?
1: यसले चाहिँ यसो जस्तो राजनीति भनेको चाहिँ अ विक इज अ लङ जर्नी इन पोलिटिक्स भन्ने एकातिरको हामीले एउटा भाष्य छ होइन, अर्को कुरा चाहिँ राजनीतिको परिणाम चाहिँ फेरि एक हप्तामै राजनीति परिवर्तन हुन्छ त्यसको परिणामलाई चाहिँ वर्षौँ कुर्नुपर्छ कि, यो एकदम सबैको अनुभवहरू सबै इतिहासहरू हेर्दा चाहिँ त्यो देखिन्छ, किनभने मुभमेन्टले छिटै परिवर्तन चाहिँ गराउँछ तर त्यो हामीले भनौँ नि डिकन्स्ट्रक्सनबाट रिकन्स्ट्रक्सनमा गइकन त्यसको परिणाम दिनलाई चाहिँ वर्ष लाग्छ होइन हामीले हेर्दै जाँदा। हो त्यस कारणले गर्दा यसका केही कुराहरू सुरुवात भएका छन्, जस्तो हेर्नु न हामीले भ्रष्टाचार नियन्त्रण भएको छ, यसमा ऊ छैन, मतलब अहिले भर्खरको भोटेकोसी बाढीमै हेर्नुहोस्, भोटेकोसी बाढीमा चाहिँ जस्तो त्यहाँ रिलिफमा आफ्नो गच्छे अनुसारको सरकार भनौँ न, यो यो त एकदम अकल्पनीय भयो, यसमा कुनै रेस्क्यु प्रिपेयरनेसको कुनै तयारी त हुनै सक्दैन, यो तहको अहिलेसम्म देखिएको पनि छैन होइन। अनि त्यसो हुनाले एउटा त्यो एक त्यो भयो, तर रिलिफ र रिहेबिलिटेसन भन्छ नि अब हामीले राहत बाँड्ने कुराहरूमा चाहिँ स्थानीय तहलाई सुरु गर भन्दा त्यहाँ एकदम डिकोटोमी छ कि, एकातिरबाट ब्याङ्कको भल्ट बढाएको बगार लगेको चाहिँ वडा अध्यक्ष नै के हेर त्यो भल्ट निकाल्दा चाहिँ फुटाएर बाँडेको पनि घटना छ एकातिर होइन हेरौँ न। अनि फेरि त्यही स्थानीय तहलाई चाहिँ फेरि यो रिलिफहरूको चाहिँ के भन्छ जिम्मा दिए भन्ने अर्को बहस पनि छ होइन, हो सरकारले अभियान सुरु गर्ने हो तर अब यो हाम्रो पोलिटिकल प्युरिफिकेसन भन्छौँ नि हामी, त्यसको प्रोसेसहरू नभइकन अनि त्यसले चाहिँ दिन सक्ने क्षमता बाँड मानिसहरूलाई चाहिँ राजनीतिक तहमा र प्रशासनिक तहमा नल्याइकन खालि हामीले पोलिटिकल पोलिटिकल कोर्स मात्र फेर्दैमा चाहिँ त्यसको परिणाम पुग्दैन होइन, त्यसले समय लाग्ने हुनाले सहल सरकारले 30-55 ल्याउन खोजिरहेछ नि, त्यो एकदम एकदमै ठिक हो, किनभने अहिले पछिल्लो पुस्ताहरूले अवसर केमा पाएछन्, ब्युरोक्रेसी भनेको चाहिँ स्थायी सरकार हो, स्थायी सरकारमा जस्तो पत्रकारितामा विश्वविद्यालयमा कर्मचारी तन्त्रमा र मिलिटेन्टहरूमा पनि होइन, यो नयाँ प्रविधि र नयाँ युवाहरूलाई चाहिँ मिलिटेन्टमा त छ नै तपाईँ डिसिसिभ लेभलमा जाने खालको यो नगरेसम्म चाहिँ यो रिकन्स्ट्रक्सन हुँदैन, डिकन्स्ट्रक्सन त हुनसक्छ अहिले जस्तो भइसक्यो कति भइरहेछ तर रिकन्स्ट्रक्सनको कोर्सहरू चाहिँ अझ पनि सुरुवातमा केही हर्डल्सहरू अब्सटेकलहरू देखिन्छ, हो त्यो कारणले पनि यसको यसको कोर्सले पछिल्लो समय चाहिँ अलि स्पिड कम भएको हो जस्तो देखिन्छ अहिले तपाईँले उठाउनु भएको विषय, अब मलाई लाग्छ यो अहिलेको समाजको आवश्यकताले यो अगाडि बढ्छ होला भन्ने चाहिँ हेर्न देख्न सकिन्छ।
0: जस्तो अब बुँदागत रूपमा भन्नुपर्दाखेरि आन्दोलनपछि अब राजनीतिक नेतृत्वमा जुन खालको परिवर्तन भयो त्यसलाई अब अभूतपूर्व परिवर्तन नै भन्नु पर्यो होइन, त्यो एउटा अवस्था आयो। अर्को चाहिँ यहाँले भनेको जस्तो युवाहरू अथवा चाहिँ आन्दोलनका पक्षधर पक्ष लिएका अथवा निकटता भएका दलहरू, नयाँ दल त नभनौँ किनभने यो पनि अलिक अगाडि नै दर्ता भएको थियो, ठ्याक्कै यो आन्दोलनले जन्माएको दल होइन यो, यद्यपि नयाँ पुस्ताको अत्यधिक सहभागिता रहेको र आन्दोलनको मुद्दासँग निकट रहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी अहिले चाहिँ दुई तिहाईको बहुमतसहित सरकारमा छ। तेस्रो चाहिँ अब जुन डिजिटल अधिकारको सन्दर्भ थियो र त्यसमा चाहिँ कहीँ न कहीँ संकुचन गरिएको भनिएको थियो, त्यो खुला भएको छ। अब अहिलेको मुद्दाहरू चाहिँ अब नागरिक सचेतनाको, युवा एकताको, यहाँले अघि भनेको जस्तो युवाको सहभागिताको, यी विषयहरू उठेका छन्। अब यसलाई यी बुदागत रूपमा यी भएका परिवर्तनलाई संस्थागत गर्न चाहिँ यहाँले भनेको जस्तो समय लाग्छ भनेर यहाँले जुन भन्नुभयो, त्यो कति समय लाग्छ, त्यो कसरी त्यो कार्यान्वयनमा जान्छ? किनभने हाम्रो फेरि के छ भने हरेक दशकमा अथवा दशकको छेउछाउमा राजनीतिक परिवर्तन भइरहने हाम्रो साधनले, स्रोतले, क्षमताले ठ्याक्कै आन्दोलनले लिएको मुद्दा कार्यान्वयनमा लैजान या त्यसको नतिजा परिणाम ल्याउन समय लाग्ने, यावत अवस्थाबारे त यहाँ जानकारी हुनुहुन्छ, अब अहिलेको अवस्थामा चाहिँ अहिलेको आशा अहिलेको विश्वास कसरी यसलाई चाहिँ कार्यान्वयनमा लैजाला, सरकारले त्यो चुनौती कसरी पुरा गर्ला?
1: यसो सन्तोषजी, यसको दुईवटा पाटोमा यसलाई कुरा गर्नुपर्छ होला। एउटा चाहिँ पुरानो संरचनालाई चाहिँ विघटन गर्ने भनौँ होइन, रिकन्स्ट्रक्सन गर्ने, त्यसको रिकन्स्ट्रक्सनको पूर्वाधार बनाउने एउटा भयो। दोस्रो चाहिँ फेरि हाम्रो फ्युचर एभेन्यू एकदम ब्राइट छ। जस्तो तपाईँलाई म एउटा इक्जाम्पल भन्छु, हेर्नुहोस् तपाईँले अरबमा जहाँ कि अफगानिस्तानबाट माटो जहाजमा ल्याएर फार्मिङ गरेर त्यहाँ भेजिटेबल्स बेच्ने छ नि, तरकारीहरू बेच्नेसम्मको प्रयास गराएको छ, जहाँ कि प्रकृतिले नदिए पनि मानवले त्यो प्रयास गराएको छ। हाम्रो परिस्थिति के छ हेर्नुहोस्, हाम्रो परिस्थिति तपाईँले तोरीलाई, हाम्रो आमा हजुरआमाहरूले तोरीलाई केलाउँदाखेर त्यो ढुङ्गा मिसिएको तोरी झ्यालबाट फाल्दा त्यो आफै उम्रिएर त्यो तोरीको साग टिपेर खाने, हाम्रो त्यो खालको फर्टाइल ल्यान्ड हो हाम्रो, होइन खालि एग्रिकल्चरमा मात्र होइन, एकदम नलेजमा पनि पूर्वीय दर्शन हेर्नुहोस् कति फर्टाइल छ। अहिले भर्खर धेरै हिसाबले हेर्दै हामी अगाडि छौँ। सो मैले दुईवटा पाटो भन्छु, एउटा हामीले पश्चिमाहरूको राज्य प्रणालीदेखि ज्ञान प्रणालीसम्म उसको एकदम पुरै हावी भएको हुनाले, त्यो डोमिनेसन र त्यसको हेजिमोन भएको हुनाले, त्यो ब्रेक गरेर हामीले आफ्नै मौलिक विकासमा चाहिँ हामी हिजो डोनरका कारणले चाहिँ के थियौँ भने डिपेन्डेन्ट थियौँ, अब त्यो ब्रेक गर्नुपर्छ भन्ने एउटा परिस्थिति निर्माण भएको छ। र अर्को यो सरकारलाई ले अस्ति एउटा उठाएको कुराहरू छ, जस्तो त्यो अलि माइनोरिटी हेर्नुपर्छ, त्यो देखिहाल्दैन। त्यो के हो भने माइनिङ्सहरूको कानुन बनाउनु पर्ने होइन, त्यसको चाहिँ एउटा अस्ति बिल ड्राफ्ट भएको छ। अब त्यो फेरि जियो पोलिटिकली धेरै स्वार्थहरू जोडिएको छ, अहिलेको हाम्रो जियो पोलिटिकल कन्टेक्स्ट पनि हेर्नुहोस्, भारत र चिन चाहिँ एसियन युगको सुरुवात भएको छ, भारत र चिन त्यसका मेन स्टेक होल्डर हुन् होइन, जापान छ, अब एसियाली मुलुकहरू सिङ्गापुर लगायतका धेरै मुलुकहरू छन्। हिजो जस्तो एसिया एकदम निरीह छैन, अब रिसोर्सका हिसाबले पनि विश्वको जनसङ्ख्याको हिसाबले पनि एसिया नै केन्द्र हो, अबको सभ्यता एसियामै सुरु हुन्छ र एसियाबाटै हारहारी 500-600 वर्ष चाहिँ विश्व राजनीतिको नेतृत्व गर्छ भन्ने चाहिँ एउटा फोरकास्ट छ, रिसोर्सका हिसाबले र नलेजका हिसाबले पनि, हाम्रो पुरानो सभ्यताका हिसाबले। अब हामीले लिने बाटो भनेर चाहिँ हिजो हामी युरोसेन्ट्रिक पश्चिमा मोडलको विकासलाई चाहिँ अङ्गीकार गऱ्यौँ। तपाईँले भोटेकै सुकै कुरा हेर्नु न, हामी हिजो हाम्रो के नलेज थियो, 15 डिग्री टेम्परेचरमा बस्नलाई पृथ्वीनारायण शाहले भनेको थियो नि त, भिरालो जमिनमा खेतीपाती हुन्न, त्यहाँ के गर्नु बस्ती बसाल्नु, जहाँ मलिलो जमिन छ त्यहाँ खेतीपाती गर्नु, अर्थतन्त्र पनि बन्यो सेटलमेन्ट पनि बन्यो होइन। तर हामीले के गर्यौँ भने पुँजीवादको विकास गर्दै जाँदा जानेर चाहिँ फर्टाइल ल्यान्ड छ त्यहाँ नै हामीले बस्ती बनाउन थाल्यौँ। हामी यस्तो मुलुकका नागरिक हौँ जो मुलुकको बस्ने र खेती गर्ने जमिनहरूको क्याटागोराइजेसनमा इम्प्लिमेन्टेसन छैन। मूल कुरा, कुनै पनि मुलुकले यहाँ यो आर्थिक रूपले हाम्रो अन्न भण्डार हो, यहाँ बस्ती बसाउनु हुन्न भन्ने थियो नि त हिजो, होइन हिजो थियो, तर आज हेर्नुहोस् तराई छ भन्दा चाहिँ के छ, सबै रियल इस्टेटले चाहिँ सबै प्लानिङ गर्दै रियल इस्टेटमा कन्भर्ट गर्दैछौँ हामी तराईको आफ्नो क्षेत्रीयको जमिन, होइन हेर्दै जाउँ न, यो हाम्रो भ्याली पनि त्यसै छ। अब सबै परिस्थिति हेर्दै जाँदा अब 15 डिग्री टेम्परेचरमा बस्नुपर्ने मान्छे चाहिँ 28-30 डिग्रीमा झरेको छ, 15 डिग्रीमा चाहिँ अनि त्यहाँ खाली भएपछि त हाम्रो जङ्गली जनावर आउँछन्, अनि फेरि हामी सदनमा के गर्छौँ, बाँदर वन्यकरणको कानुन बनाउँछौँ भनेको हामीले आफ्नो मुलुक कति चिनेका छौँ र हामीले आफ्नो मुलुकको विकास कति गरेका छौँ। अबको यो पछिल्लो पुस्ताहरूलाई यो कुरा चाहिँ अझ उनीहरूलाई यो रिसर्च अध्ययनले गरेको कुराहरू चाहिँ सिकाउनु पनि पर्नेछ होइन। पृथ्वीनारायण शाह जतिको चाहिँ त्यो भिजनरी लिडर त कोही पनि देखेन नि त, आज भोटेको सिपाहीले त्यो त बस्ने योग्य ठाउँ त होइन, त्यत्रो पासभित्र त्यत्रो नदी किनारामा त हामीले त त्यसलाई त कृषि योग्य अरू कुनै विकास गर्नुपर्ने हो नि। तर हामीले हेर्नुहोस् त्यही भोटेकोसीको तल बस्नेहरू, त्यो त्रिशुलीमा बस्नेहरू सबैको चाहिँ आफ्नो हाइल्यान्डमा जमिन त बाँझो छ, जहाँ बाँदर नाचिरहेको छ हो, त्यसकै कुरा चाहिँ हामीले संसदमा उठाइरहेको छौँ, बाँदर वन्यकरणको। जब मानिस त्यहाँ जाने बित्तिकै बाँदरहरू चाहिँ जमिनमा जङ्गलमा जान्छ नि, त्यो हो यो हामीले हाम्रो मुलुक नबुझेका कारणले हाम्रो समस्या भएको हो। जब अब हामीले यो मुलुक बुझ्ने प्रस्पेक्टिभ विकास गर्ने बित्तिकै मलाई लाग्दैन हाम्रो मुलुक विकासमा त्यति ठुलो रिसोर्सेस पनि छ, मानव संसाधन पनि छ, हामीलाई चाहिने प्रविधि हो, प्रविधि ल्याउन हामीले चाहिँ प्राकृतिक संसाधन छ, यदि दुईवटालाई मिलाउन सक्ने परिस्थिति निर्माण गर्यो भने मुलुकको विकास त्यति गाह्रो छैन। र यो यो प्रस्पेक्टिभ विकासमा चाहिँ अहिलेको हाम्रो विश्वविद्यालय लगायतका अनुसन्धानहरू लाग्नुपर्छ, यसमा पत्रकारहरूको सबैभन्दा अहम भूमिका छ, यस्तो नलेजहरूलाई चाहिँ धेरै स्पेस दिनुपर्छ भन्ने कुरा पनि तपाईँको रेडियो र त्यो कार्यक्रम मार्फत सबैलाई चाहिँ हामी विकासमा पछि होइनौँ, हामीले चाहिँ आफ्नो ज्ञान प्रणालीलाई अर्काको ज्ञान प्रणालीबाट निर्देशित गरेका कारणले उब्जिएका समस्या हुन् भन्ने चाहिँ मेरो बुझाइ छ।
0: जस्तो अब आज आन्दोलनको एक वर्ष होइन, अब आज भन्दा अगाडि नै सरकारले यस्ता खालका कामहरूलाई हामीले अगाडि बढायौँ, जुन चाहिँ मूलत आन्दोलनका मुद्दा थिए, आन्दोलनका मुद्दालाई हामीले अगाडि बढायौँ भनेर भनिसकेको छ। र सरकार बनेको पहिलो दिनकै बैठकले शासकीय सुधार सम्बन्धी 100 कार्यसूची सार्वजनिक गर्यो, त्यो कार्यान्वयनमा आएको छ। त्यसले चाहिँ अहिले आम तहमा जति भनौँ न आन्दोलनका क्रममा 76 ज्यान गुमाए, होइन हजारौँ घाइते भए, प्रभावित भए, अब ती मानिसहरूलाई अथवा चाहिँ आम तहमा जो अब यो कुनै एउटा ठाउँमा मात्रै काठमाडौँमा मात्रै सीमित भएको आन्दोलन थिएन, देशव्यापी रूपमा लहर यो आएको थियो। अब आजको दिनमा चाहिँ यो सरकारले होइन यसरी काम गरिरहेको छ, अब यो समयमा भनौँ न अब यो 5 किनभने 2/3 सरकार छ, यो 5 पहिलो पदावधि भनौँ, यो पदावधिमा यो यो काम हुनेछ भनेर जनता चाहिँ आशामै छन्, या कहीँ न कहीँ सरकारले गरिरहेका कामहरूमा सरकारलाई खबरदारी गर्नुपर्ने बेला पनि भइसकेका छन्?
1: यसो सुन्नुहोस्, यसमा दुईटै पाटो देख्छु म, होइन एउटा चाहिँ जस्तो हिजोको तुलनामा यो सरकार भनौँ न होइन, जस्तो अघिल्लो वर्षको भदौ 23 अगाडिको सरकारको तुलनामा यो सरकार कतिपय कुरामा आफ्ना कुराहरू पब्लिकमा ल्याउने कुराहरूमा पछाडि होला, तर पब्लिकको एजेन्डाहरू क्यारी गर्ने कुरामा अगाडि छ भन्ने एउटा देखिएको छ एउटा, होइन। सबैभन्दा मूल कुरो चाहिँ के छ भने नेतृत्वमाथि भ्रष्टाचारको आरोपको अहिलेसम्म कुनै काण्डहरू छैन, पहिलो कुरो होइन। जब एउटा यो यो परिस्थिति छ, अनि दोस्रो कुरो चाहिँ अहिले के छ भने हामीले हाम्रो विकास हाम्रो देशको परिस्थितिलाई चाहिँ एउटा ग्लोबल प्याराडाइमभित्र हेर्नुपर्छ। आजभन्दा 1 अगाडि र अहिलेको परिवेश मिल्दैन, अब नमिल्ने ठाउँ पुग्छ, किनभने बाढी वितण्डाहरूले हेर्नुहोस् हामी मात्र होइन जस्तो सबै विश्वभरका मुलुकहरूमा क्लाइमेट चेन्जको ठुलो असरहरू चाहिँ 1 अगाडिभन्दा 1 पछाडिमा कति बढी देखिन थालिएको छ। अब यो त ऱ्यापिडली बढ्दै जान्छ भने अब हामीले हिजो डेभलपमेन्ट डेलिभरी गर्नु थियो, जनताका आकाङ्क्षाहरू पुरा गर्नु मात्र थियो भने अब हामीले चाहिँ त्यो क्लाइमेट चेन्जसँग पनि छ नि र यो वातावरणीय प्रभावहरूसँग पनि अर्को लड्नुपर्ने अर्को थप चुनौती छ यो सरकारलाई। त्यस हुनाले अब हाम्रा विकासका आयोजनाहरू चाहिँ हामीले प्राकृतिक ज्ञान प्रणालीभित्र राखेर मात्रै हेर्नुपर्छ, यो यो अब यो अर्को कोर्स फेर्नुपर्छ एकातिर। अर्को कुरा जति पछि भयो नि जस्तो अहिले 1 अगाडिको आन्दोलनभन्दा पछि 1 थप मानिसको थप आफ्ना मागहरू पनि बढ्दै गएका छन् क्या, पुराना त छँदैछन् ती पुरा गर्न एकैपटक हुने होइनन्, थप 1 सरकारलाई थप अर्को भारी थपिँदै जान्छ कि क्रमशः होइन। चुनावले यो जति पछि हुन्छ उति चुनौती हुँदै जाने हो, हामीले 51 भन्दा अहिलेको चुनौती बढी छ भन्दै जाँदा यो सरकारलाई झन् चुनौती छ। सरकारले चाहिँ इमान्दारीका साथ सबैको सहयोगमा चाहिँ अगाडि लग्यो भने चाहिँ यो यो विकास चाहिँ के हो भने सरकारले सुरुवात गर्ने हो, सरकारले विकास दिने होइन, यो हाम्रो माइन्डसेट चेन्ज गर्नु छ। सरकारले विकासको अभियान सुरु गर्ने हो तर विकासमा चाहिँ जनतालाई लाउने हो। अहिले आम मानिसहरू चाहिँ के छ भने डिजिटल प्लेटफर्ममा सरकारलाई गाली गरिरहेको छ, त्यो नै गलत कुरा हो कि सरकारले विकास गरेर देश विकास हुँदैन, र आम नागरिकलाई चाहिँ विश्वासमा लिएर सरकारले चाहिँ मोबिलाइज गर्नुपर्छ। यसो यो कुरा यो होइन कि ठिकलाई ठिक बेठिकलाई बेठिक, कतिपय ठाउँमा चाहिँ सरकारले डन्डा पनि लाउनुपर्छ, कतिपय ठाउँमा सरकारले चाहिँ पिपलको कुरा सुन्नु पनि पर्छ, र त्यो चाहिँ केमा भने मुलुक केन्द्रित हुनुपर्छ। र यो मोडललाई चाहिँ यो सरकारले लिएर जानेमा आफ्नो ढङ्ग नपुगेको ठाउँमा पुराना अनुभव भएकाहरूलाई पनि अगाडि लिएर गयो भने यो डेभलपमेन्टको यो क्याम्पेन चाहिँ अगाडि जान्छ, विकासको चाहिँ यो अभियान अगाडि जान्छ, अन्यथा फेरि अर्को यसको विकल्पको खोजी हुनसक्छ, अहिले बेला त भइसक्यो देखिन्न।
0: हामी चेन्जी आन्दोलनको 1 केन्द्रित भइरहेका छौँ। विश्लेषक समाजशास्त्री डाक्टर विष्णु दाहाल हामीसँग कुराकानीमा हुनुहुन्छ। डाक्टर साहब, अब अहिले अभूतपूर्व एउटा भनौँ न सरकारलाई साथ सहयोग समर्थन सबै पनि प्राप्त भयो र अर्को चाहिँ अवसर जुन खालको प्राप्त भएको छ यो भोटेकोसी बाढीपछि पनि देखियो। आम तहबाट सरकारलाई विश्वास गरेर एउटा सहयोग गर्ने जुन वातावरण बन्यो भनौँ न यो एकदम न्यूनतम रकम सहयोग गर्न सक्नेदेखि लिएर अधिकतम सहयोग गर्न सक्नेले एकदम मन खोलेर हात खोलेर सहयोग गरेको पाइयो। अब यो अवस्थालाई यो चाहिँ अवसरलाई विश्वासलाई मूलत विकासमा बदल्न भनौँ न ठुला आयोजनाहरू अथवा चाहिँ मुलुकले धान्न सक्ने खालका आयोजनाहरूमा आम तहबाट चाहिँ लगानी गराएर यो साझेदारीमा चाहिँ निजी सरकारी साझेदारीमा अगाडि बढ्न सकियो भने हाम्रो मुलुकले विकास को एउटा चाहिँ अवसर पनि पाउला, मुलुकको मुहार पनि फेरिएला र जसले सहादत प्राप्त गरे उनीहरूका सपना पनि पुरा होला। अब यसमा चाहिँ सरकारले कसरी सोच्नुपर्छ?
1: यसो त सन्तोष, यसको दुईवटा पाटो छ। जस्तो अहिले विश्व बजार चाहिँ के भने विश्वलाई हेर्दा हामी भूगोलभन्दा बजार हेर्छौँ। जस्तो भारतको जनसङ्ख्या हाम्रो लागि ठुलो अवसर हो, होइन? चिनिया सामान हाम्रो सँगै छ, होइन? जहिले पनि रिसोर्सेस चाहिँ के हुन्छ भने डाउनवर्ड फ्लो हुन्छ। चिन हामीभन्दा उत्तरतिर छ, उत्तर हाम्रो हाम्रो नलेजले चाहिँ के हो भने हाइल्यान्ड भन्छौँ हामी, होइन? चिनिया सामानको विश्व बजार छ नि, त्यो बजारलाई भारतीय पहुँचलाई हामीले हाम्रो गेटवे चाहिँ बनाउनु पऱ्यो। जस्तो हामी हिजो दुई ढुङ्गा बिचको तरुल भन्थ्यौँ, कसैले तिन ढुङ्गा भन्थ्यौँ। यो अवसरलाई चाहिँ केमा बदल्नु पऱ्यो भने अब हामीले होइन, हामी भारत र चिनको बिचमा चाहिँ विकास साझेदारी मात्र होइन, हामी व्यापार साझेदारीको चाहिँ पुल बन्न सक्छौँ भन्ने होमवर्क गर्नु पऱ्यो। जस्तो अब चिनिया सामानलाई बाटो पारवनबाट ल्याउनु भन्दा नि अब चाहिँ के देखिन्छ भने टनल अलि सुरक्षित, टनल मार्फत हाइल्यान्डबाट टनल मार्फतै रेलवे सप्लाई गरेर हामीले भारतीय बजारमा चाहिँ चिनिया सामान र भारतीय पर्यटकहरू चिनिया बजारतिर लाने दुईवटा एउटा बजारको लागि हामीले यो एउटा र नेपाललाई चाहिँ भारत र चिनको जनसङ्ख्या र उत्पादनको र विकासको चाहिँ यो स्पेल आउट भन्छौँ हामी के, यो छचल्किएको उसको अर्थतन्त्र छचल्किएको अर्थतन्त्रलाई चाहिँ हामीलाई सिन्चित गर्नको लागि चाहिँ एउटा कनेक्टिभिटीमा चाहिँ काम गर्नु पऱ्यो। त्यो ठुलो विश्वमै सबैभन्दा ठुलो अवसरको रूपमा छ, त्यो हामीले गुमाउनु हुँदैन। एउटा दोस्रो कुरो, हामीले हाम्रो प्राकृतिक स्रोत साधन जस्तो एसी भनिन्छ, एसियाको प्राकृतिक स्रोत साधनले विश्वलाई नै हाराहारी 700 वर्ष पुग्छ भन्छ। अनि अनि अनि 700 वर्ष पुग्छ भन्छ भने अनि विश्वलाई नै त्यति पुग्ने रिसोर्सेसको हामीले प्रयोग गरेका जस्तो युरेनियमको कुराहरू, अब त्यो युरेनियम राखेर भन्दा नि हामीले अन्तर्राष्ट्रिय हामी एक्सट्र्याक्ट गर्न सक्दैनौँ। तर त्यस मार्फत हामीले के गर्नु पऱ्यो भने हाम्रो विकासलाई चाहिँ हाम्रो राष्ट्रिय हितलाई केन्द्रमा राखेर त्यसलाई एक्सट्र्याक्ट गर्नु लाग्नु पऱ्यो। अब हाम्रो
0: हजुर यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद। आगामी दिनहरूमा पनि हामी यहाँसँग संवाद गर्नेछौँ।
1: धन्यवाद सन्तोषजी।
0: उहाँ हुनुहुन्थ्यो एकजना राजनीतिक विश्लेषक समाजशास्त्री डाक्टर विष्णु दाहाल, जेएनजी आन्दोलनको एक वर्षमा केन्द्रित भई आजको अन्तर्सम्वादमा कुराकानी गऱ्यौँ। प्राविधिक मित्र मोहम्मद असलमलाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु, नमस्कार।
2: उफ, कस्तो गर्मी! पहिले काठमाडौँमा यस्तो गर्मी कहाँ थियो र?
3: गर्मी मात्र होइन, अहिले त जलवायु परिवर्तनका कारण भारी वर्षा हुँदा बाढी र पहिरोको जोखिम पनि बढेको छ।
2: हिजो त बाढीले घर अगाडिको बाटो नै बन्द गरिदियो अनि टोल नै जलमग्न भयो।
4: तर समाधान पनि हामीसँगै छ है।
2: घर घरमा आकाशे पानी संकलन र भूमिगत पानी पुनर्भरण, सहरका सार्वजनिक क्षेत्रहरू ताल तलैया र वन क्षेत्रको संरक्षणबाट बाढीको जोखिम कम गर्न सकिन्छ।
3: जलवायु परिवर्तनको जोखिम कम गर्न घर घरमा आकाशे पानी संकलन र भूमिगत पानी पुनर्भरण, सार्वजनिक खुला क्षेत्र, वन क्षेत्र, ताल तलैया र नदी संरक्षणको अभियानमा आजदेखि जुटौं।
5: काठमाडौँ उपत्यका विकास प्राधिकरणद्वारा जनहितमा जारी जलवायु अनुकूलन सन्देश।
6: विपदको समयमा बाल बालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
7: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
6: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौं।
7: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौं, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौं।
8: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
7: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
6: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौँ।
7: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
8: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
9: बाटो पार गर्ने वृद्ध, बालबालिका तथा फरक क्षमता भएका व्यक्तिहरूलाई सदैव उच्च प्राथमिकतामा राखौं।
10: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
11: अब सुन्नुहुनेछ बिहान 7 बजेको समाचार।

0: यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। जेन्जी आन्दोलनको आज एक वर्ष पूरा। नयाँ पुस्ताको माग अनुसार काम गरिरहेको सरकारको भनाई। बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमनपछि राष्ट्रपति रामचन्द्र पौडेलद्वारा देशवासीका नाममा सम्बोधन। नेपाललाई जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान। जलविद्युत आयोजनाहरूको टनेल वार पार नछिचोलेसम्म उद्धार तथा खोजी कार्य जारी रहने नेपाली सेनाको भनाई। ठाउँ ठाउँमा पहिरो खसेपछि कर्णाली राजमार्गको कालीकोट खण्ड चार दिनदेखि अवरुद्ध। र डढेलो र अत्यधिक गर्मीका कारण वायु प्रदूषणको जोखिम बढ्दै गएको विश्व मौसम संगठनको विश्लेषण।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
1: भोल्टे भोइस ओभर LTE। अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
2: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट।
2: क्लियर कॉल्स र फास्ट इन्टरनेट एकै साथ।
1: सेवा सुचारू गर्न आफ्नो फोनमा *444 हाश डायल गर्नुहोस्। 4G बोल्टे
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। देशमा व्याप्त भ्रष्टाचार, नातावाद, बेरोजगारी, सार्वजनिक सेवा र अवसरको असमानता विरुद्ध आयोजना गरिएको जेन्जी आन्दोलनको आज एक वर्ष पूरा भएको छ। गत वर्ष भदौ 23 गते नयाँ पुस्ताले गरेको प्रदर्शन आन्दोलनमा परिणत भएको थियो। जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक विदा दिएको छ। प्रदर्शनका क्रममा उठाइएका सुशासन र जवाफदेहिताका सवाल अहिले राज्य सञ्चालनको मूल बहसको हिस्सा बनेको छ। भ्रष्टाचार नियन्त्रण, राजनीतिक जवाफदेहिता, सार्वजनिक संस्थामा सुधार, रोजगारी सिर्जना, अवसरमा समानता, पारदर्शिता र राज्य सञ्चालनमा नयाँ पुस्ताको सहभागिता नै युवा पुस्ताको मुद्दा थियो। लामो समयदेखि मुलुकमा व्याप्त राजनीतिक अस्थिरता, बेरोजगारी, महँगी, सार्वजनिक सेवा प्रवाहको सुस्तता, भ्रष्टाचारको आरोप, अवसरमा पहुँचको असमानता र राजनीतिक संरक्षणको संस्कृतिले युवामा निराशा बढाउँदै लगेको थियो र सोही व्यवस्थाको विरुद्धमा आन्दोलनको आह्वान गरिएको थियो। गत फागुन 21 गते सम्पन्न निर्वाचनमा जेन्जी आन्दोलनको पक्षपाती नयाँ राजनीतिक शक्तिले बलियो जनादेश प्राप्त गरेको छ। निर्वाचन परिणामलाई धेरैले पुरानो राजनीतिक कार्यशैलीप्रतिको असन्तुष्टि, नयाँ नेतृत्वप्रतिको अपेक्षा र परिवर्तनको चाहनाको अभिव्यक्तिका रूपमा विश्लेषण गरेका छन्। यस अर्थमा जेन्जी आन्दोलनले प्रत्यक्ष रूपमा मात्र नभई अप्रत्यक्ष रूपमा नेपालको राजनीतिक बहसलाई प्रभावित गरेको देखिन्छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र प्रशासनिक सुधारलाई प्राथमिकतामा राखेको छ। हालै सिंहदरबारस्थित संघीय संसद भवनमा जेन्जी सहित स्मारक पार्क तथा शालिग र स्तम्भको शिलान्यास गर्दै गृहमन्त्री सुदन गुरुङले नयाँ पुस्ताको माग सम्बोधन गर्न सरकारले काम गरिरहेको बताउनु भएको थियो। सुशासनको माग राखी युवाहरूको नेतृत्वमा आन्दोलन भएको एक वर्ष पूरा भएको छ। गत भदौ 23 र 24 गते भएको जेन्जी विद्रोहपछि मुलुकमा गत फागुन 21 गते निर्वाचन भई युवाकै नेतृत्वमा सरकार गठन भएको छ। जेन्जी विद्रोहपछिको एक वर्ष कस्तो रह्यो त? सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
4: भ्रष्टाचारको अन्त्य र नेतृत्वमा युवा पुस्ताको उपस्थिति लगायतका मागसहित नवयुवाहरूको नेतृत्वमा आन्दोलन भएको एक वर्ष पूरा भएको छ। जेन्जी विद्रोहको एक वर्षको अवधिमा केही सकारात्मक परिवर्तन भएको प्रत्यक्ष अनुभूत आम नागरिकले गरिरहेका छन्। वर्षौंदेखि सत्ताको बागडोर सम्हाल्दै आएका पुराना दलहरूलाई विस्थापित गरी मुलुकको नेतृत्व युवाहरूको काँधमा पुग्नु आन्दोलनको मुख्य उपलब्धि मानिएको छ। जेन्जी विद्रोहपछि बनेको अन्तरिम सरकारले तोकिएकै समयमा आम निर्वाचन गराउनु र जेन्जी विद्रोहको समर्थनमा रहेको राजनैतिक दललाई जनताले अत्याधिक बहुमत दिलाउनु अर्को महत्वपूर्ण पक्ष हो। निर्वाचनमा झण्डै दुई तिहाई बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाहको नेतृत्वमा स्थायी सरकार गठन हुनु आन्दोलनको अर्को उपलब्धि मान्न सकिन्छ। सरकार गठन भए लगत्तै सदाचार नीति सार्वजनिक गर्नेदेखि नयाँ कानून निर्माण प्रक्रिया र संशोधन गर्नुपर्ने कानूनहरूको सूची नै तयार गरेर काम गर्ने प्रयास सराहनीय रहेको विश्लेषकहरू बताउँछन्। यो एक वर्षको अवधिमा विगतमा जस्तो सत्ताको आडमा हुने आर्थिक हिनामिनाका खबरहरू आउन छाडेका छन् भने स्थायी सरकारमा युवाहरूको समावेशी नेतृत्व स्थापित छ। सरकार गठनको छोटो अवधिमा देखिएका यी सकारात्मक परिवर्तनलाई आशाको संकेत मान्नुहुन्छ त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उप प्राध्यापक दिपेश घिमिरे।
5: युवालाई राजनीतिको नेतृत्वमा स्थापित गर्ने कुरामा महत्वपूर्ण योगदान गर्यो। छोटो समयमा हाम्रो संक्रमणलाई टुङ्ग्याएर नयाँ नेतृत्वमा जाने र स्थिर प्रकृतिको सरकार गठन गर्ने कुरामा पनि नेपालको जेएनजी विद्रोहको सफलता हो भन्ने लाग्छ मलाई। भ्रष्टाचार जन्य क्रियाकलापबाट सृजित हुने आर्थिक असमानतालाई न्यूनीकरण गर्नको लागि एउटा तहको निष्ठावान नेतृत्व तयार भइरहेको छ।
4: राज्यकोषको दुरुपयोग विरुद्ध उठेको आन्दोलनले राज्यका निकायहरूलाई सचेत गराएको छ। त्यस्तै परम्परावादी राजनीतिक कोर्स नै बदल्ने गरी भएको आन्दोलनबाट उदाएको दलको नेतृत्वमा बनेको सरकारले भ्रष्टाचार रोकेको तर्क गर्नुहुन्छ समाजशास्त्र विषयका अर्का उप प्राध्यापक विष्णु दाहाल।
6: सुशासनै प्रत्यापत्ति भयो भने ठोकुवा जान सकिन्न, तर कम्तीमा भ्रष्टाचार नियन्त्रणको उपायहरूमा चाहिँ एउटा माइल स्टोनको काम चाहिँ भएको देखिन्छ। काम नलाग्नेहरूलाई को शासन सत्ता चाहिँ फेर्नु पर्छ भनेको किन पुराना त सिन्डिकेट गर्थे। नेपालमा चाहिँ विश्व स्तरका टुरिज्मको इन्भेस्टमेन्टहरू आउन सुरु गरेका छन्।
4: पुरानो सत्ता विरुद्ध देशैभरबाट एकैचोटि आन्दोलनमा आएका युवाहरूले रोजगारी नपाएर खाडी मुलुक धाउनु पर्ने अवस्थाको अन्त्य चाहेका थिए। त्यस्तै महँगी नियन्त्रण, नीति निर्माण तहमा सबैको समान पहुँच लगायतका विषयमा केन्द्रित आन्दोलनबाट 77 जनाको ज्यान गएको थियो भने कैयन घाइतेहरू अझै पनि अस्पतालका शैयाहरूमा छटपटाइरहेका छन्। समाजशास्त्र विषयका उप प्राध्यापक दिपेश घिमिरे।
5: सामाजिक सञ्जाललाई व्यवस्थापन गर्नुपर्ने कुरा झन् चर्चारो रूपमा अगाडि आएको छ, जुन बाटोमा सरकार अहिले पनि हिँड्न सकेको छैन र स्वयं सरकार नै त्यसको पनि शिकार बन्दै गइरहेको छ। सरकारले गर्न चाहेको तर विगतका कतिपय अनुभवहरूलाई लिएर पनि अगाडि बढ्नुपर्छ। अनुभव भएका व्यक्तिहरूको पनि हामीले चाहिँ ज्ञान लिनुपर्छ, सिप लिनुपर्छ, अनुभव लिनुपर्छ, विगतको इन्स्टिट्युसनल मेमोरी लिनुपर्छ भन्ने एउटा बुझाइ चाहिँ सरकारले राखेर अगाडि बढ्दियो भनेदेखि यस्ता खालका टिप्पणीहरू आउनलाई कम हुन सक्छ।
4: जेएनजी विद्रोह दशकौंदेखि गुम्सिएर बसेको असन्तुष्टि, निराशा र आक्रोशको परिणाम हो। परम्परावादी शासकीय संरचनामा सुधारका लागि मन्त्रालयहरूको कटौतीदेखि कार्यशैलीमा परिवर्तन, संविधान संशोधन प्रक्रिया, भ्रष्टाचारको छानबिन, नयाँ कानूनहरूको निर्माणमा सरकार लाग्नु सकारात्मक पछि भए तापनि युवाहरूलाई सम्बोधन गर्न सरकारले गर्ने कामहरूका सूची भने लामै छन्। यद्यपि सरकार गठनको छोटो अवधिमा देखिएका सकारात्मक पक्षले आगामी 5 वर्षमा सरकारले जेएनजी विद्रोहताका उठेका अधिकांश मागहरू पूरा गर्ने विश्वास गर्न सकिन्छ। जेएनजी विद्रोह युवाहरूको ज्यान जाने गरी गरिएको एउटा आन्दोलन मात्रै नभई नेपाली राजनीतिमा नयाँ युगको सुरुवात थियो। यसोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
0: बाँकी समाचार। राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट घरबार विहीन भएका, आफन्त गुमाएका, विस्थापित भई पीडामा रहेका नागरिकलाई राज्यको साथ र भरोसा चाहिएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले विनाशकारी भोटेकोसी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रको निरीक्षणपछि हिजो राष्ट्रको नाममा सम्बोधन गर्नुहुँदै यो कठिन घडीमा राष्ट्रिय एकता र ऐक्यबद्धता आवश्यक रहेकोमा जोड दिनुभयो।
7: यस कठिन घडीमा म सम्पूर्ण राजनीतिक दलहरू, निर्वाचित जनप्रतिनिधिहरू, नागरिक समाज, मानवीय सहायता तथा उद्धारमा संलग्न सङ्घ संस्थाहरू, निजी क्षेत्र, व्यवसायी समुदाय तथा सम्पूर्ण नागरिकहरूलाई यस कठिन घडीमा एकताबद्ध भएर उभिन हार्दिक आह्वान गर्दछु। यो विभाजनको समय होइन। एक अर्कालाई दोषारोपण गर्ने वा राजनीतिक विभाग र टकरावमा अल्झिने समय पनि होइन। यो राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो। यो समय पुनर्निर्माण पुनस्थापना र आर्थिक पुनरुत्थानको समय पनि हो। हामी पुनर्निर्माण पुनस्थापना र आर्थिक पुनस्थापनाको प्रक्रियामा जाँदै गर्दा हाम्रो विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने मलाई लागेको छ।
0: राष्ट्रपति पौडेलले बाढी पीडितहरूको उद्धार, खोज, राहत, पुननिर्माण र पुनस्थापनाका कामलाई अझ प्रभावकारी ढंगले अघि बढाउन राज्यका सबै तह, निकाय, संरचना र पक्षसँग आवश्यक समन्वय गरेर काम भइरहेकोमा आफू विश्वस्त रहेको पनि बताउनुभयो। बाढी पीडित तथा प्रभावितहरूका गुनासा र मागलाई आलोचना नसम्झी समस्या समाधानको संकेतका रूपमा बुझ्न आग्रह गर्नुहुँदै राष्ट्रपति पौडेलले पीडाबाट गुज्रिरहेको यस कठिन समयमा आफू सबै प्रभावित नागरिकको साथमा रहेको उल्लेख गर्नुभयो। राष्ट्रपति पौडेलले निरन्तर बढ्दै गएको तापक्रम र उत्पन्न जोखिमप्रति गम्भीर रूपमा सचेत गराएकोले अन्तर्राष्ट्रिय समुदायलाई जलवायु न्याय सुनिश्चित गर्न ठोस कदम चाल्न अपील गर्नुभयो।
7: न केवल हाम्रो हिमाली पर्यावरणको असाधारण नाजुक अवस्था मात्र दर्शाउँदैन, अपितु यसले निरन्तर बढ्दै गएको विश्वव्यापी तापक्रम र यसबाट उत्पन्न हुन गएको जोखिमप्रति हामीलाई पुनः गम्भीर रूपमा सचेत पनि गराएको छ। म अन्तर्राष्ट्रिय समुदाय समक्ष नेपाल लगायत परिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र होइन, उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न हार्दिक आह्वान गर्दछु।
0: राष्ट्रपति पौडेलले बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती, अहिले जोखिममा रहेकाले अस्थायी आश्रय स्थलहरूमा सुरक्षित तथा मर्यादित बनाउन राज्य सचेत रहनुपर्ने बताउनुभयो। भीषण बाढीमा परि निधन भएकाहरूको शोकमा सरकारले हिजो राष्ट्रिय शोक घोषणा गरी राष्ट्रिय झण्डा आधा झुकाइयो।

0: प्रमुख श्रवण कुमार महताराले बताउनुभयो। सडक अवरुद्ध हुँदा कालीकोट, बाजुरा, हुम्ला, मुगु, जुम्ला लगायतका ठाउँमा जाने यात्रुहरू रोकिएका छन्। यसबारे थप जानकारी दिन कालीकोट संवाददाता अनन्त बराल जोडिनु भएको छ। अनन्तजी,
1: हजुर,
0: त्यहाँको सडकको अवस्था अहिले के कस्तो छ? तिन चार दिन भइसक्यो भनिएको छ अवरुद्ध भएको, मर्मतको काम भइरहेको छ कि छैन?
1: अस्ति 20 गते राति अविरल वर्षाका कारण ठुलो पहिरो आयो यासमोडमा, यासमोडमा गगने खोलामा, गगने खोलामा ठुलो लेदो सहितको पहिरो आइसकेपछि बाटो अवरुद्ध रह्यो। भोलिपल्ट त्यो एक दिन बाटो अलिकति खुलाइयो, तर भोलिपल्ट फेरि पानी आएर त्यो फेरि ब्लक भयो र यासमोडमा ठुलो ढुङ्गो आएर बाटोमा बस्यो। आज कति 3 दिन भयो, अनि त्यहाँ मेसिनहरू उपकरणहरू नहुँदा अनि काममा ढिलाइ भयो। अनि अस्ति एउटा मेसिन जुम्लाबाट एउटा मेसिन आयो, एक्सकाभेटर, एउटा खुलालीबाट एक्सकाभेटर, अर्को एक्सकाभेटर त्यहाँ लिएर काम गर्दा, काम गर्ने क्रममा चाहिँ पुराना मेसिनहरूले काम नगर्दा जनताले दुःख पाएका छन्। किनभने एम्बुलेन्सहरू बाटोमै अलपत्र छन्, अनि यो कालीकोट, जुम्ला, हुम्ला, बाजुरा जानेहरू गाडीहरू बाटोमै अलपत्र छन्, बिरामीहरू त्यस्तै छन्। अब आफ्नो बिचमा अब पैसा नभएर मान्छेहरू के खाने, कहाँ बस्ने भनेर त्यो अलपत्र परिरहेका छन्।
0: अनि अनन्तजी, त्यहाँ मर्मतको काम पनि चलिरहेको होला, पानी पनि परिरहेको छ भनिएको छ, यो मर्मतको काम चाहिँ कहिलेसम्म सकिन्छ होला, के जानकारी पाउनु भएको छ यहाँले?
1: अहिले भर्खरै हाम्रो के अरे डी साहब, हाम्रो श्रवण कुमार सरसँग भर्खरै मेरो कुरा भएको थियो। अब हामी काम गर्दैछ भन्नुहुन्छ, अनि 4 दिन भइसक्यो कणाल राजमार्ग अवरुद्ध भएको, इक्विपमेन्टहरू घटिलो राख्नुपर्ने, एउटा पड्काउने चिजहरू छैन, त्यसपछि गएर यो मेसिनहरू औजारहरू घटिला छैनन्, तब कहिले काम गर्नुहुन्छ? फेरि राति उहाँहरू तपाईँको कर्मचारी सुतिहाल्छन्, दिउँसो पानी पर्छ, बाटो कतिखेर खुलेर अनि जनताहरू आवाजावत गर्ने भनेर क्वेसन गर्दा हुँदैछ, हामी काम गर्दैछौँ भन्दै हुनुहुन्छ, कहिलेसम्म हुन्छ?
0: हस्, यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो हाम्रा कालीकोट संवाददाता अनन्त बराल, कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने गगने खोला र यस मोडमा पहिरो जाँदा 3-4 दिनदेखि यातायात अवरुद्ध हुँदा जनताले शास्ति भोग्नु परेको बारे हामीलाई जानकारी दिँदै हुनुहुन्थ्यो। बाँकी समाचार। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग अमेरिकी विदेश मन्त्री मार्को रुबियोले हिजो टेलिफोन वार्ता गर्नुभएको छ। टेलिफोन वार्ताका क्रममा विदेश मन्त्री रुबियोले भोटेकोसी बाढीमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनतासँग ऐक्यबद्धता जनाएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। नेपाली सेनाले जलविद्युत आयोजनाका टनेलमा खोज तथा उद्धार जारी रहेको जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा हिजो आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका सहायक रथी सुभाष जङ थापाले प्रभावित क्षेत्रहरूमा उद्धारसँगै राहत तथा पुनस्थापना र पुल तथा अस्थायी संरचनाको निर्माण कार्यको प्रारम्भिक काम अघि बढाइएको बताउनुभयो। प्रधानमन्त्री भालेन्द्र शाहले रसुवागढी जलविद्युत आयोजनामा हेड वर्कर्सका सम्पूर्ण संरचना, पावर हाउस बाहिर र अन्डरग्राउन्ड पावर हाउसभित्र भएका अधिकांश सामग्रीमा क्षति पुगेको जानकारी दिनुभएको छ। प्रधानमन्त्री शाहले लाङटाङ जलविद्युत आयोजनामा बाढी आएकै दिन खोज कार्यका लागि रेकी गरी भदौ 13 गते नेपाली सेना र भारतीय टोली यो आयोजनाको सुरुङको प्रवेश बिन्दुबाट दलदल पन्छ्याउँदै करिब 60 मिटरभित्र पुगेको बताउनुहुँदै खोज कार्यलाई थप प्रभावकारी बनाइएको उल्लेख गर्नुभएको छ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण हालसम्म 1356 जनाको शव फेला परेको छ। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमुना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1114 शव व्यवस्थापन गरिएको जानकारी दिएको छ। यसबीच भोटेकोसी बाढी पश्चात प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म 13,396 जनाको उद्धार गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ। भोटेकोसीमा गएको बाढीमा परेर 34 देशका 587 विदेशी पर्यटक बेपत्ता भएका छन्। भारतका 184, अमेरिकाका 67, मलेसियाका 55, युक्रेनका 54, अस्ट्रेलियाका 33, बेलायतका 32, क्यानाडाका 30, लाटभियाका 33, चीनका 26 जना बेपत्ता भएका पर्यटन विभागले जनाएको छ। रसियाका 8, सिङ्गापुरका 9, दक्षिण अफ्रिकाका 6, जापानका 5 लगायत अन्य देशका समेत गरेर 161 पुरुष र 27 महिला बेपत्ता भएको विभागले जनाएको छ।

0: भटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले सुनिश्चित भविष्य छात्रवृत्ति योजना घोषणा गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले संघीय सरकारका विभिन्न निकाय, प्रदेश सरकार र स्थानीय सरकार तथा निजी विद्यालय संचालकका छात्र संगठन, सरकारी र गैर सरकारी संघ संस्थासँगको सहकार्यमा बाढी प्रभावित विद्यार्थीलाई निशुल्क शिक्षा उपलब्ध गराउने उद्देश्यले उक्त कार्यक्रम ल्याएको हो। परराष्ट्र मन्त्री शिशिर खनाल र मालदिप्सका विदेश मन्त्री इरु थी साम एडम बीच हिजो टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा विदेश मन्त्री एडमले परराष्ट्र मन्त्री खनाललाई भटेकोशी नदीमा आएको बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति मालदिप सरकार र जनताका तर्फबाट गहिरो दुःख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाउनु भएको थियो। सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपदबाट प्रभावित कुनै पनि नागरिकले राज्यको उपस्थितिको अभाव महसुस नगर्ने गरी राहत, उद्धार र पुनस्थापनाको काम अघि बढाउन तीनै तहका सरकारसँग आग्रह गर्नुभएको छ। दादिङको गल्छी स्थित भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवलोकनपछि उहाँले यस्तो आग्रह गर्नुभएको हो। नेपाल राष्ट्र बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि 1,38,79,000 रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ। बैंकका पदाधिकारी तथा कर्मचारीहरूका तर्फबाट संकलित रकम कोषमा जम्मा गरिएको हो। इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1,01,00,000 रुपियाँ सहयोग प्रदान गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। दक्षिणी लेबनानको एउटा गाउँमा रातभर भएको इजरायली आक्रमणमा 2 शिशुसहित 18 जनाको मृत्यु भएको छ। इजरायलले हिजबुल्लाहको नियन्त्रणमा रहेको रणनीतिक महत्त्वको अली अल ताहिर पहाडी क्षेत्र कब्जामा लिएको दावी गरेपछि दक्षिणी तबातिह क्षेत्रमा आक्रमण तीव्र पारेको हो। विश्व मौसम संगठनले डढेलो र अत्यधिक गर्मीका कारण वायु प्रदूषणको जोखिम बढ्दै गएको जनाएको छ। संगठनले सार्वजनिक गरेको वार्षिक वायु गुणस्तर तथा जलवायु बुलेटिनमा वायु प्रदूषण र जलवायु परिवर्तन बीच गहिरो सम्बन्ध रहेको उल्लेख गरिएको छ। अब आर्थिक समाचार।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा आर्थिक गतिविधिलाई पुनः सञ्चालनमा ल्याउन व्यवसाय पुनरुत्थान प्याकेज घोषणा गरेको छ। गत बिहिबार बसेको मन्त्री परिषद बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा बाढी पीडित व्यवसायका लागि राहत, कर छुट, भन्सार महसुल छुट, ऋण तथा ब्याजमा सहुलियत र बिमा दावी भुक्तानीलाई सहज बनाउने निर्णय गरेको छ। बाढीबाट रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा उद्योग, व्यापार, व्यवसाय र ढुवानी क्षेत्रमा ठूलो क्षति पुगेपछि सरकारले व्यवसाय पुनरुत्थानको लागि यस्तो प्याकेज घोषणा गरेको हो। व्यवसाय पुनरुत्थानको पहिलो चरण अन्तर्गतको प्याकेजमा क्षतिग्रस्त व्यावसायिक सवारी पुनः आयातमा महसुल छुट दिने, प्लान्ट, मेसिनरी र उपकरण आयातमा महसुल छुट दिने, बाटैमा नष्ट भएका आयातित वस्तुको महसुल समायोजन गर्ने, कर विवरण र कर दाखिलाको म्याद 2083 कार्तिक 25 गतेसम्म थप गर्ने लगायत रहेका छन्। त्यस्तै क्षतिग्रस्त सम्पत्तिको मूल्य अभिवृद्धि कर दावी सहज बनाउने, प्रभावित व्यक्तिलाई आयकरमा पूर्ण छुट दिने, स्थानीय कर र शुल्कमा सहुलियत दिने, बैंक कर्जा पुनर्संरचना र पुनर्तालिकीकरण गर्ने, सवारी र उपकरण पुनः खरिदका लागि सहुलियत कर्जा दिने लगायतका विषयहरू छन्। नेपाली स्याउको राजधानी मुस्ताङमा सोमबारदेखि सबै प्रजातिका स्याउ टिप्न खुला गरिएको छ। गत भदौ 8 गतेको जिल्ला स्तरीय निर्णय अनुसार भदौ 22 देखि ढिलो पाक्ने स्याउ टिप्ने निर्णय गरिएको थियो। सोही निर्णय अनुसार सोमबारदेखि स्याउ टिप्न खुला गरिएको हो। यसअघि मुस्ताङमा छिटो पाक्ने स्याउ भदौ 15 गतेदेखि टिपाई गर्न पाइने निर्णय भएको थियो। सोमबारदेखि ढिलो पाक्ने स्याउको बगैँचामा टिपाई गर्न पाइने गरी खुला गरिएको हो। मुस्ताङमा सोमबारदेखि सबै प्रजातिका स्याउ टिपाई खुला भएसँगै स्याउ बगैँचामा धमाधम स्याउ टिप्न सुरु भएको छ। मुस्ताङमा गत वर्ष 1,10,23,00,000 रुपियाँ बराबरको स्याउ उत्पादन भएको थियो। कर्णालीको स्याउ लगायत अर्ग्यानिक उत्पादनको प्रदर्शनी सोमबारदेखि काठमाडौँमा सुरु भएको छ। कर्णाली प्रदेशको जुम्लाको स्याउ काठमाडौँमा बिक्रीका लागि संघीय र कर्णाली प्रदेशका कृषि मन्त्रालयको सहजीकरणमा भद्रकाली प्लाजा स्थित नेपाल कृषि अनुसन्धान परिषद नार्क परिषदमा प्रदर्शनी एवं बिक्री सप्ताह सुरु भएको हो। जुम्लाको स्याउ सुर्खेत र काठमाडौँमा प्रदर्शनका लागि क्रियाशील चन्दननाथ बहुद्देश्य सहकारी संस्थाका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले रासायनिक पदार्थ नराखी 1 महिनासम्म शुद्ध र ताजा राखेर जुम्लाको अर्ग्यानिक स्याउ बिक्री वितरण गर्न थालिएको जानकारी दिनुभयो। नार्क परिसरमा प्रदर्शनीमा राखिएको स्याउ गुणस्तर अनुसार प्रतिकिलो 200, 250 र 300 रुपियाँमा बिक्री भइरहेको छ। यो साताको पहिलो कारोबार दिन नेपाली सेयर बजारको परिसूचक नेप्से दोहोरो अङ्कले बढेको छ। गत साताको पछिल्लो तीन कारोबार दिनदेखि बढिरहेको नेप्सेले सोमबार पनि बढ्ने क्रमलाई निरन्तरता दिएको हो। सोमबार नेप्से परिसूचक 18.07 अङ्कले बढेर 2560.84 बिन्दुमा पुगेको छ। नेप्से सँगै सोमबार बजारको कारोबार रकम पनि बढेको छ।
3: काठमाडौँमा जारी नेपाल भलिबल लिग एनभीएलमा अन्नपूर्ण स्पाइकर किङ्सले लगातार दोस्रो जित हासिल गर्दा मधेश वारिसले फेरि पराजय बेहोरेको छ। सोमबार त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेप कभरहलमा सम्पन्न खेलमा अन्नपूर्णले मधेशलाई 3-1 सेटमा हरायो। मधेशले पहिलो खेलमा सगरमाथासँग 3-1 हार बेहोरेको थियो। शनिबार दोस्रो खेलमा मधेश काठमाडौँ रेडसँग 3-2 हार्यो। अन्नपूर्णले आफ्नो पहिलो खेलमा कर्णाली शिवराजसँग 3-1 पराजय बेहोरेको थियो। त्यसपछि आइतबार अन्नपूर्णले काठमाडौँ रेड्सलाई 3-0 हरायो। नेपाल क्रिकेट सङ्घ क्यानले नेपाल प्रिमियर लिग एनपिएलको मिडिया तथा टिकटिङ राइट्स 33 करोड भन्दा बढीमा बिक्री गरेको छ। एनपिएल 3 लागि ओटिटी टेलिभिजन प्रसारण तथा टिकटिङ राइट्स अलग अलग कम्पनीले पाएका छन्। ओल्ड वाइड ओटिटी अधिकार नेट टिभी प्रालीले पाएको छ। उसले 18.40 करोड रुपियाँमा यो अधिकार प्राप्त गरेको क्यानले जनाएको छ। त्यस्तै नेपाल क्षेत्रको लिनियर टेलिभिजन प्रसारण अधिकार हिमालयन टेलिभिजन नेटवर्क प्रालीले 14.46 करोड रुपियाँमा खरिद गरेको छ। टिकटिङ अधिकार भने ई सेवा लिमिटेडले 85 लाख रुपियाँमा प्राप्त गरेको क्यानले जनाएको छ। सम्झौता अनुसार टिकट बिक्रीबाट प्राप्त आमदानीको 95% क्यानलाई र 5% ई सेवालाई प्राप्त हुनेछ। राइट्सबाट क्यानले 33.53 करोड रुपियाँ आमदानी गर्नेछ। 8 टोलीको सहभागितामा एनपिएल अक्टोबर 26 सुरु हुनेछ। आरम्भ कप राष्ट्रिय अन्तर्विद्यालय टेबल टेनिस प्रतियोगिताको पहिलो संस्करण यही भदौ 31 असोज 2 हुने भएको छ। ठमेल स्थित आरम्भ संस्कार विद्यालयको वार्षिक कार्यक्रम अन्तर्गत अखिल नेपाल टेबल टेनिस सङ्घको सहकार्यमा हुन लागेको प्रतियोगिता लैनचोर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ। सोमबार आयोजक आरम्भ संस्कार विद्यालयले पत्रकार सम्मेलन मार्फत प्रतियोगिताका बारेमा जानकारी गराएको हो। आयोजकका अनुसार प्रतियोगितामा देशभरका विभिन्न विद्यालयहरूबाट महिला र पुरुष दुवै खेलाडी तथा टिमहरूको सहभागिता रहनेछ।
0: अब मौसम सम्बन्धी जानकारी। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा मधेस प्रदेशका साथै कोशी बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी, कर्णाली प्रदेशको पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका 1-2 स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 28.7 र न्यूनतम तापक्रम 20.4 डिग्री सेल्सियस मापन गरिएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27-29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:39 भयो भने सूर्यास्त भरे साँझ 6:22 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। जेन्जी आन्दोलनको आज 1 पुरा, नयाँ पुस्ताको माग अनुसार काम गरिरहेको सरकारको भनाई। बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमनपछि राष्ट्रपति रामचन्द्र पौडेलद्वारा देशवासीका नाममा सम्बोधन। नेपाललाई जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान। जलविद्युत आयोजनाहरूको टनेल वारपार नछिचोलेसम्म उद्धार तथा खोजी कार्य जारी रहने नेपाली सेनाको भनाई। ठाउँ ठाउँमा पहिरो खसेपछि कर्णाली राजमार्गको कालीकोट खण्ड 4 अवरुद्ध। र डढेलो र अत्यधिक गर्मीका कारण वायु प्रदूषणको जोखिम बढ्दै गएको विश्व मौसम संगठनको विश्लेषण। रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। अर्को समाचार 8 अङ्ग्रेजी भाषामा प्रसारण हुनेछ। हवस् त, नमस्कार।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: नमस्कार। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा हरेक मंगलबार यही समयमा करिब 15 मिनट प्रस्तुत हुने हाम्रो सभ्यता कार्यक्रममा रत्नावली शर्मा र नवीन दाहाल हार्दिक स्वागत गर्दछौ।
1: नेपालको सभ्यताको इतिहास निकै पुरानो र विविधताले भरिएको छ। हाम्रा हिमाल, पहाड र तराईको माटोभित्र धेरै सभ्यताका कथा लुकेका छन्। ती मध्ये किराँत सभ्यता हाम्रो राष्ट्रिय परिचयको जरा मानिन्छ। हामी प्राय नेपालको सभ्यताको कुरा गर्दा आर्य, बौद्ध वा वैदिक संस्कृतिको चर्चा गर्छौँ, तर वास्तवमा ती सबै सभ्यताका जराहरू किराँत सभ्यतासँगै जोडिएका छन्।
0: राजा एलम्बरदेखि किराँत राजाहरूले नेपाललाई केवल शासनले होइन संस्कृति, धर्म र दर्शनले पनि समृद्ध बनाए। त्यो समय नेपाललाई किराँत देश भनेर चिनिन्थ्यो, जहाँ प्रकृति, मानवीयता र श्रद्धाको एक अद्भुत सह अस्तित्व देखिन्थ्यो। किराँत सभ्यताको आधार प्रकृति पूजा, सत्य, शुद्धता र सह अस्तित्वमा टिकेको थियो। वन, पहाड, नदी, सूर्य, चन्द्रमा, बोट बिरुवा र जनावरहरूसँगको आध्यात्मिक सम्बन्ध यस सभ्यताको मूल आत्मा हो। यसर्थ विगत केही कार्यक्रमहरूदेखि किराँत सभ्यताको इतिहास, परम्परा, संस्कृति र मूल्य मान्यता लगायत समग्र किराँत सभ्यताका सन्दर्भमा चर्चा गर्ने क्रममा छौँ। यस क्रममा आज पनि किराँत सभ्यताका सन्दर्भमा चर्चा गर्नका लागि नेपालको प्राचीन सभ्यता, किराँत धर्म र मुन्धुम ग्रन्थका जानकार संस्कृतिविद डाक्टर भक्त राईसँग हामी जिज्ञासासहित कुराकानीमा छौँ।
1: किराँत समुदायमा भाषिक विविधता पनि पाइन्छ, यसको बारेमा पनि अलिकति
2: एकदमै राम्रो प्रश्न गर्नुभयो। किनभने झन्डै किराँतभित्रको एउटा राई जातिभित्र मात्रै 26 भन्दा बढी भाषा अहिले नि 22-25 त जीवितै छ, अवस्थामा छ। यसको कारण चाहिँ एउटै कारण भनेको बसाइसराई बाहुलिक कारण नै हो। किनभने त्यति बेला यस्तो संसारको सम्पर्क थिएन, एउटा खोलाबाट अर्को खोलामा जाने बित्तिकै हजारौँ वर्षसम्म मान्छेहरू अलग हुन्थे। जस्तो अहिले पनि खोलालाई चाहिँ गाउँलाई चाहिँ खोला भनेर चलाउँछ किराँतीमा, जस्तो साम्पाङ खोला, सावा खोला, त्यसपछि रावा खोला, वाङवा खोला, त्यो प्रत्येक खोला भनेर चाहिँ गाउँ हो। त्यो फेरि त्यो खोलाको आधारमा एउटा खोलामा आसपास बस्ने अहिलेको पालिकाको हिसाबले 4-5 गाउँपालिका भनौँ, अथवा त्यो पेरिफेरीमा बस्ने मान्छे कुनै शाखा सन्तान छुटेर अर्को ठाउँ, मानिलिउँ ओखलढुङ्गाको मान्छे भोजपुर पुग्यो, भोजपुरको मान्छे सङ्घासभा पुग्यो, सङ्घसभाको ताप्लेजुङ पुग्यो भने उनीहरूको भेटघाट हजारौँ वर्षसम्म नहुने, जसले गर्दा त्यो भाषा मूल भाषा त एउटै हो। भोट बरबेली भाषाभित्र अहिले संसारको भाषा परिवारभित्र पर्छन्। त्यसको मुन्धुमी जुन मैले भने मुन्धुमी भाषा चाहिँ एउटै छ, किनभने त्यो चाहिँ मूल भाषा भयो, तर बाँकी रहेका अन्य भाषाहरू चाहिँ परिवर्तन छ। तर एउटा त्यसलाई मुन्धुमी भाषा बुझ्नै सक्ने मान्छेले सबै किराँतीहरूको भाषालाई लगभग बुझ्छ। तर पनि अहिलेको अवस्थामा चाहिँ एउटा समुदाय राईभित्रकै पनि चामलिङले बोलेको भाषा बान्तावले बुझ्दैन, बान्तावले साम्पाङले बुझ्दैन, साम्पाङले कुलुङको, कुलुङको थुलुङको, थुलुङको आठपरिया, नेवाङ, मेमाङ, यसरी जति पनि भाषिक समूहहरू छन् त्यो प्रत्येक भाषी समूहहरू चाहिँ अलग अलग भूगोलमा बसेको कारणले गर्दा अलग अलग भएर हजारौँ वर्षसम्म, लाखौँ वर्षसम्म एकअर्कामा सम्पर्क नहुने, आउजाउ नहुने, भेटघाट नहुने, त्यो कारणले गर्दा नै भाषाको फरक भएको एउटा पहिलो। र दोस्रो चाहिँ अलिकति किराँतीहरूमा एउटा समुदायको विचार, एउटा समुदायको थिचोमिचो, एउटा समुदायको खटन पटन अर्को समुदायले खासै मान्दैन, विद्रोही चेत। त्यसले गर्दा पनि एउटै, मैले कतिसम्म भेटेको छु भने अनुसन्धान क्रममा एउटै समुदाय, एउटै बाजेको सन्तानमा पनि एउटा गाउँमा बसोबास गर्नेले एउटा परम्पराले पूजा अनुष्ठान गरिरहेछ, अर्को समुदाय अर्को पूजा अनुष्ठान गरिरहेछ। त्यो कारणले पनि अहिले पूजा अनुष्ठान प्रयोग गर्ने सामग्रीहरू, विधिहरू, जस्तै भाषा पनि यसरी यो भौगोलिक कारणले पनि एकअर्कामा निकट नभएको कारणले पनि अलग बसेको कारणले गर्दा पनि फरक भएको चाहिँ हो।
1: हजुर, प्राचीन भाषा संस्कृति भएको किराँत सभ्यताको जगेर्ना गर्न के कस्ता कामहरू भएका छन् अहिले?
2: केही राम्रो प्रश्न हो। वास्तवमा अहिले हाम्रो बद्धिन्त राजनीतिक परिवेश, खास गरेर कुनै पनि शासन सञ्चालन गर्दा कुनै पनि राष्ट्रमा त्यो राष्ट्रको संस्कृति, भाषा, परम्परा, साहित्य, सङ्गीत संरक्षण गर्ने दायित्व सरकारको हुन्छ, र सरकारले त्यसलाई कतिको रुचिपूर्वक काम गर्छ भन्ने एउटा हो। र अर्को कुरो, सबैभन्दा महत्त्वपूर्ण कुरा, सम्बन्धित समुदायले नै आफ्नो संस्कृति संरक्षण गर्न लाग्नुपर्ने हुन्छ। किनभने त्यो सरकारले गरिदिएन, सरकारले बजेट दिएन, सरकारले ध्यान दिएन, सरकारले जागिर दिएन भनेर छोड्ने होइन। तर फरक चाहिँ के हो भने सर, शासन सत्ता, जुन शासन सत्ता अवलम्बन गरेको छ, जुन सरकारले अथवा शासकहरूले जुन धर्म संस्कृतिको अवलम्बन गरेको छ, स्वावली त्यो शासन सत्ताको भित्र पर्ने धर्म परम्पराको संरक्षण हुने हुन्छ। त्यसो भएकोले अलिकति राज्यको मूलधारबाट बाहिरका किराँती भनिएका जुन समुदायहरू छन्, उनीहरू धेरै वर्षदेखि, हजारौँ वर्षदेखि, प्राचीन कालमा त यिनीहरू सानसाना छोटा छोटा राजा राजकाज चलाएकै हो। तर मूल हामी अहिले जुन एकीकृत अवस्थामा नेपाल छ, त्यसको मूल सत्तामा नभएको कारणले गर्दा पनि यिनीहरूले आफ्ना सांस्कृतिक परम्पराहरू, अनुष्ठानहरू गर्नलाई जुन जतिसम्म सक्थ्यो त्यति नसकेको कारणले गर्दा पनि अलिकति लोपोन्मुख अवस्थामा, कतिपय भाषा त लोप भइसकेको, परम्परा लोप भइसकेको अवस्था पनि छ। तर अहिले पछिल्लो अवस्थामा चाहिँ पुनर्जागरण, मैले अघि नै भने, अहिले पुनर्जागरण एउटा केही न केही चेतना, हाम्रो इतिहास भनेको, हाम्रो पहिचान भनेको चाहिँ वास्तवमा हाम्रो संस्कृति रहेछ, हाम्रो धर्म रहेछ, हाम्रो भाषा रहेछ, हाम्रो सभ्यता रहेछ भन्ने आएकोले पनि पढलेख गरेका, विदेशमा स्वदेशमा गएर युरोप अमेरिकामा 20 वर्ष बसेर आएका, त्यहाँका लाहुरीहरू सिङ्गापुरमा बसेर आएका, अमेरिकामा बसेर आएका, हङकङमा बसेर आएका बुढापाकाहरू फर्केर आफ्ना सांस्कृतिक परम्पराहरू, आफ्नो भाषाहरू अध्ययन गर्ने, शब्दकोशहरू निर्माण गर्ने, व्याकरण निर्माण गर्ने जस्ता काममा लागेको हुनाले अहिले निकै आशा गर्न सकिन्छ पुनर्जनको चरणमा नै छ। चाहिँ
1: जस्तो मौलिकतामाथि कस्तो असर परेको छ भन्ने कुरा उठाएको छौँ होइन, अब यसमा प्रविधिले गर्दा अहिले ग्लोबलाइजेसनको अवस्थामा चाहिँ चारैतिर पुगेको छ, एउटा सकारात्मक पक्ष बताइदिनुहोस्।
2: नकारात्मक प्रभाव चाहिँ जस्तो मानिलिउँ हामीले कतिपय स्वास्थ्यकर माटोको हन्डीहरू बनाएर बेच्थ्यौँ, त्यस्तै गरेर हामी परम्परागत रूपमा हामी हातले बुनेको चोयाको नाङ्लो हाम्रो हस्तकलाहरू थियो, मूर्तिकलाहरू थिए। अब आज एउटा चोया एक दिन भरि लाग्छ, एउटा चोया बुन्न एक बाँस, त्यसपछि एक दिन त्यसलाई भिजाउनुपर्छ, दोस्रो दिन चोया काट्नुपर्छ, त्यस्तो भनेको एउटा नाङ्लो बनाउनलाई 3 दिन लाग्छ एउटा किसानलाई। एउटा सानो उदाहरण दिन्छु, 3 दिनको उसले दिनको 500 रुपियाँ मात्रै ज्याला राख्ने हो भने पनि 1500 पर्छ एउटा ज्याला नाङ्लोलाई। तर चाइनिज नाङ्लो प्लास्टिकको जो 100 रुपियाँमा आउँछ भने चाहिँ अब उसले 1500 बेचेर 100 रुपियाँसँग प्रतिस्पर्धा गर्न सक्दैन। नाङ्लो मात्रै होइन, हामीसँग भाँडाकुँडाहरू भयो, हाम्रा प्रविधिका कुराहरू, हाम्रा कलाहरू, उनीहरू एकैचोटि 1,00,000 हाम्रा एउटा छोरीचेलीले दिनभरिमा 1 मिटर कपडा बुन्छिन्। तर उसले 1,00,000 कपडा उत्पादन गर्ने मेसिनसँग, चाइनाको मेसिन अथवा औद्योगिक राष्ट्रको मेसिनसँग कम्पिटिसन गर्न सक्दैन। त्यसो भएकोले नि हाम्रो परम्परागत कलाहरू, हस्तकलाहरू, सिपहरू, संस्कृतिहरू, ज्ञानहरू, हरेक चिज भन्नुहोस्, हामीले बनाएका खानपानका कुराहरू भनौँ, आज संसार भरका खानपानहरू हाम्रा प्रत्येक सहरका डिपार्टमेन्ट स्टोरमा पाइन्छ, अमेरिका चिज, युरोपका चिज, किनले गर्दा नकारात्मक असर चाहिँ भयो, किनभने यसले हाम्रा प्रविधिहरू, प्रविधि मैत्री नभएको कारणले हाम्रो परम्परागत रूपमा उत्पादन गर्ने परेको भएकोले विश्व बजारमा अहिले त ग्लोबलाइजेसन छ, संसारका कुनै पनि कुनाको चिज 1 हप्ताभित्र अर्को कुनामा पुग्छ, 1 दिनमा अर्को कुनामा पुग्छ। त्यसो भएकोले यस्तो ग्लोबल एउटा संसार एउटा गाउँ भएको अवस्थामा विश्व स्तरीय प्रतिस्पर्धामा उभिन नसकेको कारणले गर्दा हाम्रा कला, संस्कृति, परम्परा, भाषाहरू लोप भयो। तर यसो भनेर निराश हुने अवस्था छैन, त्यो प्रविधिलाई आत्मसात गर्न सकियो भने चाहिँ फेरि हाम्रा उत्पादन भएका चिजहरू, हामीसँग भएका खानपानहरू, हाम्रा वेशभूषाहरू, हाम्रा परम्परा गीत सङ्गीतहरू, हाम्रा हस्तकलाहरू, विभिन्न कलाहरू छन्, ती चिजलाई फेरि विश्व बजारमा तुरुन्तै लान सक्छौँ। विश्व बजार पनि परेन, हामीसँग विशाल एउटा जनसङ्ख्या भएका भारत र चिन छ, जुन अरबभन्दा माथिका दुइटै, त्यसको 10% मान्छेलाई मात्रै हामीले बेच्ने हो भने 50 करोड हुन्छ। त्यसो भएकोले हामीसँग अथाह बजार पनि छ, त्यसो भएकोले तर प्रविधि मैत्री हुनु पर्यो र त्यो चिजलाई प्रविधिसँग जोडेर, हाम्रा परम्परागत चिजहरूलाई अहिलेका विज्ञान र प्रविधिसँग जोडेर विश्व बजारमा गयौँ भने चाहिँ हामीलाई माथि पुग्न फेरि धेरै समय लाग्दैन, एकै क्षणमा अथवा केही समयमै हामीले सोचेभन्दा बढी गति प्राप्त गर्न सक्छौँ। तर त्यसको लागि चाहिँ हामीले सबै लाग्नु पर्यो, सबैले देशको लागि, आफ्नो समुदायको लागि, आफ्नो क्षेत्रको लागि, आफ्नो संस्कृतिको लागि, हाम्रो सभ्यताको लागि लाग्यो भने चाहिँ हामी संसारमा पुग्न सक्छौँ।
1: राष्ट्रिय पहिचान र नेपालको समग्र सभ्यताको विकास निर्माणमा किराँत सभ्यताको योगदान कस्तो देख्नुहुन्छ?
2: राष्ट्रिय पहिचान मात्रै होइन, संसारको विभिन्न प्राचीन सभ्यताहरूमध्ये एउटा किराँत सभ्यता पनि हो, जसको दार्शनिक, सांस्कृतिक र वैचारिक चिन्तन पनि पृथक छ। मैले भनिहालेँ, प्रकृतिको आधारमा मात्रै होइन, पितृलाई मान्ने मात्रै होइन, यसले प्रत्यक्ष ज्ञानबाट, ज्ञानाश्रित अनुभव र अनुभूतिलाई ज्ञान मान्छ, आफूले भोगेका र आफ्ना पितृले भोगेका साँच्चै चिजलाई मात्रै आधार मान्ने एउटा अलग किसिमको दार्शनिक चिन्तन बोकेर बाँचेको यसले नेपालको लागि पनि खास गरेर संसारभरि एउटा युद्धको हिसाबमा पनि जुन अहिले विश्वभरमा सैनिकको हिसाबमा बहादुरको हिसाबमा गएका पनि यिनै किराती समुदायहरू नै हुन् विश्वमा। यसले संसारका ठुला ठुला पहिलो विश्वयुद्ध लडे, दोस्रो विश्वयुद्ध लडे, फकल्यान्डको युद्ध लडे, कारगिलको लडे, कोसोभोको लडे, अर्जेन्टिनाको लडे, संसारमा पुगेको पनि छ। तर जहाँ जहाँ जान्छ त्यसले त्यही संस्कृति सभ्यता बोकेर जान्छ। त्यसो भएर हाम्रा दोस्रो विश्वयुद्ध पहिलो विश्वयुद्धमा गुमाएका त्यहाँका सैनिकहरूले गाएका गीतहरू अहिले जर्मन विश्वविद्यालयमा अक्सफोर्डमा जहाँसुकै हाम्रो त्यो हाम्रो परम्परा गीत सङ्गीत पनि पुरा छ, विश्व ठाउँमा पुरा छ, हाम्रो सभ्यता पुरा छ, हाम्रो भाषा पुरा छ। 48 भन्दा बढी नेपाली भाषाहरू बर्लिनको विश्वविद्यालय अनुसन्धानै छ होइन। त्यसो भएकोले त्यो एउटा छुट्टै भएकोले राष्ट्रिय पहिचानमा पनि यसले काम गरौँ र अन्तर्राष्ट्रिय रूपमा पनि, र यसले अर्को समग्र राष्ट्रिय हाम्रो विभिन्न सभ्यताहरूमध्ये विभिन्न संस्कृतिहरूमध्ये एउटा अलिकति पृथक भएको कारणले पनि, र यसले सहअस्तित्व समावेशिता र सबैलाई समान रूपले हेर्नुपर्छ कुनै भेदभाव रहित चिन्तन पद्धतिको कारणले गर्दा पनि यो संस्कृति र सभ्यताले हाम्रो समग्र नेपाललाई नै सकारात्मक प्रभाव पार्छ।
1: नयाँ पुस्ताले किराँत सभ्यताको अध्ययन र संरक्षणका लागि के गर्नुपर्छ?
2: यो पनि महत्त्वपूर्ण प्रश्न। नयाँ पुस्तालाई हामीले यो चिज दिन सकिएन, उनीहरूमा हस्तान्तरण गर्न सकिएन भने सकिन्छ, किनभने हाम्रा सम्भाग भनेको तिनै युवा पुस्ता अनि यिनीहरूलाई सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ के हो भने आय आर्जनसँग जोडिनु पर्यो। नयाँ पुस्ताले यो चिजहरू हाम्रा परम्परागत संस्कृति सभ्यता दर्शन चिन्तन भाषा अवलम्बन गरे बापत उसले यही देशमा बसेर पनि बाँच्न सक्छु भन्दा बाँच्न सक्ने, शिर ठाडो पारेर बाँच्न सक्ने आधार बनाइदिनु पर्छ। सबभन्दा पहिला रोजीरोटीको व्यवस्था गरिदिनु पर्यो। दोस्रोमा उनीहरूले चाहेको प्रविधि मैत्री बनाउनु पर्यो। अब पुरानो पाराले पुरानो ठेली किताबहरू कान्दा बोकेर झोला बोकेर अबको जेनेरेसनले पढ्नेवाला छैन। उसले बोकेको सानो डिभाइसभित्र संसार खोज्छ। त्यसो भए त्यो संसार खोज्ने क्रममा उसको संस्कृति पनि त्यहीँभित्र राखिदिनु सक्नु पर्यो। हाम्रा संस्कृतिमा बाजागाजा पनि राखिदिनु पर्यो, गीत सङ्गीत पनि राखिदिनु पर्यो, परम्परा पनि राखिदिनु पर्यो। त्यसो भयो भने प्रविधि मैत्री बनाइयो भने चाहिँ उसले त्यही प्रविधि मैत्रीको खोज खलास गर्ने क्रममा, जस्तो हाम्रो नयाँ पुस्ताले रक गीतको बारेमा जान्दछ, ज्याज गीतको बारेमा जान्दछ, सुफीको बारेमा जान्दछ, तर हाम्रो हाकपारे होइन, हाम्रो तिजे गीत, हाम्रा सालेजी गीतको बारेमा किन जान्दैन भन्दाखेरि त्यो प्रविधि मैत्री छैन। त्यस कारणले प्रविधि मैत्री बनाइयो भने मात्रै नयाँ पुस्तालाई हस्तान्तरण गर्न सकिन्छ, र जबसम्म नयाँ पुस्तालाई हस्तान्तरण गर्न सकिन्न तबसम्म हाम्रो सांस्कृतिक परम्परा, हाम्रो सभ्यता, हाम्रो चिन्तन मनन सबै मृत्यु हुने सम्भावना भएकोले अबको यहाँले जुन एउटा महत्त्वपूर्ण प्रश्न नयाँ पुस्ताको लागि चाहिँ रोजीरोटीको व्यवस्था गरिदिनु पर्यो, उनीहरूलाई प्रविधि मैत्री बनाइदिनु पर्यो, र उनीहरूको चाहना अनुसार जस्तो जसरी गर्न सक्छ र त्यो संस्कृतिको त्यो भाषाको मूल दर्शन मूल चिन्तन मूल थिम प्राणभूत तत्त्वलाई नमर्ने गरी रूपान्तर पनि गर्नुपर्छ र विज्ञान प्रविधिसँग पनि समाहित हुनुपर्छ। होइन भने हाम्रो परम्परा रूपमै जस्तो थियो त्यस्तै रूपमा जसरी हाम्रो बाबुबाजे बाँचेको थियो त्यसरी हामी बाँच्न सम्भावना छैन, र हामी जसरी बाँचेछौँ त्यसरी नै तिमीहरू बाँच्नुपर्छ भनेर नयाँ पुस्तालाई भन्न सम्भावना छैन। त्यसो भएकोले यसलाई प्रविधि मैत्री विज्ञानसँग सम्बन्धित, प्रविधिसँग सम्बन्धित र अहिलेको जेनेरेसनसँग र विश्व बजारसँग पनि समाहित हुने गरी अगाडि लग्यो भने चाहिँ नयाँ पुस्तालाई पनि राख्न सक्छौँ र हाम्रो परम्परा भाषा साहित्य संस्कृति सभ्यतालाई पनि बचाउन सक्छौँ। थप अन्तिममा नेपाली संस्कृति, म एउटा कुनै संस्कृतिको मात्रै कुरा गर्दिनँ, समग्र हाम्रो नेपालमा भएका एउटा जाति अथवा तिनजना मात्रै भएको मान्छेले बोल्ने भाषा पनि नेपाली भाषा हो। सानो समुदाय 50 मात्रै जनसङ्ख्या भएको समुदायले बोल्ने संस्कृति नेपाली संस्कृति हो। यो समग्र संस्कृति र सभ्यता भनेको चाहिँ यो देशको पहिचान हो र नेपालको समृद्धिको आधार, खास गरेर अहिले हामी राजनीतिक सङ्क्रमण कालमा छौँ। राजनीतिक सङ्क्रमण काल भनेपछि सबै चिज सङ्क्रमण काल हुन्छ, किनभने अब हरेक राजनीतिक रूपमा परिवर्तन भइरहेछ, त्यसले गर्दा हाम्रा नीतिहरू, हाम्रा नियमहरू, हाम्रा कार्यविधिहरू, हाम्रा ऐनहरू स्पष्ट नबनिसकेको अवस्थामा हाम्रो यो देशको समृद्धिको आधार भनेको एउटै हो, त्यो भनेको हामीसँग भएको प्राचीन संस्कृति र सभ्यतालाई आय आर्जनसँग, स्वरोजगारसँग र पर्यटनसँग जोड्ने हो, र संसार भरमा कहीँ पनि नभएका यति सानो मुलुकमा हामीसँग सांस्कृतिक अवयवहरू छन्, प्राकृतिक छटाहरू छन्। यो चिजलाई जोड्नलाई चाहिँ हामीले प्रविधि मैत्री ज्ञान हुनु पर्यो र नयाँ पुस्तालाई लगाउनै पर्छ, र किनभने यो देशलाई बनाउने पनि उनीहरू नै हो, भत्काउने पनि उनीहरू हो, यति नै हो। र यो अत्यन्त महत्त्वपूर्ण समय दिनुभयो म्याडमलाई, धेरै धेरै धन्यवाद।
1: किराँत सभ्यता केवल इतिहासको पाना होइन, यो हाम्रो पहिचानको जरा हो जसले नेपाललाई सभ्यताको देश बनाएको छ। यही मूल्य र मान्यतालाई आत्मसात गर्दै विगत केही कार्यक्रमदेखि आजसम्म किराँत सभ्यताका बारेमा चर्चा गर्यौं।
0: यस क्रममा किराँत सभ्यता, इतिहास, परम्परा र संस्कृतिको गहिरो अध्ययन, अनुसन्धान अनि अनुभव सहित किराँत सभ्यता र संस्कृति संरक्षणका सन्दर्भमा महत्त्वपूर्ण जानकारी र सुझाव प्रदान गर्नुभएकोमा नेपालको प्राचीन सभ्यता, किराँत धर्म र मुन्धुम ग्रन्थका जानकार संस्कृतिविद डाक्टर भक्त राईलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै आगामी प्रस्तुतिमा अर्को सभ्यता र सन्दर्भमा चर्चा गर्नका लागि आउँछौ। आजको प्रस्तुति हाम्रो सभ्यताबाट रत्नावली शर्मा र नवीन दाहाल बिदा हुन्छौ। नमस्कार।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ, अब सुनाउँछौँ मधु छेत्री, लोचन भट्टराई र साथीहरूको स्वरमा रहेको स्वदेश गान। रचना अनि सङ्गीत हो भीम बिराको।

स्वदेशगान सुनाउने क्रममा अब सुनाउँछौ आनन्द कार्की र साथीहरूको स्वर, चुडामणि देवकोटाको रचना अनि संगीत हो शक्ति वल्लभको।

स्वदेश गानहरू सुनाउने क्रममा अबका लागि अन्तिम स्वदेश गान सुनाउँछौँ। जगदीश समाल र साथीहरूको स्वर, उन्नति बोहराको रचना अनि सङ्गीत हो सम्भुजित बाँसकोटाको। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 8 बजे बिहान अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौं।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।

0: नमस्कार। रेडियो नेपालको केन्द्रीय प्रसारणको यो समयमा म विमल गेवाली श्रोताहरूमा हार्दिक स्वागत अभिवादन गर्दछु। आज भदौ 23 गते नेपाल सरकारले आजको दिनलाई जेएनजी शहीद दिवस घोषणा गरेको छ र आज नेपाल राज्यभर सार्वजनिक बिदा दिइएको छ। गत वर्ष आजकै दिन भदौ 23 गते युवाहरूको एउटा अपार सहभागितामा भएको विद्रोहले देशमा ठुलो परिवर्तन ल्याएको हो। परिवर्तनपछि भएको आम निर्वाचनले शासन सञ्चालनमा धेरै युवा जनप्रतिनिधिहरूलाई जिम्मेवारी दियो। आम जनताको सुशासनप्रतिको अपेक्षा युवाहरूसँग जोडियो। युवाहरू मार्फत नै देशमा भ्रष्टाचारको अन्त्य गरेर एउटा सुशासनमुखी शासन सञ्चालन गर्ने अपेक्षा त्यो विद्रोहसँग जोडिएका सहभागी भएका युवाहरूले राखेका थिए। तदनुरूप हामीले नयाँ सरकार पाएका छौँ। त्यसो त आज भदौ 23 सन्दर्भ यो दिवसको केलाइरहँदाखेरि हामी अत्यन्तै अकल्पनीय परिस्थितिको बिचमा छौँ। भोटेकोसी नदीमा आएको भदौ 10 त्यो विनाशकारी भेलले सम्पूर्ण देशलाई दुखाएको छ। यति बेला सरकारका सबै संयन्त्रहरू राहत, उद्धार, खोजी, पुनर्स्थापना जस्ता कार्यमा जुटेको अवस्था छ। यो बिचमा हामी प्रसारणको अधिकांश समय रेडियो नेपालले यिनै विषयहरूमाथि केन्द्रित रहेको छ। तथापि भदौ 23 आज जुन हामीले जेएनजी शहीद दिवस मनाइरहेका छौँ यो सन्दर्भलाई पनि यो बेलामा हामीले अलिकति चर्चा गर्ने कोसिस गरेका छौँ। त्यसका निम्ति हामीसँग कुराकानीका लागि नेपाल सरकारका सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा हुनुहुन्छ। उहाँ आफै पनि एकजना युवा जनप्रतिनिधि हुनुहुन्छ। सरकारको मन्त्रीको रूपमा काम गर्दै गर्दाखेरि उहाँ निकै कार्यव्यस्त हुनुहुन्छ। नुवाकोटबाट प्रतिनिधित्व गर्नुहुन्छ ने डाक्टर तिमिल सिन्हा यति बेला हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। मन्त्रीज्यू नमस्कार। यहाँ अत्यन्त व्यस्त हुनुहुन्छ, नुवाकोटतर्फ जाँदै गरेको खबर थियो। हामी यही यहाँको व्यस्तताको बिचमा पनि धेरै समय नलिइकन आज भदौ 23 सन्दर्भसँग जोडेर अलिकति कुराकानी गर्न चाहन्छौँ। जसरी गत वर्ष भदौ 23 जेएनजी विद्रोहको सम्झना गर्ने दिन हो आज, युवाहरूले अपेक्षा गरेको त्यो परिवर्तन अथवा सुशासनमुखी शासनको अपेक्षालाई हामीले फर्केर हेर्दाखेरि आजको दिनलाई कसरी सम्झना गर्नुहुन्छ यहाँले?
1: गरेको छु, मलाई लाग्छ युवाहरूको सबभन्दा ठुलो विद्रोह चाहिँ कुशासन विरुद्ध थियो, भ्रष्टाचार विरुद्ध थियो। राजनीतिलाई सँग ल्याउनु पर्छ, राजनीति भनेको चाहिँ देशलाई सही दिशातिर हिँडाउने एउटा चाहिँ औजार हो भन्ने चाहिँ युवाहरूको विचार थियो। तर परम्परागत राजनीतिक धारले चाहिँ त्यो कुरालाई चाहिँ महसुस नगरेको युवाहरूको चाहिँ ठहर थियो जस्तो लाग्छ। र देशमा कहिल्यै नभएको जस्तो एउटा अभूतपूर्व तरिकाले चाहिँ युवा

0: हरूले रिभोल्ट गर्नुभयो र हामीलाई चाहिँ जस्तो किसिमको शासन व्यवस्था चाहिन्छ, जनउत्तरदायी शासन व्यवस्था, सुशासनलाई ग्यारेन्टी गर्ने शासन व्यवस्था, देशलाई बस्न लायक बनाउने शासन व्यवस्था, समाजलाई चाहिँ एउटा राम्रो सुसंस्कृत समाज निर्माण गर्ने शासन व्यवस्था चाहिन्छ। यो सम्पूर्ण अहिले भनिएका कुराहरूलाई चाहिँ राजनीतिले ड्राइभ गर्नुपर्छ भन्ने चाहिँ युवाहरूको मूल मर्म हो जस्तो लाग्छ। र आजको दिनमा हामी आजको राजनीतिको केन्द्रमा जो छौँ, हामी सबैले महसुस गर्नुपर्ने कुरा पनि त्यही हो र त्यही दिशामा हाम्रा हरेक कदमहरू लाग्न जरुरी छ जस्तो लाग्छ।
1: हजुर मन्त्रीज्यू, अब यहीँनिर हामीले पटक पटक नेपालमा यी खालका राजनीतिक परिवर्तनहरूमा जनतालाई सहभागी बनायौँ, जनताले साथ दिए, परिवर्तन भयो, व्यवस्थाहरू परिवर्तन भए, तर जनताका दैनन्दिन अवस्थाहरूमा परिवर्तन हुन नसक्दाखेरि राजनीतिप्रति नै विगतमा धेरै निराशा छाउँदै गएको अवस्थामा पछिल्लो परिवर्तनपछि जे ढङ्गको जिम्मेवारी र एउटा उत्तरदायित्व बोधका साथ तपाईँहरू हुनुहुन्छ, अब त्यो परिवर्तनपछि हामीले साँचो अर्थमा जनअपेक्षालाई सम्बोधन गर्न सकिन्छ भन्ने अवस्थामा पुग्न सकिन्छ?
0: अब त्यो अवस्थातिर देश जाँदैछ जस्तो मलाई लाग्छ। होइन, तपाईँले नेपालको राजनीतिक इतिहास हेर्नुभयो भनेदेखि हामीले पटक पटक शासन व्यवस्था परिवर्तन गऱ्यौँ, पटक पटक संविधान परिवर्तन गऱ्यौँ, होइन, सरकारहरू ढले, सरकारहरू बने, तर राजनीतिको चरित्र र राजनीतिक व्यक्तिहरूको चरित्रमा खास ठुलो परिवर्तन आएन। त्यो किताबका पानाहरूमा, पोलिसीमा, तपाईँको पेजहरूमा चाहिँ राम्रा राम्रा कुराहरू मात्रै आएर देशले गति र सही दिशा लिन सक्दो रहन्छ भन्ने कुरा देखियो। त्यो हुनाले मैले फेरि पनि जोड दिन्छु, अब फेरि पनि एउटा अर्को सरकार परिवर्तनको ढाँचामा गएर युवाहरूको माग र युवाहरूको त्यो सोच सम्बोधन हुन सक्दैन र देशको विकास पनि हुन सक्दैन, लोकतन्त्र सुदृढ हुन पनि सक्दैन। त्यो आजको सरकार र आजको सबभन्दा जिम्मेवार र सबभन्दा ठुलो राजनीतिक पार्टीलाई त्यो रियलाइजेसन छ र त्यही रियलाइजेसन सहित हामी सरकार बनेदेखि नै हरेक दिन हामी कसरी जनआकाङ्क्षालाई चाहिँ केन्द्रमा राखेर काम गर्न सकिन्छ, तत्काल जनतालाई नयाँ खालको जनताप्रति उत्तरदायी, पारदर्शी, जिम्मेवार सरकार बनेको अनुभूति कसरी दिन सकिन्छ भनेर यो सरकार पहिलो दिनदेखि नै जुटेको थियो र आजको दिनसम्म पनि त्यो लयमा छ र हामी निरन्तर तपाईँले अघि भन्नुभएको जस्तो हामी सुशासनलाई केन्द्रमा राखेर भ्रष्टाचार विरुद्ध निर्मम भएर योभन्दा अगाडि जनता समग्र नागरिक र युवाहरूले उठाएको आवाजलाई आत्मसात गरेर अगाडि बढिरहँदाखेरि एउटा अकल्पनीय एउटा दुर्घटना जस्तो लाग्ने एउटा एकदमै ठुलो विपद आइपऱ्यो। होइन, हो, त्यसमा अहिले सरकार केन्द्रित भइरहेको छ, तर सरकारले आफ्नो लय, सरकारले आफ्नो मिसन र सरकारले आफ्नो एउटा ड्राइभ र डिरेक्सन चाहिँ भुल्दैन र त्यही दिशामा जान्छ। जानुको विकल्प छैन। राजनीतिक सन्देश आजको दिनले जिन्जी शहीद दिवसको मूल सन्देश पनि यही हो कि अब कुनै पनि राजनीतिक शक्तिलाई, कुनै पनि सरकारलाई दायाँ बायाँ गर्ने छुट छैन। त्यो युवाहरूले आफ्नो ज्यानको आहुति दिएर जुन मूल सन्देश दिएका थिए, जुन दिशामा देश जानुपर्छ भनेर भनेका थिए, जुन दिशामा देश गइरहँदाखेरि त्यो दिशाप्रति जुन प्रश्न थियो युवाहरूको, त्यसलाई चाहिँ मन गरेर त्यसलाई भित्रैदेखि रियलाइज गरेर चाहिँ हामी जानुको विकल्प छैन र हामी त्यही दिशामा छौँ अहिले सरकार।
1: हजुर हजुर मन्त्रीज्यू, जस्तो अब नेपाली समाजको एउटा चाहिँ हाम्रो विशेषता पनि हामी सद्भावनामा विश्वास गर्छौँ, सद्भावमा विश्वास गर्छौँ र सहकार्यमा विश्वास गर्छौँ। काहीँ कतै धेरै समयसम्म राजनीतिको त्यो आग्रह पूर्वाग्रहको कारणले गर्दाखेरि मानसिकता विभाजित हुने अथवा राजनीति आग्रहले गर्दाखेरि अस्थिरतातर्फ चाहिँ समाज जाने कारणले गर्दाखेरि पनि समग्र राजनीतिप्रति नयाँ पुरानो बिचको चाहिँ द्वन्द्वका कुरा पनि पछिल्लो समयमा हुन थाले। अब यहाँहरूले राजनीतिकलाई राजनीतिलाई सकारात्मक मार्गमा ल्याएर सामाजिक सद्भाव कायम गरेर अगाडि बढ्ने विषयमा एउटा चुनौती पनि होला, त्यो चुनौतीलाई कसरी चाहिँ सम्बोधन गर्नुहुन्छ?
0: होइन, हामी एउटा राजनीतिक दल अथवा सरकार मात्रै जिम्मेवार भएर यो समग्र हामीले सोचिराखेको परिवर्तन सम्भव छैन। हामी यो देशका सम्पूर्ण राज्य संयन्त्रहरू, लोकतन्त्रका विभिन्न पक्षहरू, दलहरू सबै को नयाँ को पुराना हामी सबै सुदृढ सही दिशामा लागेर जनता अघि भनेको जस्तो युवाहरूको र आम नागरिकको आजको चासो के हो, आजको मूल उहाँहरूको भनाइ के हो बुझेर हामी अगाडि बढ्नुपर्छ। हामीलाई गलत गर्ने छुट छैन। तपाईँले अघि भन्नुभयो जस्तो अब एउटा अर्कोसँग असन्तुष्ट हुने, नयाँ र पुरानो भनेर एउटा खाडल सिर्जना गर्ने त्यो अधिकार हामी कसैलाई पनि छैन। यदि हामी यत्रो सङ्कट परिरहेको छ, देश अब सही दिशामा अगाडि बढिरहेको छ, यो बेलामा चाहिँ हामीले चाहिँ गलत राजनीतिक संस्कार देखाएर तपाईँले भन्नुभएको जस्तो त्यो सस्तो राजनीतिको बाटोमा जो जान्छ हो उनीहरू नै जनताको अप्रिय हुन्छन्। हिजोका दिनमा जनताले जुन सन्देश दिएका छन्, जनताको मूल मर्मलाई चाहिँ नबुझिकन आफू खुसी मन लागेको जस्तो राजनीति गर्ने शक्तिहरूलाई चाहिँ जनताले पाठ पढाइसकेका छन्। त्यो हुनाले हामी सबैजना, हामी जुनसुकै दलसँग सम्बन्धित हौँ, हामी जुनसुकै संयन्त्रसँग सम्बन्धित हौँ, हाम्रो मूल जिम्मेवारी जे होस्, हामी सबैजना चाहिँ जनताको मूल मर्म, सुशासनको मूल मर्म, एउटा सुदृढ लोकतन्त्रको मूल मर्म र एउटा जिम्मेवार राजनीतिको मूल मर्मबाट चाहिँ बाहिर निस्किनु हुँदैन। हामी सबै देश बनाउने दायित्व, जनताको सेवा गर्ने दायित्व हामी सबैको हो। त्यसमा चाहिँ केन्द्रीकृत भएर लाग्यौँ भने देशको हित हुन्छ। र यदि सबै जोसुकै होस् हामी राजनीति गर्न चाहन्छौँ लामो समय, राजनीति गरेर त्यसको लागि केही गर्न चाहने हामी हौँ भन्ने हामी कसैको त्यो सोच छ भनेदेखि अब त्यो राजनीतिको अहिलेको राजनीतिको मूल प्रभावबाट दायाँ बायाँ गरेर र हिजोको जस्तो गलत राजनीतिक अभ्यासलाई अँगालेर चाहिँ अबको दिनमा मूलधारको राजनीति जनताको लागि गर्न सक्ने वातावरण छैन। त्यही भएर सबैजना सचिएर सबैले चाहिँ युवाहरूको भनाइ, युवाहरूको ढुकढुकी, मनभित्रको त्यो त्यो पुकार बुझेर एउटा रेस्पोन्सिबल पोलिटिक्स गर्नुपर्छ। त्यो गर्नुको विकल्प छैन, त्यो एकअर्कालाई दोष दिएर एकअर्कामा शत्रुता कायम गरेर
1: हजुर मन्त्रीज्यू बाटोमा हुनुहुन्छ, टेलिफोन सम्पर्कमा अलिकति समस्या आएको छ, सुन्दै हुनुहुन्छ मन्त्रीज्यू? हजुर, अब निष्कर्षमा जाउँ, यहाँसँग धेरै समय पनि छैन। जुन परियोजनको लागि यहाँ अहिले व्यस्त हुनुहुन्छ, हामीले अत्यन्त ठुलो विपत्ति सहन गरिरहेको अवस्थाको बिचमा राष्ट्रिय अन्तर्राष्ट्रिय चासोको विषय पनि भएको छ। यो हाम्रो विपत्को परिस्थितिलाई धेरै अन्तर्राष्ट्रिय समुदायबाट पनि सहयोग समर्थनका लागि धेरै सहयोगी हातहरू आएको अवस्था छ। पछिल्लो समयमा सरकारको जिम्मेवारी एकजना मन्त्रीको रूपमा पनि हुनुहुन्छ, यो विपदसँग जोडिएर हामीले गर्दै गरेका काम कारबाहीहरूको सन्दर्भमा पछिल्लो प्रगतिका केही कुराहरू भन्न सकिन्छ?
0: अब पछिल्लो दिनमा चाहिँ हामी बढी अब सङ्कटको लागि अगाडि बढ्ने भनेर विशेष गरी चाहिँ
1: Uh, uh, हजुर मन्त्रीज्यू, मैले यहाँलाई बिचमै रोक्नुपर्ने भयो, टेलिफोन अत्यन्त कमजोर सुनियो, त्यो कारणले गर्दाखेरि अहिले हामीले नेपाल सरकारका सूचना तथा सञ्चार मन्त्री विक्रम तिमल सिन्हासँग कुराकानी गर्दै थियौँ। आज भदौ 23 सन्दर्भ पारेर, जसरी गत वर्ष भदौ 23 भएको जेएनजी युवाहरूको विद्रोहको कारण नेपालमा एउटा ठुलो राजनीतिक परिवर्तन भयो, परिवर्तन पछाडि बनेको अन्तरिम सरकारले सम्पन्न गरेको चुनाव मार्फत धेरै युवा प्रतिनिधिहरू संसदमा आउनुभयो र संसद मार्फत जनप्रतिनिधिहरूले युवाहरूको आकाङ्क्षा सम्बोधन हुने गरी काम गर्ने योजनामा अघि बढिरहेको सन्दर्भमा भदौ 23 कसरी सम्झने भन्ने सन्दर्भमा कुराकानी गर्दै थियौँ। कुराकानीकै क्रममा उहाँसँगको टेलिफोन सम्पर्क सकिएको छ। हामीले यसपछि अर्को सन्दर्भमा फेरि पनि मन्त्रीज्यूसँग जोडेर कुराकानी गर्नेछौँ। अहिले यही सन्दर्भमा अर्को एकजना व्यक्तित्वसँगको कुराकानी हामी गर्छौँ। नेपाली राजनीतिमा त्याग, समर्पण, निष्ठा, राजनीतिलाई सम्पूर्ण रूपमा सेवामुखी बनाउनुपर्छ भनेर विगत लामो समयदेखि राजनीतिमा आफूलाई समर्पित गर्दै आउनुभएका एकजना राजनीतिज्ञ हुनुहुन्छ। नेपाली काङ्ग्रेस जो यति बेला संसदमा प्रतिपक्षी दलको भूमिकामा छ, नेपाली काङ्ग्रेसका नेता केन्द्रीय सदस्य चन्द्र भण्डारी यति बेला हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। चन्द्र भण्डारीज्यू नमस्कार।
2: हजुर धन्यवाद।
1: हामीले आज जेएनजी दिवस, शहीद दिवसको सन्दर्भ, भदौ 23 सन्दर्भमाथि केन्द्रित रहेर विभिन्न व्यक्तित्वहरूसँगको कुराकानी गर्ने क्रममा यहाँसँग जोडिएका छौँ। नेपालमा गत वर्ष भएको जेएनजी विद्रोहले विशेष गरी राजनीतिमा युवाहरूको सहभागितालाई प्रमाणित गरेको अवस्था छ। यहाँले यो दिनलाई चाहिँ कसरी चाहिँ विश्लेषण गर्नुहुन्छ? कुराकानी यहीँबाट सुरु गरौँ।
2: नेपालको शासन प्रणालीमा विगतमा लामो सङ्घर्ष गरेका नेताहरूले सञ्चालन गरेको अवस्थामा उहाँहरूले विगतलाई मबाट हामी, हामीबाट हाम्रो मुलुक बनाउने जुन लक्ष्य थियो त्यसलाई सत्ताले फेरि पछाडि ढकेलेर म बनायो। त्यो महको अवस्थामा नेपालका साना भाइ बहिनीहरूले चाहे भ्रष्टाचारका कुरा हो, सामाजिक सञ्जालका कुरा हुनलाई करेक्सन गरौँ होइन र समाजलाई नयाँ रूपान्तरण गरौँ भन्ने प्रस्तावहरू अगाडि बढाए। ती चाहिँ नि ठुलो मान्छेहरूले गर्नपर्नेमा आफ्नै घरका बच्चाहरूले यसलाई अगाडि बढाए। त्यो अत्यन्त सकारात्मक थियो नेपालको कन्टेक्स्टमा। युवाहरूलाई त्यो अवस्थामा आउन दिन पर्ने थिएन, त्यो भावना सरकारले पहिले नै प्रतिनिधित्व गर्नुपर्थ्यो। तर दोस्रो पार्टमा युवाहरूलाई गोली खाने अवस्थामा कसले ल्यायो र युवाहरूको रगतमाथि चढेर नेपाललाई कसले जलायो? यी दुईवटा प्रश्नको उत्तर हामीले खोज्नुपर्दछ। होइन भने त्यो जेएनजी पुस्ता त्यसमाथि अत्यन्त ठुलो अन्याय हुन्छ भन्ने कुरा मैले यसरी हेरेर म अत्यन्त यस्ता कुराहरूमा अधिक्षण छ कि किन जले त एकै दिन जलेको हो, एकै दिनको प्लान हो र सत्ता सञ्चालन गर्नेहरूले आफ्नै घरका छोराछोरीको भावनाको प्रतिनिधित्व गर्न पर्दैन, बुझ्दैन उनीहरूले के चाहिरहेका छन् भन्ने कुरा। यस्ता अकर्मण्यता एकातिर, यही बेलामा देशलाई ध्वस्त बनाउनु पर्छ भन्ने बेइमानहरू अर्कोतिरले गर्दाखेरि जेएनजीहरूको ज्यान गयो। अहिले त हाम्रो प्रकृतिले पनि धेरै नेपालीको ज्यान ल्यायो, विनाश ल्याएको छौँ।
1: हजुर चन्द्र भण्डारीज्यू, अब जसरी नेपालमा पटक पटक राजनीतिक व्यवस्था परिवर्तनका लागि आग्रह गरिएका, आह्वान गरिएका आन्दोलनहरूमा जनताले निर्दोष भएर सहभागिता जनाउने, नेताहरूको आग्रहमा पछि पछि गएर त्यो आन्दोलन, त्यो क्रान्तिलाई सफल बनाउने, तर क्रान्तिको सफलतापछि जनताको दैनन्दिन व्यवहारमा कुनै उनीहरूको अपेक्षा सम्बोधन नहुने अथवा उनीहरूको दैनिकी उस्तै रहने अवस्था, उस्तै रहने परिपाटीको बिचमा हामीले गत वर्ष युवाहरूको त्यो विद्रोहपछि एक ढङ्गको युवाहरूकै सहभागितामूलक शासन सञ्चालन भइरहेको अवस्था छ, तथापि अझै पनि यहाँले भन्नुभयो जस्तै गरी यो बिचमा हामीले अकल्पनीय ढङ्गको प्रकृति प्रकोप सहिरहेको अवस्था छ, राजनीतिक रूपमा समाजलाई एकजुट भएर सन्देश दिनुपर्ने पाठ पनि यो विपदले सिकाएको होला, यतातर्फ यो तपाईँको सन्देश के रहन्छ?
2: सबभन्दा महत्त्वपूर्ण कुरा, हामी सानो देश छ, सानो जनसङ्ख्या छ, प्रकृति स्रोत र साधन अपार छ, तर क्लाइमेट राम्रो छ, तर पनि हाम्रा युवाहरू हामीसित बस्न चाहँदैनन्, हामीलाई विश्वास गर्दैनन्। यो हामीसित हामीलाई चुनौती बनेको छ। यसको सबै मूल कारण भनेको नेतृत्व सञ्चाल सञ्चालन गर्नेहरूको व्यक्तिहरूको हो। उनीहरूको विभिन्न जिम्मेवारी दिने कुरामा छनौट गर्ने कुरादेखि लिएर नीति निर्माण गर्नेदेखि लिएर वर्तमानमा चुनौती बनेका प्रविधिको विकासले ल्याएका एआईले ल्याएको चुनौतीलाई कसरी समाधान गर्ने, जलवायुले ल्याएको प्रभावलाई कसरी समस्या समाधान गर्ने, यी चुनौतीहरूलाई नभन्ने केवल आफ्नो नाताको दोकान चलाउन चाहने, देशको दोकानभन्दा व्यक्तिको दोकान चलाउन चाहने व्यक्तिहरू हावी भए, तसर्थ यो समस्या आयो। यो समस्याको समाधान गर्न समस्या ठुलो छैन, एउटा इमान्दार इच्छा शक्ति भएको मान्छे भयो भने हामीले मुख चलाउन सक्छौँ। तर कसरी देख्ने? अब लुटको दोकान चलाइरहन्छन्, त्यसलाई त हामीले कानुनले नियन्त्रण गराउँला, तर मनभित्रका लुटको दोकान चलाउनेलाई के गर्ने त भन्दाखेरि, हामीले यति लामो समय आन्दोलन गऱ्यौँ, अहिले भएकै नेताहरूले हामीलाई यो अधिकार, बोल्ने अधिकार, बस्ने अधिकार सबै दिएका हुन्। यति धेरै नेपालमा मानिसहरू मारियो, तर तिनै नेताहरूको मनभित्रको लुटको दोकानको कारणले गर्दा हाम्रो आजको स्थितिमा, तर यसलाई हामीले अब कर्मश विगतपट सिक्दै, विगतपट अनुभव लिँदै, नयाँ जेनेरेसनले यो मेरो मुलुक हो, यी मेरा जनता हुन्, यी मेरा भाइ बहिनी हुन्, यी वर्तमान भएका युवाहरू वर्तमान यिनी भविष्य हुन्, त्यसर भविष्यलाई सुरक्षित गर्नुपर्छ भन्ने लागि गर्नुपर्छ।
1: त्यो खालको परिस्थिति बन्ने केही आधारहरू देख्न सकिन्छ र जसरी युवाहरूको त्यत्रो विद्रोह पछाडि जसरी यहाँ संलग्न राजनीतिक दलभित्र पनि आन्तरिक एउटा विद्रोहको आधारमा विशेष महाधिवेशन डाकेर नयाँ नेतृत्व स्थापित भएको छ, भलै वैधानिक हिसाबले अदालत निर्वाचन आयोगले वैधानिक दिइसके पछाडि पनि एउटा ठुलो पङ्क्ति भनौँ असन्तोष पाल्दै बसिरहेको अवस्था छ र विशेष गरी राजनीतिक दलहरूको आन्तरिक गुटगत प्रवृत्ति अझै पनि उस्तै छ। वर्षौँसम्म पटक पटक मन्त्री प्रधानमन्त्री भइरहेका मान्छेहरूलाई यो राजनीतिको के खालको सत्ताको नशा हो त्यसबाट मुक्त भएको अवस्था देख्न सकिँदैन। तर यहाँले उल्लेख गर्नुभए जस्तो गरी युवाहरूको भविष्य सुनिश्चित गर्ने सन्देश वर्तमानको यो प्रवृत्तिले देला भन्ने केही आधार दिन सकिन्छ? संक्षेपमा भनिदिनुहोस्।
2: राजनीतिक पार्टीभित्र नेपाली कङ्ग्रेसभित्र पनि सरकारमा पनि नयाँ जेनेरेसनको व्यक्तिहरू गएका छन्। त्यो दुइटै जेएनयू आन्दोलनको प्रभाव बढाएको हो, तर एमाले र माओवादीमा त्यसको प्रभाव पर्न सकेन पार्टीमा। हामीहरूको साध्य भनेको मुलुक बनाउने हो, सम्पन्न बनाउने हो, मुलुकलाई जनताहरूलाई सम्पन्न बनाउने हो होइन, तर त्यो साध्यलाई पुरा गर्ने टुलहरू पार्टीहरू हुन्। त्यो पार्टीलाई रूपान्तरण गर्दा जेएनयूले खोजेको थियो, तर त्यसको प्रभाव अहिले सरकारमा आएका युवाहरूलाई देख्दा देखिन्छ, तर नेपाली कङ्ग्रेसभित्र देखिन्छ, त्यो प्रभाव देखिन्छ, जेएनयूको प्रभाव देखिन्छ। तर पनि हामीले के सुन्नुपर्छ भने, अहिले भर्खरै हतारिएर सामाजिक सञ्जालमा कमेन्ट गर्ने, गाली गर्ने, अनैतिक बोल्नेहरू जस्ता व्यक्तिहरू जसले न समाजलाई फेरि नेगेटिभ बनाउँदैछन् नि, त्यसलाई अस्ति सरकारले अब अपराधको रूपमा लिने, कारवाही गर्ने भनेर सुरु गर्यो नि, यसले सकारात्मक रूपमा लिन्छ नि। त्यसरी नै अहिले भर्खर सरकार चलाउन थालेका, काङ्ग्रेसको पार्टी चलाउन थालेका युवाहरू जो भर्खर परीक्षा दिँदैछन्, परीक्षा हलमा प्रवेश गरेका युवाहरूलाई अहिले हामीले प्रवेश परीक्षा दिँदैछन्, कपी चेक भएको छैन, रिजल्ट आउने कहिले हो कहिले, अहिले नै चाहिँ नि त्यो परीक्षा दिन थालेको होला, अहिले नै नेगेटिभ गरेर गर्ने हो भने, नेगेटिभ कुरा गरिदियो भने सामाजिक सञ्जालमा गरेका कमेन्ट जस्तै हुन्छ, त्यसैले सबै
1: हुन्छ। समय र विचारसहित हामीसँगको यो छोटो समयबीच आफ्नो विचार र धारणा राख्नुभयो, त्यसको लागि रेडियो नेपालको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद छ। आदरणीय श्रोताहरू, हामीसँग टेलिफोन सम्पर्कमा नेपाली काङ्ग्रेसका एकजना नेता चन्द्र भण्डारी हुनुहुन्थ्यो। आज भदौ 23 गते गत वर्ष आजकै दिन भएको युवाहरूको विद्रोह, जसलाई नेपाल सरकारले जेएनजी शहीद दिवसको रूपमा आजको दिनलाई घोषणा गरेर आज नेपाल राज्यभरि नै सार्वजनिक बिदा दिइएको छ। जेएनजी युवाहरूले देखाएको राजनीतिक आकाङ्क्षा अथवा सामाजिक रूपमा न्यायपूर्ण समाज स्थापना भएर भ्रष्टाचारको अन्त्य भई नेपाल सुशासनको बाटोमा जाओस्, नेपालले छिट्टै समृद्धि हासिल गरोस्, विकसित मुलुकहरूको दर्जमा हामी स्थापित बन्न सकौँ, रोजगारीका लागि परदेशका गल्लीहरू धाउनु नपरोस् अथवा विदेश गएर चाहिँ पसिना बगाउनु पर्ने, रोजगारीमा जोडिनु पर्ने अवस्थाको अन्त्य होस्, जस्ता धेरै सपनाहरू थिए छन् युवाहरू सामुक्ष। तथापि ती युवाहरूको चाहनालाई सम्बोधन गर्नको लागि प्रयत्न भइरहेको अवस्था छ। यो बिचमा हामीले एउटा ठुलो अकल्पनीय ढङ्गको प्राकृतिक विपत्तिको परिस्थिति सामना गर्न विवश भएका छौँ। भदौ 10 मा भोटेकोशी नदीमा आएको एउटा प्राकृतिक बाढीको कारणले गर्दाखेरि सम्पूर्ण देश नै आक्रान्त भएको अवस्था छ। यो परिस्थितिमा सामाजिक रूपमा राजनीतिक विभाजनमा नलागिकन हामीले एकता र सहकार्यको संस्कृति निर्माण गरेर देशमा भएको यो अपूरणीय क्षतिलाई न्यून गर्दै पुननिर्माणको बाटोमा अघि बढ्नुको विकल्प छैन। यही सन्दर्भ यी खालका दिवसहरूले पनि, यिनका मर्महरूले पनि राख्छन् होला भन्ने सन्देश दिनको लागि हामीले यही दिवसको सन्दर्भ र देशको समग्र नागरिकहरूको आकाङ्क्षा जोडेर केही व्यक्तित्वहरूसँग कुराकानी गऱ्यौँ। कार्यक्रमको पहिलो चरणमा हामीसँग सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हा हुनुहुन्थ्यो। उहाँले पनि यो विपत्तिलाई हामी सबैले एउटा सहकार्य र सकारात्मक भावका साथ अगाडि बढाउनु पर्छ भन्ने सन्देश दिँदै हुनुहुन्थ्यो। अहिलेको लागि यो प्रसारणको विशेष समयबाट प्राविधिक सहकर्मी रमा वाग्लेलाई धन्यवाद दिन्छु। त्यसै गरी मलाई सघाउनु हुने सहकर्मी प्रसारक प्रमिला गजुरेललाई पनि धन्यवाद दिन्छु र म विमल गेवाली अहिलेको लागि बिदा हुन्छु। नमस्कार।

अब प्रस्तुत छ शास्त्रीय संगीत। कलाकारहरू हुनुहुन्छ बेला वादनमा विकासनाथ योगी, राग अहिर भैरव, तबलामा हुनुहुन्छ डङ्कनदास चौधरी र तानपुरामा हुनुहुन्छ कान्छा राजकर्णिकार।

0: भर्खरै प्रस्तुत गर्यौं शास्त्रीय संगीत। कलाकारहरू हुनुहुन्थ्यो बेला वादनमा विकासनाथ योगी, राग अहिर भैरव, तबलामा हुनुहुन्थ्यो डङ्कनदास चौधरी र तानपुरामा हुनुहुन्थ्यो कान्छा राज कर्णिकार।
1: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
2: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: विपदको समयमा बाल बालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
5: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
4: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौं।
5: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौं, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दिऊ।
6: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: सडकमा लगातार कोरिएका रेखाबाट ओभरटेक नगरौं। खण्ड खण्ड रूपमा कोरिएका रेखाबाट मात्रै सुरक्षित रूपमा ओभरटेक गरौं।
8: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
9: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: विपदको समयमा बाल बालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
5: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
4: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौं।
5: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौं, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दिऊ।
6: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
10: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
11: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
10: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देशप्रति विशेष सतर्क रहौँ।
11: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
6: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
10: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
11: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
10: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देशप्रति विशेष सतर्क रहौँ।
11: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
6: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
0: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 9 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। सुशासनको मागसहित आयोजना गरिएको जेन्जी आन्दोलनको आज एक वर्ष पूरा। नेपाललाई जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायलाई राष्ट्रपति रामचन्द्र पौडेलको आह्वान। र इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि करिब 3,000 उडान प्रभावित, लाखौं यात्रु अलपत्र। समाचार अब विस्तारमा। देशमा व्याप्त भ्रष्टाचार, नातावाद, बेरोजगारी, सार्वजनिक सेवा र अवसरको असमानता विरुद्ध आयोजना गरिएको जेन्जी आन्दोलनको आज एक वर्ष पूरा भएको छ। गत वर्ष भदौ 23 गते नयाँ पुस्ताले गरेको प्रदर्शन आन्दोलनमा परिणत भएको थियो। जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। प्रदर्शनका क्रममा उठाइएका सुशासन र जवाबदेहिताका सवाल अहिले राज्य सञ्चालनको मूल बहसको हिस्सा बनेको छ। भ्रष्टाचार नियन्त्रण, राजनीतिक जवाबदेहिता, सार्वजनिक संस्थामा सुधार, रोजगारी सृजना, अवसरमा समानता, पारदर्शिता र राज्य सञ्चालनमा नयाँ पुस्ताको सहभागिता नै युवा पुस्ताको मुद्दा थियो। गत फागुन 21 गते सम्पन्न निर्वाचनमा जेन्जी आन्दोलनको पक्षपाती नयाँ राजनीतिक शक्तिले बलियो जनादेश प्राप्त गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटिकोसी नदीमा आएको बाढीबाट घरबार विहीन भएका, आफन्त गुमाएका, विस्थापित भई पीडामा रहेका नागरिकलाई राज्यको साथ र भरोसा चाहिएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले विनाशकारी भोटिकोसी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रको निरीक्षणपछि हिजो राष्ट्रका नाममा सम्बोधन गर्दै यो कठिन घडीमा राष्ट्रिय एकता र ऐक्यबद्धता आवश्यक रहेकोमा जोड दिनुभयो। राष्ट्रपति पौडेलले निरन्तर बढ्दै गएको तापक्रम र उत्पन्न जोखिमप्रति गम्भीर रूपमा सचेत गराएकोले अन्तर्राष्ट्रिय समुदायलाई जलवायु न्याय सुनिश्चित गर्न ठोस कदम चाल्न आह्वान पनि गर्नुभयो। नेपाली सेनाले जलविद्युत आयोजनाका टनेलमा खोज तथा उद्धार जारी रहेको जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा हिजो आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका सहायक रथी सुभाष जङ थापाले प्रभावित क्षेत्रहरूमा उद्धारसँगै राहत तथा पुनस्थापना र पुल तथा अस्थायी संरचनाको निर्माण कार्यको प्रारम्भिक काम अघि बढाइएको बताउनुभयो। यसैबीच भोटेकोसी बाढी पश्चात प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म 13,396 जनाको उद्धार गरिएको छ। भोटेकोसीमा गएको बाढीमा परेर 34 देशका 587 विदेशी पर्यटक बेपत्ता भएका छन्। भारतका 184, अमेरिकाका 67, मलेसियाका 55, युक्रेनका 54, अस्ट्रेलियाका 33, बेलायतका 32, क्यानाडाका 30, लाटभियाका 33, चीनका 26, रसियाका 8, सिङ्गापुरका 9, दक्षिण अफ्रिकाका 6, जापानका 5 लगायत अन्य देशका समेत गरेर 161 पुरुष र 27 महिला बेपत्ता भएको पर्यटन विभागले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग अमेरिकी विदेश मन्त्री मार्को रुबियोले हिजो टेलिफोन वार्ता गर्नुभएको छ। टेलिफोन वार्ताका क्रममा विदेश मन्त्री रुबियोले भोटेकोसी बाढीमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनतासँग ऐक्यबद्धता जनाएको राष्ट्रपतिका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। सभापति लामिछानेले नेपाल सरकारले जारी खोज उद्धार र राहत कार्यका लागि उपलब्ध सबै स्रोत साधन परिचालन गरिरहेको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल र मालदिप्सका विदेश मन्त्री इरुथिसाम एडमबीच हिजो टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा विदेश मन्त्री एडमले परराष्ट्र मन्त्री खनाललाई भोटेकोसी नदीमा गएको बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति मालदिप सरकार र जनताका तर्फबाट गहिरो दुःख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाउनु भएको थियो। सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपदबाट प्रभावित कुनै पनि नागरिकले राज्यको उपस्थितिको अभाव महसुस नगर्ने गरी उद्धार, राहत र पुनस्थापनाका काम अघि बढाउन तीनै तहका सरकारसँग आग्रह गर्नुभएको छ। धादिङको गल्छीस्थित भोटेकोसी बाढी प्रभावित क्षेत्रको अवलोकनपछि उहाँले विपदका बेला नागरिकलाई राज्यको उपस्थिति अनुभूति गराउनु सरकारको पहिलो दायित्व भएको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। एकैछिन ब्रेक।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: बाँकी समाचार। यही भदौ 10 गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीसहित मुलुकभर बाढी पहिरो तथा प्राकृतिक विपदमा परि ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गर्न पशुपतिनाथ मन्दिरमा दीप प्रज्वलन गरिएको छ। पशुपति क्षेत्र विकास कोषको आयोजनामा दिवंगत आत्माको चिर शान्तिको कामना तथा शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्न हिजो साँझ पशुपतिनाथ मन्दिर अगाडि दीप प्रज्वलन गरिएको सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो। कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने गगने खोला र यस मोडमा पहिरो जाँदा 4 दिनदेखि यातायातका साधन पूर्ण रूपमा बन्द छन्। वर्षा जारी रहेकोले सड़क मर्मतमा पनि कठिनाई भइरहेको सड़क डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवण कुमार महताराले बताउनुभयो। सड़क अवरुद्ध हुँदा कालीकोट, बाजुरा, हुम्ला, मुगुल, जुम्ला लगायतका ठाउँमा जाने यात्रुहरू रोकिएका छन्। बैतडीको दोगडा केदार गाउँपालिका 5 बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ। सडकमाथिबाट पहिरोका कारण बैतडी जोड्ने महाकाली राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक कुमार रायले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि करिब 3,000 उडान प्रभावित भएका छन्। विमानस्थल सञ्चालन लगातार दोस्रो दिन पनि प्रभावित हुँदा 3,40,000 भन्दा बढी यात्रु अलपत्र परेका छन्। राजधानी जकार्ताबाट करिब 150 किलोमिटर टाढा रहेको अनाक क्राकाटाउ ज्वालामुखीमा शुक्रबार रातिदेखि विस्फोट सुरु भएको थियो। विस्फोटपछि ज्वालामुखीबाट लाभाका फोहरा निस्किनुको साथै ठूलो मात्रामा ज्वालामुखीय खरानी फैलिएको छ। ज्वालामुखीबाट निस्किएको खरानी राजधानी जकार्ता र लामपुङ प्रान्तसम्म पुगेको बताइएको छ। खरानीका कारण हवाई सुरक्षामा जोखिम बढेपछि प्रमुख विमानस्थलहरूको सञ्चालन प्रभावित भएको छ। अब मौसम सम्बन्धी जानकारी। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा मधेस प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी, कर्णाली प्रदेशको पहाडी तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका 1-2 स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 28.7 र न्यूनतम तापक्रम 20.4 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:39 भयो भने सूर्यास्त भरे साँझ 6:22 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। सुशासनको मागसहित आयोजना गरिएको जेनजी आन्दोलनको आज 1 वर्ष पूरा। नेपाललाई जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायलाई राष्ट्रपति रामचन्द्र पौडेलको आह्वान। र इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि करिब 3,000 उडान प्रभावित, लाखौं यात्रु अलपत्र। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। अब यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

थोरै नेपाल ख नेपाल भाषे समाचार जिउ पेस पाखिन्दिना दिशा थौ नेपाल सम्बत चिन्छ सौ पिकुद गुलागा द्वादशी थौ भदौ 23 गते जेन्जी पुस्ना यागु आन्दोलन दक्षि पुहङ्गु दु आन्दोलन लङ्गु सुशासन व जवाबदेहिता या निहस आ राज्य सञ्चालन या मु सल यहाँकोदो थो आन्दोलन या लुम्ति त इतक इतिहास लुम्केको धाकुदो सामाजिक सञ्जाले तगु प्रतिबन्ध यहाँको जेन्जी आन्दोलन तिसिलाक राज्य सञ्चालन या शैली राजनीतिक नेतृत्व या क्षमता भ्रष्टाचार नातावाद बेरोजगारी सार्वजनिक सेवा ओ होता या विरुद्ध सले हिउँको ख भदौ 24 गते आन्दोलनले सरकार राजीनामा विधुङका फागुन 21 गते जुगु निर्वाचन नुकु राजनीतिक शक्ति या कथ राष्ट्रिय स्वतन्त्र पार्टी या त जनता लिएको ख प्रधानमन्त्री बालेन्द्र शाह या नेतृत्व आ सुशासन पारदर्शिता भ्रष्टाचार नियन्त्रण र प्रशासनिक सुधार या त प्राथमिकता तया ज्या जुया चङ्गुदो र सुया चङ्गु फोटो खुसी खुसी वगु खुसी बाया हुने तल्याखे जनधन या क्षति जुग्लिम हिग देङ्क राष्ट्रिय शोक हङ्गुदो नेपाल सरकार मन्त्रिसद या थोए भदौ 18 गते चङ्गु बैठक भदौ 10 गते या खुसी बाया हुने मधुपिनीको हनाकथ उगु चाका जुगु चिन सोनु या पुण्य तिथिसँग हिग राष्ट्रिय शोक न्याकेगु कोसुगु ख वे निने कथम हिग देनेङ्क सरकारे ज्याकु लिसिम विदेशे चङ्गु नेपाली दूतावास ओ न्युयोर्गे राष्ट्रिय झन्डा बत्सी कोछुकु ख पोटी खुसी र सुवा खुसीबाले वगु विनाशकारी खुसीबाले लाना सिप्नी गोल्या चिन्सोस व नेखुम थेङ्गु दो खुसीबाली चो लागु लागा पाखे पेडो गुसो व गुई खुम तनाचङ्गु धागुदो जिल्ला प्रशासन ज्याकु रसुवा दोची गुस खुइन हेम तनाचङ्गु जानकारी बिगु ख जिल्ला प्रशासन ज्याकु नुवाकोट निडो सोसो पिम तनाचङ्गु जानकारी बिगु प्राधिकरण जानकारी बिगु ख खुसीबा लिचो लागु लागा पाखे न्यास व चे गुम विदेशी नागरिक तनाचङ्गु धागुदो प्रधानमन्त्री बालेन्द्र शाह रसुवागढी जलविद्युत आयोजना हेडवर्क से फुक्क संरचना पावर हाउस पिने व अन्डरग्राउन्ड पावर हाउस दुने सिङ्गु दाइदिगुदो वेक्ल लाङटाङ जलविद्युत आयोजना खुसीबा व गु खुनु सोया भदौ 13 गते निसे नेपाली सेना व भारतीय पुचल मनुत मालेको ज्या यागु नेतनादिगुदो नेपाली सेना पुच भदौ 10 गते चिलिमे जलविद्युत आयोजना लाग्या थेङ्गु वेक्ल कनादिल नेपाली सेना भारतीय सेना या ग्वाली भदौ 13 गते विशेषज्ञ पुचल ज्या यागु कनादिल चुए या त्रिशुलु 1 जलविद्युत लाग्या भदौ

आदरणीय श्रोता मित्र नमस्कार, ग्रेटर ग्रेस चर्चको प्रस्तुति रेडियो कार्यक्रम प्रेमको सन्देशमा हार्दिक स्वागत छ। पास्टर राजा नेउपाने र म कार्यक्रम प्रस्तुता रूपक राई आज हामी तपाईँहरूकै प्रिय रेडियो कार्यक्रम प्रेमको सन्देश लिएर तपाईँहरूको घर आँगनमा आइसकेका छौँ। रेडियो नजिक बसेर हामीलाई सुनिरहनु भएकोमा धेरै धन्यवाद छ। श्रोता मित्र, यो कार्यक्रम तपाईँले प्रत्येक हप्ता मङ्गलबार बिहानको 9 बजेको समाचारपछि रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार सार्वजनिक सेवा प्रसारण नेपालबाट सुन्न सक्नुहुनेछ। यदि तपाईँ पहिलो पटक यस कार्यक्रम सुन्दै हुनुहुन्छ र यस कार्यक्रम मार्फत प्रभु येशू ख्रीष्टको बारेमा अझ धेरै कुराहरू जान्न चाहनुहुन्छ भने हामीलाई पत्रचार गर्न सक्नुहुनेछ। हाम्रो ठेगाना हामी हाम्रो कार्यक्रमको अन्तमा भन्ने नै छौँ। श्रोता मित्र, कार्यक्रम प्रेमको सन्देशमा आज तपाईँले केही सुमधुर आत्मिक गीतहरूको साथमा हृदय स्पर्शी बाइबलीय सन्देश पनि सुन्न सक्नुहुनेछ। आउनुहोस् श्रोता मित्र, आजको कार्यक्रमलाई सुरु गरौँ यो मिठो आत्मिक गीतबाट।

0: श्रोता मित्र, यो सुमधुर आत्मिक गीतपछि प्रेमको सन्देश कार्यक्रममा पुनः स्वागत छ। नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार सार्वजनिक सेवा प्रसारण नेपालबाट नेपालको जुनसुकै ठाउँमा पनि यो सुन्न सकिने यो हो कार्यक्रम प्रेमको सन्देश। श्रोता मित्र, अबको समय रहेको छ पवित्र धर्मशास्त्र बाइबलबाट हृदय स्पर्शी सन्देश सुन्ने, र यो सन्देश लिएर आउँदै हुनुहुन्छ ग्रेटर ग्रेस चर्चका पास्टर राजन न्योपानेज्यू। उहाँलाई स्वागत छ।
1: नमस्कार आदरणीय श्रोता मित्र, ख्रिस्टीय रेडियो कार्यक्रम प्रेमको सन्देशबाट म पास्टर राजन न्योपाने कार्यक्रममा तपाईँहरूलाई हार्दिक स्वागत गर्दै ख्रिस्टीय अभिवादन जय मसी। आदरणीय श्रोता मित्र, आजको बाइबल सन्देशको शीर्षक छ तपाईँले सुनेर पनि थाहा नपाएको एक अद्वितीय व्यक्ति येशु ख्रिस्टको बारेमा हेर्नेछौँ। तपाईँले संसारको इतिहासलाई पल्टाएर हेर्नुभयो भने सृष्टिको सुरुदेखि अहिलेसम्म सबभन्दा महान व्यक्तित्व को हुनुहुन्छ, सबभन्दा महान अगुवा को हुनुहुन्छ, सबभन्दा महान शिक्षक को हुनुहुन्छ, यस संसारमा जन्म लिने व्यक्तिहरूमध्ये कसले अरूको लागि आफूलाई अर्पण गर्यो र मानव भलाइको सबभन्दा राम्रो काम गर्यो अनि सबभन्दा पवित्र जीवन जिएर रहनुभयो। हो मित्र, संसारको इतिहासमा थुप्रै व्यक्तिहरू तपाईँले पाउनुहुन्छ, तर श्रोता मित्र, तर एकजना जो हुनुहुन्छ उहाँको काम अद्वितीय थियो, उहाँको जन्म अद्वितीय भयो, उहाँको उद्देश्य अद्वितीय थियो। हो श्रोता मित्र, उहाँ ख्रिस्ट येशु हुनुहुन्छ। हो मित्र, उहाँलाई दाज्न सक्ने व्यक्ति पृथ्वीमा जन्मेकै छैन, किनकि उहाँ स्वयं परमेश्वर हुनुहुन्छ। उहाँको जन्ममा पात्रो परिवर्तन भयो, उहाँको जन्म कन्याद्वारा भयो, उहाँको जन्म हुने ठाउँ स्थान र कसरी जन्मनुहुन्छ भनेर अगाडि नै अगमवाणी भयो। उहाँको जन्मभन्दा अगाडि नै उहाँको नाउँ येशु राखियो, जसको अर्थ परमेश्वर उद्धारकर्ता हुनुहुन्छ। उहाँको जीवनमा पाप रहित थियो, उहाँको आश्चर्य कर्म गर्नुभयो, उहाँको मृत्यु र पुनरुत्थानमा पनि अगमवाणी अनुसार नै भए। येशुले जिउनु भएको जीवन, उहाँले गर्नुभएको आश्चर्य कर्महरू, उहाँले बोल्नुभएको शब्दहरू, उहाँको मृत्यु, उहाँको जीवित भई बौरी उठाई र उहाँको स्वर्गारोहणले यो कुरा बताउँदछ कि उहाँ स्वयं परमेश्वर भएर सम्पूर्ण मानिसको पापको लागि पाप बलि भएर छुटकारा दिन आउनु भएको कुरालाई पुष्टि तथा प्रमाणित गर्दछ। र उहाँ आफैले योहन्ना 10:30 परमेश्वर पिता र म एक हौँ भनेर दावी गर्नुभयो। हो श्रोता मित्र, बाइबलमा अरू थुप्रै पात्रहरू देख्न सकिन्छ, तर कसैले पनि म परमेश्वर भनेर दावी गरेनन्। यसै गरी अन्य इतिहासका अन्य व्यक्तिहरूको बारेमा पढ्नुभयो भने पनि तपाईँले देख्नुहुन्छ कसैले पनि यस्तो दावी गरेको छैन। उहाँले भन्नुभयो बाइबलमा योहन्ना 14:5 जसले मलाई देखेको छ त्यसले पितालाई देखेको छ, अनि योहन्ना 14:6 भन्नुभयो म बाटो सत्य र जीवन हुँ भनेर दावी गर्नुभयो। र हो श्रोता मित्र, उहाँले दावी गरे अनुसार काम पनि गर्नुभयो। यहाँ हामी येशु ख्रिस्टको जीवन र उहाँले गर्नुभएको कुरालाई खोजी गर्नुहोस्। साँच्चै श्रोता मित्र, तपाईँले एउटा अनि उहाँको सन्देशद्वारा मानिसहरूको जीवन परिवर्तन भएको देख्नुहुनेछ। उहाँको शिक्षा अनुसार मानिस आफूले आफैलाई नैतिकवान बनाउन सफल भएका छन्। त्यहाँ विभिन्न अधिकार सम्बन्धी सुरक्षा गर्ने कुराहरू भएको पाइन्छ। वास्तविक सम्बन्धित सुरक्षा व्यवस्था, दास प्रथा हटाएको अनि मानव अधिकारका कुराहरू भएको देख्दछौँ। मानिसहरूको व्यक्तिगत जीवन पनि आश्चर्य तरिकाले परिवर्तन भएको पाउँदछौँ। एकजना उपन्यासकार नास्तिक व्यक्ति ल्यु वालेस, जो कट्टर नास्तिक थिए, ईश्वरको डर मान्दैनथे, उनी ख्रिस्टियन मत मान्नेलाई खतरामा पार्न चाहन्थे, त्यसैले ख्रिस्ट सम्बन्धी विभिन्न पुस्तक लेखेर ख्रिस्ट मत सम्बन्धी विरोधमा लागेका थिए। तर उनले लेख्दा लेख्दै उनले येशूलाई अचानक रूपमा घुँडा टेकेर सहायताको लागि प्रार्थना गरेको पाए, र त्यही क्षण उनले येशूलाई आफ्नो मुक्तिदाता भनेर ग्रहण गरे। हो श्रोता मित्र, यसै गरी बाइबलमा प्रेरित 9 हामी एकजना व्यक्तिलाई चिन्दछौँ जसको नाउँ साउल हो। ऊ आफ्नो धर्मप्रति बडो कट्टर थियो, ऊ ख्रिस्टियनहरूलाई संसारबाट नै हटाउन चाहन्थ्यो, ऊ येशूलाई विश्वास गर्ने मानिसलाई सताउँदै हिँडेको थियो, र जतिजनालाई भेट्छ तिनीहरूलाई झ्यालखानामा हाल्नको लागि पत्र लिएर हिँडेको थियो। तर अचानक दमस्कसको बाटोमा एउटा ज्योतिमा येशूलाई भेट्यो र येशू भनेर स्वीकार गर्यो, प्रभु तपाईँ को हुनुहुन्छ भनेर सोध्यो। त्यसपछि येशूले जवाफ दिएर भन्नुभयो म येशू हुँ, अर्थात् संसारको मुक्तिदाता, पापीहरूको मित्र। त्यसपछि साउल पूर्ण रूपमा बदलियो, अब परिवर्तित हुँदै तुरुन्तै येशूको बारेमा गवाही दिँदै अब अरूलाई सताउने घृणा गर्ने, मार्ने, धम्की दिने मानिस परिवर्तित हुँदै अरूलाई सहायता गर्ने, माया गर्ने हुँदै आफ्नो सम्पूर्ण जीवन ख्रिस्टको सेवामा बितायो। हो श्रोता मित्र, त्यहाँ तपाईँ जसले येशूलाई जान्नु भएको छैन वा येशूको बारेमा तपाईँको नकारात्मक विचार छ भने येशूलाई स्वीकार गर्नुहोस्, तपाईँको जीवन पनि परिवर्तन हुनेछ। हो श्रोता मित्र, येशू सारा संसारमा आउनुभयो, आश्चर्य काम कर्मद्वारा उहाँले आफ्नो सेवा गर्नुभयो, आश्चर्य कर्मद्वारा उहाँले सबैको पापको लागि क्रुसमा मर्नुभयो, तेस्रो दिनमा जीवित भई स्वर्गमा जानुभएको छ, उहाँ जीवित हुनुहुन्छ। हो श्रोता मित्र, हामी हेर्ने हो भने थुप्रै प्रमाणद्वारा येशू जीवित भएको प्रमाण पाउँदछौँ। उहाँले आफ्नो मृत्युको अगाडि नै अगमवाणीद्वारा भन्नुभयो, मलाई मार्ने छन् र म मृत्युबाट तीन दिनपछि बौरी उठ्नेछु भनेर भने अनुसार नै उहाँ जीवित हुनुभयो। हो श्रोता मित्र, संसारमा येशू बाहेक कोही पनि बौरी उठेको इतिहासमा छैन, यसैले अद्वितीय रूपमा येशूको पुनरुत्थानलाई लिन सकिन्छ। सदियौँदेखि धेरै महान विद्वानहरूले पुनरुत्थानको प्रमाणलाई जाँचेर हेरेका छन् र उनीहरूले येशू जीवित हुनुहुन्छ भने विश्वास गरेका छन्। हवर्ड विश्वविद्यालयका कानुनविद सिमोनले बाइबलले बताएको कुरालाई जाँचेर मात्र उनले यस्तो निष्कर्ष निकाले, येशू मृत्युबाट बौरी नउठ्नु भएको भए वा यस संसारलाई उनीहरूले निश्चयता साथ नजानेको भए उनीहरूले यो कुरालाई किटान साथ लेख्न सक्दैनथे वा भन्न सक्दैनथे। एकजनालाई बोलाएर विद्वानले भनेका छन्, प्रमाण के हो सो म जान्दछु, अनि म भन्दछु येशूको पुनरुत्थान सम्बन्धी कुनै पनि प्रमाणलाई कसैले पनि नष्ट पार्न सकेको छैन। हो श्रोता मित्र, यदि ख्रिस्ट मृत्युबाट बौरी नउठ्नु भएको भए ख्रिस्टियन विश्वासको कुनै पनि अर्थ रहने थिएन। ख्रिस्टियन विश्वासको केन्द्रबिन्दु नै जीवित येशू हुनुहुन्छ। उहाँले संसारका मानिसहरूको पाप आफ्नो शरीरमा बोकी पापलाई आफ्नो मृत्युबाट रद्द गरी मानिसहरूको पाप क्षमा गर्नुभयो र तेस्रो दिनमा बौरी उठी मृत्युलाई जिति पापमा रहेका मानिसलाई पापबाट छुटकारा दिँदै जीवन दिनु उहाँको पुनरुत्थानको विजयी शक्ति हो। उहाँ जीवित भएको पहिलो प्रमाण उहाँले अगमवाणी गर्नुभए चाहिँ उहाँ मर्नुभयो, गाडिनुभयो, तेस्रो दिनमा बौरी उठ्नुभयो। दोस्रो प्रमाण येशूको चिहान रित्तो थियो। हो मित्र, राम्ररी बाइबलमा हेऱ्यौँ भने हामी देख्छौँ कि येशूको चिहानमा सुरक्षा दिएर राख्न पाले सिपाहीहरू राखिएको थियो र अनि उहाँको चिहानको मुखमा केही मानिसले पल्टाउन नसकिने ठुलो ढुङ्गा राखिएको थियो। यदि उहाँ नमरेर मरे जस्तो गरेको भए उहाँले त्यो ढुङ्गा पल्टाउन सक्नुहुन्न थियो र पहरेदारले पनि भाग्न दिँदैनथे र उहाँका चेलाहरू आएर पनि भगाएर लान पाउँदैनथे। यदि शत्रुहरूले नै चोरेर लगेको भए तापनि चेलाहरूले येशूको जीवित प्रचार गर्दा उहाँको मृत शरीर देखाउने थिए, तर त्यसो भएन। चिहान रित्तो थियो, साँच्चै नै येशूको पुनरुत्थानमा भएको थियो, येशूको पुनरुत्थान भएको थियो। येशू मृत्युबाट जिती बौरी उठी संसारलाई आश्चर्य पार्नु भएको थियो। हो मित्र, येशू जीवित हुनुहुन्छ। तेस्रो प्रमाण व्यक्तिगत भेटघाटमा उहाँको मृत्युपछि चेलाहरू डरले गर्दा डराएर येशूलाई येशूले भन्नुभए अनुसार एउटा कोठामा गएर बसेका थिए। येशू आफ्ना चेलाहरू कहाँ देखा पर्नुभयो, यो नै प्रमाण हो। पुनरुत्थानपछि 10 पटक जति येशू उहाँका चेलाहरू कहाँ देखा पर्नुभयो, त्यो उनीहरूको आफ्नै आँखाले देखेका थिए र उहाँले चेलाहरूसँग जीवित भएपछि खानुभयो। चेलाहरूले येशूको हात खुट्टाहरूलाई छोए, येशूले चेलाहरूसँग कुराकानी गर्नुभयो, यो पनि उहाँको जीवित भएको प्रमाण हो। हो श्रोता मित्र, कुनै पनि नभएको कुरा कसैलाई भन भनेर भन्यो र एक दुईजना मानिससँग मात्र सीमित रहन्छ, यो संसारभरि फैलिँदैन। तर येशू साँच्चै मृत्युबाट बौरी उठेको प्रमाण चेलाहरूले आफैले देखेका छन् र प्रमाण दिएका छन्। एकजना चेला यहोन्नाले बाइबलमा यसरी लेखेका छन्, पहिलो यहोन्ना 1:1-2 सम्म, जीवनको त्यस वचनको विषयमा जो सुरुदेखि थियो, जो हामीले सुनेका छौँ, जो हामीले आँखाले हामीले देखेका छौँ, जो हामीले हेऱ्यौँ र हाम्रा हातले छोयौँ, त्यो जीवन प्रकट भयो र हामीले देख्यौँ र हामीले गवाही दिन्छौँ। साँच्चै श्रोता मित्र, यसरी प्रभुका चेलाहरूले येशूको जीवित कुराको गवाही दिए। चौथो प्रमाण मण्डलीको जन्म। हो श्रोता मित्र, आज संसारमा हेऱ्यौँ भने थुप्रै मानिसहरू जसले प्रभु येशूलाई आराधना गर्दछन्। यो कुरा येशूले आफू पृथ्वीमा जीवित रहँदा भन्दा पछि येशू जीवित प्रभु हुनुहुन्छ भनेर प्रचार गरेको कारणले अहिलेसम्म संसारका इतिहासमै प्रभुलाई आराधना गर्नेको सङ्ख्या चाहिँ प्रशस्त मात्रामा छ। प्रेरित 2:14-36 अनुसार उनीहरूले येशूलाई प्रचार गरेर मण्डलीको जन्म भयो। यदि प्रभु येशूलाई विश्वास गर्ने मानिसहरूले प्रचार गरेको कुरामा झुटो भएदेखि उनीहरूले प्रमाण दिन सक्थे, तर उनीहरूले प्रमाण प्रस्तुत गर्न सकेनन् किनकि येशू साँच्ची नै मृतकबाट बौरी उठ्नु भएको थियो। पाँचौँ चेलाहरूको परिवर्तन जीवन हामी देख्दछौँ। येशु मर्नुभन्दा अगाडि येशुका चेलाहरूले ठुलो साहस थियो, तर येशुलाई पक्रेर लानु अगाडि प्रभुको एउटा विश्वासयोग्य चेलाले लुका 22:33 भन्छन्, हे प्रभु, म तपाईँसँग झ्यालखानामा मृत्यु समय जान तयार छु। तर 22:45 उनी डरले टाढै उभिएर पछि लागेर त्यसपछिको पदहरूमा येशुलाई 3 इन्कार गर्दै पछि डरले भागे। यसै गरी सबै चेला डरले भागेका थिए, तर श्रोता मित्र, जब उनीहरूले पुनरुत्थान भएको येशुलाई भेटे, त्यसपछि निडर भएर प्रभुको सेवा गर्दै अगाडि गए। आफू मर्न पनि डराएन र प्रायः सबै चेलाहरू ख्रिस्टलाई प्रचार गर्दा गर्दै नै आफ्नो जीवन गुमाएर मरे। हो श्रोता मित्र, ख्रिस्टको चेलाहरूको परिवर्तित जीवनले पनि येशुको पुनरुत्थानलाई प्रमाण दिन्छ। प्रिय श्रोता मित्र, येशु ख्रिस्ट मृत्युबाट बौरी उठ्नु भएको कारणले गर्दा उनीहरूले जो ख्रिस्टलाई विश्वास गर्दछन् तिनीहरूलाई प्रभु येशुले विश्वास गर्ने साहस दिनुहुन्छ, किनकि उहाँ जीवित साँच्चीकै असल हुनुहुन्छ। आज संसारका लाखौँ मानिसहरूले येशुको अनन्त जीवनमा जीवित प्रभुलाई आराधना गरेर उनीहरू परिवर्तित भएर रहेका छन्। साँच्चै श्रोता मित्र, येशु ख्रिस्ट संसारको मुक्तिदाता भएर यस संसारमा आउनुभयो र सबैको पापको साटो कल्वरी क्रुसमा रगत बगाउनु भयो, उहाँ गाडिनु भयो, तर तेस्रो दिनमा मृतकबाट बौरी उठी पापलाई, अधर्मलाई, शैतानको सबै युक्तिहरूलाई क्रुसमा किला ठोकी रद्द गरी शैतानको शक्तिलाई हटाउनु भयो। उहाँ संसारका पापी मानिसलाई पापबाट छुटकारा दिन आउनु भएको थियो। यसैले उहाँको जन्म आश्चर्य तरिकाले भयो, उहाँको मृत्यु अगमवाणी अनुसार भयो, उहाँको पुनरुत्थान बाइबल अनुसार अकाट्य प्रमाण अनुसार भयो। हो श्रोता मित्र, यसैले येशु अहिले जीवित हुनुहुन्छ। उहाँले संसारका पापले गर्दा, दुःखले गर्दा, पीरले गर्दा, फिक्रीले गर्दा, डरले गर्दा आफ्नो जीवनलाई बर्बाद पारेको वा शैतानको कारणले गर्दा निराश भएको मानिसहरूलाई बचाउनको लागि उहाँ आउनु भएको थियो। र साँच्चै श्रोता मित्र, के तपाईँ आफूसँग धन सम्पत्ति भएर पनि आनन्दमा हुनुहुन्न भने, वा गरिब भएर आफ्नो जीवनलाई आनन्दित हुनुहुन्न, वा चिन्ता र फिक्री र डर त्रासले गर्दा समस्यामा हुनुहुन्छ भने अब नडराउनुहोस्। तपाईँ जहाँ जस्तो अवस्थामा हुनुभए तापनि तपाईँले प्रभु येशूलाई तपाईँले आफ्नो जीवनमा काम गर्न दिनुहोस्। उहाँले तपाईँ जस्तो भए पनि वास्ता गर्नुहुन्न, बरु तपाईँको कमजोरीमा सहायता गर्नलाई तयार भएर बस्नु भएको छ। उहाँले भन्नुभएको छ प्रकाश 3:20, हेर म ढोकामा उभिएर ढोका ढकढकाउँछु, कसैले मेरो स्वर सुनेर ढोका खोलिदियो भने म त्यस कहाँ भित्र आउनेछु र त्यसले मसँग खानेछ। हो श्रोता मित्र, अहिले के तपाईँ प्रभु येशूलाई जीवित मुक्तिदाता भने विश्वास व्यक्तिगत रूपमा ग्रहण गर्न चाहनुहुन्छ? यदि तपाईँ चाहनुहुन्छ भने तपाईँ मसँग यो प्रार्थना गर्न सक्नुहुन्छ। परमेश्वर पिता, म तपाईँलाई धन्यवाद दिन्छु, तपाईँ मेरो पापको लागि क्रुसमा मर्नुभयो। म एउटा पापी मानिस हुँ, म आफूले आफैलाई बचाउन सक्दिनँ, तर प्रभु तपाईँले मेरो पापलाई कल्वरी क्रुसमा बोकी मर्नुभयो र तपाईँको त्यो बलिदानात्मक रगतले मेरो पाप क्षमा गर्ने कुरालाई विश्वास गर्दै मलाई बचाउनुहोस्, तपाईँ मेरो मुक्तिदाता हुनुहोस् भनी यो प्रार्थना जीवित प्रभु येशु ख्रिस्टको नाउँमा माग्दछु, आमेन। हो श्रोता मित्र, तपाईँले यसरी मसँग यो प्रार्थना गर्नुभयो भने तपाईँ साँच्चै नै परमेश्वरको परिवारको सदस्य हुनुहुनेछ। परमेश्वर तपाईँको मार्गदर्शक भएर तपाईँको जीवनलाई सहायता गर्नुहुन्छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्।
0: श्रोता मित्र, अहिले तपाईँ भर्खरै सुन्नुभयो ग्रेटर ग्रेस चर्चका पास्टर राजन न्यौपानेज्यूले दिनुभएको बाइबली सन्देश। यो आत्मिक कार्यक्रम प्रेमको सन्देश तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम सम्बन्धी तपाईँको कुनै सल्लाह, सुझाव, प्रतिक्रियाहरू र प्रश्नहरू भएमा हामीलाई भन्नुहोस्, हामी तपाईँबाट सुन्न चाहन्छौँ। श्रोता मित्र, यदि तपाईँ प्रभु येशू ख्रीष्टको बारेमा अझ धेरै जान्न चाहनुहुन्छ भने तपाईँको उत्साहको लागि नयाँ करार बाइबल हामी तपाईँलाई तपाईँको ठेगानामा पठाउनेछौँ। साथै निःशुल्क बाइबल अध्ययन सामग्री पनि हामी तपाईँलाई उपलब्ध गराउनेछौँ। तर पत्र पठाउँदा तपाईँको स्पष्ट ठेगाना लेखी पठाउनुहोला। पत्रचारको लागि हाम्रो ठेगाना रेडियो कार्यक्रम प्रेमको सन्देश, पोस्ट बक्स नम्बर 97-49, काठमाडौँ नेपाल। टेलिफोन नम्बर 01-5156-138, 01-5156-138 र मोबाइल नम्बर रहेको छ 98-5-10-53-33-8, 98-5-10-53-33-8, 98-60-19-0025, 98-60-19-0025। हाम्रो इमेल ठेगाना ठेगाना रहेको छ ggfnepal@hotmail.com ggfnepal@hotmail.com। हवस् त श्रोता मित्र, आजलाई कार्यक्रम प्रेमको सन्देश यति नै। हामी फेरि आगामी हप्ता मङ्गलबार बिहान 9 बजेको समाचार पछि पुनः भेट हुनेछौँ। तबसम्मका लागि कार्यक्रम प्रेमको सन्देशबाट आदरणीय पास्टर राजन न्यौपानेज्यू र म कार्यक्रम प्रस्तुत पास्टर रूपक बिदा हुन चाहन्छौँ। तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह। नमस्कार।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ नेपाली चलचित्र दिलमायाबाट युवराज चौलागाई र दुर्गा खरेलको स्वर, अमृत रेग्मीको रचना अनि सङ्गीत हो अर्जुन पोखरेलको।

नेपाली चलचित्रका गीत सुनाउने क्रममा अब सुनाउँछौँ चलचित्र हाम्रो गन्तव्यबाट अन्जु पन्तको स्वर, सुभाष अगमको रचना अनि सङ्गीत पनि सुभाष अगमकै।

0: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
1: समय सँगै अघि बढ्दै नेपाल बैङ्क लिमिटेड नेपालको पहिलो बैङ्क
2: वर्षायाममा बाढी पहिरोको जोखिम बढी हुने हुँदा सुरक्षित यात्राको लागि सडकको अवस्था बुझेर मात्र यात्रा तय गरौँ
3: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग
4: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ यस बेला बिहानको 10 बज्नै लाग्यो अब सुन्नुहुनेछ समाचार

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। देशमा व्याप्त भ्रष्टाचार, नातावाद, बेरोजगारी, सार्वजनिक सेवा र अवसरको असमानता विरूद्ध आयोजना गरिएको जेएनजी आन्दोलनको आज एक वर्ष पूरा भएको छ। गत वर्ष भाद्र 23 गते नयाँ पुस्ताले गरेको प्रदर्शन आन्दोलनमा परिणत भएको थियो। जेएनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक विदा दिएको छ। प्रदर्शनका क्रममा उठाइएका सुशासन र जवाफदेहिताका सवाल अहिले राज्य सञ्चालनको मूल बहसको हिस्सा बनेको छ। भ्रष्टाचार नियन्त्रण, राजनैतिक जवाफदेहिता, सार्वजनिक संस्थामा सुधार, रोजगारी सिर्जना, अवसरमा समानता, पारदर्शिता र राज्य सञ्चालनमा नयाँ पुस्ताको सहभागिता युवा पुस्ताको मुद्दा थियो। लामो समयदेखि मुलुकमा व्याप्त राजनैतिक अस्थिरता, बेरोजगारी, महँगी, सार्वजनिक सेवा प्रवाहको सुस्तता, भ्रष्टाचारको आरोप, अवसरमा पहुँचको असमानता र राजनैतिक संरक्षणको संस्कृतिले युवामा निराशा बढाउँदै लगेको थियो र सोही व्यवस्थाको विरुद्धमा आन्दोलनको आह्वान गरिएको थियो। गत फागुन 21 गते सम्पन्न निर्वाचनमा जेएनजी आन्दोलनको पक्षबाट नयाँ राजनैतिक शक्तिले बलियो जनादेश प्राप्त गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवागढी जलविद्युत आयोजनामा हेडवर्क्सका सम्पूर्ण संरचना, पावर हाउस बाहिर र अन्डरग्राउन्ड पावर हाउसभित्र भएका अधिकांश सामग्रीमा क्षति पुगेको बताउनु भएको छ। प्रधानमन्त्री शाहले लाङटाङ जलविद्युत आयोजनामा बाढी आएकै दिन खोज कार्यका लागि रेकी गरी भदौ 13 गते नेपाली सेना र भारतीय टोली सो आयोजनामा सुरुङको प्रवेश बिन्दुबाट दलदल पन्छाउँदै करिब 60 मिटरभित्र पुगेको बताउनु हुँदै खोज कार्यलाई थप प्रभावकारी बनाइएको बताउनु भएको छ। नेपाली सेनाको टोली भदौ 10 गते चिलिमे जलविद्युत आयोजना क्षेत्रमा पुगेको बताउनुभयो। दलदलका कारण सुरुङभित्र जान समस्या थियो। नेपाली सेनाले भदौ 13 गते भारतबाट आएको विशेषज्ञ टोलीसहित उक्त क्षेत्रको रेकी गरेको वहाँको भनाइ छ। माथिल्लो त्रिशुली एक जलविद्युत आयोजना क्षेत्रमा पनि भदौ 10 खोज कार्य सुरु भएको, चीनबाट आएको विशेषज्ञ टोलीले भदौ 13 रेकी गरेको वहाँको भनाइ छ। भाद्र 14 गतेबाट नेपाली सेना र चिनियाँ विशेषज्ञको टोलीले खोज कार्य सुरु गरेको थियो। त्रिशुली 3B जलविद्युत आयोजनामा भदौ 10 गतेबाटै खोजी कार्य प्रयास भएको थियो। दलदलका कारण खोजका उपकरणहरू लग्न नसकिएको उहाँले बताउनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटे कोशी नदीमा आएको बाढीबाट घरबार विहीन भएका, आफन्त गुमाएका, विस्थापित भई पीडामा रहेका नागरिकहरूलाई राज्यको साथ र भरोसा चाहिएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले विनाशकारी भोटे कोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रको निरीक्षणपछि हिजो राष्ट्रको नाममा सम्बोधन गर्नुहुँदै यो कठिन घडीमा राष्ट्रिय एकता र ऐक्यबद्धता आवश्यक रहेकोमा जोड दिनुभयो। नेपाली सेनाले जलविद्युत आयोजनाका टनेलमा खोज तथा उद्धार जारी रहेको जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा हिजो आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका सहायक रथी सुवासजङ थापाले प्रभावित क्षेत्रहरूमा उद्धारसँगै राहत तथा पुनर्स्थापना र पुल तथा अस्थायी संरचनाको निर्माण कार्यको प्रारम्भिक काम अघि बढाएको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग अमेरिकी विदेश मन्त्री मार्को रुबियोले हिजो टेलिफोन वार्ता गर्नुभएको छ। टेलिफोन वार्ताका क्रममा विदेश मन्त्री रुबियोले भोटे कोशी बाढीमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनतासँग ऐक्यबद्धता जनाएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। सभापति लामिछानेले नेपाल सरकारले जारी गरेको खोज उद्धार र राहत कार्यका लागि उपलब्ध सबै स्रोत साधन परिचालन गरिएको बताउनुभयो। सभापति लामिछानेले यस कठिन समयमा अमेरिकी सरकारले पुर्याएको सहयोगका लागि कृतज्ञता व्यक्त गर्नुभएको थियो भने जवाफमा विदेश मन्त्री रुबियोले अमेरिका नेपाल सरकारलाई थप सहयोग उपलब्ध गराउन तयार रहेको बताउनु भएको थियो। परराष्ट्र मन्त्री शिशिर खनाल र मालदिप्सका विदेश मन्त्री इरुथिसाम
एडम बीच हिजो टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा विदेश मन्त्री एडमले परराष्ट्र मन्त्री खनाललाई भोटेकोसी नदीमा गएको बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति मालदिप सरकार र जनताका तर्फबाट गहिरो दुःख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाउनु भएको थियो। परराष्ट्र मन्त्री खनालले कठिन परिस्थितिमा नेपालप्रति ऐक्यबद्धता र समर्थन व्यक्त गर्नुभएकोमा मालदिप सरकार तथा जनताप्रति आभार व्यक्त गर्नुभएको थियो। सभामुख डोलप्रसाद अरियालले प्राकृतिक विपदबाट प्रभावित कुनै पनि नागरिकले राज्यको उपस्थितिको अभाव महसुस नगर्ने गरी उद्धार राहत र पुनर्स्थापनाका काम अघि बढाउन तीनै तहका सरकारसँग आग्रह गर्नुभएको छ। धादिङको गल्छी स्थित भोटेकोसी बाढी प्रभावित क्षेत्रको अवलोकनपछि उहाँले विपदका बेला नागरिकलाई राज्यको उपस्थिति अनुभूति गराउनु सरकारको पहिलो दायित्व भएको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: अब बाँकी समाचार। भोटेकोसी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले सुनिश्चित भविष्य छात्रवृत्ति योजना घोषणा गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले संघीय सरकारका विभिन्न निकाय, प्रदेश सरकार र स्थानीय सरकार तथा निजी विद्यालय सञ्चालकका छाता संगठन, सरकारी र गैर सरकारी संघ संस्थासँगको सहकार्यमा बाढी प्रभावित विद्यार्थीलाई निशुल्क शिक्षा उपलब्ध गराउने उद्देश्यले उक्त कार्यक्रम ल्याएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मन्त्रालयमा आयोजित कार्यक्रममा करिब 1 अर्ब रुपियाँ बराबरको छात्रवृत्ति योजना घोषणा गर्नुभएको छ। कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने गगने खोला र यस मोडमा पहिरो जाँदा 4 दिनदेखि यातायातका साधन पूर्ण रूपमा बन्द रहेका छन्। वर्षा जारी रहेकोले सडक मर्मतमा पनि कठिनाई भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रमण कुमार महत्तराले बताउनु भएको छ। सडक अवरुद्ध हुँदा कालीकोट, बाजुरा, हुम्ला, मुगु, जुम्ला लगायतका ठाउँमा जाने यात्रुहरू रोकिएका छन्। बैतडीको दोगडा केदार गाउँपालिका 5 बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ। सडकमाथिबाट पहिरोका कारण बैतडी जोड्ने महाकाली राजमार्ग अवरुद्ध भएको हो। र अब अन्तर्राष्ट्रिय समाचार। इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि करिब 3,000 उडान प्रभावित भएका छन्। विमानस्थल सञ्चालन लगातार दोस्रो दिन पनि प्रभावित हुँदा 3,40,000 भन्दा बढी यात्रु अलपत्र परेका हुन्। राजधानी जकार्ताबाट करिब 150 किलोमिटर टाढा रहेको अनाक क्राका टाउ ज्वालामुखीमा शुक्रबार रातिदेखि विस्फोट सुरु भएको थियो। यो सँगै बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
1: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौं, सुरक्षित नेपाल बनाऊ।
0: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।

0: सहयोगको वातावरण बनाउने, सूचनाको सहजीकरण गर्ने यो समय भएको हुँदा हामीले विशेष कार्यक्रम यो विशेष प्रसारणमा रहेका छौँ। यसर्थ आज म्युजिक मन्त्रलाई विपदपछिका प्रयासहरू सुनाउने कार्यक्रम बनाएका छौँ। हामीलाई प्रविधि संयोजनमा उत्तम पाण्डेले साथ दिइरहनु भएको छ भने स्थलगत सम्पर्क स्रोत सहजीकरणका लागि हुनुहुन्छ सहकर्मी सरोज रिजाल। आजको दिन यो सम्झिने एउटा ऐतिहासिक दिन पनि हो। ठिक एक वर्ष अगाडि आजकै दिन नेपाली इतिहासमा युवा पुस्ता जेन जेटले सुशासन र समृद्धिका लागि आफ्नो आवाज बुलन्द गरेको ऐतिहासिक दिन हो। परिवर्तनका लागि होमिएका युवा शहीदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ। एक वर्ष पुग्दै गर्दा हाम्रा सामु उही युवाको विद्रोहको परिवर्तनकारी चेतना एकातिर छ भने अर्कोतिर भर्खरै रसुवामा आएको विनाशकारी बाढीले उब्जाएको गहिरो शोक र चुनौती हाम्रा सामु छन्। एकातिर शहीदहरूप्रतिको श्रद्धाञ्जली छ भने अर्कोतिर आफन्त र घरवास विहीन भएका, घरवास गुमाएका नागरिकहरूको आँसु छ। गत वर्षको जनविद्रोह सुशासन र नागरिक प्रतिको उत्तरदायित्वका लागि थियो। रसुवा भोटेकोसी बाढी पछिको सान्त्वना, त्यस्तै राहत र सम्बोधन कार्य पनि त्यही उत्तरदायित्व पूरा गर्ने वास्तविक मैदान पनि हो, सबैको अपेक्षा पनि छ। निरन्तरको खोजी उद्धारको प्रयासमा मानव अङ्ग सहित 1356 शव भेटिएका छन्। सम्पर्कमा नआएका आफन्तहरू अझै पनि सम्पर्कमा आउनुहुनेछ भन्ने विश्वासका साथ, चामत्कारिक विश्वासका साथ अझै पनि आशामा हुनुहुन्छ। 4894 जना सम्पर्कमा आउनु भएको छैन। 11-12 दिनसम्ममा पनि आफन्तहरू भेटिरहँदाखेरि कतै मेरो मान्छे पनि भेटिनुहुन्छ कि भनेर उहाँहरू अपेक्षामा आउनुहुन्छ। यसर्थ पनि त्यो अपेक्षा पक्कै एउटा हरेक जसको शव व्यवस्थापन अथवा जसको डिएनए परीक्षण पछि को डिएनए म्याच भइसकेको छ, उहाँहरूले आफ्नो मान्छेलाई गुमाएको पीडा एकातिर छ भने जसले खोजी गर्दा पनि अझै न लास न सास यो दुइटै नभेटिरहँदाखेरि अझै पनि केही न केही हुन्छ कि भन्ने अपेक्षा पनि रहेको छ। यी अपेक्षाहरूका बावजुद आफन्त गुमाइसकेपछिको पीडा त छँदैछ, तर अब के गर्ने? यो अन्यलताका बीच जो सहयोगी हातहरू छ, सहयोगी हातहरूप्रतिको विश्वास केही हुन्छ भन्ने विश्वास छ भने सरकार राज्यप्रतिको विश्वास पनि होल्डिङ सेन्टरमा रहेका, पुनर्स्थापनको पर्खाइमा रहेका नागरिकहरूको रहेको छ, जो रसुवाका हुनुहुन्छ, जो नुवाकोटको पनि प्रभावित क्षेत्र त्रिशुलीको हुनुहुन्छ, जो यो विपदमा प्रत्यक्ष नपरे पनि आफन्त गुमाएर आफ्नो साथीभाइ आफ्नो विश्वासिलो मित्र गुमाएर पीडामा हुनुहुन्छ, उहाँहरू पनि राज्यले कुनै न कुनै किसिमको सहुलियत दिनेछ, कुनै न कुनै किसिमले सान्त्वना सम्बोधन गर्नेछ, कुनै न कुनै किसिमले पुनर्स्थापनको व्यवस्था गर्नेछ भन्ने पर्खाइमा हुनुहुन्छ। हामी निरन्तर विभिन्न आधिकारिक व्यक्तित्वहरूबाट विपदपछिको समयमा के भइरहेको छ भनेर लिइरहेका छौँ। यो क्रममा यो नुवाकोटमा के भइरहेको छ, रसुवामा के भइरहेको छ, राहत उद्धारको कार्य के भइरहेको छ भनेर पनि बुझिरहेका छौँ। यो क्रममा यति बेला लक्ष्मी आचार्य हाम्रो सम्पर्कमा हुनुहुन्छ, सम्भवतः उहाँ नुवाकोटबाटै हुनुहुन्छ। हजुर लक्ष्मीजी, मैले तपाईँले रेडियो नेपालको यो विपदपछि के भइरहेको छ भनेर हामी विशेष यो कार्यक्रम प्रसारण गरिरहेका छौँ, यो कार्यक्रममा यहाँलाई प्रत्यक्ष जोडे, अहिले कहाँ हुनुहुन्छ यहाँ?
1: म आफ्नै म रेस्क्यु जुन दिन बाढीको भयो त्यो दिन रेस्क्यु भएको छ, म चाहिँ घरमै छु।
0: ए, यहाँको घर चाहिँ कहाँ हो?
1: यो नुवाको विदुर साथमा पर्छ, चिपिटार भन्ने ठाउँमा।
0: हजुर, भदौ 10 गते यहाँ घरमै हुनुहुन्थ्यो, घरमै हुँदाखेरि यो सूचना सबैभन्दा सुरुमा बाढीको सूचना कसरी थाहा पाउनुभयो? यहाँहरूको आफन्तहरूले सूचना थाहा पाउनु भयो कि भएन?
1: त्यस्तो भएछ, त्यो दिन म चाहिँ दिदीको घरमा सँगै यहीँ नै सराध थियो र त्यो घरमा थिएँ भित्रै काम गर्दै, अनि मोबाइल पनि हेरेन छु, अनि सूचना आएको भन्ने चाहिँ थाहा भयो, तर हाम्रो ठाउँमा पोहोर पनि बाढी आएको हुनाले त्यसरी आउँछ भन्ने कसैलाई नि सोचमा भएर कोही नि भाग्नु हुन त्यो हुँदैन भन्नेमा सोचमा हुनुभयो। सबैजनालाई त होइन, एक दुईजनालाई माथि हुनेहरूले यस्तो छ अरे भन्ने कुरा मात्रै आउन, यति माथि

0: किन आउँदै यसरी आउँदैन भन्ने नै भयो क्या। धेरै ठुलो अग्लो ठाउँबाट फाट्छ यो ठुलो, अनि म त घरमै आइसकेपछि नै मात्रै थाहा भयो के त्यस्तो हो। अनि त्यसपछि तल्लो घरबाट दिदीको र मेरो घरसँगै त्यो घरबाट माथिल्लो घरमा म कुद्दै गएछु, केही नै थाहा नै छैन त्यस्तो हुँदा चाहिँ। जाँदा जाँदै भित्र हामी घरमा चढ्दा चढ्दै माथि माथि आउँदैछ दौड्दैछ गर्दै गरेर त्यसरी चाहिँ घरमा अर्को घरमा मेरै घरमा चाहिँ गएँ। तर दिदीको घरमा चाहिँ दिदी बित्नु भयो, तान्दा तान्दै नै सकिएन।
1: ए अनि हजुर दिदी दिदीलाई गुमाउनु पर्यो, अनि यो समयमा खोजी पनि भइरहेको छ कि यहाँहरूले कसरी?
0: हामीले खोजी चाहिँ दिदीलाई बाहिरै घर बाहिरैबाट भित्र ल्याउन नसकेका हुनाले खोज्नलाई असम्भवै भएको हुनाले त्यसमा खोजी कार्य गर्न सकेनौँ। तर रसुवापट्टि मेरो भिनाजुहरू अब यहाँ सुत्तेमै पनि मेरा धेरै आफन्तहरू सबैजना हाम्रो यहीँनिर घरमै आमाहरू धेरै पर्नु भएको छ कि हाम्रो यति नै मात्रै घरमा 12 पर्यौँ भनौँ न।
1: हजुर अनि लक्ष्मीजी यहाँहरूले अझै पनि आश राख्नु भएको छ कि के गर्नु भएको छ? घर घर आएपछि अब के गर्ने निर्णय भएको छ नि?
0: घर घर आएपछिमा अब हाम्रो त सम्भव केही नै छैन, सकेदेखि सरकारले अब यो हाम्रो अब हामी पनि बाँच्यौँ घर पनि नढल्ने हुनाले चाहिँ अब यो भएको चिज चाहिँ कसरी गरिदिनुहुन्छ, अलिकति के गरेर सक्नुहुन्छ घरलाई अब निकाल्न सक्ने सामानहरू अलिअलि त्यो सम्भव भयो त्यो चाहिँ गरिदियो भने त्यो भन्नेमा छौँ।
1: हजुर अहिले त अब धेरै सङ्घ संस्थाहरूबाट व्यक्ति आफूले पनि राहत दिइरहनु भएको छ, कतिले नगदै पनि दिइरहनु भएको छ, त्यस्तो राहत यहाँहरूले पाउनु भयो कि भएन?
0: हामीले राहतको विषयमा चाहिँ मैले नपाएको भन्दिनँ, सबै कुरा पाइरहेको छौँ। अब अहिले चाहिँ सबैको आग्रह के छ भने सिलिन्डरको र अथवा इन्टरनेट भन्ने त त्यो दुइटामा त एकछिन भएदेखि आफूले आफ्नै लिएको सामानहरू युज गर्न सक्छौँ कि भन्नेमा हो। अब जति सबै रात चाहिँ आइपुगेको छ है, नआइपुग्यो भन्न मिल्दैन।
1: हजुर अनि अब यति धेरै आफन्तहरू 12 आफन्तहरूलाई गुमाउनु पर्यो भनेर यहाँले भन्नुभयो, उहाँहरूको घर परिवार आफन्तहरूलाई राज्य पक्षबाट अरू सङ्घ संस्थाबाट कुनै त्यस्तो सान्त्वना अथवा यस्तो गर्छौँ हामी भनेर यहाँहरूले त्यस्तो सहानुभूति पाउनु भएको छ कि छैन?
0: अब कोहीबाट आफ्नै नजिक अलिकति हुनेहरूले त्यो गर्नुभएको छ, राज्यले नै गर्दिनँ चाहिँ भने गरे नै जस्तो लाग्छ। तर अब यो अहिले तत्काल अवस्थामा चाहिँ अब यो व्यवस्थापनपछि नै घरहरूको नै गराएर अब हामीहरू केही नभएर सबै गुमाउनु परेहरूलाई चाहिँ व्यवस्था गर्नै पर्छ नै छिटो भन्नेमा चाहिँ हामी छौँ।
1: हजुर भनेपछि अब यहाँलाई तत्कालै के गरिदियोस् राज्यले भन्ने यहाँको अपेक्षा छ नि?
0: अब अहिले बच्चालाई चाहिँ बसोबास स्थानको हो पुनर्वासकै लागि नै हामीले सबैजनाले त्यो गरेछौँ। अहिले मानिसहरू धेरै डराएर काठमाडौँमा गएर आफन्तमा बस्नुपर्ने अवस्था छ, हामी नै पनि त्यसरी नै बसिरहेछौँ। अब यो अहिले बाहिरबाट आएको मान्छेहरूलाई चाहिँ हटाएर जो हामीहरू यहाँ पुनर्वास दिन्छौँ त्यो के अरे पुनर्वास त आइरहेको छ उहाँहरू यहाँ हामीहरूलाई नै राख्नुपर्छ भन्नेमा नै छौँ। हामी त्यो चाहिँ यहाँतिर भएको भवनहरूमा सार्वजनिक भवनहरूमा चाहिँ बाहिरको मान्छेहरू हुनुहुन्छ क्या धेरै बस्नुभएको।
1: हजुर यहाँ हामीले जानकारी पाएसम्म भदौ 10 यहाँले रेडियो नेपालमा कुरा गर्नुभयो, यहाँ अप्ठ्यारोमा परेको र उद्धारको लागि यहाँले अपेक्षा गरिरहनु भएको विपदमा परेको हामीले यहाँ मार्फत खबर गर्दाखेरि यहाँको हेलिकप्टर मार्फत उद्धार भयो भने पनि सुनिएको थियो।
0: त्यो त्यो दिनमा अब त्यो पनि 7.5 घन्टामा यति नजिक ठाउँमा भएर पनि त्यो पनि पाइएको थिएन, छिटो चाहिँ धेरै ढिला भएको भन्छु। तर पनि हामीभन्दा चाहिँ विपदमा परे हुनुहुँदो रहेछ उहाँहरूलाई सार्वजनिकमा त्यो पनि केही भएन भन् भनेको हुनाले माझमा सोल भयौँ। अब त्यो आफ्नो आफ्नो होला त्यसमा नि केही छैन। तर अब चाहिँ जसले यो छुट्याएर क्या हामीहरू बिजनेस गरेर बसेहरूलाई चाहिँ त्यही अनुसारको नै होस् र पुनर्वासको चाहिँ छिटो व्यवस्था होस् भन्नेमा चाहिँ हामीले धेरै अपेक्षा गरेर छौँ। गुमाउनुको पिरायतिर छँदै त अब बाँचिसकेपछि केही गरेर खानु पऱ्यो भन्नेमा छौँ त्यही हो।
1: हजुर लक्ष्मीजी यहाँले व्यवसाय भन्नुभयो, के गर्दै हुनुहुन्थ्यो?
0: हामी चाहिँ अब भन्नुपर्दा 13-14 बाहिर बसेर आएर गरेको, अनि यहाँ बसेर हामीले आएको नि भूकम्पपछि आएको भूकम्प त्यो बेलाभन्दा अगाडिको भूकम्पले विनाश गरिहाल्यो। त्यसपछि आएर हामी फेरि आफ्नै व्यवसाय गरेका थियौँ, दुवैजनाले म पार्लर र कस्मेटिक सामान राख्थ्यौँ, कुखुरा पालेको थियौँ। अब त्यो सबै नै गुमाउनुको पीडा छुट्टै छँदैन, अब त्यसलाई कसरी गर्न सकिन्छ भन्नेमा हो कि
1: हजुर। लक्ष्मीजी पक्कै पनि राज्यले सम्बोधन गर्नेछ, यहाँहरूलाई कुनै न कुनै सहुलियतको व्यवस्था गर्नेछ भन्ने हाम्रो पनि अपेक्षा हो। के कसो पर्छ जानकारी पनि गराउँदै गर्नुहोला। हामी यसरी सम अरू आधिकारिक व्यक्तिहरूसँग राज्य पक्षसँग पनि कुराकानी गरिरहेका हुन्छौँ, रेडियो नेपाल पनि सुन्दै रहनुहोला। कुनै अप्ठ्यारो पर्ने अवस्था आयो भने हामीलाई पनि जानकारी गराउनुहोस्, हामी पनि सहयोग गर्ने प्रयत्न गर्नेछौँ। अहिले यो समय दिन
0: अहिले तत्काललाई चाहिँ हामीलाई पुनर्वास नै हो र ग्यासको व्यवस्था होस् भन्ने माग्छौँ हामी चाहिँ।
1: हजुर लक्ष्मीजी, समयको लागि धेरै धेरै धन्यवाद यहाँलाई। हजुर, उहाँ हुनुहुन्थ्यो लक्ष्मी आचार्य। उहाँले आफन्तलाई गुमाउनु परेको पीडा पनि राख्नुभयो र अबको आवश्यकता पनि राख्नुभयो। राहत त पाइएको छ, तर सिलिन्डर अथवा कुनै इन्डक्सन अथवा जे होस् पकाएर खाने पनि व्यवस्था गरिदिएदेखि हामी आफ्नै ठाउँमा पनि पकाएर खान सक्थ्यौँ भनेर भन्नुभयो। यतातर्फ पनि राहत पुनर्स्थापनमा लाग्ने जो कोही हुनुहुन्छ उहाँहरूको ध्यान पुगोस् भन्ने हाम्रो अपेक्षा छ। यो क्रममा यति बेला भने हामीसँग अजमद आलम जोडिनु भएको छ, उहाँ त्रिशुलीबाट हुनुहुन्छ।
2: अमजद आलम मनुजी, अमजद जी चाहिँ त्रिशुली बजारको स्थानीय बासिन्दा हुनुहुन्छ र अहिलेसम्म चाहिँ आँकडा मुसलमानहरूको होइन त्यो आँकडा हामीमा आइपुगेको छैन भनेर मैले चाहिँ अमजद आलमजीलाई चाहिँ कार्यक्रममा जोडेँ। अमजदजी तपाईँ कहाँ हुनुहुन्छ अहिले ठ्याक्कै?
3: म अहिले विदुर नगरपालिका वडा नम्बर 2 कार्यालयमा छु। मेरो नाम अमजद आलम हो
2: हजुर,
3: र मेरो त्रिशुली बजार 1 नम्बर वडा।
2: हजुर, अब बिहान भएर बिहान पनि तपाईँ चाहिँ राहत वितरण गर्दै हुनुहुन्थ्यो, के छ अवस्था?
3: अवस्था त अब बाढी पीडितको लागि भने अवस्था त एकदम नाजुकै छ र यो राहत वितरणको लागि पनि अलिकति अब परिस्थिति यहाँ गाह्रो नै छ, सहज छैन। आएको अब सामानहरू दिनलाई, यता गर्नलाई, उता गर्नलाई, फेरि अब सम्बन्धित मान्छेहरूलाई सम्बन्ध पुर्याउनलाई कोही आइपुग्छ, कोही आइपुग्दैन, कोही अब तपाईँको म यता त्रिशुली वारी छु अनि त्रिशुली पारी धेरै मुस्लिमहरू त्यहाँ पीडित छन्। कोही यता यो वारी र पारीले गर्दाखेरि पनि धेरै अप्ठ्यारो परेको छ अनि पारी पुग्नलाई तपाईँको त्यो कोल्फु टारबाट 6 घन्टा लाग्छ।
2: हजुर, अनि के झोलुङ्गे पुलको व्यवस्था भएको छैन त्यहाँ त्रिशुली वार पार गर्नलाई?
3: झेलुङ्गे पुलको व्यवस्था भएको छैन, ट्विनको एउटा
2: हजुर ट्विन
3: देवीघाटमा छ अनि अर्को एउटा सिमटारमा छ।
2: कति घर परिवार लगभग त्रिशुली बजार आसपास ढुङ्गेसम्म हुनुहुन्छ होला मुसलमानहरू?
3: मुसलमानहरूको 30-32 घरहरू थियो, जसमध्ये 15-16 जना चाहिँ त बगाएर लगे।
2: हजुर,
3: बगाएर लगेकोमा मेरै चाहिँ तपाईँको 5-5 जना पर्यो।
2: हजुर,
3: हजुर,
2: तपाईँ त व्यवसाय पनि गर्दै आउनु भएको थियो, के कति क्षति नोक्सानी भयो समग्रमा?
3: म अब त्रिशुली बजार 1 नम्बर वडामा म चप्पल र जुत्ता व्यापारीको होलसेल व्यापारी हो म।
2: हजुर,
3: र त्यो व्यापार पनि मैले तपाईँको 50 वर्षदेखि सुरु गरेको व्यवसाय मेरो होलसेलको चप्पलको होलसेल व्यापार गर्छु र तपाईँको स्याफ्रुबेसी, दुन्चे, कालीकाथान, सालमे, बाल्चे, काउले, तपाईँको धादिङ, साम्री, यता सबै सामानहरू सप्लाई गर्थेँ।
2: हजुर, अब त्यहीँको स्थानीय बासिन्दा भएको नाताले देवीघाट र त्रिशुली बजार भने चाहिँ एकदम मुसलमानहरूको बस्ती धेरै भएको हो, हामीले सानो सानोमा पनि चुराउटे भनेर चिन्यौँ, चुरा लगाउन चुरा बेच्दै आउनुहुन्थ्यो, चुरा किन्न हामी जान्थ्यौँ होइन, त्यो हिसाबले अहिले चाहिँ अब देवीघाट र त्रिशुली बजार आसपासमा चाहिँ धेरै घरहरू बगाएका छन्, अनि कसरी बस्नुभएको छ, बसाइको अवस्था कस्तो छ, होल्डिङ सेन्टरमा हुनुहुन्छ कि कहीँ कतै कुनै संस्थासँग आबद्ध भएर चाहिँ तपाईँहरूको समुदाय बसिरहनु भएको छ त?
3: अब त्रिशुली बजारमा भन्नुपर्दा तपाईँको त्यो माथि कोलोनी त्यो हस्पिटलको इलाकामा त्यो भैरम माभि छ, त्यहाँ अब हामी त्रिशुली बजार एक नम्बर वडाको सबै त्यहाँ होल्डिङ सेन्टरमा त्यहाँ बसेर खानपिन सुन्ने अब बत्ती छैन, पानी छैन, तर जे जे जस्तो भए तापनि गुजारा हामी गरिरहेको छ। राहतको सामग्रीहरू पनि आइराखेको छ। र काठमाडौँबाट एउटा संस्था को गीत गाउनेवाला के नाम त मैले अहिले थाहा पाइनँ, तर तिनीहरू आएर पकाएर खुवाएर बड एकदम मजाले त्यहाँ होल्डिङ सेन्टरमा राखेको छ। अब राख्दा राख्दा अब त्यहाँ बस्दा बस्दा मान्छेहरूले पनि दिक्क पनि भइसक्यो, अब कति बसेर खाने, अब राहतको सामान पनि त्यहाँ यति भयो भने मान्छेहरूलाई एक एक वर्षले खानालाई पुगिसक्यो, त 20 बोरा 10 बोरा 15 बोरा चामल प्रत्येकमा भइसक्यो, दाल चामल यताउता अग्रम बग्रम सबै भइसक्यो। अब त्यो चामल मात्र पाएर के गर्ने, राख्ने ठाउँ छैन, घर सबैको गइसकेको छ। अब त्यो चामल तपाईँको यताबाट उताबाट ओसार्दा ओसार्दा त्यो कुहिने भइसक्यो। त्यस कारण अब एउटा अब ग्यासको त अहिलेको परिस्थितिमा अप्ठ्यारै छ, त्यही इन्डक्सन चुल्हा भयो भने त अब हाम्रो त पावर हाउसको इलाका बत्तीको अलि सुस्तै भएको होला नि, पाँच सात आठ एउटा परिवारले चाहिँ पकाएर खान पायो भनेदेखि त्यो तपाईँको होल्डिङ सेन्टरमा चाहिँ अलिक चाप चाहिँ कम हुन्छ।
2: हजुर, अब खाद्यान्न त प्रशस्त भइसक्यो होइन, अबको प्राथमिकता चाहिँ के हुनुपर्छ जस्तो लाग्छ तपाईँलाई?
3: अब अहिले अब प्राथमिकतामा त सबभन्दा पहिले त अब बस्ने बासै हुनु पर्यो, त्यो बस्ने बासको लागि त अब गभर्मेन्टले पछि अब नगरपालिकाले गभर्मेन्टले अब त्यो दाता लिएर गर्छ, त्यो त पछिको कुरा भयो। अब अहिले अब त्यो अब चामलहरू पायो सबै पायो, तर अब औषधि खानलाई पैसा छैन, जो असली पीडित छ त्योसँग त गोजीमा एक पैसा पनि छैन। त्यो अब मैले देवीघाटमा एकजना त्यो हाम्रो लङ्गे भन्ने एउटा चित्रकार थियो, उसले एउटा फेसबुकमा राखेको थियो, मैले चाउचाउ त्यो 400 को चाउचाउ 300 मा बेचेर त्यो 300 बाट मैले प्रेसरको औषधि किनेर खाएँ भनेर तपाईँको फेसबुकमा आएको थियो। त्यो लङ्गे भन्ने त्यो चित्रकारले मैले चन्द्रज्योतिमा पढाएको पनि थिएँ। त्यस अब औषधि खानलाई पैसा छैन, यस्तो स्थिति छ। अब पाएको सामानहरू राख्ने एउटा दराज पनि छैन, यस्तो स्थिति छ। त्यस कारण अब स्थिति नाजिकै छ। अब तपाईँको उता त्रिशुली बजारबाट अब धेरैलाई बिरामीहरूलाई हेलिकप्टरबाट यता मैथिली क्याम्पमा पनि ल्याए, अब कोही आउँदै नमान्ने मान्दै नमान्नेवालाहरू पनि छन्। किन छ भने अब त्यो 50 वर्षदेखि कमाएको सम्पत्तिहरू त्यहाँ पुगेको पनि छ, कोही हराउला भन्ने पनि अब डर छ, कोही अब खनेपछि त्यहाँ भेटेला कि भन्ने आशले पनि बसिरहेको छ कसैको। अब हाम्रो एउटा मुस्लिम समाजको 3 जना मुख्तार अनवर र एउटा श्रीमती 3 जना त्यो घरमा पुरिएको भन्ने शङ्का छ। अहिले पनि स्टाफ खन्न सकेको पनि छैन, निकाल्न सकेको पनि छैन, त्यो बिरामी थियो भाग्नु पनि सकेन, घरको भित्रै पुरिएको छ।
2: हजुर अमजदजी, अब
1: हजुर अमजदजी, यहाँले अब दीर्घकालीन व्यवस्थाको लागि पहल राज्यले गरिदियोस् भन्ने यहाँले अपेक्षा राख्नुभयो, के कसो पर्छ त्यहाँ हामीलाई पनि जानकारी गराउँदै गर्नुहोस्, हामी यसतर्फ पनि पक्कै पनि जानकारी गराउने घसघच्याउने पनि पहल गरिरहने नै छौँ। समय दिनुभएकोमा धेरै धेरै धन्यवाद, सुरक्षित रहनुहोला, आफ्नो पनि ख्याल गर्नुहोला, आसपासमा को को हुनुहुन्छ ख्याल गर्नुहोला, समय दिनुभएकोमा धेरै धेरै धन्यवाद। हजुर उहाँ हजुर त्रिशुलीबाट अमजद आलम हुनुहुन्थ्यो, उहाँले मुसलमानहरू कति परेको त्यो यकिन भएको छैन भन्नुभयो, अवश्य नै अहिले कुन क्षेत्रको कति नोक्सानी भयो भनेर तथ्याङ्क आइसकेको छैन, अहिले एकमुष्ट तथ्याङ्कहरू आइरहेको छ। यो क्रममा विभिन्न सङ्घ संस्थाले सहयोग गरिरहेको छ, रेड क्रसले निरन्तर सहयोग गरिरहेको कुरा हामीले प्राय यो विशेष कार्यक्रममा राखी पनि रहेका छौँ। यति बेला हामीसँग कृष्ण प्रसाद रिजाल जोडिनु भएको छ तुप्चेबाट।
2: हजुर कृष्णजी,
4: हेलो, हजुर
1: हजुर हजुर सुन्दै हुनुहुन्छ?
4: हजुर,
1: हामी यहाँ प्रत्यक्ष यहाँसँग कुराकानी गरिरहेका छौँ रेडियो नेपालबाट। रेड क्रसले के गरिरहेको छ भनेर हामीले सुरुका दिनदेखि नै रेड क्रस कर्मीहरूसँग जोडिरहेका छौँ। यहाँ अहिले तुप्चेमा नुवाकोटमा रहिरहँदाखेरि त्यहाँ के कस्तो सहयोग, जस्तो यहाँ दुईजनासँग कुरा गर्दा त्यहाँ भन्नुभयो कि राहत त प्रशस्त आयो, तर अब दीर्घकालीन व्यवस्थाका सामग्रीहरू हामीलाई आवश्यकता छ, पुनर्स्थापनको लागि ठाउँको आवश्यकता छ भन्नुभयो, यहाँहरूले के देखिरहनु भएको छ, के सहयोग गरिरहनु भएको छ नि?
5: म्याम, निश्चय पनि म पनि नेपाल हेडगत सोसाइटी तुच्छे गोसाको सभापति पनि हुँ। बाढी गएको दिनदेखि हामी अनवरत रूपमा चाहिँ पीडितहरूको सेवामा लागिरहेका छौँ। रेडक्रसले सुरुबाटै सुरुमा तुच्छेमा नै रेडक्रसको एप्रोच भयो। रेडक्रसले भोलिन्टियरहरू परिचालन गरेर उद्धारदेखि राहत वितरणसम्मको काम अहिलेसम्म गरिरहेछ। र राहत अरू साथीहरूले भने जस्तै हरेक ठाउँमा राहत, हाम्रोमा पनि त्यस्तै राहत अब दाल चामल फुन्काउने ठाउँ पनि छैन। अब राज्यले चाहिँ अब यो दाल चामलको सट्टा चाहिँ अब अस्थायी बसोबासको निमित्त पहिलो पहल गर्नुपर्छ कि जस्तो लाग्छ।
2: हजुर कृष्णजी,
5: हजुर,
2: जस्तो यो उत्तर गया गाउँपालिका चाहिँ एकदमै क्षति भएको ठाउँ हो र त्यसको अब पाँचैवटाको कुरा गर्नुपर्दाखेरि अब हाकुबेसी, त्यसपछि आएर यो मैलुङ क्षेत्रतिर धेरै बस्तीहरू चाहिँ नराम्ररी प्रभावित भइरहेको छ। तपाईँ अब स्थलगत भ्रमणमा हुनुहुन्छ, सेवा गरिरहनु भएको छ, त्यहाँ चाहिँ तपाईँले महिला र बालबालिकाको अवस्था चाहिँ कस्तो देख्नुभएको छ?
5: अब एक्ज्याक्ट म्याम, हामी चाहिँ यो विद्युत नगरपालिका वडा नम्बर 7 व्यस्त छौँ होइन म्याम?
2: हजुर।
5: त्यहाँबाट प्रत्यक्ष रूपमा हामीले देखिने ठाउँ भनेको रसुवाको उत्तर गाई गाउँपालिका वडा नम्बर 5, वडा नम्बर
2: 1 र 5
5: चाहिँ हामीले यहीँबाट देखिने ठाउँ पनि पर्छ। अब त्यो सम्पूर्ण गाउँहरू चाहिँ पहाडीले तहस नहस गरेर बगरको रूपमा परिणत गरेको छ।
2: हजुर, त्यहाँसम्म पुग्ने माध्यम तयार भएको छ कि छैन?
5: अब हामी त जान सकेको छैन म्याम, किनभने यतापट्टि खोलाको खोला छ, त्यो खोलाबाट माथि जाने बाटोहरू पनि अवरुद्ध छ। अब आफ्नै आफ्नै ठाउँमा चाहिँ नि हामी अब सहयोग गरिरहेछौँ। अब त्यहाँ रेडक्रस कर्मीहरू पनि पुग्नु भएको छ पुग्ने गरी। हामी चाहिँ स्थानीय यहीँको स्थानीय रेडक्रस कर्मी भएको कारणले गर्दा हामीले चाहिँ पहिलो प्राथमिकता आफ्नै स्थानीय ठाउँमा दिइरहेको छ।
2: प्राथमिकता दिँदाखेरि चाहिँ अब कस्तो भयो भने जति पनि सामानहरू आइरहेछ, राहत उद्धार राहतका लागि आइरहेछ, उद्धारको लागि आइरहेछ होइन, त्यो चाहिँ अलिकति बायस भयो। जो वास्तविक पीडित हो तिनले चाहिँ पाइरहेको छैन भन्ने पनि देखिन्छ यदा कदा, त्यो के हो?
5: होइन, त्यो हल्ला हो म्याम, एकदम गलत हल्ला हो। अहिले हामीले सङ्गत रूपमा चाहिँ अनुगमन गर्ने हो भने प्रत्येकको घरमा चाहिँ अहिले स्टोर गरेर अवस्था छ। हामीले चाहिँ के गरेका छौँ भने मेन भिक्टिमहरूलाई आवश्यक पर्ने जस्तो घरै पगाएकाहरूलाई चाहिँ नि पहिलो प्राथमिकताका साथ राखेर हामीले सम्पूर्ण उहाँहरूले पाउनुपर्ने राहतका सामग्रीहरूले हामीले उहाँहरूको घर घरमा पुर्याइदिएका छौँ। बाँकी अब चाहिँ गाउँमा पनि अब बत्ती छैन, केही थिएन, बल्ल अब बत्ती आयो, अब मिल छैन, घर धान भगारीमा भाग माथि पुरेर खान पाएको छैन भन्ने कारणले गर्दा हाम्रो वडा पनि निर्देशनमा चाहिँ हामीले दाल चामल घुम र तेल चाहिँ सम्पूर्ण प्रवासीहरूलाई दिइरहेको छ।
2: हजुर, बजारको पहुँचसम्म पनि एकदम गाह्रो भएको अवस्था छ होइन त्यहाँ पनि?
5: हामीकोमा हाम्रो स्पेसली भन्नुपर्दाखेरि म्याम, विद्युत टुसेमा एउटा बस्ती चाहिँ यस्तो राम्रोसँग जोगायो बाढीले,
2: हजुर,
5: तर त्यसलाई आइल्यान्डको रूपमा बनाइदियो। त्यता जान नि सक्दैन, उता जान नि सक्दैन, घर भत्किएको छैन, अलि तलतल घर तलतलका फेरि योग्य जमिनहरू चाहिँ चिरेर लगेको छ। तर त्यहाँको जनता अहिले बिरामी भयो भने त्यहाँ स्थानीय सिटी अस्पतालसम्म जान नसक्ने अवस्था छ।
1: हजुर,
5: त्यसको लागि चाहिँ हाम्रो वडाज्यूले अकरे भन्ने ठाउँबाट अहिले बाटो खोल्ने प्रयास गरिरहनु भएको छ। अब यो साइडमा चाहिँ टुलाइट स्काइबेटहरू नभेटेको कारणले त्यति बेला आइरहेको छौँ। आज एक हप्ता जति भयो, लगभग 25-30 मिटर जति बाटो पनि खुल्न सकेको छैन, किनभने त्यो सबै बगरको रासै रास थुपारेको छ। त्यो जेसिबीले खोतलालाई बहुत गाह्रो भएको कारणले अब आज बिहान भर्खर मैले वडाज्यूसँग समन्वय गर्दाखेरि 2 स्काइबेटर काठमाडौँबाट मगाइएको छ, आउँदैछ भन्ने बुझेको छ।
2: हजुर, अब कतिपय युवा साथीहरूले चाहिँ बोकेरै पनि त्यो ठाउँमा चाहिँ सामान पुर्याइरहनु भएको अवस्था हामीले यहाँ देख्दै आएका छौँ होइन? यतिन्जेल अब कुराकानी गरिरहँदा त्यहाँको चाहिँ अहिलेका लागि तत्काल गर्नुपर्ने विषय, तत्काल परिपूर्ति गर्नुपर्ने विषय चाहिँ के हुनसक्छ जस्तो लाग्छ कृष्णजी?
5: अस्थायी रूपमा अब स्थायी रूपमा त अहिले अब सम्भावना छैन। पीडितहरूलाई जस्तो घर सबै त्यसले गाउँमै बगान बगर बनाएको छ, तिनलाई चाहिँ काम गरेर स्थानान्तरण गर्ने सरकारले हेका राखेर तिनीहरूलाई बस्ने बाटो चाहिँ बन्दोबस्त पहिलो प्राथमिकतामा राख्नुपर्छ जस्तो लाग्छ मलाई।
1: हजुर हस् समय दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। हजुर उहाँ हुनुहुन्थ्यो कृष्ण प्रसाद रिजाल, उहाँ रेड क्रस कर्मी हुनुहुन्छ। सुरुका दिनदेखि रेड क्रसले यो विशेष गरेर राहत अनि त्यस्तै उद्धारका लागि खटिरहँदा के छ पछिल्लो आवश्यकता, उहाँहरू के गरिरहनु भएको छ बुझ्ने प्रयास गऱ्यौँ। आजको यो त्यहाँ विशेष स्थलगत रूपमा रहेका प्रभावितहरू र त्यहाँ स्वयंसेवकको रूपमा र त्यहाँ काम गरिरहेकाहरूसँग कुरा गरिरहँदा राहतभन्दा पनि अबको आवश्यकता चाहिँ दीर्घकालीन बासको व्यवस्था, पुनर्वासको व्यवस्था देखिएको आभास भइरहेको छ।
2: यसै बिचमा मनुकाजी, यसै बिचमा अहिले चाहिँ हामीसँग हुनुहुन्छ विष्णु नेपालजी। विष्णुजी चाहिँ देवीघाट वृद्धाश्रमबाट हुनुहुन्छ र देवीघाटको एउटा केस चाहिँ भन्नुपर्दा एकजना आमा चाहिँ निकै भाइरल हुनुभयो होइन। त्यो उहाँ चाहिँ सबैभन्दा तल्लो फ्ल्याटमा भनौँ न भुइँतलामा बस्नुहुन्थ्यो र देवीघाटको छालले चाहिँ त्यति माथिसम्म आएर मान्छेहरू धेरै वृद्ध वृद्धाहरू चाहिँ बगाएर त्यसमध्ये जीवित हुनुभएको हो। अनि अहिले चाहिँ अब यो देवीघाटको अवस्था, वृद्धाश्रमको अवस्था कस्तो छ भनेर कुराकानी गर्दैछौँ विष्णुजी। हेलो
6: हजुर हजुर
2: हजुर विष्णु सर, अहिले देवीघाट वृद्धाश्रमको अवस्था कस्तो छ?
6: अहिले देवीघाटको वृद्धाश्रमको अवस्था चाहिँ के छ भने, एक वृद्धाश्रमको तल्लो तल जहाँ भान्सा थियो, पूजा कोठा थियो, बाबामाहरू अशक्त बाबामाहरू बस्नुहुन्थ्यो, त्यो ठाउँ पुरै चाहिँ बालुवाको चाहिँ उसले चाहिँ भरिया छ र माथिल्लो एक तलासम्म चाहिँ बालुवा भरिया हुनाले आज दुई तिन दिन अस्तिदेखि मानव सेवा समिति र घ्याङपेदीका युवा समूह लगायतकाले चाहिँ सफा गरिरहनु भएको छ।
1: हजुर विष्णुजी,
6: हजुर
1: हजुर, वृद्धाश्रममा कति हुनुहुन्थ्यो आमा बुबाहरू? त्यहाँको संख्या
6: 34 जना बुबा आमाहरू हुनुहुन्थ्यो।
1: 34 जना बुबा आमाहरूलाई नै यहाँहरूले सुरक्षित बनाउन सफल हुनुभयो?
6: भएन, हाम्रो 6 जना बेपत्ता हुनुभयो।
1: यहाँहरूले कसरी सुरुमा सूचना कहाँबाट पाउनुभयो?
6: सूचना त हामीलाई यहाँ स्थानीय प्रहरी चौकीले पनि माइकिङ गरेको थियो र हामीलाई उसमा पनि के अरे मोबाइलबाट पनि आएको थियो, अनि त्रिशुलीतिरबाट पनि खबर गरे साथीहरूले। हाम्रो यिकै स्टाफ त्रिशुली जानुभएको थियो, ल ल ल माथिबाट आइसक्यो, बाढी आयो, अब बचाउनुपर्छ, करोड सबै सुरक्षित बस्नुपर्छ भन्ने भन्नुभएको थियो।
2: हजुर विष्णुजी, अब सूचना पनि पाउनुभयो देवीघाटको त्यो दोभानबाट, जुन देवीघाट वृद्धाश्रम त धेरै माथि नै छ, 700-800 मिटर माथि नै छ होइन। त्यस्तो अवस्थामा पनि यत्रो दुर्घटना भवितव्य हुन पुग्यो र अहिले चाहिँ देवीघाट वृद्धाश्रममा रहनुभएका वृद्ध वृद्ध आमाहरूलाई चाहिँ कसरी व्यवस्थापन गरिरहनु भएको छ त, जति जो बाँच्न सफल भन्नु हुनुभयो उहाँहरूलाई?
6: उहाँहरूमध्ये 7 जना चाहिँ अशक्त, जो केयर गर्नुपर्ने केयर होम मनमैजु के अरे मैपीमा लगेर राखेका छौँ। 18 जना जति यहाँ हाम्रो चाहिँ कृषि प्रणामी मन्दिरमा हुनुहुन्छ। 2 जना ती भाइरल आमा जो बच्नुभयो 5-7 वर्ष अगाडिदेखि हामी कहाँ बस्नुहुन्थ्यो, उहाँ खुट्टा टेक्न सक्ने होइन, त सौभाग्यवश उहाँलाई बचाउन हामीले सफल भयौँ होइन। उहाँ अहिले त्यो उहीँ वीरसुन्न उपचार गरिरहनु भएको छ। अर्को एकजना बा ट्रमा सेन्टरमा उहाँको खुट्टा भाँचिएर चाहिँ त्यहाँ हाम्रै यहीँकै कर्मचारी कुरेर आज 7-8 दिनदेखि त्यहीँ बसिरहनु भएको छ।
2: हजुर, अब विष्णुजी, ती सबै वृद्ध वृद्धालाई पुनः देवीघाट वृद्धाश्रममै लिएर आएर राख्न चाहिँ कतिको सम्भव छ त?
6: सम्भव छ। अब हामीलाई 2-3 कुरा कि एउटा पानीको समस्या हुन्छ, त्यो पानी खुवाउने पहिले जमिन मुनिको थियो, त्यो पानी अब उपयुक्त हुँदैन, अब पानीको मूल अर्को एउटा खोज्नुपर्ने हुन्छ। अर्को हाम्रो लिफ्टदेखि माथिल्लो तल त केही पनि भएको छैन, एक तला माथिकाहरू केही भएन भने तलको बालुवा फालेपछि माथिल्लो तलामा बस्न उपयुक्त हुन्छ। त्यसलाई त्यो लिफ्ट सञ्चालनको लागि लिफ्ट कमसेकम पहिले जेनेरेटर हाम्रो त्यो अलिक कस्ट बढी लाग्ने त्यो जेनेरेटर एउटा भयो। पहिले हामीले गाई गोठ पनि थियौँ, गाई पनि पालेका थियौँ होइन। अनि अर्को एउटा हाई केयर सेन्टर भन्ने पनि निर्माण हुँदैछ, त्यो पनि फिनिसिङ हुन सकेको छैन, काम गर्दै थियौँ, प्लास्टर भइरहेको छ, त्यो चाहिँ हामीले हाम्रो दुर्भाग्य हामीले चाहिँ पहिले नै त्यो त्यतापट्टि सार्ने भन्ने प्लान थियो हाम्रो, त्यो बाबाआमाहरूलाई जो अशक्तहरू हुनुहुन्थ्यो, जो चाहिँ प्यारालाइसिस भएका, उभिनु नसक्ने त्यस्ता मान्छेहरू, जो अलि एज धेरै भएका उहाँहरू नै हो नि बच्न नसक्नु भएको।
1: हजुर विष्णुजी, यहाँले आश्रममा अब सुरक्षित तरिकाले राख्न सकिन्छ त भन्नुभयो, तर एउटा घर मात्र भएर भएन, वरपर कतिको सुरक्षित छ त? जस्तो त्यहाँ भुइँतल्लासम्म भेटिरहँदा वरिपरि भएका कति कुराहरू लगेका होलान्, अहिले नदीले धार परिवर्तन गरेर नजिकै पनि आएको हुनसक्छ, सुरक्षित हुन सक्ला?
6: सक्छ, यो धेरै टाढा छ, त्यो यो त यो यो यो हामी कहाँ त ऊ पानीको त्यो भल एउटा ऊ मात्रै आएको हो, त्यो बेगले हान्ने गरी आएको होइन कि।
1: त्यसो भए अब के गर्ने, अब के गर्न सकिएला यो वृद्धाश्रमलाई फेरि पहिलेकै अवस्था जसै गरेर चलाउनको लागि?
6: चलाउनको लागि अब यो संरचना केही अब हाम्रो जे जो क्षति भएको छ, पहिले चाहिँ एउटा भान्सा घरको ऊ थियो, अब मैले भनिहालेँ त्यो लिफ्ट मर्मत गर्नु पर्यो, गाई गोठ पुननिर्माण गर्नु पर्यो, केही निर्माण गर्न साथ बस्नलाई हामी यो त बाटो माथिबाट पर्छ, धेरै माथि पर्छ। अब त्यो त्यो अस्तिको बाढी चाहिँ धेरै संरचनाहरू, कयौँ पुलहरू, कयौँ चाहिँ हार्ड के अरे हाइड्रो पावरहरू, ती जम्मै बगाएर तिनका फोर्सले चाहिँ हानेर त्यस्तो भएको हो। अहिले सम्पूर्ण खोलाले आफ्नो गति लिइसकेको छ, अब त्यस्तो किसिमको चाहिँ अप्ठ्यारो होला जस्तो चाहिँ हामीले लाग्दैन।
1: हजुर, अवश्य नै ज्येष्ठ नागरिकहरूलाई सुरक्षा दिएर हेरचाह गरेर राख्दाखेरि अहिले यो अवस्थामा उहाँहरूलाई अझ विशेष हेरचाह गर्नुपर्ने, कतिपय दीर्घ रोगीहरूलाई औषधिको व्यवस्था गर्नुपर्ने पनि हुनसक्छ, त्यसको जो हो त्यो कसरी जुटाइरहनु भएको छ, त्यो औषधि नपाउने सकि छैन?
6: हामीलाई यो विपदको घडीमा अब महिला बालबालिका मन्त्रालय, अरू सामाजिक सङ्घ संस्था, समाज कल्याण परिषद, विभिन्न हाम्रा व्यक्ति, हामीलाई माया गर्ने स्कुलहरू सबैले विभिन्न उसले हाम्रो के आवश्यकता छ भनेर एकदम भनिरहनु भएको छ, हामीलाई त्यो अनुसारको सहयोग पनि प्राप्त भइरहेछ। अब हामीलाई अहिले तत्काल चाहिँ औषधि, हिजो पनि एउटा टोली आएर चाहिँ 8-10 ल्याबसहितको टोली आएर हाम्रो बाबामाहरूको चाहिँ एकदम केयर राम्रोसँग गर्नुभएको छ, केयर होममा राखेका बाबामाहरू पनि राम्रो चाहिँ केयरमा केयर होमले गरिदिइरहनु भएको छ, हस्पिटलमा पनि एउटा निःशुल्क उपचार भइरहेछ बाहरू। हामी यो सबैको चाहिँ यो मानवीय अहिले गरेको सहयोगप्रति सन्तुष्ट छौँ, उहाँहरूलाई भरिभरि धन्यवाद दिन चाहन्छौँ, र हामी सबैको सहयोगमा त्यो आश्रम फेरि सरकार एउटा के अरे समाजसेवी सबैको सहयोगबाट चाहिँ 2-3 महिनाभित्रै हामी सञ्चालनमा ल्याउन सफल हुन्छौँ भन्ने चाहिँ विश्वास छौँ।
1: हजुर, अवश्य नै यहाँको विश्वास पुरा होस् हाम्रो कामना छ, समय दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो विष्णु नेपाल, देवीघाट वृद्धाश्रम सञ्चालन गरिरहनु भएको छ, त्यहाँ 34 ज्येष्ठ नागरिकहरू हुनुहुन्थ्यो, त्यसमा चाहिँ 6 गुमाउनु पर्यो भनेर पनि उहाँले जानकारी गराउनु भयो। हजुर, यो क्रममा अबको लागि भने हामी सागर श्रेष्ठलाई जोड्दैछौँ, उहाँ ढुङ्गेमा हुनुहुन्छ।
2: सागरजी
7: हजुर नमस्ते।
2: नमस्ते, तपाईँ यति बेला ढुङ्गेमा हुनुहुन्छ, कस्तो छ ढुङ्गेको अवस्था?
7: ढुङ्गेको अवस्था अहिले त अब तपाईँको बगरै हो,
2: हजुर,
7: अब खासै अब त्यस्तो करहरू नरहेको अवस्था त सबै चाहिँ खोलाले बाढीले लगेको अवस्था छ, यसको लागि अरू त
2: खोलाबाट लगभग 5-7 मिटरै छोडेर बाटोमा चाहिँ खोला बगेको अवस्था छ, होइन?
7: बाटो बाटोभन्दा माथि पनि खोला बगेको अवस्था छ, जुन सडक थियो त्योभन्दा लगभग लगभग तपाईँको 15 मिटरै माथि चाहिँ तपाईँको खोला आएको अवस्था छ अहिले।
1: हजुर, अरू बाटोको अवस्था के छ, यहाँले देखिरहनु भएको होला, त्यहाँ रात लानेहरूले कसरी लगिरहनु भएको छ, ढुवानी गर्न अप्ठ्यारो होला, के देख्नुहुन्छ त्यहाँ, रात कसरी पुर्याइरहनु भएको छ नि त्यहाँसम्म?
7: रात चाहिँ अहिले अहिलेलाई एक तर्फी बाटो खुलाएको छ ढुङ्गे चोकमा तपाईँको माथि जानको लागि, उता पारी जानको लागि त सम्भावना छैन, त्रिशुलीको लागि चाहिँ, त्रिशुलीको लागि माथि तपाईँको यो सुघाट चौरबाट चाहिँ तपाईँको ट्विन हालिएको छ, ढुङ्गेमा रात लानको लागि चाहिँ अहिलेलाई हल्का सहजीकरण गरिदिएको छ बाटो खुलाइदिएर।
2: सागरजी, तपाईँ त ढुङ्गेको स्थायी बासिन्दा हुनुभयो, त्यसपछि तपाईँ यातायात व्यवसायसँग पनि सम्बद्ध हुनुहुन्छ, र अहिले चाहिँ अब जुन यो विपद आयो, यो विपदपछि धेरै दिन विद्युत पनि अवरोध भयो, अनि अधिकांश रूपमा चाहिँ माछा पोखरीबाट त्यहाँ चाहिँ इभीहरू सञ्चालन हुन्थ्यो, अहिले त्यो इभी चाहिँ सञ्चालनमा कतिको कठिनाई सहज के देख्नु भएको छ?
7: अहिलेलाई अब तपाईँको कठिनाई त कठिनाई नै छ, हाम्रो रस्तदानी गाडीहरू प्रायः धेरै जस्तो रस्तदानी गाडी हुन्थ्यो
2: सिमी
7: गाडीमा, अब रस्ता जानको लागि बाटो कहीँ कतैबाट जान सक्ने अवस्था छैन। अहिलेलाई कठिनाई त तपाईँको धेरै नै कठिनाई छ, विद्युत हाम्रो यो विद्युत नगरपालिकासम्म आउनको लागि त खासै कठिनाई छैन। अब हामी यहाँबाट उता हाम्रो गाडी रस्ता पठाउनलाई त हामीलाई कठिनाई नै छ, अब बाटो छैन केही छैन, त्यसको लागि धेरै नै कठिनाई छ।
1: सागरजी, अब यहाँ त आफै व्यवसाय पनि गरेको मान्छे, उद्यम गरेर खाइरहेको मान्छे अहिले यस्तो विपदमा परियो, अब तत्कालै के गर्ने आवश्यकता देख्नुहुन्छ यहाँले?
7: अब यस्तो अब त्यहाँको यहाँको लागि अब रात यताउता त तपाईँको खाना बस खानको लागि लत्ता कपडाहरू त लगभग अब राम्रै आएछ यहाँबाट, अब अहिले तत्कालकै लागि भनेर चाहिँ तपाईँको अब यो बस्नको लागि चाहिँ अलिकति व्यवस्थित छैन यता, त्यही बस्नको लागि चाहिँ अलिकति व्यवस्थित भइदियो हुन्थ्यो भन्ने धारणा छ हाम्रो चाहिँ।
2: होल्डिङ सेन्टरहरूको अवस्था कस्तो देख्नु भएको छ तपाईँ स्थानीयवासी भएको नाताले?
7: अब होल्डिङ सेन्टरमा त तपाईँको अब त्यही त हो नि, सबै पीडितै पीडित छन्, अब रात चाहिँ आएको छ होल्डिङ सेन्टरको लागि पनि राम्रै रातहरू छन्, अब कोही कोही अब खानालाई तपाईँको लत्ता कपडाहरूको लागि चाहिँ राम्रै छ होल्डिङ सेन्टरमा पनि, त्यस्तो नराम्रो छैन अहिले।
1: हजुर सागरजी,
7: हजुर
1: अवश्य नै त्यहाँ के कसो रहन्छ हामीलाई पनि जानकारी गराउँदै गर्नुहोला, सहजीकरण गर्ने हाम्रो पनि प्रयास निरन्तर रहन्छ नि। समय दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। हजुर सागर श्रेष्ठ ढुङ्गेबाट, उहाँ आफै पनि इभी गाडी सञ्चालन गर्नुहुँदो
2: रहेछ
1: पोखरीबाट, होइन उता जाने
2: गर्नु पनि हुने र त्यहाँको स्थानीय बासिन्दा भएको कारणले उहाँको सबै सम्पत्ति पनि घरबार विहीन व्यक्तिभित्र पर्नुहुन्छ उहाँ अहिलेको अवस्थामा। यति बेला चाहिँ हामीसँग जोडिनु भएको छ अर्को एकजना स्थानीय किशोर अधिकारीजी हुनुहुन्छ, उहाँ चाहिँ तारुकाबाट हुनुहुन्छ। किशोरजी अहिले तारुकाको कुन ठाउँमा हुनुहुन्छ ठ्याक्कै?
8: ए म अहिले चाहिँ नुवाकोटको तारुका होइन तारकेश्वरको पारिपट्टि बेलकोटगढीमा छु।
2: हजुर बेलकोटगढीमा हुनुहुन्छ, अनि कस्तो छ अवस्था अहिले त्यहाँ बेलकोटगढी वरपर?
8: म पुग्न चाहिँ अब हरेक दिन जसो तारकेश्वर बेलकोटगढी विदुरका केही वडाहरूसम्म सम्भव भएसम्म पुगिरहेको हुन्छु। यता चाहिँ जस्तो अब 10 गतेदेखि आज 13-14 दिन भयो, अब कतिपयको घर सहित बगाएको छ, कतिपयको अब जग्गा जमिनहरू पुरिएको छ बगाएको छ, पहिरोहरू पनि गइरहेको छ होइन, त्यसो भएको हुनाले अब सबैको अवस्था चाहिँ नाजुक दयनीय छ। यद्यपि अब पीडितहरूलाई अब त्यस्तो खानकै समस्या चाहिँ छैन, किनभने विभिन्न पक्षबाट राहतहरू सहयोगहरू आइरहेको छ।
1: हजुर किशोरजी, यहाँ दिनदिनै यो होल्डिङ सेन्टरहरूमा जाँदा त्यहाँ भइरहेको क्रियाकलाप हेरिरहँदा के देख्नुहुन्छ? जस्तो कति उमेर समूह अनुसारले केयर गर्नुपर्ने, ज्येष्ठ नागरिक हुनुहुन्छ, बालबालिका कति चाहिँ प्रसव अवस्था हुने नजिकको रहनुभएको, कोही सुत्केरी हुनुहुन्थ्यो होला, कोही असहाय जो अपाङ्गता भएका व्यक्तिहरू हुनुहुन्थ्यो होला, के कसरी बसेको पाउनुभयो यहाँले यहाँ आफू प्रत्यक्षदर्शी भएर हेरिरहँदा?
8: सकेसम्म होल्डिङ सेन्टरहरू चाहिँ स्थानीय वडाहरूले समन्वय गरेर त्यहाँका अलि बालबालिका अथवा सुत्केरी महिलाहरू अथवा ज्येष्ठ नागरिकहरू उहाँहरूलाई चाहिँ अलि छुट्टै खालको रुममा अथवा अलिकति बसोबास अलिक व्यवस्थित भएको भनौँ न फाइन बत्तीहरू सबै चिज भएको जुलहरू त्यो सबै सहित व्यवस्था गरेर अलि राम्रै खालको चाहिँ व्यवस्था पनि छ।
2: हजुर किशोरजी, अब अहिले त बेली ब्रिज पनि जडान भइसकेको हुँदैछ कति ठाउँमा होइन, अनि तुइन पनि चलिरहेको अवस्था छ, त्यहाँसम्म तपाईँ पुग्नु भएको छ कि छैन?
8: यस्तो अहिलेसम्म नुवाकोटमा 2 तुइन चाहिँ रेडी भएर सञ्चालन भइरहेको छ।
2: हजुर
8: एउटा विदुर र तितसुली वारिपारी गर्नलाई,
2: हजुर हजुर
8: अर्को यहाँ देवीघाटबाट देवीघाटको वारिपारि गर्नलाई
2: देवीघाटबाट गल्छीको बाटोसम्म सहज बनाउनको लागि होइन त्यहाँ
8: हजुर हजुर हजुर जस्तो यो त्रिशुली पारीको तारकेश्वर विदुरका केहीवटाहरूलाई चाहिँ देवीघाट बटार जानको लागि चाहिँ अर्को त्यहाँ ट्विन सञ्चालनमा छ
1: हजुर
2: प्रत्यक्षदर्शीको नाताले ट्विन सञ्चालन गर्दाखेरि के कस्तो अप्ठ्यारो महसुस देख्नुभयो तपाईँले
8: अब यस्तो ट्विन चाहिँ चालु भए पनि मान्छेहरूको चाहिँ अत्याधिक चापले गर्दा जस्तो पाँच छ घन्टा छ सात घन्टासम्म लाइन बस्नुपर्ने अब मान्छेहरू चाहिँ ट्विनबाट चाहिँ आवाज आवाज गर्नलाई दुई तिन बजेदेखि चाहिँ आएर चाहिँ लाइनहरू बसिरहेको गरिरहेको जस्तो अब केही इम्पोर्टेन्ट कामहरू पर्नेलाई जाने कुरामा त सम्भावना रह्यो तर यद्यपि त्यो ऊ चाहिँ त्यसको उसले गर्दाखेरि चाहिँ सहज चाहिँ त्यति छैन अब इम्पोर्टेन्ट कामहरू पर्नेले जान सक्ने कुरा त एउटा रह्यो यद्यपि त्यसले नै पुरै सहज भइसकेको भन्ने होइन हो है हामीले भने जस्तै अब जति पनि झोलुङ्गे पुलको चाहिँ संरचनाहरू चाहिँ बाँकी थिए ती चाहिँ मर्मतहरू हुँदैछ सायद झोलुङ्गे पुल पनि पाँच छवटा झोलुङ्गे पुलहरू अबको चार पाँच दिनमा सञ्चालन हुनेछ सँगसँगै बेली ब्रिज चाहिँ बेली ब्रिज देवीघाटमा तिन दिन अगाडिदेखि बनिरहेको छ सायद सम्भवतः एक दुई दिनमा भोलि पर्सिसम्ममा चाहिँ गाडीहरू नै आपत जापत गरी सायद सञ्चालनमा आउँछ त्यो देवीघाटको बेली ब्रिज चाहिँ सञ्चालनमा आइसकेपछि चाहिँ जस यहाँका स्थानीयहरूलाई चाहिँ सदरमुकाम जान उ गर्न आवाजात गर्न हरेक कुरामा अलिक सहज हुनेछ
1: हजुर हजुर किशोरजी यहाँले जानकारी गराइदिनु भयो आगामी दिनमा पनि के कसो रहन्छ हामीलाई पनि सही सूचनाको जानकारी गराउँदै गर्नुहोला समय दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद छुट्टिन्छौँ है नमस्कार किशोर अधिकारीले जानकारी गराउनुभयो त्यहाँ के कसो भइरहेको छ भनेर समग्रमा प्रमिलाजी आज हामीले विशेष स्थानीयहरूसँग कुराकानी गऱ्यौँ यहाँलाई के लाग्यो उहाँहरूको यो मुख्य उहाँहरूको अबको आवश्यकता यहाँले के महसुस गर्नुभयो के भन्नु खोज्नु भएको छ उहाँहरूले बुझ्नुभयो नि
2: एकदमै अब अहिले तत्कालका लागि खानेकुराहरू खाद्यान्नहरू प्रशस्तै छन् त्यसलाई व्यवस्थापन गर्ने प्रमुख चुनौती देखियो यहाँ त्यसपछि केही दिनमा चाहिँ अब पुलहरू त बन्ने नै भए होइन बेली ब्रिजहरू बन्ने भए ट्विनहरूले नै केही हदसम्म काम गरेको अवस्था रहेछ अनि मेरो जानकारीमा आए अनुसार चाहिँ जस्तो रसुवा र नुवाकोट जोड्ने रसुवा र नुवाकोट जोड्ने जुन ट्विन छ नि त्यो चाहिँ समग्रमा आइसकेको छैन तल्लो भागमा मात्र आयो ट्विन बन्यो र मान्छेहरू चाहिँ दिनभरि कुर्नपर्ने रहेछ दुई दिन तिन दिनदेखि कुर्नुपर्ने अवस्था छ जस्तो बाढी पीडित त पीडित भइहाले पीडित नभएका जो छन् नि उहाँहरूलाई पनि खाद्यान्नको समस्या भएर बजारसम्मको पहुँच अलिकति कठिन रहेको अवस्था रह्यो
1: हजुर हजुर अवश्य नै जसले राहत लिइरहनु भएको छ उहाँहरूले कसले पाउनु भएको छ उहाँहरूलाई पनि प्राथमिकता दिनुहोला र राहत वितरणमा अथवा जो त्यहाँ खटिरहनु भएको छ जो स्वतस्फूर्त रूपमा स्वयंसेवक भएर खटिरहनु भएको छ अथवा अहिले समाजसेवामा लागिरहनु भएको छ उहाँहरूलाई पनि हाम्रो आग्रह छ राहत वितरण गर्दाखेरि कसको परिवार कति छ सङ्ख्या अनुसारले पनि प्राथमिकता दिनुहोला कसै संयुक्त परिवार हुनसक्छ कोही एकल परिवार हुनसक्छ एकल परिवारको लागि अलिक बढी समयसम्म पुग्ने राहत हुनसक्छ भने संयुक्तको लागि त्यो नहुनसक्छ यसर्थ जहाँ जो चनाखो हुनुहुन्छ उहाँहरूले पनि ख्याल गरिदिनुहोला अबको दीर्घकालीन व्यवस्थाकै अपेक्षा छ पुनर्वासकै व्यवस्थाको अपेक्षा छ यसतर्फ सबैको ध्यान जाओस् र छिटो हुन सकोस् हाम्रो पनि अपेक्षा हो हामी 11 बजेको समाचारपछि पनि सरोकारवालाहरूसँगको समसामयिक विषयमा यो प्रत्यक्ष प्रसारण कुराकानीमा रहनेछौँ नै त्यति बेला सहकर्मीहरू भानुभक्त खड्का अनि शान्ति राणा आउनुहुनेछ हाम्रो यो बसाइको लागि स्रोत सम्पर्क व्यक्ति सहजीकरणका लागि सहकर्मी सरोज रिजाले साथ दिनुभयो प्रविधि संयोजनमा उत्तम पाण्डेले साथ दिनुभयो उहाँहरूलाई हार्दिक आभार व्यक्त गर्दै यो बसाइ बाट प्रमिला गजुरेल र मनुका कुँवर बिदा हुन्छौ नमस्कार
9: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
10: राष्ट्रिय रेडियो राष्ट्रको संचार
11: विपदको समयमा बालबालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
12: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
11: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौं।
12: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौं, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौं।
13: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
11: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
14: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
11: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौँ।
14: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
13: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। देशमा व्याप्त भ्रष्टाचार, नातावाद, बेरोजगारी, सार्वजनिक सेवा र अवसरको असमानता विरुद्ध आयोजना गरिएको जेएनजी आन्दोलनको आज एक वर्ष पूरा भएको छ। गत वर्ष भाद्र 23 गते नयाँ पुस्ताले गरेको प्रदर्शन आन्दोलनमा परिणत भएको थियो। जेएनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। प्रदर्शनका क्रममा उठाइएका सुशासन र जवाफदेहिताका सवाल अहिले राज्य सञ्चालनको मूल बहसको हिस्सा बनेको छ। भ्रष्टाचार नियन्त्रण, राजनैतिक जवाफदेहिता, सार्वजनिक संस्थामा सुधार, रोजगारी सिर्जना, अवसरमा समानता, पारदर्शिता र राज्य सञ्चालनमा नयाँ पुस्ताको सहभागिता नै युवा पुस्ताको मुद्दा थियो। लामो समयदेखि मुलुकमा व्याप्त राजनैतिक अस्थिरता, बेरोजगारी, महँगी, सार्वजनिक सेवा प्रवाहको सुस्तता, भ्रष्टाचारको आरोप, अवसरमा पहुँचको असमानता र राजनैतिक संरक्षणको संस्कृतिले युवामा निराशा बढाउँदै लगेको थियो र सोही व्यवस्थाको विरुद्धमा आन्दोलनको आह्वान गरिएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवागढी जलविद्युत आयोजनामा हेडवर्क्सका सम्पूर्ण संरचना, पावर हाउस बाहिर र अन्डरग्राउण्ड पावर हाउसभित्र भएका अधिकांश सामग्रीमा क्षति पुगेको बताउनु भएको छ। प्रधानमन्त्री शाहले लाङटाङ जलविद्युत आयोजनामा बाढी आएकै दिन खोज कार्यका लागि रेकी गरी भदौ 13 गते नेपाली सेना र भारतीय टोली यो आयोजनामा सुरुङको प्रवेश बिन्दुबाट दलदल पन्छाउँदै करिब 60 मिटर भित्र पुगेको बताउनु हुँदै खोज कार्यलाई थप प्रभावकारी बनाइएको बताउनु भएको छ। नेपाली सेनाको टोली भदौ 10 गते चिलिमे जलविद्युत आयोजना क्षेत्रमा पुगेको उहाँले बताउनुभयो। दलदलका कारण सुरुङभित्र जान समस्या थियो। नेपाली सेनाले भदौ 13 गते भारतबाट आएको विशेषज्ञ टोली सहित उक्त क्षेत्रको रेकी गरेको उहाँको भनाइ छ। माथिल्लो त्रिशुली ए जलविद्युत आयोजना क्षेत्रमा पनि भदौ 10 खोज कार्य सुरु भएको थियो। चीनबाट आएको विशेषज्ञ टोलीले भदौ 13 रेकी गरेको उहाँको भनाइ छ। भदौ 14 गतेबाट नेपाली सेना र चिनिया विशेषज्ञको टोलीले खोज कार्य सुरु गरेको थियो। त्रिशुली 3B जलविद्युत आयोजनामा भदौ 10 गतेबाटै खोज कार्यको प्रयास भएको थियो। दलदलका कारण खोजका उपकरणहरू लग्न नसकिएको उहाँले बताउनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले देश तथा जनताको हित र कल्याणको कामना गर्नुहुँदै पशुपतिनाथ मन्दिरमा पूजा आराधना गर्नुभएको छ। प्रथम महिला सविता पौडेल सहित उहाँ पशुपतिनाथ जानुभई देश र जनताको कल्याणको कामना गर्दै आज बिहान मन्दिरमा पूजा आराधना गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। त्यस अवसरमा उहाँले पुजारीबाट फूल प्रसाद समेत ग्रहण गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग अमेरिकी विदेश मन्त्री मार्को रुबियोले हिजो टेलिफोन वार्ता गर्नुभएको छ। टेलिफोन वार्ताका क्रममा विदेश मन्त्री रुबियोले भोटेकोसी बाढीमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनतासँग ऐक्यबद्धता जनाएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। सभापति लामिछानेले नेपाल सरकारले जारी खोज, उद्धार र राहत कार्यका लागि उपलब्ध सबै स्रोत साधन परिचालन गरिरहेको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल र मालदिव्सका विदेश मन्त्री इरुथिसाम एडम बीच हिजो टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा विदेश मन्त्री एडमले परराष्ट्र मन्त्री खनाललाई भोटेकोसी नदीमा गएको बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति मालदिव सरकार र जनताका तर्फबाट गहिरो दुःख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाउनु भएको थियो। सभामुख टोल प्रसाद अर्यालले प्राकृतिक विपदबाट प्रभावित कुनै पनि नागरिकले राज्यको उपस्थितिको अभाव महसुस नगर्ने गरी उद्धार, राहत र पुनर्स्थापनाका काम अघि बढाउन तीनै तहका सरकारसँग आग्रह गर्नुभएको छ। धादिङको गल्छी स्थित भोटेकोसी बाढी प्रभावित क्षेत्रको अवलोकनपछि उहाँले विपदका बेला नागरिकलाई राज्यको उपस्थिति अनुभूति गराउनु सरकारको पहिलो दायित्व भएको बताउनुभयो। भोटेकोसी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले सुनिश्चित भविष्य छात्रवृत्ति योजना घोषणा गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले संघीय सरकारका विभिन्न निकाय, प्रदेश सरकार र स्थानीय सरकार तथा निजी विद्यालय सञ्चालकका छात्र संगठन, सरकारी र गैर सरकारी संघ संस्थासँगको सहकार्यमा बाढी प्रभावित विद्यार्थीलाई निशुल्क शिक्षा उपलब्ध गराउने उद्देश्यले उक्त कार्यक्रम ल्याइएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा करिब 1 अर्ब रुपियाँ बराबरको छात्रवृत्ति योजना घोषणा गर्नुभयो। निरन्तरको वर्षाले बैतडीमा बाढी पहिरो र नदी कटानका कारण 100 भन्दा बढी घर परिवार प्रभावित भएका छन्। पुर्चौडीमा पहिरो खस्दा 5 घरमा क्षति पुगेको छ भने 35 घर उच्च जोखिममा परेका छन्। सेती नदीमा आएको बाढीका कारण तटीय क्षेत्रमा बसोबास गर्ने सिगास गाउँपालिका 5 र 6 का 70 घर परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी गरिएको छ। चमेलिया नदीमा आएको बाढीका कारण डिलासैनी गाउँपालिका 1 का 15 घर परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताउनुभयो। लगातारको वर्षाका कारण डोजरले खनेको सडकमा पहिरो खस्दा पुर्चौडी नगरपालिका 5 कुवाकोट स्थित पार्की टोलमा 5 घरमा क्षति पुगेको छ। 35 घर जोखिममा परेको स्थानीय किरण पार्कीले बताउनुभयो। कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने गगने खोला र यस मोडमा पहिरो जाँदा 4 दिनदेखि यातायातका साधन पूर्ण रूपमा बन्द रहेका छन्। वर्षा जारी रहेकोले सडक मर्मतमा पनि कठिनाई भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रमण कुमार महतराले बताउनुभयो। सडक अवरुद्ध हुँदा कालीकोट, बाजुरा, हुम्ला, मुगु, जुम्ला लगायतका ठाउँमा जाने यात्रुहरू रोकिएका छन्। बैतडीको दोगडा केदार गाउँपालिका 5 बिटकमा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ। सडकमाथिबाट खसेको पहिरोका कारण बैतडी जोड्ने महाकाली राजमार्ग अवरुद्ध भएको हो। नारायणगढ मुगलिन सडक खण्डको तुइन खोलामा रहेको डाँडाको जोखिमपूर्ण ढिस्को आज पनि भत्काउन सुरु गरिएको छ। सवारी साधन आंशिक रूपमा रोकेर सोमबारदेखि झार्न सुरु गरिएकोमा आज ब्याक ह्याम्बरको प्रयोग गरेर ढिस्को खसालिँदैछ। डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार आज बिहानदेखि सडक रोकिएको समयमा गलले झर्न लागेका ढिस्को झार्न थालिएको हो। र अब अन्तर्राष्ट्रिय समाचार। इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि करिब 3,000 उडान प्रभावित भएका छन्। विमानस्थल सञ्चालन लगातार दोस्रो दिन पनि प्रभावित हुँदा 3,40,000 भन्दा बढी यात्रु अलपत्र परेका हुन्। राजधानी जकार्ताबाट करिब 150 किलोमिटर टाढा रहेको अनाक क्राका टाउ ज्वालामुखीमा शुक्रबार रातिदेखि विस्फोट सुरु भएको थियो। यो सँगै बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: सुन्दै हुनुहुन्थ्यो 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरूलाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनमा पराग पोखरेल अनि उद्घोषणतर्फ विद्या चौधरी र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्दैछौँ दिउँसो 2:15 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी। केही बेरमै यहाँहरूले सुन्नुहुनेछ विपद विशेष कुराकानी। 12 बजे समाचार सुन्नुहुनेछ। 12 बजेको समाचारपछि विपद विशेष कुराकानी सुन्नुहुनेछ भने 1 बजे समाचार सुन्नुहुनेछ। 1:05 कृषि कार्यक्रमको पुनः प्रसारण सुनिसकेपछि सिने संसार कार्यक्रम सुन्नुहुनेछ। 2 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 वटै प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपरान्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूका माझमा विपद विशेष कुराकानीको साथमा आउँदै हुनुहुन्छ भानुभक्त खड्का र शान्ति राणा।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: नमस्कार।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको यो विशेष प्रसारणबाट भाद्र 10 गते रसुवाको भोटे कोशी नदीमा आएको बाढीका कारण देशमा आएको यो विपद र विपदपछि आवाजको माध्यमबाट निरन्तर यहाँहरू समक्ष खोजी उद्धार राहत र पुनर्स्थापनाको विषयसँगै हामी पीडामा कसरी मलाम लगाउन सक्छौँ भन्ने यो कार्यमा रहिरहँदा हामीले विभिन्न विषयमा केन्द्रित रहेर सरोकारवालासँगको कुराकानी गरेर श्रोता सामु पुगिरहेका छौँ। तपाईँ सँगै छौँ हामी। यही क्रमलाई निरन्तरता दिँदै यो समयमा पनि हामी उपस्थित भइसकेका छौँ। प्राविधिक मित्र पराग पोखरेल, त्यस्तै गरेर हामीलाई समन्वयको लागि साथीहरू रहनु भएको छ रुक्मिणी पोखरेल, अनि त्यस्तै गरेर विमल गेउली, सरोज रिजाल, मनुका कुँवर रहनु भएको छ। त्यस्तै गरी यो कार्यक्रम प्रस्तुतिको लागि हामी उपस्थित भएका छौँ सहकर्मी साथी
1: म भानुभक्त खड्का
2: र म शान्ति राणा उपस्थित भइसकेका छौँ। श्रोतावृन्द, विपदसँग सम्बन्धित रहेर सञ्चालन गरिरहेको यो विशेष श्रृङ्खलामा चाहिँ हामीले विविध विषयलाई समावेश गरेका छौँ नै, र आजको यो श्रृङ्खलामा, यति बेलाको यो श्रृङ्खलामा चाहिँ हामी स्वास्थ्यसँग सम्बन्धित रहेर कुराकानी गर्नेछौँ। र सबैभन्दा पहिला आज हामीले जेनजी यो दिवस, शहीद दिवसलाई पनि सरकारले बिदाको घोषणा गरेको छ, होइन भानुजी?
1: हजुर, आज युवाहरूले ठुलो आक्रोश पोखिएको दिन सडकमा, र त्यो सडकको त्यो आवाज सदनमा रूपान्तरित भएको एउटा सुनौलो आधार दिनको रूपमा आजको यो दिनलाई हामीले स्मरण गर्न सकिन्छ। खास गरी देशमा व्याप्त कुशासन, भ्रष्टाचार, ढिलासुस्ती, अनियमितता, जे खालका असन्तुष्टिहरू रहे जनमानसमा, र यसले मुलुकले गति लिन सकेन, विकासका समग्र प्रयासहरू अवरुद्ध भए, शासन प्रशासन पनि विभिन्न राजकीय सत्ता प्राप्तिको गोलचक्करमा फस्यो, र देशले विश्वव्यापी

0: आज एउटा समीक्षात्मक समीक्षा गर्ने दिनको रूपमा पनि हामीले यसलाई यस अर्थमा पनि हेर्नुपर्छ शान्तिजी कि 35 वर्षको जुन शासकीय चरित्रमा परिवर्तन हुन सकेन, निराशा छायो, हामीले आशा जगाउन सकेनौँ र आशा जगाउनुपर्छ भन्ने आन्दोलनको जुन मूल मर्म थियो त्यो आन्दोलनको मर्म अनुसार सत्तामा त परिवर्तन भयो र देशले एउटा चाहिँ स्थायित्व प्राप्त गर्यो राजनीतिक रूपमा, त्यो स्थायित्व प्राप्त गर्नुपर्छ भन्ने सन्दर्भमा पनि यो जेएनजी आन्दोलनको जुन आधार जुन आलोकमा सत्तामा जे खालको परिवर्तन भयो र स्पष्ट बहुमत सहितको जनादेश प्राप्त सरकारले अहिले सत्ता सञ्चालनको बागडोर सम्हालेको छ, अब त्यो जनताको त्यो अपेक्षा र त्यो चाहना चाहिँ हाम्रा काम गराईमा प्रतिबिम्बित हुनुपर्ने छ भन्ने यो अपेक्षा अहिले सर्वत्रको विषय हो।
1: एकदमै आज जेएनजी शहीद दिवस जो आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मान गर्दै अब हामी आजको कार्यक्रमलाई यो निरन्तरता दिन्छौँ, अगाडि बढाउँदैछौँ। र आज चाहिँ भानुजी हामीले स्वास्थ्यसँग सम्बन्धित रहेर होइन हामीले विभिन्न विषयसँग व्यक्ति जुन सरकारवाला हुनुहुन्छ यो बाढीको बेलामा जसले हाम्रा पीडामा परेका जुन श्रोता समक्ष यो आवाजको माध्यमबाट विभिन्न विषयलाई उठान गरेर हामीले प्रस्तुत गरिरहेका छौँ होइन, तर यो सँगै यो क्रममा चाहिँ आजको यो श्रृङ्खलामा चाहिँ हामीले चाहिँ स्वास्थ्य
0: क्षेत्रमा यो विपत्तिले स्वास्थ्य क्षेत्र कसरी प्रभावित भइराखेको छ र स्वास्थ्य क्षेत्रमा परेको प्रभावलाई राहत प्रदान गर्नको निमित्त सम्बन्धित सरकारवाला अधिकारी निकायहरूबाट के कस्तो प्रयास भइराखेको छ भन्ने विषयमा हामीले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रवक्ताज्यूसँग हामी टेलिफोन सम्पर्क स्थापित गर्ने प्रयास गरेका छौँ, खास गरी हामीले स्वास्थ्यको क्षेत्रमा केन्द्रित रहेर यो प्रसारणलाई अगाडि राख्ने छौँ।
1: हजुर, हामीले दुईजना श्रोता जुन अतिथि हाम्रा हुनुहुन्छ उहाँहरूलाई हामीले सम्पर्क गरिसकेका छौँ र आवश्यकता अनुसार फेरि यो सङ्ख्या बढ्न पनि सक्ला होइन कुराकानीको क्रममा। पहिलो क्रममा हामीले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीसँग कुरा गर्छौँ र दोस्रो क्रममा मानसिक अस्पताल पाटनका वरिष्ठ कन्सल्टेन्ट साइकियाट्रिस्ट डाक्टर ईश्वरी खनालसँग कुराकानी गर्छौँ र आवश्यकता अनुसार यसलाई
0: हामी कुरा गर्दै जानेछौँ। र शान्तिजी, जस्तो यस्ता आपत र विपदको घडीमा अत्यन्त अन्य धेरै क्षेत्रहरूमा यसको प्रभाव त पर्छ नै, तथापि अब यति बेला स्वास्थ्य क्षेत्रमा चाहिँ के कस्तो प्रयासहरू हुनुपर्ने हो, जस्तो औषधि उपचारको कुराहरूलाई घाइतेहरूलाई स्वास्थ्य उपचारको उचित प्रबन्ध गर्न सकिएको छ कि छैन, त्यो अपेक्षा बन्जीको कामहरू हुन सकेका छैन छैनन्, दक्ष स्वास्थ्य कर्मी चिकित्सकहरूको अभाव भएको कुराहरू पनि आइराखेको छ, कतिपय सन्दर्भमा औषधि उपचार पनि प्राथमिक उपचारकै अभाव पनि भइराखेको होला, जस्तो धेरै मान्छेहरू शिविरमा एकीकृत गरेर राखिएको छ, त्यहाँ के कस्ता आवश्यकताहरू खड्किएका हुन् यति बेला हामी यी विषयमा संवाद स्थापित गर्ने प्रयास गरिरहेका छौँ, हाम्रा सहकर्मी साथीहरू त्यो प्रयासमा हुनुहुन्छ।
1: हजुर, अब यहाँ के हुन्छ भने यो हामीले खोजी उद्धार राहत पुनर्स्थापनाको कुरा गरिरहँदाखेरि स्वास्थ्यको कुरा सँगै जोडिन्छ होइन, र यसमा हाम्रा जुन राज्यको सम्पूर्ण संयन्त्रहरू र सङ्घ संस्थाका विभिन्न व्यक्तिहरू पनि लागिरहनु भएको छ, सर्वसाधारण पनि लागिरहनु भएको छ, तर यसमा सामान्य सामान्य कुराहरू पनि छुटेका हुन सक्छन् होइन, जस्तो हामीले अघि भर्खरै स्टुडियोको बाहिर नै हाम्रा सहकर्मीहरूसँग कुरा गऱ्यौँ होइन, अब यति बेला डेङ्गु फैलने जुन कुरा समय पनि रहेको छ, त्यसले सानो कुरा एउटा त्यसको लागि जुन औषधिहरू हुन्छ नि उपलब्ध हुन सक्ने कुराहरू, पिउने पानीका कुराहरू होइन,
0: झाडा पखाला अशुद्ध पिउने पानीका कारणले झाडा पखाला जस्ता टाइफाइड हैजा जस्ता संक्रामक रोगहरू फैलिन सक्ने खतरा पनि यति बेला रहन्छ। सामान्यतया यस्तो बेला हामीले के कस्तो आफैले पनि के कस्तो कुराहरू थाहा पाउनुपर्छ होला शान्तिजी?
1: अब यसमा हामीले थाहा पाउने एउटा कुरा भयो र जुन यति बेला पीडामा हुनुहुन्छ नि उहाँलाई त थाहा पाएर पनि त्यो जानेर पनि उहाँहरूसँग सामग्री छैन नि त होइन, त्यसैले जो राहत पुर्याउन जाँदै हुनुहुन्छ उहाँहरूले सामान्यभन्दा सामान्य जुन पिउने पानीलाई शुद्धिकरण गर्नको लागि आवश्यक औषधि होला होइन, निर्मलीकरण गर्ने कुराहरू होलान्, त्यस्तै गरेर अरू भनेको चाहिँ सामान्य यो लामखुट्टेको टोकाइबाट बस्नको लागि त्यसको लागि धुपका कुरा होला सामूहिक रूपमा होइन, अब मलमहरूका कुरा होलान्, यो सामान्य लाग्न सक्छ तर यसले पनि धेरै कुराहरू चाहिँ जोगाउन सक्छ भन्ने लाग्छ।
0: बाँकी प्रयासहरू कसरी अगाडि बढिराखेका छन्, के गर्नुपर्छ भनेर हामी सम्बन्धित अधिकारीबाट बुझौँ।
1: हजुर, पक्कै पनि यति बेला स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीज्यू

0: हाम्रो सम्पर्कमा हुनुहुन्छ। डाक्टर साहब, स्वागत छ यहाँलाई।
1: हजुर नमस्कार, धन्यवाद।
0: हजुर, हाम्रो अब यहाँ जुन पीडा होइन, देश नै एउटा पीडामा छ र यति बेला जो उद्धार गरिएर जो सेल्टरमा राखिएका कुराहरू पनि छन् र यो भोटेकोसीबाट आएको जुन बाढीको प्रभावले हामी देश नै अहिले एउटा सङ्कटमा छौँ र यो सबै क्षेत्रहरू लागिरहेको बेलामा अब फेरि स्वास्थ्यले पनि यो कुरामा ध्यान दिनुपर्ने बेला आइसकेको छ। कस्तो अवस्था छ त्यहाँ बाढी पछिको यो दूषित पानी, सरसफाइका समस्याहरू होइन, त्यस्तै गरेर स्वास्थ्य मन्त्रालयले के कस्ता आपतकालीन व्यवस्थाहरू गरेका छन्, यो के छ डाक्टर साहब अहिले?
1: हामी भदौ 10 गते घटना घटेपछिदेखि नै सक्रिय भएर स्वास्थ्य उपचार लगायतका पाटोमा, तत्काल घाइतेहरूको उपचार प्रबन्धको पाटोहरूमा सक्रिय भएर लागेको अवस्था छ। हामी त्यतिखेर हेऱ्यौँ भने सर्वसाधारणहरूलाई बाढीले क्षति पुर्याउनेका अतिरिक्त त्यहाँ भएका स्वास्थ्य कर्मीहरू, स्वास्थ्य संस्थाहरू पनि बगेको अवस्था हामी सबैलाई थाहा भएको अवस्था छ। सुरक्षा कर्मीहरू सहित सरकारका सबै निकायहरू स्थानीय रूपमा परिचालन भएर उद्धारका कामहरू गर्दाखेरि उद्धार गरिएका व्यक्तिहरूको उपचारमा लागेर सङ्घ प्रदेश स्थानीय तहका तिनटै तहका स्वास्थ्य संस्थाका अथवा स्वास्थ्य प्रणालीका समग्र सरकारवालाहरू त्यसमा चाहिँ प्रणालीमा आबद्ध भएर काम गरिरहनु भएको अवस्था थियो। अहिले पछिल्लो समय अब उद्धारको कार्यहरू पनि चलिरहेको, उत्तरारतिर आइरहेको, हामी त्यो बाढीको एउटा समय अगाडि गइसकेर अब अस्थायी आवासमा बस्नुहुने व्यक्तिहरू जसको धन सम्पत्ति बगेर गएको छ, आफन्तहरू बगेर जानुभएको छ, रहनुभएको व्यक्तिहरू पनि कति घाइते हुनुभएको छ, उहाँहरूको उपचार भएर कतिपय डिस्चार्ज भएको छ, केही उपचारमा अहिले पनि हुनुहुन्छ। अबको पाटो भनेको उहाँहरूको अस्थायी आवासमा बस्दाको कुरा, उपचार गरिसकेपछि अब उहाँहरूलाई पर्ने अरू स्वास्थ्य समस्याका कुराहरूलाई केन्द्रमा राखेर हामीले काम गरिरहेका छौँ। अरू नियमित रूपमा स्वास्थ्य सेवा ठ्याक्कै प्रत्यक्ष त्यो बाढीबाट प्रभावित भए भन्दा पनि माथि अरू ठाउँहरूमा बसोबास गर्नुहुने व्यक्ति जसलाई चाहिँ आवत जावत सडक सञ्जालहरूले गर्दाखेरि नियमित स्वास्थ्य सेवा प्रवाह लगायतका कुराहरूमा चुनौती हुनसक्छ भन्ने कुराहरूलाई मध्यनजर गरेर हामीले सरकारका सबै संयन्त्रहरू परिचालन त सँगै स्वास्थ्यका पनि सामग्रीहरू ठाउँ ठाउँमा पुर्याउने, खोपहरू ठाउँ ठाउँमा पुर्याउने, पोषणका लागि चाहिने सामग्रीहरू ठाउँ ठाउँमा पुर्याउने, उहाँहरूलाई चाहिने मनोसामाजिक परामर्शका लागि स्वास्थ्य कर्मीहरू पुर्याउने, उपचारका लागि व्यवस्थापन गर्ने कामहरूमा लागेर हामी विशेष रूपमा अहिले अस्थायी आवासहरू, नियमित स्वास्थ्य सेवा प्रवाह गर्ने कुराहरू, मनोसामाजिक परामर्शहरूलाई केन्द्रमा राखेर काम गर्ने कुराहरूमा बढी केन्द्रित छौँ। अझ विशेष रूपमा हेऱ्यौँ भने जुन बालबालिकाहरू हुनुहुन्छ जसलाई खोप विशेष रूपमा केन्द्रमा राख्नुपर्ने हुन्छ, पोषणका कुराहरू विशेष रूपमा केन्द्रमा राखेर काम गर्नुपर्ने हुन्छ, सरसफाइका कुराहरू विशेष रूपमा केन्द्रमा राखेर गर्नुपर्ने हुन्छ, बालबालिका महिला सुत्केरी जसलाई चाहिँ नियमित रूपमा गर्भवती जाँच गराउनु पर्ने हुन्छ, जसको समयमा सुत्केरी गराउने कुराहरूमा सहजीकरण गर्नुपर्ने हुन्छ, ज्येष्ठ नागरिकहरू हुनुहुन्छ जसलाई विशेष रूपमा ख्याल गर्नुपर्ने हुन्छ, अपाङ्गता भएका व्यक्तिहरू हुनुहुन्छ जसलाई विशेष रूपमा केन्द्रमा राखेर काम गर्नुपर्ने हुन्छ, अरू किसिमका विशेष ख्याल गर्नुपर्ने वर्गहरू, नियमित औषधि खानुपर्ने खालका बिरामीहरू जो हुनुहुन्छ उहाँहरूलाई केन्द्रमा राखेर हामीले काम गरिरहेका छौँ, हाम्रा संयन्त्रहरूले काम गरिरहेका छन्। अबको पाटो भनेको भोलिका दिनमा आउन सक्ने सम्भावित जुन अन्त अरू अरू खालका प्रकोपहरूमा, अरू खालका यस्तै खालका विपदहरूमा अरू देशमा हाम्रै पनि विभिन्न अरू ठाउँहरूमा हेर्दाखेरि जनस्वास्थ्यका प्रकोपहरू आउन सक्ने जोखिमहरू देखिने खालको अनुभव छ। त्यस्तो अनुभवहरूलाई लिएर केन्द्रमा राखेर हामीले त्यस्ता खालका प्रकोपहरू नआउन्, कुनै पनि त्यस्ता खालका झाडा पखाला रुवा खोकी लगायतका अरू अरू जनस्वास्थ्यका गम्भीर समस्याहरू छन्, किटजन्य रोगहरू लगायतका ती समस्याहरू कुनै पनि नआउन् भन्नेतर्फ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, प्रदेशको सम्बन्धित स्वास्थ्य हेर्ने मन्त्रालय, स्थानीय तहहरू, जिल्लाका संयन्त्रहरू र स्वास्थ्य क्षेत्रमा काम गर्ने सबै सरकारवालाहरूसँग सँगै रहेर यसमा सजग भएर हामी काम गरिरहेका छौँ। हामी विशेष रूपमा अस्थायी आवासमा बस्दाखेरि सानो ठाउँमा धेरै मानिसहरू बस्छौँ, एउटालाई रुगा लाग्यो, एउटालाई ज्वरो आयो अथवा एउटालाई कुनै सर्वहारा भइहाल्यो भने त्यो आवासमा बस्ने सबैलाई हुन सक्ने सम्भावित जोखिम हुन्छ। त्यसमा हामी एकदमै सजग भएर समयमै त्यस्तो व्यक्तिहरूको पहिचान गर्ने, सकेसम्म त्यस्तो सरुवा रोगहरू अथवा कुनै पनि किसिमका रोगहरू नआइपुगुन् भन्ने कुराहरूमा सचेत गराउने काममा हामी लागेका छौँ। पानीको शुद्ध आपूर्ति नियमित रूपमा राम्रो खालको भनौँ सहज तरिकाले आराम गर्न सक्ने व्यवस्था, पोसिलो सन्तुलित आहारहरूको व्यवस्था शौचालयको समुचित व्यवस्थाहरू गर्न सकियो भने सर्वरोगहरू हुने कुरा अथवा भइहाले फैलिने कुराहरू कम हुन्छ भनेर पनि अरू सरकारवाला निकायहरूसँग पनि समन्वयमा काम गर्ने गरी हामीले विभिन्न किसिमका विज्ञ टोलीहरू सबै जिल्लाहरूमा परिचालन गरेका छौँ, प्रभावित जिल्लाहरूका प्रभावित पालिकाहरूमा।
2: हजुर, सहप्रवक्ताजी, जस्तो अब यो 15 स्थानीय तह का जुन सङ्कटग्रस्त पालिकाहरू छन्, विभिन्न ओडाहरू छन् अत्यन्तै प्रभावित भएका, यहाँ यही क्षेत्र सङ्कटग्रस्त क्षेत्रमा स्वास्थ्य उपलब्धताको अवस्था र त्यहाँको अपेक्षालाई चाहिँ नि संक्षेपमा भन्नुपर्दाखेरि सम्बोधनकै हिसाबले हामी कति तदारुकताका साथ सक्षम भएको अवस्था चाहिँ के छ, त्यहाँको अपेक्षा र अपूर्णताहरू के हुन्?
1: विपद आफैमा हामी सबैले बुझ्नुपर्ने कुरा कठिन घडी हो। यो त्यहाँ हुनुहुने सम्बन्धित प्रभावित व्यक्तिहरूका लागि मात्रै होइन, सम्पूर्ण संयन्त्रका लागि पनि विपदको घडी हो भन्ने हिसाबले हामीले सबैले बुझेका छौँ। त्यसमा हामीले विशेष रूपमा जनशक्ति परिचालन कुरा, चाहिने सामग्री, औषधि लगायतका परिचालनका कुरा, सचेतना अभिवृद्धिका कुराहरू र स्वास्थ्यमा पर्न सक्ने प्रभावको विषयमा अरू हामीले विभिन्न क्षेत्रहरू, विशेष रूपमा पानी सफा भएन, सन्तुलित नियमित खालको सबै हिसाबले उपयुक्त हुने खालको आहारहरूको व्यवस्थापन हुन सकेन, मानिसहरू बस्ने कुराहरू राम्रो तरिकाले हुन सकेन भने बिरामी हुन सक्ने जोखिम बढी हुन्छ भनेर हामीले विशेष रूपमा घाँस बाँसका यी विविध पाटाहरूलाई केलाएर सम्बन्धित निकायहरूसँग समन्वय गरेका छौँ। अलिकति चुनौतीपूर्ण छ, हामी सबैले हेर्छौँ, विशेष रूपमा शारीरिक स्वास्थ्यताका कुरा मात्रै कुरा गरेर भएन, मानसिक रूपमा हामीले धेरै मानिसहरू जो प्रभावित क्षेत्रमा छौँ हामीले त्यो त्रासदै देखेका छौँ। धेरैले आफ्नो जनधन गुमाएका छौँ, आफन्त गुमाएका छौँ, देख्दा देख्दैका सबै कुरा राम्रो हुँदा हुँदैकै एकैछिनमा हामीलाई नराम्रो भएको अवस्था हामी एकदमै छोटो समयमा त्यो क्षण पार गरेर आएका छौँ। यस्तो अवस्थामा विशेष रूपमा मनोसामाजिक अलिकति बेचैनी, अलि बढी त्यसैलाई सम्झेर अलि बढी चिन्ता हुने, अलि बढी दुःख हुने अवस्थाहरू सिर्जना भएको अवस्थामा हामीले मनोसामाजिक स्वास्थ्यलाई विशेष केन्द्रमा राखेर कामहरू अगाडि बढाएका छौँ। हामीले सकेसम्मका धेरैभन्दा धेरै चाहिने गरी जुन प्रयोग हुन सक्ने गरी अधिकतम स्तरमा चिकित्साको टोलीहरू पनि स्थानीय फिल्डमा पठाएका छौँ। मनोसामाजिक परामर्शका लागि पनि चिकित्सक टोलीहरू पठाएका छौँ। कुनै सर्वरोग नहोस् भन्नका लागि त्यसको सचेतना अभिवृद्धि गर्ने टोली पनि फिल्डमा राखेका छौँ। भइहाल्यो भने चाँडै परिचालन गर्ने गरी त्यो टिम पनि फिल्डमा राखेका छौँ। यी सबै संयन्त्रलाई समन्वय गर्ने खालको टोलीहरू पनि फिल्डमा परिचालन भएका छन् र हामीले केन्द्रबाट ती सबै टोलीहरूलाई चाहिँ समन्वय सहजीकरण गरेर काम गरेका छौँ। यो विपदको घडी हामी सबैका लागि अप्ठ्यारो घडी हो। यसमा हामीले कसैले पनि गलत सूचनाहरू, गलत कुराहरू, अफवाहहरू नफैलाइदिने कुराहरूमा पनि हामी सबैलाई अनुरोध पुनः पनि गर्छौँ, किनभने विपदले पारेको त्रासदी, डर, त्यसले पारेको क्षति हामी सबैलाई छ, तर त्यसभन्दा पनि बढी क्षति कहीँ कतै कतै गलत कुराहरूले, नकारात्मक कुराहरूले झनै बढी नकारात्मक बनाउँछ कि भन्ने एकदमै हामी सजग भएर सबैलाई तपाईँ हामी विपदमा परेको व्यक्तिले एकले अर्कोलाई सहयोग गऱ्यौँ र एउटा गाउँले अर्को गाउँलाई सहयोग गऱ्यौँ, त्यो गाउँहरू हाम्रो समुदायहरूको जुन सञ्जाल पहिलादेखिको एकअर्काको भाइचारा सहयोग गर्ने जुन बानी छ त्यो बानीलाई हामीले अलि सघन रूपमा यो बेलामा गर्न सक्यौँ भने हामी विपदबाट बाहिर हातेमालो गरेर बाहिर आउन सक्ने अवस्था हुन्छ। राज्यका संयन्त्रहरू अधिकतम स्तरमा परिचालन भएको अवस्था छ।
0: हजुर प्रवक्ताज्यू, अब यहाँले धेरै कुरा त राखिसक्नु भएको छ र भोटेकोसी क्षेत्रमा जुन स्वास्थ्य आपतकालीन अवस्था चाहिँ अझै गम्भीर नहोस् भन्ने कुराहरू पनि रह्यो होइन, यहाँले जुन यो सम्बोधन यो कुराकानी गरिरहँदाखेरि चाहिँ सम्पूर्ण यहाँले स्वास्थ्य मन्त्रालयबाट आफ्नो यो स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको तर्फबाट केही त्यस्तो अपेक्षा छ, कुनै सङ्घ संस्था होइन जनप्रतिनिधि अर्थात् साधारण जनताले पनि के गर्न गरिदियो भने हामी सफल हुन्थ्यौँ भन्ने?
1: हामी विशेष रूपमा सर्वसाधारण जति छौँ, हामी जुन दुःखको घडीमा हामी जुन प्रभावित भएका छौँ, सबै जहाँ जस्तो अवस्थामा छौँ, हामी त्यहाँ नआतिकन हामीले एकले अर्कालाई, किनभने सबैको उद्देश्य भनेकै अब जति क्षति हुनु भइसक्यो भएको क्षतिबाट हामी बाहिर आइरहेको अवस्थामा त्यहाँ सकेसम्म चाँडै हामी त्यो अवस्थाबाट बाहिर आउँ, थप क्षति नहोस् भन्नका लागि नै काम गरिरहेका छौँ। त्यसमा सबै निकायहरूसँग सहजीकरण गरिदिन अनुरोध गर्छु, सकारात्मक सोचहरूको विकास गरिदिन अनुरोध गर्छु, सरकारका आधिकारिक निकायहरूबाट प्रभाव भएका सूचना अनुरोधहरूका आधारमा काम गरिदिनु अनुरोध गर्छु। हामी जस्तो अवस्थामा बसेका छौँ त्यहाँ सकेसम्म हामीलाई सहज हुने खालको उपायहरू गर्न, विशेष रूपमा अरू बेलाभन्दा बढी पानीको सरसफाइमा, हामीले खानेकुराहरू बनाउने हात धुने कुराहरूको सरसफाइमा विशेष ख्याल गरिदिनु अनुरोध गर्छु। हामीले बनाएर राखेका खानेकुराहरू अरू बेला आफ्नै घरमा हुँदाखेरि विशेष गरी व्यवस्थित तरिकाले राख्न सकिन्थ्यो भने अहिले अलिकति गाह्रो अवस्था भए पनि पहिले आफ्नो थाइबासमा जसरी व्यवस्था गरिए भन्दा बढी विशेष रूपमा सरसफाइमा हामीले ख्याल गर्नुपर्ने अवस्था छ, त्यसमा हामी विशेष अनुरोध गर्छौँ। अर्को शौचालयहरू, अस्थायी शौचालयहरूको व्यवस्था गरेर सरसफाइ कुरालाई विशेष सुदृढीकरणलाई हामीले नियमित रूपमा संयन्त्र मार्फत विभिन्न निकायहरूसँग समन्वय गरेका छौँ। हामी सर्वसाधारण सबैलाई शौचालयको प्रयोग अनिवार्य रूपमा गरिदिन अनुरोध गर्छु। खुला क्षेत्रमा हामीले यहीँ त हो भनेर अलिकति खुला क्षेत्रमा शौचालय गरिदिने गऱ्यौँ भने त्यहाँबाट सजिलैसँग हाम्रो आवाजसम्म फोहोरहरू आइपुग्ने, अब किराहरूले झिङ्गाहरूले फोहोरहरूले आइपुर्याएर हाम्रा खानेकुराहरू, हामीले राखेका खानेकुराहरू बिग्रेर हामी बिरामी हुने सम्भावना एकदमै धेरै हुन्छ। त्यसरी गर्दा हाम्रा पानीका स्रोतहरू प्रदूषित हुने सम्भावना अझ बढी हुन्छ। हाम्रो वरिपरि लामखुट्टेको वृद्धि विकास नहुने गरी पनि हामीले सरसफाइ गर्नुपर्ने हुन्छ। हामी काममा जाँदा, हामी अब विद्यालयहरू बिस्तारै खोल्दै विद्यार्थीहरू बालबालिकाहरूलाई पठाउँदै जाँदा त्यो बिचमा फोहोरहरूसँग हाम्रो साक्षात्कार हुने र त्यसबाट रोग थप आउन सक्ने सम्भावना पनि बढी छ। त्यस्तोमा हामीले विशेष रूपमा सरसफाइमा हामीले ख्याल गरिदिनुपर्ने हुन्छ। सानो ठाउँमा बस्दा कसैलाई रुगा लाग्यो, कसैलाई ज्वरो आयो भने त्यही नजिकै हामीले हेल्थ डेस्क, हेल्प डेस्कहरूको व्यवस्था गरेका छौँ। स्वास्थ्य कर्मीहरूसँग सम्पर्क गरेर समयमै उहाँहरूको सल्लाह अनुसार गरिदिनु हुन पनि अनुरोध गर्छौँ। कुनै पनि त्यस्तो समस्या भयो भने स्वास्थ्य सेवा, स्वास्थ्य परामर्शका लागि सरकारले 1115 नम्बर, 1115 नम्बरको हटलाइनको व्यवस्था गरेको छ। त्यसबाट सेवा लिइदिनु र कसैलाई अप्ठ्यारो परेको छ भने अर्को व्यक्तिले फोन गरेर पनि सेवा लिइदिनु हुन अनुरोध गर्छौँ। यो निशुल्क फोनको व्यवस्था हो, निशुल्क रूपमा हामीले सेवा लिन पाउँछौँ। अर्को, कसैलाई मनोसामाजिक परामर्श चाहिएको छ भने परिवारको व्यक्तिले अथवा उहाँहरूलाई देख्नु भएको अर्को व्यक्तिले 1166 नम्बरको हटलाइनमा फोन गरेर सेवा परामर्श लिइदिनु हुन अनुरोध गर्छौँ। सबै सेवाहरू, फोनहरू हामीले निशुल्क व्यवस्था गरेका छौँ। कुनै पनि बालबालिकाहरूका लागि त्यस्तो कुनै सहयोग चाहियो, कुनै मनोसामाजिक परामर्श चाहियो भने बाल हेल्पलाइनको हिसाबले 1098108 नम्बर पनि सञ्चालनमा छ, त्यसबाट पनि हामी त्यो सेवा लिन सक्छौँ। सरकारका अरू विभिन्न निकायहरूले हटलाइनहरू सञ्चालन गर्नुभएको छ, त्यहाँ हामीले फोन गरेर सेवा लिन, परामर्श लिन सक्छौँ। म त्यो त्यसरी सेवा लिइदिनु हुन हार्दिक अनुरोध गर्छु सबैलाई।
0: हस् प्रवक्ता, सहप्रवक्ताज्यूलाई हामी यो समयको लागि र यो जानकारीको लागि धेरै धन्यवाद दिन्छौँ।
1: हजुर हस्, धन्यवाद, नमस्कार।
0: आदरणीय श्रोता, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीसँग गरिएको कुराकानी यहाँहरू समक्ष राख्यौँ। अब फेरि हामी केही समयपछि वरिष्ठ कन्सल्टेन्ट साइक्राटिक्स डाक्टर ईश्वरी खनालसँग जोडिनेछौँ, तर त्योभन्दा अगाडि केही प्रचार सामग्रीहरू हामीसँग छ। सुनौ यो सन्देश र सूचनाहरू।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: झण्डु आयुर्वेद,
5: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
4: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
5: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
4: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
5: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

0: सूचना सन्देशको यो विश्रामपछि फेरि पनि हामी कार्यक्रमलाई निरन्तरता दिँदैछौँ र कार्यक्रममा आज हामीले यो जुन भाद्र दसमा रसुवाको भोटेकोसी नदीले ल्याएको जुन पहाडीले ल्याएको जुन विपद छ यो विपदमा रहेर विभिन्न विषयसँग सम्बन्धित रहेर विभिन्न श्रृङ्खलामा हामीले सरोकारवालासँगको कुराकानी प्रस्तुत गरेका थियौँ भने आजको यो श्रृङ्खलामा चाहिँ हामी स्वास्थ्यसँग मात्र सम्बन्धित रहेर कुराकानी गरिरहेका छौँ र यति बेला हाम्रो फोन सम्पर्कमा अर्को अतिथि पनि आइसक्नु भएको छ।
1: हजुर, एकदमै हामीले आज यो स्वास्थ्य क्षेत्र कसरी प्रभावित भइराखेको छ यो विपदमा र यो विपदलाई हामीले कसरी सामना गर्न सक्छौँ भन्ने सन्दर्भमा केन्द्रित रहेर केही विज्ञहरूसँग कुराकानी गरिराखेका छौँ र भर्खरै मात्रै हामीले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीसँग कुराकानी गरिसकेका छौँ र डाक्टर अधिकारीसँगका कुराकानीबाट पनि यति बेला मनोसामाजिक परामर्शको पनि आवश्यकता हुन्छ। त्यहाँ चाहिँ जुन हामीले विपदमा परेर जुन ज्यान जोगिएको छ उहाँ अलिक विक्षिप्त अवस्थामा हुनुहुन्छ, मानसिक रूपमा उहाँहरूलाई डर त्रास उत्पन्न भएको छ, त्यही कुरा बारम्बार सम्झिराख्ने समस्याहरू छन् र उहाँलाई नियमित एउटा जीवन प्रक्रियामा उहाँलाई आउन असहजताको स्थिति छ। यस्तो बेलामा मन्त्रालयका तर्फबाट सरकारका तर्फबाट मनोसामाजिक विमर्श लगायत स्वास्थ्य उपचारको समग्र प्रबन्ध गरिएको छ, त्यो प्रणालीमा काम भइराखेका छ भन्ने कुराहरू गरिराख्नु भएको थियो र सन्दर्भ हामी जोड्दै गर्दाखेरि अहिले मानसिक अस्पताल पाटनका वरिष्ठ कन्सल्टेन्ट साइकेट्रिक्स डाक्टर ईश्वरी खनाल हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। यो विपदमा मनोसामाजिक क्षेत्रबाट मानसिक रूपमा विक्षिप्त अवस्थामा रहनुभएका समस्यामा रहनुभएकाहरूलाई हामीले कसरी उहाँहरूलाई परामर्श गर्न सक्छौँ, उहाँलाई सहज स्थितिमा ल्याउन सक्छौँ भन्ने लगायतको विषयमा केन्द्रित रहेर उहाँसँग कुराकानी गर्छौँ। डाक्टर खनाल, यहाँलाई स्वागत छ यो विशेष प्रसारणमा।
2: धन्यवाद सर।
1: हजुर, खास गरी अब यो यहाँलाई धेरै पृष्ठभूमिका कुराहरू पनि थाहा छँदैछन्, हामीले अघि पनि केही कुराहरू गऱ्यौँ, यहाँले सुन्दै हुनुहुन्थ्यो हाम्रो टेलिफोन सम्पर्कमा रहँदै गर्दाखेरि। हामीले जुन भोटेकोसी बाढीमा जुन अचानक बाढीको स्थिति आयो, यसले धेरै घरबार विहीन हुनुपर्ने अवस्था भयो, धेरै बेपत्ताहरू पनि अहिले हुनुहुन्छ र कोही जो बाँच्नु भएको छ उहाँहरूलाई पनि सहज जीवनयापनको लागि सजिलो अवस्था अहिले छैन। यस्तो विपदमा व्यक्तिलाई स्वास्थ्यका के कस्ता समस्याहरू देखा पर्न सक्छन् र त्यसलाई हामीले कसरी सहज बनाउँदै जान सकिन्छ, कुराकानी यहीँबाट सुरु गरौँ।
2: धन्यवाद सर। यो पक्कै पनि एउटा ठुलो विपदबाट सामना गर्नु पर्यो। विपद सामना गर्दै गर्दाखेरि जनजनको क्षति त छँदै छ, त्यो सँगसँगै अब जो पीडित हुनुहुन्छ, सर्भाइभ भइरहनु भएको छ, उहाँहरूमा पनि धेरै किसिमको मानसिक समस्या अहिले देखिरहेको छ। म आफै पनि हिजो भर्खर मात्रै नुवाकोटको एउटा माथिल्लो बेन्च नुवाकोट र रसुवाको कृष्ण गाउँपालिकाको प्रभावित क्षेत्रमा गएर आएँ। त्यस क्षेत्रमा गएर आइरहँदाखेरि हेर्दाखेरि चाहिँ अब पीडा धेरै छ, अब परिवारको सदस्यहरू कसैले गुमाउनु परिरहेको छ, त्यसले गर्दाखेरि अब भोलि के गर्ने भन्ने अन्यलताहरू धेरै छ, बच्चा बच्चीहरूको स्कुल नभएर उनीहरूलाई अब के गर्ने भन्ने कुराहरू छ, अनि त्यो सँगसँगै घाँसबासको अनिश्चितता छँदैछ। यो सबै कुराले गर्दाखेरि मनमा त गहिरो चोट छ, अनि त्यहाँ गएर तत्कालै हामीले गर्नुपर्ने अहिलेको अवस्था भनेको छ। यो बिचमा पनि कति लामो समयदेखि मानसिक स्वास्थ्यको लागि औषधिहरू खाइरहनु भएको थियो, सेवन गरिरहनु भएको थियो, अनि उहाँहरूको पनि अब के छ त्यो औषधि पनि उहाँले पाइरहनु भएको छैन अथवा त्यो पाउनलाई पनि कठिनाइ भइरहेको छ। सर्वप्रथम त पहिला जसले औषधि खाइरहनु भएको थियो उहाँहरूलाई चाहिँ औषधिको आवश्यकता एकदमै जरुरी छ, औषधि खानुपर्छ, नियमित रूपमा आफ्नो औषधिहरू छुटाउनु हुँदैन, अनि त्यो सँगसँगै अन्यलाई पनि एकदमै धेरै बिरामा हुनुहुन्छ, गाह्रो हुनुहुन्छ, उहाँहरूमा पनि नकारात्मक सोचाइहरू धेरै नै आइरहेको छ, अनि त्यो सँगसँगै चाहिँ उहाँहरूले चाहिँ भविष्यप्रतिको अन्यलता छ, रुने चिचाउने कराउने, अनि त्यो सँगसँगै अब बालबच्चाहरू के गर्ला कसो गर्ला भन्ने चाहिँ चिन्ताहरू छ, बालबच्चाहरूमा पनि उनीहरूलाई चाहिँ परिवार गुमाउनु परेको पीडाहरू छ, घर परिवार घरहरू गुमाउनु परेको पीडाहरू छ उनीहरूमा, स्कुल जान अथवा साथीभाइहरूसँग कुराहरू गर्न मन नलाग्ने, त्यसँग सम्पर्कमा हुनु नखोज्ने, रुनि कराउने किचाउने जस्ता लक्षणहरू पनि देखिरहेको छ। यस्तो अवस्थामा अब हामीले समाधान तत्कालको लागि गर्न सक्ने भनेको त मैले अघि भने जस्तो औषधिको एउटा चिकित्सा गर्नु पऱ्यो, अनि त्यो सँगसँगै विभिन्न सङ्घ संस्थाहरूबाट ठाउँ ठाउँमा गइरहनु भएको छ मनोपरामर्शदाताहरू, अथवा चाहिँ हाम्रो वडा लेभलमा अथवा स्कुलमा पनि स्कुल नर्सहरू हुनुहुन्छ, अथवा चाहिँ मनोपरामर्शकर्ताहरू हुनुहुन्छ, उहाँले सम्पूर्णको अभिलेख चाहिँ राख्नुपर्ने हुन्छ, के छ कस्तो छ भन्ने कुराहरू अभिलेख राख्नुपर्ने हुन्छ, र समस्या पहिचान गरेर उहाँहरूको समस्याहरू के हुनसक्छ त भन्दा पहिचान गरेर मनोचिकित्सक अथवा मनोपरामर्श दाताहरूसँग चाहिँ समन्वय गर्नुपर्छ, सम्पर्क गर्नुपर्छ, अनि यो सँगसँगै चाहिँ अरू हाम्रो जो राहत लिएर गइरहनु भएको छ उहाँहरूले चाहिँ राहत सँगसँगै अनि अब कोही अब दीर्घ रोगीले औषधि नपाएर उहाँहरूलाई चाहिँ तनावमा हुनुहुन्छ, अब बाटो कसरी बङ्ला, अब हामी फेरि कसरी फर्किन सकिएला भन्ने कुराहरू गाउँवासीलाई पनि सबैलाई समस्याहरू छ, त्यो पनि एउटा समस्याहरू देखिरहेको छ। जसले प्रेसर सुगर दमको औषधिहरू खाइरहनु भएको थियो उहाँहरूमा पनि अब मन सामाजिक रूपमा चाहिँ असरहरू देखिरहेको छ। मैले औषधि पाइरहेको छैन, मैले औषधि खाएन भने मलाई गाह्रो हुन्छ, कसरी पाउने, के गर्ने भन्ने कुराहरू चाहिँ देखिरहेको छ। अनि यी सबै कुराहरूलाई चाहिँ हामीले सर्वप्रथम त हाम्रो मात्रै एउटा मनोसामाजिक रूपमा तत्कालै यो कुराहरू यो चोट चाहिँ तत्कालै जाँदैन, यो त गहिरो लामो समयसम्म गहिरहन्छ यो चोटहरू। र समय सबैजनाले हामीले समन्वय गर्न सक्यो भने स्थानीय निकायदेखि लिएर केन्द्रीय सरकारदेखि लिएर ओडामा भएको हाम्रो स्वास्थ्यकर्मी अथवा चाहिँ सम्पूर्णको समन्वय गर्न सक्यो भने चाहिँ त्यही हदसम्म हामीले मलम लगाउने कामहरू गर्न सकिन्छ।
0: हजुर डाक्टर खनाल, यहाँले स्थलगत रूपमा त्यही पुगेर पनि यो हेर्नुभयो र यहाँले ती कुराहरू पनि हामीलाई बताउनु भयो र रेडियो नेपालमा पनि योभन्दा अगाडिको श्रृङ्खलामा पनि यहाँ जोडिनु भएको कुरा पनि रहेको थियो र यहाँले स्थलगत रूपमै त्यहीँ पुगेर हेर्दाखेरि होइन एउटा मनोचिकित्सकको हिसाबले त्यहाँ पुग्नुभयो र हेर्नुभयो यो सबै कुरा जानकारी दिइरहँदाखेरि जुन जोखिममा हुनुहुन्छ र जुन डिप्रेसनमा अर्थात् आत्महानिको जोखिम देखिएका व्यक्तिहरू हुनुहुन्छ मनोचिकित्सक सबै पुग्न सबै बेलामा पुग्न नसक्नु होला, त्यो अवस्थामा रहेको व्यक्तिहरूलाई परिवार र समुदायले कसरी पहिचान गरेर विशेषज्ञ अर्थात् तपाईँहरू सामु ल्याउन सक्छ होइन सर तपाईँहरूसँग सम्पर्क गराउन सक्छ, त्यसको के लक्षणहरू के देखिन सक्छ रक्षा?
2: हो पक्कै पनि अब यो सबै ठाउँहरूमा चिकित्सकहरू पुग्न सम्भव नहोला अथवा चाहिँ मनोपरामर्शकर्ताहरू पुग्न सम्भव नहोला, तर हाम्रो सम्पूर्ण वार्ड स्तरमा चाहिँ स्वास्थ्य संस्थाहरू छ। स्वास्थ्य संस्था पनि पछिल्लो कति विपदमा परेर कतिपय अवस्थामा चाहिँ अब स्वास्थ्य संस्थामा पनि असरहरू त देखिरहेको छ, तर जहाँ छैन अथवा चाहिँ जहाँ भइरहेको छ उहाँहरूले चाहिँ स्वास्थ्य कर्मीहरूलाई पनि यो लक्षणहरूको बारेमा थाहा हुन्छ। जस्तै कोही अब लगभग आज त अब काम काठक्रियाबाट चाहिँ जो भेटाउनु भएको छ अथवा उहाँहरू चाहिँ निस्किने बेला भयो होइन, त्यसले गर्दा पनि बिचमा चाहिँ सबै शोकमै हुनुहुन्थ्यो गाउँहरू नि। अब अबको सिचुएसनमा बिस्तारै बिस्तारै अब अरू लक्षणहरू कम्युनिटीमा भइरहँदाखेरि चाहिँ देखिन सक्छ, जस्तै एक्लो बस्न मन लाग्ने, कसँग बोल्न मन नलाग्ने, जिन्दगी बेकार भयो, अब जिन्दगी बाँचेर के गर्ने, गएर मर्न पाइने हुन्थ्यो, जस्तो सोचाइहरू आउने अथवा चाहिँ रुने कराउने चिचाउने हुनसक्ला, कसँग कुरै नगर्ने, आफू सँगसँगै परिवारको सदस्यलाई पनि मैले अब होइन चिन्ताहरूले एकदमै सताउने जस्ता लक्षणहरू देखिन सक्छ। यसलाई सबभन्दा पहिचान गर्न सक्ने भनेको त वडा स्तरमा रहेको स्वास्थ्यकर्मीले यसलाई पहिचान गर्न सक्नुहुन्छ अथवा स्वयंसेविकाहरू कोही हुनुहुन्छ भने उहाँहरूलाई चाहिँ पहिचान गर्न सक्नुहुन्छ। र त्यो पहिचान भएको जो हुनुहुन्छ अनि उहाँहरूसँग चाहिँ हामी अब स्थलगत रूपमा पनि कतिपय एक्सेस हुने ठाउँहरूमा मनोचिकित्सकहरू गइरहनु भएको छ, उहाँहरूले त्यो कुराहरू सामना गर्न सक्नुहुन्छ अथवा चाहिँ आफ्नो जिल्लामा भएको मेडिकल अधिकृत जो हुनुहुन्छ उहाँहरूलाई पनि यो मनोचिकित्सा सम्बन्धी नलेजहरू हुन्छ, उहाँहरूले पनि कतिपय अवस्थामा सामना गर्न खोजिरहनु भएको छ। त्यसबाहेक पनि नभएको खण्डमा हामीले आफ्नो टेलिफोन नम्बरहरू उपलब्ध गराएका छौँ अथवा चाहिँ हाम्रो 1166 भन्ने राष्ट्रिय हटलाइन छ, जहाँ चाहिँ अत्याधिक निराशाको भावनाहरू आएको खण्डमा 24 घन्टा हाम्रो मनोपरामर्शकर्ताहरूले चाहिँ सल्लाह सुझावहरू चाहिँ दिनुहुन्छ।
1: डाक्टर साहब, जस्तो अब यो बिचमा मलाई एउटा सोध्न मन लागेको कुरा नि, जस्तो हामीले यस्ता विपदको घडीमा आपतमा परेका विपदमा परेकाहरूलाई विभिन्न खालको आवश्यकता हुन्छ यति बेला, स्वास्थ्य का अलावा उहाँले आफ्नो जीवन धान्नको लागि अत्यावश्यक चिजहरू जस्तो खाद्यान्नको कुराहरू होला, लत्ता कपडाको कुराहरू होला, यस्ता कुराहरूतिर राहत पुनर्स्थापनाका विषयमा जानेहरूको ठुलो घुइँचो नै रहन्छ। त्यहाँ पीडा पीडित मान्छेहरूको आफ्नै खालको पीडा छ होइन, त्यहाँ शारीरिक र मानसिक खालका विभिन्न पीडासँग गुज्रिराख्नु परेको अवस्था हुन्छ। यो एकैचोटि त्यो विपदमा परेको व्यक्तिहरूलाई हामीले कोही मनोसामाजिक परामर्श भन्दै गइराखेका छौँ, कोही कुनै राहतका सामग्री लिएर भनेर कुदिराखेका छौँ, यस्तो हुँदाखेरि उहाँहरूलाई सम्हाल्ने स्थिति छैन, के सही हो के गलत हो कसरी जानुपर्ने भन्ने किसिमको पीडितहरू थप पीडित हुन सक्ने अवस्था र सेवा लिन सक्ने सहजको अवस्था कतिको रहन्छ र त्यसलाई व्यवस्थित गर्न के गर्न सकिन्छ, हामीले हाम्रो अनुभवबाट यसलाई कसरी सजिलो बनाउन सक्छौँ?
2: एकदमै राम्रो र एकदम गम्भीर कुराहरू गर्नुभयो। पछिल्लो चाहिँ हामीले हेर्दै गर्दाखेरि चाहिँ पीडितहरू पीडामा छन्, एकदमै पीडा छ। अब त्यहाँ गएर हामीले चाहिँ जबरजस्ती उहाँहरूलाई चाहिँ कोटाउँदाखेरि अथवा चाहिँ जबरजस्ती उहाँहरूको भिडियोहरू मैले पनि कति ठाउँहरूमा देखिरहेको छु, सामाजिक सञ्जालहरूमा चाहिँ उहाँहरूको भिडियोहरू राख्ने, उहाँहरूको रोइरहेको कुराहरू राख्ने, त्यो सँगसँगै त्यति मात्रै नभएर सानसानो बच्चाहरू छ जो एकदमै सेन्सिटिभ इस्युजहरू हो, बच्चाहरू छ उनीहरूको भिडियोहरू पनि प्रसारण गर्ने राख्ने कुराहरू देखिरहेको छ। पछिल्लो चाहिँ मन्त्रालयले अब के कुराहरूमा अथवा प्रेस काउन्सिलले त्यसमा चाहिँ केही निर्देशिका बनाएर कामहरू त गर्न खोजिरहनु भएको छ, तै पनि अब यो देखि नै रहेको छ। त्यो एकदमै सेन्सिटिभ इस्यु हो। हामी अब विज्ञप्त भएको नाताले जस्तो हिजो मात्रै म उहाँहरूसँग कुरा गर्दै जाँदाखेरि अरूसँग कुरा गर्न सक्ने अवस्थाै छैन। अहिले तत्काल गएर उहाँहरू शोकमा हुनुहुन्छ, आफ्नो काजक्रियाहरू गरिरहनुभएको छ। हामी विज्ञ गएर उहाँसँग बोल्न सक्ने अवस्था एकदमै कठिन छ। एकदम शान्त भएर बस्नुभन्दा हामीले गर्न केही पनि सक्दैन, पीडा एकदमै गहिरो छ। र त्यो पीडालाई चाहिँ हामीले जबरजस्ती हामीले कोटाउन खोज्दाखेरि अथवा चाहिँ जबरजस्ती जो चाहिँ अब जसलाई आवश्यकै छैन होइन, उहाँहरूले गएर चाहिँ अब त्यो पीडाहरूको बारेमा बुझ्न खोज्दाखेरि चाहिँ अझ जटिल अवस्थाहरू आउन सक्ला, उहाँहरूलाई त्यो कुराहरूको फ्ल्यासब्याकहरू आउन सक्ला, अनि त्यो सँगसँगै अझ अनिश्चितताहरूतर्फ चाहिँ अनिश्चितताहरू चाहिँ देखिन सक्ला, अनि त्यो सँगसँगै चाहिँ कसैले उहाँहरूलाई चाहिँ अब अन्य कुराहरू होइन बिचरा यस्तो दुःख पाउनुभयो यस्तो भयो भन्दाखेरि चाहिँ कहिलेकाहीँ चाहिँ के हुन्छ अरू कुराहरूले झन् ट्रिगर गर्न सक्छ होइन। हामीले भावनाहरू सुन्नुपर्छ, शान्त रूपमा उहाँहरूलाई भन्ने भनेको कुराहरू चाहिँ सुनिदिनुपर्छ, सुनिदिनु एकदम आवश्यकता छ। अनि न सुन्न सँगसँगै चाहिँ जबरजस्ती उहाँको भावनाहरूलाई चाहिँ हामीले कोटाउनु हुँदैन। जबरजस्ती भन्नु भन्दै अगाडि माइक राखेर अथवा चाहिँ क्यामेरा राखेर उहाँहरूलाई चाहिँ यो कुराहरू भन्नु भन्दै गर्दाखेरि चाहिँ अझ धेरै पीडाहरू हुनसक्छ, उहाँहरूलाई अझ धेरै गहिरो असरहरू देखिन सक्छ। अनि त्यो सँगसँगै चाहिँ अरू झुटो आश्वासनहरू उहाँहरूलाई गएर चाहिँ झुटो आश्वासनहरू दिने अथवा चाहिँ अब तनाव नलिनु अब यसरी यसो भन्ने यस्ता कुराहरू गर्दै गर्दाखेरि चाहिँ के हुन्छ कहिलेकाहीँ चाहिँ समन्वित भएर नभन्दाखेरि चाहिँ यो कुराहरूले जटिलता चाहिँ निम्त्याउँछ। यसमा हामी सबैको दायित्व छ, जस्तै मिडियाहरूले हजुरहरूले प्रसारण गर्ने कुराहरूमा यसरी गर्दा पनि यसरी नै भिडियोहरू बोलाएर उहाँहरू चाहिँ बरु फेरि नयाँ जीवनहरूको बारेमा कुराहरू गर्न सकिन्छ। अनि युट्युबर अथवा चाहिँ जो चाहिँ अन्य मिडियाहरूमा गरिरहनु भएको छ उहाँहरूले पनि यस्तो बेलामा चाहिँ मनोसामाजिक सहायताको विषयहरूको बारेमा कुराहरू गर्न सकिन्छ। उहाँहरूको पीडालाई कतै देखाउनु भन्दा पनि त्यो सम्बन्ध पहुँचमा कसरी पुर्याउन सकिन्छ त भन्ने विषयमा चाहिँ अलिक धेरै कुराहरू गर्नु जरुरी छ।
0: हजुर, अब यहाँ चाहिँ एउटा मनोचिकित्सकको हिसाबमा यहाँसँग धेरै अनुभव भएको कारणले पनि होइन, हामी शारीरिक चोट देख्छौँ, सबैले देख्छौँ र त्यसको उपचार पनि हुन्छ, तर मानसिक रूपमा जुन एउटा चोट छ, त्रास छ, पीडा छ, त्यसलाई चाहिँ हामी जसले सामान्य आँखाले देख्न पनि सक्दैनौँ र सामान्य सोचले पनि त्यहाँनिर त्यो गहिराईलाई भेटाउन पनि सक्दैनौँ होला होइन। यो अलि लामो समयसम्म रहने कुरा पनि यहाँले जानकारी दिनुभयो, यो चाहिँ मनोसामाजिक सहयोग चाहिँ लामो समय नै चाहिन्छ होला, बेला बेलामा चाहिएला पनि होइन। तर पनि यो बाढीमा जुन अहिले बाढीले ल्याएको विपद छ, यो विपदमा परेर आफ्नो मनस्थितिलाई चाहिँ स्थिर राख्न सक्नुभएको छैन, उहाँहरूलाई फेरि त्यो लयमा फर्काउनको लागि चाहिँ लगभग हामी कति समय दियौँ भने सक्षम हुन सक्छौँ, सफल हुन सक्छौँ डाक्टर?
2: अब यसमा चाहिँ कस्तो हुन्छ भने भौतिक संरचनाहरू त अब केही समयमा बन्ला, बाटोहरू अथवा चाहिँ अन्य स्कुलहरू पुनः फेरि अवस्थामा फर्केला, तर यो मनको चोट अथवा गहिरो छ यसलाई चाहिँ वर्षौँसम्म पनि लाग्न सक्छ। यो कुराहरू रिकभर हुनको लागि आजीवनसम्म पनि यो चोट एकदम पीडा त छ नि त, अनि त्यो कुराहरू वर्षौँसम्म लाग्ने हुनसक्छ। र कतिपय लक्षणहरू चाहिँ के हुन्छ अब समाजको अथवा चाहिँ सबैको सपोर्टहरू राम्रै भयो, यो बिचमा उदाहरणदेखि लिएर राहतको लागि सम्पूर्ण कुरो जुट्नु भएको छ, स्थानीय निकायदेखि लिएर अन्य समाजसेवीहरूदेखि लिएर सम्पूर्ण जुट्नु भएको छ। यो कुराहरूले केही कुराहरूलाई चाहिँ कनेक्ट चाहिँ गराउँछ, हामी छौँ है भन्ने कुराहरूमा कनेक्ट गराउँछ। केही लक्षणहरू चाहिँ यतिकै पनि अब यो चोकको अवस्थाहरू चाहिँ सकिसकेपछि चाहिँ केही लक्षणहरू सामान्यतया निद्राहरू नलाग्ने, डर लाग्ने, आँतिने जस्ता लक्षणहरू चाहिँ यो केही दिनमा नै अब चाहिँ रिकभर हुन्छ। तर कतिपय कुराहरू मनमा सोचाइहरू आउने, दिक्कपनाहरू लाग्ने अथवा कसँग बोल्नु मन नलाग्ने, झर्को लाग्ने कुराहरूलाई चाहिँ के हुन्छ अलि लामो समयसम्म पनि लाग्न सक्ला। र अलि पछि गइसकेपछि चाहिँ कतिलामा चाहिँ के हुन्छ मानसिक स्वास्थ्य अवस्था एकदमै उहाँको जटिल छ, त्यस्तो अवस्थामा चाहिँ के हुन्छ पहिला पहिलाको घटनाहरू याद आउने, डर लाग्ने, निन्द्राहरूमा पनि गडबडी भइराख्ने समय कतिमा चाहिँ के हुन्छ अलि लामो समयसम्म देखिन्छ। व्यक्ति अनुसार यो कुराहरूमा फरक हुन्छ।
0: हजुर
1: डाक्टर साहब, महत्त्वपूर्ण विविध सन्दर्भका यो मनोसामाजिक परामर्शका विषयमा केन्द्रित रहेर यहाँले जुन जानकारी दिनुभयो अत्यन्तै लाभदायक रहन् यी परामर्शहरू र यहाँले दिनुभएको जुन सुझावहरू छ त्यसलाई सबैले ग्रहण गर्न सक्ने र सजिलै सेवा लिने वातावरण बन्न सकोस्। यो सङ्ख्यात्मक रूपमा हामीले भन्नुपर्दाखेरि अहिले यो पीडित बस्तीहरूतिर त्यहाँ हामीले हेऱ्यौँ भने यो सामाजिक मनोसामाजिक परामर्श त चाहियो भन्यौँ, ती पर्याप्त उहाँहरूको उपलब्धताको सङ्ख्यात्मक स्थिति हेर्ने हो भने कति जति परामर्शकर्ताको आवश्यकता हुने हो ती क्षेत्रहरूतिर त्यो पर्याप्त छ कि छैन, समग्रमा यस विषयमा केही जानकारी छ त?
2: हजुर सर, अब यो पछिल्लोचोटि अब यो विभिन्न यो हाम्रो पछिल्लोचोटि परामर्शकर्ताहरू त गइरहनु भएको छ, विभिन्न सङ्घ संस्थाहरूदेखि लिएर नेपाल सरकारको तर्फबाट पनि बेला बेलामा चाहिँ गइरहनु भएको छ। अब अहिले तत्कालै अब अझै पनि हाम्रो यो चाहिँ के हुन्छ पीडाको एकिनहरू चाहिँ भइसकेको छैन, कतिजनालाई चाहिँ आवश्यकता हुने हो भन्ने कुराहरू एकिन भइसकेको छैन। हामी गएको ठाउँहरूमा कम्तीमा पनि वडा स्तरमा रहेको हाम्रो स्वास्थ्य संस्थाहरूलाई चाहिँ जसले औषधि खाइरहनु भएको छ उहाँहरूको पहिचान गर्नु पहिलेदेखि नै, अनि त्यो सँगसँगै चाहिँ जसलाई आवश्यकता छ उहाँलाई चाहिँ पहिचान गर्नु भनेर चाहिँ हामीले इन्फर्मेसन चाहिँ दिइरहेको छ। त्यसैले गर्दाखेरि अहिले तत्कालै अब यति नै चाहिन्छ भन्ने सक्ने अवस्था चाहिँ छैन। बिस्तारै यो वडा स्तरबाट यो कुराहरूको पहिचान भइसकेपछि चाहिँ अनि त्यो कुन ठाउँमा अलि धेरै हुने हो कुन ठाउँमा चाहिँ कम हुने हो भन्ने कुराहरू त्यसपछि मात्रै केही दिनपछि अथवा चाहिँ केही हप्तापछि मात्रै त्यो कुराहरू पहिचान गर्न सकेन। अहिले किनभने अहिले त एकदमै गोदो अवस्था छ, उहाँहरू चोकमै हुनुहुन्छ, घरभित्रै रहिरहनु भएको छ अनि आफ्नो कार्यक्रियाहरूको कामहरू गरिरहनु भएको छ, अनि त्यसैले गर्दाखेरि उहाँ समाजमा अझै आइसक्नु भएको छैन। अब उहाँ समाजमा फेरि पुनर्स्थापन हुँदै गर्दाखेरि चाहिँ अनि त्यही बेला कस्तो लक्षणहरू देखिन्छ त भन्ने कुराहरू त्यसपछि मात्रै यकिन गर्न सकेला सर।
1: हस्, धेरै धेरै धन्यवाद डाक्टर साहब यहाँलाई।
2: हस्, यो विगतको बेलामा यहाँहरूले पनि यो मनोसामाजिक कुराहरू यसरी उठान गरिदिनु भएको छ, यसरी दिदी बोलाएर चाहिँ सम्पूर्णमा पहुँचको लागि चाहिँ प्रयासहरू गरिरहनु भएको छ र हामी सबै मिलेर यो कुराहरू गऱ्यौँ भने चाहिँ पक्कै पनि अब ढिलो चाँडो हाम्रो यो मनमा लागेको घाउहरूलाई चाहिँ मलम लगाउने कामहरू गर्न सक्छौँ। यहाँहरूलाई धेरै धेरै धन्यवाद।
1: हस्, शान्तिजी हामीसँगको अहिले कुराकानीमा हुनुहुन्थ्यो मानसिक अस्पताल पाटनका वरिष्ठ मनोचिकित्सक डाक्टर ईश्वरी खनाल।
0: हजुर, उहाँसँगको कुराकानी रह्यो र उहाँसँगको कुराकानीमा पनि हामीले अति नै आवश्यक रहेछ भन्ने कुरा पनि जानकारी पायौँ। सँगसँगै एउटा हटलाइन 1166 होइन 1166 पनि यो समाधानको लागि सम्पर्क गर्न सकिने कुरा पनि रह्यो, होइन बानीजी?
1: हजुर, एकदमै हामीलाई कुनै स्वास्थ्य सम्बन्धीका समस्याहरू छन्, जटिलता हामीले भोगिराखेका छौँ, हाम्रा अपेक्षाहरू केही छन् र स्वास्थ्य क्षेत्रसम्म केही अपुग भएको छ, केही अपेक्षा छ भने 11:15 हामीले फोन गर्न सक्छौँ। यसमा टेलिफोन गर्दा पैसा लाग्दैन। त्यस्तै मानसिक रूपबाट पनि त्यस्तो केही परामर्शको आवश्यकता छ भनेदेखि 1166 फोन गर्न सकिन्छ र यो पनि पैसा नलाग्ने नम्बर हो। यसमा पैसा फोन गर्दा पैसा लाग्दैन। हामीले आफ्नो उपलब्धता भएसम्म आवश्यकता जे खालको सेवा आवश्यकता छ हामीले टेलिफोन सम्पर्क गर्न सक्छौँ भनेर अघि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ताजीले पनि यो दुईवटा नम्बर उपलब्ध गराउनु भएको थियो। यी नम्बरमा हामी फोन गर्न सक्छौँ र हामीले नजिकको अन्य निकायबाट पनि बुझ्न सक्छौँ आफूलाई परेको अप्ठ्यारोको बारेमा।

0: विभिन्न सम्बद्ध राजनैतिक प्रशासनिक नेतृत्व पनि यहाँको साथमै छ, त्यहाँबाट पनि धेरै कुराहरू सहयोगहरू यहाँले लिनु
1: सक्छु। खाद्य तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी, त्यस्तै गरेर मानसिक अस्पताल पाटनका वरिष्ठ कन्सल्टेन्ट साइकेट्रिस्ट डाक्टर ईश्वरी खनालसँग कुराकानी गऱ्यौँ। यो कुराकानी सुनिसक्नु भएपछि हाम्रा श्रोताले पनि पक्कै केही बुझ्नुभयो,
0: मार्गदर्शन प्राप्त भयो भन्ने हामीले विश्वास लिएका
1: छौँ। अब भने आजको कार्यक्रमको बिटमा नै योका श्रृङ्खलामा फेरि अर्को श्रृङ्खलामा अरू विषयको साथमा हाम्रा सहकर्मीहरू उपस्थित हुनुहुन्छ नै, रेडियो नेपाल सुनिरहन पनि यहाँलाई आग्रह गर्छौँ र त्यस्तो केही अप्ठ्यारो पऱ्यो भने यहाँले हामीलाई सम्झन पनि सक्नुहुन्छ। आवाजको माध्यमबाट हामी यहाँहरू समक्ष उपस्थित भइरहेका छौँ र यो निरन्तर रहिरहनेछ यहाँहरूको आवश्यकता रहन्जेलसम्म भन्ने अनुरोध गर्दै आजको यो श्रृङ्खलाबाट हामी बिदा हुने बेलामा छौँ। एउटा सुमधुर साङ्गीतिक होइन जो देशप्रेमको भावमा रहेको एउटा गीत छ, हाम्रो भानुजीले रोज्नु भएको यो अघि सेड्युलमा राख्नुभएको गीत पनि हो। यो गीत छोड्दै आजको श्रृङ्खलाबाट हाम्रा प्रविधितर्फ रहनुभएको प्राविधिक मित्र पराग पोखरेल र हामीलाई समन्वयको भूमिका बाहिर रहेर गर्नुहुने हाम्रा मित्र
0: विमल गेवालीजी, रुक्मिणी
1: पोखरेलजीसँगै हामी,
0: म भानुभक्त खड्का
1: र म शान्ति राणा बिदा हुन्छु। सुन्दै गर्नुहोला। हवस् त, नमस्कार।
0: नमस्कार।

विपदको समयमा बालबालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौँ र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।

0: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाउ।
1: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौँ।
0: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौँ, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौँ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
1: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
3: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरुन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
1: तुरुन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौँ।
3: याद राखौ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। आज जेन्जी शहीद दिवस मनाइँदैछ। गत भदौ 23 गतेको जेन्जी आन्दोलनले राजनैतिक उथलपुथल भएको थियो। आन्दोलन मार्फत तत्कालीन सरकार विघटन भई पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो। आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। पूर्व प्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आफ्नो ठाउँबाट इमान्दार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गर्न सबैसँग आग्रह गर्नुभएको छ। जेन्जी आन्दोलनको 1 वर्ष पुगेको सम्झनामा आज सामाजिक सञ्जाल मार्फत उहाँले निर्दोष नवयुवाले सुशासन, जवाफदेहिता, पारदर्शिता र उज्जवल भविष्यको मागसहित सडक र डिजिटल सञ्जालबाट आवाज उठाउँदा ज्यान गुमाउनु परेको घटना स्मरण गर्नुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले पोहोर साल जेन्जी विद्रोहका समयमा नवयुवाहरूले उठाएका विषय र मुद्दाको कार्यान्वयन गर्नुको विकल्प नरहेको बताउनु भएको छ। जेन्जी शहीद दिवसको अवसरमा आज रेडियो नेपालसँग कुरा गर्दै संचार मन्त्री डाक्टर तिमल सिन्हाले जेन्जी विद्रोहको जगमा बनेको वर्तमान सरकार युवाहरूको माग अनुसार नै मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन दिने दिशामा अघि बढिरहेको बताउनुभयो। संचार मन्त्री डाक्टर तिमल सिन्हाले सरकार सुशासन दिशामा अघि बढिरहँदा भदौ 10 गते आएको अकल्पनीय बाढीमा परेका नागरिकको खोज, उद्धार तथा राहतमा अहिले केन्द्रित भएको भए पनि सरकार आफ्नो मिसनबाट पछि नहटेको र निरन्तर लागिरहने बताउनुभयो। रसुवाको भोटेकोसी बाढीमा आज बिहानसम्म 1000

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौँ, विपदबाट जोगिन पूर्व तयारी गरौँ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: नमस्कार, हामी सार्वजनिक प्रसारण रेडियो नेपालबाट तपाईँहरूका माझमा विपद विशेष कुराकानी लिएर उपस्थित भइरहेका छौँ। रेडियो नेपालले रसुवा बाढीपछि पछिल्लो अवस्थाबारे निरन्तर विशेष प्रत्यक्ष प्रसारण गरिरहेको छ। अहिले पनि यो विशेष बसाइमा हामीहरू उपस्थित भइरहेका छौँ। प्रविधि संयोजनमा हुनुहुन्छ पराग पोखरेल, त्यसै गरी हामीलाई संयोजन गरिरहनु भएको छ विमल गेवालले, अनि टेलिफोन संयोजनतर्फ हुनुहुन्छ सरोज रिजाल भने। तपाईँहरूका माझमा प्रत्यक्ष हामी छौँ मनुका कुँवर अनि म रुक्मिणी पोखरेल। भोटेकोसी त्रिशुली बाँडीको जुन 10 गते भाद्र 10 गते बाणी आयो, त्यसपछि अवस्था भयावह भयो, नियति भोग्नुपर्ने अवस्था आयो। तर यसरी अब चाहिँ दिन प्रतिदिन उत्खननका कुरा, उद्धारका कुरा, त्यसै गरी स्वास्थ्य संरक्षणका कुरालाई जोड्दै हामी सम्बन्धित निकायसँग कुराकानीमा जुटिरहेका छौँ। आजको यो बसाइमा पनि हामी पछिल्लो अवस्था के छ, उद्धारमा अथवा आश्रय स्थलमा बसेका व्यक्तिहरूको बारेमा, त्यसै गरी देशमा विकराल रूपमा जुन अहिले तत्कालै हेर्नुपर्दाखेरि अप्ठ्यारो परिस्थिति सँगसँगै ग्यासको अभाव, इन्धनको अभावका कुरालाई पनि जोड्ने कोसिसमा रहनेछौँ, होइन मनकाजी?
1: हजुर, अहिले अब यो घर घरको कुरा हो, काठमाडौँ उपत्यकाको मात्र होइन, अहिले ग्रामीण बस्तीहरूमा पनि ग्यास पुगेको छ। ग्यासमा निर्भर रहेर हरेक दिन खाना पाक्ने
0: गरेको छ,
1: यो सबैको अहिलेको सहजता पनि भयो र यो बाध्यता पनि भइरहेको छ। किनभने घरमा आफ्नो परिवारको सङ्ख्या थोरै हुँदाखेरि र दाउरा ल्याइदिने मान्छे पनि नहुँदा ज्येष्ठ नागरिकको लागि पनि सहज हुने भनेको ग्यास हो। तर अहिले हरेक दिन जसो ग्यास अभावको खबर आइरहेको छ,
0: आपूर्तिमा कमी
1: लाइन देखिरहेका छौँ, डिलरहरूमा ठुलो लाइन। अझ हिजो एउटा बच्चाले ग्यासको सिलिन्डरमा पानीको झरीमा रुझेर लाइन बसेको एउटा भिडियो पनि निकै सोसल सामाजिक सञ्जालमा चाहिँ भाइरल अथवा धेरै हेरिएको भिडियो मध्येको एक भिडियो पनि थियो। अहिले के कसरी व्यवस्थापन भइरहेको छ, कृत्रिम अभाव हो कि साँच्चै केही व्यवस्थापनको लागि कठिनाई भइरहेको हो, हामी बुझ्ने प्रयासमा नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरसँग कुराकानी गर्दैछौँ। हजुर मनोज सर।
2: हजुर नमस्कार।
1: हजुर नमस्कार, सन्चै हुनुहुन्छ? हजुर, त्यसमाथि तपाईँ जिम्मेवार भूमिकामा हुनुहुन्छ, यहाँ त हर समय सहज रहनुपर्ने, सम्पर्कमा रहनुपर्ने व्यक्ति पनि

0: हुनुहुन्छ। अब कुराकानी गर्दाखेरि यहाँले भनिहाल्नुभयो अहिले हामी शोकमा छौँ, यो शोकमा प्राय जसो त्यहाँ स्थानीयहरूसँग कुराकानी गर्दा उहाँहरूले भन्नुभयो हामीलाई अब चाहिँ सरकारले दीर्घकालीन व्यवस्थाका लागि ग्यासको व्यवस्था गरिदियोस्, इन्डक्सन अथवा इन्फ्रारेडको व्यवस्था गरिदियोस् भन्नुभयो। विशेष गरी विपद प्रभावित क्षेत्रमा अहिले त्यहाँ व्यवस्थापन कसरी भइरहेको छ ग्यासको?
1: अब यस्तो छ, ग्यास मात्रै पनि हामी नभनौँ, विगत व्यवस्थापन जुन दिन यो अकल्पनीय घटना घट्यो त्यसपछि हामी निरन्तर त्यो क्षेत्रसँग जोडिएरै हामी प्रत्यक्ष रूपमा काम गरिरहेका छौँ। अब जुन अहिले रेस्क्युको कामहरू भइरहेका छन्, हवाई उद्धारहरू भइरहेका छन्, त्यही दिनबाट हामीले पहिलोचोटि हाम्रो भनौँ न परिसरबाट चाहिँ हवाई इन्धन रिफ्युलिङ गर्ने रिफ्युलर चाहिँ तत्काल सो क्षेत्रमा नुवाकोटदेखि डाइरेक्टमा पठाएर दैनिक रूपमा हिजोसम्मको यहाँले तथाङ्कबाट करिब एक लाख बिस हजार हवाई लिटर हवाई इन्धन चाहिँ हामी त्यही फिल्डबाट पठाएर त्यहाँ चाहिँ रेस्क्यु क्याम्पमा सघाइरहेका छौँ भने जुन त्यो एरियाकामा भएका पेट्रोल पम्पहरू छन् त्यो पेट्रोल पम्पहरूलाई चाहिँ निरन्तर रूपमा चाहिँ हामीले आपूर्ति गरिरहेका छौँ, जसले गर्दा चाहिँ त्यहाँ खोज उद्धारमा चाहिँ सहज भएको छ। र त्यस्तै एलपी ग्यास बगमा जुन हामीले पनि हेऱ्यौँ, जुन बारीमा कतिपय सिलिन्डरहरू भएका थिए, अहिले त त्यहाँ केही छँदैछैन, हो खाना पकाउनलाई अलिकति 10 गते त्यो बाढी पश्चात जुन 14 गते कृष्णवीरमा गएको पहिरोले गर्दाखेरि चाहिँ अब मुख्य राजमार्ग जुन राजधानीसँग जोडिने मुख्य लाइफलाइनको रूपमा मानिन्छ त्योसँग हामी हाम्रो कनेक्सन टुटेको अवस्था छ। त्यो गइसकेपछि हामीले चाहिँ वैकल्पिक मार्ग जुन यो त्रिभुवन राजपथबाट चाहिँ त्यो कनेक्सन टुटिन साथ चाहिँ यो सबभन्दा प्रत्यक्ष हामीलाई कहाँ देख्यो त एलपी ग्यासको त्यो अलिकति अगाडिदेखि नै हामीलाई अहिले बजारमा असहज स्थिति थियो, तर यो कनेक्सन छुटिसके पश्चात चाहिँ अहिले ढुवानीमा चाहिँ मुख्य समस्या देखिएको।
0: हजुर, यहाँले असहज स्थिति भन्नुभयो, यो असहज स्थिति पहिला यो हाम्रो अहिलेको विपदभन्दा पहिला किन भयो र अहिले पनि किन भइरहेको छ?
1: हजुर, विपदभन्दा पहिलाको यहाँलाई जानकारी गरौँ र हामीले यो चाहिँ अलिकति ब्याकमै जानुपर्ने हुन्छ किनभने माग र आपूर्तिकै कुरा हो र केही समय हामीले बजारको माग बढिसके पश्चात चाहिँ हामी आधी सिलिन्डरमा गयौँ। आधी सिलिन्डर चाहिँ ग्यास हुँदाखेरि बजार सहज भएको थियो, तर बजारकै माग अनुसार उपभोक्ताकै माग अनुसार चाहिँ हामी पूर्ण सिलिन्डरमा गयौँ असारको 31 गते। त्यस पश्चात चाहिँ जति खपत भएको हो त्यति ग्यास चाहिँ आएको थियो बजारमा, त्योभन्दा अलिकति बढी नै आएको छ, खपतभन्दा बढी चाहिँ आएको हो, तर जुन बजारको डिमान्ड एकैचोटि देशैभरि बढ्यो त्यो चाहिँ अस्वाभाविक डिमान्ड बढ्यो, त्यो चाहिँ पूर्ति हुनलाई समय लाग्ने देखियो, त्यही भएर चाहिँ बजारमा

0: छैन। काठमाडौँमा पनि विशेष गरी किन सुन्यो भन्दाखेरि जुन काठमाडौँमा आपूर्ति गर्ने जुन 22 उद्योगहरू छन् तीमध्ये 18 उद्योगमा चाहिँ ग्यास र बुलेट आउन सक्ने स्थिति छैन बाटोको कारणले। यहाँ खपत हुने ग्यासका जुन सिलिन्डरहरू छन् त्यो चाहिँ तराईका उद्योगमा लगेर रिफिलिङ गरेर आउँदाखेरि चाहिँ बाहिर यो त्रिभुवन राजपथ हुँदै चाहिँ काठमाडौँभित्री नै लोड सिलिन्डरहरू र यहाँ विक्रेताहरू मार्फत चाहिँ बिक्री वितरण हुने र खाली सिलिन्डरहरू चाहिँ कान्ति लोकपथ हुँदै सम्बन्धित प्लान्टमा पुग्ने गरेको छ र यो बाट अहिले ग्यासभित्र नहुने भन्दा पनि ग्यासभित्री नै क्रम चाहिँ सुरु भएको छ र त्यही पनि यहाँ उपभोक्तामा चाहिँ मैले पनि हिजो अस्तिदेखि नै यो गुनासो दिनभरि गुनासो सुनि नै रहेको छौँ कि उपभोक्ताले सहज रूपमा ग्यास पाएनन् भन्ने गुनासो पर्याप्त छ। ती गुनासोलाई व्यवस्थापन गर्नलाई हामी पनि सम्बन्धित उद्योगी विक्रेताहरूसँग छलफल गरेर कसरी सहज बनाउन सकिन्छ त्यतातिर चाहिँ हामी लागिरहेका छौँ।
1: हजुर, यो जब ग्यास अभाव हुँदैछ है भनिसकेपछि कृत्रिम अभाव सुरु हुन्छ, त्यो कृत्रिम अभावको अनुगमन त्यसको निगरानी गर्ने त्यसको कारवाही गर्ने पक्षबाट पनि सायद राम्रोसँग कार्यान्वयन भएन होला, प्रभावकारी रूपमा अनुगमन भएन होला। प्राय जसो यो जब विपदको अथवा बाढी पहिरोको कुरा आउँछ हामीलाई सडक अवरोध हुन्छ र यो वर्षेनीको समस्या पनि हो, कृष्णवीर यो वर्षको मात्र होइन गत वर्षहरूमा पनि त्यो बाटोमा अप्ठ्यारो पर्ने नै हो। तर अहिले यो अर्को विपद पनि आउनु र एकातिर यो ग्यासको अभाव पनि परिपूर्ति राम्रोसँग हुन नसक्दा साना व्यवसायीहरू पनि प्रभावित भइरहेका छन्, यसको सहज व्यवस्थापन नहुनुको एउटै अहिलेको कारण भनेको सडक मात्रै हो त?
0: यस्तो छ, हामी पनि कति यहाँले अघि यहाँले भन्दै गर्दा मैले सुनेको थिएँ कि सोसियल मिडियामा चाहिँ एउटा भिडियो चाहिँ एकदमै बढी भाइरल भइरहेको भनेर मैले यहाँले अघि स्टुडियोमा भन्दै गर्दाखेरि मैले सुने र हामी यसरी समाचारहरू सम्प्रेषण गर्दै गर्दाखेरि होइन सोसियल मिडियामा कुनै पनि चिज पोस्ट गर्दै गर्दाखेरि अत्यावश्यक वस्तु र दैनिकी वस्तु त्यो चाहिँ त्यो छुट्याउन हामीले जरुरी छ किनकि अत्यावश्यक वस्तुमा चाहिँ नकारात्मक समाचार सम्प्रेषण हुने बित्तिकै त्यसले पार्ने बजारमा पार्ने प्रभावलाई चाहिँ हामी चाहिँ मूल्याङ्कन गर्न जरुरी छ। किनभने कुनै पनि चिज हो कुनै पनि चिजलाई चाहिँ हामीले नकारात्मक तवरले बजारमा पठाउँदाखेरि चाहिँ त्यसले चाहिँ के प्रभाव पार्छ भने यो एउटा अहिले हाम्रो एकदम अगाडि चाहिँ ज्वलन्त उदाहरण बनेको एलपी ग्यास हो। जुन अभाव भनेर हामी भन्छौँ नि अभाव भनेको मुलुक भनेको त काठमाडौँ मात्रै त होइन होइन, अभाव भन्दाखेरि देशैभरि अभाव हो भने चाहिँ हामीले त्यो चिजलाई चाहिँ मुलुकमा चाहिँ ग्यासको अभाव तर समाचारहरूमा के आइदियो भने नेपालमा ग्यास अभाव भनेर आइदियो तर पर्टिकुलरली एरिया तोकेर कुन क्षेत्रमा ग्यास अभाव त्यो आइदियो भने चाहिँ त्यसलाई चाहिँ ट्याकल गर्न सजिलो हुन्छ। अभाव शब्द हामीलाई एकदमै पीडादायी शब्द हो, अभाव सुन्ने बित्तिकै हामी के गर्छौँ हुँदा हुँदै पनि अर्को जोगहरूतिर लाग्छौँ जसले गर्दाखेरि बजारलाई थप यो एकदम प्राइम नामतिर लान्छ किनभने प्यानिक बाइङ हामीले जुन भन्छौँ नि एउटा समाचार आउँछ त्यसले प्यानिक क्रिएट गर्छ र त्यो प्यानिक क्रिएट भइसकेपछि त्यसरी हामी प्यानिक बाइङतिर लाग्छौँ र बजार चाहिँ अभाव हुन जान्छ। अहिले मुख्यत सुरुमा देखिएको ग्यासमा सुरुमा यो जुन अहिले विपत्ति अगाडि देखिएको चाहिँ त्यही नै हो, अहिले त त्यसमा चाहिँ विपदले गर्दाखेरि थप हामीलाई चाहिँ अलिकति असहज चाहिँ भएको छ।
2: हजुर मनोज सर,
0: हजुर
2: यहाँले भन्नुभयो नि वास्तवमा मुलुक काठमाडौँ मात्र होइन देश सबै हामी नेपाली बस्ने हो होइन, समग्र रूपमा नेपाल ठुलै छ भनौँ न एक प्रकारले काठमाडौँ मात्र होइन यो भनिराख्दाखेरि तर जनघनत्वको हिसाबले हेर्दाखेरि काठमाडौँ चाहिँ व्यापक छ र यहाँ धेरै लाइनहरू यतिसम्म देखिन्छ कि होइन हामी अफिस आउँदा जाँदाखेरि पनि लामो लाइन बसेको देख्छौँ र भन्दाखेरि एक महिनाको पछाडि आउनु भनेर चाहिँ स्लिप दिनुभयो भन्नुभएको छ,
1: कुपन
2: लिनुपर्ने अवस्था आएको छ। अब यसलाई कम गर्नलाई यहाँहरूको पहल के छ? पहिलो यो भयो होइन कसरी कम गर्ने त भन्ने पक्कै पनि तपाईँहरू पनि लागिराख्नु भयो होला, तुरुन्तै सम्बोधन कसरी गर्न सकिन्छ एउटा यो भयो र सहजतातर्फ जानको लागि हामीले अप्नाएका विधि के छन्?
0: यस्तो छ, यसमा म बुदागतै रूपमा भन्छु। पहिलो कुरा त हाम्रो प्राथमिकता के छ भने हामी ग्यास बढीभन्दा बढी ग्यास चाहिँ काठमाडौँभित्र आउनतिर हामी प्रयासरत छौँ सम्बन्धित उद्योगीसँग, किनभने ग्यास ल्याउनलाई अब साना साना गाडीबाट ल्याउन समस्या छ, ट्रकहरू खोजेर

0: उद्योगीलाई भनेर चाहिँ ट्रक तराईका उद्योगमा हामीलाई बाध्यता के भयो भने ट्रक यहाँबाट खाली सिलिन्डर तराईमा लिएर जाने र त्यहाँबाट रिफिलिङ गरेर काठमाडौँभित्र आउने चाहिँ जुन बाध्यता छ, हामीले उद्योगी व्यवसायीहरूलाई पनि के भनेको छ जसले व्यापार गर्नुभएको छ उहाँहरूले पनि यहाँ ग्यास खोज्नुभन्दा पनि कृपया तपाईँहरू सक्नुहुन्छ भने तपाईँहरू त्यहीँ सम्बन्धित उद्योगबाट ढुवानी गरेर ल्याइदिनुहोस् र प्रयोग गर्नुहोस्। त्यसपछि हामीलाई सहज के हुन्छ भने जुन उद्योगहरूले ठुला ट्रकहरू मार्फत जुन ल्याएका छन् त्यो चाहिँ डिलर मार्फत आम सर्वसाधारणलाई चाहिँ बिक्री वितरण गर्नलाई सहजता मिलोस् भन्ने हिसाबले त्यसमा हामीले पहल थालेका छौँ भने, दोस्रो कुरा हामी कहाँ वैकल्पिक ऊर्जा पनि छ जुन विद्युतलाई हामीले भनिरहेका छौँ, हामीले पनि केही व्यवसाय गर्ने अथवा घराइसी प्रयोगमा पनि विद्युतमा पनि अलिकति जोड दियो भने यो जुन हामीलाई एकैचोटि यो ग्यासमा चाप परेको छ त्यसलाई पनि हामीलाई व्यवस्थापन गर्न चाहिँ अलिक सहज हुन्थ्यो कि भनेर भन्न चाहे। र तेस्रो कुरो जोसँग अलरेडी भनौँ न यो बिचमा त सबैसँग त एउटा मात्रै सिलिन्डर त छैन, हामीले प्राथमिकता कसलाई दिने त्यो चाहिँ हामी आम उपभोक्ताले पनि बुझिन जरुरी छ। जसलाई चाहिँ जोसँग एउटा मात्रै सिलिन्डर छ तत्काल आवश्यक छ विद्यार्थीवर्ग उहाँहरूलाई चाहिँ प्राथमिकता दिउँ, विक्रेतालाई पनि र जुन डिलर मार्फत जुन बिक्री वितरण हुन्छ उहाँहरूलाई पनि मैले के आग्रह भने यहाँहरूबाटै जो विक्रेता छ कतिपय के सुनिन्छ भने किराना पसलहरूमा यहाँबाट चाहिँ रासन नकिन्ने भने चाहिँ ग्यास दिन्न भन्ने पनि सुनिन्छ। हो यस्तो विषम परिस्थितिमा चाहिँ त्यो नगरिदिने किनभने आवश्यकता नपरिकन त्यहाँ मान्छे खरिद गर्न आउँदैन, त्यो खरिद गर्न आइसकेको छ भने रासन लिने होस् या नलिने होस् ग्यास छ तपाईँसँग भने कृपया सम्बन्धित उपभोक्ताहरूलाई चाहिँ उपलब्ध गराइदिनुहोस्। हो यति गऱ्यौँ भने चाहिँ हामी बिस्तारै सहजतिर जान्छौँ।
1: हजुर, जस्तो कि पसलले ग्यास दिन्न किराना पसलमा सामान नकिने बापत भन्ने कुरा पनि यहाँले जोड्नुभयो, साँच्चैकै यो पनि छ एकातिर। अर्कोतिर के छ भने 2100 पर्ने ग्यासलाई 2700-3000 दियो भने दिने पनि गरेको छ यो कालो बजारी भन्ने कुरा पनि आइरहेछ, यो प्रति यहाँहरू कतिको सचेत हुनुहुन्छ, अनुगमनको पाटो कस्तो छ?
0: हामी सचेत छौँ किनभने अनुगमन गर्ने मल्टिपल निकाय हुनुहुन्छ वाणिज्य विभाग होइन जिल्ला प्रशासन, किनभने हामीले के भनेको छौँ भने आम उपभोक्तालाई प्रमाणसहित उजुरी गर्न भनेको छौँ, उजुरी गरेको खण्डमा चाहिँ तत्काल उहाँहरूलाई चाहिँ कारवाही हुन्छ, परल मूल्यभन्दा बढीमा बिक्री वितरण गर्नुभयो र प्रमाणसहित चाहिँ उहाँहरूले पेसको सम्बन्धित निकायमा पेस गर्नुभयो भने तत्काल कारवाही हुन्छ।
1: हजुर, यहाँले अहिले पछिल्लो अवस्थामा इन्धनका कुरा जोडेर यहाँसँग कुराकानी गऱ्यौँ र कसरी आपूर्ति गर्न सकिन्छ भन्ने कुरा पनि जानकारी दिनुभयो र यहाँको आग्रह पनि रह्यो कि विद्युतीय चुलो जुन वैकल्पिक उपाय छ त्यसलाई पनि अप्नाउनको लागि आग्रह गर्नुभएको छ। कतिपयसँग विद्युतीय चुलो सहज होला, कतिपयसँग असहज पनि होला होइन। अहिलेको बसाइमा जानकारी गराइदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ।
0: हस्,
1: धन्यवाद। उहाँ हुनुहुन्थ्यो नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुर। उहाँसँग यो पछिल्लो अवस्थामा ग्यास पनि अति अप्ठ्यारो परिस्थिति परेको छ, वास्तवमा देशमा अरू ठाउँको जिल्ला वाइज हेर्दाखेरि, प्रदेश वाइज हेर्दाखेरि चाहिँ पाइएको, तर काठमाडौँमा अलिकति अभाव सिर्जना भएको रहेछ होइन मनकाजी?
2: उहाँले यसो
1: त्यो पनि राजमार्गबाट ठुल्ठुला ट्याङ्करहरू आउन नसकेको कारण अलिकति असहजता भयो,
2: ग्यासको बुलेटहरू आउन नसकेको भन्नुभयो उहाँले। अब यद्यपि यो सहज यो असहज परिस्थिति चाहिँ छिटै सहज होस् भन्ने हाम्रो
1: हामीले
2: विद्युतीय चुलो त भन्नुभयो, तर यहाँ विद्युतीय महसुलको पनि कुरा आउँछ फेरि होइन। सबैलाई सहज नहुन सक्छ, इन्डक्सन चलाउनको लागि भनेको तपाईँको त्यत्तिकै जोडिदिने बित्तिकै हुने कुरा पनि होइन, त्यहाँ तपाईँले थिच्नु पर्यो। सबै घरमा बस्ने हरेकले इन्डक्सन चलाउन सक्नुहुन्छ भन्ने पनि होइन। त्यसपछि विद्युतीय मिटर कस्तो छ, तार लाइनहरू कसरी जोडिएको छ, विद्युतीय चुलो चलाइरहँदाखेरि घर सुरक्षित हुन सक्छ छन्, यस्ता कुराहरू पनि आउँछन् यी। तर यसो भनिरहँदाखेरि पनि जसलाई अभाव भएको छ अथवा यो प्राथमिकतामा राख्नुपर्ने ग्यास
1: विक्रेताहरूलाई गरेको आग्रह र एउटा कुरा सचेत नागरिकको हिसाबले पनि हामी कालो बजारी नगरौँ होइन, सहज रूपमा ग्यास पक्कै पनि 1 महिना 15 दिनपछि पाउँछ नै, बाटो बन्ने बित्तिकै पाउँछ, त्यस कारणले थुपार्ने काम पनि नगरौँ भन्ने आग्रह सहित अब फेरि पनि टेलिफोन सम्पर्कमा लागौँ।
2: हजुर, थुपार्ने काम नगरौँ, तर थुपारिएको छ भने चाहिँ के हुन्छ, अनुगमनको कुरा पनि रह्यो, कसैलाई कारवाही गर्ने कुरा पनि रह्यो। सहज बनाउनको लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाहिँ के गरिरहेको छ, हामी सूचना अधिकारी अनिल किराँतीसँग कुराकानी गर्दैछौँ। हजुर अनिल सर।
3: हजुर नमस्कार। हजुर
2: हजुर, हामी रेडियो नेपालबाट अहिले यो प्रत्यक्ष प्रसारणमा छौँ। रसुवा विपदपछिको समयमा, रसुवा बाढीपछिको समयमा के कसरी यो इन्धनको आपूर्ति भइरहेको छ, व्यवस्थापन के कसो भएको छ भनेर भर्खरै हामीले नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुर सरसँग कुराकानी गऱ्यौँ। अब कुरा आउँछ यहाँ कृत्रिम अभाव, कालो बजारीको पनि, खाद्यान्नमा पनि। अहिले जस्तो चिनीको कुरा गर्ने हो भने चिनी बजारमा अभाव छ, ग्यासको अभावको त अब तपाईँ आफै पनि भुक्तभोगी, कतिपय आफन्तले यहाँलाई पनि भन्नुहुँदो। यो अवस्थामा उपभोक्ता संरक्षण जोडिएको यो एउटा विभाग छ, विभागले कसरी अनुगमन गरिरहेको छ, बजारमा कालो बजारी भने अनुसारले देखिएको छ कि छैन?
3: यस्तो छ हजुर, अब यो सबै विपद त्यसरी अब चाडपर्व अहिले धेरै आइरहँदाखेरि पक्कै पनि धेरै कुराको अब यहाँ मूल्यहरू बढेको भन्ने गुनासोहरू आइरहेका छन् हाम्रोमा, र हाम्रो काम भनेको चाहिँ बजार अनुगमनै हो, बजार अनुगमन, त्यो पनि समय अनुसार नै चल्नुपर्ने अवस्थामा। अहिलेको विपद पछाडि अब ग्यासको एकदम अभाव, त्योभन्दा अलिकति अगाडि पनि ग्यासको अभाव त्यही विषय थियो, र अहिले तपाईँले उठाउनुभयो त्यहाँ चामल चिनी यस्ता खाद्यान्न पदार्थको पनि कालो बजारी, मूल्य वृद्धि, अभाव, कृत्रिम अभावको कुराहरू उठिरहँदाखेरि हाम्रो टोली, हाम्रो विभागले चाहिँ पहिला हाम्रो नियमित चाहिँ हाम्रो वर्षैभरि चाहिँ हामी 3-4 टोली चाहिँ बजार अनुगमनको लागि खटाउँथ्यौँ भने हामीले यही अहिलेको अवस्थालाई मध्यनजर गरेर मन्त्रालयसँग समन्वय गरेर 10-12 टोली चाहिँ हरेक दिन बजार अनुगमन लागि खटाइरहेका छौँ, र खटाउँदाखेरि हामीले अहिलेको प्राप्त हाम्रो परिणाम भनेको के हो भने जस्तै यो कृत्रिम अभावको कुरा छ नि, चिनीको, खाद्यान्नको, ग्यासकोमा चाहिँ हामीले भेटेको ठाउँमा कारवाही पनि गरेका छौँ, केही ठाउँ भेटेका पनि छौँ।
2: हजुर, यहाँले कारवाही चाहिँ के गर्नुहुन्छ, कारवाही गरिसकेपछि चाहिँ के सहज हुन्छ?
3: यसो कारवाही चाहिँ हामीले यहाँ सम्बन्धित फर्म या विक्रेतालाई गर्छौँ, कारवाही चाहिँ हाम्रो जरिवाना हुन्छ। अब उपभोक्ता संरक्षण ऐन 2075 र नियमावली 76 बमोजिम हामीले कारवाही गर्छौँ, त्यसमा चाहिँ हाम्रो चाहिँ रेन्ज तोकिएको छ, विभिन्न क्राइटेरिया अन्तर्गत चाहिँ हाम्रो 3,00,000 जडेर गर्न मिल्ने, सिलबन्दी गर्न मिल्ने भन्ने तरिकाको कुरा छन्, अनि मुद्दामा पनि लान मिल्ने, क्षतिपूर्तिको हिसाबले मुद्दामा पनि लान मिल्ने, हाम्रो उपभोक्ता संरक्षण अदालत पनि छ, अहिले उपभोक्ता अदालत पनि छ, त्यो हिसाबले हामीले विभिन्न व्यवसायीहरूलाई त्यस्तो किसिमको कैफियतहरू भेट्दाखेरि, जस्तै ग्यासकै कुरा पनि हामीले धेरैलाई बिचमा यो कृत्रिम अभावको हिसाबले पनि कारवाही गरेका छौँ। अस्ति पनि भर्खर नुवाकोट हाम्रै विदुरतिर पनि हामीले अस्तिको शनिबार हाम्रो टोली गएको थियो, त्यो टोली जाँदाखेरि हामीले त्यो 4 फर्मलाई चाहिँ हाम्रो ग्यासहरू लुकाएको भेट्यौँ, होइन, अब काठमाडौँभित्र चाहिँ हामीले धेरैभन्दा धेरै अनुमान गरिरहेका छौँ, तर यहाँ चाहिँ ग्यासहरूको चाहिँ अब हजुरले पनि सुनिरहनु भएको छ, हजुर सञ्चार माध्यमबाट झन् समाचार पनि भनिरहेको हुनुहुन्छ, त्यसै त्यति अभावको त्यति धेरै उ छ, समाचार आउँछ अनि लाइनमा बसेर पनि लिइरहेको, तर कृत्रिम अभावको हिसाबले चाहिँ कतै पनि त्यति साह्रो धेरै उल्लेखीय रूपमा हामीले लुगाको चाहिँ भेटिएन, हाम्रो त्यत्रो 10 टोली हिँडिरहँदाखेरि पनि लुगाको भेटिएको छैन, त्यो डिलरमा विक्रेताकोमा जाँदाखेरि हामीले प्रत्यक्ष रूपमा पनि केही समय अगाडि त आफै नै बसेर पनि हाम्रै साथीहरूको सहजीकरण, नेपाल प्रहरीको सहजीकरणमा त्यो ग्यास वितरण गरेका पनि छौँ, त्यसले गर्दा 1-2 आएको जति सकिहाल्ने होइन, अनि हिजो आउने, कहिले कहिले फोन आउने, अनि हामी त्यो अनुसार त्यहाँ जाने, तुरन्त बाँड्न सहयोग गरिदिने हुँदाखेरि कृत्रिम अभाव चाहिँ भेटिएन। अब चिनीको हिसाबले हो भने चिनीहरूमा चाहिँ अलिअलि यो पछिल्लो समय विपदहरू बढ्दै गइसकेपछि आपूर्तिमा समस्या छ भन्ने कुराले गर्दाखेरि महँगी बढिरहेको छ, त्यसलाई पनि हामीले चाहिँ नियन्त्रण गर्नुपर्छ, पहिला जतिमा बेचिरहनु भएको थियो त्यति बेच्नुपर्छ भन्ने अनुरोध गरेका छौँ व्यवसायीसँगहरूलाई, तर कारवाही चाहिँ उहाँलाई पनि गर्न चाहिँ सकेका छैन।
2: हजुर, अब प्राय जसो जब यो विपदहरू अथवा बाढी पहिरो बर्खा लाग्छ तब बाटो अवरोध हुन्छ, सडक अवरोध हुन्छ, हामीले हरेक वर्ष भोग्ने नै गरेका छौँ। यस्ता बेलामा चाहिँ जब सडक अवरोध हुन्छ, ढुवानीमा समस्या भयो भनेर आपूर्तिमा कठिनाई परेको देखिन्छ र हामी भुक्तभोगी भइसकेका छौँ, किनभने हरेक वर्षको कुरा हो। यस्तो हामी भोगिरहँदाखेरि यहाँहरूको पूर्व तयारी हुँदैन, जस्तो अहिले 10-12 टोली नै खटेको भन्नुभयो, यस्तो हुन्छ भन्ने यहाँहरूको पूर्व तयारी, पूर्व योजनाले चाहिँ काम गर्दैन सर?
3: होइन, यो पूर्व तयारी नै हो खासमा, भने यस्तो पनि हो, हाम्रो काम भनेको चाहिँ बजारको मूल्य नियन्त्रण, हाम्रो मूल्य निर्धारण होइन, फेरि होइन, मूल्य निर्धारण गर्ने भन्ने चाहिँ सम्बन्धित उत्पादक जो छ उहाँले गर्नुहुन्छ या आपूर्तिकर्ताले गर्नुहुन्छ, हामीले अब त्यसको मूल्य निर्धारण गर्ने उहाँहरूको आफ्नो पाटो हुन्छन्, ढुवानी खर्च बढ्दाखेरि पक्कै पनि उहाँहरूले बढ्छ नै, उहाँहरूले वृद्धि गर्छ नै आफ्नो आफ्नो क्षेत्रबाट, हामीले चाहिँ मात्रै के हो भने पहिला जे तरिकाको थियो त्योभन्दा धेरै नबढाउनु, उपभोक्ता ठगिनु भएन, मारमा पर्नु भएन भनेर हामीले नियन्त्रणको लागि उहाँहरूलाई अनुरोध गर्ने हो, हाम्रो सचेतीकरण गर्ने हो, उहाँहरूलाई सहजीकरण गर्ने हो, हामीले पहिलेदेखि नै भयो, हामीले विभिन्न किसिमको कार्यक्रमहरू राखेर पनि गरिरहेकै हुन्छौँ, तर पनि अब कालोबजारी आउने कृति अवशेषमा गर्ने हुँदाखेरि कारवाहीको ठाउँ पनि छँदैछ हाम्रो, अनि त्यसले गर्दा हाम्रो नियमित कामै भएकोले गर्दाखेरि पूर्व तयारी पनि यसैमा हुन्छन् होइन। अझै हरेक वर्ष हाम्रो हरेक वर्ष नीतिगत रूपमा कार्यक्रमगत हितमा संरचनागत हिसाबले पनि हामी उहाँसँग चाहिँ व्यवसायहरूसँग प्रत्येक समय चाहिँ अब प्रत्येक दिनभन्दा पनि समय अनुसार चाहिँ हामीले उहाँसँग छलफल बैठक अन्तक्रिया सहजीकरण गर्ने काम चाहिँ हामीले पहिल्यै गरिरहेकै हुन्छौँ। तर तथापि अब त्यही त मार्केटमा कहिले कहिले यस्तो विपद आउँदा अर्थात् अलि बढी चाहिँ कहिले भन्दाखेरि चाडपर्व लक्षित हुनासाथ चाडपर्व आउनसाथ चाहिँ मूल्य वृद्धि हुने हुँदाखेरि हाम्रो एउटा चाहिँ ऐन अन्त एउटा सचिव श्रीमान सचिवज्यूको संयोजकत्वमा समिति पनि छ, त्यो समितिको बैठक बसेर हामीले के गर्छौँ त भनेर उहाँसँग निजी व्यवसायिक सङ्घहरूसँग पनि बस्छौँ, छलफल पनि गर्छौँ, यो पनि हामीले अहिले पनि गरिरहेकै छौँ।
2: यहाँहरूले अनुगमन चाहिँ उजुरीको आधारमा गर्नुहुन्छ कि स्थलगत रूपमा भेटिएको आधारमा गर्नुहुन्छ, उजुरी आउँछ कि आउँदैन, उपभोक्ताहरू कतिको सचेत हुनुहुन्छ नि?
3: एकदमै सचेत हुनुहुन्छ उपभोक्ताहरू भन्ने हामीलाई लाग्छ, किनभने अहिले चाहिँ जस्तो नेपाल सरकारले हेलो सरकार भनेर एउटा पोर्टल बनाएको छ, त्यस्तै हाम्रो वाणिज्य विभागको आफ्नै छ, वाणिज्य विभागको पनि हाम्रो आफ्नो क्युआर पनि छ, टोल फ्री नम्बर छ 1137, त्यस्तै गरेर हाम्रो वाट्सएप नम्बर, इमेल होइन क्युआरमा चाहिँ उहाँहरूले उजुरीहरू जहिले आउँछ, हाम्रो हरेक दिन 100 बढी चाहिँ उजुरीहरू आइराखेका हुन्छन् र हामीले त्यही उजुरीको आधारमा नै अनुगमन चाहिँ बढी गर्छौँ, उजुरीको आधारमा गर्छौँ र कारवाही पनि गर्छौँ। सँगसँगै हाम्रो चाहिँ उजुरीहरू कम हुँदा अथवा कहिले कहिले त्यस्तो भएन भने हाम्रो नियमित अनुगमनमा पनि हाम्रो क्षेत्र अनुसार जस्तो हामीले हरेक हप्तामा एउटा कुनै न कुनै सेक्टर तोकेर जस्तै खाद्यान्न भने खाद्यान्न गर्ने, यो समय खाद्यान्न गर्ने, यो समय लत्ता कपडाको, यो समय जुत्ता चप्पल, यो समय चाहिँ अब ग्यास तेल, र अहिले यो पछिल्लो 1-2 महिना चाहिँ हामीले बढी मात्रामा ग्यासमा फोकस भएको किनभने ग्यासको बढी इस्यु आयो, त्यो हिसाबले हाम्रो चाहिँ उजुरीको आधारमा पनि गर्छौँ र हाम्रो नियमित अनुगमन पनि गर्छौँ।
2: हजुर, पछिल्लो जब भदौ 10 यो विपदको समयमा देखिएको यो खाद्यान्नको अभाव अथवा ग्यासको यो चरम अभावमा यहाँहरूले अनुगमन गर्दाखेरि कति पाउनुभयो, यो कतिसम्मको सङ्ख्यामा यहाँहरूको अनुगमन कारवाही भयो विपद पछिको समयको पछिल्लो तथ्याङ्क भन्दा?
3: अब अहिले चाहिँ ठ्याक्कै तथ्याङ्क चाहिँ अब आज फेरि हाम्रो अफिस बिदा भएको गर्दा हामी त्यो अफिसमा तथ्याङ्क, तर अहिले यस्तो छ पछिल्लो समयमा हाम्रो आर्थिक वर्ष हिसाबको अथवा मासिक हाम्रो त्यो अब वेबसाइटबाट हामीले त्यो हाम्रो सिस्टमबाट निकाल्न मिल्छ, र जस्तो म गत वर्षको भन्यो भने गत वर्ष हामीले लगभग 3 करोड बराबर जरिवाना उठाएको थियौँ होइन, अनि लगभग 44 फर्महरूको अनुमान गरेका थियौँ काठमाडौँमा, भनेपछि अहिले हाम्रो चाहिँ अहिले यो आर्थिक नयाँ आर्थिक वर्ष भनेको साउन भदौ साउनदेखि सुरु भयो, त्यो भएर चाहिँ हाम्रो अहिले ठ्याक्कै यतिखेर चाहिँ मैले हजुरले भनेको अनुसार याद गर्न सकिनँ आज चाहिँ, तर त्यो अहिले त्योभन्दा बढी किन भन्दाखेरि हामीले पहिलाभन्दा धेरै टोली खटाइसकेपछि दिनमा नै हाम्रो लगभग एउटा टोलीले 7 मिनिमम एउटा टोलीले 7-6 हेर्छन्, भनेपछि 10 लगभग 60-70 चाहिँ फर्महरूको अनुमान हुन्छ, र एक दिनमा हामी अब कारवाहीको हिसाबले पनि 5-6 होइन 3 म्याक्सिमम् गर्न मिल्ने 20,000 त्यो हिसाबले चाहिँ गरिरहेका छौँ, र अहिले हामीलाई के अनुभूत भएको छ भने केही न केही चाहिँ हाम्रो बजार अनुगमनले पनि पछिल्लो समय हजुरलाई पनि एकदम जानकारी नै छ सबैले जानकारी एमआरपीको विषयमा यो म्याक्सिमम् रिटेल प्राइस अहिले पछिल्लो समयमा चाहिँ हरेक पसलमा जाँदाखेरि प्राय त्यो एमआरपी राख्ने चलन चाहिँ बढेको देखिन्छ, र त्यो अनि नागरिकहरू पनि एमआरपीमा अहिले हाम्रो पछिल्लो समयको उजुरी पनि खालि एमआरपी चाहिँ यति राखेको थियो तर त्योभन्दा बढी मलाई पैसा लियो भन्ने उजुरीहरू एकदम धेरै चाहिँ बढेको छ, त्यो हिसाबले हामीले एमआरपीभन्दा थोरै मात्रै बढेको भने पनि उहाँहरूलाई हामी कारवाही गर्छौँ, त्यो हिसाबले पनि सचेत पनि बढा भएको छ र सङ्ख्या पनि वृद्धि भएको छ।
1: हजुर अनिल सर, यहाँहरू बजार अनुगमनमा जाँदाखेरि पसलहरूसँग डाइरेक्ट गएर बुझ्नुहुन्छ सोध्नुहुन्छ, तर अधिकांश कतिपय पसलहरूलाई होइन नेपाल सरकारले दर्ता हुनुहोस् भनेर सूचना जारी गरेको थियो केही लगभग 1-1.5 वर्षको अगाडि कुरा, अनुगमनमा गइरहँदाखेरि त्यस्ता आधिकारिक पसलहरूलाई यहाँहरूले भेटाउनुहुन्छ कि कहिले काहीँ त्यस्ता त्यत्तिकै पसल सञ्चालक गर्ने अनि उहाँहरूले पनि बिक्री बन्डा गरेको पाउनुभयो के छ अनुगमन गरिरहँदाखेरि के पाउनुभयो यहाँले?
3: अनुगमनकर्ताहरू एकदम हजुरले एकदम राम्रो अनुगमनकर्ता हामी धेरै कुरा हेर्छौँ, त्योमध्ये हाम्रो एउटा चाहिँ हजुरले भनेकै जस्तो दर्ता प्रमाणपत्र अनुमति प्राप्त छ कि छैन उहाँले चाहिँ त्यो सम्बन्धित क्षेत्रबाट, अब अनुमति पनि अहिले स्थानीय सरकारले पनि दिन्छन्, घरेलुले दिन्छ, उद्योग विभागले दिन्छ, हामीले वाणिज्य विभागले दिन्छौँ, विभिन्न आफ्नो आफ्नो सेक्टर अनुसार हुन्छन्, अनि पहिलो चाहिँ हामीले कतै न कतैबाट उहाँले सरकारी निकायले अनुमति दिएको छ कि छैन हेर्छौँ, त्यो छैन भने पनि कारवाहीको उहाँ भागीदार हुन्छन्, त्यस्तै गरेर हामीले अनुगमनमा चाहिँ अघि नै भनेको थिएँ मैले म्याक्सिमम् रिटेल प्राइस अथवा लेबलिङ कुनै पनि वस्तु किन्दै गर्दाखेरि त्यो वस्तुमा लेबल हेर्ने भन्ने हाम्रो महत्त्वपूर्ण दायित्व छ, लेभलमा चाहिँ तपाईँको एमआरपी कसले उत्पादन गरेको या कसले आयात गरेको, कहिले म्यानुफ्याक्चर गरेको, कहिलेसम्म त्यो प्रयोग गर्न मिल्ने, कस कसले प्रयोग गर्न नहुने भन्ने प्रिकसनहरू लेखेको नलेखेको, होइन कति ग्राम हो कति मिलिलिटर हो भन्ने कुराहरू सबै हेर्छौँ। ती नभएमा एकदम ठुलो कारवाही त्यसमा हुन्छन्। अनि अर्को चाहिँ बिल विजक पनि हामी हेर्छौँ। अब बिल विजक जस्तै उहाँले खरिद गरेको मूल्य र बिक्री गरेको मूल्यको अन्तर हेर्छौँ हामी। जस्तै उहाँले कहाँबाट बिक्री, उहाँ किन्ने मान्छेले पनि काहीँ न काहीँ त्यो, जस्तै बेच्ने मान्छेले पनि कुनै न कुनै ठाउँबाट त किनेर लिएको हुन्छ भने चाहिँ उहाँसँग खरिद बिक्री बिल हेर्छौँ, खरिद बिल हेर्छौँ र उहाँले कसैलाई बेचेपछि त्यो बिल कतिमा बेच्यो त्यो पनि हेर्छौँ। त्यो दुईटै भएन भने पनि उहाँहरूले कारवाही गर्नुपर्छ।
2: हजुर अनिल सर, अब अन्तिममा जस्तो नेपाल आयल निगमले भन्नुहुन्छ ग्यासको बिस्तारै सहज रूपले ढुवानी अब बिस्तारै हुन्छ, बाटोको एकतर्फी सुचारू दुईतर्फी सुचारू यो अवरोध हटेसँगै सहज हुन्छ भन्नुभयो। यहाँले पनि हामी अनुगमन गरिरहेका छौँ भन्नुभयो। उपभोक्ताले अब बुझ्ने के ग्यासकै विशेष अब अहिले प्राथमिकता पनि भएको हुँदा उपभोक्ताले के कुराले अब ढुक्क हुने के हुँदैछ भनेर कसरी बुझ्ने?
3: यो विषयमा त अघि हजुरले भन्नुभयो, अहिले नेपाल आयल निगमबाट पनि उहाँले भनिसक्नुभयो, मैले पनि हामीले फिल गरेको र हामीले देखेको अहिलेको तथ्य के हो भने ग्यासको आपूर्तिमा अहिलेसम्म विदेशबाट भारतबाट ग्यास ल्याउनु पर्ने समस्या देखिएको छैन। नेपालमा जति आपूर्ति हुनुपर्ने त्योभन्दा अलिकति बढी नै आपूर्ति भएको भनेर नेपाल आयल निगमले दिएको तथ्याङ्क छ। पछि हाम्रो चाहिँ यहाँ वितरण मोडालिटीमा अलिकति अस्ति समस्या देखिएको थियो आधा सिलिन्डर र फुल सिलिन्डरको विषयमा। अहिले पछिल्लो समयमा विवाद आइसकेपछि चाहिँ अब फेरि बाटोमा रोकियो, त्यसले गर्दा बाटो बनिसकेपछि पक्कै पनि सबै त्यो किसिमको बुलेटहरू नै काठमाडौँमा आउने, आफ्नो काठमाडौँ नभएको उद्योग कम्पनीमा आउने, त्यहाँबाट चाहिँ प्रत्येक डिलरमा या विक्रेता ग्यास विक्रेतासम्म पुग्यो भने र पुग्नुपर्छ पुग्छ नै भन्ने हो। त्यो पुगेपछि चाहिँ हाम्रो आम उपभोक्ताले चाहिँ सहजमा ग्यास लिन सक्छौँ, प्राप्त गर्न सक्छौँ। र त्यसमा मेरो अनुरोध पनि के हो भने हामीले अहिले धेरै अब एकदम सर्टेज अहिले सबैभन्दा समस्या हामीलाई धेरै उजुरी आएको चाहिँ विद्यार्थीहरूबाट, जो विद्यार्थीहरू हुनुहुन्छ उहाँहरूलाईबाट चाहिँ अब एउटा सिलिन्डर हुन्छ घरमा अनि उहाँ सकिएपछि समस्या भएको धेरै हामीले फिल गरे, हामीले अब त्यो खालको सुनाएको छ भने चाहिँ अहिले हामीले अनुरोध के भने आम उपभोक्तालाई सकेसम्म आफ्नो घरमा पनि हामीले धेरै स्टक नराखौँ, होइन किनकि त्यो दसैँ तिहार आउँदैछ अब भनेर हामीले स्टक राख्ने हाम्रो प्रचलन पनि बढेको देखियो। त्यसले गर्दा त्यो नराख्दाखेरि आफूलाई पुग्ने ठिक ठिक र दुई महिना पछाडि एक महिना पछाडि चाहिँ सहज हुने भएकोले गर्दा अहिलेलाई सहज वातावरण निर्माण गर्नको लागि चाहिँ आफूसँग धेरै स्टक नराखी सबैलाई समान वितरणको हिसाबले समान प्राप्तिको हिसाबले चाहिँ सोच्न सक्यो भने सबैलाई ग्यास सहज रूपमा प्राप्त हुन्छ भन्ने चाहिँ हाम्रो बुझाइ छ।
2: हजुर हस्, यहाँहरूको बजार अनुगमन सबैलाई सहज हुने गरेर होस् र कारवाहीको कुराहरू पनि सार्वजनिक अलि बढी नै होस्, हामी पनि कारवाही र अनुगमन भइरहेको छ, सहज बनाउने प्रयास भइरहेको छ भनेर सहजीकरण गर्ने नै छौँ। समय दिनुभएकोमा हार्दिक आभार यहाँलाई।
3: हस् धन्यवाद, हुन्छ।
2: हजुर उहाँ हुनुहुन्थ्यो वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सूचना अधिकारी अनिल खिराती। हामीले रसुवा बाढी पछिको समयमा के कसरी राहत उद्धारको काम भइरहेको छ, पुनर्स्थापन केन्द्र विशेष होल्डिङ सेन्टरहरूमा के कसरी राखिएको छ, त्यहाँ उमेर समूह अनुसारको हेरचाह कसरी भइरहेको छ, ती कुराहरू पनि समेटिरहेका छौँ। यो क्रममा भने हामीले रेड क्रस सोसाइटी नेपाल काठमाडौँ जिल्ला अध्यक्ष श्यामकाजी डोटेललाई सम्पर्कमा जोडेका छौँ। उहाँले विशेष गरी काठमाडौँमा रहेका होल्डिङ सेन्टरहरूमा के कसो भइरहेको छ, सहजीकरण सहयोग र त्यहाँको व्यवस्थापनमा पनि एक आपसमा त्यहाँ जो सरोकारवालाहरू हुन्छ उहाँहरूसँग कुराकानी गरिरहनु भएको छ। हजुर श्यामकाजी सर।
4: हजुर नमस्कार मनिकाजी।
2: हजुर एकैछिन कुरायौँ हामीले, अहिले अब यहाँ होल्डिङ सेन्टरमा पनि गइरहनु भएको छ निरन्तर, काठमाडौँमा रहेका जो बाढी पीडितहरू हुनुहुन्छ उहाँहरूलाई राखिएको व्यवस्था यहाँले कस्तो पाउनु भएको छ?
4: विशेष गरेर यो चाहिँ नि भदौ 10 गतेको भोटेकोसीको बाढी आइसकेपछि जब त्यहाँ अब हाम्रो रसुवा नुवाकोट धादिङ त प्रभावित भए नै तर त्यसका केही प्रभावहरू अहिले काठमाडौँ जिल्ला अन्तर्गत पनि देखिन थालेका छन्। त्यहाँका अधिकांश जो प्रभावितहरू हुनुहुन्छ, जो काठमाडौँसम्म आउनु सक्नु भएको छ, जस्तो चाहिँ नि आफ्नो सम्पर्क अरू चाहिँ जो आफ्नो परिवारहरू काठमाडौँमा आउनुहुन्छ, अथवा चाहिँ नि रसुवाको गोसेगुण्ड गाउँपालिका होस् अथवा चाहिँ नि आमा ठिङ गाउँपालिका उत्तरगया गाउँपालिकाका बासिन्दा किन नहुन्, उहाँहरू जसलाई चाहिँ नि लिफ्ट भएर हेलिलिफ्ट भएर जो काठमाडौँ आएर विभिन्न सेन्टरमा अहिले बसिरहनु भएको अवस्था छ, अहिले हाम्रो लेटेस्ट चाहिँ जानकारीमा भएअनुसारबाट अहिले चाहिँ नि त्यसरी आउनुभएका साथीहरू जो त्यसरी आउनुभएका पीडितहरू हुन्छ उहाँलाई चाहिँ नि उहाँको के अरे रसुवा सम्पर्क समाज अथवा नेपाल सरकारले समन्वय गरेर काठमाडौँको नागार्जुन नगरपालिकामा रहेको येलो गुम्बा, त्यसपछि गएर काठमाडौँ महानगरपालिका वडा नम्बर 15 रहेको मुस्ताङ गुम्बा, त्यसै गरिकन चाहिँ नि 15 सोमुमै रहेको नेपाल बौद्ध धर्म सेवा सङ्घ भन्ने छ, त्यो अफ एउटा चाहिँ कार्यालय छ, त्यो कार्यालयको सभा हलहरूमा पनि अहिले चाहिँ नि त्यसरी प्रभावित व्यक्तिहरू जो हुनुहुन्छ पीडितहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ त्यहाँ ल्याएर राखेको अवस्था छ। यसरी सरसर्ती हेर्दाखेरि अहिले अब काठमाडौँ जिल्लामा रहेर पनि हामीले चाहिँ त्यो खालको चाहिँ सेवा यस्तो पीडित सेवा दिनपर्ने चाहिँ हामीले चाहिँ पाएका छौँ, र जुन दिन काठमाडौँको येलो गुम्बामा त्यहाँका पीडितहरू लिएर आइयो सुरुमा गर्दाखेरि गोसेकुण्ड गाउँपालिकाका जो प्रभावितहरू हुनुहुन्थ्यो उहाँहरूलाई लिएर आइएको थियो, हामीले त्यो सुरुको दिनदेखि नै उहाँहरूको लागि रेडक्रसबाट उपलब्ध हुन सक्ने यो चाहिँ नन खाद्य सामग्रीहरू ब्ल्याङ्केट भयो म्याट्रेस भयो अनि त्यसपछि सामाजिक परामर्शका सेवाहरू र त्यस्तो खालको चाहिँ सेवाहरू हामीले त्यहाँ उपलब्ध गराउँदै आइरहेका छौँ।
2: हजुर, यहाँहरूले सहयोग सामग्री उपलब्ध गराएर अग्रस्थानमा रहेर सेवा गरिरहँदा काठमाडौँमा रहेका प्रभावित र नुवाकोट रसुवामा रहेका प्रभावितको आवश्यकता फरक हुनसक्छ, काठमाडौँको लागि बाँडिएका राहतका सामग्रीहरू त्यसपछि जिल्लामा पुर्याइएका सामग्रीहरूमा के भिन्नता पाउनु भएको छ नि?
4: निश्चित रूपमा हेर्नुहोस् अहिले चाहिँ अब हामीले मैले अघि भने अब बाढी रसुवा नुवाकोट धादिङतिर प्रभावित भयो राहत सामग्रीहरू सबै व्यक्तिगत रूपमा उतातिर नै धेरै गए, तर अहिले मैले ठ्याक्कै सङ्ख्या भन्नुपर्दाखेरि टेम्पिटिभली मैले ठ्याक्कै त भन्न सकिनँ, नुवाकोट र रसुवाको लगभग 1000 जति व्यक्तिहरू अहिले काठमाडौँको विभिन्न ठाउँमा हुनुहुन्छ। यहाँलाई म एउटा अत्याधै दुःखद खालको चाहिँ क्षण मैले बताउँछु, हिजोको घटना हो कि अब नुवाकोटबाट एउटा डङ्गोल परिवारको उहाँहरूको चाहिँ नि 18 मान्छेहरू चाहिँ दिवंगत हुनुभएको थियो रहेछ, उहाँहरूको चाहिँ 7 बसेर क्रिया गरिराख्नु भएको थियो यो चाहिँ नि टुम्बा राईको एउटा क्रियापुत्री भवनमा होइन, तर उहाँहरूलाई अब त्यस्तो खालको उहाँको राहत त उहाँ गयो होला, तर उहाँहरूको आवश्यकता कहाँ थियो त भन्दाखेरि उहाँहरू जो बसेर आउनुभयो आफ्नो चाहिँ धर्म अनुसारको क्रिया गर्न आउनुभयो उहाँ चाहिँ यहाँ काठमाडौँमा रहनुहुन्थ्यो, र त्यो उहाँहरूलाई पनि हामीले काठमाडौँ जिल्लाको चाहिँ हामीले उहाँलाई सपोर्ट गरेका थियौँ। त्यसै गरिकन शोभा भगवतीमा रहेको क्रियापुत्री भवनमा पनि त्यहाँ पनि 5 परिवारहरू रहनु भएको थियो होइन, उहाँहरूका पनि धेरै आफन्तहरू भित्र त्यहाँ रहनु भएको थियो, हामी त्यो ठाउँमा पनि गएर कामहरू गरिरहेका छौँ। त्यसै गरिकन तारकेश्वर यो हाम्रो नगरपालिकाको माथि यो दलाङभन्दा पनि माथिको ठाउँहरूमा त्यहाँ विभिन्न खालको चाहिने टहराहरू भाँडामा लिएर अहिले त्यहाँ उहाँबाट आउनुभएका प्रभावितहरू त्यहाँ बसिरहनु भएको छ, उहाँहरूलाई पनि हामी चाहिने हामीसँग भएको नन फुड आइटम र अरू दाताहरूले हामीले जिल्ला शाखालाई उपलब्ध गराएका फुड आइटमहरू कम्तीमा पनि 1 महिनासम्मलाई पुगोस् भन्ने उद्देश्यले हामीले ती परिवारसँग पुगोस् भनेर हामी काम गरिरहेको अवस्था छ। र अहिले भर्खरै पनि यहाँले कुरा गर्नुभन्दा अगाडि पनि एकछिन अगाडि नेपाल बौद्ध धर्म सेवा सङ्घ भन्ने चाहिँ हाम्रो स्वयम्मा छ, म त्यहाँ गएर भिजिट गरेर आएको थिएँ, त्यहाँ अहिले 85 मानिसहरू त्यहाँ रहनु भएको छ, र आजको दिन भनेको उहाँहरूको चाहिँ यो धर्म अनुसारबाट दोस्रो हप्ता भएको हुनाले पूजा आजा गर्नुपर्ने भएको हुनाले धेरै पीडितहरू चाहिँ त्यो पूजा आजामा चाहनु हुनुहुन्छ आज, र उहाँहरूसँग भोलिबाट हामी चाहिँ अझै बढी नजिकमा गएर सम्पर्क गर्न सक्छौँ। हामीले त्यहाँको समस्याहरू बुझेका थियौँ, उहाँहरूले भन्नुभयो त्यहाँ अब बच्चाहरू बालबालिकाहरू हुनुहुन्छ महिलाहरू हुनुहुन्छ, अब सबै ठाउँमा हलमा कमनमा राख्दाखेरि बाथरुम एउटै छ, कतिलाई इन्फेक्सन हुनसक्छ, त्यसले गर्दा यी सरसफाइका कुराहरूमा पनि हामीले ध्यान दिनुपर्ने जरुरी छ। यसमा अगाडिको सोसाइटी काठमाडौँ जिल्ला शाखाले कसरी काम गर्न सकिन्छ हामी त्यो बारेमा अहिले एकछिनमा छलफल गर्छौँ, र त्यहाँ बसेका जुन भाइ बहिनीहरू हुन्छ विद्यार्थीहरू हुनुहुन्छ उहाँहरूको पढाइ छुटेको अवस्था छ, अब उहाँहरूलाई चाहिँ कसरी पढाउने भन्ने कुरा पनि एउटा ठुलो समस्या छ। यो विषयमा राज्यले आफ्नो खालको सम्बोधन त गर्ला, तर त्यो सम्बोधन नहुँदाखेरिको बिचको अवधिमा पनि यदि रेड क्रस सोसाइटीले कुनै खालको चाहिँ सामूहिक रूपमा उहाँहरूलाई चाहिँ नि शिक्षा दिएर इन्गेज गराउन सकिन्छ कि त्यो बारेमा पनि हामी सोचिरहेको अवस्था छ। यसरी एउटा काम चाहिँ हामी गरिरहेको अवस्था अहिले।
1: हजुर श्याम सर, रेड क्रस आफैमा एउटा समाज सेवामा लागिरहने संस्था र त्यसको अध्यक्षता यहाँले ग्रहण गरिरहँदाखेरि र यहाँ अहिले नागार्जुनको मुस्ताङ एल्लो त्यसै गरी स्वयम्भू लगायतका थुप्रै ठाउँमा गएको यहाँले अनुगमन गर्दै र के गर्न सकिन्छ भनेर पुगिरहँदाखेरि र सहयोगी हातहरूले पनि एक प्रकारले सहयोगदाताहरूले सहयोग दिइरहँदाखेरि त्यहाँ पुग्नु र सहयोगको सहयोगीहरू अगाडि बढ्नुमा पनि आफ्नो आफ्नो तरिकाले बढेको पनि पाएको छ. तपाईँ त्यहाँ पुग्दाखेरि चाहिँ एकदम खड्केको र नभई नहुने यो चाहिन्छ है यो चाहिँ आए हुन्थ्यो भन्ने खालको के पाउनुभयो अवस्था?
4: यसको विभिन्न फरक फरक प्रकृतिको मैले चाहिँ भेटेको छु. मैले चाहिँ विशेष गरेर म काश्मीर जिल्लाको सभापति भएको कारणले मैले काश्मीर जिल्लाभरिको टेरिटोरी मैले हेर्नुपर्ने मेरो चाहिँ वैधानिक दायित्व हो. अब हिजो मैले यहाँलाई भने कतिपय ठाउँमा क्रिया बसेको ठाउँमा गफ गर्ने मान्छे पनि उहाँहरूसँग छैन, होइन? त्यो आफ्नो खालको एउटा पीडाबाट मानवीय पीडा त्यहाँ पनि छैन, होइन? उहाँहरूको आफ्नो खालको निड्स त छ, सबै कुराको निड्स छ. अब उहाँहरू अब त्यहाँबाट क्रिया गरेर निस्किसकेपछि उहाँहरू गएर बस्ने कहाँ, होइन? के खाने उहाँहरूको त छैन नि त, कुनै ठाउँ छैन. सबै घर जग्गाहरू चाहिँ बगर बनेर गएको अवस्था छ. अब घरमा कमाउने मान्छे बितेको छ, होइन? उहाँहरूको चाहिँ कसरी आर्जन गरेर खाने, होइन? कहाँ गएर बस्ने, होइन? अब भोलिको दिनमा के गर्ने, होइन? त्यो उहाँलाई त्यस्तो खालको मानसिक खालको समस्याहरू पनि छ. त्यसले गर्दाखेरि त्यस्तो मानसिक खालको समस्याहरूमा पनि हामीले कसैहरू काम गरिरहेका छौँ. र अहिले होल्डिङ सेन्टरमा विशेष गरेर हामीले चाहिँ नि काठमाडौँको चाहिँ येलो गुम्बा र मुस्ताङ गुम्बामा उहाँहरूलाई राहत सामग्रीको त्यस्तो खालको आवश्यकता छैन. उहाँहरू भन्दाखेरि चाहिँ त्यति ठुलो जनसङ्ख्यालाई खाना पकाएर खुवाउनुको लागि हामीलाई ग्यासकै समस्या छ, तपाईँहरूले यसमा के सपोर्ट गरिदिनुहुन्छ भने चाहिँ उहाँले कुरा गर्नुहुन्छ, होइन? त्यो खालको चाहिँ छ, उहाँहरूसँग खाद्यान्न छ. तर यो नेपाल बौद्ध धर्म सेवा सङ्घमा जाँदाखेरि चाहिँ उहाँलाई सबै कुरा चाहिएको छ. अब उहाँलाई चाहिँ नि उन्ने ओछुनीदेखि लिएर खानेकुराहरूदेखि लिएर सबै कुराहरू उहाँले चाहिएको छ भन्ने कुरा गर्नुभयो. र उहाँले आज मलाई एउटा के कुरा गर्नुभयो भने यो बौद्ध सेवा सङ्घमा बसेको चाहिँ नि सम्भवत आज बेलुकासम्म उहाँहरूलाई अन्य राम्रो ठाउँमा चाहिँ सिफ्ट गर्न सकियो भने त्यहाँ चाहिँ बरु तलैबाट चाहिँ नि एउटा सेवा गर्ने जस्तो उहाँले कुरा गर्नुभएको छ. अब अहिलेकोमा हामीले रेड क्रसले चाहिँ उहाँहरूको निड बुझ्ने, अब महिलाहरूको आफ्नै खालको चाहिँ नि निडहरू हुन्छ, बच्चाहरूको आफ्नै खालको निडहरू हुन्छ, हामीले त्योहरू पत्ता लगाएर हामीले हुनेसम्मको रेड क्रस सोसाइटी हामीले केन्द्रबाट प्राप्त गरेका सामग्री होस् अथवा जिल्ला शाखामा विभिन्न दाताहरूले दिनुभएको सामग्री होस् त्यसलाई चाहिँ हामीले उहाँहरूसम्म चाहिँ पुर्याइरहेका छौँ.
2: हजुर, यहाँ त त्यहाँ सरोकारवाला व्यक्तिहरूसँग पनि छलफलमा हुनुहुन्छ, यहाँहरूले आफ्नो पनि अबको प्राथमिकता राख्नु भएको होला. अब कसरी अगाडि बढ्दैछ? यहाँले अघि जस्तो दीर्घकालीन व्यवस्थाका कुराहरू पनि जोड्नुभयो, अब कसरी अगाडि बढ्ने भनेर रेड क्रसले पनि अब के रणनीति के हुनसक्छ?
4: अब अहिले चाहिँ ठ्याक्कै यो प्रभावित क्षेत्रमा हाम्रो नुवाकोट जिल्ला शाखा, रोसा जिल्ला शाखा, धादिङ जिल्ला शाखाहरूमा अत्यन्तै क्रियाशील भएर त्यहाँ साथी लाग्नु भएको छ. हाम्रो भोलिन्टियर साथीहरूले असाध्यै ठुलो योगदान गरेर लगाइराख्नु भएको छ, यहाँले देखि पनि राख्नु भएको होला. अब यो अहिले चाहिँ फर्स्ट फेजमा चाहिँ अब हाम्रो यो उद्धारकै क्रममा र उहाँहरूले चाहिँ कसरी सुरक्षित राख्ने र होल्डिङ सेन्टरसम्म केही समयलाई कसरी सुरक्षित राख्ने भन्नेमै सबैको ध्यान केन्द्रित भएको छ. अब दीर्घकालीन रूपमा अब नेपाल सरकारले बनाएको योजना हुन्छ, त्यो योजनामा रेड क्रसले चाहिँ सरकारलाई कसरी सहयोग गर्ने भन्ने खालको त्यो बेलामा एउटा डिसिजन होला नै. तर अबको अवस्थामा हामीले यो जुन नेपालमा भएका यस्ता प्राकृतिक विपत्तिहरूलाई हेर्ने हो भने अबको हाम्रो चाहिँ विकास मोडालिटी होस् अथवा चाहिँ सहरी सहर चाहिँ जुन खालको चाहिँ हामीले व्यवस्थापन गर्छौँ, सहर बनाउँछौँ, बजार बनाउँछौँ, बाटोघाटो बनाउँछौँ, त्यो बारेमा चाहिँ एउटा राम्रै दीर्घकालीन सोच राखेर अगाडि बढ्नुपर्छ जस्तो मलाई लाग्छ.
2: हजुर श्याम सर, जानकारी गराइदिनु भयो, धेरै धेरै धन्यवाद यहाँलाई.
4: धन्यवाद मनिकाजी.
2: उहाँ हुनुहुन्थ्यो नेपाल रेड क्रस सोसाइटी काठमाडौँ जिल्ला शाखा अध्यक्ष श्यामकाजी डोटेल. काठमाडौँमा रहेका आश्रयस्थलहरूमा के कस्तो अवस्था छ, त्यहाँको राहत व्यवस्थापनदेखि लिएर अबको आवश्यकता के हुनसक्छ उहाँले
1: मनिकाजी. जस्तै श्याम सरले भने जस्तै अहिले उहाँले पनि खड्केको कुरा जहाँ जहाँ आश्रयस्थलमा पुग्नुभयो, होइन, खड्केको कुरा भनेको ग्यासकै रहेछ. अन्तिममा चाहिँ हामीलाई सबै कुरा पुगिरहेछ तर ग्यासको अभाव छ भन्ने एउटा कुरा रह्यो. अर्को कुरा भनेको जुन क्रिया बस्नुभएका व्यक्तिहरूको चाहिँ आफन्तहरू यदि हुनुहुन्छ भने उहाँहरूको साथमा गइदिनु होला भन्ने आग्रह पनि गरौँ, किनकि एक्लो महसुस भएको पनि, एक्लो उहाँहरू मात्रै बस्नु भएको छ, उहाँसँग गफ गर्ने मान्छे पनि नहुँदाखेरि अझ मनोपरामर्शलाई जोड दिनुपर्ने कुरा पनि आउनसक्छ. त्यस कारण पनि आफन्तहरू चाहिँ गएर कुराकानी गर्दा उहाँलाई ढाडस दिँदाखेरि केही सान्त्वना हुन्छ भन्ने खालको भाव प्रकट गर्नुभयो।
2: हामीले स्थानीयहरूसँग पनि कुरा गर्यौँ, 10 बजेको समयमा के छ नुवाकोटमा भनेर त्यहाँ बुझ्यौँ। स्थानीयहरूसँग कुराकानी गरिरहँदाको कुरासँगै अहिले भने स्थलगत रूपमै पुग्नुभएका रेडियो नेपालका उपनिर्देशक गोकर्ण रेग्मी हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। उहाँले के देख्नुभयो अहिले जुन व्यवस्था गरिएको छ, राज्यले गरिरहेको व्यवस्थालाई कसरी हेरिरहनु भएको छ, कुराकानी गर्ने प्रयासमा छौँ। हजुर गोकर्ण सर,
5: हेलो मनोजी,
2: हजुर अहिले यहाँ कहाँ हुनुहुन्छ?
5: म यो चलन चल्तीको नामले सुनिने बेत्रावती भन्ने ठाउँमा छु। यसलाई एउटा पलेको खोला र त्रिशुली नदीको सङ्गम जो हिन्दू धर्मावलम्बीहरूको पवित्र स्थल हो र यहाँ पुण्यको काम गर्ने, आफ्ना पितृका काम गर्नको लागि, श्राद्ध गर्नको लागि आउनेको घुइँचो पनि हुन्थ्यो र यसलाई उत्तर गयाको नामबाट चिनिन्छ धार्मिक दृष्टिकोणले। त्यो ठाउँमा छु, कुनै बेला निकै गुलजार भूमि थियो, यो अहिले प्राय सबै बगर मात्रै छ र एउटा परिचयात्मक रूपमा घन्टाघर छिन्न उभिएको छ, तर समय नदिने गरी म त्यो ठाउँमा चाहिँ अहिले बसिरहेका छु।
2: हजुर, यहाँले एउटा दृश्य देख्नुहुन्थ्यो, त्यहाँ कैद गरिएका, त्यहाँबाट रिपोर्टिङ गरिएका दृश्य देख्दा र आफ्नै आँखाले अहिले त्यहाँ दृश्य देख्दाखेरिको फरक के पाउनुभयो?
5: अब यसमा कति क्षति भयो भन्ने कुरा नै आकलन भइसकेको छैन। भौतिक क्षतिको कुरा त अब त्यसको कुनै लेखाजोखा नै छैन। मानवीय क्षति पनि भग्नावशेषमा त्यहाँ भएको छ भन्ने स्थानीयहरूको भनाइ छ, दाबी छ र केही पुगिएका अर्धदेखिएका घरहरू छन् र त्यसलाई अब उत्खनन गर्नुपर्छ, पतल्नुपर्छ भनेर सुरक्षा निकायले कर्मशः त्यस्ता शङ्कास्पद र स्थानीयले भनेका घरहरू उत्खनन गर्ने कार्यहरू जारी भएको छ। त्यसको साथसाथै एकातिर यो पलेखु खोलाको साइडतिर पुरै बस्ती बगर भएको छ, जहाँ पहिले बजार थियो भने त्यसको पल्लोपट्टि केही घरहरू र केही बस्तीहरू बाँकी छन्। ती मानिसहरूको यथा स्थानमा बसेका पनि छन्, तर त्यो एक किसिमको टापु बनेर बसेको छ। त्यहाँको मानिस जाने ठाउँ कहीँ पनि छैन, कतै जान पनि उनीहरूका निकास छैन र तिनीहरू एक किसिमको नजरबन्दको रूपमा बसेका छन्। अहिलेसम्म त त्यसलाई हेलिकप्टरबाट उद्धार गरी राहत सामग्रीहरू दिएको छ, लगाइएको छ। अब त्यहाँ तत्काल बाटो जोडेर नजिकको कुनै सहर बजारसँग जोड्नुपर्ने टटकारो आवश्यकता छ, त्यो एउटा कुरा भयो। र अहिले महत्त्वपूर्ण कुरा के भने, यो विदुरको त्रिशुली पछाडि म बाइपासको बाटो हुँदै हुँदै यो भैँसी भन्ने ठाउँसम्म आएर त्यहाँबाट अहिले दुईवटा डोजरहरू द्रुत गतिमा यो बेत्रावतीसम्म ट्र्याक खोल्नको लागि कसिरहेका छ। र तर कस्तो छ भने दलदल निकै छ, मानिसहरू हिँड्ने बेला पनि एक फिट जति त्यो बालुवामा खुट्टाहरू दब्ने स्थिति छ। तथापि डोजरहरू अगाडि बढिरहेको र ट्र्याक खोलिया छ। ट्र्याक खोल्ने काम चाहिँ अब एक साताभित्रमा बेत्रावतीसम्ममा पुग्छ भन्ने आशा गर्न सकिन्छ। भन्नुभएको
2: हजुर, यहाँले भैँसे पुगेको कुरा गर्नुभयो, यहाँको पृष्ठभूमिमा कतै हिँडिरहेको जस्तो पछाडि केही आवाज आइरहेको छ, यहाँ भैँसेसम्म कसरी पुग्नुभयो, त्यहाँको सडक मार्ग कस्तो रहेछ?
5: भैँसेसम्म त्यहाँ विदुर त्रिशुलीबाट वैकल्पिक बाटो छ, गाउँले गाउँ जाने बाटो, त्यो वैकल्पिक बाटो प्रयोग गरेर ओह्रालो झरेपछि भैँसेसम्म मोटरसाइकलमा आउन सकिन्छ। भैँसेबाट गरी 45 मिनट 1 घन्टा जति हिँड्यो भने बेत्रावतीको यो दोसातमा आउन सकिन्छ। तर त्यो त्यही भैँसेदेखि दोसातमा आउनसम्मको लागि डोजरहरूले ट्र्याक खोल्ने काम भइरहेको छ। तर त्यहाँ मैले अघि पनि भने कि दलदल हुने माटो बालुवाको कारणले त्यो ट्र्याक खोल्दाखेरि पनि पैदल हिँड्न पनि अहिले सहज छैन।
2: हजुर, आज यो अहिलेको कुराकानीमा हामीले ग्यासको कुरा गऱ्यौँ, खाद्यान्नको कुरा गऱ्यौँ, त्यहाँ तपाईँ पुगिरहँदा यो दैनिक आवश्यकताका कुराहरूको परिपूर्ति कसरी भएको पाउनुहुन्छ? बजार खोल्न सकेको छ कि छैन?
5: बजार भन्ने त छँदै छैन, केही पनि छैन। अब त्यही भएर मैले अघि भने एकातिर भएको बस्ती पनि त्यो नाकाबन्दी बिहोरेको जसरी बसेको छ, त्यसलाई अहिले सुरक्षा निकायले र केही उद्धार गर्नेहरूले नै वैकल्पिक उपायबाट ल्याएर राहत सामग्रीहरू उपलब्ध गराएको भन्ने बुझियो। तर उनीहरूको अब यो दैनिकी चलाउनको लागि, उनीहरूलाई बजार जोड्नको लागि तत्काल बजारसँग जोड्नुपर्ने टटकारो आवश्यकता छ बसेका घरहरू लाई भने। अब बाँकीमा त जनताहरू छैनन्, मान्छे पनि छैनन्, देखिँदैन, यहाँ खण्डहर मात्रै छ, केही पनि छैन। अब यसको मुख्य उद्देश्य यो ट्र्याक खोल्नुको उद्देश्य चाइना नाकालाई सहज बनाइकन फेरि एउटा लाइफ लाइन बनाउने भन्ने उद्देश्य होला र यो ट्र्याक बनाउने काम चाहिँ द्रुत गतिमा अगाडि बढेको छ।
2: हजुर, अब यहाँले के देख्नुहुन्छ? त्यहाँसम्म पुगेर स्थलगत रूपमा आफ्नै आँखाले त्यहाँको अभाव, त्यहाँ भोगिरहेको बाध्यता, त्यो प्राकृतिक विपत्तिको अवस्था देख्दाखेरि अब के गर्नुपर्छ जस्तो यहाँलाई लाग्छ नि?
5: सबैभन्दा पहिले त विद्यालयहरू अस्त व्यस्त छ, विद्यालयका विद्यार्थीहरू सबै होल्डिङ सेक्टरमा लगेर राखिएको छ। अब विद्यालय कसरी सञ्चालन गर्ने हो र स्कुल सञ्चालन गरेर उनीहरूका फेरि जीवनतिर फर्काउने हो, त्यो अहिले तत्काल अब यो किसिमको पहिलो चरणको राहत उद्धारका कामहरू करिब करिब सकिएका छन् र केही उत्खनन गर्नुपर्ने बाँकीहरू बाहेक अन्य राहत उत्थानका कुराहरू चाहिँ छ। तर अब होल्डिङ सेक्टरमा बसालिरहेर साध्य हुँदैन, भएका भवनहरू भत्किएका छन्, स्कुल भवनहरू पनि बस्न नसक्ने छन्। अब त्यो मर्ज गरेर हुन्छ कि कहाँनिर नजिकका स्कुलहरूमा लग्नु पर्ने हुन्छ? सबभन्दा पहिले बालबालिकाको पढाइलाई महत्त्वपूर्ण ढङ्गले हेर्नुपर्छ र रोगी बिरामी अथवा अशक्तहरूलाई सुरक्षित स्थलमा लगेर उनीहरूले अब आफ्नो दीर्घ जीवन कसरी अगाडि बढाउने, स्वास्थ्य जीवन कसरी पाउने भन्ने कुराहरूको लागि कुनै स्थापनाको कार्यलाई अगाडि बढाउनु पर्ने आवश्यकता देखिन्छ। अनुराधी
2: हजुर, त्यहाँको वस्तुस्थिति बारे जानकारी गराइदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद, सुरक्षित रहनुहोला।
5: धन्यवाद।
1: हजुर मनकाजी, अहिले हामीसँग हुनुहुन्थ्यो हाम्रा उपनिर्देशक गोकर्ण रेग्मी। उहाँ स्थलगत जहाँ घटना घटेको छ त्यहाँ पुग्दाखेरि देखेका कुरासँग जोडियौँ हामी उहाँसँग। वास्तवमा अहिले यति बेला त्यो स्थानको हाम्रो इतिहासका थुप्रै कुराहरू गुमाएको छौँ। तीर्थस्थलका कुरा जोड्दै हुनुहुन्थ्यो, तीर्थस्थल गुमाएका छौँ, त्यसै गरी धेरै आफन्त गुमायौँ, बाँचेका व्यक्तिहरूको घरबार सबै गुमेको छ, सबै अवस्था भयावह भयो।
2: हजुर,
1: यसलाई सामना गर्नको लागि हामी सब नेपाली एक भएरै अगाडि लागेको अवस्था पनि छ।
2: यो तीर्थस्थलको कुरा गर्दाखेरि तीर्थस्थलहरू पनि विपत्तिमा परेका छन्, तर हाम्रो आस्था नमरोस्, हाम्रो एउटा विश्वास आशा नमरोस्।
1: हजुर, यही भनाइ सँगसँगै अब भने आजको यो विशेष बसाइबाट हामी छुट्टिने बेला भइसकेको छ। हामीलाई सम्झन गर्नुहुने विमल गेवाली, त्यसै गरी साथमा रहनुहुने
2: सरोज
1: रिजाल, भानुभक्त खड्का, शान्ति राणा, त्यसै गरी पराग पोखरेल,
2: म मनुका कुँवर
1: अनि म रुकमिडी पोखरेल छुट्नेछौँ। हस्त, नमस्कार।

0: विपदको समयमा बाल बालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
1: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
0: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौं।
1: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौं, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौं।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: घुम्ती तथा साँगुरो मोडमा विपरीत दिशाको सवारी नदेखिने हुँदा सवारीको गति कम गरी लेन अनुशासनको पूर्ण पालना गरौं।
4: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
5: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
6: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरुन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
5: तुरुन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौँ।
6: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल बैङ्क लिमिटेड, नेपालको पहिलो बैङ्क।

यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। आज झेन्जी शहीद दिवस मनाइँदैछ। गत भदौ 23 गतेको झेन्जी आन्दोलनले राजनैतिक उथलपुथल भएको थियो। आन्दोलन मार्फत तत्कालीन सरकार विघटन भई पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो। आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। पूर्व प्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आआफ्नो ठाउँबाट इमान्दार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गर्न सबैसँग आग्रह गर्नुभएको छ। झेन्जी आन्दोलनको 1 वर्ष पुगेको सम्झनामा आज सामाजिक सञ्जाल मार्फत उहाँले निर्दोष नवयुवाले सुशासन, जवाफदेहिता, पारदर्शिता र उज्जवल भविष्यको मागसहित सडक र डिजिटल सञ्जालबाट आवाज उठाउँदा ज्यान गुमाउनु परेको घटना स्मरण गर्नुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल्सिन्हाले पोहोर साल झेन्जी विद्रोहका समयमा नवयुवाहरूले उठाएका विषय र मुद्दाको कार्यान्वयन गर्नुको विकल्प नरहेको बताउनु भएको छ। झेन्जी शहीद दिवसका अवसरमा आज रेडियो नेपालसँग कुरा गर्दै सञ्चार मन्त्री डाक्टर तिमिल्सिन्हाले झेन्जी विद्रोहको जगमा बनेको वर्तमान सरकार युवाहरूको माग अनुसार नै मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन दिने दिशामा अघि बढिरहेको बताउनुभयो। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण हालसम्म 1356 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। जसमध्ये रसुवामा 169 जना, नुवाकोटमा 196 जना, धादिङमा 70, चितवनमा 363, गोर्खामा 75, तनहुँमा 38, नवलपरासी पूर्वमा 223 र नवलपरासी पश्चिममा 222 जना गरी 1356 जनाको शव फेला परेको हो। फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1124 शव माटोमुनि सुरक्षित व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका 1280 र आफन्तका 1290 गरी कुल 2570 डिएनए नमुना सङ्कलन गरिएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्य जारी छ। नारायणगढ मुगलिन सडक खण्डको तुइन खोलामा रहेको डाँडाको जोखिमपूर्ण ढिस्को आज पनि भत्काउन सुरु गरिएको छ। सवारी साधन आंशिक रूपमा रोकेर सोमबारदेखि ढिस्को झार्न सुरु गरिएको हो। बैतडीको दोगडा केदार गाउँपालिका 5 बिट कममा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ। सडकमाथिबाट खसेको पहिरोका कारण बैतडी जोड्ने महाकाली राजमार्ग अवरुद्ध भएको हो। आज बिहान सडक खण्डमाथिबाट ढुङ्गासहितको पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक कुमार रायले जानकारी दिनुभयो। कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने गगनी खोला र यस मोडमा पहिरो जाँदा 4 दिनदेखि यातायातका साधन पूर्ण रूपमा बन्द रहेका छन्। वर्षा जारी रहेकोले सडक मर्मतमा पनि कठिनाई भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवण कुमार महतराले बताउनुभयो। सडक अवरुद्ध हुँदा कालीकोट, बाजुरा, हुम्ला, मुगु, जुम्ला लगायतका ठाउँमा जाने यात्रुहरू जोखिममा परेका छन्। निरन्तरको वर्षाले बैतडीमा बाढी पहिरो र नदी कटानका कारण 100 भन्दा बढी घर परिवार प्रभावित भएका छन्। पुर्चोडीमा पहिरो खस्दा 5 घरमा क्षति पुगेको छ भने 35 घर उच्च जोखिममा परेका छन्। त्यस्तै सेती नदीमा आएको बाढीका कारण तटीय क्षेत्रमा बसोबास गर्ने सिगास गाउँपालिका 5 र 6का 70 घर परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी गरिएको छ। चमेलिया नदीमा आएको बाढीका कारण डिलासैनी गाउँपालिका 1का 15 घर परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताउनुभयो। लगातारको वर्षाका कारण डोजरले खनेको सडकमा पहिरो खस्दा पुर्चौडी नगरपालिका 5 कुवाकोट स्थित पार्की टोलमा 5 घरमा क्षति पुगेको छ। 35 घर जोखिममा परेको स्थानीय किरण पार्कीले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।

0: खरिद गर्न *14*# *2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब बाँकी समाचार। मकवानपुरको मनहरी गाउँपालिका 9 खरङ्गामा राक्षेराङको भावर हुँदै आउँदै गरेको सवारी साधनबाट 162 किलो 794 ग्राम अवैध लागू औषध गाँजासहित 2 पक्राउ परेका छन्। खरङ्गातर्फ आउँदै गरेको कारलाई पिकअप गाडीले स्कर्टिङ गर्दै ल्याइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय मनहरीले गाँजासहित 2 पक्राउ गरेको हो। कारको सिटमुनि लुकाएर ल्याएको अवस्थाको 13 पोका गाँजा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब अन्तर्राष्ट्रिय प्रसंग। इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि करिब 3,000 उडान प्रभावित भएका छन्। विमानस्थल सञ्चालन लगातार दोस्रो दिन पनि प्रभावित हुँदा 3,40,000 भन्दा बढी यात्रु अलपत्र परेका हुन्। राजधानी जकार्ताबाट करिब 150 किलोमिटर टाढा रहेको अनाक क्राकाटाउ ज्वालामुखीमा शुक्रबार रातिदेखि विस्फोट सुरु भएको थियो। विस्फोटपछि ज्वालामुखीबाट लार्भाका फोहरा निस्कनुका साथै ठूलो मात्रामा ज्वालामुखीय खरानी फैलिएको छ। ज्वालामुखीबाट निस्किएको खरानी राजधानी जकार्ता र लामपुङ प्रान्तसम्म पुगेको बताइएको छ। खरानीका कारण हवाई सुरक्षामा जोखिम बढेपछि प्रमुख विमानस्थलहरूको सञ्चालन प्रभावित भएको हो। रेडियो नेपालबाट 1 समाचार सकियो। अब हाम्रो अर्को समाचार 2 अङ्ग्रेजीमा र 3 नेपालीमा हुनेछ। हस्त नमस्ते।
3: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम पौरखी कृषक। कृषि नै जीवनको मूल आधार हो। कृषिलाई जीवनको मूल आधार ठानेर अनुकरणीय कार्य गर्नेहरूले हुन् पौरखी कृषक।
4: नमस्कार, कार्यक्रम पौरखी कृषकमा स्वागत छ। आजको कार्यक्रममा हामी सोलुखुम्बु घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर 1 गाई पालन गर्दै आउनुभएका उद्यमी आङ फुर्बा शेर्पाको पौरखको कथा प्रस्तुत गर्दैछौ।
5: सल्लेरी 5 सोलुखुम्बुका आङ फुर्बा शेर्पा वैदेशिक रोजगारीको सिलसिलामा 7 इजरायल बसेपछि 13 अघि नेपाल फर्किनुभयो। स्वदेश फर्किने बित्तिकै कृषि कर्ममा सक्रिय बन्ने उद्देश्य बुन्नु भएका शेर्पाले गोकर्णेश्वर नगरपालिका 1 काठमाडौँमा सलाका कृषि लिमिटेड सुरु गर्नुभयो। कुल 77 रोपनी जग्गामा गाई पालन व्यवसाय सुरु गर्नुभएका फुर्बाले 44 रोपनीमा घाँस खेती र 14 रोपनी जग्गामा तरकारी खेती समेत गरिरहनु भएको छ।
6: टोटल जग्गा चाहिँ 77 रोपनी छ। 77 3 रोपनी चाहिँ हाम्रो आफ्नो कम्पनीको छ, अरू चाहिँ सबै भाडामा हो। हामीले यहाँ 43-44 रोपनी जतिमा घाँस खेती गरेको छ। 13-14 रोपनी भन्दा अलिक बढी नै छ तरकारी खेती र यो सेट भएको सबै गरेर चाहिँ 77 रोप छ। हामीसँग तरकारी अहिले काँक्रा, टमाटर, भेन्टा, चिप्ले भिन्डी, गिरौला, सिमी बोडी र अरू पनि छ। र यो जति पनि लगाएको मकै जस्तो देख्ने चाहिँ सुपर नेपियर अनि त्यो रेड नेपियरहरू।
5: प्रारम्भमा 2 गाईबाट सञ्चालन गरिएको सलाका कृषि लिमिटेडमा हाल बाछा बाछी समेत गरी 133 गाई रहेका छन्। गाई पालनबाट दुग्ध उत्पादन मात्रै होइन तरकारी खेती तथा गडेउला मल उत्पादन एवं बिक्रीमा समेत सक्रिय सलाका कृषि लिमिटेडले प्राय दुग्ध उत्पादन जन्य सबै परिकारहरू उत्पादन गर्ने गर्दछ।
6: सुरुवातमा चाहिँ अब यस्तो हो, म वैदेशिक रोजगारबाट फर्केपछि यहाँ फुल खेती गरेको हो। फुल खेती सँगसँगै तरकारी खेती गर्यो र तरकारी खेती सँगसँगै चाहिँ अब तरकारी फुल हरेक चिजमा मलै चाहिन्छ। मल बिना त उब्जाउ केही पनि पोसिबल छैन। त्यही भएर गाई हामीले 2 गाईबाट सुरु गर्दै अहिले चाहिँ हामीसँग 133 अलिक बढी छ र हाम्रो दुधको उत्पादन पनि राम्रै छ अहिले र गरेउला मल पनि हामी नेपालै बेच्छौँ र तरकारी दुधहरू यो सबै प्रडक्ट चाहिँ हामीले अरूलाई बेच्दैनौँ, हामी आफै बिक्री गर्छौँ र हाम्रो पसल चाहिँ बौद्ध नयाँ बस्ती पाटीटार चोकमा छ। समग्र अब दुधबाट बनेको अब पनिर भयो, दही, घिउहरू म्याक्सिमम चाहिँ हामीले दुधै बेच्छौँ किनभने दुधकै डिमान्ड बढी छ र हामीसँग प्रोसेसिङ प्लान्ट छैन। त्यही भएर हामीले त्यति धेरै प्रोसेसिङ यो दुधको प्रडक्टहरू धेरै निकाल्नु सकेको छ। छैन।
5: स्वदेश तथा विदेशमा रोजगारीका लागि जान चाहने नेपाली युवाहरूका लागि रोजगारमूलक तालिम मात्रै होइन, आफ्नो सम्पूर्ण परिवार नै यस व्यवसायमा होमिएको फुर्बा बताउनुहुन्छ।
6: प्रत्यक्ष रोजगारीमा लगभग 19 जति छ र अप्रत्यक्ष त अलिकति बढी नै छन् र हामीसँग ट्रेनर 7 जति छ, हामी ट्रेनिङ पनि दिन्छौँ र जस अब समग्रमा हेर्नुपर्दा आफू पनि रोजगार भइएछ, अरूलाई पनि रोजगार दिनु पाएछ र परिवारसँगै काम गर्नु पाएको छ। यो हाम्रो चाहिँ पारिवारिक व्यवसाय बन्नु मिल्छ, जुन चाहिँ अब यसमा मेरो जेठा दाई पनि हुनुहुन्छ होइन, योसँग रिलेटेड नभए पनि जेठा दाईले चाहिँ दाना फ्याक्ट्री हेर्नुहुन्छ, माइला दाईले चाहिँ मार्केटिङमा हेर्नुहुन्छ होइन, मैले चाहिँ फार्म हेर्छु र दिदी बिनाजुहरूले पनि मलाई यहीँ सहयोग गर्नुहुन्छ, त्यसरी नै चलाइरहेछु अहिलेसम्म। चाहिँ समग्र रूपमा क्लिनिङमा तपाईँले हेर्नु सक्नुहुन्छ, मिल्किङ र फिडिङ यो तिनवटालाई बढी फोकस हुन्छ। म्यानेजमेन्ट त अब उनीहरूको आफ्नो स्किल हुन्छ के अरे होइन, म्यानेजमेन्ट पनि सिकाउँछौँ हामी।
5: आङ फुर्बा शेर्पा नेपालका लागि आफूहरूले गाई पालनमा नयाँ प्रविधि समेत आत्मसात गर्दै आएको दाबी गर्नुहुन्छ।
6: नेपालमा चाहिँ नयाँ हो, विदेशको चाहिँ नयाँ होइन। अब हामीले टिएमआर युज गर्छौँ होइन, जुन टिएमआर भनेको चाहिँ गाईलाई जे खुवाए पनि मिक्स नगरिकन हामी खुवाउँदैनौँ। अब हाम्रो जुन परम्परागत रूपमा पालिएकोहरूले चाहिँ भुसा छुट्टै, दाना छुट्टै, घाँस छुट्टै, फिड सप्लिमेन्टहरू छुट्टै त्यसरी खुवाउँछौँ भने हामी चाहिँ समग्र जति पनि खुवाउँछौँ त्यो चाहिँ टिएमआरमा हाल्छौँ, त्यसपछि मात्रै गाईलाई दिन्छौँ।
5: दैनिक करिब 1200-1300 दुध बजारमा वितरण गर्दै आइरहेको सलाका कृषि लिमिटेडले एक दिनको व्यापार करिब 1.5 लाख गर्दै आएको फुर्बाको भनाइ छ।
6: फार्ममा दैनिक एभरेजमा त्यही 1200-1300 जति उत्पादन हुन्छ र त्यो चाहिँ हामी डाइरेक्टली सेल गर्छौँ, जुन चाहिँ अब 110, 120, 195 त्यो हेरी हेरी हुन्छ, डाइरेक्ट बेच्छौँ हामी। अब डेरीहरूलाई दियो भने त्यसको प्राइस भनेको 70-75 रुपियाँ आउँछ र हामी दैनिक त्यही 1.5 लाख जतिको सेल गर्छौँ पर डे, जुन चाहिँ मल, तरकारी, दुध सबै इन्क्लुड गर्दा 1.5 लाख जति हुन्छ।
5: आफ्नो लगानीप्रति पूर्ण रूपमा सन्तुष्ट रहेको बताउनु हुने फुर्बा जहाँ चुनौती त्यहाँ अवसरको मन्त्रलाई सिरोपर गर्दै आइरहेको बताउनुहुन्छ। आजसम्म आफ्नो गाई पालन व्यवसायमा कुनै पनि रोग तथा ठुला चुनौतीको सामना गर्नु नपरेको उहाँको भनाइ छ।
6: सन्तुष्टि नै छु, जुन अब हामीले जति लगानी गरेका छौँ सन्तुष्टि नभएको भएदेखि 13-13 वर्षसम्म कसैले पनि व्यवसाय सञ्चालन गरेको कमै होला नेपालमा। अब यो भनेको ठुलो व्यवसाय भयो, लाइफ स्टक भनेको एउटा रिस्क पनि छ अवसर पनि छ, जहाँतिर तपाईँको चुनौती छ त्यहाँ चाहिँ अवसर पनि हुन्छ नि, त्यो भएको हुनाले यसमा म सन्तुष्टि नै छु। रोगको प्रकोप आयो, उदाहरणको लागि लम्पी स्किन आयो, फोरेड रोग आयो, त्यसपछि यो प्रोडक्सन भनेको जिरो हो। अहिले प्रोडक्सन 30 लिटर दियो भने त्यो खोरेद लाग्यो अथवा लम्पी स्किन लाग आयो भने रोग आयोहरू भने त्यो चाहिँ जिरो नै हुन्छ।
5: गाई पालन व्यवसायका लागि अति आवश्यक पर्ने घाँस अथवा साइलेज मूलत आफै बनाउने र नपुगेको तराईबाट मगाउने फुर्बा बताउनुहुन्छ।
6: घाँसपात भनेको हाम्रो साइलेज तराईबाटै आउँछ, अलिअलि हामी यहीँ बनाउँछौँ। अब घाँस खेती हाम्रो यहाँ लगभग 43-44 रोपनी जतिमा घाँस खेती पनि छ हाम्रो। अनि अब दाना भनेको हाम्रो आफ्नै दाना फ्याक्ट्री छ, फिड सप्लिमेन्ट त्यही त हो नि, भुसा भनेको तराईबाटै आउने चिज हो, म्याक्सिमम् तराईबाटै आउँछ।
5: तुलनात्मक रूपमा दुग्धजन्य उत्पादनको बजार राम्रै छ तर बजार व्यवस्थापनमा राज्यको प्रत्यक्ष सहयोग छैन, शेर्पाको भनाइ छ। बेला बेला राज्यको व्यवहार देख्दा दोस्रो दर्जाको नागरिक भएको अनुभूति आफूलाई हुने गरेको उहाँ बताउनुहुन्छ।
6: कम्पेरिटिभली राम्रै भन्नुपर्छ यसलाई। चुनौती भनेको यस्तो छ कि अब यसमा सबै रिस्क भनेको हामी आफैले उठाउनु पर्छ, यसमा सरकारको कुनै पनि सपोर्ट छैन। सपोर्ट छैन भनौँ भने इन्सुरेन्समा अलिकति सपोर्ट छ, त्यो पनि एकदम यति समस्या छ कि जुन चाहिँ अब हामीले कुनै पनि गाई क्लेम पर्यो भने त्यो क्लेम लिनुलाई हामीलाई कम्तीमा 6-7 महिना लाग्छ र हामीले धेरै डकुमेन्टहरू बुझाउनु पर्छ। यो व्यवसाय गर्दा चाहिँ नेपाली जस्तो नभएर कुनै देशमा गएर चाहिँ काम गरे जस्तो फिल हुन्छ कहिलेकाहीँ चाहिँ, कहिलेकाहीँ होइन समग्रमा भन्नुपर्दा त्यस्तै हो। हामी चाहिँ नेपाली होइन कि दोस्रो दर्जाको जस्तो चाहिँ सरकारको तर्फबाट व्यवहार हुन्छ हामीलाई।
5: राज्यले गर्नुपर्ने खासै ठुलो केही छ जस्तो त लाग्दैन, व्यवसाय गर्ने सोच तथा योजना भएर मात्रै नपुग्ने रहेछ। सम्पत्ति धरौटी नराखी ऋण नपाइने गलत नियमले गर्दा नेपाली युवाहरू विदेशिनु परेको यथार्थ फुर्बाले महसुस गर्नुभएको छ।
6: राज्यले त खासै त्यत्रो ठुलो भूमिका खेल्नुपर्छ जस्तो लाग्दैन कि, जुन चाहिँ अब यो देशको हरेक नागरिकले ऋण लिनुको लागि उसँग धेरै सम्पत्ति हुनुपर्छ। मसँग सम्पत्ति छ भने मैले ऋण लिनु पायो, मैले दितो दिनु सक्यो भने ऋण लिनु पायो, नभए छैन कि। अरू देशमा त्यो छैन। उदाहरणको लागि इजरायलको कुरा गर्नु पर्यो भने, इजरायलमा म 8 वर्ष काम गरेँ, त्यहाँ पनि मैले सुपरभाइजरमा काम गर्नु पाएँ होइन। सुरु सुरुमा त्यहाँ चाहिँ पनि मैले तरकारी खेतीमा पनि काम गर्नु पाएँ। त्यहाँ चाहिँ कस्तो भने, अब नागरिक भयो नि त होइन, हामी नेपाली नागरिक बने जस्तै नागरिकता दिए जस्तै उनीहरूले एउटा नागरिक दिन्छ र उसको प्रोजेक्ट पेस गर्छ कि। त्यो प्रोजेक्टको बेसमा

0: भएको, विदेशमा राज्यले व्यवस्थापन गर्ने गरेको तर नेपाल सरकारले वास्ता नगरेको फुर्वा गुनासो गर्नुहुन्छ।
1: यो देशका जनावर बेच्नु पाउँदैन, जुन चाहिँ म एउटा किसान हो, हरेक किसानलाई सोध्नुहोस् कि यो फार्ममा जति पनि हामीले पाल्छौँ 5-6 वर्षपछि यिनीहरूले प्रोडक्सन कम दिन्छ। विदेशका किसानहरू चाहिँ धनी छन्, हाम्रा देशका किसानहरू चाहिँ गरिब छन्। किनभने यो जुन अनप्रोडक्टिभ र लो प्रोडक्टिभ चिजहरू चाहिँ सरकारले लिइदियो भने, सरकारले जिम्मा लिइदियोस् न, हामी चाहिँ 2 लाख, 3 लाख, 4 लाखमा किनेर चाहिँ व्यवसाय सुरु गरेछौँ होइन, तर किसानको समस्या चाहिँ सरकारले, साँच्चीकै सरकारले चाहिँ हामीलाई सहयोग गर्छ भने यो अनप्रोडक्टिभ र लो प्रोडक्टिभ गाईहरू गोरुहरू चाहिँ उनीहरूले किनिदिनु पर्यो होइन, उनीहरूले व्यवस्थापन गरिदिनु पर्यो। यो समस्या ठुलो चुनौती आइरहेछ। अबको 10 वर्षपछि तपाईँ हेर्नुहोस्, यो देशमा यही तरिकाले हो भने यो गाईपालक किसानहरू खोज्नुपर्छ, कुन कुनामा छ भने खोज्नुपर्छ।
0: बजारमा अर्ग्यानिक उत्पादन पठाउने सोचका साथ तरकारी खेती समेत गर्दै आउनुभएका फुर्वा गाईको गोबरबाट गोडेउला मलको समेत उत्पादन गर्दै आउनु भएको छ। ताजा गोबर 6 महिनापछि मलको रूपमा बजार पठाउँदै आउनुभएका आङ फुर्वा शेर्पा महिनाको करिब 10 लाख गोडेउला मलबाट मात्रै आमदानी हुने गरेको बताउनुहुन्छ।
1: फुल खेती हुँदै तरकारी खेती गर्यो, तरकारी खेतीमा बढी मल चाहियो। मेरो कन्सेप्ट चाहिँ के थियो भने सकेसम्म हाइजेनिक प्रोडक्ट हामी मार्केटमा पठाउने। यो सञ्चालन भएदेखि अहिलेसम्म यो जति पनि जमिन छ यिनीहरूले रासायनिक मल भनेको देख्नु पाएको छैन, कीटनाशक औषधि भनेको देख्नु पाएको छैन। हामीले कीटनाशक युज गर्छौँ तर त्यो बायो कीटनाशक पाउँछ, र रासायनिक भनेको हामी किन्दै किन्दैनौँ र रिकमेन्ड गर्दा पनि गर्दैनौँ। हामीले चाहिँ यहाँ हाम्रो तरकारी खेती छ, धान यता उता सबै छ, हामीले धानमा पनि तपाईँको रासायनिक युज नगरिकन त्योभन्दा बढी उत्पादन निकालेर देखाएछौँ। यो चाहिँ गाईको गोबर मात्रै हो, यसमा अरू केही पनि छैन। अरूले माटो मिसाउँछ भन्छ, के मिसाउँछ भन्छ, हामी केही पनि मिसाउँदैनौँ। बोन मिल, मिट मिल यता उता मिसाउँछन् अरूले होइन, तर हामी त्यो मिसाउँदैनौँ। हामीले जस्तो गाईले खायो त्यो गोबरलाई चाहिँ 25-35 दिनको एजिङ गरेर त्यो चाहिँ डाइरेक्टली गरेउलालाई खुवाउँछौँ। गरेउलालाई खुवाउँदाखेरि लगभग 3-4 महिना लाग्छ यो रेडी हुनलाई। सपोज आजको गोबर मार्केटसम्म जानुलाई लगभग 6 महिना जति लाग्छ, त्यति बढी टाइम लाग्छ। र यहाँ चाहिँ हामीले जुन गरेउला मलमा चाहिँ कुनै पनि मिसिनहरू युज गरेको छैन, जुन ड्राई गर्ने मिसिनहरू हुन्छ होइन, त्योहरू विभिन्न थरीका मिसिनहरू हुन्छन्, त्यो चाहिँ युज गरेको छैन। हामीले छान्नुको लागि चाहिँ मिसिन युज गरेको छ। यसलाई म्यानेज गर्नु सक्यो भने हामीले अहिले लगभग मिनिमम 7-8 लाख, 10 लाखको चाहिँ मासिक हामी मलै बेच्छौँ। बजार राम्रो छ, माग हुन्छ, र क्वालिटीको दिनु पर्यो कि क्वालिटी सामान बजारमा पठाउने हो भने हरेक चिजको चाहिँ डिमान्ड एकदम राम्रो छ।
0: गुणस्तरीयता आफूहरूको मुख्य उद्देश्य भएकाले दुधको खपत दिन दुगुना रात चौगुना बढ्दै गएको फुर्वाको अनुभव छ।
1: हामीले सुरुदेखि नै क्वालिटी मेन्टेन गरेर नै अहिले दुधको खपत अब 1200-1300 लिटर भनेको 1200-1300 लिटर होइन नि, 1200-1300 लिटर हो। त्यत्रो बेच्नु त गाह्रो हुन्छ नि त, तर मैले कुनै प्रोसेसिङ नै नगरिकन र मिल्क नै बेचिरहेछौँ। डिमान्ड त्यो राम्रो छ। हामी के गर्छौँ भने जुन जति पनि गाई बिरामी हुन्छ तिनीहरूलाई एन्टिबायोटिक कहिले काहीँ युज गर्नुपर्छ, त्यो दुध पनि हामी मार्केटमा पठाउँदैनौँ। त्यो पनि हामी अब बाछा बाछी टन्नै छन्, उनीहरूलाई दुध दिनै पर्छ, उनीहरूलाई दिन्छौँ हामी। र अब जस्तो कि अब हाम्रो चाहिँ ह्यान्डटचै हुँदैन कि, ह्यान्डटच भन्नाले अब सरसफाइ त हुने भयो तर मिल्किङमा चाहिँ ह्यान्डटच हुँदैन, जुन चाहिँ मिसिनले नै हुन्छ। र हामी एसएस स्टिलै युज गर्छौँ, त्यो अब रबरको प्लास्टिकको बकेट यता उता हुन्छ नि त, त्योहरू हामी कहिले पनि युज गर्दैनौँ।
0: दुग्ध तथा मल खरिदकर्ता मध्ये ठुलो परिणाम लिनेहरूले फार्ममै आउने र ससाना खरिदकर्ताहरूले बौद्धमा रहेको फुर्वाको पसलबाट खरिद गर्न सक्ने उहाँको भनाइ छ।
1: गाडी गाडी हो भने यहीँ आउनुपर्छ, नत्र भने सानो सानो थोरै थोरै लिने हो भने त हाम्रो पसलमा आउनुभयो पनि हुन्छ। हाम्रो पसलमा चाहिँ दुध, दही, पनिर, नौनी घिउ र खारेको घिउ, नौनी घिउ र खारेको घिउ चाहिँ धेरै कम मात्रामा हुन्छ, किनभने अब दुधको डिमान्ड नै बढेपछि त्यो नौनी घिउहरू धेरै कम हुन्छ र हामी अरूको घिउहरू ल्याएर हामी बेच्दैनौँ। बल्कमा होलसेलरलाई नै बेच्छौँ प्रायः चाहिँ, त्यहाँबाट थोरै जान्छ र प्रायः चाहिँ हामी किसानलाई डाइरेक्ट बेच्छौँ, किनभने किसानलाई सस्तोमा पाएन उनीहरूको प्रोडक्सन कस्ट कम हुन्छ र उनीहरूले फाइदा हुन्छ। यो होलसेलरबाट लानुभन्दा हामीबाट लग्यो भने किसानलाई फाइदा।
0: गाईहरू बिरामी परेका छन् अथवा छैनन्, घाँसपात खाइरहेका छन् अथवा छैनन् र गोरु खोजेको हो वा होइन जस्ता

0: कुराहरू थाहा पाउन फुर्बाले इजरायली प्रविधिको नेक कुलर हरेक गाईको घाँटीमा झुन्ड्याउनु भएको छ।
1: घाँटीमा झुन्ड्याएको चाहिँ नेक कुलर हो। यसले चाहिँ कुनै पनि गाई बिरामी हुनेवाला छ, बिरामी भएर चाहिँ रिकभर हुँदैछ, त्यसपछि यो गाईको चाहिँ रुमेन चलेको छ छैन, यो गाईले खाएको छ छैन, यो गाई चाहिँ हिँडेको छ छैन, मुभमेन्ट गरेको छ छैन, अनि त्यसपछि अब गोरु खोज्यो, होइन गोरु खोज्यो भने चाहिँ कति बजेतिर गोरु लायो भने कति पर्सेन्ट कन्सिभ हुन्छ, त्योहरू चाहिँ सबै यसले हामीलाई चाहिँ डाटा दिन्छ, जुन चाहिँ अब मोबाइलमा हेर्नु पायो, कम्प्युटरमा, ल्यापटपमा, कम्प्युटरमा जहाँ पनि अब जुन देशमा गए पनि हेर्नु पायो क्या। त्यो चाहिँ अब इन्टरनेटको थ्रु भएको हुनाले अब म चाहिँ विश्वमा जहाँ गए पनि मेरो गाई चाहिँ बिरामी भएको छ कि छैन भन्ने चाहिँ हामी आफैले हेर्न सकिन्छ, तर इन्टरनेट चाहिँ चाहियो।
0: आङ फुर्बा शेर्पाको गाई फार्ममा गाईलाई बाँध्ने गरिन्न र 24 घण्टा दाना पानी, घाँसपात दिने र गोबर सफा गर्ने नियम छ।
1: हाम्रो चाहिँ यो गाईहरू चाहिँ किन खुल्ला छोडेको भने गाईको काम भनेको खाने, बस्ने, दुध दिने, अरू काम त छैन। त्यही भएर यिनीहरूलाई हामी 24 घण्टा सफा पानी दिन्छौँ, 24 घण्टा दाना दिन्छौँ र 24 घण्टा यिनीहरूको भेट एकदम सुक्खा हुन्छ, जुन चाहिँ हामी लगभग दिनमा चाहिँ 12 घण्टामा हामी 4 सफा गर्छौँ।
0: आङ फुर्बा शेर्पा जस्ता अनुकरणीय युवा व्यवसायीबाट नेपाली युवाहरूले स्वदेशमै रहेर पनि आर्थिक उपार्जनको माध्यम कृषिलाई बनाउन सकिने प्रेरणा लिन सक्ने देखिन्छ। सरकारले पनि फुर्बा जस्ता व्यावसायिक र सफल कृषकका लागि सहुलियतका कार्यक्रमहरू लागू गर्नुपर्ने टटकारो आवश्यकता छ।
2: यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? यस कार्यक्रमप्रति तपाईँका केही सल्लाह, सुझाव र जिज्ञासा भए हाम्रो कार्यालयको इमेल ठेगाना info@aitc.gov.np मेल गर्न सक्नुहुनेछ। साथै हामीलाई हाम्रो टोल फ्री नम्बर 1660195000 फोन गरेर प्रतिक्रिया राख्न सक्नुहुनेछ। हवस् त, आजको लागि कार्यक्रम पौरखी कृषक यति नै। अर्को साता पनि यस्तै पौरखको कथा सहित उपस्थित हुने नै छौँ। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडीका साथ म कृतिलाई पनि बिदा दिनुहोस्। नमस्कार।

नमस्कार, सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण भइरहेको कार्यक्रम सिने संसारमा यहाँहरू सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत छ। म हुँ रमा ढुङ्गाना र प्राविधिक सहयोगमा हुनुहुन्छ उत्तम पाण्डे। चलचित्र, कला, संगीत र मनोरञ्जनका विविध आयाम समेटेको कार्यक्रम सिने संसार हरेक मंगलबार यही समयमा लिएर आउने गर्छौ। कार्यक्रममा तपाईँले सुन्नुहुनेछ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचार, चलचित्र समीक्षा, कलाकारसँग विशेष कुराकानी तथा मन छुने चलचित्र गीतहरू। अब कार्यक्रमको सुरुवात गरौँ एउटा सुन्दर साङ्गीतिक कोशीलीबाट।

0: यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारित कार्यक्रम सिने संसार सुन्दै हुनुहुन्छ। म हुँ तपाईँहरूकै प्रस्तुता रमा ढुङ्गना। तपाईँले हामीलाई रेडियो नेपालको एफएम नेटवर्क 98.1 मेगाहर्जका साथै हाम्रो वेबसाइट www.radionepalonline.com र डिजिटल प्लेटफर्म मार्फत पनि प्रत्यक्ष सुन्न सक्नुहुन्छ। अब समय भएको छ चलचित्र जगतका ताजा गतिविधि बारे जानकारी लिने। सुरु गरौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचारबाट।
1: चलचित्र समाचार।
0: भोटेको सिंह हुँदै त्रिशुली नदीमा गएको बाढीका कारण प्रभावित बनेको नेपाली चलचित्र क्षेत्रको जनजीवन सामान्य बन्दै गएसँगै पुनः लयमा फर्कन थालेको छ। विपदका कारण केही चलचित्रहरूले आफ्नो प्रदर्शन मिति सारे पनि केहीले प्रदर्शन र प्रचार प्रसारलाई यथावत राख्दै सिनेमा बजारलाई चलायमान बनाइरहेको अवस्थामा पुनः लयमा फर्की चलचित्र क्षेत्र गतिशील भएको हो। यसै क्रममा गत आइतबार नयाँ नेपाली चलचित्र बेहुलीले आफ्नो आधिकारिक ट्रेलर सार्वजनिक गरेको छ। ट्रेलर सार्वजनिक कार्यक्रम मार्फत निर्माता अर्जुन पोखरेलले चलचित्रको कुल व्यवसायिक कमाईबाट निर्माताको हिस्सामा पर्ने रकमको 5% बाढी प्रभावितका लागि राहत स्वरूप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने घोषणा गरेका छन्। निर्माता पोखरेलले भने रसुवा त्रिशुली नदी बाढी प्रभावितलाई केही हदसम्म राहत पुगोस् भने बेहुली चलचित्रको कमाईबाट निर्माताको भागमा पर्ने 5% रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिनेछ। हालैको अकल्पनीय बाढीपछि लयमा फर्कन लागेको चलचित्र क्षेत्रलाई अझ चलायमान र गतिशील बनाउने अभियानमा सम्बद्ध सबै क्षेत्रबाट साथ सहयोग प्राप्त हुने विश्वास लिएको छु। अन्तर्राष्ट्रिय मञ्चमा विभिन्न प्रतिष्ठित पुरस्कार जितेर नेपालको नाम विश्व स्तरमा उच्च बनाउन सफल चलचित्र तिनीहरू एलिफेन्ट इन द फग गत शुक्रबारदेखि देशभरका सिनेमा हलमा प्रदर्शन भइरहेको छ। कान्स फिल्म फेस्टिभलको अनसर्टेन रिगार्ड विधामा जुरी प्राइज जित्न सफल यो चलचित्रले प्रतिकूल मौसमका बावजुद पनि बक्स अफिसमा दर्शकको निकै राम्रो साथ पाइरहेको छ। गत साउन 1 गते रिलिज भई भदौ 10 गतेको बाढीपछि अहिलेसम्म निरन्तर चलिरहेको गौथलीले ₹25,86,00,000 व्यापार गर्न सफल भएको छ। त्यस्तै बाढीकै समयमा रिलिज भएको अर्को नेपाली चलचित्र पार्वतीलाई पनि नेपाली दर्शकले हलमा पुगेर उत्साहजनक रूपमा साथ दिइरहेका छन् भने केही विदेशी चलचित्रहरू पनि प्रदर्शनरत छन्। यति बेला बेहुलीसँगै अन्य केही चलचित्रहरूले पनि आफ्ना ट्रेलर तथा गीत संगीत धमाधम सार्वजनिक गर्दै दर्शकमाझ आउने तयारी तीव्र पारेका छन्। यसैबीच नेपाली चलचित्र निर्माता संघका अध्यक्ष उदय सुब्बा मुलुकमा आइपर्ने प्राकृतिक विपत्तिको समयमा आफ्नो व्यावसायिक कर्मलाई पनि सँगै अगाडि बढाउनु पर्ने र सोही कर्मबाट आर्जित प्रतिफल मार्फत बाढी प्रभावितहरूलाई निरन्तर सहयोग गर्ने सामूहिक प्रतिबद्धता सहित प्रभावित क्षेत्रमा राहत वितरण गर्न चलचित्र कर्मीहरू हाल सक्रिय रहेको बताउँछन्। जनजीवन क्रमिक रूपमा सामान्य बन्दै गएकाले नेपाली सिनेमा हलहरूमा दर्शकहरूको चहल पहल पुनः बढ्ने र चलचित्र उद्योगले छिट्टै पुरानै लय समात्नेमा चलचित्र सम्बद्ध संघ संस्था तथा हल सञ्चालकहरू विश्वस्त देखेका छन्। फिल्म पार्वतीले बक्स अफिसमा पहिलो साता 1.5 करोड बढी कमाई गरेको छ। चलचित्र विकास बोर्डले भदौ 21 गते आइतबारसम्मको व्यवसायलाई लिएर सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्टमा फिल्मको आमदानी 1,58,84,137 भएको उल्लेख छ। यो अवधिमा फिल्मलाई 54,735 जनाले हेरेका छन्। अभिनेत्री निता ढुङ्गानाको निर्देशन रहेको फिल्म पार्वती अटिजम भएकी एक महिला पात्रको कथालाई केन्द्रमा राखेर बनेको हो। फिल्ममा निता र अशोकसँगै दिपाश्री निरौला, सिरो विष्ट, राधिका कडेल, राज पङ्गेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल लगायत कलाकारको अभिनय छ। चलचित्र विकास बोर्डले भदौ 21 गते आइतबारसम्मको नेपाली फिल्मको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ। सोमबार सार्वजनिक गरिएको रिपोर्टमा फिल्म गौथलीले हालसम्म 25,86,28,615 बढीको व्यवसाय गर्न सफल भएको छ। गत साउन 1 गतेदेखि प्रदर्शनमा आएको चलचित्र यो अवधिमा 9,30,744 दर्शकले हेरेका छन्। यो चलचित्र नेपाली चलचित्र उद्योगमा हालसम्म सबैभन्दा धेरै कमाउने चलचित्रको सूचीमा दोस्रो स्थानमा आइपुगेको छ। 4 को नाममा रहेको दोस्रो स्थानको रेकर्ड यो चलचित्रले तोडेको हो। पहिलो स्थानमा पूर्ण बहादुरको सारङ्गी छ। डाक्टर कपिल रिजालको निर्देशन रहेको गौथलीमा अरुण छेत्री, सिमरन खड्का, मदन कृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिबा तुलाधार, रविन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीता देवी तिमल सिन्हाल लगायत कलाकारको अभिनय रहेको छ। यही भदौ 26 गतेदेखि प्रदर्शनमा आउने चलचित्र बेहुलीको ट्रेलर सार्वजनिक गरिएको छ। प्रदर्शनको लागि मात्र 5 दिन बाँकी रहँदा निर्माण टिमले आइतबार काठमाडौँको जय नेपाल हलमा एक कार्यक्रम गर्दै ट्रेलर दर्शक माझ ल्याएको हो। ट्रेलरमा माया, प्रेम, पारिवारिक सम्बन्ध र मित्रताका विविध आयामहरूलाई सुन्दर ढंगमा समेटेको छ। कलाकार पारस बम ठकुरी र अभिनेत्री दिव्या रायमाझीको प्रेमको केमिस्ट्रीलाई ट्रेलरमा आकर्षक रूपमा प्रस्तुत गरिएको छ। कार्यक्रममा चलचित्रका निर्माता अर्जुन बोखरेलले बक्स अफिसमा गर्ने कुल कमाईबाट निर्माताको भागमा पर्ने सम्पूर्ण रकमको 5% प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोष मार्फत भोटेकोशी क्षेत्रका बाढी प्रभावितहरूका लागि प्रदान गरिने बताए। शशान कडेलको निर्देशन रहेको चलचित्रमा पारस र दिव्याका साथै सुशान्त कार्की, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कचेल र समायरा थापा मगर लगायतका कलाकारको अभिनय छ। द डिभाइन म्युजिक र सम्मान इन्टरटेनमेन्टको संयुक्त प्रस्तुति रहेको यस चलचित्रमा अर्जुन पोखरेल प्रस्तुतकर्ता रहेका छन् भने प्रताप शमशेर राणा निर्माता, कार्यकारी निर्मातामा शंकर कोइराला र रमेश सिलवाल, सह निर्मातामा दुर्गा खरेल र शिशिर श्रेष्ठ छन्। फिल्म पेन्सन पत्ताको दोस्रो गीत ऐना हेरेर कपाल कोरेर सार्वजनिक भएको छ। प्रेम र मायाको भावनालाई केन्द्रमा राखेको गीतमा सुरज तामुको शब्द तथा संगीत, गीतमा सुतसँगै शान्ति श्री परियारको स्वर छ। गीतको भिडियोमा अभिनेता मनोज गुरुङ र अनुषा राईको अभिनय देख्न सकिन्छ। यही 26 भदौबाट सार्वजनिक प्रदर्शनमा आउने पेन्सन पट्टाले लाउरे जीवनसँग जोडिएको पेन्सन, पारिवारिक सम्बन्ध, प्रेम, त्याग र सामाजिक संरचनालाई कथा बनाएको छ। पेन्सन पट्टामा आमाको नाम नभई बाबुको पहिलो पत्नीको नाम रहेको प्रसङ्गबाट कथा अघि बढ्छ। वर्षौंदेखि परिवारको स्मरणबाट समेत ओझेलमा रहेकी जेठी आमाको खोजीमा निस्कने पात्र मार्फत हराएको पेन्सन पट्टासँगै पारिवारिक विगत, सम्बन्धको दूरी, पहिचान र पेन्सन अधिकारसँग जोडिएका जटिलता कथामा जोडिएका छन्। माउछे गुरुङको निर्देशन रहेको फिल्ममा दयाहाङ राईसँगै गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, मनोज गुरुङ, अनुषा राई लगायत कलाकारको अभिनय छ। फिल्मलाई आरआर फिल्म्स मार्फत रोहित कतेल र रत्न श्रेष्ठले देशभर वितरण गर्नेछन्। फिल्म जदौको तिमीसँग नबोली बोलको गीत सार्वजनिक भएको छ। गीतमा नायिका नीति शाह, नायक प्रभात पाल ठकुरी रोमान्टिक भावमा प्रस्तुत भएका छन्। किरण गजमेर र मनिषा सुनारको स्वर, गोपाल लोहारको शब्द र अर्जुन पोखरेलको संगीत रहेको गीतको भिडियो कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्। अञ्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशन रहेको फिल्म असोज 9 देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ। अन्तर्जातीय प्रेम सम्बन्धको विषय उठान गरेको फिल्मको स्क्रिप्ट निर्देशक लिम्बूले लेखेका हुन्। फिल्ममा नीति प्रभातका अलावा मुकुन भुषाल, ऋचा शर्मा, राजश्री थापा, विनोद नेउपाने, नरेश पौडेल, गीता अधिकारी, खड्क बहादुर पुन, सुन्दर दिताल, सन्ध्या श्रेष्ठ, सुमित्रा देवकोटा लगायतका कलाकारको अभिनय छ। श्याम तामाङका साथमा नवराज उप्रेतीको समेत छायाङ्कन रहेको फिल्मको सहनिर्मातामा राजाराम सुवेदी, सुमित्रा देवकोटा, दीपक पोखरेल, नारायण शास्त्री र दिल्ली पोखरेल छन्। सृजना शर्मा र मनी शर्मा निर्माता अनि शान्ति पुरा सैनी कार्यकारी निर्माता रहेको फिल्मलाई एनजी एसियन ग्रुपले देशव्यापी रूपमा वितरण गर्दैछ। तपाईँ यति बेला कार्यक्रम सिने संसार सुनिरहनु भएको छ। कार्यक्रम सिने संसारमा हामीले यहाँहरूलाई राष्ट्रिय चलचित्र समाचार सुनायौं। अबको पालो सांगीतिक विश्रामको।

दिदी, तिमीलाई थाहा छ यो हाम्रो देशको झन्डा हो, हाम्रो पहिचान। हाम्रो पहिचानलाई कहिले पनि झुक्न दिनु हुँदैन।

गीतपछि यहाँलाई पुनः स्वागत छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा कार्यक्रम सुने संसार सुनिरहनु भएको छ। कार्यक्रम सुने संसार हरेक मंगलबार यसै समयमा सुन्न सक्नुहुनेछ। कार्यक्रम सुने संसारमा हामी यहाँलाई राष्ट्र तथा अन्तर्राष्ट्रिय चलचित्र समाचार, चलचित्र समीक्षा र कलाकारसँगको कुराकानी सुनाउनेछौ। यसै क्रममा हामीले यहाँहरूलाई भर्खरै राष्ट्रिय चलचित्र समाचार सुनायौं। अबको पालो अन्तर्राष्ट्रिय चलचित्र समाचारको। बलिउड अभिनेता सोनू सुद नुवाकोट पुगेका छन्। भोटेकोसी बाढी प्रभावितलाई सहायता गर्न उनी बुधबार त्यहाँ पुगेका हुन्। त्यहाँको बाढी प्रभावित स्थान देख्दा उनी निकै भावुक बनेका छन्। उनले त्यहाँ बाढी पीडितहरूसँग कुराकानी पनि गरेका छन्। पीडितले उनलाई घर लगायत सबै क्षति भएको दुःख सुनाएका थिए। सोही क्रममा उनले पीडितलाई सान्त्वना दिएका छन्। उनीसँगै मुम्बईबाट आएको सहायता टोली पनि प्रभावित थलो पुगेका छन्। त्यसअघि उनले काठमाडौँको एक गुम्बामा आश्रय लिएका बाढी प्रभावितलाई भेटेका थिए। उनले आश्रित बालबालिकालाई भेटेको तस्विर सामाजिक सञ्जालमा पोस्ट गरेका छन्, जसमा उनले सबैलाई नेपाललाई सहयोग गर्न आग्रह समेत गरेका छन्। सुद मंगलबार काठमाडौँ आइपुगेका हुन्। बलिउड अभिनेता अरबाज खान र अभिनेत्री मलाइका अरोडाको छोरा अरहान खान छिटै बलिउडमा डेब्यू गर्दैछन्। लामो समयदेखि अरहानको बलिउड डेब्यू बारे चर्चा सुनिँदै आएको थियो। अब भने उनको डेब्यू पक्का पक्की भएको छ। अरबाजले एक्सन फिल्म मार्फत बलिउडमा डेब्यू गर्न लागेको खबर सार्वजनिक भएको छ। जुमको रिपोर्ट अनुसार अरहान निर्देशक अनिरुद्र अय्यरको आगामी एक्सन फिल्ममा देखिने भएका हुन्। यद्यपि फिल्मको शीर्षक र अरहानले निर्माण गर्ने भूमिका बारे अहिलेसम्म कुनै जानकारी सार्वजनिक गरिएको छैन। अरहान पछिल्लो समय बलिउडका कार्यक्रम, पार्टी तथा विभिन्न सामाजिक समारोहमा देखिँदै आएका छन्। अब भने आफ्ना बुबा अरबाज खान र आमा मलाइका अरोडाको बाटो पछ्याउँदै उनी अभिनयमा करियर सुरु गर्ने तयारीमा छन्। अनिरुद्र अय्यरले यसअघि आयुष्मान खुराना र जयदीप अहलावत अभिनीत एन एक्सन हिरो निर्देशन गरिसकेका छन्। अब उनले बनाउनु लागेको नयाँ एक्सन फिल्मबाट अरहानलाई बलिउडमा लन्च गर्ने तयारी गरिएको बताइएको छ। तर अरहानको डेब्यू बारे अहिलेसम्म उनी स्वयं, उनका अभिभावक वा निर्देशक अय्यरले औपचारिक घोषणा गरेका छैनन्। त्यसैले फिल्मसँग सम्बन्धित थप विवरणका लागि आधिकारिक घोषणा कुर्नु पर्नेछ। यसअघि पनि अरहानको बलिउड प्रवेशलाई लिएर चर्चा भएको थियो। फिल्म मेकर विक्रम फडनिसले सामाजिक सञ्जालमा अरहानसँगको तस्विर सार्वजनिक गरेपछि उनी फिल्ममा आउन लागेको अड्कलबाजी थप चुलिएको थियो। अरबाज खानले पनि यसअघि छोराको फिल्मी डेब्यू बारे प्रतिक्रिया दिएका थिए। इन्डिया टुडेलाई दिएको अन्तर्वार्तामा उनले अरहानको लागि कुनै राम्रो स्क्रिप्ट आए आफूहरूले त्यसबारे छलफल गर्ने बताएका थिए। अरहानका लागि आफूभन्दा अहिले अरू कसैसँग स्क्रिप्ट पुगेको भए पनि त्यसलाई हेर्न आफूहरू तयार रहेको उनको भनाइ थियो। बलिउडमा पछिल्लो समय ठूलो बजेट र चर्चित कलाकार भएका फिल्मलाई समेत कमाईमा चुनौती दिँदै एउटा कम बजेटको फिल्मले सबैको ध्यान तानेको छ। निम करौली बाबाको जीवनमा आधारित फिल्म हनुमान अंशले बक्स अफिसमा अपेक्षा भन्दा निकै राम्रो प्रदर्शन गर्दै भारतमा 100 करोड रुपियाँ भन्दा बढीको कारोबार गरेको छ। करिब 2 करोड रुपियाँको बजेटमा निर्माण भएको भनिएको यो फिल्मले रिलिजको ठ्याक्कै 1 महिनामा 100 करोडको आँकडा पार गरेको हो। सुरुवाती दिनमा फिल्मको व्यापार निकै सुस्त थियो, तर तेस्रो सातादेखि दर्शकको चासो बढ्दै गएपछि फिल्मको कमाईले गति लिन थाल्यो। स्क्यानिकलको रिपोर्ट अनुसार फिल्मले रिलिजको 31 दिन अर्थात् आइतबारसम्म भारतमा कुल 117 करोड 46 लाख भारू ग्रस कलेक्सन गरेको छ। फिल्मको नेट कलेक्सन भने 900 करोड 29 लाख भारू पुगेको बताइएको छ। आइतबारको कमाई भने सार्वजनिक हुन बाँकी रहेकाले नेट कलेक्सन पनि छिट्टै 100 करोड भन्दा माथि पुग्ने सम्भावना देखिएको छ। यसरी हेर्दा फिल्मले निकै सानो बजेटमा निर्माण भएर 1 महिनाभित्रै 100 करोड रुपियाँ भन्दा बढीको कारोबार गर्न सफल भएको छ। चलचित्र उद्योगमा यस्तो प्रदर्शनलाई असाधारण सफलता मानिएको छ। यदि तपाईँले भर्खरै मात्र रेडियो अन गर्नुभएको छ भने तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा कार्यक्रम सुने संसार सुनिरहनु भएको छ। तपाईँहरूको साथमा छु म, तपाईँहरूको नै प्रस्तुता रमा ढुङ्गाना। कार्यक्रम सुने संसार हरेक मंगलबार यसै समयमा सुन्न सक्नुहुनेछ। कार्यक्रम सुने संसार हाम्रो एफएम ब्यान्ड 98.1 र 103 मेगाहर्जका साथै हाम्रो वेबसाइट www.radionepalonline.com www.radionepal.gov.np मार्फत पनि हामीलाई प्रत्यक्ष सुन्न सक्नु। समाचार पछि अब केही क्षण विश्राम लिउँ। एउटा समुद्र साङ्गीतिक कोशीलीबाट।

यदि तपाईँले भर्खरै मात्र रेडियो अन गर्नुभएको छ भने तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा कार्यक्रम सिने संसार सुनिरहनु भएको छ। तपाईँहरूको साथमा छु म तपाईँहरूको नै प्रस्तुता रमा ढुङ्गाना। कार्यक्रम सिने संसार हरेक मङ्गलबार यसै समयमा सुन्न सक्नुहुनेछ। कार्यक्रम सिने संसार हाम्रो एफएम ब्यान्ड 98.1 MHz का साथै हाम्रो वेबसाइट www.radionepalonline.com www.radionepal.gov.np मार्फत पनि हामीलाई प्रत्यक्ष सुन्न सक्नुहुनेछ। कार्यक्रम सिने संसारमा हामी यहाँलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचार, चलचित्र समीक्षा र कलाकारसँगको कुराकानी सुनाउनेछौँ। आजको सिने संसारमा हामीले यहाँहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचार सुनायौँ। अर्को हप्ता हामी यहाँहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचारका साथै चलचित्र समीक्षा र कलाकारसँगको कुराकानी पनि सुनाउनेछौँ। आजको श्रृङ्खलाबाट विदा माग्नुपर्ने बेला भइसकेको छ। अर्को हप्ता हामी यहाँहरूलाई यस्तै ताजा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचार, चलचित्र समीक्षा र कलाकारसँगको कुराकानी लिएर उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मको लागि म प्रस्तुता रमा ढुङ्गाना र प्रविधिमा सहयोग पुर्याउनु हुने रमा कोइरालालाई पनि धेरै धेरै धन्यवाद भन्दै कार्यक्रम सुने संसारबाट म बिदा हुन्छु। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: विपदको समयमा बालबालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
1: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
0: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौं।
1: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौं, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
4: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
3: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देशप्रति विशेष सतर्क रहौँ।
4: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: मात्र डिटिएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन
2: नेपाल र नेपाली बीचको सम्बन्ध नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो

रगत बगेर नसाहरूमा र दुखदुखी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा, दुबो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फाँटमा।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिले काहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास झुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

0: समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा, यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति। आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।
1: हर रात सपनामा नेपाल देख्न पाऊ, बिउझेर नेपालकै माटोलाई ढोक्न पाऊ।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँले मिडियम एफ 684, 792 र 1143 किलोहर्जका साथमा एफएम 98.1 मेगाहर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारिणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ।

नमस्कार। मिडियम वेब 792 किलो हर्जको साथमा एफएम ब्यान्ड 98.1 मेगा हर्जमा हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट बोलिरहेका छौँ। रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनमा राज्यका ओझानी उद्घोषणतर्फ विद्या चौधरी र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्दैछौँ रेड नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट साँझ 6 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी। केही बेरमा यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गानपछि स्वर साधना कार्यक्रम सुन्नुहुनेछ। 3 बजे समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार सुनिसकेपछि आधुनिक गीतहरू सुन्नुहुनेछ। 4 बजे समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार सुनिसकेपछि उर्दू भाषाको कार्यक्रम गुलसन ए नेपाल सुन्नुहुनेछ। 5 बजे समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार सुन्नुहुनेछ भने 5:15 स्वदेश गान सुन्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार सुन्नुहुनेछ। 5:59 बागमती प्रादेशिक प्रसारणको सेवा समाप्त हुनेछ। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब राख्दैछौँ स्वदेश गान माधव प्रधानको सुरमा रहेको छ।

हार्दिक स्वागत छ आज पनि हामी यही समय स्टेसनमा यो मङ्गलबारको बसाइमा कार्यक्रम स्वर साधनाको साथमा आज पनि हामी दुईजना उपस्थित भइसकेका छौँ। प्रविधि संयोजनमा हुनुहुन्छ राधिका ओझा अनि म विद्या चौधरी।

हजुर, यहाँहरू यो कार्यक्रम रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र सिंहदरबार काठमाडौँबाट मिडियम एफ 792 किलो हर्चबाट सुन्दै हुनुहुन्छ भने एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.1 MHz मेगाहरूसँगै रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत पनि यतिखेर हामीलाई संसारको जुनसुकै कुनामा बसेर कार्यक्रम स्वर साधना सुन्दै हुनुहुन्छ। सदाझै आज पनि हामी कार्यक्रम स्वर साधनाको साथमा चारवटा गीतको साथमा उपस्थित भइसकेका छौँ। यहाँहरू पनि आफूलाई मनपर्ने गीत सुन्न र सुनाउन चाहनुहुन्छ भने 0142117121 र 737 को लाइन खुला गरिसकेका छौँ, फोन गर्न सक्नुहुनेछ। यहाँहरू जहाँ जस्तो सुकै अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त अनि सुरक्षित भएर बस्न आग्रह गर्न चाहन्छौँ। अब जहाँ हुनुहुन्छ त्यहीँ चाहिँ एकदमै सुरक्षित भएर बस्न किन आग्रह गर्ने भने चाहिँ गत भदौ 10 गते जुन विपत्ति आइपरेको छ, तपाईँ हामी माझमा जुन रसुवा जिल्लाको भोटेकोसीको बाढीले गर्दा चाहिँ धेरै जनधनको क्षति भएको छ, त्यसकारण होइन हामी अझै पनि सुरक्षित छैनौँ। त्यसकारण तपाईँहरू जहाँ हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, त्यहीँ सुरक्षित भएर बस्न आग्रह गर्न चाहन्छौँ। र सँगसँगै विशेष गरेर अहिले धेरै ठाउँहरू चाहिँ सडकहरू भत्किएका छन्, बिग्रिएका छन्, अवरुद्ध छन्, यात्रा गर्दै हुनुहुन्छ, काम विशेषले बाहिर जाँदै हुनुहुन्छ भने एकदमै सुरक्षित यात्रा गर्न हुन अनुरोध गर्न चाहन्छौँ। सुरक्षित यात्राको साथसाथमा यहाँहरू घरबाट बाहिर निस्किनुहुन्छ, जुन जिल्ला जुन ठाउँमा जाँदै हुनुहुन्छ काम विशेषले, होइन हामीले काम गर्नुपर्छ, जानै पर्ने हुन्छ, होइन रोकिँदैनौँ हामी, काम गर्नुपर्छ, तर त्यस ठाउँको बारेमा सम्बन्धित ठाउँमा सम्बन्धित सूचनाहरूलाई चाहिँ एकदमै फलो गर्नुहोला। त्यस ठाउँको बारेमा एकदमै राम्रोसँग बुझेर मात्र यात्रा गर्न हुन अनुरोध गर्न चाहन्छौँ। त्यसका साथसाथै एकदमै ट्राफिक नियमको पालना गर्न पनि हामी आग्रह गर्न चाहन्छौँ। यति बेला जुन तपाईँ हामीलाई सुन्दै हुनुहुन्छ, हामीलाई रेडियो मार्फत यतिखेर सुन्दै हुनुहुन्छ, होइन भोटेकोसीमा जुन बाढी गयो, एकदमै नसोचेको जुन जनधनको क्षति भएको छ, कसैले तपाईँ हामीले कल्पना पनि गरेका थिएनौँ, यस्तो चाहिँ विपत्ति आउँछ भनेर हामी सोचेका थिएनौँ। अब जे हुनु भइसक्यो, अब हामी चाहिँ हाम्रो जीवनलाई नर्मल सामान्य जीवनमा चाहिँ कसरी ल्याउन सकिन्छ, होइन त्यतातिर पनि ध्यान दिनुपर्छ। अब यस्तो भयो, अब मैले चाहिँ केही गर्न सक्दिनँ, सबै थोक सकियो भनेर बस्यो भने त हामी अब केही पनि गर्न सक्दैनौँ। अगाडि हाम्रो जीवन एकदमै अगाडि लानु छ, अझ धेरै कुराहरू देख्न भोग्न छ, होइन बाँचुन्जेलसम्म। त्यस कारण हामी चाहिँ एकदमै धैर्यताको साथमा बस्नु पर्यो, होइन एकदमै आफ्नो मनलाई बलियो बनाउनु पर्यो, धेरै निराश नहुनु होला, होइन आफूलाई सम्हाल्नु होला। यतिखेर तपाईँ हामी सबैजना चाहिँ एकजुट हुने बेला आएको छ, हातेमाले गर्ने बेला आएको छ, होइन कतिपयको कोख रेतिएको छ, कतिजना अभिभावकहरू गुमाउनु भएको छ, साथीहरू गुमाउनु भएको छ, आफन्तहरू गुमाउनु भएको छ। यो विषम परिस्थितिमा हामी आफैले एकअर्कालाई साथ सपोर्ट सहयोग गर्दै गयौँ भने हामी चाहिँ लड्छौँ, उठ्छौँ, उठ्नलाई चाहिँ हामीलाई समय लाग्दैन। त्यस कारण हामी एकदमै बलियो भएर बसौँ, जतिजना होइन तपाईँ आफन्तहरू गुमाउनु भएको छ या त साथीहरू गुमाउनु भएको छ, कतिजना अझै पनि सम्पर्कविहीन हुनुहुन्छ, होइन खोजी कार्य भइरहेको छ, उद्धारको कार्यहरू पनि भइरहेको छ, निराश नहुनु होला, सुरक्षित भएर बस्नु होला भन्दै अब कार्यक्रमको सुरुवात गर्छु म गीतबाट। त्यसपछि यहाँहरूसँग टेलिफोनमा मजाले गफगाफ गर्नेछौँ, यहाँहरूकै सुमधुर आवाजमा गीतहरू पनि सुन्नेछौँ। सुरेश अन्जान, अन्जिता विश्वकर्माको स्वरमा रहेको यो गीत राख्दैछौँ भने शब्द सङ्कलन रहेको छ सुरेश अन्जानको। त्यसपछि यहाँहरूसँग 0142117121 र 0142117136 को लाइनमा जोडिनेछौँ र यहाँहरूकै सुमधुर आवाजमा गीत पनि सुन्नेछौँ।

0: हजुर कार्यक्रम स्वर साधनामा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। हेलो, नमस्कार।
1: नमस्ते हजुर।
0: नमस्कार, कहाँबाट बोल्दै हुनुहुन्छ?
1: म सिन्धु बाल्जू तातोबानीबाट फुर्बालामा बोलेको।
0: फुर्बाजी, के छ नि हालखबर?
1: एकदम ठिक छ, अब के गर्नु, हामीलाई ठिक भए पनि अब हाम्रो रसुवामा चाहिँ धेरै बाढी गएर एकदमै दुःख लागिरहेको छ। देशमा चाहिँ अहिले ठुलो क्षति भएको छ, यो सोच्नु नसक्ने क्षति हो, एकदमै ठुलो। अब कसैको घरबार छुट्यो, कसैको चाहिँ अब आफन्त छुट्यो होइन, कसैको चाहिँ कागृति होला, कसैको अब भनौँ न आफन्तहरू छुट्यो होला, कसैको अब आफन्त भेट्यो होला, कसैको आफन्त भेटिनु होला, त्यसमा धेरै नै उहाँहरूलाई कति पीडा होला, कति के होला। अब त्यो दिनहरू चाहिँ हजुरले अघि भन्नुभएको थियो, त्यो दिनहरू चाहिँ अब बिस्तारी गरेर हामीले बिर्सिनुपर्छ। त्यसको बारेमा मैले एउटा सानो एउटा गीत पनि लेखेको छु, यो पहाडमा हाम्रो घर छ भन्ने एउटा, अनि यो गीतलाई चाहिँ सबैले सुनिदिनु होला भन्नु अनुरोध गर्दछु। रेडियो नेपाल जहाँसम्म सुन्नुहुन्छ यो गीत सबैले सुनिदिनु होला भन्न चाहन्छु।
0: ल हुन्छ, सुरु गर्नुहोस्।
1: ए हुन्छ। पहाडमा हाम्रो घर छ, बर्खा लागे डर छ। पहाडमा हाम्रो घर छ, बर्खा लाग्छ डर छ। बाढी पहिरो आउँछ कि भन्ने मना लाग्छ, बाढी पहिरो आउँछ कि भन्ने मना लाग्छ। उसो बादल लागेपछि ठुलो पानी पर्ने, बर्खा मासको बारी पहिरो खोला नाला बर्ने, बर्खा मासको बारी पहिरो खोला नाला बर्ने। रसुवामा बारी जाँदा ठुलै क्षति भए, हिउँ पहिरो फदिकिएर धेरै मान्छे मारे। रसुवामा बारी जाँदा

अहिले सबै मिलेर हातजम्मा गर्दैछु है सबै मिलेर हातजम्मा गर्दैछु है पहाडमा हाम्रो गाउँ छ बर्खा लागे डर छ बिहानीको समय थियो 8 बजेतिर बिहानीको समय थियो 8 बजेको थियो भाइ बहिनी सबैजना

0: सहर जस्तो बजर थियो सबै बगर बनाइ दियो सहर जस्तो बजर थियो सबै बगर बनाइ दियो सबै बगर बनाइ दियो पहाडमा हाम्रो गाउँ छ बर्खा लाग्दा डर छ बढी पहिरो आउँछ कि भन्ने मन लाग्छ बढी पहिरो आउँछ कि भन्ने मन लाग्छ
1: पूर्वा लामा हुनुहुन्थ्यो सिन्धुपाल्चोकबाट फेरि हामी अर्को श्रोतालाई लिन्छौँ कहाँबाट को हुनुहुन्छ हेलो नमस्कार हेलो हेलो नमस्कार हजुर कोही श्रोता आउनु भएको छ तर नभोलिकन बस्नु भएको छ रिसाउनु भएको हो कि के हो कि उहाँको आवाज सुन्न नसकेको अवस्था हो होइन यदि हामीलाई सुन्दै हुनुहुन्छ भने मजाले बोल्न सक्नुहुन्छ यहाँ भनेर आग्रह गर्न चाहन्छौँ 0142-7121-736 लाइन खुला गरिसकेका छौँ फेरि पनि हामी अर्को श्रोतालाई लिन्छौँ कहाँबाट हुनुहुन्छ हेलो नमस्कार हेलो हेलो नमस्कार हजुर मैले त मेरो आवाज आफै सुनिरहेको छु नि
2: हेलो
1: हजुर नमस्कार
2: नमस्कार रेडियो राम्रोसँग बजिरहेको किन हो
1: ए सुन्नु भएको छैन हामीलाई हो
2: होइन रेडियो राम्रोसँग बजिरहेन अहिले 15 दिन भयो
1: अहँ कुन ठाउँमा नि
2: चितवनमा
1: चितवनदेखि को बोल्दै हुनुहुन्छ नि
2: म सेराइ
1: नाम ठ्याक्क अगाडिको चाहिँ म बिर्सेँ है
2: देवराजी
1: हेलो
2: हेलो
1: हजुर देवराजी हजुर हजुर एकदमै यहाँलाई पनि छड्के सलाम छ चितवनतिरको खबर के छ नि कति दिन भयो नबजा चितवन ठ्याक्क कहाँनिर भन्नुहोस् त पन्ध्र दिन भयो है हजुरको ठाउँमा रेडियो नबजेको कुन ठाउँ ठ्याक्क चितवनको
2: चितवन हो कतै टावरमा खराब छ कि जस्तो लाग्यो
1: कुन ठाउँ हो भन्नुहोस् त चितवन त चितवन हजुरको पालिका अहिले चाहिँ यो कार्यक्रम आउँछ यति बेला भनेर फोन गर्नु भएको हजुरको यो कुरा चाहिँ यो सुझाव यो गुनासो चाहिँ एकदमै सम्बन्धित निकायले सुनिसक्नु भएको छ छिट्टै नै हजुरले रेडियो सुन्न सक्नुहुन्छ है त एकदमै देवराजी हजुरको आवाज पनि हामी स्पष्ट रूपमा सुनेका छैनौँ अब गीततर्फ लागौँ कुन गीत सुनाउनुहुन्छ हामीलाई सुनाउनु हुँदैन ल अर्को साता चाहिँ मजाले गीत सुनाउने गरी आउनु होला हस् नमस्कार छड्के सलाम भनेर गइसक्नु भएको छ देवराज सेडाई हुनुहुन्थ्यो चितवनबाट रेडियो नसुनेको 15 दिन भइसक्यो रेडियो सुनेको छैन के भएको के समस्या भन्नुभएको छ तर यहाँको जुन सुझाव होइन जुन कुरा राखिदिनु भयो हजुरलाई एकदमै धन्यवाद छ सम्बन्धित निकायले सुनिसक्नु भएको छ अब छिटै नै यहाँले चाहिँ त्यस ठाउँमा मजाले क्लियरली रेडियो सुन्न पाउनुहुन्छ हाम्रो आवाजहरू हाम्रा कुराहरू हाम्रा सूचनाहरू कार्यक्रमहरू मजाले सुन्न पाउनुहुन्छ भन्न चाहन्छौँ र फेरि हामी अर्को श्रोतालाई लिन्छौँ हेलो नमस्कार
3: हेलो नमस्कार
1: नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ
3: म सूर्य तामाङ लुबुबाट म्याम
1: सूर्य तामाङ लुबुबाट भन्नुभयो है
3: हजुर
1: के छ नि हालखबर लुबुतिरको
3: खबर ठिकै छ म्याम अनि हजुरको के छ
1: हाम्रो पनि एकदम ठिकठाक छ खाजा खानु भयो कि भएन
3: खाजा भन्दा पनि ढिला 1 बजेतिर खाना खाएको थियो म्याम अनि त्यसैले खाजा खाने टाइम चाहिँ अब लगभग खासै आज हुँदैन
1: बेलुका होइन
3: हजुर हजुर हजुर हजुर
1: सूर्यजी के गर्नुहुन्छ नि
3: हजुर म चाहिँ यो अगरबत्ती बेच्ने काम गर्छु अलिअलि
1: अगरबत्ती बेच्नुहुन्छ अलिअलि कि अलि धेरै नै
3: हजुर आज आजकल बजारको अवस्था पनि अलिकति बिक्री हुने पनि समस्या छ
1: हो एकदमै हरेक कुरामा अहिले चाहिँ अहिलेको परिस्थितिले चाहिँ असर गरिरहेको छ
3: हजुर हजुर म्याम, यो अलिकति फिडब्याक आइरहेछ मेरो मेरो आफ्नो आवाज आफैले आइरहेछ म्याम, यो के हो
1: पनि त्यस्तै भइरहेको छ। अब टेक्निसियनहरू हेर्दै हुनुहुन्छ है त सूर्यजी, अनि कुन गीत सुनाउनुहुन्छ हामीलाई?
3: जस्तो आफैले गाएर सुनाउनु पर्ने म्याम?
1: एकदमै जस्तो गीत मनपर्छ त्यस्तै गीत सुनाउन सक्नुहुन्छ यहाँले।
3: ए हुन्छ म्याम, म ट्राई गर्छु म्याम।
1: हस् हस् ल सुरु गर्नुहोस्।
3: कहिले तिम्रो पछ्यौरीमा अझै

आखि तिम्रो जिन्दगीमा अझै नदेखे चाहिँ बाटो काटे पर पुगे फर्के तिमीसँग खजु धै मुटु भित्र बोल्दा कहिले त नमै भुले आफू जाने ठाउँ भुले तिमीलाई पठाइदा ठोकिएर कति लडे कहिले तिम्रो थर्काएमा अझै कहिले आँखा तर्का

0: हजुर हस् नमस्कार, सूर्य तामाङ हुनुहुन्थ्यो लुबुबाट, हामी कार्यक्रम स्वर साधनामा छौँ। सुने 42 11 7 21 र 7 36 को लाइन खुला गरिसकेका छौँ। फेरि पनि अर्को श्रोतालाई लिन्छौँ हामी, कहाँबाट को हुनुहुन्छ? हेलो नमस्कार। नमस्कार हजुर, हेलो, कोही श्रोता आउनुभएको थियो, गइसक्नु भएको छ। यहाँहरू कार्यक्रम स्वर साधना सुन्दै हुनुहुन्छ यति बेला, जहाँ हुनुहुन्छ जस्तोसुकै व्यवस्थामा हुनुहुन्छ, सुरक्षित रहनुहोला र आफूलाई मनपर्ने गीत सुन्न र सुनाउन चाहनुहुन्छ भने हामीसँग जोडिनुहोला। त्यसका लागि भने यहाँहरूले थोरै दुःख गर्नुपर्ने हुन्छ। दुःख के हो भने चाहिँ आफ्नो मोबाइलको फोन उठाउनुहोस् र डायल गर्नुहोस् 042 11 7 21 र 042 11 7 36 को लाइन खुला गरेका छौँ। डायल गर्नुहोस् र हामीसँग जोडिनुहोस् र आफूलाई मनपर्ने गीत मजाले सुनाएर जानुहोस् भन्न चाहन्छौँ। र अब हामी एउटा गीततर्फ लाग्दैछौँ, प्रशान्त शिवाको टी भनेर गीत राख्न गइरहेको थिएँ होइन, प्रशान्त शिवाको टी शान्ति शिर परिवारको स्वरमा रहेको गीत राख्न गइरहेको थिएँ तर कोही स्वर त आइसक्नु भएको छ, उहाँलाई चाहिँ स्वागत गर्छु म। कहाँबाट हुनुहुन्छ? हेलो नमस्कार। हेलो नमस्कार हजुर, नमस्कार।
1: नमस्कार दिदी।
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? पोखरादेखि को बोल्दै हुनुहुन्छ नि? अर्को जी के छ नि?
1: ठिकै छ दिदी, यहाँ त घाम लागेको छ।
0: घाम लागेको छ पोखरातिर? यतातिर पनि घाम लागिरहेको छ, अहिले पानी परेको छैन। अर्को जी, धेरै समयपछि कुराकानी भयो है हाम्रो।
1: हजुर दिदी, अब फोनै लाग्दैन, के गर्ने अब यहाँ यता दुई बजीदेखि तपाईँ गर्दा गर्दा
0: समय गइहाल्छ होइन?
1: हजुर,
0: आरामै हुनुहुन्छ अरू?
1: हजुर ठिकै छु दिदी।
0: ल, आज हामीले कुन गीत सुनाउनुहुन्छ नि?
1: आज एउटा खै एउटा गीत सुनाउँ भनेको रे, खै कस्तो हुन्छ?
0: ल सुनाइहाल्नुहोस्।
1: अब दुःख त गताले छैन।
0: ल हुन्छ।

0: हस् नमस्कार
1: नमस्कार
0: कबीर छन्त्याल हुनुहुन्थ्यो पोखराबाट यहाँसँग धेरै कुराकानी गर्न मन थियो तर समयले चाहिँ आजलाई यति नै भनिसकेको छ अर्को साता पक्कै पनि फेरि पनि यहाँसँगै रमाइलो गफका सँगै आउने नै छौँ त्यतिन्जेलसम्मको लागि चाहिँ यहाँहरूले एक हप्तासम्म चाहिँ कुर्नुपर्ने हुन्छ अरू अरू कार्यक्रममा चाहिँ यहाँहरूसँग भेट नै हुन्छ तर यो कार्यक्रमको लागि चाहिँ भने एक हप्ता कुर्नुपर्ने हुन्छ यो मङ्गलबारको बसाइमा यही समय यही स्टेसनमा हामी उपस्थित हुने नै छौँ अहिलेको परिस्थिति जुन हामीले भोगिरहेका छौँ होइन धेरै सबै ठाउँमा चाहिँ असर गरिरहेको छ होइन तपाईँहरू जहाँ हुनुहुन्छ त्यहीँ चाहिँ एकदमै सुरक्षित बस्नुहोला अब रसुवामा चाहिँ त्यस्तो भयो होइन विपत्ति आयो प्राकृतिक विपत्ति हो होइन त्यहाँ चाहिँ आउने अरू ठाउँ चाहिँ नआउने भन्ने हुँदैन होइन यहाँहरू अब नदी छेउछाउमा होइन खोला नालाको छेउछाउमा घर छ बस्नुहुन्छ घुम्न जानुहुन्छ भने एकदमै सुरक्षित रहनुहोला किनकि हिजो मात्रै एउटा चाहिँ उता सुदूरपश्चिमतिर एउटा घटना घट्यो टिकटक बनाउने क्रममा चाहिँ एउटा सानो बहिनीले चाहिँ आफ्नोलाई चाहिँ घुमाउनु परेको छ त्यो बहिनीको अझै पनि खोजी कार्य भइरहेको छ होइन त्यस्ता कुरामा हामी रमाउनुपर्छ घुम्न पनि जानुपर्छ तर हामी कतिको सुरक्षित छौँ आफूलाई कतिको सुरक्षित महसुस गरिरहेका छौँ त्यो कुरामा चाहिँ एकदमै ध्यान दिनुपर्ने जरुरी हुन्छ होइन त्यस कारण घुम्न जाँदै हुनुहुन्छ भने अहिलेको परिस्थितिमा होइन जो प्रकृति लभर हुनुहुन्छ होइन उहाँहरू चाहिँ एकदमै मौसमको जानकारी लिएर अनि बाटोघाटोको जानकारी लिएर मजाले चाहिँ घुम्न सक्नुहुन्छ यात्रा गर्न सक्नुहुन्छ किनकि हामी यस्तो ठाउँमा यति सुन्दर देशमा जन्मेका छौँ कि होइन यति धेरै कुराहरू हामी पाएका छौँ हरेक कुराहरू छ हामीसँग हिमाल पहाड तराई छ यति सानो सुन्दर देशमा धेरै कुराहरू हामी बुझ्न सक्छौँ महसुस गर्न सक्छौँ तर थोरै चाहिँ हामी बुद्धि पुर्यायौँ भने हामी सुरक्षित यात्रा गर्छौँ यादगार ठाउँको चाहिँ महसुस गर्न सक्छौँ अरूलाई सुनाउन सक्छौँ होइन त्यस कारण तपाईँहरू जहाँ हुनुहुन्छ त्यहीँ चाहिँ सुरक्षित बस्नुहोला सुरक्षित यात्रा गर्नुहोला अहिले चाहिँ प्रविधिले धेरै कुराहरूको बारेमा जानकारी दिन्छ हामी एकै ठाउँमा चाहिँ बसेर हामी धेरै कुराहरूको जानकारी लिन्छौँ जानकारी दिन्छौँ पनि त्यस कारण यहाँहरू सुरक्षित भएर फेरि पनि भन्छु सुरक्षित भएर बस्नुहोला स्वस्थ भएर बस्नुहोला यी दुई कुरा हामीमा भयो भने हामी हरेक कुरामा चाहिँ अगाडि हुन्छौँ लड्छौँ पनि उठ्छौँ पनि यी भन्दै अब भने कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ राधिका बजा दिदीलाई एकदमै धन्यवाद दिन चाहन्छु ज जसको फोन लागेन अर्को साता पक्कै पनि फोन लाग्नेछ नरिसाइदिनुहोला गुनासो पनि नगरिदिनुहोला भन्न चाहन्छौँ र प्रशान्त सेवाकोटी शान्ति श्री परिवारको स्वरमा रहेको यो गीत राख्दैछौँ यो गीतपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ त्यसपछि केही सूचना र सन्देशहरू सुन्नुहुनेछ र ठिक 3 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 3 बजेको समाचार र 3:15 धनवार भाषामा समाचार सुन्नुहुनेछ त्यसपछि रेडियो नेपालका नियमित कार्यक्रमहरू सुन्नुहुनेछ भन्दै म विद्या चौधरी बिदा हुन्छु हवस् त नमस्कार
2: खेताला छन् बसौली सुखैमा ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको पछि हट्नु कसरी

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
1: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: सडकमा लगातार कोरिएका रेखाबाट ओभरटेक नगरौँ खण्ड खण्ड रूपमा कोरिएका रेखाबाट मात्रै सुरक्षित रूपमा ओभरटेक गरौँ
5: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग
6: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन् तर सबै सूचना सही नहुन सक्छन्
7: कुनै पनि फोटो भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौँ सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ मिति र स्थान पनि पुष्टि गरौँ एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ
6: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौँ
7: याद राखौँ गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ
8: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र
9: विपदको समयमा बाल बालिकामा डर चिन्ता तनाव वा असुरक्षाको महसुस हुन सक्छ उनीहरूका कुरा ध्यान दिएर सुनौ उनीहरूलाई आवश्यक सहयोग गरौ र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ
10: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ
9: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौ
10: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौ उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौ
8: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। जेएनजी शहीद दिवस मनाइँदै नवयुवाहरूको मुद्दा कार्यान्वयन र भ्रष्टाचार नियन्त्रणको दिशामा सरकार अघि बढिरहेको संचार मन्त्रीको भनाई। भोटेको सिबाडीमा अहिलेसम्म 1356 जनाको मृत्यु भएको पुष्टि। अझै 4000 भन्दा बढी बेपत्ताको खोजी कार्य जारी। र बेलायतले पश्चिमी किनारामा विस्तार गरिएका इजरायली बस्तीहरूमाथि नाकाबन्दी लगाउँदै। अब समाचार विस्तारमा। जेएनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको स्मरणमा आज नेपालमा पहिलो पटक जेएनजी शहीद दिवस मनाइँदैछ। दिवसका अवसरमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सामाजिक सञ्जाल मार्फत शहीदहरूको योगदानको स्मरण गर्दै प्रविधि, नवप्रवर्तन र परिवर्तनको नयाँ सोच सहित अघि बढ्न आह्वान गरेको छ। प्रधानमन्त्री कार्यालयले प्रविधि, नवप्रवर्तन र परिवर्तनको नयाँ सोच बोकेका शहीदहरूको योगदान अतुलनीय रहेको उल्लेख गरेको छ। अग्रजहरूको मार्गदर्शन र नयाँ पुस्ताको चाहनालाई जोड्दै निष्पक्ष, पारदर्शी र सम्भावनाले भरिपूर्ण नेपाल निर्माणमा अघि बढ्न दिवसले सबैलाई प्रेरणा दिने विश्वास पनि कार्यालयले व्यक्त गरेको छ। 2082 साल भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलन, भ्रष्टाचार नियन्त्रण, राजनैतिक व्यतिथिको अन्त्य, सुशासन र सरकारी जवाफदेताको मागसँगै सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा देशव्यापी रूपमा फैलिएको थियो। आन्दोलनका क्रममा ठूलो मानवीय र भौतिक क्षति भएको थियो। जेएनजी आन्दोलनका क्रममा शहीद भएकाहरूको सम्झनामा सरकारले आज देशभर सार्वजनिक बिदा समेत दिएको छ। पूर्व प्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आआफ्नो ठाउँबाट इमान्दार, जिम्मेवार र चनाको भएर कर्तव्य निर्वाह गर्न सबैसँग आग्रह गर्नुभएको छ। जेएनजी आन्दोलनको 1 वर्ष पुगेको सम्झनामा आज सामाजिक सञ्जाल मार्फत उहाँले निर्दोष नवयुवाले सुशासन, जवाबदेहिता, पारदर्शिता र उज्जवल भविष्यको मागसहित सडक र डिजिटल सञ्जालबाट आवाज उठाउँदा ज्यान गुमाउनु परेको घटना स्मरण गर्नुभएको छ। पूर्व प्रधानमन्त्री कार्कीले आज दिन देशको इतिहासमा एउटा पीडादायी घटना भएको र त्यसमा कैयौं युवाले जीवनभर अपाङ्गताको पीडा बेहोर्नु पर्ने गरी घाइते हुनु परेको उल्लेख गर्नुभएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले पोहोर साल जेएनजी विद्रोहका समयमा नवयुवाहरूले उठाएका विषय र मुद्दाको कार्यान्वयन गर्नुको विकल्प नरहेको बताउनु भएको छ। जेएनजी शहीद दिवसका अवसरमा आज रेडियो नेपालसँग कुरा गर्दै संचार मन्त्री डाक्टर तिमिल सिन्हाले जेएनजी विद्रोहको जगमा बनेको वर्तमान सरकार युवाहरूको माग अनुसार नै मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन दिने दिशामा अघि बढिरहेको बताउनुभयो।
1: जस्तो किसिमको शासन व्यवस्था चाहिन्छ, जन उत्तरदायी शासन व्यवस्था, सुशासनलाई ग्यारेन्टी गर्ने शासन व्यवस्था, देशलाई बस्न लायक बनाउने शासन व्यवस्था, समाजलाई राम्रो सुसंस्कृत समाज निर्माण गर्ने शासन व्यवस्था चाहिन्छ। यो सम्पूर्ण अहिले भनिएका कुराहरूलाई चाहिँ राजनीतिले ड्राइभ गर्नुपर्छ भन्ने चाहिँ युवाहरूको मूल मर्म हो जस्तो लाग्छ। र आजको दिनमा हामी आजको राजनीतिको केन्द्रमा जो छौँ, हामी सबैले महसुस गर्नु पर्ने कुरा पनि त्यही हो र त्यही दिशामा हाम्रा हरेक कदमहरू लाग्न जरुरी छ जस्तो लाग्छ। जेएनजी शहीद दिवसको मूल सन्देश पनि यही हो कि अब कुनै पनि राजनीतिक शक्तिलाई, कुनै पनि सरकारलाई दायाँ बायाँ गर्ने छुट छैन। त्यो युवाहरूले आफ्नो ज्यानको आहुति दिएर जुन मूल सन्देश दिएका थिए, जुन दिशामा देश जानुपर्छ भनेर भनेका थिए, जुन दिशामा देश गइरहँदाखेरि त्यो दिशाप्रति जुन प्रश्न थियो युवाहरूको, त्यसलाई चाहिँ मन गरेर त्यसलाई भित्रैदेखि रियलाइज गरेर चाहिँ हामी जानुको विकल्प छैन।
0: संचार मन्त्री डाक्टर तिमिल सिन्हाले सरकार सुशासनको दिशामा अघि बढिरहँदा भदौ 10 गते आएको अकल्पनीय बाढीमा परेका नागरिकहरूको खोज, उद्धार तथा राहतमा अहिले केन्द्रित भएको भए पनि सरकार आफ्नो मिसनबाट पछि नहटेको र निरन्तर लागिरहने बताउनुभयो। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण हालसम्म 1356 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। जसमध्ये रसुवामा 169 जना, नुवाकोटमा 196 जना, धादिङमा 70 जना, चितवनमा 363 जना, गोर्खामा 75 जना, तनहुँमा 38 जना, नवलपरासी पूर्वमा 223 जना र नवलपरासी पश्चिममा 222 जना गरी 1356 जनाको शव फेला परेको हो। फेला परेका शव शवहरूको पहिचानका लागि डिएनए नमुना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1124 शव माटोमुनि सुरक्षित व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका 1280 र आफन्तका 1290 गरी कुल 2570 डिएनए नमुना संकलन गरिएको छ। साथै पहिचान नभएको 1325 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। नेपाल प्रहरीका अनुसार हालसम्म बेपत्ता भएका 4077 जनाको खोजी कार्य भइरहेको छ। यसै गरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा 3245 जना व्यक्तिहरूलाई राखिएको छ। भोटेकोशी नदीमा आएको बाढीले बेपत्ता बनाएका नागरिकका आफन्तहरू अझै आफ्ना मान्छे फेला पर्छन् कि भन्ने आशा र विश्वासमा राजधानीका विभिन्न अस्पताल धाइरहेका छन्। साथै बेपत्ता भएकाहरूका आफन्तहरूले शव पहिचानका लागि डिएनए पनि दिइरहेका छन्। बेपत्ता भएका आफन्तहरू बाढी आएको 13 दिन पुगिसक्दा पनि आफ्ना मान्छे पत्ता नलाग्दा बिस्तारै निराश हुन थालेका छन् भने कैयौंले कुशको शव बनाएर काजक्रिया पनि गरिरहेका छन्। यस्तै अवस्थाका बीच काठमाडौँका विभिन्न अस्पतालमा रहेका बाढी पीडित घाइते र आफन्तहरूसँग भेटेर संवाददाता सरिता खनालले तयार पारेको यो सामग्री।
2: काठमाडौँका विभिन्न अस्पतालहरूमा पुग्दा भोटेकोशी बाढीमा परि घाइते भएकाहरूका परिवार तथा आफन्तहरू चिन्तित अवस्थामा उनीहरूलाई कुरिरहेका भेटिन्थे। कोही घाइतेहरू कुरिरहेका थिए त कोही भने हराइरहेका आफन्तको केही खबर पाइहालिन्छ कि भनेर अस्पतालका भित्तामा टाँसिएका फोटाहरू हेर्दै यताउता भौतारिरहेका थिए। कोही भने घाइते भएर आफन्त कोही नभएर अस्पतालमा एक्लै उपचार गराइरहेका पनि भेटिए। बाढीमा परि घाइते भएको अवस्थामा हेलिकप्टर मार्फत उद्धार गरी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ल्याइएका सुवाका घाइते सिद्धार्थ तामाङले परिवारका सदस्यहरू पनि बाढीमै परेको र आफन्त कोही नभएकाले अस्पतालमा एक्लै बसेर उपचार गराइरहेको हामीलाई सुनाउनु भयो।
3: बाढी आएको बेलामा खाल्टो भन्ने ठाउँमै थियो। अस्ति लगभग 300 चन्जुन छ होला। सबै अब बस्दा के भएको थाहै छैन। माथिबाट आएपछि मैले यतासम्म दोहोऱ्यो, मैले त्यो पेट्रोल पम्पमा भेट्यो, त्यहाँबाट त थाहै छैन के भयो। अलिक धेरै नै पछारेको रहेछ, टाउको धेरै पछार्यो। अहिले चाहिँ ठिक ठिकै छ, पहिले त गाह्रै।
2: यस्तै सिन्धुपाल्चोकी सरिता श्रेष्ठ पनि बाढीमा परि घाइते हुनुभएका आफ्नो श्रीमानलाई कुरेर बेडको छेउमा बसिरहनु भएको देखेपछि हामीले केही कुरा गर्न आग्रह गर्यौं। कतिपय आफन्तहरू त बोल्न पनि सक्ने अवस्थामा थिएनन् भने बोल्न मानिरहेका पनि थिएनन्। सरिताले भने हाम्रो आग्रहलाई स्वीकार्दै केही बोल्न सहमत हुनुभयो। उहाँले आफ्नो श्रीमान चीनबाट नेपाल सामान ल्याउने गाडी चलाउने गरेको र भदौ 10 गते बिहान रसुवाको टिमुरेमा रहेको अवस्थामा बाढी आएको देखेपछि भाग्दा भाग्दै बाढीमा परेको र पछि कसैले देखेर उद्धारका लागि पहल गरिदिएपछि नेपाली सेनाको हेलिकप्टर मार्फत टिचिङ अस्पताल ल्याइएको बताउनु भयो।
4: चोटहरू पुरै लागेको छ, जिउतिर अनुहारतिर शरीर पुरै चोटै चोट, भाग्दा भाग्दा 81 छालले भेटेर अनि यस्तो अवस्थामा चिन्न नसक्ने अवस्थामा आइपुगेको थिएँ। यता शरीरमा अब केही लुगा थिएन, पुरै अनुहारहरू केही चिन्नै नसक्ने अवस्थामा आइपुग्नु भयो। त्यही दिन 1.5 घन्टामा हेलिकप्टरबाट उद्धार भएर टिम्बुरेबाट अनि यता काठमाडौँ लिएर आउनु भएको धेरै सुधार भइरहेको छ। अहिलेसम्म त सरकारले उपचार गर्नु त भयो, काम गर्ने मान्छे बिरामी भयो, मेरो नानीहरू सानसानो छ, केही समयको लागि त सरकारले हेर्नुपर्ने हो।
2: अस्पतालमा कोही घाइतेका आफन्तहरू घाइतेलाई अपरेसन थिएटरमा लगिएको भन्दै सफल अपरेसनका लागि प्रार्थना गरेर बसिरहेका थिए भने कोही घाइतेसँगै छेउमा बसेर टोलाइरहेका थिए त कोही भने अस्पतालको बाहिर भित्तामा टाँसिएका आफन्तका तस्विरहरू हेरिरहेका थिए। त्यही बेला हामीसँग भेटिनुभयो टिमुरेमा रहेको प्रभु बैङ्कमा सेक्युरिटी गार्डका रूपमा काम गर्दै आउनुभएका र बाढीमा परि हराउनु भएका नेत्र बहादुर रोकायाकी दिदी रूपसारा बुढा। उहाँले आफ्नो भाइ टिमुरेमा काम गर्दै आएको र बाढीपछि कतै सम्पर्कमा नआएकाले कता खोज्ने के गर्ने भन्ने नै अन्यल भएको पीडा सुनाउनु भयो।
5: आर्मी रिटायर भएर टिमुरेमा पर्मु बैङ्कको सेक्रेटरी हो। अहिलेसम्म सास पनि भेटिया होइन, लास पनि भेटिएन। खोज्नाले कता हो कता, कोही कहाँ खोज्नु जान्छन्, कोही कहाँ खोज्नु, काहीँ पनि पाउँदैन। चार बहिनीको एउटा कान्छी भाइ हो, सानो बच्चा सुन दुइटा, कोही माथि खोज्छौँ, कोही तल खोज्छौँ, कोही फोटो खोज्छौँ, भेट्दै भेट्दैन। अझै पनि हामीलाई आशा छ, जिउँदै भेटियो झन् आशा के, लास भेटिए पनि संस्कार गर्न पाइन्थ्यो, भौतारिया छौँ परिवार।
2: यस्तै खोटाङका हर्क बहादुर राई पनि नेपाली सेनामा रहेका आफन्त बाढीमा परि सम्पर्कमा नआएकाले खोजी गर्दै हिँडिरहेको बताउनुहुन्छ।
6: एकजना आफन्तै नेपाल आर्मीमा थियो, हराइरहनु भएको छ, यहाँ कोही छ कि भनेर यसो हेरेको के देखा छैन।
2: त्यसो त सरकारले यसबीचमा धेरै जनाको उद्धार गरिसकेको छ र उद्धार कार्य अझै पनि जारी छ। तर पनि आफन्त नभेटिएका परिवारले भने खोजी कार्यलाई थप प्रभावकारी बनाउनु पर्ने माग गरिरहेका छन् भने घाइतेका आफन्तहरूले पनि सरकारले उपचार मात्रै गरेर नहुने र त्यसपछिको अवस्थामा पनि विचार गरिदिनु पर्ने माग गरेका छन्। रोम थापाका साथ सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
0: बाढीपछि विपदको समयमा सामाजिक सञ्जाल मार्फत अफवाह, गलत सूचना तथा सामाजिक सहिष्णुतामा आघात पुर्याउने विरुद्ध प्रहरी सक्रिय भएको छ। नेपाल प्रहरीले सामाजिक सहिष्णुतामा आघात पुर्याउने अभिव्यक्ति सहितको भिडियो सामग्री प्रसारण, पोस्ट वा सेयर गरी समाजमा घृणा, द्वेष र अफवाह फैलाउन उद्धृत सञ्जाल प्रयोगकर्ताको निगरानी एवं पहिचान गरी सख्त कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेको हो। सामाजिक सञ्जालको दुरुपयोग गरी असान्दर्भिक टिक्का टिप्पणी सहित समाजलाई भ्रमित नपार्न अनुरोध गर्दै नेपाल प्रहरीले केन्द्रमा साइबर ब्युरोका प्रहरी नायब परीक्षक गजेन्द्र आचार्यको संयोजकत्वमा 10 सदस्यीय समिति गठन गरी निगरानीको कामलाई तीव्रता दिएको जनाएको छ। निरन्तरको वर्षाले बैतडीमा बाढी, पहिरो र नदी कटानका कारण 100 भन्दा बढी घर परिवार प्रभावित भएका छन्। पुर्चौडीमा पहिरो खस्दा 5 घरमा क्षति पुगेको छ भने 35 घर उच्च जोखिममा परेका छन्। सेती नदीमा आएको बाढीका कारण तटीय क्षेत्रमा बसोबास गर्ने सिगास गाउँपालिका 5 र 6 का 70 घर परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी गरिएको छ। चमेलिया नदीमा आएको बाढीका कारण डिलासैनी गाउँपालिका 1 का 15 घर परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी रहेको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताउनुभयो। मकवानपुरको मनहरी गाउँपालिका 9 खरङ्गामा राक्सीराङको भावर हुँदै आउँदै गरेको सवारी साधनबाट अवैध लागु औषध गाँजासहित 2 जना पक्राउ परेका छन्। खरङ्गातर्फ आउँदै गरेको कारलाई पिकअप गाडीले स्कर्टिङ गर्दै ल्याइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय मनहरीले गाँजासहित 2 जनालाई पक्राउ गरेको हो। कारको सिटमुनि लुकाएर ल्याएको अवस्थाको 13 पोका गाँजा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब परीक्षक माधव प्रसाद काफले जानकारी दिनुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
7: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
8: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
7: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
8: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
7: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
8: र अझ रमाइलो कुरा,
7: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
8: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
7: सेवा सुचारू गर्न आफ्नो फोनमा #444 हास डायल गर्नुहोस्। 4G बोल्टे
9: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। बेलायतले जोर्डन नदीको पश्चिमी किनारामा विस्तार गरिएका इजरायली बस्तीहरूलाई लक्षित गर्दै नाकाबन्दी लगाउने घोषणा गर्ने तयारी गरेको छ। बेलायतका विदेश मन्त्री इद मिली ब्यान्डले आज बेलायती संसदको तल्लो सदन हाउस अफ कमन्समा सो सम्बन्धी घोषणा गर्नुहुने अनुमान गरिएको छ। उहाँले बेलायत इजरायल सम्बन्ध पुनः तय गर्ने बेला आएको बताउनु भएको छ। पश्चिमी किनारामा विस्तार गरिएको इजरायली बस्तीहरू अन्तर्राष्ट्रिय कानून विपरीत रहेको बेलायतले बताउँदै आएको छ। बेलायतको नाकाबन्दी लगाउने कदमप्रति अमेरिकाले असन्तुष्टि जनाएको छ। र इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि करिब 3,000 उडान प्रभावित भएका छन्। विमानस्थल सञ्चालन लगातार 2 दिन पनि प्रभावित हुँदा 3,40,000 भन्दा बढी यात्रु अलपत्र परेका हुन्। राजधानी जाकार्ताबाट करिब 150 किलोमिटर टाढा रहेको अनाक्राकाटाउ ज्वालामुखीमा शुक्रबार रातिदेखि विस्फोट सुरु भएको थियो। विस्फोटपछि ज्वालामुखीबाट लाभाका फोहरा निस्कनुका साथै ठूलो मात्रामा ज्वालामुखीय खरानी फैलिएको छ। ज्वालामुखीबाट निस्किएको खरानी राजधानी जकार्ता र लाम्पाङको प्रान्तसम्म पुगेको बताइएको छ। खरानीका कारण हवाई सुरक्षामा जोखिम बढेपछि प्रमुख विमानस्थलहरूको सञ्चालन प्रभावित भएको हो। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। जेएनजी शहीद दिवस मनाइँदै नवयुवाहरूको मुद्दा कार्यान्वयन र भ्रष्टाचार नियन्त्रणको दिशामा सरकार अघि बढिरहेको सञ्चार मन्त्रीको भनाई। भोटेको सिबाडीमा अहिलेसम्म 1,356 जनाको मृत्यु भएको पुष्टि। अझै 4,000 भन्दा बढी बेपत्ताको खोजी कार्य जारी। र बेलायतले पश्चिमी किनारामा विस्तार गरिएका इजरायली बस्तीहरूमाथि नाकाबन्दी लगाउँदै। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
10: सेवा प्रसारण रेडियो नेपाल
9: राष्ट्रिय रेडियो राष्ट्रको संचार।

यी रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाट दनवारी भाषा समाचार सुन। जेएनजी आन्दोलनमा ज्यान गुमाल बटनियाक सम्झनामा आज नेपालमा पहिलापल्ट जेएनजी शहीद दिवस मनाधरलरचिक दिवसको अवसरमा प्रधानमन्त्री तथा मन्त्री परिषदक कार्यालय सामाजिक सञ्जालकबाट शहीद लहक योगदान सम्झती प्रविधि नयाँ प्रवर्तन तसु फिर्ला नयाँ सोच सहित आगो बढेले बोलर छात् प्रधानमन्त्री कार्यालय प्रविधि नयाँ प्रवर्तन तसु फिर्ला नयाँ सोच बोक्ल शहीद लहक योगदान दाजे नेपाललाई रहल उल्लेख गर्दै आगुक बुजुर्ग लखे देखाल बात नयाँ पुस्तक चाहनालाई जोड्ती कुनो पक्षमा नै लागेको स्पष्ट ढङ्गै पार्लारको सेब्बे नेपाल बानेलाई आगु बढेले जोड दिती यी दिवसे सेब्बेले प्रेरणा दिलार विश्वास व्यक्त गरिरहेलिक। 2082 साल भदौ 23 तसु 24 गते अख्ल जेएनजी आन्दोलन भ्रष्टाचार राजनीतिक अवस्था सुशासन तसु सरकारी उत्तर दे पार्लार मागसँगै सामाजिक सञ्जाल चाल्या नै पाइलार बाजला विरोधमा देशभरि फैलिएको बर्की मानवीय नासुरा अख्ल र लिग आन्दोलन पछि ऊ बेला प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिनेसो अन्तरिम सरकार गठन अख्लर लिग जेएनजी आन्दोलनमा ज्यान गुमालार सरकार

सेगमाग सहित बाट तसु डिजिटल सञ्चालक बाटे आवाज उठाते ज्यान गुम्या पर्ल बाजल रहेस। राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने जेएनजी आन्दोलन कुनो दल विशेष बोल्न नयकीको आफ्नै जागीको अखलबाजी लग उही बाटकबाटै नयाँ बढ्ने उठाल हरेक प्रश्न उत्तर दिला ठाउँमा अख्ने आफ्नै थराल उल्लेख गरिरहेलग। सभापति लामिछाने भ्रष्टाचार दलीय भागभन्दा संस्थागत असक्षमता नयखल अंशो मानुषक अधिकार उपर रोकलार विरुद्ध बट्ने उठाला आवाजले राजनीतिक दल लखे आफ्नै स्वार्थक लागि चाल्या नयखलार बाजिरहेलग। आन्दोलनक बेलामा ज्यान गुमालारमा श्रद्धाञ्जली व्यक्त गर्दै उही घाइते तसु प्रभावितक स्वास्थ्य जाँच तसु फेरि बनालारक जिम्मेवारी राज्य पुरा गरे पर्लरमा जोड दिल रहेस। सूचना तसु सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिनैपुरकै जेएनजी विद्रोहक समयमा नयाँ बटन्या लखे उठाला विषय तसु मुद्दा लागू गरेलै विकल्प नै रहल बाजिरे लग। जेएनजी शहीद दिवसक अवसरमा आज रेडियो नेपालक सँगै कुरोकानी गर्दै सञ्चार मन्त्री डाक्टर तिमल सिनै जेएनजी विद्रोहक जगमा बन्ल अख्निक सरकार बटन्याङ माग अनुसार नै मुलुकमा भ्रष्टाचार रोक्ति सुशासन डिलार बाटमा आगो बढी धरल बाजिरे लग। सञ्चार मन्त्री डाक्टर तिमल सिनै सरकार सुशासनक बाटमा आगो बढी धर्ते भदौ 10 गते आइल नै सुस्लने विनाशकारी बाढीमा पर्ल मानुषक खोज उद्धार तसु राहतमा अख्नि केन्द्रित अख्ल अख्नु पनि सरकार आफ्नै मिसनक बाटे नै हट्ल तसु लगातार लागि धरला बाजल रहेस। राष्ट्रपति रामचन्द्र पौडेले देश तसु जनता हित तसु कल्याण कामना गर्दै पशुपतिनाथ मन्दिरमा आज पूजाआजा गरिरहेलग। राष्ट्रपति पौडेल पशुपतिनाथ चैकु देश तसु जनता कल्याण कामना गर्दै आज बिहानी मन्दिरमा पूजाआजा गर्ल राष्ट्रपति सचिवालय जनाल हो। काभ्रे पलाञ्चोक जिल्लामा 6,000 भन्दा बढी जग्गा जमिन नयखल सुकुम्बासी दलित तसु व्यवस्थित नैकरीको बसोबास गर्लार लखे निवेदन दिइरहेला। सरकारले जग्गा जमिन नयखलारक समस्या समाधानक लागि प्रक्रिया आगो बढानेछु जग्गा पाइलार आशामा ओलखे निवेदन दिल हो। अख्निसम्म 6,329 जग्गा जमिन नयखल सुकुम्बासी दलित तसु अव्यवस्थित बसोबास गर्लारक निवेदन पाइल जिल्ला नापी कार्यालय जनाल र छिक। जिल्ला मिनक समस्या समाधान समितिमा जग्गा जमिन नयखलारे निवेदन दिल नापिक कार्यालय मुख्य अशोक भूषालले जानकारी दिल र छात् ओखरगन 400 निवेदन मध्ये जिल्ला जग्गा जमिन नयखल सुकुम्बासी 707 दलित 183 तसु अव्यवस्थित बसोबास गर्लार 5,439 तथ्याङ्क निस्किसिदारे लिग। रसुवाग भोटेकोसीमा आइल विनाशकारी बाढी कारण अख्निसम्म 1,356 जना ग्लास फेला परिरहेलिग। उमध्ये रसुवामा 169 जना, नुवाकोटमा 196 जना, थादिङमा 70 जना, चितवनमा 363 जना, गोर्खामा 75 जना, तनहुमा 38 जना, नवलपरासी पूर्वमा 223 जना तसु नवलपरासी पश्चिममा 222 जना गरीको 1,356 जना ग्लास फेला पर्ल हो। फेला पर्ल लास चिनेले डिएनए नमुना जम्मा कर्लार्सो चैला प्रक्रिया पुरा गरेको अख्निसम्म 1,124 लास माटी पाटार जोगाको ढरीको व्यवस्थापन गर्ल र छिक। यससँगै लास चिनेले मर्लारक 1,280 तसु आफन्तक 1,392 गरेको जम्मा 2,672 डिएनए नमुना जम्मा गर्ल र छिक भने नैचिनल 1,300 लासक विवरण नेपाल पुलिसक वेबसाइटमा समेत हाल पुलिसले जनाल र छिक। सामाजिक सहिष्णुतामा आघात पुर्याउलार खालक भिडियो सामग्री प्रसारण गर्लार काठमाडौँ चन्द्रागिरी नगरपालिका 12 बलम्बु बस्लार 24 वर्षक वीरेन्द्र मडै समातन जैरेलग। बैतडी सुरनया गाउँपालिका 7 वीरेन्द्रलाई साइबर ब्युरोकबाट खट्ल पुलिसले जैल आइतबार समात्ल हो। उही भोटेकोसी बाढीकबाट अख्ल जनधनक नाशक बारेमा भिन्ने भिन्ने जात जातिले लक्षित गरेको होचालार अपमान गर्लार तसु विपत्तिमा खुसी व्यक्त गर्लार भिडियो सामग्री बानाको फेसबुक रिलमा अपलोड गर् लग। पाछलो समय सामाजिक सञ्जालकबाट नयखल सूचना तसु भ्रम फैलालार खालक समाचार सहित सामग्री प्रसारण गर्लार विरुद्ध पुलिसले सिधा कारवाही ठाल्ल र छिक। स्वास्थ्य तसु खाद्य स्वच्छता मन्त्रालय बाढी प्रभावित ठाउँमा हैजा विरुद्ध खोप ओटै पठाल र छिक। आज नुवाकोटक लागि 80,523 डोजक 23 बाक्सा हैजा विरुद्ध खोप सहित 10 थान फ्रिज फ्री भ्याक्सिन क्यारियर सहित थरीथरीक स्वास्थ्य सामग्री लग पाठाल र छिक। बाढी कारण पिलार पानी तसु सरसफाई प्रणाली प्रभावित हक्ते हैजा तसु अर्को पानीबाट लाग्ला रोग खतरा बढै पार्ला रखेको प्रभावित ठाउँमा रोग लागै नैदेलै खोप अभियान चाल्यालै लेख्ल स्वास्थ्य मन्त्रालय जनाल र छिक। यो भदौ 10 गते
भोटेकोसी लरीमा

र विनाशकारी बाढी कारण बाटक सञ्जालकबाट छुटनजैल र सुहाग उत्तर गया गाउँपालिका दुईमा नेपाल रेडक्रस सोसाइटी चैलार खैलार सामग्री दिलर छिक नेपाल रेडक्रस हेलिकप्टरकबाट उसे चैलार सामग्री पुराकु 60 घर धुरी स्थानीयवासीलाई दिल हो। यसनिकै चितवन थुनामा रहल कैदी पनि भोटेकोसी बाढी प्रभावितले आर्थिक जम्मा गरेको तसुक काम गरिदिएको प्रभावित परिवारलाई बन्दोबस्ती सामान दिएको सहयोग कर्लर छ। मुख्य जिल्ला अधिकारी गणेश अर्याललाई थुनाभित्र ओलखे 100 रुपियाँको 2000 पैसा तसुक काम गरेको डस्ना ब्लाङ्केट तन्ना सिरान खोल दम्सा साबुन मन्जन ब्रस काङ्गे 125 दरे सुम्पलर छ। चेपाङ समुदाय यी वर्ष छोनाम नुवागी घर घरमै मनारेला भोटेकोसी बाढी पैरा कारण देशलाई पीडा पर्ला बास्ती उसे समुदाय आफ्नै घरमा गच्छे अनुसार मनारेला जैला वर्षमा भने नुवागी पर्व सामूहिक रूपमा एकजुट अखिकु मनातेरला। चेपाङ समुदाय नुवागीलाई आफ्नै मुख्य सांस्कृतिक तसु धार्मिक पर्व मान्दे आइलर छ। हरेक वर्ष भदौ 22 गते विशेष रूपमा मनालार कर्ला यी पर्व। यी वर्ष भने कुनै औपचारिक कार्यक्रम नै गरेको परिवार तसु आफन्तसँगै परम्परा अनुसार मनाला चेपाङ सँगै जनालर छिक। यीबीच नटुवा समुदाय नटुवा जातिले लोपोन्मुख जातिक सूचीमा धरेले माग गरिरहेला। कपिल वस्तुमा 300 घर धुरी नटुवा समुदायक बसोबास र छिक। काठमाडौँ महानगरपालिकै महिलामा अखलार पाठेघरक मुख क्यान्सर स्तन क्यान्सर तसु महिला रोगक पैसा नै पर्लारको जाँच कारालार भैरेलिक। काठमाडौँ महानगरपालिका 27 आइलार असु 17 गते शनिबार महिलामा अखलार उनक विषय रोगक पैसा नै पर्लारको स्वास्थ्य जाँच कार्यालागल हो। विश्व स्वास्थ्य संगठन WHO दक्षिण पूर्वी एसिया क्षेत्रीय समिति नेपाललाई 10 वर्ष सो माइक तसु नयाँ भर्खर जन्मला सन्तानमा धनुष टङ्कार हटालमा सम्मान गर्न छिक। WHO बलियो राष्ट्रिय कट्टरता गुणस्तरीय खोप सेवा तसु जोगाको छोडाते मानलार जन्मलार अभ्यासकबाट उसे फल रही धर्ल बास्ती समिति 79 बैठकमा नेपाललाई सम्मान गर्ल हो। धनुष्टङ्का टिटानस ब्याक्टेरिया फैलल कारण अखलार एकता गहिरो खतरनाक रोग हो। पाल्पामा 255 जनामा डेङ्गु लाग्ल पुष्टि भइरहेक। चालु आर्थिक वर्ष 2083-84 साउन तसु भदौ महिनामा पाल्पा जिल्लामा 255 जनामा डेङ्गु लाग्ल पुष्टि अख्ल स्वास्थ्य कार्यालय ल्याब टेक्निसियन मधुसूदन भट्टराई जानकारी दिलर छाट। पाछलो 2 महिनामै 255 जनामा लाग्ल पुष्टि अख यी वर्ष पनि पाल्पामा डेङ्गु खतरा धेरै रहल सङ्केत कर्ल रछिक। आजुलाई धनवारी भाषाक समाचार सिद्धिलिक हस्त शिवा ढोक्करिनु।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेश प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुस्सीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

अहिले सुनायौँ प्रेमध्वज प्रधानको स्वरमा रहेको आधुनिक गीत, राजेन्द्र थापाको रचना रहेको थियो अम्बर गुरुङको सङ्गीतमा। अब अर्को गीत राख्दैछौँ यार माझमा, इन्दिरा मानन्दरको स्वरमा रहेको छ भने भैरवनाथ रिमालको रचना रहेको छ द्वारिकालाल जोशीको सङ्गीतमा।

अहिले सुनायौँ असीम प्रधानको स्वरमा रहेको आधुनिक गीत रामविक्रम सिजापतिको रचना रहेको थियो असीम प्रधानको सङ्गीतमा। अब अर्को गीत राख्दैछौँ शिव शङ्करको स्वरमा रहेको छ भने पुरुषोत्तम सापकोटाको रचना रहेको छ शिवशङ्करको सङ्गीतमा।

अहिले सुनायौँ अरुण थापाको स्वरमा रहेको आधुनिक गीत, भैरवनाथ रिमालको स्वरमा रहेको रचना रहेको थियो भने अरुण थापाको सङ्गीतमा रहेको थियो। अब अर्को गीत राख्दैछौँ यहाँहरूमा आजमा, तारा देवीको स्वरमा रहेको छ भने रत्न शमशेर थापाको रचना रहेको छ तारा देवीको सङ्गीतमा।

आधुनिक गीतहरू सुनाउने क्रममा अब अन्तिम गीत राख्दैछौँ। रेणु थापाको स्वरमा रहेको छ भने सुरेन्द्र राणाको रचना रहेको छ राम थापाको सङ्गीतमा। यो गीतपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। अपराह्न 4 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 4 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। शेर्पा भाषाको समाचारपछि उर्दू भाषाको कार्यक्रम गुलसन ए नेपाल सुन्नुहुनेछ।

0: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
1: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
0: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
1: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
0: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
0: न्यून सेवा शुल्क न्यून ब्याज दर
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
0: शर्तहरू लागू हुनेछन्
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: निर्धारित गति भित्रै सवारी चलाऊ दुर्घटना हुनबाट बचौ र बचाऊ
4: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग

0: यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। झेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको स्मरणमा आज नेपालमा पहिलोपटक झेन्जी शहीद दिवस मनाइँदैछ। दिवसका अवसरमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सामाजिक सञ्जाल मार्फत शहीदहरूको योगदानको स्मरण गर्दै प्रविधि, नवप्रवर्धन र परिवर्तनको नयाँ सोचसहित अघि बढ्न आह्वान गरेको छ। प्रधानमन्त्री कार्यालयले प्रविधि, नवप्रवर्धन र परिवर्तनको नयाँ सोच बोकेका शहीदहरूको योगदान अतुलनीय रहेको उल्लेख गरेको छ। अग्रजहरूको मार्गदर्शन र नयाँ पुस्ताको चाहनालाई जोड्दै निष्पक्ष, पारदर्शी र सम्भावनाले भरिपूर्ण नेपाल निर्माणमा अघि बढ्न दिवसले सबैलाई प्रेरणा दिने विश्वास पनि कार्यालयले व्यक्त गरेको छ। 2082 साल भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलन भ्रष्टाचार नियन्त्रण, राजनीतिक व्यतिथिको अन्त्य, सुशासन र सरकारी जवाफदेताको मागसँगै सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा देशव्यापी रूपमा फैलिएको थियो। आन्दोलनका क्रममा ठूलो मानवीय र भौतिक क्षति भएको थियो। जेएनजी आन्दोलनका क्रममा शहीद भएकाहरूको सम्झनामा सरकारले आज देशभर सार्वजनिक विदा समेत दिएको छ। पूर्व प्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आफ्नो ठाउँबाट इमान्दार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गर्न सबैसँग आग्रह गर्नुभएको छ। झेन्जी आन्दोलनको एक वर्ष पुगेको सम्झनामा आज सामाजिक सञ्जाल मार्फत उहाँले निर्दोष नवयुवाले सुशासन, जवाफदेता र पारदर्शिता र उज्जवल भविष्यको मागसहित सडक र डिजिटल सञ्जाल मार्फत आवाज उठाउँदा ज्यान गुमाउनु परेको घटना स्मरण गर्नुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले पोहोर साल जेएनजी विद्रोहका समयमा नवयुवाहरूले उठाएका विषय र मुद्दाको कारण गर्नुको विकल्प नरहेको बताउनु भएको छ। जेएनजी शहीद दिवसका अवसरमा आज रेडियो नेपालसँग कुरा गर्दै सञ्चार मन्त्री डाक्टर तिमल सिन्हाले जेएनजी विद्रोहको जगमा बनेको वर्तमान सरकार युवाहरूको माग अनुसार नै मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन दिने दिशामा अघि बढिरहेको बताउनुभयो। सञ्चार मन्त्री डाक्टर तिमल सिन्हाले सरकार सुशासनको दिशामा अघि बढिरहँदा भदौ 10 गते आएको अकल्पनीय बाढीमा परेका नागरिकको खोज, उद्धार तथा राहतमा अहिले केन्द्रित भएको भए पनि सरकार आफ्नो मिसनबाट पछि नहटेको र निरन्तर लागिरहने बताउनुभयो। सभामुख टोलप्रसाद अर्यालले बाढी पहिरो प्रभावित नागरिकलाई केन्द्रमा राखेर राहत, उद्धार तथा पुनस्थापनाको काम प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ। नुवाकोट स्थित होल्डिङ सेन्टरको अवलोकनका क्रममा सभामुख अर्यालले राहत वितरणमा एकद्वार प्रणाली लागू गरी स्थानीय तहका वडा मार्फत वितरण गर्नुपर्ने बताउनुभयो। राहत जनतासम्म पुग्न नसके त्यसको अर्थ नहुने भन्दै उहाँले विपद पछि महामारी फैलन सक्ने भएकाले फोहोर व्यवस्थापन र सरसफाइमा तत्काल ध्यान दिनुपर्ने धारणा राख्नुभयो। उहाँले बाढीका कारण परिवारका सदस्य गुमाएका तथा घर जग्गा नै गुमाएका नागरिक अहिले आक्रोशित हुनु स्वाभाविक भएको बताउँदै तत्काल पीडितलाई राहत र भरोसा दिनुपर्नेमा उहाँले जोड दिनुभयो। प्रभावितलाई आवश्यक परे सहुलियतमा भाडाको व्यवस्था गरी अस्थायी रूपमा राख्न सकिने बताउनुभयो। सभामुख अर्यालले विपद व्यवस्थापनमा स्थानीय सरकारलाई अग्रपङ्क्तिमा राखेर राज्यका अन्य निकायलाई सहयोगी भूमिकामा परिचालन गर्नुपर्ने बताउनुभयो। राहत तथा उद्धारमा समन्वय र व्यवस्थापन कमजोर देखिएको उल्लेख गर्दै उहाँले आधिकारिक सूचना नियमित रूपमा सार्वजनिक गर्न सके भ्रम हटाउन सकिने बताउनुभयो। अविरल वर्षापछि विभिन्न स्थानमा गएको पहिरोका कारण 3 दिनदेखि अवरुद्ध बाजुराको साफे मार्तडे सडक आजदेखि सञ्चालनमा आएको छ। गत शनिबारदेखि बडीमालिका नगरपालिका 6, 8 र 9 अन्तर्गतका विभिन्न स्थानमा पहिरो खसेपछि सडकमा यातायात पूर्ण रूपमा ठप्प भएको थियो। सडक विभागका 2 जेसिबी प्रयोग गरी पहिरो पन्छाएपछि सडक सञ्चालनमा ल्याइएको प्रमुख जिल्लाधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो। उहाँका अनुसार सदरमुकाम नजिकैको कारागार मोड, सेलागाड, सुवा काँध, राप्का र बिरे खोला लगायतका स्थानमा पहिरो खसेको थियो। लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउन कठिन हुँदा सडक सञ्चालनमा केही ढिलाइ भएको हो। सडक खुलेसँगै मार्तडीबाट छोटो तथा लामो दूरीका सवारी साधन गन्तव्यतर्फ जान थालेका छन्। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ 4 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ। ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नुपर्ने होइन र?
2: हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। त्यही लिने, मजाले चलाउने।
1: *14#* डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि करिब 3,000 उडान प्रभावित भएका छन्। विमानस्थल सञ्चालन लगातार दोस्रो दिन पनि प्रभावित हुँदा 3,40,000 भन्दा बढी यात्रु अल्पत्र परेका हुन्। राजधानी जकर्ताबाट करिब 150 किलोमिटर टाढा रहेको अनाक्राकाटाउ ज्वालामुखीमा शुक्रबार रातिदेखि विस्फोट सुरु भएको थियो। विस्फोटपछि ज्वालामुखीबाट लाभाका फोहरा निस्कनुका साथै ठूलो मात्रामा ज्वालामुखीय खरानी फैलिएको छ। ज्वालामुखीबाट निस्किएको खरानी राजधानी जकार्ता र लाम्पुङ प्रान्तसम्म पुगेको बताइएको छ। रेडियो नेपालबाट अपरान्ह 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुस्सीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूर पश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
4: नेपालको समावेशी आवाज।
5: सडकमा कालो पत्री भित्र गाडी पार्किङ नगरौं, यसले दुर्घटनाको जोखिम बढाउँछ।
6: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
7: हामी रेडियो नेपालबाट बोलिरहेका छौं। प्रविधि संयोजनमा धर्मपाल प्रसाद शाह, उद्घोषणमा सहकर्मी गणेश थापासँगै म विष्णुदेवी पौडेल। यति बेला साँझको 5 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। झेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको स्मरणमा आज नेपालमा पहिलोपटक ज्यान्जी शहीद दिवस मनाइँदैछ। दिवसका अवसरमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सामाजिक सञ्जाल मार्फत शहीदहरूको योगदानको स्मरण गर्दै प्रविधि, नवपरिवर्तन र परिवर्तनको नयाँ सोचसहित अघि बढ्न आह्वान गरेको छ। प्रधानमन्त्री कार्यालय प्रविधि, नवपरिवर्तन र परिवर्तनको नयाँ सोच बोकेका शहीदहरूको योगदान अतुलनीय रहेको उल्लेख गरेको छ। अग्रजहरूको मार्गदर्शन र नयाँ पुस्ताको चाहनालाई जोड्दै निष्पक्ष, पारदर्शी र सम्भावनाले भरिपूर्ण नेपाल निर्माणमा अघि बढ्न दिवसले सबैलाई प्रेरणा दिने विश्वास पनि कार्यालयले व्यक्त गरेको छ। 2082 साल भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलन भ्रष्टाचार नियन्त्रण, राजनीतिक व्यतिथिको अन्त्य, सुशासन र सरकारी जवाबदेताको मागसँगै सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा देशव्यापी रूपमा फैलिएको थियो। आन्दोलनका क्रममा ठूलो मानवीय र भौतिक क्षति भएको थियो। जेएनजी आन्दोलनका क्रममा शहीद भएकाहरूको सम्झनामा सरकारले आज देशभर सार्वजनिक बिदा समेत दिएको छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले पोहोर साल जेएनजी विद्रोहका समयमा नवयुवाहरूले उठाएका विषय र मुद्दाको कार्यान्वयन गर्नुको विकल्प नरहेको बताउनु भएको छ। जेएनजी शहीद दिवसका अवसरमा आज रेडियो नेपालसँग कुरा गर्दै सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले जेएनजी विद्रोहको जगमा बनेको वर्तमान सरकार युवाहरूको माग अनुसार नै मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन दिने दिशामा अघि बढिरहेको बताउनुभयो। सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले सरकार सुशासनको दिशामा अघि बढिरहँदा भदौ 10 गते आएको अकल्पनीय बाढीमा परेका नागरिकको खोज, उद्धार तथा राहतमा अहिले केन्द्रित भएको भए पनि सरकार आफ्नो मिसनबाट पछि नहटेको र निरन्तर लागिरहने बताउनुभयो। प्रधानमन्त्री राहत कोषमा करिब 12 अर्ब जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहानसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा 11 अर्ब 77 करोड 67 लाख 50 हजार 261 जम्मा भएको हो। अहिले 9 वाणिज्य ब्याङ्कमा 8 अर्ब 59 करोड 19 लाख 4 हजार 223 मौजदा छ। राहत कोषमा जम्मा भएको रकमबाट यसअघि 1 अर्ब रसुवाका बाढी पीडितका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। सभामुख डोलप्रसाद अर्यालले बाढी पहिरो प्रभावित नागरिकलाई केन्द्रमा राखेर राहत उद्धार तथा पुनस्थापनाको काम प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ। नुवाकोटस्थित होल्डिङ सेन्टरको अवलोकनका क्रममा सभामुख अर्यालले राहत वितरणमा एकद्वार प्रणाली लागू गरी स्थानीय तहका वडा मार्फत वितरण गर्नुपर्ने बताउनुभयो। राहत जनतासम्म पुग्न नसके त्यसको अर्थ नहुने भन्दै उहाँले विपदपछि महामारी फैलन सक्ने भएकाले फोहोर व्यवस्थापन र सरसफाइमा तत्काल ध्यान दिनुपर्ने धारणा राख्नुभयो। उहाँले बाढीका कारण परिवारका सदस्य गुमाएका तथा घर जग्गा नै गुमाएका नागरिक अहिले आक्रोशित हुनु स्वाभाविक भएको बताउँदै तत्काल पीडितलाई राहत र भरोसा दिनुपर्नेमा उहाँले जोड दिनुभयो। प्रभावितलाई आवश्यक परे सहुलियतमा भाडाको व्यवस्था गरी अस्थायी रूपमा राख्न सकिने बताउनुभयो। सभामुख कार्यालयले विपद व्यवस्थापनमा स्थानीय सरकारलाई अग्रपङ्क्तिमा राखेर राज्यका अन्य निकायलाई सहयोगी भूमिकामा परिचालन गर्नुपर्ने बताउनुभयो। राहत तथा उद्धारमा समन्वय र व्यवस्थापन कमजोर देखिएको उल्लेख गर्दै उहाँले आधिकारिक सूचना नियमित रूपमा सार्वजनिक गर्न सके भ्रम हटाउन सकिने बताउनुभयो। सुदूरपश्चिमका विभिन्न जिल्लामा गौरा पर्वको विसर्जन गर्न थालिएको छ। ठाउँअनुसार फरक फरक दिन गौरा विसर्जन गर्ने परम्परा रहेकाले विभिन्न स्थानमा क्रमशः विसर्जनको कार्य सुरु भएको हो। गौरा पर्व सुदूरपश्चिमको मौलिक एवं महत्त्वपूर्ण सांस्कृतिक पर्वका रूपमा मनाइन्छ। पर्वका क्रममा विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पुरा गरेपछि स्थानीय परम्परा अनुसार गौरा विसर्जन गर्ने चलन रहेको छ। विभिन्न गाउँ तथा समुदायमा आफ्नो परम्परा र चलनअनुसार विसर्जनको दिन फरक हुने भएकाले कतिपय स्थानमा पर्वको समापन भइसकेको छ भने कतिपय ठाउँमा अझै धार्मिक तथा सांस्कृतिक कार्यक्रम जारी रहेको बैतडीको पाटनाटका धार्मिक अगुवा हरिदत्त भट्टले बताउनुभयो। गौरा विसर्जनसँगै यस वर्षको गौरा पर्वको औपचारिक समापन हुने गर्दछ। पर्वका अवसरमा आफन्तजनबीच भेटघाट, देउडा खेल तथा विभिन्न सांस्कृतिक गतिविधि हुने भएकाले सुदूरपश्चिममा गौराको विशेष महत्त्व रहँदै आएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब एकैछिन विज्ञापन।

0: नेपाल टेलिकम को फाइबर इन्टरनेट नयाँ चढान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। चिनको आयात निर्यात अगस्त महिनामा उल्लेख्य रूपमा बढेको एएफपीले जनाएको छ। विश्वव्यापी कृत्रिम बौद्धिकता एआई प्रविधिको विस्तारसँगै सेमी कन्डक्टर कम्प्युटिङ हार्डवेयर लगायत प्रविधिजन्य वस्तुको माग बढ्दा चिनी व्यापारले गति लिएको हो। भन्सारको सामान्य प्रशासनका अनुसार अगस्तमा चिनको निर्यात 25% बढेको छ। अमेरिकातर्फ चिनको निर्यात अगस्तमा 34.4% बढेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङ बीच यसै महिना हुने अपेक्षित शिखर बैठक अघि व्यापार सम्बन्धी यो तथ्याङ्क सार्वजनिक भएको हो। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। अवस्थ नमस्कार।
3: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौं। अब सुन्न सक्नुहुनेछ तामाङ भाषामा समाचार।

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। स्वदेश गान सुनाउने क्रममा भर्खरै राख्यौं हिरय भोजपुरी र साथीहरूको स्वरमा हिरय भोजपुरीको रचना र संगीतमा। अब राख्दैछौ रत्न बेहोसी र साथीहरूको स्वरमा प्रेम विनोद नन्दनको रचना रत्न बेहोसीको संगीतमा।

स्वदेशगान सुनाउने क्रममा भर्खरै राख्यौं रामलाल जोशी र साथीहरूको स्वरमा लक्ष्मण लोहनीको रचना रामलाल जोशीको संगीतमा। अब राख्दैछौ अम्बर गुरूङको स्वरमा प्रदीप रिमालको रचना अमर गुरूङको संगीतमा।

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। स्वदेश गान सुनाउने क्रममा भर्खरै राख्यौँ प्रेम प्रकाश मल्लको स्वरमा गायक स्वयंकै रचना र सङ्गीतमा। अब राख्दैछौ भक्तराज आचार्य र रत्न बहादुरको स्वरमा भैरवनाथ रिमालको रचना भक्तराज आचार्यको सङ्गीतमा।

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। स्वदेश गान सुनाउने क्रमको अन्तिम गीत राख्यौं मीरा राणा र कुन्ती मुक्तानको स्वरमा रत्न शमशेर थापाको रचना शिव शंकरको संगीतमा। अब सुन्न सक्नुहुनेछ उर्दू भाषामा समाचार।

یہ ریڈیو نیپال ہے، حفیظ خان سے اردو میں خبریں سنیے۔ جنزی احتجاج کے دوران جانے گنوانے والے نوجوانوں کی یاد میں آج پہلی بار جنزی شہدا دن منایا گیا۔ اس دن کے موقع پر وزیراعظم اور کابینہ دفتر نے سوشل میڈیا کے ذریعے شہیدوں کی قربانی کو یاد کرتے ہوئے ٹیکنالوجی، اختراع اور تبدیلی کے بارے میں نئی سوچ کے ساتھ آگے بڑھنے کی اپیل کی ہے۔ وزیراعظم دفتر نے ٹیکنالوجی، اختراع اور تبدیلی کی نئی سوچ کے حامل شہدا کی قربانی کو مثالی بتاتے ہوئے اس اعتماد کا بھی اظہار کیا ہے کہ بزرگ کی رہنمائی اور نئی نسل کی تمناؤں کے ساتھ منصفانہ سے بھرپور نیپال کی تعمیر میں آگے بڑھنے کی یہ دن سب کو ترغیب دے گا۔ 2082 سال بھادو 23 اور 24 گتے کا جنزی احتجاج بدعنوانی، سیاسی عدم استحکام، خوش انتظامیہ اور سرکاری جواب دہی کے ساتھ سوشل میڈیا پر پابندی کے خلاف احتجاج کے لیے ملک بھر میں پھیل گیا تھا، جس میں بڑے پیمانے میں جانی و مالی نقصان ہوا تھا۔ جنزی احتجاج کے بعد اس وقت کے وزیراعظم کے پیشرما اولی نے اپنے عہدے سے استعفیٰ دے دیا تھا اور اس کے بعد عبوری حکومت تشکیل میں آئی تھی۔ جنزی احتجاج میں جانے گنوانے والوں کو حکومت نے شہید قرار دیا اور ہر سال بھادو 23 گتے جنزی شہدا دن منانے کا فیصلہ بھی کیا۔ حکومت نے آج ملک بھر میں عام تعطیل کا بھی اعلان کیا ہے۔ جنزی احتجاج کے ذریعے اٹھائے گئے خوش انتظامیہ، شفافیت، بدعنوانی پر قابو، جواب دہی اور عوامی خدمات میں اصلاحات کا موضوع اب بھی نیپال کی سیاسی اور انتظامی بحث کا اصل مدعا بنا ہوا ہے۔ اس دن کے موقع پر سابق وزیر اعظم سشیلا کارکی نے سب سے اپیل کی ہے کہ وہ اپنی اپنی جگہوں سے خوش انتظامیہ اور تبدیلی کے لیے ایمانداری، ذمہ داری اور سنجیدگی کے ساتھ اپنے فرائض ادا کریں۔ جنزی احتجاج کو ایک سال مکمل ہونے کی یاد میں آج سوشل میڈیا پر انہوں نے کہا ہے کہ خوش انتظامیہ، جواب دہی، شفافیت اور روشن مستقبل کا مطالبہ کرتے ہوئے نئی نسل کے نوجوانوں نے سڑکوں اور سوشل میڈیا میں آواز بلند کرنے پر اپنی جانیں گنوانی پڑی تھیں۔ وزیر نشریات و اطلاعات ڈاکٹر بکرم تمل سنہا نے کہا ہے کہ گزشتہ سال پیش آئے جنزی احتجاج کے دوران نوجوانوں کے ذریعے اٹھائے گئے موضوع اور مدعے پر عمل درآمد کرنے کا کوئی متبادل نہیں ہے۔ جنزی شہدا دن کے موقع پر آج ریڈیو نیپال کے نامہ نگار سے بات چیت کرتے ہوئے وزیر نشریات ڈاکٹر تمل سنہا نے کہا کہ جنزی احتجاج کی بنیاد پر قائم ہوئی موجودہ حکومت نوجوانوں کے مطالبات کے مطابق ملک میں بدعنوانی پر قابو پاتے ہوئے خوش انتظامیہ کی سمت آگے بڑھ رہی ہے۔ وزیر نشریات ڈاکٹر تمل سنہا نے کہا کہ حکومت خوش انتظامیہ کی سمت آگے بڑھنے کے دوران بہادر آئے ناقابل تصور سیلاب کی زد میں آنے والے شہریوں کی تلاش، امداد اور راحت رسانی کے کام پر مرکوز ہے۔ تاہم حکومت اپنی مہم سے پیچھے نہیں ہٹی ہے اور اس میں مسلسل لگی رہے گی۔ راشٹریہ سوتنتر پارٹی کے صدر ربی لامی چھانے نے کہا ہے کہ سڑکوں سے نوجوانوں کے ذریعے پوچھے گئے ہر سوال کا جواب دینے کی جگہ پر لا کر وقت نے انہیں کھڑا کر دیا ہے۔ صدر لامی چھانے نے آج ایک پریس بیانیہ جاری کر کے یہ واضح کیا کہ جنزی احتجاج کسی پارٹی کی اپیل پر ہوا احتجاج نہیں تھا۔ اسپیکر ڈول پرساد اریال نے سیلاب متاثرہ شہریوں کو دھیان میں رکھ کر راحت رسانی، امداد اور بحالی انو کے کاموں کو مؤثر بنانے کی اپیل کی ہے۔ نواکوٹ واقع ہولڈنگ سینٹر کا معائنہ کرنے کے دوران اسپیکر اریال نے کہا کہ امداد کی تقسیم میں سنگل ونڈو نظام نافذ کر کے مقامی سطح کے وارڈوں کے ذریعے سے تقسیم کیا جانا چاہیے۔ امداد عوام تک نہیں پہنچ سکنے کی صورت میں یہ بے معنی ہونے کی بات بتاتے ہوئے انہوں نے اس خیال کا بھی اظہار کیا کہ آفات کے بعد وبا پھیل کرنے کی وجہ سے کچرا بندوبست اور صفائی میں فوری طور پر دھیان دیا جانا چاہیے۔ وزارت صحت اور غذائی شفافیت نے سیلاب متاثرہ علاقوں میں حیضہ مخالف ویکسین بھیج دی ہے۔ آج نواکوٹ کے لیے 80,523 حیضہ مخالف ویکسین سمیت 10 عدد فریج فری ویکسین کیریئر 0.6 لیٹر گنجائش کے 220 عدد آئس پیک اور 8 عدد فریج ٹیگ بھیجا گیا ہے۔ وزارت صحت کے مطابق سیلاب کی وجہ سے پینے کے پانی اور صفائی کا نظام متاثر ہونے سے حیضہ اور پانی سے پیدا ہونے والی دیگر بیماریوں کا خطرہ بڑھ سکنے کے باعث متاثرہ علاقوں میں انفیکشن کی روک تھام کو ترجیح میں رکھ کر ویکسینیشن مہم چلائی جا رہی ہے۔ وزیراعظم امدادی فنڈ میں تقریباً 12 ارب روپیہ جمع ہوا ہے۔ وزیراعظم اور کابینہ دفتر کے مطابق آج صبح 9 بجے تک وزیراعظم آفات امدادی فنڈ اور وزیراعظم امدادی فنڈ میں 11 ارب 77 کروڑ
67,50,261 रुपया जमा हुआ है। इस वक्त 9 तजारती बैंकों में 8,59,19,04,223 रुपया जमा है। उसी तरह काबीना दफ्तर के मुताबिक हिमालयन बैंक लिमिटेड और लक्ष्मी सनराइज बैंक लिमिटेड में रहे डॉलर खाते में 2,11,08,471 डॉलर जमा है। भादो दसगते भोटे कोशी नदी में आए नाकबिल तस्वर सैलाब की वजह से सड़कों का नेटवर्क मनकदा हो जाने के बाईस रसुआ के उत्तरगया गांव पालिका वार्ड नंबर 2 में नेपाल रेड क्रॉस सोसाइटी ने ज़रूरी गजाई अशिया तकसीम की है। नेपाल रेड क्रॉस ने हेलीकॉप्टर के जरिए ये ज़रूरी अशिया मकामी लोगों के 60 घरानों तक पहुँचाई है। उसी तरह चितवन कैद खाना में रहे कैदियों ने भी भोटे कोशी सैलाब जदगान की मदद की है। कैदियों ने चंदा जमा करके और अपनी मजदूरी से मुतासर खानदान को इमदादी सामान फराहम किया है। उन कैदियों ने यह सामान जेल के अंदर सीडीओ गणेश अरियाल के हवाले किया। सेहत का आलमी इदारा WHO की जनूब मशरक एशिया इलाकाई कमेटी ने नेपाल में गुज़श्ता एक दहाई से माँ और नौमौलूद बच्चों में टेटनस के खात्मे को कायम रखने पर नेपाल का एजाज किया है। WHO ने मजबूत कौमी अज़्म मियारी वैक्सीन खिदमात और महफूज जचकी की मशाकी के जरिए हासिल इस कामयाबी को कायम रखने की बात बताते हुए कमेटी के 79वें इजलास में नेपाल का एजाज किया। टेटनस बैक्टीरिया के इन्फेक्शन से लगने वाला एक खतरनाक मर्ज है। समाजी रवादारी को मजरूह करने वाला वीडियो मवाद नशर करने वाले काठमांडू के चंद्रगिरी नगर पालिका वार्ड नंबर 12 बलम्बू के 24 साल वीरेंद्र मड़ई को गिरफ्तार कर लिया गया है। सुनरिया गांव पालिका वार्ड नंबर 7 बैतड़ी के वीरेंद्र को साइबर ब्यूरो से मुतारिक पुलिस ने गुज़श्ता एतवार को गिरफ्तार किया। भोटे कोशी सैलाब से पहुँचे जानी व माली नुकसान से मुतालिक उन्होंने मुख्तलिफ जातों को निशाना बनाते हुए तजलील करने, बेइज्जत करने और आफात पर खुशी का इजहार करने वाला वीडियो मवाद बनाकर फेसबुक रील में अपलोड किया था। पिछले वक्त में सोशल मीडिया पर गलत मालूमात, अफवाहों, गुमराह करने खबरों समेत दिगर मवाद नशर करने के खिलाफ पुलिस ने जारहाना कार्रवाई शुरू कर दी है। पुलिस ने काठमांडू के ठमेल इलाके में गैर कानूनी तौर पर रह रहे 10 बांग्लादेशी शहरियों को मशकूक सरगर्मियों में मुलविस होने के इल्ज़ाम में गिरफ्तार किया है। काठमांडू वादी जराइम तहकीकाती दफ्तर के SP शरद कुमार थापा छेत्री ने बताया कि काठमांडू महानगर पालिका वार्ड नंबर 26 ठमेल इलाके में रहे मुख्तलिफ होटलों और गेस्ट हाउस में गैर कानूनी तौर पर रह रहे और मशकूक सरगर्मी में मुलविस पाए जाने के बाद पुलिस ने उन बांग्लादेशी शहरियों को अपनी हिरासत में लिया है। पुलिस के मुताबिक गिरफ्तार शुदगान में बांग्लादेश के गाजीपुर पुलिस स्टेशन गदबपुर के ठमेल में रहने वाली 46 साल फहीमा अख्तर हसन, 48 साल महमूद, 45 साल महमूद हसन, 49 साल रेपोन महमूद, 30 साल MD करामत अली खान, 30 साल शाहिदुररहमान, 50 साल MD खलीलुररहमान, 28 साल आरिफुररहमान, 42 साल MD मारूफ मरीधा और 64 साल मोहम्मद हनीफ मियां शामिल हैं। पुलिस के मुताबिक गिरफ्तार शुदगान को होटल ढाका एक्सप्रेस, होटल डी वीटा और होटल अल रहमान से हिरासत में लिया गया है। राप्ती शहरा के तहत दांग सिल्यान सड़क हिस्से के अरिंगाल फेदी में गिरे तूदे में पड़कर एक तालिब इल्म की मौत हो गई है। जिले पुलिस दफ्तर सिल्यान के DSP दीपक पातेली ने बताया कि तूदा में पड़कर दांग के तुलसीपुरवा के ग्रेट अनिको इंग्लिश सेकेंडरी स्कूल की 12वीं जमात में जेर तालीम तालिब इल्म मदन पूना की मौत हो गई है। छुट्टी के दिन सल्यान त्रिवेणी गांव पालिका वार्ड नंबर 3 वाके अपने घर जाने के दौरान गुज़श्ता रात गिरे तूदे में पड़कर पून की मौत हो गई थी। पुलिस के मुताबिक तूदा में पड़कर शदीद जख्मी हुए पून को इलाज के लिए सुरखेत ले जाने के दौरान रास्ते में ही उसकी मौत हो गई। उसी तूदा में पड़कर जख्मी हुए उसी जगह के 18 साल सुनील थापा का मकामी कांतिपुर कम्युनिटी अस्पताल श्रीनगर में इलाज चल रहा है। रेडियो नेपाल से उर्दू में खबरें ख़त्म हुईं।

0: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। भर्खरै सुनायौँ स्वदेश गान, गोपाल योञ्जनको स्वरमा, गायक स्वयंकै रचना र संगीतमा।
1: यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यही सकिन्छ। अब केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौ। नमस्कार।
0: हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। 6:10 को समयमा सुन्न सक्नुहुनेछ प्रदेश समाचार। यति बेला पनि साँझको 6 बज्न लाग्यो। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

नमस्कार, यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म विजय यादव। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटे, कोशी, बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा हालसम्म 1357 जनाको शव फेला परेको जनाएको छ। फेला परेका शवमध्ये विभिन्न स्थानबाट मानव अङ्ग समेत भेटिएका छन्। प्राधिकरणका अनुसार हालसम्म 102 शवको शनाखत भई परिवारले बुझिसकेका छन्। बाढीपछि करिब 5326 जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ। सम्पर्कविहीन मध्ये रसुवाका 2860, नुवाकोटका 1981 नेपाली र करिब 587 विदेशी पर्यटक रहेको प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणको प्रवक्ता शान्ति मोहतले हालसम्म 13583 जनाको उद्धार गरिएको र बाढीबाट घाइते भएका 6827 जनाको उपचार गरिएको जानकारी दिनुभयो। तीमध्ये विभिन्न 10 अस्पतालमा 327, नेपाली सेना मार्फत 3404 र सशस्त्र प्रहरी बल मार्फत 3096 जनाको उपचार गरिएको छ। प्राधिकरणले उपलब्ध गराएको विवरण अनुसार नेपाल प्रहरीका 7912, नेपाली सेनाका 9287 र सशस्त्र प्रहरी बलका 4203 गरी 21402 सुरक्षाकर्मी परिचालन भएका छन्। प्रभावित क्षेत्रमा 19 होल्डिङ सेन्टर स्थापना गरी 3533 जनालाई राखिएको प्राधिकरणले जनाएको छ। तीमध्ये रसुवामा 670, नुवाकोटमा 2651 र धादिङमा 213 जना रहेका छन्। उद्धार तथा राहतका लागि नेपाली सेनाले 1157 पटक, काठमाडौँबाट निजी क्षेत्रले 121 पटक र सशस्त्र प्रहरी बलले 203 पटक हेलिकप्टर उडान गरेका छन्। सरकारले रसुवामा 1 करोड, नुवाकोटमा 1 करोड र धादिङमा 50 लाख नगद राहत उपलब्ध गराएको छ। प्रभावित 15 पालिकालाई 13.50 करोड राहत उपलब्ध गराइएको छ। प्रभावित क्षेत्रमा डिजेल 50,000 लिटर, पेट्रोल 18,000 लिटर र हवाई इन्धन 18,000 लिटर मौजात रहेको छ भने 457 ग्यास सिलिन्डर अनुदानमा उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ। लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन्नले स्वास्थ्य क्षेत्रको सुधारका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनु भएको छ। आज स्वास्थ्य कार्यालय बर्दियाले आयोजना गरेको जिल्ला स्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रमको समापनमा बोल्दै मन्त्री पुनले सीमित स्रोत साधनलाई ध्यान दिँदै प्राथमिकताका आधारमा स्वास्थ्य कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो। स्वास्थ्य सेवा उपचारमा मात्र सीमित नगर्न नहुने भन्दै उहाँले रोकथाम, स्वास्थ्य प्रवर्धन र जनचेतनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। विद्यालय तहदेखि नै स्वास्थ्य सम्बन्धी चेतना विस्तार गर्न सके विद्यार्थी मार्फत परिवारको जीवनशैली सुधार गर्न सकिने उहाँको भनाइ छ। स्वास्थ्य, शिक्षा र कृषि क्षेत्र एक अर्काका परिपूरक रहेको बताउँदै मन्त्री पुनले स्वस्थ जीवनशैली निर्माणका लागि तिनै क्षेत्रलाई सँगसँगै अघि बढाउनु पर्ने बताउनुभयो। 2 दिने भएको कार्यक्रममा जिल्लाका 8 स्थानीय तहका स्वास्थ्य प्रमुखहरूले वर्षभरि सम्पादन गरेको स्वास्थ्य सम्बन्धी गतिविधि, उपलब्धि तथा चुनौतीका बारेमा जानकारी प्रस्तुत गरेका थिए भने स्वास्थ्य कार्यालय प्रमुख गौतमले आर्थिक वर्ष 2082-83 कार्यालयबाट सम्पादन भएको स्वास्थ्य कार्यक्रमहरूको प्रगति तथा उपलब्धिबारे जानकारी गराउनु भएको थियो। बैतडी सहित सुदूरपश्चिमका विभिन्न जिल्लामा गौरा पर्वको विसर्जन गर्न थालिएको छ। ठाउँ अनुसार फरक फरक दिन गौरा विसर्जन गर्ने परम्परा रहेकाले विभिन्न स्थानमा क्रमशः विसर्जनको कार्य सुरु भएको हो। गौरा पर्व सुदूरपश्चिमको मौलिक एवं महत्त्वपूर्ण सांस्कृतिक पर्वको रूपमा मनाइन्छ। पर्वका क्रममा विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गरेपछि स्थानीय परम्परा अनुसार गौरा
विसर्जन गर्ने चलन रहेको छ। विभिन्न गाउँ तथा समुदायमा आफ्नो परम्परा र चलन अनुसार विसर्जनको दिन फरक हुने भएकाले कतिपय स्थानमा पर्वको समापन भइसकेको छ भने कतिपय ठाउँमा अझै धार्मिक तथा सांस्कृतिक कार्यक्रम जारी रहेको बैतरी पाटन आठका धार्मिक अगुवा हरि भट्टले बताउनुभयो। गौरा विसर्जनसँगै यस वर्षको गौरा पर्वको औपचारिक समापन हुने गर्दछ। पर्वका अवसरमा आफन्तजन बीच भेटघाट, देउडा खेल तथा विभिन्न सांस्कृतिक गतिविधि हुने भएकोले सुदूरपश्चिममा गौराको विशेष महत्व रहँदै आएको छ। पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालका रूपमा रहेको भेरी अस्पताल नेपालगञ्जमा स्वास्थ्य बिमा मार्फत उपचार सेवा लिने बिरामीको संख्या पछिल्लो वर्षमा निरन्तर बढ्दै गएको छ। अस्पताल प्रशासनका अनुसार आर्थिक वर्ष 2082-83 स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत 85,068 जनाले भेरी अस्पतालबाट उपचार सेवा लिएका छन्। आर्थिक वर्ष 2080-81 स्वास्थ्य बिमा मार्फत उपचार सेवा लिनेको संख्या 60,745 थियो। यस्तै आर्थिक वर्ष 2081-82 यो संख्या बढेर 67,508 पुगेको थियो। एक वर्षमै स्वास्थ्य बिमा मार्फत सेवा लिने बिरामीको संख्या 17,560 वृद्धि भएको अस्पतालले जनाएको छ। भेरी अस्पतालका मेडिकल सुप्रिन्टेन्डेन्ट डाक्टर नवीन दर्नालले पछिल्लो 3 आर्थिक वर्षको तथ्याङ्कले स्वास्थ्य बिमा कार्यक्रम मार्फत अस्पतालमा उपचारको लागि आउने सेवाग्राहीको संख्या निरन्तर बढिरहेको देखाएको बताउनु भएको छ। सुनसरीको कोशी गाउँपालिका छलाही टोलका एक युवकको चट्याङ लागेर मृत्यु भएको छ। कोशी गाउँपालिका छका 26 वर्षीय पप्पु यादव भैँसी चराउन गएका बेला चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल 4 नम्बर गन हेडक्वार्टर सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक लव कुमार सापकोटाले जानकारी दिनुभयो। अविरल वर्षापछि विभिन्न स्थानमा गएको पहिरोका कारण 3 दिनदेखि अवरुद्ध साफे मार्तरी सडक आजदेखि सञ्चालनमा आएको छ। गत शनिबारदेखि बढी मालिका नगरपालिका 6, 8 र 9 अन्तर्गतका विभिन्न स्थानमा पहिरो खसेपछि सडकमा यातायात पूर्ण रूपमा ठप भएको थियो। सडक विभागका 2 जेसिबी प्रयोग गरी पहिरो पन्छाएपछि सडक सञ्चालनमा ल्याइएको प्रमुख जिल्लाधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो। डोटीको जोरायल गाउँपालिकामा नुहाउने क्रममा खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छिन्। मंगलबार जोरायल गाउँपालिका 4 मत्स्यकी खिमा घरती मगरलाई स्थानीय ठुलीघाट खोलाले बगाएर बेपत्ता बनाएको हो। करिब 10 वर्षीय खिमा खोलामा नुहाउने क्रममा बगेको उनका बुबा लोकेश बहादुर घरती मगरले इलाका प्रहरी कार्यालय विपिन नगरका लाई जानकारी गराएका छन्। घटनाको जानकारी पाएपछि प्रहरीले स्थानीयको सहयोगमा बालिकाको खोजी थालेको जनाएको छ। यसै साथ प्रदेश समाचार सक्यो। सुन्दै रहनुहोला रेडियो नेपाल। हस्त नमस्कार।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमबारे जानकारी। अहिले केही बेरमै सुन्न सक्नुहुनेछ बाल गीत 46 कृषि कार्यक्रम। 7 बजे समाचार, 7:30 समय रहनेछ आधुनिक गीतको, 8 बजे अङ्ग्रेजीमा समाचार।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। बाल गीत सुनाउने क्रममा भर्खरै राख्यौं सन्जु कार्की र रेखा नगरकोटीको स्वरमा ईश्वर थापाको रचना बुलु मुकारुङको संगीतमा। अब राख्दैछौ निमेष भण्डारी कुसुम लामा सम्राता कालीकोटे र साथीहरूको सम्राट कालीकोट र साथीहरूको स्वरमा पूर्णचन्द्र घिमिरेको रचना डाक्टर निरञ्जन भण्डारीको संगीतमा।

उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल बाल गीत सुनाउने क्रममा भर्खरै राख्यौँ दीपिका सुनामको स्वरमा मन्जु सुनामको रचना दीपक सुनामको सङ्गीतमा. अब सुन्न सक्नुहुनेछ कृषि कार्यक्रम.
1: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम नवीन कृषि प्रविधि अनुसन्धानबाट प्रमाणित कृषिका नयाँ नयाँ प्रविधिहरूको सङ्गालो नवीन कृषि प्रविधि.
2: नमस्कार. कार्यक्रम नवीन कृषि प्रविधिको आजको श्रृङ्खलामा स्वागत छ. म समीक्षा बराल
3: अनि म चित्रकला चौहान.
2: यस कार्यक्रममा हामी कृषि तथा पशुपक्षीको क्षेत्रमा प्रयोगमा आइरहेका र अनुसन्धानको क्रममा रहेका नवीन प्रविधिहरू बारे जानकारी प्रस्तुत गर्ने गर्दछौ. आजको नवीन कृषि प्रविधि कार्यक्रममा भने हामी पशु आहारामा आधुनिक तथा वैज्ञानिक प्रविधि बारे जानकारी प्रस्तुत गर्नेछौ. आउनुहोस् कार्यक्रम सुरु गरौं. कुल कृषि गारस्थ उत्पादनमा करिब 26% योगदान तथा कुल गारस्थ उत्पादनमा 12% योगदान रहेको पशुपालन क्षेत्रले नेपाली समाजमा बहुआयामिक महत्व राख्दछ. दिगो विकास लक्ष्यले लिएको भोकमरीको अन्त्य, खाद्य सुरक्षा र उन्नत पोषण तथा दिगो कृषिको प्रवर्धन गर्ने लक्ष्य हासिल गर्न समेत पशुपालन क्षेत्रको महत्वपूर्ण योगदान रहेको छ. नेपालको संविधानमा परिकल्पना गरे बमोजिमको समुन्नत, आत्मनिर्भर, स्वाधीन र समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्न उच्च र समावेशी आर्थिक वृद्धिको भरपूर सम्भावना बोकेको पशुपालन क्षेत्रको वैज्ञानिक तवरले सुधार तथा रूपान्तरण गर्न आवश्यक छ. पशुपालनमा लागतको करिब 70% खर्च लाग्ने गरेको पशु आहार व्यवस्थापन हाल नेपालमा पशुपालन क्षेत्रको मुख्य चुनौतीको रूपमा रहँदै आइरहेको छ. व्यावसायिक तथा आधुनिक पशु पालनको विकास गरी पशु तथा पशुजन्य उत्पादन र उत्पादकत्व वृद्धि गर्न गुणस्तरीय पशु आहारको उपलब्धता सुनिश्चित गर्न अत्यन्तै आवश्यक छ. पशुपालन नेपालको ग्रामीण अर्थतन्त्रको महत्वपूर्ण आधार हो. दुध, मासु, अन्डा तथा अन्य पशुजन्य उत्पादनले पोषण सुरक्षामा ठुलो योगदान पुर्याउँदछ. यी उत्पादनको गुणस्तर र मात्रा बढाउन पशु आहारको उचित व्यवस्थापन अत्यन्त आवश्यक हुन्छ. आधुनिक तथा वैज्ञानिक प्रविधिको प्रयोगले पशु आहारलाई सन्तुलित, सुरक्षित र उत्पादनशील बनाउन मद्दत गर्दछ. नेपालमा पशु आहारको आधुनिक प्रविधि विस्तार हुँदै गएको भए तापनि अझ धेरै किसानहरू प्राविधिक ज्ञानको कमीले परम्परागत तरिकामा निर्भर हुनुहुन्छ. पशु आहारमा विभिन्न किसिमका आधुनिक तथा वैज्ञानिक प्रविधिहरूको प्रयोग गर्न सकिन्छ. जस्तै वैज्ञानिक पशु आहार व्यवस्थापन प्रविधि पशुलाई आवश्यक पर्ने पोषण तत्त्वहरू कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, खनिज, फ्याट र पानी सही तथा सन्तुलित मात्रामा मिलाएर खुवाउने प्रविधि नै वैज्ञानिक आहार व्यवस्थापन हो. यसले पशुको उमेर, आवश्यकता र उत्पादन अवस्था अनुसार आहार तयार गर्न मद्दत गर्दछ. अहिलेको समयमा कम्प्युटर वा मोबाइलमा सफ्टवेयर प्रयोग गरी पशुको आवश्यकता अनुसार आहार तयार गर्न सकिन्छ. धुलो दाना भन्दा पेलेट दाना वैज्ञानिक रूपमा फाइदाजनक हुने र दाना खेर जाने दर घट्नुका साथै पशुले सजिलै पचाउन सक्ने भएकोले पशु पक्षीमा पेलेट दाना बढी प्रयोग गरिएको छ. त्यसै गरी पशुहरूको पोषक तत्त्वको आवश्यकता पूरा गर्न विभिन्न फिड सप्लिमेन्टहरू पनि प्रयोग गरिन्छ. हरेक पशुलाई ओजन अनुसार को आहार र उत्पादन अनुसारको पोषणको व्यवस्था हुनु जरुरी छ. आहार पशुहरूको रुचि अनुसार र सजिलै पस्ने खालको हुनुपर्छ. त्यसै गरी आहार गुणस्तरीय र हानिकारक पदार्थहरू रहित हुनुपर्छ. घाँसमा आधारित पशुपालन गरी उग्राउने पशुहरूलाई प्रशस्त मात्रामा हरियो घाँस खुवाउन सकेमा उत्पादन लागत घट्नुका साथै गुणस्तरीय पशुजन्य पदार्थको उत्पादनमा समेत महत्वपूर्ण टेवा पुग्दछ. पशुलाई खास गरी जीवन निर्वाहका लागि, शारीरिक वृद्धिको लागि, गर्भिणी अवस्थाका लागि दिइने आहार र उत्पादनको लागि आहारा आवश्यक पर्दछ। पशुलाई आहारा निर्धारण गर्ने विभिन्न आधारहरू रहेका छन्, जसमध्ये गाई भैँसीलाई शारीरिक तौलका आधारमा 2-3% शुष्क पदार्थ अर्थात् ड्राई म्याटर आवश्यक पर्दछ। त्यसै गरी भेडा बाख्रालाई शारीरिक तौलका आधारमा 3-4% शुष्क पदार्थ आवश्यक पर्दछ र गाई भैँसीलाई शारीरिक सुरक्षाका लागि शारीरिक तौलका आधारमा 1-1.5% शुष्क पदार्थ अर्थात् ड्राई म्याटर आवश्यक पर्दछ। गाई भैँसीलाई 3 केजी दुध उत्पादनका लागि 1 केजी सन्तुलित दाना आवश्यक पर्दछ। गाई भैँसीलाई दिइने कुल शुष्क पदार्थ मध्ये दानाबाट 3 भागमा 1 भाग दिनु पर्दछ भने घाँसपातबाट 3 भागमा 2 भाग दिनु पर्दछ। त्यसै गरी घाँसबाट दिइने शुष्क पदार्थ मध्ये हरियो घाँसबाट 3 भागमा 2 भाग र सुक्खा घाँसबाट 3 भागमा 1 भाग दिनु पर्दछ। त्यसै गरी हरियो घाँसबाट दिइने शुष्क पदार्थ मध्ये कोसे घाँसबाट 3 भागमा 1 भाग र अकोसे घाँसबाट 3 भागमा 2 भाग दिनु पर्दछ। पशु आहाराको अर्को आधुनिक प्रविधि हो पशु आहारा ब्लक। पशु आहारामा प्रयोग हुने पदार्थहरूको मिश्रणबाट तयार गरिने आहाराको ढिक्कालाई पशु आहारा ब्लक भनिन्छ। यसरी ब्लक बनाउँदा पशु आहाराको आयतन घट्न जाने हुँदा ढुवानी तथा भण्डारण गर्न सहज हुन्छ। यसमा कमसल खालका आहारा प्रयोग गरी त्यसमा अन्य पूरक आहारा थप गरेर गुणस्तरमा सुधार गर्दै पशु पोषणको कमीलाई पूर्ण बनाउ पनि सकिन्छ। पशुहरूलाई आहारा ब्लकहरू बनाउँदा युरिया मोलासेस मिनरल ब्लक, परालको ब्लक, पूर्ण आहारा ब्लक, फरेज ब्लक, मिनरल ब्लक आदि बनाउन सकिन्छ। पशु आहाराको अर्को आधुनिक प्रविधि हो हाइड्रोपोनिक्स प्रविधि। यस प्रविधिमा माटोको प्रयोग बिना नै पानी र पोषक तत्वहरूको सहायताले बिरुवा उत्पादन गरिन्छ। यस प्रविधिमा घाँसे बालीहरूलाई नियन्त्रित वातावरणमा हुर्काइने हुँदा जुनसुकै वातावरणमा पनि 12 महिना सबै प्रकारका घाँसे बालीहरू उत्पादन गर्न सकिन्छ। रोग व्याधि कम लाग्ने, छोटो समयमा पनि धेरै तथा पोसिलो घाँस उत्पादन गर्न सकिने, पशुलाई दानाको मात्रा घटाउन सकिने भएको हुँदा सहरी क्षेत्र वा घाँस लगाउने जग्गा नभएको ठाउँमा यो वरदान साबित भएको छ। हाइड्रोपोनिक्स प्रविधिको प्रयोग गरी 1 किलो बिउबाट 8-10 किलोसम्म जमरे घाँस उत्पादन गर्न सकिन्छ।
4: श्रोतावृन्द, पशु आहारामा आधुनिक तथा वैज्ञानिक प्रविधिको प्रयोग अन्तर्गत अर्को प्रविधि रहेको छ एजोला प्रविधि। एजोला भनेको पानीमा तैरने उन्यु प्रजातिको पानीमा हुने बिरुवा हो। प्राकृतिक रूपमा पानीका स्थायी स्रोतहरूमा यो पानीको सतहमा तैरिरहेको अवस्थामा पाइन्छ। हाल यसको खेती कृत्रिम रूपमा बनाइएको पोखरीमा पनि गर्न सकिन्छ। एजोलाको प्रयोग वैज्ञानिक मल तथा पशुपन्छीका लागि प्रोटिनको वैकल्पिक स्रोतको रूपमा पनि प्रयोग गरिन्छ। एजोलामा 25-35% प्रोटिन र 10-15% खनिज पदार्थ पाइन्छ। पशु आहारामा प्रयोग हुने अर्को आधुनिक प्रविधि रहेको छ हे साइलेज र स्टलेज प्रविधि। वर्षायाममा बढी भएको हरियो घाँसलाई सुक्खा मौसममा पशुहरूको लागि संरक्षण गरेर राख्ने प्रविधि भनेको हे वा साइलेज हो भने गुन्द्रुककै प्रविधिमा पराललाई संरक्षण गरेर राख्ने प्रविधि स्टलेज हो। धान काट्ने बित्तिकै पराललाई नसुकाइकन ओसिलो अवस्थामा नै सानो सानो टुक्रा बनाई खाडल वा प्लास्टिक ब्यागमा फर्मेन्टेसन विधिबाट स्टलेज तयार गरिन्छ। हे सबै प्रकारका घाँसे बालीहरूबाट बनाउन सकिने भए तापनि नरम र कमलो डाँठ भएको घाँसबाट उच्च स्तरको हे बनाउन सकिन्छ। हरियो घाँसलाई काटेर अक्सिजन रहित अवस्थामा सूक्ष्म जीवाणुद्वारा फर्मेन्टेसन गरी संरक्षण गरिएको घाँसलाई साइलेज भनिन्छ। मोटो डाँठ भएको तथा कार्बोहाइड्रेटको मात्रा बढी भएको घाँसबाट राम्रो साइलेज बनाउन सकिन्छ। त्यसै गरी पशु आहारामा प्रयोग हुने आधुनिक तथा वैज्ञानिक प्रविधिको प्रयोग अन्तर्गत रहेको छ बाइपास प्रोटिन तथा बाइपास फ्याटको प्रयोग। पशुको मुख्य पेट वा रुमेनमा नटुक्री वा डाइजेस्ट नभई सानो आन्द्रामा गएर टुक्री अवशेषण हुने प्रोटिन नै बाइपास प्रोटिन हो भने रुमेनमा नटुक्री वा डाइजेस्ट नभई सानो आन्द्रामा गएर टुक्री अवशोषण हुने फ्याट नै बाइपास फ्याट अर्थात् रुमेन प्रोडक्ट फ्याट हो। बाइपास प्रोटिनबाट पशुलाई उच्च गुणस्तरको एमिनो एसिड प्राप्त भई शारीरिक वृद्धि, विकास तथा उत्पादन बढाउनमा महत्वपूर्ण टेवा प्रदान गर्छ। भटमासको पिना, तोरीको पिना, बदामको पिना पिना, माछाको धुलो र रगतको चूर्ण जस्ता प्रोटिन मिललाई विशेष रासायनिक उपचार गरेर बाइपास प्रोटिन तयार गरिन्छ। त्यसै गरी पशु आहाराको आधुनिक प्रविधि अन्तर्गत रहेको छ TMR प्रविधि। पशुलाई दाना तथा घाँसपातहरू अलग अलग दिनुभन्दा सबै कुरा मिलाएर बनाइएको रासनलाई TMR भनिन्छ। पशुको आवश्यकता अनुरूप अन्न तथा अन्नको उपपदार्थ, घाँस, पराल, साइलेज, हे, खनिज र भिटामिन जस्ता पदार्थहरूलाई राम्रोसँग मिलाएर तयार गरिएको सन्तुलित आहार नै TMR हो। राम्रोसँग हिसाब गरेर दिइएको TMR छ भने यसलाई दिएपछि पशुलाई पानी बाहेक अन्य ठोस आहाराको आवश्यकता पर्दैन। दाना तथा घाँस र साइलेज आदि पशुलाई खुवाइने आहाराहरू अलग अलग दिनुभन्दा उनीहरूको आवश्यकता अनुसार विभिन्न आहाराहरूको मात्रा निर्धारण गरेर मिसाएर TMR बनाइदिनु राम्रो हुन्छ। TMR बनाई खुवाउन सकेमा दूध उत्पादनमा वृद्धि हुने, कमसल आहाराको सदुपयोग हुने, श्रमको बचत भई उत्पादन लागत कम हुने र रुमेनको स्वास्थ्य राम्रो हुने जस्ता फाइदाहरू प्राप्त गर्न सकिन्छ। त्यसै गरी पशु आहारामा प्रयोग हुने अर्को आधुनिक प्रविधि छ नानो प्रविधि। नानो प्रविधि अन्तर्गत दूध, फूल र माछा मासु जस्ता पशुजन्य पदार्थहरूको उत्पादकत्व बढाउन तथा हर्मोन र एन्टिबायोटिक्सको प्रयोगबाट हुने नकारात्मक असरलाई न्यूनीकरण गर्नुपर्ने आजको तत्कालो आवश्यकता मध्य नजर गर्दै पशु आहारको क्षेत्रमा नानो प्रविधि विकास भएको छ। पशु पोषणमा नानो प्रविधिले जैविक तथा अजैविक वस्तुहरूलाई मिश्रण गरी पशु आहारामा पोषक तत्वको समुचित वितरण, स्थिरता र प्रभावकारिता सुधार गर्न सूक्ष्म ढङ्गबाट कार्य गर्दछ। यो प्रविधिले पोषक तत्त्वहरू जस्तै भिटामिन तथा खनिज पदार्थहरूलाई नानो कणमा इन्क्याप्सुलेसन गर्दछ। कुनै पनि पशुलाई पोषक तत्त्व जति मात्रामा आवश्यक पर्छ त्यति नै मात्रामा उपलब्ध गराई पशुको शरीरले सो तत्त्व पूर्ण रूपमा अवशोषण गर्न सक्ने तवरबाट यो प्रविधि विकास भएको छ। हाल पशु आहार क्षेत्रमा बढी मात्रामा प्रयोग भएको नानो प्रविधि नानो मिनरल हो। विभिन्न अध्ययन र अनुसन्धान अनुसार नानो प्रविधिले पशु पक्षीको शारीरिक वृद्धि, विकास, प्रजनन क्षमता र उत्पादकत्व बढाउन अहम भूमिका खेलेको हुन्छ। त्यसै गरी पशु पोषण परीक्षण प्रविधि पनि अर्को पशु आहारको आधुनिक प्रविधि अन्तर्गत पर्दछ। पशु पोषण परीक्षणको आधारमा परम्परागत पशुपालनलाई आधुनिक तथा वैज्ञानिक व्यवस्थापनका रूपमा रूपान्तरण गर्ने एउटा नवीन पद्धति हो। यसको मूल मन्त्र सन्तुलित आहार उत्पादनको आधार भन्ने रहेको छ, जसले पशुलाई कति परिमाणमा आहार खुवाइयो भन्ने भन्दा पनि पशुको शरीरले कति पोषक तत्त्वहरू प्राप्त गर्यो भन्ने कुरालाई प्राथमिकता दिन्छ। यो अवधारणाले पशुको उमेर, शारीरिक तौल र उत्पादन क्षमताको आधारमा उसको वास्तविक पोषण आवश्यकता गणना गर्दछ। साथै उपलब्ध आहारको गुणस्तरसँग तुलना गर्दै प्राप्त हुने पोषण ग्यापबाट किसानलाई कुन तत्त्व कम वा बढी भइरहेको छ भन्ने स्पष्ट मार्गचित्र प्रदान गर्दछ। पशु पोषण परीक्षण प्रविधि अवधारणाको अर्को महत्वपूर्ण पक्ष आर्थिक दक्षता र दिगोपन हो। धेरैजसो फार्महरूमा अनावश्यक रूपमा महँगो वा गुणस्तरहीन पशु आहार खुवाउँदा पशुले आफ्नो पूर्ण क्षमता अनुसार उत्पादन नदिँदा लागत बढिरहेको देखिन्छ। पशु पोषण परीक्षणले दानाको खर्च र उत्पादनबाट हुने आमदानीको सूक्ष्म विश्लेषण गरी नाफामूलक बनाउन महत्वपूर्ण भूमिका खेल्दछ। अझ सरल रूपमा भन्नुपर्दा पशु पक्षीलाई आवश्यक पर्ने पोषक तत्त्वहरू यकिन गर्न कृषकसँग उपलब्ध विभिन्न पशु आहारका स्रोतहरूलाई सन्तुलित ढङ्गबाट सूत्रीकरण गर्न टेवा पुर्याउने वैज्ञानिक फ्रेमवर्क नै पशु पोषण परीक्षण हो। श्रोतावृन्द, आधुनिक पशु आहार अन्तर्गत पशु आहारमा किरा प्रोटिनको प्रयोग पनि अर्को प्रविधि रहेको छ। अहिले पशु आहारमा किरा प्रोटिन निकै जल्दोबल्दो विकल्पको रूपमा विकास भइरहेको छ। विशेष गरी दिगो कृषि र पशुपालनका लागि यसको प्रयोग परम्परागत प्रोटिन स्रोतको सट्टा प्रयोग गर्न सकिन्छ। रुमिनेन्ट जनावरमा पाचन सुधार गर्न मद्दत गर्छ। पशु आहारमा किरा प्रोटिनको प्रयोग वातावरण मैत्री पनि छ। यसले कम पानी, कम जमिन, कम हरित क्रिय, कम ग्यास उत्सर्जन गर्ने गर्दछ। त्यसै गरी जैविक फोहोरलाई पनि उपयोग गरेर उत्पादन गर्न सकिन्छ। किरा प्रोटिनमा प्रयोग हुने मुख्य किरा प्रजातिहरू अन्तर्गत ब्ल्याक सोल्जर फ्लाई लार्भे, मेल ओम्स, हाउस फ्लाई जस्ता किराहरूको प्रयोग हुने गर्दछ।
2: श्रोताबिन्द, अबको प्रस्तुतिमा पशुहरूलाई खुवाइने बाली अवशेषको गुणस्तर सुधार गर्ने प्रविधि बारे चर्चा गर्दैछौ। नेपालको पशुपालन व्यवसायमा परापूर्व कालदेखि नै प्रयोग हुँदै आएका पराल, छुवाली, मकैको ढोड, उखुको टुप्पा, दलहन तथा तेलन बालीका कुनौरो वा चुन्नी आदि विभिन्न बाली अवशेषहरूले ठूलो हिस्सा उकटेको भए तापनि यिनीहरूको गुणस्तरमा सुधार गरी पशु आहारामा प्रयोग गर्ने प्रविधि नेपाली कृषकहरूले अझै पनि अंगालिसकेका छैनन्। बाली अवशेषहरूको गुणस्तर सुधार गरी प्रयोग गर्नाले पशुको उत्पादन बढाउनुका साथै मिथेन ग्यास उत्सर्जन घटाउन पनि सहयोग पुर्याउँछ। हाल पशु सेवा विभागले कृषि विभागसँग समन्वय गरी कृषकलाई दुवैतिर प्रयोग गर्न सकिने धानका जातहरू लगाउन प्रेरित गर्ने कार्यक्रमहरू अघि बढाएको छ। यस अन्तर्गत कृषकलाई धान तथा पराल दुवैको उत्पादन परिमाण वृद्धि हुने तथा परालमा हुने प्रतिपोषक तत्त्वहरू जस्तै लिग्निन, सिलिका, अक्जालेट कम हुने जातहरू लगाउन सिफारिस गरेको छ। बाली अवशेषहरूको गुणस्तर सुधार गर्ने केही विधिहरू अन्तर्गत भौतिक सुधार, रासायनिक सुधार रहेका छन्। भौतिक सुधार गर्नको लागि बाली अवशेषहरू वा पराल जन्ने पशु आहारालाई 2-5 सेन्टिमिटरमा कटिङ गर्ने र पानीमा भिजाई पशुहरूलाई खुवाउँदा पशुले कम खेर फाल्ने र पचाउन सजिलो हुने तथा केही प्रतिपोषक तत्त्वहरू पनि कम हुन जान्छन्। यसरी कटिङ गरी भिजाइएको पराल जन्ने पशु आहारहरू तथा अन्य हरियो घाँस, दाना, मोलासेस, भिटामिन र मिनरलहरू एकमुष्ट रूपमा मिसाई खुवाउन पनि सकिन्छ। श्रोताबिन्द, आजको कार्यक्रममा हामीले पशु आहारामा आधुनिक तथा वैज्ञानिक प्रविधि बारे चर्चा गर्यौं। तपाईहरूलाई आजको कार्यक्रम कस्तो लाग्यो? कार्यक्रम बारे थप सल्लाह एवं सुझाव भएमा तपाई हामीलाई हाम्रो टोल फ्री टेलिफोन नम्बर 1660-01-95-0000 सम्पर्क गर्न सक्नुहुनेछ अथवा हाम्रो इमेल ठेगाना info@aitc.gov.np मा लेखी पठाउन सक्नुहुनेछ। हवस् त, आजको कार्यक्रम यति नै। अर्को साता पुनः भेट्ने बाचाका साथ म लगायत हाम्रो सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। नमस्कार।
5: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
6: बेला पूर्व सावधानी अपनाऊ, नत्र तपाई हाम्रो अकालमा ज्यान जान सक्दछ।
7: बाढी, पहिरो लगायत प्राकृतिक विपदबाट आफू सतर्क बनाऊ र अरूलाई पनि जोगाऊ।
6: जनहितका लागि रेडियो नेपाल।
8: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
9: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरुन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
8: तुरुन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौँ।
9: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
10: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
11: बाटो पार गर्ने वृद्ध, बालबालिका तथा फरक क्षमता भएका व्यक्तिहरूलाई सदैव उच्च प्राथमिकतामा राखौं।
12: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
13: विपदको समयमा बालबालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
14: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाउ।
13: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौँ।
14: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौँ, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौं।
10: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यति बेला साँझको 7 बज्न लाग्यो, अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। आज जेएनजी शहीद दिवस, रचनात्मक खबरदारी र कार्य सम्पादनको समीक्षा निरन्तर चलाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आग्रह। भोटेकोशी बाढीका कारण हालसम्म 1364 जनाको मृत्यु भएको पुष्टि। धादिङको कृष्णवीरमा अवरुद्ध सड़क सञ्चालनमा ल्याउन अझै 10 दिन लाग्ने अनुमान। भारत बंगलादेश रेल सेवा पुनः सञ्चालन गर्ने बारे द्विपक्षीय वार्ता। र मलेसियामा जारी एसिसी प्रिमियर कपमा सेमी फाइनल पुगिसकेको नेपाली क्रिकेट टोली हङकङसँग 15 रनले पराजित।

0: was fine.
1: Nepal Telecom, Rashtrako Sanchar.
2: अब समाचार विस्तारमा। जेएनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको स्मरणमा आज नेपालमा पहिलो पटक जेएनजी शहीद दिवस मनाइएको छ। दिवसका अवसरमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सामाजिक सञ्जाल मार्फत शहीदहरूको योगदानको स्मरण गर्दै प्रविधि, नवप्रवर्तन र परिवर्तनको नयाँ सोच सहित अघि बढ्न आह्वान गरेको छ। अग्रजहरूको मार्गदर्शन र नयाँ पुस्ताको चाहनालाई जोड्दै निष्पक्ष, पारदर्शी र सम्भावनाले भरिपूर्ण नेपाल निर्माणमा अघि बढ्न दिवसले सबैलाई प्रेरणा दिने विश्वास पनि कार्यालयले व्यक्त गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सड़कबाट नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आफूहरूलाई उभ्याएको बताउनु भएको छ। सभापति लामिछानेले आज एक प्रेस विज्ञप्ति जारी गरेर जेएनजी आन्दोलन कुनै दल विशेषको आह्वानमा भएको आन्दोलन नभएको बताउनु भएको छ। सभापति लामिछानेले परिवर्तनका लागि अब यो देशमा कुनै पनि आमाको काख नरितियोस् भन्ने कामना गर्दै नागरिक अधिकार, विधिको शासन र भ्रष्टाचार मुक्त समाजको माग गर्दै आवाज उठाउँदा जीवन गुमाउन पुगेका सम्पूर्ण अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको छ। सभापति लामिछानेले सम्पूर्ण युवा, नागरिक समाज र आम जनसमुदायको रचनात्मक खबरदारी र कार्य सम्पादनको निर्मम समीक्षा निरन्तर चलाउन पनि अनुरोध गर्नु भएको छ। गृहमन्त्री सुधन गुरुङले जेएनजी आन्दोलनमा शहादत प्राप्त गरेका शहीदहरूको सपना पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। गत वर्षको भदौ 23 गते जेएनजी आन्दोलन भएको दिनको स्मरणमा जेएनजी शहीद परिवार कल्याणकारी समाजद्वारा तत्कालीन संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा आज आयोजित कार्यक्रममा गृहमन्त्री गुरूङले मुलुकमा सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्य गर्न सरकारले काम गरिरहेको बताउनुभयो। उहाँले प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले विश्वास गरेर जेएनजीको आशालाई मर्न नदिनेमा ढुक्क हुन सबैमा अनुरोध गर्नुभयो। कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले जेएनजी आन्दोलनको एकमात्र एजेण्डा सुशासनको स्पष्ट सन्देश रहेको भन्दै युवाहरूले सुशासनको पक्षमा आवाज उठाउँदा गोली लागेर ज्यान जाने अवस्था आएको बताउनुभयो। कार्यक्रममा सांसदहरू सोम शर्मा, खगेन्द्र सुनार र शिव यादव, समाजका अध्यक्ष नारायण श्रेष्ठ, जेएनजी नेपालका अध्यक्ष बादल राई लगायतले जेएनजी आन्दोलनमा युवाले राखेका माग सुशासन कायम राख्नु र भ्रष्टाचार नियन्त्रण गर्नु रहेकोले माग पूरा गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले गत वर्ष जेएनजी विद्रोहका समयमा नवयुवाहरूले उठाएका विषय र मुद्दाको कार्यान्वयन गर्नुको विकल्प नरहेको बताउनु भएको छ। जेएनजी शहीद दिवसका अवसरमा आज रेडियो नेपालसँग कुरा गर्दै संचार मन्त्री डाक्टर तिमल सिन्हाले जेएनजी विद्रोहको जगमा बनेको वर्तमान सरकार युवाहरूको माग अनुसार नै मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन दिने दिशामा अघि बढ़िरहेको बताउनुभयो।
3: जस्तो किसिमको शासन व्यवस्था चाहिन्छ, जन उत्तरदायी शासन व्यवस्था, सुशासनलाई ग्यारेन्टी गर्ने शासन व्यवस्था, देशलाई बस्न लायक बनाउने शासन व्यवस्था, समाजलाई राम्रो सुसंस्कृत समाज निर्माण गर्ने शासन व्यवस्था चाहिन्छ। यो सम्पूर्ण अहिले भनिएका कुराहरूलाई चाहिँ राजनीतिले ड्राइभ गर्नुपर्छ भन्ने चाहिँ युवाहरूको मूल मर्म हो जस्तो लाग्छ। र आजको दिनमा हामी आजको राजनीतिको केन्द्रमा जो छौं, हामी सबैले त्यो महसुस गर्नु पर्ने कुरा पनि त्यही हो र त्यही दिशामा हाम्रा हरेक कदमहरू लाग्न जरुरी छ जस्तो लाग्छ। जेएनजी शहीद दिवसको मूल सन्देश पनि यही हो कि अब कुनै पनि राजनीतिक शक्तिलाई, कुनै पनि सरकारलाई दायाँ बायाँ गर्ने छुट छैन। त्यो युवाहरूले आफ्नो ज्यानको आहुति दिएर जुन मूल सन्देश दिएका थिए, जुन दिशामा देश जानुपर्छ भनेर भनेका थिए, जुन दिशामा देश गइरहँदाखेरि त्यो दिशाप्रति जुन प्रश्न थियो युवाहरूको, त्यसलाई चाहिँ मन गरेर त्यसलाई भित्रैदेखि रियलाइज गरेर चाहिँ हामी जानुको विकल्प छैन।
2: संचार मन्त्री डाक्टर तिमेल सिन्हाले सरकार सुशासनको दिशामा अघि बढ़िरहँदा भदौ 10 गते आएको अकल्पनीय बाढ़ीमा परेका नागरिकहरूको खोज उद्धार तथा राहतमा अहिले केन्द्रित भएको भए पनि सरकार आफ्नो मिशनबाट पछि नहटेको र निरन्तर लागिरहने बताउनुभयो। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ीका कारण हालसम्म 1364 जनाको शव फेला परेको छ। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1140 शव माटो मुनि सुरक्षित व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका 1280 र आफन्तका 1412 गरी कुल 2692 डीएनए नमूना संकलन गरिएको छ। साथै पहिचान नभएको 1310 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। नेपाल प्रहरीका अनुसार हालसम्म बेपत्ता भएका 4077 जनाको खोजी कार्य भइरहेको छ। यसै गरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा 3245 जना व्यक्तिहरूलाई राखिएको छ। सभामुख डोलप्रसाद अरियालले बाढ़ी पहिरो प्रभावित नागरिकलाई केन्द्रमा राखेर राहत उद्धार तथा पुनस्थापनाको काम प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ। नुवाकोट स्थित होल्डिङ सेन्टरको अवलोकनका क्रममा सभामुख अरियालले राहत वितरणमा एकद्वार प्रणाली लागू गरी स्थानीय तहका वडा मार्फत वितरण गरिनुपर्ने बताउनुभयो। राहत जनतासम्म पुग्न नसके त्यसको अर्थ नहुने भन्दै उहाँले विपदपछि महामारी फैलन सक्ने भएकाले फोहोर व्यवस्थापन र सरसफाईमा तत्काल ध्यान दिनुपर्ने धारणा राख्नुभयो। उहाँले बाढ़ीका कारण परिवारका सदस्य गुमाएका तथा घर जग्गा नै गुमाएका नागरिक अहिले आक्रोशित हुनु स्वाभाविक भएको बताउँदै तत्काल पीड़ितलाई राहत र भरोसा दिनुपर्नेमा जोड़ दिनुभयो। भोटेकोशी नदीमा आएको बाढ़ीले बेपत्ता बनाएका नागरिकका आफन्तहरू अझै आफ्ना मान्छे फेला पर्छन् कि भन्ने आशा र विश्वासमा राजधानीका विभिन्न अस्पताल धाइरहेका छन्। साथै बेपत्ता भएकाहरूका आफन्तहरूले शव पहिचानका लागि डीएनए पनि दिइरहेका छन्। बेपत्ता भएका आफन्तहरू बाढ़ी आएको 13 दिन पुगिसक्दा पनि आफ्ना मान्छे पत्ता नलाग्दा बिस्तारै निराश हुन थालेका छन् भने कैयौंले कुशको शव बनाएर काजक्रिया पनि गरिरहेका छन्। यस्तै अवस्थाका बीच काठमाडौँका विभिन्न अस्पतालमा रहेका बाढ़ी पीड़ित घाइते तथा आफन्तहरूसँग भेटेर संवाददाता सरिता खनालले तयार पारेको यो सामग्री।
0: काठमाडौँका विभिन्न अस्पतालहरूमा पुग्दा भोटेकोशी बाढ़ीमा परि घाइते भएकाहरूका परिवार तथा आफन्तहरू चिन्तित अवस्थामा उनीहरूलाई कुरिरहेका भेटिन्थे। कोही घाइतेहरू कुरिरहेका थिए त कोही भने हराइरहेका आफन्तको केही खबर पाइहालिन्छ कि भनेर अस्पतालका भित्तामा टाँसिएका फोटाहरू हेर्दै यताउता भौतारिरहेका थिए। कोही भने घाइते भएर आफन्त कोही नभएर अस्पतालमा एक्लै उपचार गराइरहेका पनि भेटिए। बाढ़ीमा परि घाइते भएको अवस्थामा हेलिकप्टर मार्फत उद्धार गरी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ल्याइएका रसुवाका घाइते सिद्धार्थ तामाङले परिवारका सदस्यहरू पनि बाढ़ीमै परेको र आफन्त कोही नभएकाले अस्पतालमा एक्लै बसेर उपचार गराइरहेको हामीलाई सुनाउनु भयो।
4: बाढी आगो बेलामा खाल्टो भन्ने ठाउँमै थियो। अस्ति लगभग 300 सन्जुन छ होला। सबै अब बस्दा के भएको थाहै छैन। माथिबाट आएपछि मुनि यतासम्म दोर्यो, मुनि त्यो पेट्रोल पम्पमा भेट्यो, त्यहाँबाट त थाहै छैन के भयो। अलि धेरै नै पछारेको रहेछ, टाउको धेरै पछार्यो। अहिले चाहिँ ठिक ठिकै
0: यस्तै सिन्धुपाल्चोकी सरिता श्रेष्ठ पनि बाढीमा परि घाइते हुनुभएका आफ्नो श्रीमानलाई कुरेर बेडको छेउमा बसिरहनु भएको देखेपछि हामीले केही कुरा गर्न आग्रह गर्यौं। कतिपय आफन्तहरू त बोल्न पनि सक्ने अवस्थामा थिएनन् भने बोल्न मानिरहेका पनि थिएनन्। सरिताले भने हाम्रो आग्रहलाई स्वीकार्दै केही बोल्न सहमत हुनुभयो। उहाँले आफ्नो श्रीमान चीनबाट नेपाल सामान ल्याउने गाडी चलाउने गरेको र भदौ 10 गते बिहान रसुवाको टिमुरेमा रहेको अवस्थामा बाढ़ी आएको देखेपछि भाग्दा भाग्दै बाढ़ीमा परेको र पछि कसैले देखेर उद्धारका लागि पहल गरिदिएपछि नेपाली सेनाको हेलिकप्टर मार्फत टिचिङ अस्पताल ल्याइएको बताउनु भयो।
5: चोटहरू पुरै लागेको छ, जिउतिर अनुहारतिर शरीर पुरै चोटै चोट, भाग्दा भाग्दा 81 छालले भेटेर अनि यस्तो अवस्थामा चिन्न नसक्ने अवस्थामा आइपुगेको थिए। यता शरीरमा अब केही लुगा थिएन, पुरै अनुहारहरू केही चिन्न नसक्ने अवस्थामा आइपुग्नु भयो। त्यही दिन 1.5 घण्टामा हेलिकप्टरबाट उद्धार भएर टिम्बुरेबाट अनि यता काठमाडौँ लिएर आउनु भएको, धेरै सुधार भइरहेको छ। अहिलेसम्म त सरकारले हेरिरहेको छ, उपचार गर्नु त भयो, काम गर्ने मान्छे बिरामी भयो, मेरो नानीहरू सानो सानो छ, केही समयको लागि त सरकारले हेर्नुपर्ने हो।
0: अस्पतालमा कोही घाइतेका आफन्तहरू घाइतेलाई अपरेसन थिएटरमा लगिएको भन्दै सफल अपरेसनका लागि प्रार्थना गरेर बसिरहेका थिए भने कोही घाइतेसँगै छेउमा बसेर टोलाइरहेका थिए त कोही भने अस्पतालको बाहिर भित्तामा टाँसिएका आफन्तका तस्विरहरू हेरिरहेका थिए। त्यही बेला हामीसँग भेटिनु भयो टिमुरेमा रहेको प्रभु बैंकमा सेक्युरिटी गार्डका रूपमा काम गर्दै आउनुभएका र बाढीमा परि हराउनु भएका नेत्र बहादुर रोकायाकी दिदी रूपसारा बुढा। उहाँले आफ्नो भाइ टिमुरेमा काम गर्दै आएको र बाढीपछि कतै सम्पर्कमा नआएकाले कता खोज्ने के गर्ने भन्ने नै अन्यल भएको पीडा सुनाउनु भयो।
6: आर्मी रिटायर भएर टिमुरेमा पर्मु बैंकको सेक्युरिटी हो, अहिलेसम्म सास पनि भेटिया छैन, लास पनि भेटिएन, खोज्नाले कता हो कता, कोही कहाँ खोज्न जान्छन्, कोही कहाँ खोज्नु, काहीँ पनि पाउँदैन। चार बहिनीको एउटा कान्छी भाइ हो, सानो बच्चा सुन दुइटा, कोही माथि खोज्छौँ, कोही तल खोज्छौँ, कोही फोटो खोज्छौँ, भेट्दै भेट्दैन। अझै पनि हामीलाई आशा छ, जिउँदो भेटियो झन् आशा, के लास भेटिए पनि संस्कार गर्न पाइन्थ्यो, भौतारिया छौँ परिवार।
0: यस्तै खोटाङका हर्क बहादुर राई पनि नेपाली सेनामा रहेका आफन्त बाढीमा परि सम्पर्कमा नआएकाले खोजी गर्दै हिँडिरहेको बताउनुहुन्छ।
7: एकजना आफन्त नेपाल आर्मीमा थियो,
0: त्यसो त सरकारले यस बीचमा धेरै जनाको उद्धार गरिसकेको छ र उद्धार कार्य अझै पनि जारी छ, तर पनि आफन्त नभेटिएका परिवारले भने खोजी कार्यलाई थप प्रभावकारी बनाउनु पर्ने माग गरिरहेका छन् भने घाइतेका आफन्तहरूले पनि सरकारले उपचार मात्रै गरेर नहुने र त्यसपछिको अवस्थामा पनि विचार गरिदिनु पर्ने माग गरेका छन्। रोम थापाका साथ सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
2: बाढीपछि विपदको समयमा सामाजिक सञ्जाल मार्फत अफवाह, गलत सूचना तथा सामाजिक सहिष्णुतामा आघात पुर्याउने विरूद्ध प्रहरी सक्रिय भएको छ। नेपाल प्रहरीले सामाजिक सहिष्णुतामा आघात पुर्याउने अभिव्यक्ति सहितको भिडियो सामग्री प्रसारण, पोस्ट वा शेयर गरी समाजमा घृणा, द्वेष र अफवाह फैलाउन उद्धत सञ्जाल प्रयोगकर्ताको निगरानी एवं पहिचान गरी सख्त कार्यवाही गर्ने प्रतिबद्धता व्यक्त गरेको हो। सामाजिक सञ्जालको दुरुपयोग गरी असान्दर्भिक टीका टिप्पणी सहित समाजलाई भ्रमित नपार्न अनुरोध गर्दै नेपाल प्रहरीले केन्द्रमा साइबर ब्युरोका प्रहरी नायब उपरीक्षक गजेन्द्र आचार्यको संयोजकत्वमा 10 सदस्यीय समिति गठन गरी निगरानीको कामलाई तीव्रता दिएको जनाएको छ। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गतको ओडा अधिवेशन आगामी असोज 3 गतेदेखि शुरू हुने भएको छ। कंग्रेसले यसअघि भदौ 24 गतेदेखि शुरू गर्ने भनेको ओडा अधिवेशन रसुवाको भोटे कोशीमा आएको बाढीका कारण केही पर सरेको जनाएको छ। कंग्रेस निर्वाचन समितिका संयोजक प्रेम बहादुर खड्काले आज प्रेस विज्ञप्ति जारी गरी ओडा अधिवेशन असोज 3 र 4 गते गर्न लागेको जानकारी दिनुभयो। आगामी असोज 7 गते गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको अधिवेशन हुनेछ भने असोज 10 गते प्रदेश सभा क्षेत्रीय अधिवेशन, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सम्पन्न हुने कार्यतालिका रहेको संयोजक खड्काले जानकारी दिनुभयो। केन्द्रीय महाधिवेशन भने असोज 16 देखि 19 गतेसम्म काठमाडौँमा हुनेछ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सड़क सञ्चालनमा ल्याउन अझै 10 दिन लाग्ने अनुमान गरिएको छ। त्रिशुली नदीमा आएको बाढीले तटीय क्षेत्र कटान गर्दा तलबाट सड़क भाँसिएर भदौ 14 गतेदेखि अवरुद्ध सड़क सञ्चालन गराउन 5 दिन अघिदेखि निरन्तर प्रयास भइरहेको छ। हालसम्म ट्र्याक छिचोलेर भाँसिएको ठाउँभन्दा कुनापट्टिबाट सड़क चौडा गरिँदैछ। यही गतिमा काम निरन्तर जारी राख्न सकियो भने अबको करिब 10 दिनमा कृष्णभीरमा सड़क मर्मत गरी सवारी आवागमन गराउन सकिने नागढुङ्गा मुगलिङ सड़क आयोजनाका कन्सल्ट्यान्ट फिल्ड इन्जिनियर अशोक देवकोटाले बताउनुभयो।
8: हाम्रो यो अहिले कृष्णभीरमा चाहिँ 14 गतेको बाढीले खोल्यास भएको थियो। हाम्रो मन्त्रालय स्तरदेखि दिदीहरूसँग हामीले सल्लाह गरेर हामीले यो माथिबाट वैकल्पिक सडक खोल्ने हामीले तयारी गरेका हौँ। त्यो तयारी गरेको आज 5 दिन काम चलिरहेछ। 5 दिन काम गर्दाखेरि हाम्रो यो स्लोपबाट मेन हामीले यो स्लोप मेन्टेन गर्दै हाम्रो तल डिजाइन लेभलसम्म पुग्ने हाम्रो लक्ष्य छ। डिजाइन लेभलमा पुगिसकेपछि हामीले त्यहाँ चाहिँ पेलेर अनि ग्राभल हालेर दुईतर्फी सडक सञ्चालनमा हामी ल्याउँछौँ। हाम्रो अहिले 9 9 मिसिनहरू यहाँ चलिरहेको छ। हामीले माटो चाहिँ यहाँ तल जोखिम भएकोले माटो फाल्न नसकेकोले हामीले माटो टाढा बोकेर फाल्नुपर्छ। त्यही कारणले चाहिँ हामीले अब हामीले सोचेअनुसार काम भएमा 10 दिन जति लाग्छ होला।
2: कृष्णभीरमा करिब 300 मिटर लम्बाई र 40 मिटर उचाइबाट सडक डाउन गर्नुपर्ने भएकाले पनि तत्काल सडक सञ्चालनमा ल्याउन कठिनाई रहेको इन्जिनियर देवकोटाले बताउनुभयो। पहिरोले 3 दिनदेखि अवरुद्ध सुर्खेतको कर्णाली राजमार्ग एकतर्फी सुचारू भएको छ। हिजो कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका 7 औलिसेमा सडकमाथिबाट आएको पहिरोले अवरुद्ध राजमार्ग 2 दिनको अथक प्रयासपछि सडक डिभिजन कार्यालय सुर्खेत र दैलेखको संयुक्त प्रयासले सडक सुचारू भएको नेपाल प्रहरीले जनाएको छ। अन्दाजी 15 मिटर माथिबाट 15 मिटर सडक खण्डमा पहिरो खसेर राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो। अविरल वर्षापछि विभिन्न स्थानमा गएको पहिरोका कारण 3 दिनदेखि अवरुद्ध साफे मार्तडी सडक आजदेखि पुनः सञ्चालनमा आएको छ। सडक विभागका 2 जेसीबी प्रयोग गरी पहिरो पन्छाइएपछि सडक सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो। उहाँका अनुसार सदरमुकाम नजिकैको कारागार मोड, सेलागार्ड, सुवाकाद, राप्का र बिरेखोला लगायतका स्थानमा पहिरो खसेको थियो। लगातार वर्षा भइरहेकोले पहिरो पन्छ्याउन कठिन हुँदा सडक सञ्चालनमा केही ढिलाइ भएको हो। निरन्तरको वर्षाले बैतडीमा बाढी पहिरो र नदी कटानका कारण 100 भन्दा बढी घर परिवार प्रभावित भएका छन्। पुर्चोडीमा पहिरो खस्दा 5 घरमा क्षति पुगेको छ भने 35 घर उच्च जोखिममा परेका छन्। सेती नदीमा आएको बाढीका कारण तटीय क्षेत्रमा बसोबास गर्ने सिगास गाउँपालिका 5 र 6 का 70 घर परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी गरिएको छ। चमेलिया नदीमा आएको बाढीका कारण डिलासैनी गाउँपालिका 1 का 15 घर परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी मीना अरियालले बताउनुभयो। बैतडी सहित सुदूरपश्चिमका विभिन्न जिल्लामा गौरा पर्वको विसर्जन गर्न थालिएको छ। ठाउँ अनुसार फरक फरक दिन गौरा विसर्जन गर्ने परम्परा रहेकाले विभिन्न स्थानमा क्रमशः विसर्जनको कार्य सुरु भएको हो। गौरा पर्व सुदूरपश्चिमको मौलिक एवं महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा मनाइन्छ। पर्वका क्रममा विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गरेपछि स्थानीय परम्परा अनुसार गौरा विसर्जन गर्ने चलन रहेको छ। विभिन्न गाउँ तथा समुदायमा आफ्नो परम्परा र चलन अनुसार विसर्जनको दिन फरक हुने भएकाले कतिपय स्थानमा पर्वको समापन भइसकेको छ भने कतिपय ठाउँमा अझै धार्मिक तथा सांस्कृतिक कार्यक्रम जारी रहेको बैतडीको पाटनाटका धार्मिक अगुवा हरिदत्त भट्टले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। भारत र बंगलादेशले स्थगित यात्रु रेल सेवा पुनः सञ्चालन गर्ने विषयमा 3 दिने अन्तर सरकारी रेलवे बैठक मार्फत वार्ता थालेका छन्। बंगलादेश रेलवेका अतिरिक्त महानिर्देशक सञ्चालन मोहम्मद नजमुल इस्लामले यात्रु रेल सेवा कहिले र कुन कुन मार्गमा पुनः सञ्चालन गर्ने भन्ने निर्णय बैठकपछि मात्र हुने बताउनुभयो। उहाँका अनुसार मैत्री एक्सप्रेस, बन्धन एक्सप्रेस र मिताली एक्सप्रेस सन् 2000

0: अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले पुँजी बजार विकास र सुधारका लागि कानुनी उपायहरू पेश गर्न नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिनुभएको छ। सोमबार अर्थ मन्त्रालयमा नेपाल राष्ट्र बैङ्क धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका उच्च अधिकारीसँग छलफल गर्दै अर्थमन्त्री वाग्लेले त्यस्तो निर्देशन दिनुभएको हो। बैठकमा नेपाल राष्ट्र बैङ्कका गभर्नर डाक्टर विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डाक्टर गोपाल भट्ट, राष्ट्र बैङ्कका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उप कार्यकारी निर्देशक नारायण शर्मा पौडेल सहभागी हुनुहुन्थ्यो। बजार सुधारका लागि लगानीकर्ता र ब्रोकरहरूले पटक पटक आग्रह गर्दै आएका छन्। नेपाल धितोपत्र बोर्डले पनि पुँजी बजारलाई थप पारदर्शी, सुरक्षित र प्रविधि मैत्री बनाउन नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडिएसएन क्लियरिङ लिमिटेड, धितोपत्र दलाल, मर्चेन्ट ब्याङ्कर तथा सूचीकृत कम्पनीहरूलाई विभिन्न सुधारात्मक निर्देशन दिएको छ। पछिल्लो छ महिनामा नेप्से परिसूचक झन्डै 400 अङ्कले घटेर 2500 लाइनमा अल्मलिएको छ। पुँजी बजारमा पनि करिब 7 खर्ब रुपियाँको संकुचन आएको छ। पोखरेली पर्यटन व्यवसायले आगामी असोज 7 गतेदेखि शुरू हुने पोखरा दुबई सिधा हवाई उडानलाई दिगो रूपमा सञ्चालन गर्नका लागि बजारीकरण तथा प्रवर्धनमा सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। पोखरा दुबई नियमित उडान बारे नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स नाट्टा गण्डकीद्वारा पोखरामा आयोजित अन्तर्क्रियामा पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्ने गरी हुन लागेको उडानलाई प्रभावकारी र दिगो बनाउनु पर्नेमा जोड दिइएको छ। पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेलले फ्लाइ दुबईको पोखरा उडानले सिङ्गो गण्डकी प्रदेश र मुलुककै आर्थिक गतिविधिमा टेवा पुग्ने बताउनु भयो। फ्लाइ दुबईका नेपाल स्थित महाप्रबन्धक नवराज साईले काठमाडौँ भन्दा पोखराबाट हुने उडानमा टिकटको मूल्य 5000 सस्तो पर्ने बताउनु भयो। विश्वका 120 भन्दा बढी गन्तव्यमा फ्लाइ दुबईले सिधा उडान गर्दै आएको जानकारी गराउँदै साईले टिकट बुकिङमा सहयोग गर्न नाटा सम्बद्ध व्यवसायहरूलाई आग्रह गर्नुभयो। कार्यक्रममा फ्लाइ दुबईका दक्षिण पूर्वी एसियाका क्षेत्रीय प्रबन्धक विनोद अब्राहमले पोखरा दुबई उडान सफल भएमा अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनी पनि पोखरामा आकर्षित हुन सक्ने उल्लेख गर्नुभयो। नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठमा फ्लाइ दुबईलाई दुबई पोखरा दुबई दैनिक उडानका लागि अनुमति दिएको छ। प्रधानमन्त्री राहत कोषमा राहत रकम जम्मा गर्ने क्रमले निरन्तरता पाएको छ। मंगलबार बिहान 9 बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप राहत कोष र प्रधानमन्त्री राहत कोषमा 11,77,67,50,000 रकम जम्मा भएको छ। हाल 9 वाणिज्य ब्याङ्कमा 8,59,19,00,000 मौजदात रहेको जनाइएको छ। राहत कोषमा जम्मा भएको रकमबाट यसअघि 1,00,00,000 रसुवाका बाढी पीडितका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। पछिल्लो पटक युनिलिभर नेपाल लिमिटेडले बाढी प्रभावितको राहत तथा पुनर्स्थापना कार्यका लागि 5 करोड रुपियाँ सहयोग गरेको छ। अर्थमन्त्री सोनिम वाग्लेलाई कम्पनीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको छ। बाढी प्रभावित नागरिकको उद्धार राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले दोलखाको भीमेश्वर नगरपालिकाले 30 लाख बढी सहयोग गर्ने निर्णय गरेको छ। नगर कार्यपालिकाको बैठकले राष्ट्र सेवक कर्मचारी शिक्षक जनप्रतिनिधिबाट हुन आउने 30,62,500 रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा उपलब्ध गराउने निर्णय गरेको नगर प्रमुख ईश्वर नारायण मानन्दरले बताउनु भयो।
1: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
2: मलेसियामा जारी एसिसी प्रिमियर कपमा नेपाल हङकङसँग 15 रनले पराजित भएको छ। नेपाल यसअघि नै सेमी फाइनल पुगिसकेको थियो। हारका बावजुद नेपालले समूह विजेता बनेको छ। यो जितसँगै हङकङ पनि सेमी फाइनलमा पुगेको छ। जितको लागि 262 रनको चुनौती पछ्याएको नेपाल 49.1 ओभरमा सबै विकेट गुमाउँदै 246 रनमा समेटियो। इशान पाण्डेले 90 रनको शानदार पारी खेले पनि नेपालको हार टरेन। त्यस्तै आसिफ शेखले 44, दिपेन्द्र सिंह ऐरी 25, करण केसीले 21, गुलशन झाले 20 रन जोडे। बलिङ तर्फ हङकङका अयज खानले 4, एसिम तापले 2 तथा किञ्चित देवाङ सिंह, नुरसुल्ला राणा र अतिकुल इकबालले 1-1 विकेट लिए। त्यसअघि कुलालम्पुर स्थित बायुएस ओभल मैदानमा टस जितेर ब्याटिङ थालेको हङकङले 50 ओभरमा 7 विकेट गुमाउँदै 261 रन जोड्यो। बाबर हायातले शतकीय इनिङ खेले, उनी 117 रनमा अवजित रहे। बलिङ तर्फ नेपालका सन्दीप लामिछानेले 4 तथा शेरमलले 3 विकेट लिए। नेपालले यसअघि पहिलो खेलमा बहरान विरुद्ध 7 विकेट, आयोजक मलेसिया विरुद्ध 6 विकेट तथा साउदी अरेबिया विरुद्ध 5 विकेटको जित निकालेको थियो। शुरूवाती 3 खेल जित्दै नेपालले अन्तिम 4 को यात्रा तय गरिसकेको थियो। पराजित भए पनि 6 अङ्कसहित रन रेटको आधारमा नेपाल समूह विजेता बनेको हो। हङकङसँग पनि समान 6 अङ्क रहेको छ। अब नेपालले सेमी फाइनलमा समूह बीको उपविजेता ओमनसँग खेल्नेछ। नेपाल भलिबल लिग एनभीएलले बाढी पीडितको सहयोगार्थ प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा करिब 6 लाख रुपियाँ जम्मा गरेको छ। कोरिया ग्रुपको आयोजनामा त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेप कवर हलमा भइरहेको एनभीएल

0: पहिलो दिनको टिकट बिक्रीबाट 590,150 रुपियाँ कमाएको थियो। यही रकम एनभीएलले बाढी पीडितको सहयोगका लागि जम्मा गरेको हो। प्रतियोगिता सुरु हुनु अघि नै आयोजक कडिया ग्रुपले पीडितको उद्धार, उपचार र पुनस्थापनाको अभियानमा सहयोग पुर्याउने उद्देश्यसहित पहिलो दिनको टिकट बिक्रीबाट सङ्कलन हुने रकम कोषमा जम्मा गर्ने प्रतिबद्धता जनाएको थियो। कडिया ग्रुपका अध्यक्ष विमल कुमार कडियाले सहयोग रकम बराबरको चेक अर्थमन्त्री सोनी मकलेलाई हस्तान्तरण गर्नुभयो। लिग सेप्टेम्बर 12 चल्नेछ।
1: खेल समाचारका साथमा हुनुहुन्थ्यो अजयवम। अब मौसम। आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको तराई भूभागका केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना रहनुका साथै मधेस, कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी र तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 31.4 डिग्री सेल्सियस, न्यूनतम 19.5 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 29.3 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस, वर्षा 10.3 मिलिमिटर। पोखराको अधिकतम 31.9 डिग्री सेल्सियस, न्यूनतम 23.6 डिग्री सेल्सियस, वर्षा 0.7 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 32.6 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा 2.3 मिलिमिटर। दिपालको अधिकतम 33.7 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा 0.1 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आज जेएनजी शहीद दिवस। रचनात्मक खबरदारी र कार्य सम्पादनको समीक्षा निरन्तर चलाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेको आग्रह। भोटे कोशी बाढीका कारण हालसम्म 1364 जनाको मृत्यु भएको पुष्टि। धादिङको कृष्णभीरमा अवरुद्ध सड़क सञ्चालनमा ल्याउन अझै 10 दिन लाग्ने अनुमान। भारत बंगलादेश रेल सेवा पुनः सञ्चालन गर्ने बारे द्विपक्षीय वार्ता र मलेसियामा जारी एसीसी प्रिमियर कपमा सेमी फाइनल पुगिसकेको नेपाली क्रिकेट टोली हङकङसँग 15 रनले पराजित। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हौस् त, नमस्कार।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब करिब 8 बजेसम्म सुनाउनेछौ आधुनिक गीत। यसै क्रमको पहिलो गीत राख्दैछौ दीपक खरेलको स्वरमा, सम्भुजित बासकोटाको रचना र संगीतमा।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल आधुनिक गीत सुनाउने क्रममा अब राख्दैछौँ भरत केसी र साथीहरूको स्वरमा मदन बस्नेतको रचना अशोक देवानको सङ्गीतमा।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल आधुनिक सुनाउने क्रमको अन्तिम गीत राख्दैछौँ। चन्द्रराज शर्माको स्वरमा गोपालजी नेपालीको रचना, गायक स्वयंकै संगीतमा।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: ए गजल की धुन आउ।
2: गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि, गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि, मङ्गलबारको अँधेरीमा गजल गङ्गा बगाउँ कि, गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि।
3: हरेक मङ्गलबार राति 10 बजेको हिन्दी समाचारपछि रेडियो नेपालबाट कार्यक्रम

0: ट्राफिक लाइटको सदैव पालना गरौँ, यसले तपाईँलाई चोकमा हुन सक्ने दुर्घटनाबाट प्रत्येक पल्ट सुरक्षा गर्दछ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यति बेला बेलुकीको 8 बज्न लाग्यो। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: खहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तु भाव नचढाउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने,
3: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्, त्यसैले विपद बारे सचेत बनौं, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
4: नमस्कार, हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। यो प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्रविधि संयोजनमा शरद चौलगाई, सहकर्मी विष्णु देवी पौडेल अनि म गणेश थापा उपस्थित छौँ। गत भदौ 10 गते बुधबार बिहान अकस्मात रूपमा आएको भीषण बाढीपछि रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्ला अति प्रभावित भए। जुन बाढीले गर्दा हामीले सयौँ हजारौँ सङ्ख्यामा हाम्रा प्रियजनहरूलाई गुमाउनु पर्यो, हजारौँ सङ्ख्यामा हाम्रा प्रियजनहरू सम्पर्कविहीन हुनु परेको अवस्था छ। अझै पनि देश निकै कठिन मोडको मोड सँगसँगै निकै सङ्कटमा छौँ हामी। विपदको जोखिम कति बेला र कसरी आउँछ त्यो तपाईँ हाम्रो हातको विषय होइन। हामीले पूर्व सूचना, पूर्व जानकारी र आफ्नो पूर्व तयारी गर्नु नै, विपदबाट जोगिनु र विपदबाट विपदलाई न्यूनीकरण गर्नतर्फ हामी अग्रसर हुनु हो। खास गरी रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि हामी यहाँहरूमाझ निरन्तर रूपमा रेडियो नेपालले प्रत्यक्ष रूपमा यहाँहरूसँग जोडिएर यहाँहरूका गाउँठाउँका सूचना, समाचार र जानकारीहरू दिँदै आइरहेको छ। खास गरी रसुवाको भोटेकोसी नदीको बाढीपछिको उद्धार, राहत र खोज उद्धार, राहत पुनर्स्थापना लगायतका विविध विषयहरूमा केन्द्रित रहेर हामी यहाँहरूको माझमा प्रत्यक्ष रूपमा जानकारी दिइरहेका छौँ। त्यसै गरी खास गरी बाढी पहिरो जुन खालको हाम्रो भौगोलिक बनावट छ, हामी हाम्रो भौगोलिक बनावटलाई हेर्दा कहिलेकाहीँ विपदको जोखिम उच्च हुने गरेका विभिन्न तथ्याङ्कहरू विगतका वर्षहरूमा हामीले देख्छौँ, भोगेका पनि छौँ। त्यो सँगसँगै कहिलेकाहीँ अकस्मात भइदिने, अकस्मात आइदिने बाढी पहिरोका जोखिमले गर्दा हामीलाई निकै सङ्कटमा धकेलिरहेको अवस्था देखिन्छ। त्यसैले गर्दा खास गरी विपदको यो जोखिममा तपाईँ हाम्रो सहकार्य, तपाईँ हाम्रो समन्वय, तपाईँ हाम्रो सहयोगले गर्दा विपदबाट हामी कम्तीमा पनि आफू जोगिन सक्छौँ। हाम्रो समुदायलाई, हाम्रा आफन्तजनलाई, हाम्रा छरछिमेकका आफ्ना मान्छेहरूलाई जोगाउन सक्छौँ, हामी जोगिन सक्छौँ। विपदबारेका तथ्यगत सूचनाहरू, तथ्यगत जानकारीहरू, आधिकारिक स्रोतबाट आएका सूचनाहरूको पछि लागौँ। ती सूचनाहरूले भने अनुसारको, ती सूचनाहरूले दिएको सन्देश अथवा दिएको जानकारीहरूको अनुसरण गरौँ। ती सूचनाहरू, तथ्यगत सूचनाहरूलाई नै आफ्नो नजिकको सारथी बनाऊ विपदको समयमा, किनभने गलत सूचनाले कहिलेकाहीँ हामीलाई निकै जोखिममा पुर्याइदिन सक्छन्। खास गरी यो रसुवाको जुन बाढीपछि विभिन्न खालका समस्याहरू देखिन सक्छन्। तपाईँहरू यति बेला होल्डिङ सेन्टरमा हुनुहुन्छ, सार्वजनिक ठाउँमा, सार्वजनिक भवनमा हुनुहुन्छ, यो बर्सातको समय हो, बर्सातको समयमा विभिन्न खालका सरुवा रोगको जोखिम हुनसक्छ, विभिन्न खालका अप्ठ्यारा परिस्थितिहरू सिर्जना हुन सक्छन्। यस्तो बेला निकै सावधानीपूर्वक निकै आफ्नो स्वास्थ्य, आफ्नो घर परिवारको स्वास्थ्य, आफ्ना बालबालिकाको स्वास्थ्य, आफ्ना वृद्ध वृद्ध हजुरबुवा हजुरआमाहरूको स्वास्थ्यतिर हामी ख्याल गर्नु आवश्यक छ। यति बेला हामीसँग कुराकानीको लागि हुनुहुन्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत। प्रवक्ताज्यू, यहाँलाई स्वागत छ। प्रवक्ताज्यू, यो भोटेकोसीको जुन खालको बाढीको हामीले पछिल्लो समय जोखिम बेहोर्यौँ, त्यो जोखिम सँगसँगै अहिले पनि यहाँहरू लगायत सरकारका विभिन्न संयन्त्रहरू रात दिन नमनेरै लगातार रूपमा खोज उद्धार राहत र पुनर्स्थापना लगायतका विषयमा केन्द्रित हुनुहुन्छ। पछिल्लो अवस्था के देखिन्छ खोज उद्धार राहतको?
5: यहाँले भने जस्तै हामीले सुरु बाढी गएको सुरु दिनदेखि नै अहिलेसम्म नि विशेष गरी सेक्युरिटी फोर्सेसहरू तिनटै सेक्युरिटीहरूबाट चाहिँ खोज र उद्धारको कामहरू भइरहेका छ। विशेष गरी अहिले चाहिँ हाइड्रोहरूमा जुन एफेक्टेड जल विद्युत आयोजनाहरू र त्यसका सुरुङहरूमा अझै पनि खोजी कार्य जारी छ। हामीले डेड बडी चाहिँ अब दिनदिनै हामीले थप केही फेला पारेका छौँ। अब अलि अघिको भन्दा अहिले चाहिँ डेड बडीको सङ्ख्या अलिक केही थोरै मात्रामा मात्रै बढिराखेको छ। अहिलेसम्म हामीसँग 1358 डेड बडी फेला परेको छ। यसमा चाहिँ मानव अङ्ग

0: होइन, हामीले त अब यहाँ भन्दाखेरि चाहिँ हाम्रो केन्द्रबाटै नै गएको नै अब करिब 40-50 ट्रक जति र जिप पनि लगभग त्यतिकै मात्रामा, अनि 10-12-15 हेलीबाट चाहिँ यहाँबाट सामग्रीहरू गएको छ। त्यसमा सामग्रीहरूमा विशेष गरी हाम्रो अब अहिलेसम्म 9 क्याटागोरीमा चाहिँ 180 प्रोडक्टहरू हामीले सिस्टममा लिस्ट गरेका छौँ र त्यही अनुसारका सामग्रीहरू चाहिँ प्रभावित क्षेत्रमा गइरहेका छ। अब हाम्रो यहाँले भने जस्तै सामानहरू ठ्याक्कै यहाँबाट चाहिँ उता त्यसरी गएको छ, त्यहाँबाट पनि फेरि मेन हाम्रो ठाउँहरू भनेको उसमा रसुवाको धुन्चे र नुवाकोटको बट्टारमा चाहिँ गोदाम घरहरू छ भने काठमाडौँको हकमा चाहिँ एचएससी भनेको हाम्रो यो एयरपोर्टमा छ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा छ अलि ठुलो भने, त्यसै सँगसँगै काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा र यो विपद तालिम केन्द्र सामाखुसी लगायतका ठाउँहरूमा पनि स्टक राखिया छ। हामीले आवश्यकता अनुसार काठमाडौँबाट चाहिँ सम्बन्धित प्रयोग क्षेत्रमा पठाइरहेका छौँ।
1: प्रभक दाजु, जस्तो रसुवा र नुवाकोटमा विशेष गरी अझ रसुवाका ग्रामीण क्षेत्रहरू अझ जुन सडक जुन क्षतिग्रस्त अवस्थामा पुगेको यो सन्दर्भमा सडक पूर्वाधारहरू त अझ निर्माणको क्रममै छन्, निर्माणको चरणमै छन्, कतिपय ठाउँमा अस्थायी ट्र्याकहरू खोलेर पनि त्यहाँ गाडी पुग्ने वातावरण सिर्जना भएको देखिन्छ। यो सन्दर्भमा यस्तो अवस्थामा कसरी कतिको चुनौती देखिन्छ यो राहत पुर्याउन राहत वितरणको यो सन्दर्भलाई लिएर हेर्दा?
0: यहाँले भने जस्तै हामीले अहिले कतिपय ठाउँहरूमा चाहिँ रसुवा जाने ठाउँहरू चाहिँ वैकल्पिक मार्गहरू पनि पहिचान गरेर त्यही अनुसार त्यहाँ व्यवस्थापन गरेर सामग्री लाने बाटो बाटो पनि गरिरहेका छौँ भने, केही ठाउँहरूमा चाहिँ अहिले रसुवा जिल्लाका केही अलिकति अप्ठ्यारा ठाउँहरू छन्, त्यहाँ चाहिँ अझै पनि बाटो सञ्जालहरू बनाउने क्रम छ। तर हामीले हिली मार्फत चाहिँ राहत पुर्याउनु पर्ने आवश्यकता छ। अहिले जुन हिली मार्फत पुर्याउनु नपर्ने ठाउँ चाहिँ पर्याप्त भइसकेका छ भने, हिलीबाट पुर्याउने ठाउँहरू पनि हामीले आजै मात्र पनि करिब 112 सटर्सहरू चाहिँ अब काठमाडौँदेखि लिएर उता जिल्ला टु जिल्ला गरेर वा जिल्लाबाट चाहिँ त्यो अझै प्रयोग क्षेत्रमा जहाँ चाहिँ सामग्री पुगेको छैन त्यसमा पनि हामीले हेली मार्फत निजी हेली र सेनाको हेलीबाट पठाइ नै राखेका छौँ। लगभग अहिलेसम्म हाम्रो रेकर्ड अनुसार चाहिँ राहतै नपुगेको भन्ने छैन, र अहिले हामीले भर्खरै पनि आज हामीले फेसबुक पेज र वेबसाइटमा पनि हामीले सम्पर्क नम्बर पब्लिस गरेका छौँ। यदि प्रभावित क्षेत्रमा कोही कसैले राहत पाउनु भएको छैन भने सिधै केन्द्रमा पनि सम्पर्क गर्न सक्ने गरी सिस्टम डेभलप गरियो।
1: पर्वतजी, अन्तिममा खास गरी यो सम्पर्कविहीन रहनु भएको व्यक्तिहरूको खोज उद्धारको कार्य के कसरी अगाडि बढिरहेको छ?
0: अब मेनली यहाँले भने जस्तै हामीले खोज उद्धारको कामलाई चाहिँ अझै निरन्तरता दिनुपर्नेछ। हामीले सुरु दिनदेखि नै विशेष गरी यो खोज उद्धारमा खटिनु भएको नेपाली सेना सशस्त्र प्रहरी र यसै गरी अहिले जुन अब बाई रेस्क्यु टिमहरू जुन प्राविधिक टोली आउनुभएको छ विदेशबाट केही देशहरूबाट, उहाँहरूको पनि हाम्रो समन्वयमा नेपाली सेनाले लिड गरेर उहाँहरूको पनि समन्वयात्मक किसिमबाट हामीले रेस्क्युका कामहरू खोजका काम गरिरहेका छौँ। मेनली हाइड्रोमा पनि र अर्को जुन यो विशेष गरी यो रसुवाको क्षेत्रमा माथिदेखि तल भेद्रावतीदेखि लिएर हाम्रो च्याप्रुवेती माथि टिमुरेसम्मका सबै माथिदेखि तलसम्म जे जति चाहिँ हामीले बाहिर प्रभाव पार्यो ती चाहिँ अहिले भग्नावशेष भएका घरहरूदेखि लिएर अब जुन छ त्यहाँ बिल्डिङ्सहरू त्यहाँभित्र पनि खोजी कार्य त्यहाँ अब कति त कति तला घर त डुबेर 1-2, 5 तलामा 2 तला मात्र देखेको अवस्था पनि छ। त्यसमा सबै तलाहरूमा हामीले खोजी कार्य गरिरहेका छौँ र कुन कुनमा के कति अभिव्यक्ति भनेर दैनिक रूपमा हामीलाई नेपाली सेना लगायत रिपोर्टिङ पनि गर्नुभएको छ। त्यसै गरी अहिले बढी फोकस चाहिँ रेस्क्युमा सिलिमी र अहिले चाहिँ रिसेन्टली चाहिँ सिलिमी जलविद्युत आयोजना र यो 3G चाहिँ बढी फोकस भएको छ भने सँगसँगै गर्ने काम चाहिँ सबैतिर जारी नै छ।
1: हस्, यहाँलाई यो महत्त्वपूर्ण जानकारी र संवादको लागि धन्यवाद।
0: हस् वेलकम।
1: अहिले हामीले भर्खरै कुराकानी गऱ्यौँ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतसँग कुराकानी गऱ्यौँ र उहाँले पछिल्लो समय रसुवा र नुवाकोट जिल्लामा विशेष गरी राहत वितरणको अवस्था खोज उद्धार कार्यको अवस्थाको बारेमा हामीलाई जानकारी दिँदै हुनुहुन्थ्यो। यति बेला हामीसँग कुराकानीको लागि हुनुहुन्छ प्राध्यापक डाक्टर रिजन भक्त कायस्थ, उहाँ हिमनदी विज्ञ पनि हुनुहुन्छ। रिजन सर,
2: हजुर नमस्ते।
1: हँ, यहाँलाई स्वागत छ रेडियो नेपालको यो प्रत्यक्ष प्रसारण।
2: हजुर हजुर, धन्यवाद। हजुर धन्यवाद।
1: रिजन सर, यहाँ निकै लामो समयदेखि प्राध्यापनको क्षेत्रमा पनि कार्यरत हुनुहुन्छ, निकै लामो समयदेखि अध्ययन अध्यापन सँगसँगै विशेष गरी हिमनदीको क्षेत्रमा यहाँले लामो अध्ययन अनुसन्धानको कार्य पनि अगाडि बढाइरहनु भएको छ।

0: खास गरी रसुवाको भोटेको सीमा जुन खालको हामीले अकल्पनीय रूपमा अकस्मात आएको भीषण बाढीको जुन जोखिम बेहोर्यौँ, यो जोखिमको पछाडिको कारण अथवा यो बाढी आउनुको पछाडिको कारण खासमा हिम पहिरो भन्ने नै छ विज्ञहरूको भनाइअनुसार, यसलाई कसरी हेरिरहनु भएको छ यहाँले?
1: हजुर, अब यो भरौ 10 आएको रसुवा भोटेकोसीमा आएको बाढीको मुख्य कारण चाहिँ नि नेपालको यो लिरुङ र लाङटाङ हिमालको उत्तरी पट्टि पर्ने एउटा ठुलो हिमनदी छ, त्यो हिमनदीको तल्लो भागको ठुलो बरफको टुक्रा र सँगसँगै चट्टान पनि खसेर आएर भएको हो। त्यो बरफ र चट्टान खसेको फेरि 5,200 मिटरको उचाइमा छ, त्यसरी खसेर आउँदाखेरि फेरि तल चाहिँ नै त्यसैको अर्को एउटा डेब्री कभर्ड ग्लेसियर भन्छ, त्यो हिमनदीमा बजारियो र त्यो हिमनदीमा भएको बरफ र सानातिना हिम पोखरीमा भएको पानी र त्यसमा भएको गेग्रानहरू सबै सोहोरेर अनि तलको यो लेन्डे खोलामा चाहिँ नै पुर्यायो, अनि लेन्डे खोलामा पुर्याएपछि देब्रेतिर लागेर रसुवागढीमा चाहिँ आएको हो। अब यसरी आउँदाखेरि त्यसको उचाइ चाहिँ धेरै फरक भएको भएर, भिरालोपन धेरै भएको भएर, त्यसको गति चाहिँ उच्च भएर विनाशकारी बाढीको रूप लिएको भनेर भन्नुपर्ने हुन्छ हामीले।
0: यो क्षेत्रमा अझ पनि आगामी दिनमा सम्भावित जोखिमको अवस्था देखिन्छ यहाँले हेर्दा?
1: हजुर, यो भदौ 10 चाहिँ नै जुन घटना भयो नि त्यसपछिको त्यहाँको भिडियो पानी आइराखेको भनौँ न, यो हिमनदीमा के हुन्छ भने हिमनदीको माथि चाहिँ नि अलिकति हिउँ र बरफ हुन्छ, त्यो हिउँ र बरफ पग्लिएपछि बिस्तारै तल जान्छ, त्यो हिमनदीमा चाहिँ नि धेरै चिराहरू क्रेभास भन्छौँ हामी, धेरै चिराहरू परेको भएर त्यो चिराबाट चाहिँ तल जान्छ पानी, त्यसरी तल गएको पानी चाहिँ नि यो बरफ र चट्टानको बिचबाट बगेर आउँछ, त्यो चाहिँ नि अहिले पनि हामी देख्छौँ धेरै पानी त्यसरी बगेर आइराखेको छ र माथि चाहिँ नि चिरा चिरा परेको पनि छ। अब त्यहाँको चट्टान पनि खिसकेको भएर अझै पनि खस्ने अवस्थामा छन्, त्यसैले त्यो हिमनदी पनि अति जोखिमयुक्त नै छ र सँगसँगै यो तिब्बतको चाइनापट्टि पर्ने पहिला पोहोर साल पनि त्यहीँ आएको हो, त्यहीँबाट बाढी आएको हो, त्यो पुरेपु हिमनदी भन्नेमा पनि धेरै ठुला हिम पोखरीहरू अरू हिमतालहरू पनि छन्, त्यो पनि चाहिँ बढ्ने क्रम भएकोले अहिले यो गर्मी मौसममा चाहिँ फेरि यस्ता बाढी आउने सम्भावना चाहिँ अझै छ।
0: रिजन सर, जस्तो विशेष गरी हाम्रो भौगोलिक बनावट अलिकति कमजोर भूबनोटमा आधारित देखिन्छ, हिमाली र पहाडी क्षेत्र विशेष गरी पहिरोको र बाढीको जोखिममा सधैँ रहन्छन्, हामीले प्रत्येक वर्ष यस्ता खालका जोखिमहरू भोग्दै पनि आएका छौँ, देख्दै पनि आएका छौँ, सामना पनि गर्दै आएका छौँ, तर भोटेकोसीको जुन खालको जोखिम हामीले देख्यौँ यो अकस्मात रूपमा हामीले हाम्रो कल्पनाभन्दा बाहिरको विषय थियो, यो जसरी हामीले जुन खालको त्यो अकस्मात आएको बाढीबाट जुन खालको हामीले क्षति बिहोर्यौँ, यो त निकै लामो समयसम्म जोखिमको यो यादगार भइरहने यो घटना पनि हो। यसरी हेर्दा रिजन सर, खास गरी हाम्रा अन्य पहाडी भूगोलहरू, अन्य पहाडी क्षेत्रहरू, हिमालय क्षेत्रहरू पनि जोखिममा देखिने अवस्था रहन्छ, खासमा यहाँले निकै लामो समय यही हिमनदीको क्षेत्रमा रहेर काम गरिरहँदाखेरि खास गरी नेपालका कुन कुन क्षेत्रहरू, अन्य कुन कुन क्षेत्रहरू विशेष गरी जोखिममा देखिन्छन्?
1: नेपालको यो पूर्वदेखि पश्चिमसम्म चाहिँ 19 हिमनदी जन्ने जलाधार क्षेत्रहरू छन्, त्यसमा चाहिँ धेरै हिमनदी हिमतालहरू छन्, नेपालमा चाहिँ जम्मा 3800 बढी हिमनदीहरू छन् र 2374 हिमतालहरू छन्, अनि नेपालको लागि अति जोखिमयुक्त हिमतालहरू 47 छन्, 47 21 नेपालभित्र पर्छ, 25 तिब्बत चाइनामा पर्छ र एउटा महाकाली नदीमा भएको भारतमा पर्छ। यसरी हेर्दा पनि हामी धेरै जोखिममा छौँ भन्ने हुन्छ, र अब यसरी यो नेपाल र चाइनाको सिमानातिर हेर्ने हो भने एउटा त यो रसवागरी भयो, त्यसपछि अर्को अति जोखिमयुक्त क्षेत्र भनेको तातोपानीको कोडारी क्षेत्र भयो। त्यहाँ चाहिँ बराबर 2016 पनि ठुलो बाढी आएर चाहिँ हाम्रो हाइड्रो पावर चाहिँ होइन जलविद्युत केन्द्र चाहिँ ध्वस्त बनाएको थियो। त्योभन्दा पहिला पनि 1881 हो के अरे त्यति बेला पनि ठुलो बाढी आएर चाहिँ मिटेरी पुल नै चाहिँ बगाएको थियो र धेरै धनजनको पनि क्षति भएको थियो। र त्यस्तै चाहिँ हाम्रो यो पूर्वपट्टि रहेको अरुण नदीमा पनि, अरुण नदीको जलाधार क्षेत्रको पनि धेरै भूभाग चाहिँ तिब्बतमा पर्छ, त्यहाँ पनि धेरै ठुल्ठुला तालहरू छन्। त्यसरी हेर्दाखेरि चाहिँ नेपालको उत्तरी भूभागमा चाहिँ नि अलि जोखिमयुक्त नै छ र हामीले चाहिँ नि अब अलिकति चाहिँ नि सतर्कता अप्नाई यो पूर्व सूचना प्रणालीहरू राख्ने र अब हामी जनमानसले पनि यो मुख्यतया मनसुन भरि चाहिँ नि अलि चनाखो भएर नदीमा चाहिँ केही भयो भने चाहिँ नि परतिर भार्ने त्यस्तो रुटहरू पनि बनाउनु पर्ने जस्तो देखियो।
0: रिजन सर, खास गरी भोटेकोसी नदीमा आएको जुन हिम पहिरोको कुरा छ, त्यसै गरी अन्य क्षेत्रमा, अन्य हाम्रा पहाडी क्षेत्रमा हिम पहिरोको जोखिम अथवा हिमताल फुट्न सक्ने जुन जोखिमको हामीले पूर्व आकलन गरिरहेका छौँ, यो हेर्दाखेरि हिमताल फुट्नु अथवा हिम पहिरो आउनुको पछाडि यो जलवायु परिवर्तनलाई पनि लिन सकिन्छ?
1: हजुर, यो चाहिँ हामीले लिन सकिन्छ, किनभने अब हामीले पहिलाको डेटा हेर्दाखेरि नेपालको यो हिम नदीहरू 27% कम भएको छ 1971 2010 डाटा त्यो हेर्दाखेरि, सेटेलाइट डेटा हेर्दाखेरि 27% घटेको र आयतन, बरफको आयतन चाहिँ नै जुन हिम नदीमा भएको बरफको आयतन छ नि त्यो पनि 29% घटेको अवस्था छ र हाम्रो तापक्रम हेर्दाखेरि चाहिँ वर्षेनी अलिअलि बढ्दै गएको छ। त्यो भएकोले चाहिँ यो चाहिँ जरुर रूपमा चाहिँ यो जलवायु परिवर्तनले नै हाम्रा हिम नदीहरू यसरी चाहिँ छिटो छिटो बग्ने र सानो हुँदै गएको र हिमतालहरू चाहिँ ठुलो हुँदै गएर विस्फोटनको बाढीहरू आएको पनि छ। ठुला हिमताल मात्र होइन कि अहिले त हामीलाई सानातिना हिमतालहरूले दुःख दिइरहेछ। पोहोर साल यही रसवागरीमा आएको बाढी पनि तिब्बतपट्टि भएको सानो हिम पोखरीबाट उत्पन्न भएको बाढी हो र त्यस्तै चाहिँ 2024 अगस्त 16 यो माथि थामेमा पनि यो हिम हिमताल फुटेर चाहिँ बाढी आएको थियो। त्यो पनि चाहिँ सानातिना 5 हिमताल मध्ये सबभन्दा माथिको हिमतालमा चाहिँ बरफको पहिरो आएर त्यहाँ चाहिँ पानी उछिटिएर तल आएर तलको हिमताललाई चाहिँ फुटाएको भन्नु पर्यो। यस्तो घटनाहरू बढ्दै गएको भएर यो चाहिँ सबै जलवायु जन्य प्रकोपकै रूपमा हामीले लिनुपर्ने हुन्छ।
0: अब खास गरी हिमताल अथवा हिम पहिरोबाट बस्न अथवा यस्ता खालका जोखिमलाई न्यूनीकरण गर्न हामीले के कस्तो पूर्व तयारीहरू गर्न आवश्यक देखिन्छ?
1: अब यसमा चाहिँ सर्वप्रथम त हामीले पूर्व सूचना प्रणाली पाउने चाहिँ व्यवस्था गर्नुपर्छ। पोहोर साल पनि त्यहाँ रसवागरीमा आउँदाखेरि अब हामीले चाहिँ यो पूर्व सूचनाको यन्त्रहरू संयन्त्रहरू चाहिँ स्थापना गर्नुपर्छ भनेको, तर अब यो पटक चाहिँ भइसकेपछि अहिले चाहिँ त्यो प्रणाली चाहिँ त्यहाँ स्थापना भइसकेको भन्ने सुन्नमा आएको छ। चाइनिजहरूले पनि हामीलाई सबै डाटाहरू दिइराखेको अवस्था छ। हो यस्तै अब हाम्रो नेपालमा भएका हिम नदी क्षेत्रबाट बग्ने नदीहरूमा पनि त्यो प्रणालीहरू राख्नु पर्यो, त्यसको डेटा चाहिँ एनालाइसिस गरेर केही हुने बित्तिकै तल्लो भेगकालाई चाहिँ खबर गर्ने गर्नु पर्यो र त्यो चाहिँ अलि राम्रो खालको हुनु पर्यो, यो कि त सेटेलाइटबाटै चाहिँ कम्युनिकेट गर्ने डाटाहरू सेटेलाइटबाटै आउने गर्नु पर्यो, किनभने धेरै ठाउँमा चाहिँ हाम्रो मोबाइलको नेटवर्क पुगेको छैन। त्यस्तो गरेर अब तलपट्टि पनि हामी जनमानसले पनि अलिकति चनाखो भएर खोला छेउ चाहिँ अब भइसकेको घरहरूलाई त अब अहिले नै हटाउनलाई त गाह्रो छ र अब बनाउनेहरूले चाहिँ सोच्नु पर्यो र त्यहाँ बसिराख्नु भएकाहरूले पनि यो मनसुन पिरियडमा चाहिँ अलि चनाखो भएर चाहिँ बस्नुपर्ने हुन्छ।
0: रिजन सर, खास गरी यहाँले पूर्व सूचना प्रणालीलाई मजबुत बनाउने कुरा गर्नुभयो, यसैमा मैले यहाँलाई के सोध्न खोजेको भने, जस्तो भोटेकोसी नदीमा जुन खालको बाढी आयो, यो नेपाल र चिनको सीमावर्ती क्षेत्र अन्तर्गतबाट जुन खालको जोखिम उत्पन्न भयो, यसरी हेर्दा हाम्रो देशले अथवा हामीले अन्तर्देशीय पूर्व सूचना प्रणालीको पनि समन्वय गर्न आवश्यक देखिन्छ यस्तो सन्दर्भमा हेर्दा?
1: हजुर हजुर, यो भोटेकोसीको केसमा भयो र तातो पानी, त्यहाँ पनि भोटेकोसी नै भन्छ, त्यहाँ पनि चाहिँ नै यो अन्तर्देशीय चाहिँ नै सूचना आदान प्रदान गर्न चाहिँ अति आवश्यक देखिन्छ। त्यो पहिलादेखि गर्ने भनिराखेको, अब लास्ट इयर पोहोर साल हुँदाखेरि पनि गर्ने भनेको, मिटिङ पनि एक दुईवटा भएको हो, तर अझै चाहिँ नै यो सरकारी तौरमा चाहिँ भइसकेको छैन। तर अहिले सुन्नमा आएको चाहिँ जल तथा मौसम विज्ञान विभागले चाइनाको विभिन्न विभागहरूबाट चाहिँ डाटा पाइराख्नु भएको छ, अब चाहिँ नै राम्रोसँग चाहिँ नै होला जस्तो छ, यो चाहिँ नगरी नहुने चाहिँ भइसकेको छ।
0: जस्तो हिम नदी अथवा हिम पहिरोको जुन खालको जोखिम हाम्रो जस्तो जुन विकासोन्मुख देशले बारम्बार भोग्नु परेको यो समस्यालाई हेर्दाखेरि, अघि हामीले जलवायु परिवर्तनको असरले पनि यस्ता खालका जोखिमहरू निम्त्याइरहेको छ भनिरहँदाखेरि, हामीले अब अन्तर्राष्ट्रिय समुदायसँग यस्ता खालका जोखिमबाट जोगिनको लागि अथवा यस्ता खालका जोखिमको जुन खालको हामीले सामना गरिरहनु भएको सन्दर्भलाई जोडेर हेर्दा, अब हामीले अन्तर्राष्ट्रिय समुदायसँग अन्तर्राष्ट्रिय देशहरूसँग के कसरी समन्वय गर्नुपर्ने देखिन्छ?
1: अब यसमा चाहिँ नै अन्तर्राष्ट्रिय समूहहरूसँग पनि हामीले चाहिँ बेहोर्नु पर्नेको, यो क्षति चाहिँ हाम्रो कारणले होइन, यो चाहिँ विश्वव्यापी कारणले हो। धेरै विकसित मुलुकहरूले चाहिँ पहिला चाहिँ नै कार्बन उत्सर्जन धेरै भएर यस्तो भएको हो, त्यसैले अब हामीले चाहिँ जलवायुको न्याय पाउनुपर्छ। त्यसको मतलब चाहिँ नै अब हामीले चाहिँ नै जुन चाहिँ क्षतिपूर्ति त होइन कि हामीलाई चाहिँ नै तपाईँहरूलाई धेरै सहयोग गर्नु पर्यो, ताकि हाम्रो चाहिँ नै यो पूर्व सूचना प्रणालीहरू अलिक क्षति भएकोहरू चाहिँ नै अलिक दौरोसँग चाहिँ बनाउने र अनुकूलनका धेरै कार्यहरू गर्नुपर्नेछ, त्यो गर्नलाई चाहिँ उहाँहरूले सहयोग गर्नुपर्ने हो भनेर चाहिँ हामीले चाहिँ उहाँहरूलाई बुझाउनु पर्ने अथवा सम्झाएर चाहिँ हामीले काम गर्नुपर्ने देखिन्छ। अलिअलि आइराखेको त हो, हामीले यस्तो जलवायु कोषबाट पैसा पनि पाएको हो, त्यही पैसाबाटै चाहिँ दुईवटा हिमतालको पानीको सतह पनि घटाइसकेको हो, दोलखामा रहेको छोरुल्पाको हिमतालको पानीको सतह चाहिँ 3 मिटर सन् 2000 घटाएको, त्यस्तै इन्जा हिमतालको पानीको सतह 3.4 मिटरले 2016 अक्टोबरमा घटाएको, त्यो पनि चाहिँ यस्तै जलवायुसँग सम्बन्धित कोषहरूबाट चाहिँ गरेको हो। र अहिले पनि 4 हिमतालको पानीको सतह घटाउन यो ग्रिन क्लाइमेट फन्ड भन्ने पैसा पाउने भइसकेका छौँ, अब हाम्रो सरकारको तर्फबाट चाहिँ अगाडि बढाएर काम गर्न मात्र बाँकी छ अहिले।
0: रिजन सर, अन्तिममा जस्तो हिम पहिरो अथवा हिमताल फुटेर आउने जुन बाढी छ, यस्तो बाढीबाट बस्नको लागि स्वयं नागरिकले पनि आफैमा सावधानी अपनाएको खण्डमा यस्ता खालका विपदबाट हामी जोगिन सक्छौँ। यहाँको विचारमा जुन हिमनदीबाट हुन सक्ने बाढीहरूबाट बस्नको लागि स्वयं नागरिकले के कस्ता कुरामा सावधानी अपनाउनु पर्छ?
1: हजुर, अब त्यसको लागि चाहिँ नै त्यो नदी तटीय क्षेत्रमा बस्नेहरूले चाहिँ नै अलि नदीभन्दा पर चाहिँ नै बस्ने गर्नु पर्यो। भइसकेको हो भने पनि यो अघि भने जस्तो चाहिँ नै मनसुन भरि चाहिँ अलि चनाको सतर्कता अप्नाउनु पर्यो, र अब केही चाहिँ बनाउने हुनुहुन्छ भने चाहिँ नै अलिक परै चाहिँ बनाउनु पर्यो, ताकि बाढी आउँदाखेरि पनि अब यो भोरेकोसीको बाढी हेर्दाखेरि त यो त यो समुद्रमा आउने सुनामी जस्तै आएको छ, 140-150 मिटरसम्म माथिसम्म गएको छ, त्यसैले त्यस्तो विचार गरेर अलिक सावधानी अप्नाएर सुरक्षित स्थानमा चाहिँ बस्ती बसाउने अथवा केही चाहिँ व्यवसाय गर्ने चाहिँ गर्दा राम्रो हुन्छ। र मुख्यतया यो चाहिँ नै मनसुन भरि चाहिँ अलिक सतर्कता अप्नाउनै पर्छ, अरू बेला पनि अप्नाउनु पर्दैन भन्ने होइन कि मनसुनमा चाहिँ अलिक बढी हुन्छ, प्रायः जस्तो यस्तो विपद चाहिँ मनसुनकै टाइममा आइराखेको भएर।
0: हस्, यहाँलाई समय र संवादको लागि धन्यवाद। अहिले हामीले भर्खरै कुराकानी गऱ्यौँ प्राध्यापक तथा हिमनदी विज्ञ डाक्टर रिजन भक्त कायस्थसँग. पछिल्लो समय रसुवाको भोटेकोसी नदीमा आएको बाढी र त्यो बाढी आउनुको कारण र त्यस्ता खालका बाढी देशका अन्य हिमाली र पहाडी क्षेत्रमा आउन सक्ने सम्भावित कारण छन् कि छैनन् र हिम पहिरो अथवा हिमनदीमा अकस्मात आउने खालका बाढीबाट जोगिनको लागि हामीले के कस्ता सावधानी अपनाउनु पर्छ र हाम्रा सूचना प्रणालीहरू के कसरी मजबुत बनाउन सकिन्छ लगायतका विषयमा उहाँसँग कुराकानी गऱ्यौँ. हामी एकैछिन छोटो विश्राममा जान्छौँ, त्यसपछि पुनः यहाँहरूसँग जोडिनेछौँ.

0: DTH सेवा डिस हो
1: डिस हो खुशीको कनेक्शन
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल नेपालको समावेशी आवाज
3: तपाईँ यति बेला रेडियो नेपालको केन्द्रीय प्रसारण सुनिरहनु भएको छ। हामी रेडियो नेपालबाट यहाँहरूसँग प्रत्यक्ष रूपमा जोडिरहेका छौँ। गत भदौ 10 गते बुधबार बिहान अकस्मात रूपमा आएको भोटेकोसी नदीको बाढीपछि जुन खालको हामीले मानवीय सँगसँगै भौतिक संरचनामा ठूलो खालको क्षति बिहोर्यौँ, त्यो क्षतिपछिको खोज उद्धार राहत पुनर्स्थापना लगायतका कार्यहरू सरकारका विभिन्न निकायहरूले लगातार रूपमा गरिरहेका छन् र पछिल्लो समय विपज्जन्य घटनाबाट हामी कसरी जोगिन सक्छौँ, त्यस्ता खालका विपद आइहालेमा हामीले कसरी पूर्व सूचनाहरू पूर्व जानकारीहरू समयमा लिन सक्छौँ भन्ने विषयमा पनि केन्द्रित छौँ र त्यसै गरी जुन खालको विपदको हामीले अकस्मात सामना गर्नु पर्यो त्यो विपदपछि हाम्रो खोज उद्धार राहतका कुराहरू के कसरी भइरहेका छन् भन्ने बारे पनि यहाँहरूलाई जानकारी दिइरहेका छौँ। त्यसै गरी पछिल्लो समय जब विपदको सङ्कट हामीले सामना गर्नुपर्छ, जब विपदको जोखिम बढिरहेको हुन्छ, जब विपदको जोखिममा हामी परिरहेका हुन्छौँ, त्यस्तो बेला विशेष गरी अनावश्यक सूचनाहरू अफवाहपूर्ण सूचनाहरू जुन अपुष्ट खालका सूचनाहरू सामाजिक सञ्जाल अथवा अहिले त पछिल्लो समय न्यू मिडियाका विभिन्न प्लेटफर्महरूतिर जतासुकै पनि अफवाहपूर्ण सूचनाहरू फैलाइएको देखिन्छ, त्यो सूचनाले त्यस्ता खालका गलत सूचनाले जानकारीले पनि कहिलेकाहीँ विपदको जोखिमलाई झन् बढावा दिने गरिरहेको हुन्छ। यसै बिचमा हामीसँग कुराकानीको लागि हुनुहुन्छ त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आम सञ्चार केन्द्रीय विभागका उप प्राध्यापक डाक्टर देवराज अर्याल। देवराज सर, यहाँलाई स्वागत छ रेडियो नेपालको यो प्रत्यक्ष प्रसारणमा।
4: धन्यवाद।
3: देवराज सर, यहाँ लामो समयदेखि पत्रकारितासँग नजिक हुनुहुन्छ, पत्रकारितालाई नजिकबाट नियालिरहनु भएको छ, आफै पनि पत्रकारिता क्षेत्रमा लामो समय काम गर्नुभयो, अहिले अध्ययन अनुसन्धान सँगसँगै प्राध्यापनको क्षेत्रमा हुनुहुन्छ। पछिल्लो समय जुन खालको हाम्रो विकासोन्मुख देशमा जुन खालका सामाजिक सञ्जाल न्यू मिडिया प्लेटफर्मको जुन तीव्र रूपमा विकास भइरहेको छ, त्यो विकास सँगसँगै जुन खालका हामीले अफवाहपूर्ण सूचनाहरूको जुन खालको शिकार बनिरहेका छौँ, यो विपदको समयमा झन् त्यस्ता खालका सूचनाहरूले हामीलाई झन् पीडा दिइरहेको देखिन्छ। यहाँलाई यहाँको विचारमा जुन भोटेकोसी नदी जुन रसुवाको भोटेकोसी नदीमा जुन खालको हामीले अकल्पनीय बाढीको सामना गर्नु पर्यो, जुन खालका हामीले त्यो जोखिमपछि जुन खालको हामीले क्षति बिहोर्नु पर्यो, त्यो घटनापछि सामाजिक सञ्जालतिर विशेष गरी फेसबुक लगायतका प्लेटफर्महरूतिर विभिन्न खालका अफवाहपूर्ण सूचनाहरू फैलाएका देखिन्छन्। यी सूचनाहरू किन यति धेरै विपदको समयमा किन यस्ता सूचनाहरू वृद्धि हुने गरेका छन्?
4: यो एकदमै तपाईँले महत्त्वपूर्ण कुरा अहिले गर्नुभएको छ। वास्तवमा यो 26 अगस्त यो 2026 हाम्रो यो रसुवा खास गरेर भोटेकोसी जहाँ चाहिँ तपाईँको लिन्दे खोला यो सीमापार नदी हो, यो खोलामा त्योभन्दा अगाडि चाहिँ यो फ्ल्यास फ्लड होइन यो हिम पहिरोको कारणले गर्दाखेरि अकस्मात रूपमा एकदमै ठुलो तीव्र गतिमा जुन एउटा अकल्पनीय विपद आयो, त्यो विपदले गर्दाखेरि हामी अहिले सबै एक किसिमले चिन्तित अवस्थामा छौँ। अनि यो चिन्तित अवस्था आउनु एउटा एकदमै विपदको कुरा हो। अब यसलाई हामीले प्राकृतिक घटनाहरूलाई रोक्न त हामी सक्दैनौँ होइन, हाम्रो नियन्त्रणभन्दा बाहिर छ। तर प्राकृतिक घटनाको बारेमा एउटा वैज्ञानिक ढङ्गले अनुसन्धान गरेर त्यो हुन सक्ने अवस्थाको बारेमा पहिले नै यो अर्ली वार्निङ सिस्टम भनेर जुन चाहिँ कम्युनिकेसन सिस्टम यो विपदको बारेमा व्यवस्था गरिएको छ, त्यो सम्बन्धमा चाहिँ एउटा चाहिँ मेकानिजम जुन चाहिँ पूर्वाधारहरू खडा गरिएका हुन्छन्, त्यो पूर्वाधारको आधारबाट ठिक ढङ्गले सूचनाहरू दिन सकियो भने हामीले सम्भावित जोखिमलाई केही हदसम्म कन्ट्रोल गर्न सकिन्छ। अनि यसो गर्दाखेरि बाढी आयो मात्रै भन्ने कुराले पनि पर्याप्त हुँदैन सूचना भनेको होइन, अनि बाढी आयो अनि आउँदैछ अनि त्यो घटना कसरी भयो, कहाँबाट भयो, कति जोखिम छ, अनि त्यो कहाँसम्म फैलिन सक्छ होइन, त्यो कुन समयसम्म पुग्न सक्छ, अनि अब यसको लागि सुरक्षित कसरी हुन सकिन्छ त भन्ने जस्ता विषयवस्तुहरूमा अलिकति पर्याप्त रूपमा अर्ली वार्निङकै टाइममा सूचना दिन सकियो भनेदेखि हामीले त्यसबाट जोखिमको हरलाई न्यूनीकरण गर्न सकिन्छ। र यहाँले पछिल्लो चरणमा सामाजिक सञ्जालमा विभिन्न खालका सूचनाहरू, एउटा भ्रम सिर्जना खाले गर्ने खालका सूचनाहरू पनि आयो भनेर भन्नुभएको छ। त्यस्तो किसिमका सूचनाहरू आएका पनि छन् वास्तवमा। तर अब राज्यले चाहिँ यसलाई के गर्नुपर्छ भन्दाखेरि, यस्तो विपदको बेलामा जुनसुकै पनि प्लेटफर्मबाट आउने सूचनाहरूमा विश्वास गर्नु हुँदैन। आधिकारिक रूपमा आउने सूचनाहरू जो चाहिँ सरकारद्वारा जारी गरिएको हुन्छ अथवा आधिकारिक तपाईँको त्यस्ता किसिम अथोरिटीबाट जारी गरेका सूचनाहरू हुन्छन्, त्यसलाई मात्रै विश्वास गर्नुपर्छ भन्ने कुरालाई एकदमै तपाईँको प्रभावकारी ढङ्गमा सम्प्रेषण गर्न सक्नुपर्छ। यसो भयो भनेदेखि तपाईँ के छ भने धेरै हदसम्म हामी भ्रमपूर्ण सूचनाहरूबाट निश्चित रूपमा बच्न सकिन्छ र धेरैलाई के हुन्छ भने यसबाट उद्धार दिलाउन पनि सकिन्छ।
3: यो विपदको समयमा खास गरी समाजमा अपुष्ट र अफवाहपूर्ण सूचनाहरू छिटो र व्यापक रूपमा फैलिनुको कारण चाहिँ के देखिन्छ?
4: यस्तो हुन्छ, यस्तो यो अकस्मात रूपमा घट्ने घटना जो चाहिँ एकदम आश्चर्यजनक हुन्छ, अप्रत्याशित हुन्छ, मान्छेको ध्यान त्यसमा बढी केन्द्रित हुन्छ। यस्तो अवस्थामा के हुन्छ भन्दाखेरि, कसैले एउटा नयाँ खालको सूचना राखिहाल्यो भने त्यस त्यो चाहिँ के भयो त भनेर मान्छेको जिज्ञासालाई क्याच गर्ने कुरा हुन्छ कि। अब यो स्पिडलाई क्याच गर्ने बेला होइन यो, होइन अब तपाईँको यो डिजास्टरलाई कन्ट्रोल गर्ने कुरा हो। त्यो अर्थबाट हेर्दाखेरि हामीले विपदको समयमा यो जोखिमलाई कन्ट्रोल गराउने दायित्वको रूपमा पत्रकारले त्यसलाई सम्झिनु पर्नेछ, आफ्नो रेस्पोन्सिबिलिटी हो भनेर सम्झिनुपर्छ। यसमा स्पिड आफूले चाहिँ एकदम स्कुप गर्ने भन्ने अर्थमा मात्रै यो यो यो क्षणलाई लिनु हुँदैन पत्रकारहरूले, त्यो ढङ्गले चाहिँ के छ भने व्यवहार गर्नुपर्छ।
3: जस्तो पत्रकारिता अथवा पत्रकारसँगको कुरा त यहाँले जोडेर हेर्नुभयो, जस्तो अनावश्यक रूपमा विभिन्न व्यक्तिहरूले अपुष्ट खालका सूचनाहरूलाई, जस्तो अन्य देशमा भएका घटनाक्रमहरूलाई पनि नेपालमै भएको आजै भएको भन्ने खालका सानसाना हेडलाइनहरू राखेर, शीर्षकहरू राखेर पनि विभिन्न खालकाहरू सूचनाहरू दिने गरेका देखिन्छन्, ती भेटिन्छन् पनि, त्यो त्यस्ता खालका सूचनालाई यहाँले कसरी हेरिरहनु भएको छ?
4: यो सूचना वास्तवमा अहिले हाम्रो सन्दर्भमा हेर्दाखेरि यो सामाजिक सञ्जालको व्यापक रूपमा प्रयोग हुने गरेको छ। सामाजिक सञ्जाललाई यो सजिलो, होइन, युज एन्ड ग्रेटिफिकेसन थ्योरीको आधारबाट हेर्दाखेरि सजिलो तरिकाबाट सूचना प्राप्त हुने यो कम्फर्टेबल हिसाबबाट भएको हुनाले धेरैले यसलाई प्रयोग गर्ने गर्छन्। तर यो धेरैले प्रयोग गर्ने आधारलाई नै आधारलाई नै देखाएर यसमा मिसइन्फर्मेसनहरू पनि राखिएका छन्। तर अब यसलाई कन्ट्रोल गर्ने कुरामा यो विपदको सन्दर्भमा होइन, अरू सन्दर्भमा पनि विभिन्न कोर्टबाट डिस्कोर्सहरू भइरहेको छ, यसलाई कन्ट्रोल गर्नुपर्छ भन्ने कुराहरू भइरहेको छ। अब यो कन्ट्रोल गर्ने कुरा भनेको मात्रै दण्डात्मक उपायबाट सम्भव छैन, होइन, यसमा बिस्तारै चाहिँ चेतनाको स्तरलाई अभिवृद्धि गर्दै लैजाने हो। खास गरेर मिडिया लिटरेसी भन्छ नि, अब यो चाहिँ के भन्छ, मिडिया साक्षरताको दरलाई विकसित गर्दै लाने क्रममा यो कन्ट्रोल हुँदै जाने कुरा हो। यो मैले अहिले मेन स्ट्रिम मिडियाको मात्रै कुरा गरेँ, सोसल मिडिया त अब राज्यले पनि तत्कालै तपाईँको कन्ट्रोल गर्न सक्ने अवस्थामा छैन। यस्तो स्थितिमा मानिसहरूले आफैले पनि के छ त भन्दाखेरि यो भ्रमपूर्ण सूचनाहरूमा भर पर्नु भएन, होइन, आधिकारिक रूपमा जो सरकारले जारी गरेको हुन्छ, सरकारको मार्फतका आधिकारिक निकायहरू छन्, यससँग विपदसँग सम्बन्धित अथोरिटीहरू छन्, तिनीहरूले जारी गरेको सूचनामा नै भर परेर त्यसको आधारमा आफ्ना निर्णयहरू, आफू सुरक्षित हुने उपायहरू र उद्धार कार्यहरूलाई अगाडि बढाउने सन्दर्भमा त्यतापट्टि चाहिँ विश्वास गर्नुपर्छ भन्ने मेरो चाहिँ यसमा चाहिँ बुझाइ छ अहिलेको अवस्थामा चाहिँ।
3: जस्तो देवराज सर, विपदको समयमा जुन खालका अभावपूर्ण अपुष्ट खालका सूचनाको शिकार आम नागरिक भइरहने सन्दर्भमा हामीले कुराकानी गरिरहँदाखेरि, यस्ता खालका सूचनालाई न्यूनीकरण गर्ने सन्दर्भमा अब हामीले आगामी दिनमा के खालका कुराहरूतिर कस्ता कुराहरूतिर ध्यान दिएर अथवा के कस्ता कुराहरूलाई मनन गरेर हामी यस्ता खालका अपुष्ट सूचनाहरू, अफवाहपूर्ण सूचनाहरूलाई न्यूनीकरण गर्न सक्छौँ?
4: यो अफवाह र तपाईँको चाहिँ भ्रमपूर्ण सूचनाहरूलाई न्यूनीकरण गर्ने मुख्य माध्यम भनेको तपाईँको जनचेतना नै हो, होइन, त्यो भनेको तपाईँको हाम्रो यो मिडिया शिक्षाको आधारबाट हेर्दाखेरि यो मिडिया लिटरेसीकै दायरालाई अगाडि बढाउनु हो, त्यसलाई नै व्यापक रूपमा तपाईँको म्यासिभ रूपमा अगाडि लैजाने कुरा नै हो, होइन। त्यसको लागि के छ त भन्दाखेरि हामी जो चाहिँ राज्यबाट राज्यको अथोरिटीबाट दिने सूचनाहरूमा विश्वास गर्नुपर्छ भनेर जनतालाई विश्वास दिलाउने हो। त्यो चाहिँ अब राज्यले त्यसमा खास खास ठाउँहरूमा अर्ली वार्निङ सिस्टम होइन अर्ली वार्निङ कम्युनिकेसन सिस्टम प्रवाह गर्ने मेकानिजमहरू पूर्वाधारहरू निर्माण गरेको छ। त्यसबाट प्राप्त सूचनाहरूलाई नै हामीले ध्यान पुर्याउनु पर्नेछ। पहिलो कुरा साक्षरताको कुरा हो र अर्को कुरा भनेको के हो त भन्दाखेरि दण्डात्मक कुरा हो। दण्डात्मक कुराको लागि चाहिँ कानुनी आधारहरू चाहिन्छ। त्यो कानुनी आधारभन्दा अगाडि हामीले मेनली जोड दिनुपर्ने कुरा भनेको यसलाई चाहिँ अवेरनेसकै पार्टबाट अगाडि लैजानुपर्छ भन्ने नै हो। यसमा मैले यति कुराहरू अहिले चाहिँ यति कुरा राख्न चाहन्छु। यसमा
3: हस् यो महत्त्वपूर्ण समय र संवादको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
4: थ्याङ्क यू।
3: अहिले हामीले भर्खरै कुराकानी गऱ्यौँ त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका उप प्राध्यापक डाक्टर देवराज अर्यालसँग। पछिल्लो समय जुन खालको हामीले विपदको जोखिमको सामना गऱ्यौँ, यो विपदको समयमा विशेष गरी सामाजिक सञ्जाल अर्थात् न्यू मिडियाहरू प्लेटफर्महरूतिर विशेष गरी अफवाहपूर्ण सूचनाहरू देखिन्छन्, विशेष गरी अपुष्ट खालका सूचनाहरूलाई फैलाइरहेको अथवा प्रचार प्रसार गरिरहेका सन्दर्भमा विशेष गरी विपदको जोखिममा अथवा विपदको जोखिमको समयमा अपुष्ट अथवा अफवाहपूर्ण सूचनाहरू किन बढिरहेका छन् र यी सूचनाहरूलाई यस्ता खालका अपुष्ट सूचनाहरूलाई हामीले कसरी न्यूनीकरण गर्न सक्छौँ र यस्ता खालका सूचनाबाट के कसरी जोगिन सकिन्छ लगायतका विषयमा रहेर उहाँसँग कुराकानी गऱ्यौँ। खास गरिकन यो विपदको यो जोखिमलाई नजिकबाट नियालिरहँदा नजिकबाट हेरिरहँदा विपदको यो समयमा तपाईँ हामी एक अर्कासँगको हातेमालो सहकारी र समन्वयले मात्रै विपदबाट हामी जोगिन सक्छौँ, विपदजन्य घटनालाई न्यूनीकरण गर्न सक्छौँ। खास गरी केही बेर अघि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एउटा सूचना जारी गरेको छ। तपाईँ रसुवा भोटेकोसी बाढीबाट प्रभावित हुनुभएको छ तर राहत पाउनुभएको छैन। प्रभावितले राहत नपाएको वा पाउन समस्या भएको थाहा पाउनु भएको छ। राहत सम्बन्धी कुनै सुझाव छ, राहत सामग्री उपलब्ध गराउने सम्बन्धमा कुनै दुविधा छ, त्यसो हो भने मोबाइल नम्बर 9849281097 सम्पर्क गर्नको लागि पनि प्राधिकरणले अनुरोध गरेको छ। यो सूचना, यो जानकारी हामीले तपाईँको माझमा प्रस्तुत गऱ्यौँ। खास गरी विपदको यो सूचना दिइरहँदा जानकारी दिइरहँदा खास गरी हामी यहाँहरूलाई के जानकारी गराउँछौँ भने विपदको सारथी भनेको तथ्यगत सत्य सूचना हो। जति सत्य अथवा पुष्टि भएका सूचनाहरूको पछि लाग्छौँ हामी, त्यति नै विपदबाट हामी जोगिन सक्छौँ, आफू र आफ्नो समुदायलाई जोगाउन सक्छौँ। विपदबाट जोगिनु सबैभन्दा ठुलो कुरा भनेको समयमै पूर्व सूचनाहरू, समयमै सम्बन्धित निकायले जारी गरेका सूचनाहरूको अनुसरण गर्नु अथवा ती सूचनालाई फलो गर्नु, ती सूचनालाई आत्मसात गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। त्यसैले अफवाहपूर्ण अतिरञ्जितपूर्ण सूचनाको पछि नलागौँ। सत्य तथ्य सूचना जानकारी के हो त्यो खोज्नेतर्फ लागौँ। त्यस्ता खालका सूचनाहरू, सत्य तथ्यमा आधारित रहेका सूचनाहरू सरकारका विभिन्न निकायहरूले, आधिकारिक निकायहरूले जारी गरिरहेका हुन्छन्। ती सूचनातिर राम्रोसँग जानकारी राखौँ, विपदबारे चासो राखौँ, चनाखो राखौँ। यो सँगै आजलाई यो प्रत्यक्ष प्रसारण यति नै। यहाँहरूले ठिक 9 बजे समाचार सुन्नुहुनेछ। यतिन्जेलसम्म सुनेर साथ दिनुभयो यहाँहरू सम्पूर्णलाई धन्यवाद। प्रविधि संयोजनमा साथ दिनुभयो शरद चौलगाई, उहाँलाई पनि धन्यवाद। सहकर्मी विष्णु देवी पौडेल अनि म गणेश थापा बिदा हुन्छौँ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: विपद आउने बेला पूर्व सावधानी अपनाऊ, नत्र तपाईँ हाम्रो अकालमा ज्यान जान सक्दछ।
1: बाढी पहिरो लगायत प्राकृतिक विपदबाट आफू सतर्क बनाऊ र अरूलाई पनि जोगाऊ।
0: जनहितका लागि रेडियो नेपाल।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी साधनले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज बनाउँछ।
5: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
6: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
7: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
6: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौँ।
7: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
8: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
9: विपदको समयमा बालबालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौ र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
10: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
9: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौ।
10: बालबालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौ, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौ।
8: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
11: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। समाचारपछि खेल संसार कार्यक्रम सुन्नुहुनेछ। यसबेला रातिको 9 बज्नै लाग्यो, अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। सुरुमा प्रमुख समाचार। आज जेएनजी शहीद दिवस, रचनात्मक खबरदारी र कार्य सम्पादनको समीक्षा निरन्तर चलाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आग्रह। भोटेकोशी बाढीका कारण हालसम्म 1,365 जनाको मृत्यु भएको पुष्टि। धादिङको कृष्णभीरमा अवरुद्ध सडक सञ्चालनमा ल्याउन अझै 10 दिन लाग्ने अनुमान। भारत बङ्गलादेश रेल सेवा पुनः सञ्चालन गर्नेबारे द्विपक्षीय वार्ता र मलेसियामा जारी एसएससी प्रिमियर कपमा सेमी फाइनल पुगिसकेको नेपाली क्रिकेट टोली हङकङसँग 15 रनले पराजित। समाचार अब विस्तारमा। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म 1,365 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1,147 शव माटोमुनि सुरक्षित व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका 1,286 र आफन्तका 1,412 गरी कुल 2,698 डिएनए नमुना सङ्कलन गरिएको छ। साथै पहिचान नभएको 1,310 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। हालसम्म बेपत्ता भएका 4,077 जनाको खोजी कार्य भइरहेको छ। यसै गरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा 3,030 जना व्यक्तिहरूलाई राखिएको छ। जेएनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको स्मरणमा आज नेपालमा पहिलो पटक जेएनजी शहीद दिवस मनाइएको छ। दिवसका अवसरमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सामाजिक सञ्जाल मार्फत शहीदहरूको योगदानको स्मरण गर्दै प्रविधि, नवप्रवर्तन र परिवर्तनको नयाँ सोच सहित अघि बढ्न आह्वान गरेको छ। अग्रजहरूको मार्गदर्शन र नयाँ पुस्ताको चाहनालाई जोड्दै निष्पक्ष, पारदर्शी र सम्भावनाले भरिपूर्ण नेपाल निर्माणमा अघि बढ्न दिवसले सबैलाई प्रेरणा दिने विश्वास पनि कार्यालयले व्यक्त गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आफूहरूलाई उभ्याएको बताउनु भएको छ। सभापति लामिछानेले आज एक प्रेस विज्ञप्ति जारी गरेर जेएनजी आन्दोलन कुनै दल विशेषको आह्वानमा भएको आन्दोलन नभएको बताउनु भएको छ। सभापति लामिछानेले परिवर्तनका लागि अब यो देशमा कुनै पनि आमाको काख नरेतियोस् भन्ने कामना गर्दै नागरिक अधिकार, विधिको शासन र भ्रष्टाचार मुक्त समाजको माग गर्दै आवाज उठाउँदा जीवन गुमाउन पुगेका सम्पूर्ण अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। गृहमन्त्री सुधन गुरुङले जेएनजी आन्दोलनमा शहादत प्राप्त गरेका शहीदहरूको सपना पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। गत वर्षको भदौ 23 गते जेएनजी आन्दोलन भएको दिनको स्मरणमा जेएनजी शहीद परिवार कल्याणकारी समाजद्वारा तत्कालीन संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा आज आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले मुलुकमा सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्य गर्न सरकारले काम गरिरहेको बताउनुभयो। उहाँले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले विश्वास गरेर जेएनजीको आशालाई मर्न नदिनेमा ढुक्क हुन सबैमा अनुरोध गर्नुभयो। कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले जेएनजी आन्दोलनको एकमात्र एजेन्डा सुशासनको स्पष्ट सन्देश रहेको भन्दै युवाहरूले सुशासनको पक्षमा आवाज उठाउँदा गोली लागेर ज्यान जाने अवस्था आएको बताउनुभयो। कार्यक्रममा सांसदहरू सोम शर्मा, खगेन्द्र सुनार र शिव यादव, समाजका अध्यक्ष नारायण श्रेष्ठ, जेएनजी नेपालका अध्यक्ष बादल राई लगायतले जेएनजी आन्दोलनमा युवाले राखेका माग सुशासन कायम राख्नु र भ्रष्टाचार नियन्त्रण गर्नु रहेकाले माग पूरा गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले गत वर्ष जेएनजी विद्रोहका समयमा नवयुवाहरूले उठाएका विषय र मुद्दाको कार्यान्वयन गर्नुको विकल्प नरहेको बताउनु भएको छ। जेएनजी शहीद दिवसका अवसरमा आज रेडियो नेपालसँग कुरा गर्दै सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले जेएनजी विद्रोहको जगमा बनेको वर्तमान सरकार युवाहरूको माग अनुसार नै मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन दिने दिशामा अघि बढिरहेको बताउनुभयो।
1: जस्तो किसिमको शासन व्यवस्था चाहिन्छ, जन उत्तरदायी शासन व्यवस्था, सुशासनलाई ग्यारेन्टी गर्ने शासन व्यवस्था, देशलाई बस्न लायक बनाउने शासन व्यवस्था, समाजलाई राम्रो सुसंस्कृत समाज निर्माण गर्ने शासन व्यवस्था चाहिन्छ, यो सम्पूर्ण अहिले भनिएका कुराहरूलाई चाहिँ राजनीतिले ड्राइभ गर्नुपर्छ भन्ने चाहिँ युवाहरूको मूल मर्म हो जस्तो लाग्छ। र आजको दिनमा हामी आजको राजनीतिको केन्द्रमा जो छौं, हामी सबैले त्यो महसुस गर्नुपर्ने कुरा पनि त्यही हो र त्यही दिशामा हाम्रा हरेक कदमहरू लाग्न जरुरी छ जस्तो लाग्छ। जेजी शहीद दिवसको मूल सन्देश पनि यही हो कि अब कुनै पनि राजनीतिक शक्तिलाई, कुनै पनि सरकारलाई दायाँ बायाँ गर्ने छुट छैन। त्यो युवाहरूले आफ्नो ज्यानको आहुति दिएर जुन मूल सन्देश दिएका थिए, जुन दिशामा देश जानुपर्छ भनेर भनेका थिए, जुन दिशामा देश गइरहँदाखेरि त्यो दिशाप्रति जुन प्रश्न थियो युवाहरूको, त्यसलाई चाहिँ मन गरेर त्यसलाई भित्रैदेखि रियलाइज गरेर चाहिँ हामी जानुको विकल्प छैन।
0: संचार मन्त्री डाक्टर तिमिल सिन्हाले सरकार सुशासनको दिशामा अघि बढ़िरहँदा भदौ 10 गते आएको अकल्पनीय बाढ़ीमा परेका नागरिकको खोज उद्धार तथा राहतमा अहिले केन्द्रित भएको भए पनि सरकार आफ्नो मिशनबाट पछि नहटेको र निरन्तर लागिरहने बताउनुभयो। सभामुख डोलप्रसाद अरियालले बाढ़ी पहिरो प्रभावित नागरिकलाई केन्द्रमा राखेर राहत उद्धार तथा पुनस्थापनाको काम प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ। नुवाकोट स्थित होल्डिङ सेन्टरको अवलोकनका क्रममा सभामुख अरियालले राहत वितरणमा एकद्वार प्रणाली लागू गरी स्थानीय तहका वडा मार्फत वितरण गर्नुपर्ने बताउनुभयो। भोटेकोशी नदीमा आएको बाढ़ीले बेपत्ता बनाएका नागरिकका आफन्तहरू अझै आफ्ना मान्छे फेला पर्छन् कि भन्ने आशा र विश्वासमा राजधानीका विभिन्न अस्पताल धाइरहेका छन्। साथै बेपत्ता भएकाहरूका आफन्तहरूले शव पहिचानका लागि डीएनए पनि दिइरहेका छन्। बेपत्ता भएका आफन्तहरू बाढी आएको 13 दिन पुगिसक्दा पनि आफ्ना मान्छे पत्ता नलाग्दा बिस्तारै निराश हुन थालेका छन् भने कैयौंले कुशको शव बनाएर काजक्रिया पनि गरिरहेका छन्। यस्तै अवस्थाका बीच काठमाडौँका विभिन्न अस्पतालमा रहेका बाढी पीड़ित घाइते र आफन्तहरूसँग भेटेर संवाददाता सरिता खनालले तयार पारेको यो सामग्री।
2: काठमाडौँका विभिन्न अस्पतालहरूमा पुग्दा भोटेकोशी बाढीमा परि घाइते भएकाहरूका परिवार तथा आफन्तहरू चिन्तित अवस्थामा उनीहरूलाई कुरिरहेका भेटिन्थे। कोही घाइतेहरू कुरिरहेका थिए त कोही भने हराइरहेका आफन्तको केही खबर पाइहालिन्छ कि भनेर अस्पतालका भित्तामा टाँसिएका फोटाहरू हेर्दै यताउता भौतारिरहेका थिए। कोही भने घाइते भएर आफन्त कोही नभएर अस्पतालमा एक्लै उपचार गराइरहेका पनि भेटिए। बाढीमा परि घाइते भएको अवस्थामा हेलिकप्टर मार्फत उद्धार गरी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ल्याइएका सुवाका घाइते सिद्धार्थ तामाङले परिवारका सदस्यहरू पनि बाढीमै परेको र आफन्त कोही नभएकाले अस्पतालमा एक्लै बसेर उपचार गराइरहेको हामीलाई सुनाउनु भयो।
3: बाढी आगो बेलामा खाल्टो भन्ने ठाउँमै थियो, 3,00,000 चन्जुन छ होला सबै। अब बस्दा के भएको थाहै छैन। माथिबाट आएपछि मैले यतासम्म दोहोऱ्यो, मैले त्यो पेट्रोल पम्पमा भेट्यो, त्यहाँबाट त थाहै छैन के भयो। अलिक धेरै नै पछारेको रहेछ, टाउको धेरै पछार्यो, अहिले चाहिँ ठिक ठिकै छ, पहिले त गाह्रै।
2: यस्तै सिन्धुपाल्चोकी सरिता श्रेष्ठ पनि बाढीमा परि घाइते हुनुभएका आफ्नो श्रीमानलाई कुरेर बेडको छेउमा बसिरहनु भएको देखेपछि हामीले केही कुरा गर्न आग्रह गर्यौं। कतिपय आफन्तहरू त बोल्न पनि सक्ने अवस्थामा थिएनन् भने बोल्न मानिरहेका पनि थिएनन्। सरिताले भने हाम्रो आग्रहलाई स्वीकार्दै केही बोल्न सहमत हुनुभयो। उहाँले आफ्नो श्रीमान चीनबाट नेपाल सामान ल्याउने गाडी चलाउने गरेको र भदौ 10 गते बिहान रसुवाको टिमुरेमा रहेको अवस्थामा बाढी आएको देखेपछि भाग्दा भाग्दै बाढीमा परेको र पछि कसैले देखेर उद्धारका लागि पहल गरिदिएपछि नेपाली सेनाको हेलिकप्टर मार्फत टिचिङ अस्पताल ल्याइएको बताउनु भयो।
4: चोटहरू पुरै लागेको छ, जिउतिर, अनुहारतिर, शरीर पुरै चोटै चोट, भाग्दा भाग्दा 81 छालले भेटेर अनि यस्तो अवस्थामा चिन्न नसक्ने अवस्थामा आइपुगेको थिएँ। यता शरीरमा अब केही लुगा थिएन, पुरै अनुहारहरू केही चिन्नै नसक्ने अवस्थामा आइपुग्नुमा त्यही दिन 1.5 घण्टामा हेलिकप्टरबाट उद्धार भएर टिम्बुरेबाट अनि यता काठमाडौँ लिएर आउनु भएको धेरै सुधार भइरहेको छ। अहिलेसम्म त सरकारले हेरिरहेको भइरहेको छ। उपचार गर्नु त भयो, काम गर्ने मान्छे बिरामी भयो, मेरो नानीहरू सानो सानो छ, केही समयको लागि त सरकारले हेर्नु पर्ने हो।
2: अस्पतालमा कोही घाइतेका आफन्तहरू घाइतेलाई अपरेसन थिएटरमा लगिएको भन्दै सफल अपरेसनका लागि प्रार्थना गरेर बसिरहेका थिए भने कोही घाइतेसँगै छेउमा बसेर टोलाइरहेका थिए त कोही भने अस्पतालको बाहिर भित्तामा टाँसिएका आफन्तका तस्विरहरू हेरिरहेका थिए। त्यही बेला हामीसँग भेटिनु भयो टिमुरेमा रहेको प्रभु बैंकमा सेक्युरिटी गार्डका रूपमा काम गर्दै आउनुभएका र बाढीमा परि हराउनु भएका नेत्र बहादुर रोकायाकी दिदी रूपसारा बुढा। उहाँले आफ्नो भाइ टिमुरेमा काम गर्दै आएको र बाढीपछि कतै सम्पर्कमा नआएकाले कता खोज्ने के गर्ने भन्ने नै अन्यल भएको पीडा सुनाउनु भयो।
5: आर्मी रिटायर भएर टिमुरेमा पर्मु बैंकको सेक्युरिटी, अहिलेसम्म सास पनि भेटिएन, लास पनि भेटिएन, खोज्नाले कता हो कता, कोही कहाँ खोज्नु जान्छन्, कोही कहाँ खोज्नु, काहीँ पनि पाउँदैन। चार बहिनीको एउटा कान्छी भाइ हो, सानो बच्चा सुन्डुटा, कोही माथि खोज्छौँ, कोही तल खोज्छौँ, कोही फोटो खोज्छौँ, भेट्दै भेट्दैन। अझै पनि हामीलाई आशा छ, जिउँदो भेटियो झन् आशा, के लास भेटिए पनि संस्कार गर्न पाइन्थ्यो, भौतारिया छौँ परिवार।
2: यस्तै खोटाङका हर्क बहादुर राई पनि नेपाली सेनामा रहेका आफन्त बाढीमा परि सम्पर्कमा नआएकाले खोजी गर्दै हिँडिरहेको बताउनुहुन्छ।
6: एकजना आफन्त नेपाल आर्मीमा थियो, कोही छ कि भनेर यसो हेरेको।
2: त्यसो त सरकारले यस बीचमा धेरै जनाको उद्धार गरिसकेको छ र उद्धार कार्य अझै पनि जारी छ, तर पनि आफन्त नभेटिएका परिवारले भने खोजी कार्यलाई थप प्रभावकारी बनाउनु पर्ने माग गरिरहेका छन् भने घाइतेका आफन्तहरूले पनि सरकारले उपचार मात्रै गरेर नहुने र त्यसपछिको अवस्थामा पनि विचार गरिदिनु पर्ने माग गरेका छन्। रोम थापाका साथ सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
0: अब बाँकी समाचार। भदौ 10 नेपाल र चीनमा घातक बाढी निम्त्याएको हिमाली क्षेत्रमा हिमनदी भत्किनु अघि असाधारण रूपमा उच्च तापक्रम देखिएको मौसम सम्बन्धी तथ्याङ्कको एक विश्लेषणले देखाएको छ। अनुसन्धानकर्ताका अनुसार भदौ 5-10 करिब 5,200 उचाइमा रहेको हिमाली क्षेत्रमा औसत तापक्रम झन्डै 5 डिग्री सेल्सियस पुगेको अनुमान गरिएको थियो। यो तापक्रम असाधारण रूपमा उच्च मानिन्छ। 55 वर्षभन्दा लामो मौसम सम्बन्धी तथ्याङ्क अनुसार यसअघि सोही अवधिमा तापक्रम कहिले 4 डिग्री सेल्सियस भन्दा माथि पुगेको थिएन। यद्यपि उक्त उच्च तापक्रम र हिमनदी भत्किनु अघि प्रत्यक्ष सम्बन्ध भने अहिलेसम्म स्थापित भइसकेको छैन। क्यालिफोर्निया स्थित स्वतन्त्र अनुसन्धान संस्था बर्कले अर्थका प्रमुख वैज्ञानिक रोबर्ट रोहडेले विभिन्न मौसम सम्बन्धी तथ्याङ्कको विश्लेषण गरी सो असाधारण तापक्रमको पुनर्निर्माण गर्नुभएको हो। बाढीपछि विपदको समयमा सामाजिक सञ्जाल मार्फत अफवाह, गलत सूचना तथा सामाजिक सहिष्णुतामा आघात पुर्याउने विरुद्ध प्रहरी सक्रिय भएको छ। नेपाल प्रहरीले सामाजिक सहिष्णुतामा आघात पुर्याउने अभिव्यक्ति सहितको भिडियो सामग्री प्रसारण, पोस्ट वा सेयर गरी समाजमा घृणा, द्वेष र अफवाह फैलाउन उद्धृत सञ्जाल प्रयोगकर्ताको निगरानी एवं पहिचान गरी सख्त कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
7: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ,
8: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
7: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
8: SG भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
7: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
8: र अझ रमाइलो कुरा,
7: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
8: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
7: सेवा सुचारू गर्न आफ्नो फोनमा *444 हास डायल गर्नुहोस्। 4G बोल्टे
9: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गतको वडा अधिवेशन आगामी असोज 3 सुरु हुने भएको छ। काङ्ग्रेसले यसअघि भदौ 24 सुरु गर्ने भनेको वडा अधिवेशन रसुवाको भोटेकोसीमा आएको बाढीका कारण केही पर सरेको जनाएको छ। काङ्ग्रेस निर्वाचन समितिका संयोजक प्रेम बहादुर खड्काले आज प्रेस विज्ञप्ति जारी गरी वडा अधिवेशन असोज 3 र 4 गर्न लागि जानकारी दिनुभयो। केन्द्रीय महाधिवेशन भने असोज 16-19 काठमाडौँमा हुनेछ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्ण भीरमा अवरुद्ध सडक सञ्चालनमा ल्याउन अझै 10 लाग्ने अनुमान गरिएको छ। त्रिशुली नदीमा आएको बाढीले तटीय क्षेत्र कटान गर्दा तलबाट सडक भाँसिएर भदौ 14 अवरुद्ध सडक सञ्चालन गराउन 5 अघिदेखि निरन्तर प्रयास भइरहेको छ। हालसम्म ट्र्याक छिजोलेर भाँसिएको ठाउँभन्दा कुनापट्टिबाट सडक चौडा गरिँदैछ। यही गतिमा काम निरन्तर जारी राख्न सकियो भने अबको करिब 10 दिनमा कृष्णभीरमा सडक मर्मत गरी सवारी आवागमन गराउन सकिने नागडुङ्गा मुगलिन सडक आयोजनाका कन्सल्टेन्ट फिल्ड इन्जिनियर अशोक देवकोटाले बताउनु भयो।
10: सहायक आवासीय इन्जिनियर स्मिथ कन्सल्टेन्टबाट हाम्रो यो अहिले कृष्णभीरमा चाहिँ त्यो 14 गतेको बाढीले खोल्यास भएपछि हाम्रो मन्त्रालय स्तरदेखि दिदीहरूसँग हामीले सल्लाह गरेर हामीले यो माथिबाट वैकल्पिक सडक खोल्ने हामीले तयारी गरेका हौँ। त्यो तयारी गरेको आज 5औँ दिन काम चलिरहेको छ। 5औँ दिन काम गर्दाखेरि हाम्रो यो स्लोपबाट मेन हामीले यो स्लोप मेन्टेन गर्दै हाम्रो तल डिजाइन लेभलसम्म पुग्ने हाम्रो लक्ष्य छ। डिजाइन लेभलमा पुगिसकेपछि हामीले त्यहाँ चाहिँ केलेर अनि ग्राभल हालेर दुईतर्फी सडक सञ्चालनमा हामी ल्याउँछौँ। हाम्रो अहिले 9 मिसिनहरू यहाँ चलिरहेको छ। हामीले माटो चाहिँ यहाँ तल जोखिम भएकोले माटो फाल्न नसकेकोले हामीले माटो टाढा बोकेर फाल्नुपर्छ। त्यही कारणले चाहिँ हामीले यही अब हामीले सोचेअनुसार काम भएमा 10 दिन जति लाग्छ होला।
0: कृष्णभीरमा करिब 300 मिटर लम्बाइ र 40 मिटर उचाइबाट सडक डाउन गर्नुपर्ने भएकाले पनि तत्काल सडक सञ्चालनमा ल्याउन कठिनाइ रहेको इन्जिनियर देवकोटाले बताउनुभयो। पहिरोले 3 दिनदेखि अवरुद्ध सुर्खेत खण्डको कर्णाली राजमार्ग एकतर्फी सुचारू भएको छ। हिजो कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका साथ औलिसेमा सडकमाथिबाट आएको पहिरोले अवरुद्ध राजमार्ग 2 दिनको अथक प्रयासपछि सडक डिभिजन कार्यालय सुर्खेत र दैलेखको संयुक्त प्रयासले सडक सुचारू भएको नेपाल प्रहरीले जनाएको छ। अन्दाजी 15 मिटर माथिबाट 15 मिटर सडक खण्डमा पहिरो खसेर राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो। अविरल वर्षापछि विभिन्न स्थानमा गएको पहिरोका कारण 3 दिनदेखि अवरुद्ध साँफे मार्तडी सडक आजदेखि पुनः सञ्चालनमा आएको छ। सडक विभागका 2 जेसीबी प्रयोग गरी पहिरो पछ्याएपछि सडक सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो। निरन्तरको वर्षाले बैतडीमा बाढी पहिरो र नदी कटानका कारण 100 भन्दा बढी घर परिवार प्रभावित भएका छन्। पुर्चौडीमा पहिरो खस्दा 5 घरमा क्षति पुगेको छ भने 35 घर उच्च जोखिममा परेका छन्। सेती नदीमा आएको बाढीका कारण तटीय क्षेत्रमा बसोबास गर्ने सिगास गाउँपालिका 5 र 6 70 घर परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी गरिएको छ। बैतडीसहित सुदूरपश्चिमका विभिन्न जिल्लामा गौरा पर्वको विसर्जन गर्न थालिएको छ। ठाउँअनुसार फरक फरक दिन गौरा विसर्जन गर्ने परम्परा रहेकाले विभिन्न स्थानमा क्रमशः विसर्जनको कार्य सुरु भएको हो। अब अन्तर्राष्ट्रिय समाचार। भारत र बङ्गलादेशले स्थगित यात्रु रेल सेवा पुनः सञ्चालन गर्ने विषयमा 3 दिने अन्तर सरकारी रेलवे बैठक मार्फत वार्ता थालेका छन्। बङ्गलादेश रेलवेका अतिरिक्त महानिर्देशक सञ्चालन मोहम्मद नजमुल इस्लामले यात्रु रेल सेवा कहिले र कुन कुन मार्गमा पुनः सञ्चालन गर्ने भन्ने निर्णय बैठकपछि मात्र हुने बताउनुभयो। उहाँका अनुसार मैत्री एक्सप्रेस, बन्धन एक्सप्रेस र मिताली एक्सप्रेस सन् 2024 अगस्तदेखि स्थगित छन्। मालवाहक रेल सेवा भने निरन्तर सञ्चालनमा छ। अब आर्थिक समाचार।
11: अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले पुँजी बजार विकास र सुधारका लागि कानुनी उपायहरू पेश गर्न नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिनुभएको छ। सोमबार अर्थ मन्त्रालयमा नेपाल राष्ट्र बैङ्क धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका उच्च अधिकारीसँग छलफल गर्दै अर्थमन्त्री वाग्लेले त्यस्तो निर्देशन दिनुभएको हो। बैठकमा नेपाल राष्ट्र बैङ्कका गभर्नर डाक्टर विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डाक्टर गोपाल भट्ट, राष्ट्र बैङ्कका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उप कार्यकारी निर्देशक नारायण शर्मा पौडेल सहभागी हुनुहुन्थ्यो। बजार सुधार लागि लगानीकर्ता र ब्रोकरहरूले पटक पटक आग्रह गर्दै आएका छन्। नेपाल धितोपत्र बोर्डले पनि पुँजी बजारलाई थप पारदर्शी, सुरक्षित र प्रविधि मैत्री बनाउन नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडिएसएन क्लियरिङ लिमिटेड, धितोपत्र दलाल, मर्चेन्ट ब्याङ्कर तथा सूचीकृत कम्पनीहरूलाई विभिन्न सुधारात्मक निर्देशन दिएको छ। पछिल्लो 6 महिनामा नेप्से परिसूचक झन्डै 400 अङ्कले घटेर 2500 लाइनमा अल्मलिएको छ। पुँजी बजारमा पनि करिब 7 खर्ब रुपियाँको संकुचन आएको छ। पोखरेली पर्यटन व्यवसायले आगामी असोज 7 गतेदेखि सुरु हुने दुबई सिधा हवाई उडानलाई दिगो रूपमा सञ्चालन गर्नका लागि बजारीकरण तथा प्रवर्धनमा सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। पोखरा दुबई नियमित उडान बारे नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स नाटा गण्डकीद्वारा पोखरामा आयोजित अन्तर्क्रियामा पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्ने गरी हुन लागेको उडानलाई प्रभावकारी र दिगो बनाउनु पर्नेमा जोड दिइएको छ।
0: आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
12: मलेसियामा जारी एसिसी प्रिमियर कपमा नेपाल हङकङसँग 15 रनले पराजित भएको छ। नेपाल यसअघि नै सेमी फाइनल पुगिसकेको थियो। हारका बावजुद नेपालले समूह विजेता बनेको छ। यो जितसँगै हङकङ पनि सेमी फाइनलमा पुगेको छ। जितको लागि 262 रनको चुनौती पछ्याएको नेपाल 49.1 ओभरमा सबै विकेट गुमाउँदै 246 रनमा समेटियो। इशान पाण्डेले 90 रनको शानदार पारी खेले पनि नेपालको हार टरेन। त्यस्तै आसिफ शेखले 44, दिपेन्द्र सिंह ऐरी 25, करण केसीले 21, गुलशन झाले 20 रन जोडे। बलिङतर्फ हङकङका अइज खानले 4, एसिम तापले 2 तथा किञ्चित देवाङ सिंह, नुरसुल्ला राणा र अतिकुल इकबालले 1-1 विकेट लिए। त्यसअघि कोलालम्पुर स्थित बायुएस ओभल मैदानमा टस जितेर ब्याटिङ थालेको हङकङले 50 ओभरमा 7 विकेट गुमाउँदै 261 रन जोड्यो। बाबर हायातले शतकीय इनिङ खेले। उनी

0: कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। आज जेएनजी शहीद दिवस रचनात्मक खबरदारी र कार्य सम्पादनको समीक्षा निरन्तर चलाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आग्रह। भोटेकोशी बाढीका कारण हालसम्म 1,365 जनाको मृत्यु भएको पुष्टि। धादिङको कृष्णभीरमा अवरुद्ध सड़क सञ्चालनमा ल्याउन अझै 10 दिन लाग्ने अनुमान। भारत बंगलादेश रेल सेवा पुनः सञ्चालन गर्ने बारे द्विपक्षीय वार्ता र मलेसियामा जारी एसिसी प्रिमियर कपमा सेमी फाइनल पुगिसकेको नेपाली क्रिकेट टोली हङकङसँग 15 रनले पराजित। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।
1: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
2: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौं, सुरक्षित नेपाल बनाऊ।
1: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।

0: खेल खेलाडी र खेल प्रेमीका लागि रेडियो कार्यक्रम खेल संसार सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक मंगलबार राति 9 बजेको समाचारपछि कार्यक्रम खेल संसार।
1: नमस्कार, खेल खेलाडी र खेल प्रेमीका लागि समर्पित कार्यक्रम खेल संसारमा यहाँलाई हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट यो कार्यक्रम हरेक मंगलबार राति 9 बजेको समाचारपछि सुन्न सकिन्छ। कार्यक्रम मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका बारेमा जानकारी दिने, स्वस्थ जीवनका लागि खेलकुदको महत्व बुझाउने र खेलप्रति चेतना अभिवृद्धि गर्दै खेलप्रेमी श्रोता महानुभावहरूलाई समेट्ने हाम्रो अपेक्षा छ। आशा छ कार्यक्रमलाई तपाईँले रचनात्मक सल्लाह सुझाव दिँदै अगाडि बढाउन मद्दत गर्नुहुनेछ। आज भदौ 23 गते, आजको दिन देशको एउटा भावुक र विशिष्ट मोड ल्याएको दिन हो। आज हामी परिवर्तन, सुशासन र नागरिक अधिकारका लागि आफ्नो प्राणको आहुति दिने ती कलिला नानी बाबुहरूलाई सम्झिएर जेएनजी दिवस मनाइरहेका छौँ। ती युवाहरूको सपना, साहस र बलिदानले हामीलाई सधैँ देशप्रतिको जिम्मेवारी बोध गराइरहनेछ। उहाँहरूप्रति हामी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ। त्यस्तै अर्कोतिर रसुवा भोटेकोसी बाढीको विपद छ। बाढी र पहिरोले निम्त्याएको विनाशले हामी सबैको मन आज उत्तिकै भावुक भएको छ। कतिले आफन्त गुमाउनु भएको छ, कति घरबार विहीन भएर पुनर्वासको अपेक्षामा हुनुहुन्छ। जेएनजीहरूलाई सम्झिने र रसुवा बाढी पछिको विपदमा फेरि नयाँ सिराबाट अघि बढ्नुपर्ने कठिन परिस्थिति छ। मैदानमा जतिसुकै ठूलो हार र अप्ठ्यारो परिस्थिति आए पनि हार नमाने, पुनः उठेर अघि बढ्नु नै खेलकुदको वास्तविक मर्म हो। आजको यो चुनौतीपूर्ण समयमा खेलकुदले सिकाउने भनेको यही अदम्य साहस, अनुशासन र एकताको भावना हो, जुन अहिले हामीलाई झन बढी चाहिएको छ। आजको खेल संसारमा हामी शहीदहरूको सपनालाई सम्मान गर्दै र रसुवा भोटेकोसीका बाढी पहिरो प्रभावितहरूसँगको ऐक्यबद्धता जनाउँदै कार्यक्रमलाई अगाडि बढाउँदैछौँ। कार्यक्रम खेल संसारमा गत हप्ता हामीले नेपाल भलिबल लिग NVL का सीईओ सन्तोष

0: उपाध्यायसँग कुराकानी गरेका थियौं। भदौ 19 गतिदेखि एनबीएल चलिरहेको छ। आज भएको पहिलो खेलमा मधेस वारियर्सले खप्तड फाल्कन्सलाई सोझो सेटमा हराएको छ। एनबीएलको खबरसँगै अब भने लागौं कुराकानीतर्फ।
1: खेल संसार कार्यक्रममा आज हामीसँग हुनुहुन्छ राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव टङ्कलाल घिसिङ। यहाँलाई कार्यक्रममा स्वागत छ।
2: धन्यवाद।
1: जुन कार्यकाल यहाँले बिताउनु भयो त्यो कार्यकालमा गरेका सबैभन्दा राम्रा उपलब्धिका कुराहरू र अपुरा रहेका कुराहरू हुन्छ नि, मैले गर्न पाए हुन्थ्यो भन्ने कुराहरू, त्यो के बाँकी छन्? त्यो विषयमा कुराकानी गरौँ न।
2: खेल संघको सुशासनको क्षेत्रमा 209 भन्दा बढी खेल संघ थियो। त्यसलाई 62 संख्यामा झार्ने काम र एउटा व्यवस्थित गर्ने काम मेरो कार्यकालमा भएको थियो। त्यसै गरी नेपाली खेलकुदले सबैभन्दा ओलम्पिकमा पदक चुन्न सकेको थिएन, एउटा इतिहास रच्न सफल भएको छ। म खेलाडी, प्रशिक्षक, खेल संघ सबैलाई पनि म त्यसको श्रेय दिन चाहन्छु। मेरो नेतृत्वमा राष्ट्रिय खेलकुद परिषद रहँदा पेरिस ओलम्पिकलाई एउटा प्राथमिकताका साथ तयारी गर्यौँ र नेपालले पहिलो पटक हामी पनि गौरवको साथ भन्ने त्यो अवस्थामा पुग्यौँ कि नेपालसँग पनि ओलम्पिक पदक छ भनेर। अर्को महत्वपूर्ण कुरा भनेको चाहिँ नेपाली खेल क्षेत्रमा हामीले अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीको कुरालाई लिएर पटक पटक हामीले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएर फर्किँदै गर्दा अपेक्षित नतिजा हासिल नपर्दा हातमा पर्दाखेरि लामो तयारी नभएर भन्ने थियो। 1900 एसियाली खेलकुद सकिने बित्तिकै अहिले विश्व एसियाली खेलकुदको सङ्घारमा पनि छ नेपाली खेलकुद। त्यस हिसाबले पनि मैले एउटा गर्वका साथ भन्छु, मिसन 26 भनेर हामीले 1600 अङ्कको पदक तालिकाको पदकको अपेक्षासहित एउटा पदक हासिल गर्ने योजनासहित 2080 साल माघ 15 गतिबाट मिसन 26 अन्तर्गत चाहिँ हामीले लामो तयारीमा, लामो प्रशिक्षणमा खेलाडीहरूलाई राख्ने काम भएको छ। मलाई विश्वास छ यसपटक ती खेलाडीहरूले नतिजा हासिल गर्न सकिन्छ। यद्यपि पनि त्यो खेलको नियमित भइराखेको तालिममा निर्वाचनको प्रसङ्गलाई लिएर निर्वाचन पछाडि लगतै बनेको सरकारले पनि त्यसलाई तालिमलाई जसरी निरन्तरता दिन पर्थ्यो त्योतिर निरन्तरता दिन नसक्दा नेपाली खेल क्षेत्रले, खेलाडीहरूले आफ्नो तयारीमा केही नकारात्मक असर परेको छ। त्यसप्रति भने मेरो गम्भीर ध्यान आकर्षण भएको छ। यो समय नेपाली खेल क्षेत्रलाई अगाडि बढाउने सन्दर्भमा खास गरिकन नेपाली खेल क्षेत्रमा खेलकुद हामी सबैले बुझ्ने कुरा, संसारभरि नै परिभाषित र सबैले स्वीकारेको कुरा, खेलकुद चाहिँ एउटा विज्ञान हो। यदि त्यसो हो भने नेपाली खेल क्षेत्रमा विज्ञान कहिले प्रवेश भएको छ त भनेर हेर्ने भने त्यो मेरो कार्यक्रममा प्रवेश भएको छ, जस अन्तर्गत हामीले खेलकुद विज्ञान अनुसन्धान केन्द्र र हाई पर्फर्मेन्स सेन्टर जस्ता निकै खेलाडीहरूको खास गरिकन अन्तर्राष्ट्रिय तयारी र प्रदर्शनका विषयलाई लिएर सूक्ष्म ढङ्गले अन्वेषण गर्ने, परीक्षण गर्ने, त्यसका सीमाहरू पत्ता लगाएर त्यसलाई ब्रेक गरेर तयारी, राम्रो तयारी गर्ने, पर्फर्मेन्समा व्यापक रूपले इन्हान्स गर्ने गरी त्यो ढङ्गले तयारी गर्यौँ। यसको अलावा हामीसँग धेरै विषयवस्तुहरू छन्। म तपाईँलाई छोटोमा भन्नुपर्दा के कुराहरू, यो मैले यति मात्रै भनेर त सम्भव छैन। त्यो 4 वर्षको कार्यकालमा धेरै लामो कामको फेरिस्त छ। त्यो फेरिस्तमा म सबैतिर छिर्न चाहदिनँ। मैले तपाईँको अरू विषयलाई पनि मैले समेट्नु पर्ने होला, तसर्थ मैले तपाईँलाई बाँकी रहेका केही कुराहरू पनि भनेर भन्नुभएको कारणले त्यो विषयमा म छोड्न चाहन्छु।
1: त्योभन्दा अगाडि मैले जोडिहालेँ सर, धेरै राम्रा कामहरू गऱ्यौँ, हामीले पदक पनि ल्यायौँ ओलम्पिकमा भन्दै गर्दाखेरि खेल सङ्घहरूलाई चाहिँ घटाएर खेल क्षेत्रलाई संकुचन गरेको र राष्ट्रिय प्रतियोगिताहरू समयमै गर्न नसकेको भन्ने आरोप त खेप्नु परेको छ नि, होइन र?
2: तपाईँको यसै विषयमा म के प्रश्न बनाउन चाहन्छु भने खेल सङ्घहरूलाई संकुचन गरेको होइन। हाम्रो खेलकुद विकास ऐनले पनि के भनेको छ भने एउटा खेलको एउटा मात्रै सङ्घ हुनेछ भन्ने चाहिँ स्पष्ट व्यवस्था छ। हामीले त यस्तो गऱ्यौँ कि होइन, एउटै खेलको 33 सङ्घहरू सबै परिषदमा हिजो दर्ता थिए। म अपेक्षा राख्दछु यो खालको विकृति, यो खालको गलत अभ्यास भावी र अहिलेको नेतृत्वले पनि नजोड्याउन् होइन, किनभने एउटा खेलको एउटा सङ्घ चाहियो हो नि त होइन, एउटा खेलको काहीँ 33 सङ्घ चाहिन्छ भन्दा त्यो खालको गलत नजिरहरूलाई मैले त्यसलाई एउटा व्यापक रूपले त्यसको एउटा सही ट्र्याकमा ल्याउने काम मैले गरेको हुँ, त्यसलाई संकुचन भन्न मिल्दैन। बरु यसलाई के भन्न सकिन्छ भने खेल क्षेत्रको व्यवसायीकरण भन्न मिल्छ, खेलकुद विकास ऐनको दृढतापूर्वक कार्यान्वयन गरिएको भन्ने अर्थमा यसलाई परिभाषित गर्न सकिन्छ। एक दोस्रो कुरा, राष्ट्रिय खेलकुदको सन्दर्भमा कुरा गर्दा मेरो कार्यकालमा लगभग झनै 4 भइसकेको थियो म परिषदको नेतृत्वमा पुग्दाखेरि, राष्ट्रिय खेलकुद नभएको 9 राष्ट्रिय खेलकुद पोखरामा मेरै नेतृत्वमा भएको थियो। त्यसैले 10 राष्ट्रिय खेलकुद समयमै नै होस् भनेर त्यसका लागि बजेट, त्यसका लागि समग्र तयारी, मिति सबै तोक्ने काम पनि मेरै नेतृत्वको कालमा भएको थियो परिषदको बैठकमा। तर पछिल्लो समय खास गरिकन सरकारमा पटक पटक चाहिँ मन्त्रीहरू प्रधानमन्त्रीहरू पटक पटक फेरिँदै जाँदाखेरि दसौँ राष्ट्रिय खेलकुदको मिति पटक पटक सारिँदै गयो, अहिलेसम्म पनि हुन सकेको छैन। मैले दुःखका साथ भन्नुपर्छ कि त्यति बेला दसौँ राष्ट्रिय खेलकुदका निमित्त मूल सरकारको मूल नेतृत्व अर्थात् मन्त्रालयको मूल नेतृत्व नै तयार थिएन। मैले त्यति बेला पनि भनेको थिएँ, यो कुरा अहिले बाहिर आएर मात्र भनेको पनि होइन, होइन, मैले त्यति बेला पनि भनेको थिएँ। पटक धेरै भगीरथ प्रयत्न गरेँ र अहिले पनि जुन अनिश्चिततातिर गइराखेको छ, मलाई त के लाग्छ भने यदि राष्ट्रिय खेलकुद यसरी पटक पटक राजनीतिक विषयलाई लिएर राजनीतिक एजेन्डाको रूपमा चाहिँ यसलाई तन्किँदै जाने अनिश्चित हुँदै जाने हो भने बरु राष्ट्रिय सङ्घहरूलाई नै राष्ट्रिय प्रतियोगिताका निमित्त बजेट एलोकेसन गरेर खेलाडीहरूलाई खेल्ने कुराको सुनिश्चित गर्न सकिन्छ। अर्को विकल्पमा पनि किन बहस र छलफल नगर्ने, मैले यो कुरालाई पनि म पदमा रहँदा पनि बढाएको थिएँ र म आज पनि त्यो विषयमा मेरो छलफल र धारणा राख्न म तयार छु।
1: हजुर, नवौँ राष्ट्रिय खेलकुदको आयोजना गर्दै गर्दाखेरि यहाँ धेरै कुराहरू भोग्नु सिक्नु पनि भयो, दशौँको तयारी गर्दा गरेर पनि हुन सकेन भन्ने कुरा गर्दाखेरि के कस्ता चुनौतीहरू छन्, के कारणले रोक्ने रहेछ, समस्या के रहेछ, कहाँनिर रहेछ?
2: एउटा चाहिँ के हो भने यो संघीय संरचना अनुसार प्रदेश सह आयोजक हुने भन्ने हाम्रो चाहिँ व्यवस्था छ। प्रदेश सरकारले संघीय सरकारले गरेको निर्णयलाई सकारात्मक रूपले सहयोगात्मक ढङ्गले समन्वयात्मक ढङ्गले लिइदिएन भने हुँदैन। दसौँ राष्ट्रिय खेलकुद विगतको मिति तय हुँदै गर्दाखेरि तत्कालीन कर्णाली प्रदेशको नेतृत्वमा रहेका चाहिँ सरकारको नेतृत्वमा रहेकोले पनि यो हामीले यति बेला अब यो अवस्थामा हामी गर्नै सक्दैनौँ। उहाँहरूले निर्माण गर्नुभएको थियो कर्णाली प्रदेश रङ्गशाला, त्यसको बग्यौता तिर्नलाई 9-10 करोड रुपियाँ बाँकी थियो। त्यो बग्यौता नतिरेसम्म त्यो ढोकै खुल्दैन भन्नेसम्मका कुराहरू आएको, त्यसलाई त्यो बग्यौता तिर्नका लागि केन्द्रले बजेटको व्यवस्थापन पनि गरिदिए होइन, र पनि अहिले सङ्घीय संरचना अनुसार चाहिँ तल्लो प्रदेश सरकार केन्द्रको सरकार दुइटैको समन्वयमा तादम्यता मिलेन भने पनि दसौँ राष्ट्रिय खेलकुद फेरि पनि नहुन सक्छ समय तोकेको समयमा। त्यस कारणले मलाई त के लाग्छ भने योभन्दा अर्को एउटा हामीसँग अर्को विकल्प पनि छ। हामीसँग यदि राष्ट्रिय सङ्घको आयोजनामा गर्ने हो भने राष्ट्रिय सङ्घले प्रदेशको टिम ल्याउनका लागि प्रदेश खेलकुद परिषदलाई पनि समन्वय गर्न सक्दछ र त्यहाँ आफ्नो प्रदेशमा खेल सङ्घहरू पनि रहेको हुन्छ। तसर्थ स्थानीय तहमा प्रदेशमा जिल्लामा खेल सङ्घको पनि संरचना रहेको कारणले खेल सङ्घहरू मार्फत हामी एउटा नेसनल च्याम्पियनसिपलाई नै एउटा राष्ट्रिय प्रतियोगिताको परिभाषा अर्थात् केही ढङ्गले चाहिँ आयोजना त्यसको गरिमालाई चाहिँ गर्ने गरी राष्ट्रिय प्रतियोगितालाई किन चाहिँ हामीले पुनर्संरचित गर्न नसक्ने भन्नेतर्फ पनि हामीले सोच्नु पर्दछ। खेल क्षेत्र भनेको प्रशिक्षण तालिम भनेको चाहिँ के हो भने तपाईँले नियमित गरिराखेको तालिम, वर्षौँदेखि नियमित गरिराखेको तालिम तपाईँले फेरि बिचमा एउटा समय तपाईँले अवरुद्ध गर्नुभयो भने त्यसले नकारात्मक रूपले त्यसको असर हुन्छ।
1: यो भन्दै गर्दाखेरि खेलकुद क्षेत्रको राजनीतिका कुराहरू यहाँले केही कुराहरू त कोट्याउनु पनि खोज्नुभयो, तर खेलकुद क्षेत्रमा राजनीतिक बढी हुन्छ, राजनीति हुने कारणले गर्दा खेलाडीहरू मारमा परेका छन्, खेल क्षेत्र तहस नहस भएको छ, खेल क्षेत्र बिग्रेको छ भन्ने आरोप लाग्दै आएको छ नि, के पाउनु भएको छ, यथार्थ हो या बाहिर देखिने आरोपहरू मात्र हो नि?
2: अब कस्तो छ भने परिषदको अध्यक्ष मन्त्री रहने व्यवस्था छ है, मन्त्री भनेको सरकार निर्माणसँगै मन्त्रीहरूको फेरबदल अदल बदल भइरहेको छ। प्रदेश सरकारमा पनि प्रदेशको त्यहाँको प्रदेश सभाको दलहरूको आफ्नो उपस्थिति अनुसार त्यहाँ पनि चाहिँ सरकार अदल बदल भइरहेको छ। राष्ट्रिय प्रतियोगिता भन्ने विषय चाहिँ राष्ट्रिय खेलकुद परिषद वा त्यसमा नियमित रूपमा दैनिकी काममा प्रशासनको नेतृत्व गरिराख्ने समग्र दैनिकी खेलकुदको नेतृत्व गरिराख्ने सदस्य सचिवको एकल नेतृत्वमा मात्र चाहिँ त्यो प्रयासमा मात्र सम्भव चाहिँ हुँदैन। अरू समग्र राजनीतिक समग्र नेपाली खेलकुदमा तपाईँले राजनीतिको कुरा गर्दाखेरि हामी देख्छौँ बेला बखतमा नमिठो खालको प्रभाव नमिठो खालको हस्तक्षेप पनि हामी देखिसकेछौँ, भोग्दै पनि आइराखेका छौँ, अब विभिन्न परिभाषाहरूमा परिभाषित गरेर त्यो प्रयासहरू भएका छन्। तर खेल क्षेत्र चाहिँ हुनुपर्ने चाहिँ पूर्ण व्यवसायको हो
1: होइन,
2: व्यावसायिक मान्छेले नेतृत्व गर्नुपर्दछ, खेल क्षेत्रमै अनुभव हासिल गरेको, खेल क्षेत्रको प्रशासन, खेल क्षेत्रको व्यवस्थापन, त्यसको सूक्ष्म पक्षहरूलाई बुझ्ने र त्यसलाई चिरकार गरेर अगाडि बढ्न सक्ने
1: नेपालको सन्दर्भमा कुरा गर्दाखेरि नेपाली खेलाडीहरूले वातावरण पायो भने राम्रो खेल्न सक्छन् भन्ने कुराहरू खेल क्षेत्रमै लागेका व्यक्तिहरू भन्छन्। ती खेलाडीहरूलाई स्वदेशमै टिकाउनुको लागि व्यावसायिक बनाउनुको लागि कसरी अगाडि बढ्नु पर्ला, यहाँ त त्यहाँ बसेर काम पनि गर्नुभएको छ, कहाँनिर चुकेका छौँ हामीहरू, किन गर्न सकेका छैनौँ यस्तो कुरा
2: के भन्छु भने यो कुराको प्रमाणित त मेरो कार्यकालमा मैले देखेँ, किनभने त्यो हामीले मैले हरेक वर्ष अन्तर्राष्ट्रिय सहभागी तर अन्तर्राष्ट्रिय हाम्रो पदक कति सङ्ख्यामा प्राप्त गरौँ भनेर एउटा मसँग डेटा नै छ कि
1: हजुर,
2: प्रत्येक वर्ष हामीले उकालो ग्राफमा राम्रोसँग हामीले उक्लियौँ, डेटा नै भन्नुपर्दा पनि छलफल गर्ने कुनै त्यस्तो सन्दर्भ पर्दा अन्तर्राष्ट्रिय पदकको सन्दर्भ तपाईँले स्टोरी बनाउनुहुन्छ त्यस विषयलाई लिएर छलफल गर्नुहुन्छ भने म तपाईँलाई डेटा नै पेस गर्न सक्छु। सबैभन्दा बढी अन्तर्राष्ट्रिय पदक हासिल गरेको कार्यकाल पनि हो, यसो भन्दै गर्दा नेपाली खेलाडीहरूले मैले तपाईँलाई भनेको ढुक्कका साथ हामीले राम्रो वातावरण बनाइदिन सक्यौँ, अन्तर्राष्ट्रिय सहभागिताको वातावरण बनाउन सक्यौँ, घरेलु तालिमको प्रतियोगिताको व्यवस्था गर्न सक्यौँ भने नेपाली खेलाडीहरूले त्यो प्रदर्शन गर्न सकिन्छ। आन्तरिक अन्तर्विरोध किचोलोमा फस्दाखेरि वास्तवमा खेलाडीहरूको चाहिँ एउटा पलायनको स्थिति बनेको छ। त्यसलाई रोक्नका लागि हामीले खेल सङ्घहरूलाई एउटा क्यालेन्डर नै बनाएर त्यो क्यालेन्डर अनुसार हिँड्ने हिँडाउने कुराको परिपाटी मेरो कार्यकालमा पनि हामीले थालेका थियौँ। त्यो क्यालेन्डरलाई परिषदको वेबसाइटमा समेत तालिकालाई हामीले राखेका थियौँ, सार्वजनिक गराएका थियौँ। त्यसलाई हामी किन सार्वजनिक गराउने प्रयास गरेका थियौँ भने त्यसलाई उत्तरदायी होइन कर्तव्यनिष्ठ बनाउन खोजेको, किनभने तपाईँले नै पेस गरेको थियो नि त त्यो कार्य क्यालेन्डर त किन नगर्नु भएको भनेर जवाब हामीले माग्नु उसलाई जवाब दिए बनाउनका लागि हामीले त्यो प्रयास गरेका थियौँ। पलायनलाई रोक्नका लागि हामीले के गर्नुपर्दछ भने घरेलु खेलकुदको प्रतियोगिताको संरचनालाई हामीले बलियो बनाउनुपर्दछ। हामीले नेपाली खेल चाहिँ क्षेत्रमा खेल सङ्घहरूले आफ्नो काम पुरा गर्ने, खेल सङ्घहरूले गर्ने काममा सरकारी हस्तक्षेप नहुने यो स्थिति बनाउन सक्यौँ भने हामी यो चाहिँ तपाईँले भने जस्तो खेलाडीहरूले हिजो पनि प्रमाणित गरिसकेको छ, भोलि पनि त्यो कुरालाई प्रमाणित गर्न सक्छ।
1: बाहिरी हिसाबले हेर्दाखेरि खेलाडीहरूले पदक ल्याउन सकेनन् भन्ने कुराहरू आइरहेका छन्, त्यो क्षेत्रका व्यक्तिहरू के भन्नुहुन्छ भने बजेटको अभाव भयो, प्रशिक्षणको अभाव भयो, भौतिक पूर्वाधारको अभाव भयो, यथार्थ के हो? बजेट अभाव, प्रशिक्षणको अभाव हो या हाम्रा खेलाडीले खेल्नै नसकेका हुन्?
2: खेलाडीलाई खेल्ने वातावरण राज्यको तर्फ बजेट बनाउनु पर्ने कुरा पनि सत्य हो र भएको स्रोत र साधनलाई सही ढङ्गले उपयोग गर्नुपर्ने जिम्मा प्रशिक्षकको पनि हो, खेल सङ्घको पदाधिकारीको पनि हो र खेलकुद परिषदको पदाधिकारीको पनि हो। त्यसकारण हामीले हामीसँग रहेको स्रोत साधनलाई कसरी एउटा लङ टर्म अचिभमेन्टको निमित्त एउटा दीर्घकालीन योजना तयारीको योजना हरेक खेल सङ्घले आफ्नो यति वर्ष पछाडि म एसिया कप, एसिया गेम, वर्ल्ड कप, आफ्नो वर्ल्ड च्याम्पियनसिपमा मेडल ल्याउने गरी एउटा तयारीको रूपमा अगाडि लामो तयारीको लागि चाहिँ एउटा स्ट्राटेजिक प्लान अथवा रणनीतिक एउटा गुरु योजनाका साथ अगाडि बढ्ने कुरामा पनि हामी सबैले आफ्नो तर्फबाट मिहिनेत गर्नुपर्छ भन्ने मलाई लाग्दछ। खास गरिकन खेल सङ्घहरूले त्यसतर्फ खेल सङ्घका नेतृत्वको रहेका साथीहरूले अलि बढी मिहिनेत गर्यो भने यसको प्रत्यक्ष रूपले चाहिँ नतिजा खेलाडीमा देख्न सकिन्छ र यसको प्रत्यक्ष असर अर्थात् प्रत्यक्ष चाहिँ एउटा झकझक्याउने काम सरकारलाई पनि खेल सङ्घको पदाधिकारीले गर्छ।
1: खेलाडीहरूलाई पहुँचको आधारमा पनि कहिलेकाहीँ प्रतियोगितामा सहभागी गराउने कुराहरू आइरहेका छन्, यस्ता कुरा विवादहरू पनि सुनिन्छन्, सञ्चार माध्यममा पनि कुराहरू आउने गरेका छन्, कस्तो अनुभव गर्नुभएको छ यहाँले?
2: अनि यस्तो नमिठो खालको अनुभव यो नेपालको चाहिँ हरेक क्षेत्रमा भनसुन गरेर होइन गराउन सकिन्छ भन्ने खेल क्षेत्रमा लागेका खेलाडीहरूलाई पनि एउटा समयमा एउटा समुदायलाई अझै पनि लागिरहेको हो कि त्यो कुरा त्यो विषय एउटा खेलको एउटा उमेर समूहको छनौट प्रतियोगिता थियो, यति धेरै कल यति धेरै म्याचेस होइन आउन थाल्यो। त्यसपछि मैले त्यहाँ त्यो टिमको विदाई कार्यक्रममा गएर के भनेको थिएँ भने मलाई व्यापक रूपले खेलाडीहरू छनौटका लागि फोन आए, तपाईँहरूलाई पनि आएको होला, तपाईँहरूले म कहाँ आएको कुरा मैले कुनै पदाधिकारीलाई प्रशिक्षकलाई यसलाई छनौट गरिदिनुहोस् भनेर मैले तपाईँहरूलाई भनिनँ पनि, तपाईँहरूले पनि कसैले भनेको छ भने त्यसअनुसार तपाईँले निर्णय गर्नु भएन होला। खेलाडीहरूकै प्रतिभा र प्रतिस्पर्धाको आधारमा उत्कृष्टताको आधारमा खेलाडी छनौट गरौँ भन्ने मलाई लाग्दछ। यदि त्यो मापदण्डलाई तपाईँले बिगारेर भनसुनको आधारमा छनौट गर्नुभएको छ भने त्यो राष्ट्रप्रति अपराध गरेको ठहरिन्छ भनेर मैले त्यो भन्दै गरेर के भने अब आइन्दा कृपया मलाई चाहिँ कसैले फोन म्याचेस नगर्नुहोला, खेलाडी छनौटका निमित्त यदि गर्नुभयो भने आगामी दिनदेखि नाम सार्वजनिक गर्नेछु भनेर भन्दैछ भनेपछि त्यो सुरुवात के म पहिलो वर्षमा मलाई त्यसै फोन आएको मैले त्यो बेला मैले त्यो तपाईँहरूको नाम सार्वजनिक गर्न बाध्य हुनेछ भनेर मैले खेलाडीहरूको त्यही उमेर समूहको त्यो खेलको टिमको चाहिँ राष्ट्रिय टिम छनौट भएपछि त्यो विदाई कार्यक्रममा सबै मिडियाहरूकै अगाडि मैले सार्वजनिक गरेको थिएँ कि। अनि यो चाहिँ हिजो काहीँ न काहीँ यस्तो खालको चाहिँ विकृतिहरू भएका रहेछन् भन्ने मैले पनि नजिकबाट अनुभूत गरेको विषय हो। तर त्यो कुरालाई मैले मेरो आफ्नो बेलामा मैले स्ट्रिक्टली त्यो खेल सङ्घहरूलाई पनि भने, प्रशिक्षकहरूलाई पनि मैले सार्वजनिक मिडियामा समेत भने भनेपछि तपाईँले बुझिहाल्नुभयो होइन। त्यहाँ यसो गर्दाखेरि हामीले खेल क्षेत्रलाई मात्र होइन सिङ्गो देशलाई नै अन्याय गरेको, देशप्रति नै अपराध गरेको ठहरिन्छ भनेर मैले सार्वजनिकै गरिसकेको कारणले यो विषयमा हामीले अझ सचेत हुनुपर्दछ।
1: सबै कुराहरू सरकारले गरेर मात्र हुँदैन, त्यसमा निजी क्षेत्रको भूमिका पनि महत्त्वपूर्ण हुन्छ। खेल जगतलाई माथि उठाउनको लागि जसरी निजी क्षेत्रसँग खेलकुदमा लागेका सङ्घ संस्थाहरूले समन्वय गर्न सक्नु पर्थ्यो, जसरी चाहिँ उहाँसँग कोर्डिनेसन गर्न सक्नु पर्थ्यो, त्यो गर्न सकेको छैन। निजी क्षेत्रको सङ्घको सहकारीको विषयलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ यहाँ?
2: नेपालमा घरेलु प्रतियोगितामा पनि व्यावसायिक प्रतियोगिता खेल्ने परिस्थिति बन्यो भने खेलाडीहरूलाई एउटा त आफ्नो खेल व्यावसायिकता, खेल प्रदर्शनको एउटा तीव्र प्रतिस्पर्धा र एउटा आफूलाई व्यावसायिक खेलाडीको रूपमा आफूलाई अब्बल बनाउने कुराको एउटा वातावरण पनि बन्छ, आर्थिक रूपले पनि खेलाडीहरूलाई राम्रो टेवा पुग्दछ भनेर चाहिँ मेरो कार्यकालमा खास गरिकन घरेलु व्यवसायिक लिग प्रतियोगिताहरूलाई प्राथमिकता दियो र खेल सङ्घहरूलाई बनाउँदै त्यसमा निकै जोड दियो। फलत आज नेपाल प्रिमियर लिग जस्तो क्रिकेटको घरेलु व्यावसायिक लिग भएको छ, नेपाल कबड्डी लिग पुरुषको प्रतियोगिता भएको छ, भलिबलको व्यावसायिक लिग सुरु भएको छ र यो सँगसँगै खास गरिकन नेपाली हाम्रो सरकारले राज्यले लिएका नीतिहरूको सन्दर्भमा नीतिगत रूपले चाहिँ यसको संशोधन गर्नुपर्ने, त्यसलाई बाटो मार्ग प्रशस्त गर्नुपर्ने, निजी क्षेत्रलाई लगानीको वातावरण सहकारीको वातावरणलाई एउटा राजमार्ग बनाउनका लागि नीतिगत रूपमा रहेका केही व्यवस्थाहरूलाई हामीले परिमार्जन गर्न जरुरी छ। नीतिगत रूपमै खेलकुद क्षेत्रको परिमार्जन नगरेसम्म निजी क्षेत्रलाई हामीले खेलकुद क्षेत्रमा व्यापक रूपले जोड्न सक्दैन। वास्तवमा निजी क्षेत्र खेलकुद क्षेत्रमा आउन चाहिरहेका छन् तर हाम्रा नीतिगत व्यवस्थाहरूका कारणले उहाँहरूलाई जोड्न सकिराखेको छैन भनेर राष्ट्रिय खेलकुद परिषदको बैठकले नै केही महत्त्वपूर्ण निर्णयहरू गरेर अगाडि बढाइएको थियो। जस्तो सिएसआर कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी अन्तर्गत खुद नाफाको निजी क्षेत्रले 1% सामाजिक क्षेत्रमा लगानी गर्नुपर्ने भन्ने छ, त्यसभित्र खेलकुद क्षेत्रमा चाहिँ लगानी गर्नका लागि त्यो सामाजिक क्षेत्र भनेभित्र पनि त्यहाँ यो भनेर स्पेसिफाई गरिदिएको छ तर त्यहाँ खेलकुद भन्ने छैन क्या।
1: हजुर,
2: त्यस कारणले त्यो खेलकुद भन्ने शब्द एउटा थप गरिनु पर्दछ भनेर परिषदको बैठकले निर्णय गरेर मन्त्रालयमा पेश भएको थियो। त्यो कुरा त्यो एउटा शब्द थप्नको लागि नसक्दाखेरि निजी क्षेत्रले आफ्नो सिएसआरको फन्ड लगानी गर्ने अवस्था बनेको छैन, त्यसलाई बनाउनुपर्छ भन्ने कुरा त्यसलाई एउटा नीतिगत रूपले खुलाउनु पर्ने जरुरी छ। मेरो कार्यकालमा परिषदको बैठकले निर्णय गरेर मन्त्रालयमा अगाडि बढाइसकेको विषय हो एउटा। अर्को हो निजी क्षेत्रले खेलकुदका संरचनाहरू निर्माणमा जस्तो नेमिङमा ब्रान्डिङमा जस्तो हामीले सर्टेनिङ नेम लिज गर्न सक्छौँ, रङ्गशालाहरू हाम्रा पूर्वाधारहरूलाई 5 वर्षलाई 10 वर्षलाई हामीले नेम लिजिङ के नेम हाम्रो जुन रङ्गशालाको जुन पूर्वाधारको नाम छ त्यो नाम राखिराख्ने, त्योभन्दा अगाडि एउटा नाम कम्पनीले त्यसले रोयल्टी तिर्छ, त्यो रोयल्टी बापत उसलाई नेमिङ राइट दिने 5 वर्ष 10 वर्षलाई, त्यसपछि फेरि त्यो उसको टर्नओभर हुन्छ होइन, सकिन्छ उसको पालो, त्यसरी पनि हामीले निजी क्षेत्रलाई जोड्न सक्छौँ। अर्को पूर्वाधारहरूमा लगानी निर्माण गर्दै गर्दा लगानी गर्दै गर्दा खेलकुदमा पूर्वाधारमा लगानी गर्नु भनेको पनि एउटा उद्यममा लगानी गर्नु हो, उद्योगमा लगानी गर्नु हो, तसर्थ त्यो उद्योगमा लगानी गर्दै गर्दाखेरि राज्यले दिने एउटा कर्महरूमा विशेष छुटका व्यवस्थाहरूलाई हामीले अवलम्बन गरेर निजी क्षेत्रलाई आकर्षण गर्न सकिन्छ भन्ने विषयवस्तुहरू अगाडि बढाएको थियो, त्यसलाई कार्यान्वयनमा ल्याउनका लागि म अहिलेको सरकारलाई पनि मैले अपेक्षा राखेको छु।
1: इन्द्र, यहाँले यो भन्दै गर्दाखेरि खेलकुद परिषदले गर्ने निर्णयहरू उसले गर्ने व्यवहारहरू महिला खेलाडी र पुरुषहरूलाई समान छ या कहीँ कहीँ त्यहाँभित्र पनि अन्तर्द्वन्द अथवा विभेदका कुराहरू झल्किन्छन्?
2: त्यस्तो छैन। मेरो कार्यकालमा त 1989 खेलकुदमा पुरुषभन्दा महिला बढी सहभागिता भएको थियो होइन, र वास्तवमा हेर्नुहुन्छ भने पछिल्लो समयमा तपाईँले हेर्नुहुन्छ भने महिला टिमको पर्फर्मेन्सलाई हेर्ने हो भने चाहिँ महिला खेलाडीहरूको पर्फर्मेन्सलाई हेर्ने हो भने चाहिँ अझ राम्रो अझ बढी सम्भावना प्रचुर सम्भावना यसको मतलब पुरुष कम छ भन्न खोजेको होइन, अलिक बढी सम्भावना महिलामा म देखिराखेको छु। किनभने 1989 खेलकुदमा तपाईँले रजत पदक काँची पदक दुईटै महिला टिमले दिलायो, ओलम्पिक पदक पनि महिला नै खेलाडीले दिलायो होइन, त्यसरी हेर्ने हो भने पनि विगतको रिजल्टलाई हेर्ने हो भने चाहिँ महिला खेलाडीहरू अझ बढी सम्भावना अझ बढी पोटेन्सियल म देख्छु। त्यस कारणले त्यस्तो विभेद परिषदमा छैन पनि र मैले अनुभव पनि गरेको छैन।
1: हामी कुराकानीको अन्त्यमा पुगेका छौँ। यहाँ खेलकुद परिषदको पूर्व सदस्य सचिव हुनुहुन्छ अथवा खेल जगतको अभिभावक नै हुनुहुन्छ यहाँ। अब नेपालको खेल क्षेत्रलाई अगाडि बढाउनको लागि परिषद र मन्त्रालयले कसरी काम गर्नुपर्छ, अनुभवको हिसाबले के सुझाव दिन चाहनुहुन्छ?
2: अब मैले के सुझाव दिन्छु भने अहिलेको सन्दर्भमा त झन् पछिल्लो समय मन्त्रालय समायोजन भएर शिक्षा तथा खेलकुद भएको छ, तसर्थ परिषदको अहिलेको कानुनले ऐनले अध्यक्ष मन्त्री रहने व्यवस्था छ र पुरानो कानुन अनुसार ऐन अनुसार सम्माननीय प्रधानमन्त्री परिषदको अहिले पनि संरक्षक हो। सम्माननीय प्रधानमन्त्री मलाई लाग्छ यस्ता परिषदहरू संस्थानहरू धेरैको दर्जनभन्दा बढी दर्जनौँ परिषदहरूको संरक्षक हुने व्यवस्था छ, त्यसले गर्दा कामको लोड कामको एउटा स्पिड पक्रन चाहिँ गाह्रो हुन्छ। अब एउटा नीतिगत रूपमा कानुनी रूपमा समेत गाँठोहरू खुलाएर अलिकति प्रोफेसनल्ली डेलिभर गर्ने गरी सरकारले सोचिराखेको सन्दर्भमा म त के भन्छु भने परिषदलाई एउटा इन्डिपेन्डेन्ट बडीको रूपमा अगाडि बढाउन सक्ने गरेर कानुनी रूपले पुनर्संरक्षित गर्न आवश्यक, त्यसो गर्यो भने मन्त्रालयले एउटा नीतिगत विषयमा क्षेत्रमा काम गर्ने, परिषदले फुल फेजमा आफ्नो कामहरू सम्पादन गर्नका लागि त्यो वातावरण कानुनी रूपले बनाइदिने, त्यो सक्यो भने सकिन्छ। अर्को चाहिँ मन्त्रालय र परिषदले अहिले तत्कालै गर्नुपर्ने काम भनेको चाहिँ राष्ट्रिय खेलकुद परिषदको ओएनएमलाई कार्यान्वयनमा लैजान जरुरी छ। परिषदको बैठकले ओएनएम मेरै कार्यकालमा भइसकेको छ होइन, त्यो गरेको ओएनएमलाई मन्त्रालयले फोन गरेर त्यसलाई अगाडि बढाउन जरुरी छ। किनभने खेलकुद परिषदमा रहेको प्राविधिकतर्फ अर्थात् प्रशिक्षकहरू हेऱ्यो भने पनि, प्रशासनतर्फ कर्मचारीहरू हेऱ्यो भने पनि लामो समयदेखि नियुक्ति नै भएको छैन, रिक्तता छ क्या। त्यस कारण खेल क्षेत्र भने त झन् टोटल्ली अप टु डेट हुनुपर्ने क्षेत्र हो। खेल क्षेत्र भने त खालि घरेलु विषय मात्र होइन, यसको यो त अन्तर्राष्ट्रिय क्षेत्र हो। यो त किनभने हाम्रो प्रशिक्षकले तयार गरेको खेलाडी कोसँग प्रतिस्पर्धा गर्छ, विदेशी खेलाडीसँग, विदेशी प्रशिक्षकले तयार गरेको खेलाडीसँग प्रतिस्पर्धा गर्दछ। त्यस कारणले हाम्रा योग्य प्रशिक्षकहरू, योग्य प्रशासकहरू, हामीले नयाँ प्रशासकहरूलाई नयाँ ढङ्गले चाहिँ खेलकुद परिषदका चाहिँ सङ्गठनात्मक संरचनालाई डेलिभरी दिन सक्ने खालको बनाउनका लागि ओएनएम गरेको छ। त्यो ओएनएमलाई पनि उहाँले प्राथमिकता दिएर काम अगाडि बढाउनु पर्दछ। खेलाडीले प्रतियोगिता, अन्तर्राष्ट्रिय प्रतियोगिता पर्दा खेल रोज्ने कि परीक्षा रोज्ने भन्ने थियो कि,
1: हजुर हजुर,
2: त्यो एकदम चुनौती भएको छ। यदि खेलमा ऊ गइहाल्यो भने पनि उसलाई मानसिक रूपले के भयो भने मेरो परीक्षा छुट्यो, मेरो एकाडेमिक करियर बिग्रियो भन्ने चिन्ताले गर्दा उसले खेल राम्रो गर्न सक्दैन। परीक्षामा भाग लियो भने पनि उसको परीक्षा राम्रो हुँदैन, किनभने त्यत्रो लामो मैले खेल जीवनमा बिताएँ, मैले खेल खेल्ने बेलामा चाहिँ मैले खेलमा जान पाएन भन्ने उसको परीक्षा पनि बिग्रिन्छ। तसर्थ यस्तो बेलामा के गर्नु पर्यो भने खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने भने त देशको लागि जाने हो नि त, उसले पदक ल्याउँ त देशको शान बढ्ने, देशको प्रतिष्ठा बस्ने बढ्ने, देशको राष्ट्रिय गान त्यहाँ बज्ने, देशको झन्डा त्यहाँ फहरिने विषय भएको हुनाले गर्दा त्यस्ता खेलाडीहरूलाई आफ्नो प्रतियोगिताको समय परीक्षा पर्यो भने त्यसलाई छुट्टै फर्केर आएर सर्टेन 2-3 महिनाको अर्को टाइमको चाहिँ एउटा अलग्गै परीक्षाको व्यवस्था गर्ने व्यवस्थाका निमित्त एउटा परिषदले निर्णय गरेर पठाएको थियो। त्यो कुरालाई अहिले शिक्षा समेत जोडिएको खेलकुद मन्त्रालय भएको कारणले यो कुरालाई कार्यान्वयन गर्न सक्यो भने हेर्दा सामान्य लागे पनि तर निकै जटिल र महत्त्वपूर्ण विषय हो, यसलाई कार्यान्वयनमा ल्याउन आवश्यक छ। दोस्रो, खेल क्षेत्र भनेको ग्रासरुटबाटै लैजानुपर्छ भनेर मेरो कार्यकालमा तपाईँलाई भने राष्ट्रपति रनिङ सिल हामी लामोदेखि सधैँ आएको छ, मेरो कार्यकालमा 4 राष्ट्रपति रनिङ सिल भयो। त्यसको अलावा हामीले जुनियर विद्यालय खेलकुद प्रतियोगिताको संरचना बनायौँ है, अन्डर 15 अन्डर 14 नै हामीले चाहिँ एउटा राष्ट्रिय स्तरको प्रतियोगिता तलदेखि छनौट हुँदै खेल्दै खेल्दै खेल्दै खेल्दै आएर सेन्ट्रल लेभलको खेल्दै गरी ग्रासरुट लेभलको प्रतियोगिता बनायौँ। तर जति बेलासम्म खेलकुदलाई एउटा स्कुलदेखि नै अध्यापनको अतिरिक्त नभइकन अनिवार्य विषयको रूपमा अध्ययन पठन पाठनको रूपमा यसलाई ल्याउँदैन तबसम्म हाम्रो ग्रासरुटदेखि राम्रो खेलाडी बन्दैन भन्ने कुरालाई हामी सबैले भन्दै आएका छौँ। त्यही कुरालाई आत्मसात गरेर मेरै नेतृत्वमा मेरो कार्यकालमा परिषदको बैठकमा कक्षा 4 अनिवार्य कक्षा 12 खेलकुद विषय चाहिँ अध्ययन गर्ने, अध्यापन गराउने त्यो पाठ्यक्रममा समावेशको निमित्त चाहिँ हामीले परिषदले निर्णय गरेका थियौँ। त्यो कुरा नेपाल सरकारलाई अनुरोध गर्ने गरी मन्त्रालय पनि पठाएका थियौँ। यो कुरा चाहिँ अहिलेको मन्त्रीज्यूले चाहनुभयो भने यो विषयलाई सजिलैसँग सकिन्छ, किनभने अर्को मन्त्रालय पनि जानु पर्दैन, त्यो विषय शिक्षामै छ होइन, शिक्षा र खेलकुदसँगै छ। यो कुरा गर्न सक्यो भने नेपाली खेल क्षेत्रमा हामीले अझै धेरै राम्रो बलियो जग बनाउन सक्छौँ र राम्रो भविष्य, उज्जवल भविष्य हामीले निर्माण गर्न सक्छौँ।
1: आजको कार्यक्रममा हामीले कुराकानी गर्यौं राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव टंकलाल घिसिङसँग।
0: यसै कुराकानी सँगै आजलाई भने खेल संसार सकिने लागेको छ। अन्तिममा फेरि पनि युवाहरूको साहसलाई प्रेरणा बनाऊ, विपत्तिमा परेकाहरूलाई राहत र पुनरुत्थानमा हात मिलाऊ अनि खेल भावनाका साथ आशाको नयाँ बिहानी तर्फ अघि बढौं। यो अपेक्षा सहित कार्यक्रम खेल संसारबाट प्रविधि संयोजनमा साथ दिनुभएकोमा सुधीर मिश्रलाई हार्दिक आभार व्यक्त गर्दै मुकुन्द भण्डारी र मनुका कुमार बिदा हुन्छौ। नमस्कार।

0: झन्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पाइल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-4418।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: निर्धारित गति भित्रै सवारी चलाऊ, दुर्घटना हुनबाट बचौ र बचाऊ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
3: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरुन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
2: तुरुन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौँ।
3: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
5: विपदको समयमा बालबालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
6: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
5: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौं।
6: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौं, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दिऊ।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
7: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
8: नेपालको समावेशी आवाज।
9: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। समाचारपछि गजल गङ्गा कार्यक्रम सुन्नुहुनेछ। यस बेला रातिको 10 बज्नै लाग्यो। अब सुन्नुहुनेछ हिन्दी भाषामा समाचार।

यहाँ घाउ लुकाएर भन्नुपर्छ जखम छैन, किनकि दुनियाँ सोचे झैँ मुलायम छैन। यहाँ घाउ लुकाएर भन्नुपर्छ जखम छैन, किनकि दुनियाँ सोचे झैँ मुलायम छैन। होइन रहेछ मान्छेको हृदय मात्र कठोर, होइन रहेछ मान्छेको हृदय मात्र कठोर। घाउ यहाँ घाउ लुकाएर भन्नुपर्छ जखम छैन, किनकि दुनियाँ सोचे झैँ मुलायम छैन। होइन रहेछ मान्छेको हृदय मात्र कठोर, हाडै नभएको जिब्रो पनि त नरम छैन। धरातल सम्झिरहने पाइलाहरूलाई हेर, सधैँ धरातल सम्झिरहने पाइलाहरूलाई हेर, धरातल सम्झिरहने पाइलाहरूलाई हेर। सगरमाथामै पुगे पनि रत्ती अहम छैन, सगरमाथामै पुगे पनि रत्ती अहम छैन। यहाँ घाउ लुकाएर भन्नुपर्छ जखम छैन, मारुनी सबै थला परे खैँजडीमा खै, मारुनी सबै थला परे खैँजडीमा खै। आज भोलि शरदमा खासै रमझम छैन, मारुनी सबै थला परे खैँजडीमा खै। आज भोलि शरदमा खासै रमझम छैन, किनकि दुनियाँ सोचे झैँ मुलायम छैन। बिर्सेर पनि आफ्नालाई घाउ नदेखाऊ, बिर्सेर पनि आफ्नालाई घाउ नदेखाऊ, बिर्सेर पनि आफ्नालाई घाउ नदेखाऊ। आफ्नासँग नुनचुक छ त्यो मलम छैन, यहाँ घाउ लुकाएर भन्नुपर्छ जखम छैन। यहाँ त घरमै रहेछन् यी बुढा बा आमा, यहाँ त किन तपाईँको गाउँमा कुनै आश्रम छैन। यहाँ त घरमै रहेछन् यी बुढा बा आमा, किन तपाईँको गाउँमा कुनै आश्रम छैन। घाउ लुकाएर भन्नुपर्छ जखम छैन, किनकि दुनियाँ सोचे झैँ मुलायम छैन।

विदीर्ण विवेकको यो गजल वाचनसँगै गजल गङ्गाको यो नूतन श्रृङ्खलामा प्रविधि संयोजनतर्फ पराग पोखरेल अनि विद्या निर्दोष पहाडीको गजली अभिवादन। हामी गजल गङ्गा लिएर आइपुग्छौँ मङ्गलबारको रात्रिकालीन प्रहरमा, झन्डै 45-50 मिनट रेडियो नेपालको तरङ्ग मार्फत, रेडियो नेपालका विभिन्न एफएम फ्रिक्वेन्सी सँगसँगै अनलाइन पोर्टल, साथमा मोबाइलको स्क्रिन सँगसँगै तपाईँको हृदयमा बास बस्न, गजलको गङ्गामा साउती मार्न, गजलको गङ्गामा डुबुल्की मार्न आइपुग्छौँ तपाईँको हृदयमा बास बस्न, गजलका कुरा गर्न, गजलमा रम्न अनि रमाउन। आजको बसाइमा पनि निकै मिठा गजल सङ्गीतहरू जोड्नेछौँ र साथमा विदीर्ण विवेक आफ्ना गजलहरू प्रस्तुत गर्नुहुनेछ। आजको बसाई पनि मिठो र यादगार रहनेछ भन्ने विश्वास मनभरि सङ्गाल्दै कार्यक्रमको पर्दा उगारौँ। ऊ जितेर गई या हारेर गई, नतिजा आफै तिर पारेर गई। गजल हो पुरुषोत्तम ढुङ्गेलको, स्वर राज सिग्देलको र सङ्गीत चण्डी प्रसाद।

0: हजुर जितेर गई या हारेर गई, नतिजा आफैतिर पारेर गई। पुरुषोत्तम ढुङ्गेलको गजल र सिग्देलको स्वर र चण्डी प्रसाद काफ्लेको संगीतमा हामीले गजल संगीत राख्यौं। गजल गंगामा अबको समय विदीर्ण विवेकलाई।
1: म आज गजल गंगा कार्यक्रममा मेरो भर्खरै प्रकाशित कृति गजल संग्रह जतनबाट केही गजलहरू हजुरहरूलाई सुनाउनेछु। गजल यसरी सुरु हुन्छ। यसरी पनि जिन्दगी चलाएर बाँच्नुपर्छ, यसरी पनि जिन्दगी चलाएर बाँच्नुपर्छ, दिन ढलाएर लास जलाएर बाँच्नुपर्छ। यसरी पनि जिन्दगी चलाएर बाँच्नुपर्छ, दिन ढलाएर लास जलाएर बाँच्नुपर्छ। कहाँ पुग्नु औकात जोरी खोज्नेहरूसँग, कहाँ पुग्नु औकात जोरी खोज्नेहरूसँग, कहाँ पुग्नु औकात जोरी खोज्नेहरूसँग, कसैले चुडे पनि म त पलाएर बाँच्नुपर्छ। कहाँ पुग्नु औकात जोरी खोज्नेहरूसँग, कसैले चुडे पनि म त पलाएर बाँच्नुपर्छ। यसरी पनि जिन्दगी चलाएर बाँच्नुपर्छ, मान्छेहरू यहाँ यसकारण खुसी छन्, मान्छेहरू यहाँ यसकारण खुसी छन्, यी मान्छेहरू यहाँ यसकारण खुसी छन् कि हुनेले नहुनेलाई दलाएर बाँच्नुपर्छ, कि हुनेले नहुनेलाई दलाएर बाँच्नुपर्छ। मान्छेहरू यहाँ यसकारण खुसी छन्, यसरी पनि जिन्दगी चलाएर बाँच्नुपर्छ। सत्य बोल्यो या झुट यसो भन्दै थियो, सत्य बोल्यो या झुट यसो भन्दै थियो, उसले सत्य बोल्यो या झुट यसो भन्दै थियो। स्वाभिमानको फल फलाएर बाँच्नुपर्छ, दिन ढलाएर लास जलाएर बाँच्नुपर्छ। आराम मिल्न पनि मर्नै पर्ने गरिबलाई, अन्तिम शेर आराम, अरे आराम मिल्न पनि मर्नै पर्ने गरिबलाई, आराम मिल्न पनि मर्नै पर्ने गरिबलाई, बाँचुन्जेल त यो शरीर गलाएर बाँच्नुपर्छ। आराम मिल्न पनि मर्नै पर्ने गरिबलाई, बाँचुन्जेल त यो शरीर गलाएर बाँच्नुपर्छ। यसरी पनि जिन्दगी चलाएर बाँच्नुपर्छ, दिन ढलाएर लास चलाएर बाँच्नुपर्छ। म अर्को गजल सुरु गर्छु। मन भाँचिएको हो बाँसुरी जस्तै, म छु भौतारिएको कस्तुरी जस्तै, मन भाँचिएको हो बाँसुरी जस्तै, म छु भौतारिएको कस्तुरी जस्तै, विदीर्ण मनलाई तिम्रो एक नजर छ, विदीर्ण मनलाई तिम्रो एक नजर छ, यो विदीर्ण मनलाई तिम्रो एक नजर छ, ठ्याक्कै त्यो जुनको माधुरी जस्तै, यो विदीर्ण मनलाई तिम्रो एक नजर छ, ठ्याक्कै त्यो जुनको माधुरी जस्तै, म छु भौतारिएको कस्तुरी जस्तै, दिलको अचानोमा भो वचनको प्रहार, दिलको अचानोमा भो वचनको प्रहार, दिलको अचानोमा भो वचनको प्रहार, हुँदो रहेछ त्यो गहिरो खुकुरी जस्तै, हुँदो रहेछ त्यो गहिरो खुकुरी जस्तै, मन भाँचिएको हो बाँसुरी जस्तै, उदास मन बोकी मुस्कुराइरहेछु, उदास मन बोकी मुस्कुराइरहेछु, उदास मन बोकी मुस्कुराइरहेछु, हाँसो पनि देखिन्छ मजबुरी जस्तै, उदास मन बोकी मुस्कुराइरहेछु, हाँसो पनि देखिन्छ मजबुरी जस्तै, मन भाँचिएको हो बाँसुरी जस्तै, सधैँ बासना बोकेर डुल्दैनन् यादहरू, सधैँ बासना बोकेर डुल्दैनन् यादहरू, सधैँ बासना।

बोकेर डुल्दैनन् यादहरू, कहिले काहीँ आइदिन्छन् हुरी जस्तै। सधैँ बास्ना बोकेर डुल्दैनन् यादहरू, कहिले काहीँ आइदिन्छन् हुरी जस्तै। म छु भौतारिएको कस्तुरी जस्तै, म जस्तै अन्यायमा छन् मेरा शेरहरू। अन्तिम शेर, म जस्तै अन्यायमा छन् मेरा शेरहरू, म जस्तै अन्यायमा छन् मेरा शेरहरू, माफ हो सुनियो भने उजुरी जस्तै। म जस्तै अन्यायमा छन् मेरा शेरहरू, माफ हो सुनियो भने उजुरी जस्तै। म छु भौतारिएको कस्तुरी जस्तै, मन भाँचिएको हो बाँसुरी जस्तै। धन्यवाद। म अर्को गजल सुरु गरे। सोच्दैछु कहाँसम्म त्यो अभिमान उभियो, आफ्नै विरुद्धमा आफ्नै सन्तान उभियो। सोच्दैछु कहाँसम्म त्यो अभिमान उभियो, आफ्नै विरुद्धमा आफ्नै सन्तान उभियो। कहाँ छ आमाको छाती र बाबुको काँध, खै कहाँ छ आमाको छाती र बाबुको काँध। अदालतमा र सिमानामा जवान उभियो, अदालतमा र सिमानामा जवान उभियो। सोच्दैछु कहाँसम्म त्यो अभिमान उभियो, खै कसरी दिन्छ ईश्वरले उसलाई जवाफ। खै कसरी दिन्छ ईश्वरले उसलाई जवाफ, खै कसरी दिन्छ ईश्वरले उसलाई जवाफ। आमालाई माग्न अबोध अन्जान उभियो, किन बाँझै छन् यो देशमा खेतका घराहरू, किन बाँझै छन् यो देशमा खेत र घराहरू, किन बाँझै छन् यो देशमा खेतका घराहरू, किन हलो लिएर सडकमा किसान उभियो। किन बाँझै छन् यो देशमा खेतका घराहरू, किन हलो लिएर सडकमा किसान उभियो। सोच्दैछु कहाँसम्म त्यो अभिमान उभियो। अन्तिम शेरमा छु, झुपडीका बाआमाले साँगुरिने घर के गर्नु, झुपडीका बाआमाले साँगुरिने घर के गर्नु। उभिन त छोरोको सहरमा मकान उभियो, उभिन त छोरोको सहरमा मकान उभियो। सोच्दैछु कहाँसम्म त्यो अभिमान उभियो, आफ्नै विरुद्धमा आफ्नै सन्तान उभियो।

तपाईँ यति बेला गजल गङ्गा सुन्दै हुनुहुन्छ। गजलको मझधारमा पौडिँदै पौडिँदै गजल आस्वादन गरिरहेका छौँ। रात्रिकालीन प्रहर छ, सुनसान प्रहरमा तपाईँको रेडियो सेटमा, मोबाइल सेटमा, अनलाइन स्क्रिनहरूमा, अझ भनौँ तपाईँको हृदयमा गजलको ढुकढुकी लिएर, गजलको झङ्कार लिएर, गजलको तरङ्ग लिएर, गजलको प्रेम लिएर हामी बहिरहेका छौँ, पोखिरहेका छौँ। तपाईँसँगै छौँ, तपाईँकै समीपमा छौँ, अझ भनौँ गजलको साथमा छौँ, गजल अनुरागीको साथमा छौँ। अर्को निकै मिठो गजल सङ्गीत जोडौँ। गजल हो जानकी पन्थको, सङ्गीत पनि जानकी पन्थकै रहेको छ र स्वर सत्यराज आचार्यको छ। बोल न केही आजको दिन त हुँदैछौ भोलिबाट पराईको।

मिलाउँदा मिलाउँदै पनि यहाँ बात मिल्दैन, पक्कै तिमीसँग बोल्न मेरो औकात मिल्दैन। मिलाउँदा मिलाउँदै पनि यहाँ बात मिल्दैन, पक्कै तिमीसँग बोल्न मेरो औकात मिल्दैन। यी औँलाहरूले तिम्रो चित्र कोर्छन् भन्दैमा, यी औँलाहरूले तिम्रो चित्र कोर्छन् भन्दैमा, यी औँलाहरूले तिम्रो चित्र कोर्छन् भन्दैमा, कुरा काटे जसरी काट्न यो हात मिल्दैन। यी औँलाहरूले तिम्रो चित्र कोर्छन् भन्दैमा, कुरा काटे जसरी काट्न यो हात मिल्दैन। मिलाउँदा मिलाउँदै पनि यहाँ बात मिल्दैन, आफू फरक हुनुको मूल्य बुझ ए फुलहरू, आफू फरक हुनुको मूल्य बुझ ए फुलहरू, ए फुलहरू, आफू फरक हुनुको मूल्य बुझ, उज्यालोमा फुल्न किन पारिजात मिल्दैन। आफू फरक हुनुको मूल्य बुझ ए फुलहरू, उज्यालोमा फुल्न किन पारिजात मिल्दैन। मिलाउँदा मिलाउँदै पनि यहाँ बात मिल्दैन, अरू कुरा तिमी बिना जसो तसो मिलाउला, अरू कुरा तिमी बिना जसो तसो मिलाउला, अरू कुरा तिमी बिना जसो तसो मिलाउला, तर तिमी बिना जिन्दगीको निपात मिल्दैन। अरू कुरा तिमी बिना जसो तसो मिलाउला, तर तिमी बिना जिन्दगीको निपात मिल्दैन। मिलाउँदा मिलाउँदै पनि यहाँ बात मिल्दैन, आऊ निदाऊ यो छातीमा केही सपना देखौँ। अन्तिम शेर, आऊ निदाऊ यो छातीमा केही सपना देखौँ, आऊ निदाऊ यो छातीमा केही सपना देखौँ। थाहा छैन फेरि कहिलेसम्म यो रात मिल्दैन, थाहा छैन फेरि कहिलेसम्म यो रात मिल्दैन। मिलाउँदा मिलाउँदै पनि यहाँ बात मिल्दैन, पक्कै तिमीसँग बोल्न मेरो औकात मिल्दैन। धन्यवाद। म परदेशमा रहेको पनि अहिले 3 वर्ष पुग्यो। मेरो परिवारसँगको यो अहिले नेपाल बसाइको भेट भनेको 1 दशकपछि भएको हो। हामीहरू प्राय बाहिरै बस्छौँ, मेरो परिवार पनि बाहिरै हुनुहुन्छ। हामी परदेशमा रहेर नेपाललाई माया गरिरहेका ती परदेशीहरूको र परदेशीको पीडाहरूलाई समेटेर मैले लेखेको यो गजल अब चाहिँ वाचन गर्न चाहे। अबको यो गजल यसरी सुरु हुन्छ। नआउँदासम्म यो परदेश पैसाको खानी लाग्छ, नआउँदासम्म यो परदेश पैसाको खानी लाग्छ, आएर भोगेको यी दुःख सम्झदा कहानी लाग्छ। नआउँदासम्म यो परदेश पैसाको खानी लाग्छ, आएर भोगेको यी दुःख सम्झदा कहानी लाग्छ। आज पनि भोकै निदाए आमासँग झुटो बोले, आज पनि भोकै निदाए आमासँग झुटो बोले, आज पनि भोकै निदाए आमासँग झुटो बोले। यति नगरे कहाँ आमाको शिरमा सिरानी लाग्छ, यति नगरे कहाँ आमाको शिरमा सिरानी लाग्छ। नआउँदासम्म यो परदेश पैसाको खानी लाग्छ, पसिना मन्थेर यहाँ सुखको नौनी लाग्दैन साथी, पसिना मन्थेर यहाँ सुखको नौनी लाग्दैन साथी, पसिना मन्थेर यहाँ सुखको नौनी लाग्दैन साथी। जिन्दगीको ठेकीलाई समयको मदानी लाग्छ, जिन्दगीको ठेकीलाई समयको मदानी लाग्छ। पसिना मन्थेर यहाँ सुखको नौनी लाग्दैन साथी, नआउँदासम्म यो परदेश पैसाको खानी लाग्छ। सधैँ चल्दैन एकनाश कहिले काहीँ धकल्नु पर्छ, सधैँ चल्दैन एकनाश कहिले काहीँ धकल्नु पर्छ, सधैँ चल्दैन एकनाश कहिले काहीँ धकल्नु पर्छ। समयले बाँच्न सिकाउँछ र त्यही नै बानी लाग्छ, समयले बाँच्न सिकाउँछ र त्यही नै बानी लाग्छ। नआउँदासम्म यो परदेश पैसाको खानी लाग्छ, बा आमा बन्दकी राखेर मैले जहाज चढेको हो। अन्तिम शेरमा छु, बा आमा बन्दकी राखेर मैले जहाज चढेको हुँ, बा आमा बन्दकी राखेर मैले जहाज चढेको हुँ। बिन्ती नसोध परदेशीलाई कति लगानी लाग्छ, नसोध परदेशीलाई कति लगानी लाग्छ। नआउँदासम्म यो परदेश पैसाको खानी लाग्छ, आएर भोगेको त्यो दुःख सम्झदा कहानी लाग्छ। गजल सुरु गर्नुभन्दा अगाडि थोरै विषय जोड्न चाहे। मेरा गजलका कुनै न कुनै शेरहरूमा कतै मैले आफूलाई नै लेखेको छु। कालखण्डमा लेखेका यी गजलहरू मलाई नै कुनै न कुनै शेरले प्रतिनिधित्व गर्छन्। मेरा भावनाहरू नै यसमा रहेको कुरा पनि प्रस्ट्याउन चाहे। म गजल सुरु गरेँ। जब मान्छेलाई मान्छे भन्नु पर्ने कर लाग्दैन, अनि मन्दिरको ढुङ्गो पनि पत्थर लाग्दैन, जब मान्छेलाई मान्छे भन्नु पर्ने कर लाग्दैन, अनि मन्दिरको ढुङ्गो पनि पत्थर लाग्दैन। बुढो घाम खोकिरहन्छ डाँडाको आश्रममा, बुढो घाम खोकिरहन्छ डाँडाको आश्रममा, बुढो घाम खोकिरहन्छ डाँडाको आश्रममा। त्यसैले तिम्रो सहरको मलाई रहर लाग्दैन, त्यसैले तिम्रो सहरको मलाई रहर लाग्दैन, अनि मन्दिरको ढुङ्गो पनि पत्थर लाग्दैन। निर्दोष मालीहरूलाई हत्कडीमा देखेपछि निर्दोष मालीहरूलाई हत्कडीमा देखेपछि गुलाब समाउने ती हातहरू सुन्दर लाग्दैन, निर्दोष मालीहरूलाई हत्कडीमा देखेपछि गुलाब समाउने ती हातहरू सुन्दर लाग्दैन। जब मान्छेलाई मान्छे भन्नु पर्ने कर लाग्दैन, बाले पो स्वीकार लान
आमालाई स्वीकार्य छैन। बाले पो स्वीकार लान आमालाई स्वीकार्य छैन। बाले पो स्वीकार लान आमालाई स्वीकार्य छैन। मेरो मृत्युको खबर उनलाई खबर लाग्दैन। मेरो मृत्युको खबर उनलाई खबर लाग्दैन। अनि मन्दिरको ढुङ्गो पनि पत्थर लाग्दैन। तिम शेर मन मुटु मेरो भरमा कतै छोडी नजाऊ तिमी। मन मुटु मेरो भरमा कतै छोडी नजाऊ बिन्ती। मन मुटु मेरो भरमा कतै छोडी नजाऊ बिन्ती। मलाई आज भोलि सत्य आफ्नै भर लाग्दैन। मलाई आज भोलि सत्य आफ्नै भर लाग्दैन। मन मुटु मेरो भरमा कतै छोडी नजाऊ बिन्ती। मलाई आज भोलि सत्य आफ्नै भर लाग्दैन। जब मान्छेलाई मान्छे भन्नु पर्ने कर लाग्दैन। अनि मन्दिरको ढुङ्गो पनि पत्थर।

सबैले यसै भन्छन् उमेर हुँदै सोच्नु पर्छ। सबैले यसै भन्छन् उमेर हुँदै सोच्नु पर्छ, आफ्नो भविष्य त आफैले नै सोच्नु पर्छ। सबैले यसै भन्छन् उमेर हुँदै सोच्नु पर्छ, आफ्नो भविष्य त आफैले नै सोच्नु पर्छ। बरु विदेशीदा पनि यति धेरै सोचिँदैन, बरु विदेशीदा पनि यति धेरै सोचिँदैन, आफ्नै देश फर्कनलाई धेरै सोच्नु पर्छ। सबैले यसै भन्छन् उमेर हुँदै सोच्नु पर्छ, केटाकेटीमा रहेछ रहर बाँच्न पाउने, केटाकेटीमा रहेछ रहर बाँच्न पाउने, केटाकेटीमा रहेछ रहर बाँच्न पाउने। कमाउने भएपछि जताततै सोच्नु पर्छ, कमाउने भएपछि जताततै सोच्नु पर्छ। सबैले यसै भन्छन् उमेर हुँदै सोच्नु पर्छ। समथर देख्दैमा हतार नगर कुद्नलाई, समथर देख्दैमा हतार नगर कुद्नलाई, समथर देख्दैमा हतार नगर कुद्नलाई। पाइलाहरू चाल्दा असाध्यै सोच्नु पर्छ, पाइलाहरू चाल्दा असाध्यै सोच्नु पर्छ। सबैले यसै भन्छन् उमेर हुँदै सोच्नु पर्छ। चल्दैन यहाँ सापट्टि न त ऐँचो पैँचो, अन्तिम शेरमा छु, चल्दैन यहाँ सापट्टि न त ऐँचो पैँचो, भोलिको लागि आफैले आजै सोच्नु पर्छ, भोलिको लागि आफैले आजै सोच्नु पर्छ। सबैले यसै भन्छन् उमेर हुँदै सोच्नु पर्छ, आफ्नो भविष्य त आफैले नै सोच्नु पर्छ। जतन गजल सङ्ग्रहको कभर पेजमा रहेको यो एक शेर वाचन गर्न चाहे। यो गजल यसरी सुरु हुन्छ। पहिला मैले आफैलाई बेचेर जतन गरे, पहिला मैले आफैलाई बेचेर जतन गरे, पहिला मैले आफैलाई बेचेर जतन गरे, अनि फेरि थोरै आफू किनेर जतन गरे। पहिला मैले आफैलाई बेचेर जतन गरे, अनि फेरि थोरै आफू किनेर जतन गरे। बिग्रनलाई अवसर कति थियो कति, बिग्रनलाई अवसर कति थियो कति, बिग्रनलाई अवसर कति थियो कति, थाहा छैन के त्यस्तो सम्झेर जतन गरे, थाहा छैन के त्यस्तो सम्झेर जतन गरे। पहिला मैले आफैलाई बेचेर जतन गरे, आमाले कर्कलोको चुल्ठो बाटिरहँदा। यो गजल म थोरै यसको विषय जोड्न चाहे। मैले मेरो घरमा, मेरो मामा घरमा हजुरआमाले गर्नुभएको र घरमा आमाले बेला बखतमा गर्नुभएको यो कर्कलो काटिसकेर हिउँदको लागि चुल्ठो बनाएर कर्कलोको राख्ने देखेको थिएँ बाल्यकालमा। र मामा घरमा हजुरबुवाले बाबियो काटेर बाबियोको चुल्ठो पारेको देखेको थिएँ। अनि आमाको त्यो चुल्ठोमा माया जतन गरेर राख्नुभएको थियो, पछि गएर छोराछोरी बहिनी ककलाई दिनुपर्छ, नाति नतिना सबैलाई हजुरआमाको माया त्यसरी कर्कलोको चुल्ठोमा जतन गरेर राख्नुभएको थियो भने, हजुरबुवाले चाहिँ मृत्युको सत्यलाई स्वीकारेर हाम्रो धर्म संस्कृति जन्मदेखि मरणसम्म बाबियोको महत्त्व बुझेर चुल्ठो पारेर राख्नुहुन्थ्यो, त्यो हामीलाई पर्छ, त्यो आवश्यक छ भन्ने कुरा। अनि मैले त्यही कुरालाई मनन गरेँ र मैले यो शेर हजुरबुवा हजुरआमा आमाबुवाप्रति समर्पित छ। म यो शेर फेरि वाचन गरेँ। आमाले कर्कलोको चुल्ठो बाटिरहँदा, आमाले पहिले मैले आफैलाई बेचेर जतन गरेँ, अनि फेरि थोरै आफू किनेर जतन गरेँ। आमाले कर्कलोको चुल्ठो बाटिरहँदा, आमाले कर्कलोको चुल्ठो बाटिरहँदा, बाले किन बाबियो बाटेर जतन गरे। आमाले कर्कलोको चुल्ठो बाटिरहँदा, बाले किन बाबियो बाटेर जतन गरे। पहिला मैले आफैलाई बेचेर जतन गरे, जताउन नजानेको मनको माया पनि, जताउन नजानेको मनको माया पनि, जताउन नजानेको मनको माया पनि, यिनै गजलका शेरमा लेखेर जतन गरे, यिनै गजलका शेरमा लेखेर जतन गरे। पहिला मैले आफैलाई बेचेर जतन गरे, सपना यतिसम्म महँगो नराख्नु छोरो, अन्तिम शेर। यो कुरा मलाई सधैँ बुवाले झस्काइरहनुहुन्छ, सम्झाइरहनुहुन्छ, सपना यतिसम्म महँगो नराख्नु छोरो, सपना यतिसम्म महँगो नराख्नु छोरो, आँगन अनि चिहान नबिर्सेर जतन गरे। सपना यतिसम्म महँगो नराख्नु छोरो, आँगन अनि चिहान नबिर्सेर जतन गरे। पहिला मैले आफैलाई बेचेर जतन गरे, अनि फेरि थोरै आफू किनेर जतन गरे। धन्यवाद। म अर्को गजल वाचन गर्न चाहे। यो गजल सङ्ग्रह जतनको पहिलो गजलै हो। बा आमालाई पनि सहरमा बस्न मन छैन। मेरो गजलहरूमा प्राय परदेशिनुको पीडा, परदेशीहरूको कथा, घर आँगनप्रतिको माया, देशप्रतिको त्यो स्नेह त्यस्तै झल्कन्छ प्राय शेरहरूमा, यी भावहरू भेट्नुहुनेछ। बा आमालाई पनि सहरमा बस्न मन छैन, बा आमालाई पनि सहरमा बस्न मन छैन, किनकि यहाँ कसैको घरमा आँगन छैन। बा आमालाई पनि सहरमा बस्न मन छैन, किनकि यहाँ कसैको घरमा आँगन छैन। आँखै फुट्दा पनि मुस्कुराऊ भन्छ समय,
आँखै फुट्दा पनि, अरे आँखै फुट्दा पनि मुस्कुराऊ भन्छ समय, आँखै फुट्दा पनि मुस्कुराऊ भन्छ समय, बेलुन फुट्दा रुने अब त्यो बचपन छैन, बेलुन फुट्दा रुने अब त्यो बचपन छैन, बा आमालाई पनि सहरमा बस्न मन छैन, जसले सधैँ अटाए सन्तानलाई त्यो मुटुमा, जसले सधैँ अटाए सन्तानलाई त्यो मुटुमा, जसले सधैँ अटाए सन्तानलाई त्यो मुटुमा, सन्तानको मुटुमा भने किन आसन छैन, जसले सधैँ अटाए सन्तानलाई त्यो मुटुमा, सन्तानको मुटुमा भने किन आसन छैन, बा आमालाई पनि सहरमा बस्न मन छैन, उज्यालोमै निसासिन्छु विपनीमा डर लाग्छ, उज्यालोमै निसासिन्छु विपनीमा डर लाग्छ, आजभोलि मध्यरातमा मलाई ऐठन छैन, आजभोलि मध्यरातमा मलाई ऐठन छैन, बा आमालाई पनि सहरमा बस्न मन छैन, यसैले नै हो आँखाबाट आँसुलाई धकल्ने, यसैले नै हो आँखाबाट आँसुलाई धकल्ने, यसैले नै हो आँखाबाट आँसुलाई धकल्ने, कसरी भन्न सकिन्छ बोलीको वजन छैन, कसरी भन्न सकिन्छ बोलीको वजन छैन, किनकि यहाँ कसैको घरमा आँगन छैन, किन मुस्कुरायो आत्महत्या गरेको चेहरा, किन मुस्कुरायो आत्महत्या गरेको चेहरा, किन यहाँ मृत्यु भन्दा प्यारो यो जीवन छैन, किन मुस्कुरायो आत्महत्या गरेको चेहरा, किन यहाँ मृत्यु भन्दा प्यारो यो जीवन छैन, बा आमालाई पनि सहरमा बस्न मन छैन, किनकि यहाँ कसैको घरमा आँगन छैन। अर्को गजल, यो मन यो तन हजुरको लागि, यो मन यो तन हजुरको लागि, यो सारा जीवन हजुरको लागि, यो मन यो तन हजुरको लागि, यो सारा जीवन हजुरको लागि, यसैमा रेट्नुहोस् घमण्डको धार, यसैमा रेट्नुहोस् घमण्डको धार, यो मन यो तन हजुरको लागि, यो सारा जीवन हजुरको लागि, यसैमा रेट्नुहोस् घमण्डको धार, यसैमा रेट्नुहोस् घमण्डको धार, यो नाङ्गो गर्दन हजुरको लागि, यसैमा रेट्नुहोस् घमण्डको धार, यो नाङ्गो गर्दन हजुरका लागि, यो मन यो तन हजुरको लागि, बाछोलाई गाईको थुन हे कृष्ण, बाछोलाई गाईको थुन हे कृष्ण, बाछोलाई गाईको थुन हे कृष्ण, मिश्री र माखन हजुरका लागि, बाछोलाई गाईको थुन हे कृष्ण, मिश्री र माखन हजुरका लागि, यो मन यो तन हजुरका लागि, मसँग भएको यही प्रेम र प्राण, मसँग भएको यही प्रेम र प्राण, मसँग भएको यही प्रेम र प्राण, बेकामे यो निर्धन हजुरका लागि, बेकामे यो निर्धन हजुरका लागि, यो मन यो तन हजुरका लागि, हामीले हार्दा सम्बन्धले जित्छ, अन्तिम शेरमा छु, हामीले हार्दा सम्बन्धले जित्छ, हामीले हार्दा सम्बन्धले जित्छ, भयो मेरो वचन हजुरका लागि, भयो मेरो वचन हजुरको लागि, यो मन यो तन हजुरको लागि, यो सारा जीवन हजुरको लागि। अर्को गजल, तिम्रो मसँग प्रेम थियो या दुश्मनी सोचिरहे, तिम्रो मसँग प्रेम थियो या दुश्मनी सोचिरहे, किन खोज्यौ प्रमाण म रोएको पनि सोचिरहे, तिम्रो मसँग प्रेम थियो या दुश्मनी सोचिरहे, किन खोज्यौ प्रमाण म रोएको पनि सोचिरहे, मसँग जे जति थियो त्यही नै सुम्पेर प्रेम गरे, मसँग जे जति थियो त्यही नै सुम्पेर प्रेम गरे, मसँग जे जति थियो त्यही नै सुम्पेर प्रेम गरे, नहुँदो रहेछ भएर पनि मनको धनी सोचिरहे, नहुँदो रहेछ भएर पनि मनको धनी सोचिरहे, तिम्रो मसँग प्रेम थियो या दुश्मनी सोचिरहे, तिमीले झै दुश्मनी निभाइरहेछ जुनले पनि, तिमीले झै दुश्मनी निभाइरहेछ जुनले पनि, तिमीले झै दुश्मनी निभाइरहेछ जुनले पनि, बोकी आउँछ तिमीलाई भन्दै नभनी सोचिरहे, बोकी आउँछ तिमीलाई भन्दै नभनी सोचिरहे, तिमीले झै दुश्मनी निभाइरहेछ जुनले पनि, मनको डढेलोमा तिम्रै याद मट्टितेल जस्तो, मनको डढेलोमा तिम्रो याद मट्टितेल जस्तो, मनको डढेलोमा तिम्रो याद मट्टितेल जस्तो, साँच्चै सुनिनौ तिमीले विदीर्ण ध्वनि सोचिरहे, साँच्चै सुनिनौ तिमीले विदीर्ण ध्वनि सोचिरहे, किन खोज्यौ प्रमाण म रोएको पनि सोचिरहे, अन्तिम शेरमा छु, बाडुल्की लाग्दा तिमीले सम्झियौ कि लाग्यो, बाडुल्की लाग्दा तिमीले सम्झियौ कि लाग्यो, बाडुल्की लाग्दा तिमीले सम्झियौ कि लाग्यो, अब भारी मन कसरी कटला रजनी सोचिरहे, अब भारी मन कसरी कटला रजनी सोचिरहे, तिम्रो मसँग प्रेम थियो या दुश्मनी सोचिरहे, किन खोज्यो प्रमाण म रोएको पनि सोचिरहे। धन्यवाद।

आजको बसाईमा हामीले विदीर्ण विवेकलाई सुन्यौं। अवश्य पनि आजको बसाई यहाँले मधुर मानेर सुनिदिनु भयो भन्ने विश्वास छ। तपाईँलाई पनि आफ्ना गजलहरू रेकर्ड गराउन मन छ भने हाम्रो स्टुडियोसम्म पाल्नुहोला। तपाईँलाई सदैव हामी हृदय ओछ्यार स्वागत गर्नेछौँ। तपाईँका गजलहरू छन्, तपाईँलाई गजल पठाउन मन छ भने gazalganga@gmail.com गजल पठाउन सक्नुहुन्छ। कार्यक्रम कस्तो भइरहेको छ, जस्तो भइरहेको छ त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला। राम्रो भइरहेको छ भने सुन्न अरूलाई खबर गर्नुहोला। केही मनका कुरा छन्, केही सोध्नु छ, केही भन्नु छ भने सुटुक्क हामीलाई खबर गर्नुहोला। हामी तपाईँका सुझाव सल्लाहलाई सदैव शिरोधारे गर्दै अगाडि बढ्नेछौँ। हवस् त, आजका लागि गजल गङ्गा यति नै। अर्को मङ्गलबार पुनः गजलको गङ्गामा पौडिन, गजलका श्रुति मधुर शेरहरूको झङ्कारमा झङ्कृत हुन पुनः उपस्थित हुने नै छौँ। जाँदा जाँदै केशव आचार्यको गजल, दिव्य ज्योति मिश्रको स्वर र शिव परियारको सङ्गीत रहेको यो निकै मिठो गजल पागल बनायो प्रिय यो दिल हरेर पागल छोड्दै, प्रविधि संयोजनतर्फ साथ दिने पराग पोखरेललाई हृदयत आभार व्यक्त गर्दै, तपाईँको मिठो निदरी र सुन्दर सपनीको कामना गर्दै, विद्या निर्दोष पहाडी पनि ओझेल पर्छ। शुभ शुभरात्री।

0: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
1: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
0: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देशप्रति विशेष सतर्क रहौँ।
1: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
3: विपदको समयमा बाल बालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
4: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
3: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौं।
4: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौं, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
5: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला रातिको 11 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। रसुवाको भटेकोसीमा आएको विनाशकारी बाढीका कारण हालसम्म 1,365 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पुरा गरी हालसम्म 1,147 वटा शव माटोमुनि सुरक्षित व्यवस्थापन गरिएको छ। हालसम्म बेपत्ता भएका 4,077 जनाको खोजी कार्य भइरहेको छ। जेएनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको स्मरणमा आज नेपालमा पहिलो पटक जेएनजी शहीद दिवस मनाइएको छ। दिवसका अवसरमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सामाजिक सञ्जाल मार्फत शहीदहरूको योगदानको स्मरण गर्दै प्रविधि नवप्रवर्तन र परिवर्तनको नयाँ सोच सहित अघि बढ्न आह्वान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आफूहरूलाई उभ्याएको बताउनु भएको छ। सभापति लामिछानेले आज एक प्रेस विज्ञप्ति जारी गरेर जेएनजी आन्दोलन कुनै दल विशेषको आह्वानमा भएको आन्दोलन नभएको बताउनु भएको छ। गृहमन्त्री सुदन गुरुङले जेएनजी आन्दोलनमा शहादत प्राप्त गरेका शहीदहरूको सपना पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। गत वर्षको भदौ 23 गते जेएनजी आन्दोलन भएको दिनको स्मरणमा जेएनजी शहीद परिवार कल्याणकारी समाजद्वारा तत्कालीन सङ्घीय संसद भवन नयाँ बानेश्वर परिसरमा आज आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले मुलुकमा सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्य गर्न सरकारले काम गरिरहेको बताउनुभयो। उहाँले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले विश्वास गरेर जेएनजीको आशालाई मर्न नदिनेमा ढुक्क हुन सबैमा अनुरोध गर्नुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले गत वर्ष जेएनजी विद्रोहका समयमा नवयुवाहरूले उठाएका विषय र मुद्दाको कार्यान्वयन गर्नुको विकल्प नरहेको बताउनु भएको छ। जेएनजी शहीद दिवसका अवसरमा आज रेडियो नेपालसँग कुरा गर्दै सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले जेएनजी विद्रोहको जगमा बनेको वर्तमान सरकार युवाहरूको माग अनुसार नै मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन दिने दिशामा अघि बढिरहेको बताउनुभयो। सभामुख डोलप्रसाद अर्यालले बाढी पहिरो प्रभावित नागरिकलाई केन्द्रमा राखेर राहत उद्धार तथा पुनस्थापनाको काम प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ। नुवाकोट स्थित होल्डिङ सेन्टरको अवलोकनका क्रममा सभामुख अर्यालले राहत वितरणमा एकद्वार प्रणाली लागू गरी स्थानीय तहका वडा मार्फत वितरण गर्नुपर्ने बताउनुभयो। भदौ 10 नेपाल र चीनमा घातक बाढी निम्त्याएको हिमाली क्षेत्रमा हिमनदी भत्किनु अघि असाधारण रूपमा उच्च तापक्रम देखिएको मौसम सम्बन्धी तथ्याङ्कको एक विश्लेषणले देखाएको छ। अनुसन्धानकर्ताका अनुसार भदौ 5-10 करिब 5,200 मिटर उचाइमा रहेको हिमाली क्षेत्रमा औसत तापक्रम झन्डै 5 डिग्री सेल्सियस पुगेको अनुमान गरिएको थियो। यो तापक्रम असाधारण रूपमा उच्च मानिन्छ। नेपाली कङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गतको वडा अधिवेशन आगामी असोज 3 गतेदेखि सुरु हुने भएको छ। कङ्ग्रेसले यसअघि भदौ 24 गतेदेखि सुरु गर्ने भनेको वडा अधिवेशन रसुवाको भोटेकोसीमा आएको बाढीका कारण केही पर सरेको जनाएको छ। कङ्ग्रेस निर्वाचन समितिका संयोजक प्रेम बहादुर खड्काले आज प्रेस विज्ञप्ति जारी गरी वडा अधिवेशन असोज 3 र 4 गते गर्न लागेको जानकारी दिनुभयो। केन्द्रीय महाधिवेशन भने असोज 16-19 गतेसम्म काठमाडौँमा हुनेछ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा अवरुद्ध सडक सञ्चालनमा ल्याउन अझै 10 दिन लाग्ने अनुमान गरिएको छ। त्रिशुली नदीमा आएको बाढीले तटीय क्षेत्र कटान गर्दा तलबाट सडक भाँसिएर भदौ 14 गतेदेखि अवरुद्ध सडक सञ्चालन गराउन 5 दिन अघिदेखि निरन्तर प्रयास भइरहेको छ। हालसम्म ट्र्याक छिचोलेर भाँसिएको ठाउँभन्दा कुनापट्टिबाट सडक चौडा गरिँदैछ। यही गतिमा काम निरन्तर जारी राख्न सकियो भने अबको करिब 10 दिनमा कृष्णवीरमा सडक मर्मत गरी सवारी आवागमन गराउन सकिने नागडुङ्गा मुगलिन सडक आयोजनाका कन्सल्टेन्ट फिल्ड इन्जिनियर अशोक देवकोटाले बताउनुभयो। कास्कीको अन्नपूर्ण गाउँपालिका 11 किमरोङमा 81 पानी बहाव रोकिएपछि गाउँपालिकाले सतर्कताका लागि अपिल गरेको छ। आज साँझ 6:30 बजेदेखि खोला थुनिएर पानीको बहाव अवरुद्ध भएको सूचना स्थानीयबाट प्राप्त भएको गाउँपालिका अध्यक्ष विष्णु बहादुर केसीले बताउनुभयो। पहिरो वा अन्य के कारणले कुन स्थानमा खोला थुनिएको भन्ने यकिन हुन नसकेको उहाँले बताउनुभयो। किम्रोङ खोला मुदी नदीमा आएर मिसिने भएकाले कास्की र पर्वतको नदी तटीय क्षेत्रहरू बिरेठाटी नयाँ पुल लगायतका क्षेत्रमा उच्च सतर्कताका लागि गाउँपालिकाले अपिल गरेको छ। किम्रोङ खोलामा गत असार 28 गते पनि 81 बाढी आएको थियो। सो बाढीले पुल बगाएको थियो भने होटलमा क्षति पुगेको थियो। हवस् त, राति 11 बजेको समाचार सकियो। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।
3: लौ त, राति 11 बजेको यो समाचारसँगै आजलाई रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट प्रसारण हुने सम्पूर्ण कार्यक्रमहरू यहीँ पुरा हुन्छन्। अब यहाँहरूले खुमलटार प्रसारण केन्द्रबाट रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीतका साथै विविध कार्यक्रमहरूको पुनः प्रसारण एफएम 98.1 र 103 मेगाहर्जका साथै अनलाइनमा पनि हाम्रो प्रसारण सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल। सिंहदरबार स्थित केन्द्रीय स्टुडियोबाट प्राविधिक सहकर्मी सुधीर मिश्र, सहयोगी केदार भट्ट र म उद्घोषक गणेश थापा बिदा हुन्छौँ। नमस्कार, शुभरात्री।

गजल गंगा। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, पत्थरले कसरी जोरी खोजोस् र घनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, पत्थरले कसरी जोरी खोजोस् र घनसँग। युद्धभूमिमा आफ्नै साथीले बन्दुक तिर्सायो, युद्धभूमिमा आफ्नै साथीले बन्दुक तिर्सायो, र त आत्मसमर्पण गरेको हुँ दुश्मनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, तिमी माथि हुनेछौ म पक्कै तल हुनेछु, तिमी माथि हुनेछौ म पक्कै तल हुनेछु, तुलामा राख्ने हो भने मायाको वजनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, तिमीले मलाई रगतले लेखेको प्रेम पत्र, तिमीले मलाई रगतले लेखेको प्रेम पत्र, मेरी श्रीमतीले राखेकी छन् जतनसँग। पत्थरले कसरी जोरी खोजोस् र घनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग। कविन्द्र घिमिरेले लेख्नु भएको गजल हो यो। गजलकार कविन्द्र घिमिरेको गजललाई मैले आजको गजल गङ्गाको आरम्भमा वाचन गरेको छु। कविन्द्र घिमिरेको ठेगाना ककनी दुई नुवाकोट। एउटा सुन्दर गजललाई मैले आजको गजल गङ्गाको आरम्भमा वाचन गरेँ। यही गजल वाचनसँगै गजल गङ्गा आरम्भ भएको छ। आजको गजल गङ्गाबाट पनि प्रविधि संयोजनतर्फ देवकी भण्डारी अनि राम अविरल, तपाईँ सबै सबैलाई हार्दिक हार्दिक स्वागत गर्छौँ, आत्मीय स्वागत गर्छौँ। आदरणीय श्रोता, अब हामी करिब 45-50 मिनट तपाईँसँगको सहयात्रामा रहनेछौँ सुमधुर गजल सङ्गीतको साथमा। gazalganga@gmail.com अनि गजल सम्बन्धी पुस्तकहरू अर्थात् विभिन्न गजलकारहरूले लेख्नुभएका गजल कृतिबाट सहभार गरिएका गजलहरू आजको गजल गङ्गाको सामग्री बन्नेछन्। कार्यक्रमलाई सदा जस्तै सम्झना योग्य बनाउने हाम्रो तर्फबाट कोसिस रहिरहनेछ, तपाईँको आत्मीय साथ मिल्नेछ। विश्वासको बलियो गाठो आरम्भमा बाँध्न चाहन्छौँ अनि सुनाउँछौँ सुमधुर गजल सङ्गीत आनन्द कार्कीको सुरमा, सुदन डोटेलको गजल रचना, सरोज प्याकुरेलको सङ्गीत, चुपचाप छौ तिमी भन कि यस्तो बात छ, चन्द्रमुखी मुहारमा दिउँसै किन रात छ। यो सुमधुर गजल सङ्गीत आजको गजल गङ्गाको आरम्भमा आनन्द कार्कीको सुर, सुदन टोटेलको गजल रचना, सरोज प्याकुरेलको सङ्गीतमा

कहाँ त छौ तिमी भन के त्यस्तो बात छ चन्द्रमुखी मुहारमा देउसै किन रात छ आनन्द कार्कीको स्वर सुदन डुटेलको रचना सरोज प्याकुरेलको सङ्गीत गजल गङ्गाको आरम्भमा प्रस्तुत गरिसकेका छौँ अब gazalganga@gmail.com यतातर्फ लाग्छौँ नवीन सङ्कल्पको गजल सुनाउँछु म तपाईँको लागि फुल जस्तो मुटु पनि पत्थर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ अमृत ठान्थे माया झनै जहर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ अमृत ठान्थे माया झनै जहर बनाएछौ बिना कसुर झुपडीमा लगाएर आगो बिना कसुर झुपडीमा लगाएर आगो मनोमानी तिम्रो बेग्लै सहर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ नयनभरि आँसु आँसु दिलाउन आज नयनभरि आँसु आँसु दिलाउन आज हिजो मनै लठ्याउने नजर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ नदी बनि बग्यौ अनि सागरलाई भेट्यौ नदी बनि बग्यौ अनि सागरलाई भेट्यौ मलाई मात्रै खै किन बगर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ यात्रा सँगै गरौँ भन्ने सङ्कल्पलाई भुलि यात्रा सँगै गरौँ भन्ने सङ्कल्पलाई भुलि तिमी हिँड्ने आज अर्कै सफर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ अमृत ठान्थे माया झनै जहर बनाएछौ नवीन सङ्कल्पको गजल थियो यो गजलका लागि नवीन सङ्कल्पप्रति विशेष आभार अर्को गजल छ धर्म तिवारीको भोजपुर स्थायी घर भक्तपुर अहिलेको बसोबास म धर्म तिवारीको गजल सुनाउँछु तपाईँको लागि सम्झना नै अचेल बाँच्ने आधार हुन्छ सम्झना नै अचेल बाँच्ने आधार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ सम्झना नै अचेल बाँच्ने आधार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ घरभन्दा ठुलो अर्को स्वर्ग कहाँ छ र घरभन्दा ठुलो अर्को स्वर्ग कहाँ छ र तिमी बिना त घर यो कारागार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ टिल पिल छ माया छल्किएर साथीभरि टिल पिल छ माया छल्किएर साथीभरि मनको दुई किनारामा यो वार पार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ मिरमिरेमा पनि उदास गोधुलीमा जस्तै यो मन मिरमिरेमा पनि उदास गोधुलीमा जस्तै यो मन आज भोलि अश्रुधारा फेरि लगातार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ झिलिमिली सहर होला तिम्रो आँखाभरि झिलिमिली सहर होला तिम्रो आँखाभरि मेरो मनको विश्व सधैँ अन्धकार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ सम्झना नै अचल बाँच्ने आधार हुन्छ धर्म तिवारीको गजल थियो यो गजलका लागि धर्म तिवारीप्रति पनि विशेष आभार अर्को गजल छ सन्तोष भक्तराज लवटको इलाम उहाँको ठेगाना म सन्तोष भक्तराज लवटको गजल उठाउँछु र सुनाउँछु तपाईँका लागि जीवन जिउन लायक भाष तिमी पाएपछि जीवन जिउन लायक भाष तिमी पाएपछि खुसी छ मन देउता भाकी कसम खाएपछि जीवन जिउन लायक भाष तिमी पाएपछि खुसी छ मन देउता भाकी कसम खाएपछि अब जीवनमा सधैँ सधैँ खुसियाली छाउँछ
अब जीवनमा सधैँ सधैँ खुसियाली छाउँछ दुई दिनले साँच्चीकै सुखु माया लाएपछि खुसी समान देउता भागी कसम खाएपछि हाम्रो पाइला गन्तव्यतिर अवश्य पुग्ने भयो हाम्रो पाइला गन्तव्यतिर अवश्य पुग्ने भयो तिमीलाई मेरो भित्री आत्माले चाहेपछि खुसी समान देउता भागी कसम खाएपछि सार्थक बन्ने भू जिन्दगानी अब भने साँडै सार्थक बन्ने भू जिन्दगानी अब भने साँडै दिलको घरमा बेहुली पनि तिमी आएपछि जीवन जिउन लायक भाछ तिमी पाएपछि खुसी समान देउता भागी कसम खाएपछि सन्तोष भक्त राज लवटले इलामबाट पठाउनु भएको गजल थियो यो गजलका लागि सन्तोष भक्त राज लवटप्रति पनि हाम्रो विशेष आभार रात सुनसान हुँदैछ एकान्त हुँदैछ आफ्नो ख्याल गर्नुहोला आफन्तको ख्याल गर्नुहोला दिनभरिको काम धन्दा अनि आराम गर्ने यो समयमा खानपिन सकिएको छ पक्कै पनि आराम गरिराख्नु भएको छ होला हाम्रो विश्वास गजल गङ्गाको यो यात्रामा अर्को एउटा सुमधुर गजल सङ्गीत निरा राणा भाटको स्वरमा सुनाउँछौँ निश्चल पिएसको गजल रचना गैरे सुरेशको सङ्गीत म रुदिन भन्छु रुनै कर लाग्छ आँसुसँग आँसु साट्नै डर लाग्छ अर्को सुमधुर गजल सङ्गीत गजल गङ्गाको यो साङ्गीतिक लहरमा हामी सुनाउँछौँ तपाईँको लागि

हजुर, रुँदै नै भन्छु, रुनै कर लाग्छ, आँसुसँग आँसु साट्नै डर लाग्छ। निरा राणा भाटको स्वर, निश्चल पिएसको गजलसना, गैरी सुरेशको सङ्गीत यहाँनिर प्रस्तुत गरिसकेका छौँ। गजल गङ्गा रेडियो नेपालको राष्ट्रिय प्रसारण सुनिरहनु भएको छ होला भन्ने हाम्रो विश्वास। गजल गङ्गा @gmail.com यसमा प्राप्त भएका केही गजलहरू अनि गजल कृतिहरू थुप्रै थुप्रै लिएर आएका छौँ। विभिन्न गजलकारहरूका गजल कृतिबाट सम्भार गरिएका गजलहरू पनि तपाईँले आजको बसाइमा सुन्न सक्नुहुनेछ। गजल वाचनको क्रमसँगै कहीँ कतै कमी कमजोरी भएको खण्डमा आफै सम्झिएर माफी दिनुहुनेछ। म लाग्छु हरिश अटलको गजलतर्फ, कैलाली सुखद उहाँको स्थायी घर, म हरिश अटलको गजल उठाउँछु यति बेला। अरे वा सीतालाई रामले चिनेनन्, अरे वा सीतालाई रामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। अरे वा सीतालाई रामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। होला कि दाजु किन अन्यलमा परेछन्, होला कि दाजु किन अन्यलमा परेछन्, ओहो चिठीको ठेगाना खामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। म इमान्दार भएकै कारण त होला, म इमान्दार भएकै कारण त होला, थोरै थोरैले चिने तमामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। हिजो माटोमै खेल्थ्यौँ सँगै हामी दुई, हिजो माटोमै खेल्थ्यौँ सँगै हामी दुई, उचाइ बढे छ साथीको दामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। अतीतमा प्रेम अटल हो भन्ने जोडीले, अतीतमा प्रेम अटल हो भन्ने जोडीले, आज अनुहारले चिने नामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। अरे वाह सीतालाई रामले चिनेनन्। हरिश अटलको गजल थियो यो। गजलका लागि हरिश अटलप्रति पनि हाम्रो विशेष आभार छ। अब अर्को गजल छ हेम जिज्ञासु पाठकको, किआई सिंह चार माइल टोटी। म हेम जिज्ञासु पाठकको गजल सुनाउँछु तपाईँका लागि। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, तिमी यादहरू पठाइदिन्छौ झन् मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, तिमी यादहरू पठाइदिन्छौ झन् मलाई। तिमी किन सोच्दैनौ लामो छ जिन्दगी भनेर, तिमी किन सोच्दैनौ लामो छ जिन्दगी भनेर, प्रिय अहिल्यै नपठाऊ माया रूपी मन मलाई, सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई। जब म सारा टेन्सन मुक्त भई सक्षम भन्नेछु, जब म सारा टेन्सन मुक्त भई सक्षम भन्नेछु, तब पठाउनु तिम्रो प्रेम रूपी धड्कन मलाई, सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई। एक्कासी प्रेममा फसाई अन्तै हिँड्नु छ भने, एक्कासी प्रेममा फसाई अन्तै हिँड्नु छ भने, प्रिय कदापि मन पर्ने छैन यस्तो चलन मलाई, सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई। कसम प्रिय म सक्दिन तिम्रो माया जोगाउन, कसम प्रिय म सक्दिन तिम्रो माया जोगाउन, सहन्छु बरु जति दिन सक्छौ रोदन मलाई, सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, तिमी यादहरू पठाइदिन्छौ झन् मलाई। हेम जिज्ञासु पाठकको गजल थियो यो। गजलका लागि हेम जिज्ञासु पाठकप्रति पनि हाम्रो विशेष आभार। गजल गङ्गामा अब कपिल अन्जानलाई पेश गर्छु, कोहलपुर बाँकी उहाँको ठेगाना, तस्विर हामीसँग छ कपिल अन्जानको। यसभित्रबाट थुप्रै थुप्रै गजलहरू हामीले विगतका श्रृङ्खलाहरूमा वाचन गरिसकेका छौँ। त्यसो त कपिल अन्जान आफैले पनि गजल गङ्गालाई समय उपलब्ध गराएर आफ्ना गजलहरू तस्विरभित्रबाट वाचन गर्नु भएको थियो। आज तस्विरभित्रबाट एउटा गजल सुनाउँछु तपाईँको लागि। जिन्दगीमा सबथोक गुमाएको छ,
जिन्दगीमा सबथोक गुमाएको छ र तस्विरलाई आफ्नो बनाएको छ। जिन्दगीमा सबथोक गुमाएको छ र तस्विरलाई आफ्नो बनाएको छ। वर्षौंदेखि यसरी के खोजिरहेको छ, वर्षौंदेखि यसरी के खोजिरहेको छ, लाग्छ यो सहरमा कोही आएको छ र तस्विरलाई आफ्नो बनाएको छ। तिमी युद्ध गरेर कदापि जित्न सक्दैनौ, तिमी युद्ध गरेर कदापि जित्न सक्दैनौ, आऊ मारेर जाऊ ऊ निधाएको छ र तस्विरलाई आफ्नो बनाएको छ। अब निर्धक्क मर्नेछन् ती बुवामा, अब निर्धक्क मर्नेछन् ती बुवामा, आज हराएको छोरो घर आएको छ र तस्विरलाई आफ्नो बनाएको छ। इतिहास मेटाउँछ कि नयाँ बनाउँछ, इतिहास मेटाउँछ कि नयाँ बनाउँछ, उसले पुर्खाको महल भत्काएको छ र तस्विरलाई आफ्नो बनाएको छ। जिन्दगीमा सबथोक गुमाएको छ। तस्विर भित्रबाट साभार गरिएको कुहलपुर बाँकीका जल स्रष्टा कपिल अन्जानको गजल थियो। कपिल अन्जान प्रति विशेष आभार। गजल गङ्गामा छ, सुनसान रात, समय बिस्तारै बिस्तारै एकान्त बन्दैछ। यही आग्रह गर्छौँ, गजल गङ्गा @gmail.com आफ्ना गजलहरू पठाउन सक्नुहुनेछ। अहिलेका लागि अर्को सुमधुर गजल सङ्गीत, फक्रिएको फुलकुहागा भाची निष्ठुरीले, त्यही फुलमा उफ्री उफ्री नाची निष्ठुरीले, सन्तोष रोजालको स्वर, गुप्त विवश कुधारको गजल रचना, दीपक शर्माको सङ्गीतमा मात्र

हजुर, फक्रिएको फुलको हाँगा भाँची निष्ठुरीले त्यही फुलमा उफ्री उफ्री नाची निष्ठुरीले, निष्ठुरीसँग धोकेबाजसँग विश्वासघातीसँग कसैको पनि केही लाग्दैन। सन्तोष रुचालको सुर, गुप्त विपस कोदारको रचना, दीपक शर्माको सङ्गीत हामीले प्रस्तुत गरिसकेका छौँ। गजल गङ्गामा हामी गजल वाचनतर्फ लाग्छौँ। गजलकार शम्भु कुमार मिलनले लेख्नुभएका गजलहरूको सङ्ग्रह प्रणय राग हामीसँग छ। प्रणय रागभित्रबाट शम्भु कुमार मिलनको एउटा गजल चाहिँदैन भूमाया मलाई नगरिनी हुन्छ, चाहिँदैन भूमाया मलाई नगरिनी हुन्छ, धेरै माया गर्न अघि नसरिनी हुन्छ। चाहिँदैन भूमाया मलाई नगरिनी हुन्छ, धेरै माया गर्न अघि नसरिनी हुन्छ। माया के हो भन्ने कुरा बुझ्न नसक्नेले, माया के हो भन्ने कुरा बुझ्न नसक्नेले, माया लुकु सामु कहिल्यै नपरिनी हुन्छ, धेरै माया गर्न अघि नसरिनी हुन्छ। कहिले काहीँ यदा कदा भेट भयो भने, कहिले काहीँ यदा कदा भेट भयो भने, कुरा गर्ने न्युमा अघि नबढिनी हुन्छ, धेरै माया गर्न अघि नसरिनी हुन्छ। यो मनको सङ्घारमा नटेक्नु है कहिल्यै, यो मनको सङ्घारमा नटेक्नु है कहिल्यै, जाली झेली प्रेमको सागर नतरिनी हुन्छ, धेरै माया गर्न अघि नसरिनी हुन्छ, सहिँदैन भूमाया मलाई नगरिनी हुन्छ। शम्भु कुमार मिलनले लेख्नुभएका गजलहरूको सङ्ग्रह प्रणय रागभित्रबाट हामीले यो गजललाई साफार गरेका हौँ। अब जिउने रहर हरि चालिसे एबिसीले लेख्नुभएका गजलहरूको सङ्ग्रह जिउने रहरबाट एउटा गजल तपाईँको लागि। विरातीमा डुब्ने अब कुनै मलाई रहर छैन, विरातीमा डुब्ने अब कुनै मलाई रहर छैन, मायालुलाई भेट्टाउने कुनै त्यस्तो सहर छैन। विरातीमा डुब्ने अब कुनै मलाई रहर छैन, मायालुलाई भेट्टाउने कुनै त्यस्तो सहर छैन। धेरैचोटि पीडाहरू मैले यहाँ खपिसकेँ, धेरैचोटि पीडाहरू मैले यहाँ खपिसकेँ, नौलो कृति गाँच्नलाई सोह्र वर्ष लहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। नजर जुद्धा नबोली तर्किएर हिँड्नेसँग, नजर जुद्धा नबोली तर्किएर हिँड्नेसँग, जिन्दगीका बात गर्ने बाँकी रहेको प्रहर छैन, मायालुलाई भेट्टाउने कुनै त्यस्तो सहर छैन। जति ठक्कर खाए पनि दुःखहरू झेले पनि, जति ठक्कर खाए पनि दुःखहरू झेले पनि, हरिलाई छुन सक्ने अझैसम्म जहर छैन, मायालुलाई भेट्टाउने कुनै त्यस्तो सहर छैन। विरतीमा डुब्ने अब कुनै मलाई रहर छैन, मायालुलाई भेट्टाउने कुनै त्यस्तो सहर छैन। हरि चालिसे एबिसीले लेख्नुभएका गजलहरूको सङ्ग्रह जिउने रहरबाट साभार गरिएको गजल हो यो। यस अर्थमा हरि चालिसे एबिसीप्रति पनि हाम्रो विशेष आभार। गजलकार भोजराज घिमिरेले लेख्नुभएका गजलहरूको सङ्ग्रह उन्मुक्त किनाराभित्रबाट एउटा गजल आजको गजल गङ्गाको अन्तिममा सुनाउँछु तपाईँका लागि। गजलकार भोजराज घिमिरेको यो गजल अलिकति तिमी छोड अलिकति मनै देउला, अलिकति तिमी छोड अलिकति मनै देउला, फुटे फुटुस मुटुभरु अलिकति मनै सिउला। अलिकति तिमी छोड अलिकति मनै देउला, फुटे फुटुस मुटुभरु अलिकति मनै सिउला। इच्छा थिए मनभरि नसा तिम्रा आँखाभरि, इच्छा थिए मनभरि नसा तिम्रा आँखाभरि, लाग्छ भने लागोस् नसा अलिकति मनै पिउला, फुटे फुटुस मुटुभरु अलिकति मनै सिउला। केही होस घुमेको छ केही जोस बुझेको छ, केही होस घुमेको छ केही जोस बुझेको छ,
जुनी जुनी हाँस तिमी दुखदुखीमा मनै जिउला, फुटेफुटुस मुटुबरू अलिकति मनै सुला, धेरै धेरै जित तिमी मेरो भागमा हार छोडी, धेरै धेरै जित तिमी मेरो भागमा हार छोडी, सम्झौता नै जिन्दगी हार पुरै मनै लिउला, फुटेफुटुस बरु मुटु अलिकति मनै सुला, अलिकति तिमी छोड अलिकति मनै दिउला। गजलकार भोजराज घिमिरेले लेख्नुभएका गजलहरूको संग्रह गजल कृति उन्मुक्त किनाराबाट सभार गरिएको गजल थियो यो। यो गजल सँगै अब आजलाई गजल गङ्गाबाट हामीले बिराउनु पर्छ। सुनसान रात, समय एकान्त, भोलि बिहानै उठेर कर्ममा जानु छँदैछ, दिनभरिको थकान मस्तसँग निदाउनु पर्छ। अर्को एउटा सुमधुर गजल सुनाउँदैछौँ। गजल सुनाउनुभन्दा अगाडि आग्रह गर्छौँ, आफ्नो ख्याल गर्नुहोला, आफन्तको ख्याल गर्नुहोला, औषधि खानुपर्नेछ भने खाएर सुत्नुहोला, खुवाउनु पर्नेछ भने खुवाएर सुत्नुहोला, झ्याल ढोकाका चुकुलहरू पर्दाहरू राम्रोसँग लगाउनुहोला, कहीँ कतै अगेनामा, चुलोमा, ग्यास स्टोभहरूमा आगोको झिलिङ हुनसक्छ, निभाएर सुत्नको लागि पनि आग्रह गरौँ। सम्झिनुपर्ने र सम्झिएर पुरा गर्नुपर्ने थुप्रै कुराहरू हुनसक्छन्, बिर्सिनु भएको छ भने एकपटक सम्झिएर पुरा गरेर सुत्नको लागि आग्रह गरौँ। र बाँकी रहेको समयको लागि मनोज राजको सुर, उमेश लम्सालको गजल रचना, अभिजितको संगीत तपाईँका लागि छाडेर आजको गजल गङ्गाबाट प्रविधि संयोजनतर्फ राधिका ओझा अनि राम अविरल बिदा हुन्छौँ। तपाईँको स्वस्थ जीवनको कामनासहित शुभरात्री।

देशी आवाज राष्ट्रीय रेडियो राष्ट्रको संचार।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

जय नेपाल। यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepalonline.com www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल भदौ महिनाको 24 गते बुधबार, भाद्रपद कृष्ण पक्ष त्रयोदशी तिथि, तदनुसार सेप्टेम्बर 9 तारिक सन् 2026, नेपाल सम्बत 1146, गुल्लागा त्रयोदशी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी राजु थापा, शङ्कर भण्डारी, सहकर्मी नहरी न्यौपाने अनि म रमा ढुङ्गानाको सदाझै आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले सुन्दै हुनुहुन्थ्यो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्दैछौँ आज बिहान 11 बजेसम्म प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी।

0: केही छिनमा प्रसारण गर्नेछौ कार्यक्रम जीवन विज्ञान। 5:25 बजे अध्यात्म सन्देश कार्यक्रम सुन्न सक्नुहुनेछ। त्यसपछि संस्कृतमा र 6 बजे नेपालीमा समाचार। 6:05 विभिन्न पत्र पत्रिकाको सङ्गालो कार्यक्रम अखबार प्रसारण गर्नेछौ। 6:30 समय हो अन्तर्सम्वाद कार्यक्रमको। 7 बजे समाचार, 7:25 कानूनका कुरा कार्यक्रम सुन्न सक्नुहुनेछ। 7:45 स्वदेश कानहरू सुनाउनेछौ। 8 बजे अङ्ग्रेजीमा समाचार, 8:15 आजका नारी कार्यक्रम सुनाउनेछौ। 9 बजे नेपालीमा, त्यसपछि नेपाल भाषामा समाचार, 9:20 नमस्ते नेपाल कार्यक्रम प्रसारण गर्नेछौ। 9:45 नेपाली चलचित्रका गीतहरू सुन्न सक्नुहुनेछ। 10 बजे समाचार, 10 बजेको समाचार पछि कार्यक्रम लेख बेसी सुनाएर यहाँहरूलाई मनोरञ्जन गराउनेछौ र 11 बजेको समाचार पछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ। अहिले सुन्नुभयो आज बिहान 11 बजेसम्म प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी। 5:25 यहाँहरूले सुन्न सक्नुहुनेछ अध्यात्म सन्देश कार्यक्रम। अब प्रस्तुत गर्दैछौ कार्यक्रम जीवन विज्ञान।
1: हरि ओम। जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
2: सफल, शान्त र आनन्दित जीवनका लागि केही सूत्रहरू। सबैभन्दा पहिलो सूत्र, आफ्नो क्षमताप्रति विश्वास। हामी विश्वासको कुरा गर्छौँ, विश्वास गर्नुपर्छ, विश्वास गर, राम्रो कुरा हो विश्वास गर्नु। तर अरूको क्षमतामा विश्वास गरेर म विकसित हुन सक्दिनँ, चाहे भगवान नै किन नहोस्। उसको क्षमता हो, मेरो होइन। उसको क्षमता म माथि प्रयोग गर्छ कि गर्दैन मलाई के थाहा। अरूको क्षमता मैले चाहे अनुसार प्रयोग गर्न सक्दिनँ। आफ्नो क्षमतामा विश्वास गर्नुपर्छ, आफ्नो क्षमताको विकास गर्नुपर्छ। जसलाई आफैप्रति भर छैन, जसलाई आफैप्रति विश्वास छैन, जुन व्यक्तिलाई आफ्नो क्षमताप्रति भरोसा छैन, त्यस्तो व्यक्तिलाई भगवानले पनि सहयोग गर्न सक्दैन। आफै प्रति भरोसा नहुने व्यक्तिले आफ्नो सहयोग आफै गर्न सक्दैन, अरूले के सहयोग गर्छ। त्यसकारण पहिलो काम आफ्नो क्षमताप्रति भरोसा, आफ्नो क्षमताप्रति विश्वास। जे पनि प्रगति भएको छ मेरो क्षमताले गरेको हो नि। आजसम्म म हिँडिरहेको छु, खाइरहेको छु, लगाइरहेको छु, बाँचिरहेको छु, मलाई आजसम्म कसले बचायो? मेरै क्षमताले बचाएको हो। आफ्नो क्षमताप्रति गर्व गर्नुपर्छ, आफ्नो क्षमतालाई विश्वास गर्नुपर्छ। पहिलो त आफ्नो क्षमताप्रति भरोसा, दोस्रो आफ्नो क्षमताको विकासमा निरन्तर तल्लीन रहने, हर हमेसा एउटै कुराको याद गर्ने, म मेरो क्षमतालाई कसरी बढाउन सक्छु, त्यसैमा चिन्तन गरिरहने। आफ्नो क्षमताको विकास गर्नु नै धर्म हो, क्षमताको अभिवृद्धि गर्ने, बढाउने आफूलाई। अर्को, अरूको क्षमताको ईर्ष्या कहिल्यै नगर्ने। अर्काको क्षमताको ईर्ष्या गर्ने व्यक्ति कहिल्यै प्रगति गर्न सक्दैन। अरूको क्षमताको सम्मान, आफ्नो क्षमताप्रति विश्वास, अरूको क्षमताप्रति सम्मान, यो समग्र जीवन विकासको लागि अत्यन्तै महत्त्वपूर्ण सूत्र। यसले हाम्रो चौतर्फी विकास गर्छ। अरूको क्षमताको सम्मान गर्नु भनेको आफ्नो क्षमता अभिवृद्धि गर्नु हो, किनभने जसको हामी सम्मान गर्छौँ त्यो हाम्रो नजिक आउँछ। जुन विषयको हामी सम्मान गर्न थाल्छौँ, जुन विषयलाई प्रेम गर्न थाल्छौँ, हामी त्यही विषय प्रयोग गर्न थाल्छौँ। कसैको बोल्ने तरिका मलाई मन पर्यो, उसको बोल्ने तरिकाको मैले सम्मान गर्न थालेँ भने म पनि त्यस्तै प्रकारको बोली बोल्न थाल्छु, त्यही तरिका प्रयोग गर्न थाल्छु। जसले अरूको क्षमताको सम्मान गर्छ त्यो व्यक्तिले अरूको क्षमता पनि प्रयोग गर्न सुरु गर्छ, आफू त्यो क्षमताले भरिन थाल्छ। त्यसकारण अरूको क्षमताको सम्मान, आफ्नो क्षमताप्रति भरोसा यानि कि विश्वास, यसैले हाम्रो विकास गराउँछ। सबैभन्दा विनाशको कारण अथवा दुःखको कारण, हामीलाई उधो गतितिर लैजाने कारण चाहिँ के हो भने आफ्नो क्षमताप्रति शङ्का, अरूको क्षमताप्रति ईर्ष्या, यसले चाहिँ उधो गतितिर लैजान्छ। आफ्नो क्षमतामा कहिल्यै शङ्का गर्नुहुन्न र अरूको क्षमतामा ईर्ष्या पनि गर्नुहुन्न, यी उधो गतितिर लैजाने विषय हो। यी सूत्रहरूलाई हामीले मनन गर्न सक्यौँ र प्रयोग गर्न सक्यौँ भने हाम्रो जीवनलाई विकसित हुनबाट कसैले रोक्न सक्दैन। नकारात्मक मन बनाउने अनि सुख खोजेर पाइन्छ र अरूको डाहा गर्ने, ईर्ष्या गर्ने अनि मन शान्त होस् भनेर हुन्छ र आफ्नै क्षमताप्रति विश्वास नगर्ने अनि समृद्धि खोजेर पाइन्छ र किनभने समृद्धि अरूले दिने हो र मेरो क्षमताले दिने हो। आफ्नो क्षमता विकास गर्यो भने समृद्धि आइहाल्छ। समृद्धि न भगवान्ले दिने हो न भाग्यले दिने हो, मेरो क्षमताको प्रयोगले चाहिँ समृद्धि दिन्छ। त्यसकारण आफ्नो क्षमताको विकास गर्ने, मन आफै शान्त हुन्छ, मन खुसी हुन्छ, प्रफुल्ल हुन्छ। हामी मन दुखी भयो, चिन्तित भयो, तनाव आयो भनेर गुनासो गर्छौँ, केही सूत्रहरू प्रयोग गरौँ, सारा तनाव तिरोहित हुन्छ, केही पनि रहँदैन। गर्नु आफूले पर्छ, साना साना सूत्र बुझे पुग्छ। तनावबाट मुक्त हुनको लागि अरू केही गर्नै पर्दैन, मात्रै सिधा भए पुग्छ, अरू केही गर्नु त पर्दैन। कम्मरलाई सिधा गर्ने, जुन व्यक्ति जहाँ छ सिधा भएर बस्छ, खुम्चँदैन, यसरी सिधा रहन्छ। कम्मर मात्रै सिधा गर्यो भने हामी अनगिन्ती समस्याहरूबाट मुक्त हुन्छौँ, शारीरिक समस्या होस् या मानसिक समस्या होस्। अधिकांश समस्या हाम्रो आफ्नो जीवनशैलीबाट आएको छ, शरीरको आसनहरूबाट आएको छ, बस्नै जान्दैनौँ, जहाँ गयो गुडुल्की परिहाल्ने, जहाँ गयो कोल्टे पर्नुपर्ने, अनि मन अशान्त नभएर के हुन्छ त? शान्त मनको लागि सिधा बस्न जरुरी छ। कम्मरलाई, घाँटीलाई हर हमेसा सिधा राख्ने, यस्तो गर्यो भने हाम्रो ऊर्जा सिधा तलमाथि गर्न पाउँछ, ऊर्जा रोकिँदैन। ऊर्जा रोकिएन कि शान्ति आइहाल्यो नि, सुख आइहाल्यो नि। सारा दुःखको कारण ऊर्जा जाम हुनु हो। कुनै पनि प्रकारको समस्या जामबाट आउँछ, जहाँ ब्लक भयो ऊर्जा, समस्या त्यहीँबाट सुरु भयो। हरेक चिज प्रवाहमा छ भने कहिल्यै दुःख आउँदैन। दोस्रो तरिका, श्वासलाई लामो गहिरो गर्ने। जसरी श्वास चलिरहेको छ त्योभन्दा अलिकति फरक, थोरै श्वासको गति बढाउने, अलिकति श्वास लामो लियो, अलिकति गहिरो छोड्यो, फरक के पर्छ? त्यति त गर्न सकिन्छ नि। थोरै मात्रै पनि श्वासलाई लामो गहिरो गरौँ, मनको अशान्ति अहिलेको अहिले गयो, कुनै नयाँ काम गर्नै पर्दैन। सानो कुराले मनमा रहेका अनियन्त्रित विचारहरूलाई हटाउन सकिन्छ, पुरा श्वास लिने, पुरा छोड्ने। किन त्यो अलिअलि अधुरो अधुरो श्वास लिनु पर्यो नि? भित्र श्वास कति बाँकी छ? पुरा श्वास फाल्दिनुहोस्, दूषित हावा, कुहिएको हावा किन राख्नु पर्यो भित्र? पुरा श्वास फाल्दिने, ताजा हावाले नै पुरा पुरा, यति गरे पुग्छ, मन शान्त हुन्छ। तेस्रो तरिका, मन शान्त गर्नु, जे म समाउँछु हातले त्यसको अनुभूति गरौँ, अनुभव गरौँ। जेलाई छोएँ त्यसको अनुभव गर्ने, कहीँ न कहीँ त छोइरहेको हुन्छ, म बसेको छु, मैले जमिनलाई छोएको छु, जमिनलाई मैले छोएँ त्यसको अनुभव गर्ने, फिल गर्ने जमिनलाई, मैले कपडा लगाएको छु, कपडाको स्पर्शको अनुभव गर्ने। केही न केही त गरिराखेका हुन्छु, कुनै न कुनै चिजले मलाई चौबिसै घन्टा छोइरहेकै हुन्छ। जसले पनि मलाई छोयो या मैले छोएँ त्यसको फिल गर्ने, अनुभूति गर्ने, मान्छे स्वतः वर्तमानमा आउँछ, किनभने फिलिङ्सहरू जति आउँछ वर्तमानमा आउँछ अथवा अनुभूति वर्तमानमा मात्रै हुन्छ। अहिले मैले छोएँ, नरम या कडा जे रहेछ अहिले थाहा हुन्छ, अहिले हातले छोएर साह्रो रहेछ कि कमलो रहेछ भनेर भरेभरे थाहा हुँदैन, अहिले हुन्छ। अहिलेको कुरा थाहा पाएँ कि म वर्तमानमा आएँ, वर्तमानमा आएँ कि कुनै प्रकारको अशान्ति मनमा रहँदैन, सम्पूर्ण अशान्तिबाट तत्क्षण मुक्त भएँ। किनभने अशान्ति भनेकै भूत र भविष्य हो, मेरो मन भूत र भविष्यमा गयो अशान्ति अशान्ति, मेरो मन वर्तमानमा बस्यो शान्ति शान्ति। वर्तमानमा जे भइरहेको छ त्यसको अनुभव गर्ने बित्तिकै मनमा शान्ति आइ नै गयो, र यी सबै कुराहरू अभ्यासद्वारा मात्रै हुन्छ। अभ्यास गर्ने हो भने हाम्रो मन यहीँ जान्छ, जे अभ्यास गर्यो हाम्रो मन त्यही नै जान्छ। हाम्रो जीवन भनेको अभ्यासको परिणाम हो, जस्तो हामीले अभ्यास गऱ्यौँ त्यही गुण बने। गुण भनेको के हो? बानी, बानी बेहोरालाई गुण भनिन्छ। नराम्रो बानी बेहोरा भएको व्यक्ति अवगुणी, राम्रो बानी बेहोरा भएको व्यक्ति सद्गुणी। सद्गुण अवगुण भने के हो? बानी बेहोरा त हो नि, र बानी के आफै लाग्या हो र, हामीले लगाएको होइन, जे पनि बानी लागेको छ हामीलाई आफूले लगाएर लाग्या त हो नि, त्यत्तिकै आफै बानी लाग्छ र। कसैले बिहान पाँचै बजे उठ्छ, चार बजे उठ्छ, आफै उठ्या हो र, बिहानको निन्द्रा कसलाई प्यारो हुँदैन, बिहान सबैलाई सुत्न मन लाग्छ नि ढिलासम्म, तर उसले के गर्यो, आज पनि पाँच बजे उठ्यो, भोलि पनि पाँच बजे उठ्यो, पर्सि पनि पाँच बजे बानी लागिदियो, अब के भयो, पाँच बजे पछि सुत्नै सक्दैन, पाँच बज्यो कि निन्द्रा खोलिहाल्छ, उठ्छ, किन? बानी लगायो। अब उसको गुण के भयो? पाँच बजे उठ्ने सद्गुण, उसले बानी लगायो, त्यसलाई सद्गुण भनिन्छ। जसले आजसम्म पनि नौ बजे सुत्यो, भोलि पनि नौ बजेसम्म सुत्यो, पर्सि पनि नौ बजे सुत्यो, नौ बजेसम्म सुत्ने व्यक्तिलाई सद्गुणी भनिन्छ, अवगुणी व्यक्ति बानी लगायो त्यही, यही हो गुण अवगुण भनेको। जस्तो बानी लगाउँछौँ हाम्रो जीवन त्यस्तै हुन्छ, चिन्तामा बस्ने, तनावमा लिने, अर्काको खेदो खन्ने, अर्काको क्षमताको ईर्ष्या गर्ने, यही बानी लगाएका छौँ अनि मन शान्त हुन्छ कहीँ? बानी चाहिँ नराम्रो लगाउने अनि मन शान्त भएन भनेर रोएर हुन्छ? हाम्रो मनलाई अशान्त हुने बानी हामीले लगाएको हो। जहिले पनि विचार गर्यो कि नराम्रै मात्रै विचार लिएर आउने, नराम्रो किन गर्नु पर्यो, जानी जानी गरौँ न, राम्रो विचार गरे हुन्छ नि, एक दुईवटा त राम्रो गरौँ न, राम्रो कल्पना गरे भयो, सुखदायी कल्पना गरे भयो, नराम्रै कल्पना किन गर्नु पर्यो? जब कल्पनै गर्नु छ भने भूतको किन गर्नु भाइ, भगवान्कै गरे भयो नि, आखिर गर्ने कल्पना हो, आफैले गर्ने हो। सधैँ भगवानको कल्पना गर्ने बानी लगायो भने स्वतः भगवान मात्रै याद आउँछ, जतिखेर पनि भगवान याद आउँछ। सधैँ दानवको कल्पना गर्ने बानी लगायो भने जतिखेर नै दानवै आउँछ, सपनामा पनि भूतै आउँछ। जस्तो हामीले आदत बनाउँछौँ हाम्रो जीवन त्यही नै हो। हाम्रो जीवनलाई सम्पन्न बनाउँछ, समृद्ध बनाउँछ भने केवल हाम्रो अभ्यासले बनाउँछ। कस्तो प्रकारको अभ्यास गऱ्यौँ हाम्रो जीवन त्यही हो। सकारात्मक नकारात्मक सम्पूर्ण अभ्यास गर्ने छुट हामीलाई छ। त्यसकारण कहिल्यै कसैलाई दोष नदिऊँ, भाग्यलाई दोष दिनु पर्दैन, ग्रह नक्षत्रहरूलाई दोष दिनु पर्दैन। तपाईँ सकारात्मक अभ्यास गर्नुहोस्। अहिले मैले बताएँ केही कुराहरू, यही मात्रै अभ्यास गरे पुग्छ। आफ्नो क्षमताप्रति भरोसा गर्ने अभ्यास, आफ्नो क्षमता वृद्धि गर्ने अभ्यास, अरूको क्षमतालाई सम्मान गर्ने अभ्यास, लामो गहिरो श्वास लिने अभ्यास, वर्तमानमा जे भइरहेको त्यसलाई अनुभूति गर्ने अभ्यास, यति गरी पुग्छ। यो अभ्यास गर्नुहोस्। कुनै पनि प्रकारका ग्रह दशा लाग्दैनन्, साढे सात, पौने आठ, अढाइया, साढे तीन, कुनै प्रकारका ग्रह दशाबाट तर्सिनु पर्दैन। कुनै ग्रह दशाले तपाईँलाई छुन पनि सक्दैन, कुनै भाग्यले तपाईँलाई बिगार्न सक्दैन, यदि यो अभ्यास गर्ने हो भने। जस्तो हामी बानी लगाउँछौँ हाम्रो जीवन त्यही हो। त्यसकारण अभ्यास सर्वाधिक महत्त्वपूर्ण। के को अभ्यास गर्ने पहिल्यै छनौट गर्नुपर्छ। मैले अहिले जति कुरा बताएको छु त्यसको मात्रै अभ्यास गरे पुग्छ। यति अभ्यास गरौँ जीवन पूर्ण भएन, जीवन समृद्धितिर गएन भने अनि कुरा गरौँला। मनका सबै अशान्तिहरू मेटिएनन् भने त्यसपछि कुरा गरौँला। तर अभ्यास चाहिँ गर्नुपर्छ, प्रयास आफै गर्नुपर्छ ल, अरूले गरिदिएर हुँदैन। मैले खाएर तपाईँको पेट भरिँदैन, तपाईँले खाएर मेरो पेट भरिँदैन। मेरो क्षमताले तपाईँ समृद्ध हुनुहुन्न, तपाईँको क्षमताले म पनि समृद्ध हुन्न। आ आफ्नो क्षमताको विकास आफैले गर्नुपर्छ।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन बिदा हुन्छु। हरिओम।
3: झण्डु आयुर्वेद,
0: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
0: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
0: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 4 18।

ज्ञानम मरे दे मुक्ति पद, कर्म मरे दे स्वर्ग, अमर रहे इक भक्ति ही, चहन स्वर्ग अपबर्ग। वैदिक नियमानुसार संपन्न कर्म को अंतिम फल स्वर्ग, स्वर्ग प्रदान गरेर कर्म स्वयं समाप्त हुन्छ। यसैगरी ब्रह्म ज्ञानीको लक्ष्य कैवल्य मोक्ष प्रदान गरेर ज्ञान पनि समाप्त हुन्छ। तर भक्ति साधन पनि भक्ति एवं साध्य पनि भक्ति हुने भएकोले सदैव रहिरहन्छ र भक्तलाई पनि अमरत्व प्रदान गर्छ। अनन्त कोटि ब्रह्माण्ड नायक भगवान पनि भक्तिको अधीनमा रहन्छन्।

0: आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचन श्रोताहरू तत्त्वज्ञान नियमित श्रवण गर्नाले नै आध्यात्मिक ज्ञान दृढ भएर हाम्रो बुद्धिमा बस्दछ। त्यसैले तत्त्वज्ञान सुन्न अल्छी नगर्नुभयो भन्दै महापुरुषहरू सचेत गराउँछन्। आउनुहोस् सावधानीपूर्वक तत्त्वज्ञान श्रवण गरौँ।
1: हेर्नुहोस्, यहाँ वेद भन्छ कि कोही पति आफ्नो पत्नीको लागि केही गर्दैन, जे गर्छ आफ्नै लागि गर्छ, आफ्नो स्वार्थको लागि गर्छ। वेद बताउँदैछ कुनै पत्नी आफ्नो पतिको लागि केही गर्दिन, जे गर्छ आफ्नै लागि गर्छ, आफ्नै सुखको लागि। वेद बताउँदैछ कुनै पिता पुत्रको लागि केही गर्दैन, जे गर्छ आफ्नै लागि गर्छ, कुनै पुत्र पिताको लागि केही गर्दैन। सब संसारका जीवहरू यही खालका छन्, ध्यान देऊ।

0: वेद भन्छ। अब यहाँ आश्चर्य लाग्छ तपाईँहरूलाई, यो कसरी हुन सक्छ? संसारमा त तमाम व्यक्तिहरू दावा गर्छन्, पति पत्नीमा पनि दावा कि म तिमी बिना बात नै सक्दिन। पतिले पत्नीलाई, पत्नीले पतिलाई तमाम भन्छन्, पुत्रलाई भन्छन्, पुत्रले माता पितालाई भन्छन्। तर यहाँ वेदले किन यो बोल्यो? त्यसो त वेदले किन बोल्यो यो प्रश्नै गर्न मिल्दैन, किनकि वेद त स्वयं भगवान हो। तर हाम्रो संसारकै व्यक्तिमा सुख छ, यो चिन्तन छ, पुत्र नभए पुत्र भएदेखि सुखी भइन्छ, पुत्री भए सुखी भइन्छ, यो सब हाम्रो चिन्तन छ, त्यसैले हामी वेद शास्त्रको कुरा पनि मान्दैनौँ। त वेदको प्रमाण यो भयो। अब आउनुहोस्, लजिकद्वारा तपाईँहरूलाई सम्झाउँछु, तब तपाईँहरू बुझ्नुहुन्छ। लजिकद्वारा तपाईँहरू भन्नुहुन्छ कि पति पत्नीमा यति माया प्रेम हुन्छ कि रात रात भर पत्नी नसुतिकन पतिको सेवा गर्छ बिरामी हुँदा, त यो त प्रेम हो, प्रेम गर्छ, कहाँ स्वार्थ छ? त्यस्तै पति पत्नी बिरामी हुँदा तमाम स्याहार सुसारको लगायत घर जग्गा बेचेर पनि हस्पिटल लिएर जान्छन् उपचार गर्न, यो प्रेम होइन, कहाँ छ स्वार्थ यहाँ? तपाईँहरू यो प्रश्न गर्न सक्नुहुन्छ, तर होइन, यहाँ स्वार्थ छ। पति यस कारण सेवा गर्छ रात रात भर नसुतिकन जागेर पतिको, यस कारण कि यसलाई ठिक गर्नु छ, यदि मर्यो भने मेरो हिसाब किताब बिग्रिन्छ, फेरि मेरो कसले आवश्यकता पूर्ति गर्छ, मेरो सेवा कसले गर्छ? त्यस कारण पति पनि त्यही कारण उपचार इत्यादि गराउँछ, यो मरि भने मेरो सेवा कसले गर्छ? स्वार्थ छ त्यहाँ, हुनै सक्दैन निस्वार्थ। अरे यही चिज एक महापुरुषले सम्झाए त एक युवकलाई डाउट भयो। उसले महात्मा जीलाई भने, महात्मा जी अरू सब कुरा त हजुरको मलाई ठिक ठिक लाग्यो, तर यो जुन स्वार्थ छ, प्रेम गर्दैनन्, यो चिज त्यति अलि जचेन। त हेर्नुहोस्, वास्तविक महापुरुषले तपाईँहरूलाई प्र्याक्टिकल पनि गराउँछ, अनुभव गराउँछ, केवल थ्योरी बोल्दैन। त यी पनि वास्तविक महापुरुष थिए, उनले भने चलो ठिक छ परीक्षा गरौँ। त उनले त्यस युवकलाई योग जुन छ, योगका अनेक प्रकार हुन्छन्, मन्त्र योग, लय योग, राजयोग, हठ योग, त हठ योग अन्तर्गतको एक पद्धति सिकाए, जुन सिकेपछि मृत्यु भएको समान व्यक्ति लड्न सक्छ, डाक्टर वैद्यले छामेर मर्यो भन्न सक्छ तर मरेको हुँदैन, त्यो हठ योगमा एक प्रक्रिया छ त्यसको। त गुरुजीले त्यो सिकाइदिए उसलाई, किनकि त्यो केटोको जिकिर थियो बार बार कि गुरुजी अरूको त्यस्तो होला, मेरो त त्यस्तो छैन, किनकि मेरो घरमा बाबु आमा मेरी श्रीमती छिन्, म घरबाट बाहिर निस्केर घर नपुगेसम्म बाबु आमा आँखा ओछ्याएर बस्छन्, छोरो कहिले आउला भनेर घरमा, भोजन आदि पनि नगरिकन, श्रीमती पनि म घर नपुगेसम्म भोजन गर्दिनँ, अलिकति ढिला भयो पनि गयो जाने बित्तिकै रुन थाल्छ, उसलाई पिर परे रे मलाई केही भयो कि भनेर, यस्तो माया गर्छन् मलाई मेरो बाबु आमा मेरो श्रीमती। तपाईँ भन्नुहुन्छ सब स्वार्थी छन्। जब यो जिकिर गर्यो केटोले, त उनले हठ योगद्वारा एक कला सिकाइदिए र घर जान भने, त त्यो केटो गुरुजीले सिकाए अनुसार एक दिन अलि ढिलो घरमा गयो र घरमा गएर कसैसँग नबोलिकन आफ्नो कोठामा गयो। त सबजना भोजनको निमित्त कुरिराथे साँझको औला औला छोरो आउँदैन भान्सामा। श्रीमती पनि परेशान भई त गई कोठामा हेर्नलाई। गएर हेरी बोलाई, भोजन गर्न हिँड्नुस्। बोलाई तर चाल चुल केही छैन। फेरि बोलाई हल्लाई, चाल चुल छैन। नजिक गएर हेरी श्वास पनि छैन। त कराउन थाली, लौ न के भयो के भयो, लौ न उहाँलाई के भयो, चिच्याउन थाली। सासु ससुरालाई बोलाई। घरका परिवार जम्मा भए। बाबुले पनि बोलाउन थाले, ए बाबु के भयो के भयो के भयो, चाल चुल छैन। आमा पनि बोलाउन थाली, रुन थाले, सब हल्ला खल्ला भयो। टोल छिमेकका व्यक्तिहरू पनि आए, कसैले वैद्य बोलाएर ल्याए। वैद्यले नाडी साडी छामे बोल दे कि रहेन नभ। गए त परिवारका सब रुन थाले। हामी बुढाबुढीलाई लिएर गाभे पनि हुन्थ्यो, जवान छोरो गयो कसरी बाँच्नु अब। यता श्रीमती पनि छाती पिटी पिटी रुँदैछ। सब टोल छिमेकका व्यक्तिहरू सम्झाउँदैछन्, यस्तै हो संसारको रीत, यो सब तपाईँहरूको संसारमा तमाम यही प्रकारको कार्य हुन्छ। त त्यति नै बेला जो गुरुजी थिए उनी त्यहाँ पुगे, त्यो घरमा एक महात्मा। उनले सोधे, यहाँ के हुँदैछ, के को हो, अल्लाह हो यो? त्यति घरका बाबु आमा श्रीमती सबले भने, आउनुहोस् आउनुहोस् महात्माजी, हेर्नुहोस् हाम्रो छोरोलाई के भयो, लौन बचाइदिनु पर्यो, रोइ कराई गर्न थाले। महात्माजीले भने कि ठिक छ, यदि तिमीहरू चाहन्छौ भने म बचाइदिन सक्छु। अरे हामी त चाहन्छौँ, हामी त हर चिज गर्न तयार छौँ, सब चिज गर्न तयार छ। त अहिले तत्काल केही गर्नु पर्दैन, एक कचौरा पानी ल्याऊ। महात्माजीले भने, त पानी लिएर आए, कचौरामा दिए। अब महात्माजीले तमाम मन्त्र तन्त्र बोल्न थाले, मन्त्र र त्यो केटोलाई फुक्दै, हात हल्लाउँदै पानीमा फुक्दै गर्न थाले केही बेर। अब उनले भने कि अब बात छ, यो बात छ, सब खुसी भए, जय हो महात्माजीको। तर यो त बात छ, त्यसको निमित्त यहाँ पानी छ, यो पानी पिउन पर्छ कसैले। तिनैजनाले भने, हामी पिउन तयार छौँ। महात्माजीले पहिला कुरा त सुना, यो पानी जसले पिउँछ त्यो चाहिँ मर्छ फेरि। यो मरेको त बाँच्छ तर पानी पिउने मर्छ। हेर तिमीहरूको दुःख यस्तो थियो कि तिमीहरू यो बिना बाँच्नै नसक्ने, यो कुरा बतायो त मैले फेरि एक उपाय निकाले। यद्यपि मृत्यु कसैले टार्न सक्दैन, केवल सार्न सक्छ, त्यसैले मैले सार्ने उपाय ल्याएँ। त तिमीहरू तिनजना मध्ये को तयार छ, विचार गर। यति के बोलेका थिए महात्माहरूले, छिमेकी र नातेदार त एक एक गरेर लुसु लुसु निस्किन थाले। केवल अब तिनजना बाँकी रहे, बाउ आमा श्रीमती, यी तिनजना पनि चुप लागे। त महात्माजीले भने, हेर तिमीहरू बचाउनै चाहन्छौ भने अब यही नै एकमात्र उपाय हो। अब तपाईँहरू मध्ये कसले यो पानी पिउने हो? तपाईँ त पिता हुनुहुन्छ, तपाईँले त आफ्नो जीवन पनि धेरै बाँचिसक्नु भयो, अब के विचार छ त भनेर सोधे। पिताजीले भने, अरे पिउन त म पिउँथेँ, तर यो बाँचेर पनि यो त अल्लाह रे छ, यसले त संसारको रीतवित त केही जान्दैन, व्यापार स्यापार त जान्दैन, अझै घर गृहस्थी सम्हाल्ने क्षमतामा पुगिसकेका छैन, त्यसैले मलाई त सिकाउनु छ यसलाई, अझै मै मरे भने त यसको के हाल हुन्छ, बरु बुढीले कि भनेर बुढीतिर हेर्नु। त बुढी आमा जुन दिन उसले, अनि तेरीमा बुढा, तिमीलाई छोरालाई अझै हुर्काउनु बढाउनु सिकाउनु छ त बुहारी पनि त कलिलै छ, कहाँ जान्दछ उसले, उसलाई कसले सम्हाल्छ? अरे सब पुरुष को सफलता को पछाड़ी स्त्री को हाथ हुन्छ त उल्ला पनि त यो सब गर्नु पर्छ कहाँ हुन्छ त्यसरी बरु यही पो बाँच्न सक्दिन कि क्या हो त्यो बिना यसैले पो भन्न थाले बुहारी देखाउन त बुहारी जो थी पत्नी उसले भने कि म पिउन त पिउँथेँ तर यस्तो छ कि मेरो यहाँ घर प्रति जुन जिम्मेवारी छ त्यस्तै माइत प्रति पनि त छ म मरि भने माइतकालाई पनि त दुःख हुन्छ फेरि म मरे भनेर उहाँ बाँच्नु भयो भने म बिना उहाँलाई कसरी सुखी हुन सक्नुहुन्छ उहाँ झन् दुःखी हुनुहुन्छ त्यसैले रहन दिनुहोस् त कोही तयार भएन त्यो पानी पिउनलाई बरु तिक्रम लाउन थाले यो भन्न थाले कि हेर्नुहोस् महात्माजी तपाईँहरूको त कामै पर उपकार गर्नु हो कि होइन महात्माजीले हो त यसो गर्दा कसो होला कसो तपाईँ त हेर्नुहोस् महात्माजी पर्नुभयो तपाईँको दायाँ बायाँ रुनी कराउने कोही छैन तपाईँले नै पिए कसो होला महात्मालाई पिलाउन तयार भए हेर्नुहोस् भारतको संसार त महात्माजीले भने ठिक छ म पिइदिन्छु त यो सब नाटक हेर्दै थियो त्यो केटोले सब थाहा थियो नि मर्या त थिएन यो त केवल एक्टिङ गरेको थियो हठ योग अनुसार ऊ तुरन्त उठ्यो उसले भने गुरुजी पानी पिउन जरुरी छैन मैले चिने यो स्वार्थको संसार हिँड्नु सब यस प्रकार हर एक व्यक्ति स्वार्थी छ यो वेद शास्त्रले बताएको छ यो अनुसार चिन्तन गरेर मनलाई त्यहाँबाट हटाउनु छ अनि पो फुर्सतिलो हुन्छ अनि उहाँ लाग्छ यो तरिका यो उपाय सिकाउने छन् सब यही हो अरे महाभारतको युद्ध कालमा एक दिन द्रोणाचार्यजीले चक्रव्यूहको रचना गरे तपाईँहरू सबलाई थाहा छ त्यसलाई फोर्न सक्ने केवल अर्जुन थिए अर्जुन कुनै कारण बस अन्तै गएका थिएनन् त्यहाँ त्यही मौका पारेर द्रोणाचार्यले चक्रव्यूह रचना गरे कौरवको तर्फबाट एक पत्र पठाइयो युधिष्ठिर महाराजका ल युद्ध गर्न आऊ चक्रव्यूह तोड्न या त तोड होइन भने जिता पत्र देऊ महाभारतको युद्ध हारेम भनेर देऊ पत्र आयो राजालाई च्यालेन्ज अब के गर्ने या त दिनु पर्यो जिता पत्र त्यति बेला मोबाइल फोन सोन त थिएन कि अर्जुन कहाँ पुगेका छन् कोसौँ टाढा बोलौँ यहाँ समय बित्दैछ त मिटिङ बस्यो पाँच पाण्डवको सब के गर्ने अर्जुन बाहेक अर्जुन र श्रीकृष्ण थिएनन् त्यहाँ जसलाई सोधे पनि चक्रव्यूहको बारेमा कसैलाई थाहा छैन केवल एक अर्जुनलाई थाहा थियो सब दुखी भए चिन्तित भए त त्यहाँ एक ठिटो 16-17 वर्षको अभिमन्यु आए ठुला बा अर्जुनका पुत्र थिए त ठुला बाहरू चिन्तित भएर बसेको देखे भीष्म युधिष्ठिर काकाहरू नकुल सहदेव त कारण सोधे के भयो त युधिष्ठिरले बताए कि चक्रव्यूह तोड्नलाई निम्त आएको छ तोड्न नजाने हो भने जितापत्र लेखेर दिनु छ धर्म सङ्कट आयो के गर्ने अभिमन्युले भने चिन्ता गर्नु पर्दैन म छु तिमी छौ तिमीलाई थाहा छ त्यो कसरी तोड्ने उसले न मलाई थाहा छ तर छवटासम्म त म तोडिदिन्छु सातौँ चाहिँ म तोड्न सक्दिनँ
1: भर्खरै सुन्नुभयो स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचन यसको बाँकी भाग भोलि अवश्य सुन्नुहोला।